0: 2-3 देशीय श्रृङ्खलाका लागि नेदरल्यान्ड्स जाने नेपाली टोलीको विदाई भएको छ। नेपाल क्रिकेट संज्ञानले टोलीको विदाई गरेको हो। लिग टू क्रिकेट श्रृङ्खला यही जुलाई 21-31 हुनेछ। यो श्रृङ्खलामा घरेलु टोली नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। 8 देश सहभागी। लिग टू तालिकामा नेपाल 24 अङ्कसहित 5 स्थानमा छ। यस्तै नेदरल्यान्ड्स 32 अङ्कसहित 3 र नामिबिया 22 अङ्कसहित 7 स्थानमा छ। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको राजकीय अन्त्येष्टि अघि विगत केही दिनदेखि ठूलो संख्यामा सर्वसाधारण भेला भइरहेका छन्। अमेरिका र इजरायलको फेब्रुअरीमा भएको हवाई आक्रमणमा मारिएका खामेनीको पार्थिव शरीर हाल तेहरानमा श्रद्धाञ्जलीका लागि राखिएको छ। उहाँको राजकीय अन्त्येष्टि यात्रा बुधबार हुने तय भएको छ भने बिहिबार अन्तिम संस्कार गरिने कार्यक्रम छ। श्रद्धाञ्जली दिन भेला भएका मानिसमध्ये अमेरिकी हवाई आक्रमणमा विद्यालयमा ज्यान गुमाएका बालबालिकाका परिवारका सदस्यहरू पनि छन्।
1: My message is that the children were innocent. They didn't have any sins. Their only weapons were pencils and erasers. What was the crime they were killed for?
0: जेएनजी विद्रोहकालीन फौजदारी मुद्दा अघि नबढाउन महान्यायाधिवक्ताको कार्यालयले देशभर पत्राचार जारी गरेको छ। सह न्यायाधिवक्ता विश्वास तिमल सिन्हाले सरकारी वकिल कार्यालयमा जारी गरेको पत्रमा जेएनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाको पेशी स्थगित गर्न भनिएको हो। जेएनजी विद्रोहकालीन घटनामा लगाइएका फौजदारी अभियोग फिर्ता गर्ने वा नगर्ने भन्ने विषयमा अध्ययन भइरहेकाले तत्काललाई मुद्दा फिर्ता गर्न पत्राचार गरिएको छ। तिमल सिन्हाले गएको 18 भएको निर्णय अनुसार शुक्रबार गरेको पत्राचार सतहमा आएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका नाममा विभिन्न व्यक्तिलाई धम्कीपूर्ण इमेल पठाउने गरेको पाइएको छ। ब्युरोले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न व्यक्तिले आफ्नो नाम प्रयोग गरी विभिन्न व्यक्तिलाई इमेल मार्फत धम्की पुऱ्याएको छ।

नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। ब्रुनाईको समय अहिले बिहानको 8:10 गएको छ र हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरेका छौँ। टिका भम्जन र अभिनय यादवको गीत हल्का हल्काबाट कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट हुनेछ स्पोर्ट्स राउन्डअप। स्पोर्ट्स सम्बन्धी हामी चर्चा गर्नेछौँ। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब ढिला नगरिकन कार्यक्रममा प्रस्तुत छ आजको राशिफल। आजको राशिफल सुरु गरौँ मेष राशिबाट। खर्च बढ्नुका साथै अर्थ अभाव खट्किन सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ अनि व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। वृष राशि, नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठुलै फड्को मार्न सकिएला अनि मनज्ञ धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। मिथुन राशि, मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ अनि आफ्नो क्षेत्रमा राम्रै प्रभुत्व जमाउन सकिएला। कर्कट राशि, चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नुपर्ला अनि परिस्थितिवश सोचे जस्तो उपलब्धि प्राप्त नहुन सक्छ। सिंह राशि, पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ अनि हल्लाको पछि लाग्दा दुःख पाइएला। कन्या राशि, आजको दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ कन्या राशि हुनेहरूको अनि प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। तुला राशि, रोकिएका काम पुनः प्रारम्भ गर्न सकिएला। ईर्ष्या गर्नेहरूले हार खानेछन् अनि आफ्नो योजना गोप्य राखेर मात्र अघि बढ्नुहोला। वृश्चिक राशि, परिस्थितिवश सिताएको काममा अलमल हुनेछ। कामको मेसो नमिल्दा योजना अपूर्ण हुन सक्छ अनि हल्लाको पछि लाग्दा दुःख पाइएला। धनु राशि, परिस्थिति अनुसार चल्न नसक्दा दुःख पाइएला अनि हतारको निर्णयले काम बिग्रन सक्छ धनु राशि हुनेहरूको। मकर राशि, पुरुषार्थी काम गर्दै नाम दाम र इनाम आर्जन गर्न सकिएला अनि उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ मकर राशि हुनेहरूलाई। कुम्भ राशि, आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। आत्मसम्मानका लागि मौन रहनु बेस होला अनि बल जफ्तीले लक्ष्यमा पुग्न समस्या पर्ने देखिन्छ। मीन राशि, लाभ उठाउन धेरै मेहनत गर्नु परे पनि चिताएको काम सम्पादन हुनेछ अनि पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिएला। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो। अब गीत सुनाऊ विराट केसीको मेरी माया।

हजुर, मेरी माया विराट केसीको गीत सुन्दै हुनुहुन्थ्यो। ब्रिटिस फोर्सेस बनाइबासेका लागि आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले यो जुलाई अनि अगस्त महिनाका लागि के एक्टिभिटिज आयोजना गरेको छ त्यसको एउटा लिस्ट नै तयार पारिएको छ र त्यो लिस्ट तपाईँले देख्न सक्नुहुनेछ हाइभ वेबसाइटमा। ब्रुनाई हाइभ वेबसाइटमा गएर डिटेलमा इन्फर्मेसन लिन सक्नुहुन्छ। आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट मन्थली क्यालेन्डर भनेर जुलाई अनि अगस्तका लागि तयार पारिएको छ र तपाईँलाई कुन कुन कुरा सरकारको विषय हुनसक्छ त्यसमा पाउनुहुनेछ, हेर्न नबिर्सनुहोला। अब पालो बेद ब्यान्डको।

0: यो PFBS गोरखा रेडियो हो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

रमाइलो यो मौसममा निकिता थापालाई सुन्दै हुनुहुन्थ्यो. अब कार्यक्रममा स्पोर्ट्स राउन्ड अप, स्पोर्ट्स राउन्ड अपमा वर्ल्ड कप 2026 कुरा गरौँ. गत 3 तारिक शुक्रबार यता भएका खेलहरूको नतिजा म सुनाउँछु. 3 तारिक 3 खेलहरू भएका थिए, स्पेन भर्सेस अस्ट्रिया, पोर्चुगल भर्सेस क्रोएसिया अनि स्विट्जरल्यान्ड भर्सेस अल्जेरिया, जसमा स्पेन, पोर्चुगल अनि स्विट्जरल्यान्ड राउन्ड अफ 16 प्रवेश गरेको छ. 4 शनिबार भएका खेलहरू अस्ट्रेलिया भर्सेस इजिप्ट, अर्जेन्टिना भर्सेस केप भर्डे अनि कोलम्बिया भर्सेस गाना. र अस्ट्रेलिया र इजिप्टको खेल 1-1 बराबरीमा सकिएको थियो र पेनल्टी सुट आउटमा इजिप्टले 4-2 अस्ट्रेलियालाई हराउन सफल भएको छ अनि राउन्ड अफ 16 प्रवेश गरेको छ. त्यसै गरी अर्जेन्टिना भर्सेस केप भर्डेको बिचमा भएको खेलमा एडेड एक्स्ट्रा टाइममा अर्जेन्टिनाले 3-2 हराएर राउन्ड अफ 16 प्रवेश गरेको छ. र कोलम्बिया भर्सेस गानाको खेल कोलम्बियाले 1-0 हराएको हो. अनि हिजो आइतबार भएका खेलहरू, क्यानाडा भर्सेस मोरक्को अनि प्याराग्वाई भर्सेस फ्रान्स. क्यानाडा भर्सेस मोरक्को खेलमा क्यानाडाले हार बिहोर्नु पर्यो, 3-0 हार बिहोर्नु पर्यो र मोरक्को राउन्ड अफ 16 माफ गर्नुहोला, राउन्ड अफ 16 खेल हो, राउन्ड अफ 16 पार गरेर क्वार्टर फाइनलमा प्रवेश गरेको छ मोरक्को. त्यसै गरी राउन्ड अफ 16 अर्को खेल प्याराग्वाई भर्सेस फ्रान्स भएको थियो, जसमा फ्रान्सले 1-0 प्याराग्वाईलाई हराएर क्वार्टर फाइनलमा प्रवेश गरेको छ. र आज बिहान भएको खेल यहाँहरूले सुनिसक्नु भएको छ, ब्राजिल भर्सेस नर्वे, र ब्राजिल 1-2 हारेको छ र नर्वे क्वार्टर फाइनलमा प्रवेश गरेको छ. र अर्को खेल अब 9 हुनेछ ब्रुनाई समय, यानि कि युके समय 2 रातको 2 मेक्सिको भर्सेस इङ्ल्यान्ड, र यो पनि राउन्ड अफ 16 खेल हो. र अर्को खेल 7 भोलिको खेल बिहान 3 ब्रुनाई समय 3 किक अफ हुनेछ, पोर्चुगल भर्सेस स्पेन, यो राउन्ड अफ 16 खेल. र अर्को खेल युएसए भर्सेस बेल्जियम हुँदैछ. अनि 8 बुधबारको दिन अर्जेन्टिना भर्सेस इजिप्ट राउन्ड अफ 16 खेल अनि स्विट्जरल्यान्ड भर्सेस कोलम्बिया. अनि 10 क्वार्टर फाइनल्स सुरु हुन्छ र पहिलो क्वार्टर फाइनल खेल फ्रान्स भर्सेस मोरक्को हुनेछ, ब्रुनाई समय बिहान 4:10. अहिलेलाई वर्ल्ड कप यति नै राखौँ. अब प्रसङ्ग विम्बल्डनको. विम्बल्डन खेल धमाधम भइराखेको छ. मेन सिङ्गल्स राउन्ड अफ 16 खेलहरूमा अहिले नोभाक जोकोभिच राउन्ड अफ 16 पार गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेका छन्. त्यसै गरी यानिक सिन्हा, जो वर्ल्ड नम्बर 1 हुन्, उनी पनि राउन्ड अफ 16 पार गरेर क्वार्टर फाइनलमा प्रवेश गरेका छन्. अनि मेन सिङ्गल्सतर्फ राउन्ड अफ 16 जित्न सफल क्यानाडाका फेलिक्स ओगर आलियासिमे हुन्. उनले अलेहान्ड्रो डेभिडोभिचलाई 6-7, 7-6, 6-3, 6-7, 6-1 जितेका हुन्. एकदमै 5-7 गेम जितेर क्वार्टर फाइनलमा प्रवेश गरेका छन्. महिलातर्फको राउन्ड अफ 16 खेल वर्ल्ड नम्बर 1 अरिना साबालेङ्कालाई जापानकी नेओमी ओसाकाले हराइन्. राउन्ड अफ 16 सोझो सेटमा 6-2, 7-6 हराएर क्वार्टर फाइनलमा प्रवेश गरेकी छिन् नेओमी ओसाका.
र अर्को राउन्ड अफ 16 को खेल जेसिका पगुला वर्सेस इभा योभिचको बीचमा भएको थियो, दुवै अमेरिकी खेलाडी

गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेकी छिन्। अनि अर्को राउन्ड अफ 16 खेल महिला तर्फको क्यारोलिना मुचोभा र बारबरा क्रेचिकोभाको बीचमा भएको थियो, जसमा क्यारोलिना मुचोभाले क्रेचिकोभालाई हराएकी छिन् 7-5, 5-7, 6-3 र उनी क्वार्टर फाइनलमा प्रवेश गरेकी छिन्। र पुरुषतर्फको एउटा रहेछ अर्को मेन्स सिङ्गल्स राउन्ड अफ 16 खेल, ह्युबर्ट हर्कट्स र यान लेनर्ड स्ट्रफको बीचमा भएको थियो, त्यसमा अहिले त्यो खेल अझै सकिएको छैन भन्दै थिए, तर भर्खरै किनभने फिफ्थ सेटर खेल भएको थियो, दुई दुई सेट जितेपछि पाँचौँ सेटमा हर्काजको 2 अनि यान लेनर्ड स्ट्रफको 4 थियो र यान लेनर्ड स्ट्रफले जित्न सफल भए, पुरा कम्प्लिट गर्न सकेनन् ह्युबर्ट हर्काजले किनभने उनी रिटायर भए, सायद फिजिकल समस्या केही परेको हुनाले उनी रिटायर हुन पुगे। र यान लेनर्ड स्ट्रफ जर्मनीका हुन् खेलाडी, उनी क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भएका छन्। अब प्रसङ्ग गल्फको, गल्फमा युएसपिजिए टोर अन्तर्गत जोन डेयर क्लासिक खेल सम्पन्न भएको छ र त्यो खेलमा युएसएका क्रिस गटरप विजयी भएका छन् 20 अन्डर पार खेल्दै, र दोस्रो स्थान ओगट्न सफल भए युएसएकै म्याक्स होमा उनको 19 अन्डर पार। अर्को डिपी वर्ल्ड टुर अन्तर्गतको खेल बिएमडब्ल्यू इन्टरनेसनल ओपन, र यो खेल जित्न सफल भएका छन् साउथ अफ्रिकाका माइकल होलिक, उनको फाइनल स्कोर 18 अन्डर पार, र दोस्रो स्थान साउथ अफ्रिकाकै खेलाडीले प्राप्त गरे हेनी डुप्लेसिस, उनको 17 अन्डर पार। BMW इन्टरनेसनल ओपन भने जित्न सफल भएका छन् माइकल होलिक। अब महिला तर्फको लेडिज युरोपियन टोरको कुरा गरौँ। हलनकोट वुमेन्स ओपन च्याम्पियनसिप खेल समापन भएको छ, जसमा स्पेनकी क्यारोलिना लोपेज चकारा विजयी भएकी छिन् 12 अन्डर पार, उनको फाइनल स्कोर, र दोस्रो स्थान अस्ट्रेलियाकी केल्सी बेनेटलाई गएको छ 9 अन्डर पार, भने तेस्रो स्थान ओगट्न सफल भएकी छिन् भारतीय खेलाडी अदिति अशोक 7 अन्डर पार, उनको फाइनल स्कोर। र हलनकोट वुमेन्स ओपन लेडिज युरोपियन टुर खेल हो र यो खेल जित्न सफल भएकी छिन् स्पेन की क्यारोलिना लोपेज चकारा। यिनै जानकारीका साथ आजको लागि स्पोर्ट्स राउन्डअप यति नै। अब गीत सुनौ डेनिस सुवालको आशा।

0: यो BFBS गोर्खा रेडियो हो।
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्स को बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
2: BFBS, BFBS. BFBS.

कान्छी आशुतोष केसीको स्वरमा हामीले भर्खरै सुन्यौँ। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। मेक्सिको भर्सेस इङ्ल्यान्डको खेल अब 15 मिनट बाँकी। ब्रुनाईको समय 9 बजे सुरु हुनेछ, युके समय बिहान 2 बजे, हुन त युके समय 1 बजे हुने भनेर भनिएको थियो पहिला, र त्यो डिले भएको छ कारणवश, र 2 बजे सुरु हुने भनेपछि ब्रुनाईमा बिहान 9 बजे अब हामी हेर्न पाउनेछौँ मेक्सिको भर्सेस इङ्ल्यान्ड। कम अन इङ्ल्यान्ड!

स्वप्न सुमन र अभिज्ञा घिमिरेलाई सुन्दै हुनुहुन्थ्यो मेरो हजुरा। यतिखेर वर्ल्ड कप खेलका लागि मेक्सिको वर्सेस इङ्ल्यान्ड खेलका लागि खेलाडीहरू मैदानमा अहिले आफ्नो नेसनल एन्थम गाइरहेका छन् र इङ्ल्यान्डका खेलाडीहरूमा आज एउटा नयाँ एन्ट्री जारल क्वान्साले गरेका छन्। लिभरपुलका पहिला यङ खेलाडी हुन्, राइट ब्याक खेल्ने गर्दथे उनी र यसपालि मौका पाएका छन् फर्स्ट इलेभेनमा। र इङ्ल्यान्डको यो खेल निकै प्रतिस्पर्धात्मक हुनेछ भन्ने हामीलाई लागेको छ, किनभने अहिलेसम्म भएका खेलहरूमा इङ्ल्यान्डले राम्रै प्रदर्शन गर्दै आएको हो। तर मेक्सिको अब होम टिम भएको नाताले उनीहरूको अब 110% एफर्ट हुनेछ, तर इङ्ल्यान्डले त्यसको सामना गर्नुपर्नेछ र राउन्ड अफ 16 अब क्वार्टर फाइनलमा प्रवेश गर्नका लागि यो मेक इट ओर ब्रेक इट खेल हुनेछ इङ्ल्यान्डका लागि अनि मेक्सिकोका लागि पनि। त्यही भएर हामी होल हार्टेडली सपोर्ट गर्न एकदमै जरुरी छ अहिले। कम अन इङ्ल्यान्ड। हजुर, यति भन्दै अब कार्यक्रमको यो दोस्रो घण्टालाई समापन गर्छु दि एस ब्यान्डको गीत बन्द आँखाबाट। इन्जोय।

0: विश्वकप फुटबलमा अहिले इङ्ल्यान्ड र मेक्सिको भिड्दैछन्। मेक्सिकोको मेक्सिको सिटी स्टेडियममा यो खेल नेपाली समयअनुसार अहिले बिहान 7:45 सुरु हुँदैछ। खराब मौसमका कारण मेक्सिको र इङ्ल्यान्ड बीचको विश्वकप 2026 को अन्तिम 16 चरणको खेल निर्धारित समयभन्दा 1 घण्टा ढिला सुरु हुन लागेको हो। मेक्सिको सिटी स्टेडियममा आज बिहान 6:45 सुरु हुने भनिएको खेल प्रतिकूल मौसमका कारण पछाडि सारिएको बीबीसीले जनाएको छ। मेक्सिको अहिलेसम्म 2 पल्ट क्वार्टर फाइनलमा पुगेको छ। सन् 1970 र 1986 मेक्सिको क्वार्टर फाइनलमा पुगेको थियो। यता सन् 1950 विश्वकप खेल्न थालेको इङ्ल्यान्डले अहिलेसम्म 1 पटक उपाधि जितेको छ। सन् 1966 उपाधि जितेपछि इङ्ल्यान्डले उपाधि उचाल्न सकेको छैन। पछिल्लो समय सन् 2018 चौथो भएको इङ्ल्यान्ड 2022 क्वार्टर फाइनलमा पुगेको थियो। जारी विश्वकपको अन्तिम 32 मेक्सिकोले इक्वेडरलाई 2-0 हराएको थियो भने इङ्ल्यान्डले डीआर कङ्गोलाई 2-1 हराएको थियो। यसअघि नर्वे र मोरक्को क्वार्टर फाइनलमा पुगिसकेका छन्। यस्तै ब्राजिललाई 2-1 हराउँदै नर्वे क्वार्टर फाइनलमा पुगेको छ। ब्राजिल फिफा विश्वकप 2026 बाहिरिएको छ। एर्लिङ हालान्डको 2 गोलमा 5 पटकको विश्व विजेता ब्राजिललाई नर्वेले 2-1 पराजित गर्दै क्वार्टर फाइनलमा ठाउँ बनाएको हो। चौथो पटक विश्वकप खेलिरहेको नर्वेले इतिहास रच्दै पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा स्थान बनाउँदा ब्राजिल भने 36 वर्षपछि अन्तिम 16 बाहिरिएको छ। ब्राजिलले यसअघि सन् 1990 अन्तिम 16 बाहिरिएको थियो। नर्वेले ब्राजिललाई विश्वकपमा 2 पटक पराजित गरेको हो। यसअघि पछिल्लो पटक 1998 विश्वकप खेलेको नर्वेले ब्राजिललाई 2-1 नै पराजित गरेको थियो। अमेरिकाका मुख्य स्ट्राइकर फ्लोरियन बलोगन अब फिफा विश्वकप 2026 अन्तर्गत बेल्जियम विरूद्धको राउण्ड अफ 16 खेलमा खेल्न पाउनुहुने भएको छ। अमेरिका र बेल्जियम बीचको यो महत्वपूर्ण खेल नेपाली समयअनुसार भोलि बिहान 6:45 सियाटल स्टेडियममा हुनेछ। फिफाको अनुशासन समितिले बोस्निया एण्ड हर्जगोविना विरूद्धको खेलमा बलोगनले पाएको रेड कार्ड पछिको एक खेलको प्रतिबन्धलाई तत्कालका लागि निलम्बन गरिदिएको छ। बोस्निया विरूद्धको खेलमा विपक्षी डिफेन्डर तारिक मोरेमोभिकलाई फाउल गरेपछि बलोगनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए। नियमअनुसार रेड कार्ड पाउने खेलाडीले अर्को खेल गुमाउनु पर्ने हुन्छ, तर फिफाले आफ्नो आचार संहिताको अनुच्छेद 27 प्रयोग गर्दै बलोगनको यो प्रतिबन्धलाई 1 वर्षको परीक्षणकालमा राखेर अहिलेका लागि खेल्न अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। फिफाको यो निर्णयप्रति रोयल बेल्जियम फुटबल एसोसिएसनले भने आश्चर्य व्यक्त गरेको छ। एसोसिएसनले फिफाको यो कदम नियमको सिधा उल्लङ्घन भएको बताएको छ। एसोसिएसनले यस विरूद्ध कानूनी विकल्प खोजिरहेको बताएको छ। उनीहरूका अनुसार यसअघि रेड कार्ड पाएका अन्य खेलाडीले प्रतिबन्ध भोग्नु परेको थियो, तर अमेरिकाको हकमा नियम किन फेरियो भन्ने प्रश्न उठेको छ। महिला टी20 विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ। इङ्ल्यान्डको लर्ड्समा भएको फाइनलमा घरेलु टोली इङ्ल्यान्डलाई 7 विकेटले हराउँदै अस्ट्रेलियाले 7 पल्ट विश्वकप क्रिकेटको उपाधि जितेको हो। इङ्ल्यान्डले दिएको 151 रनको लक्ष्य अस्ट्रेलियाले 17 ओभर 1 बलमै 3 विकेट गुमाएर पूरा गरेको थियो। त्यसअघि अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले 20 ओभरमा 4 विकेट गुमाएर 150 रन बनाएको थियो। वर्षा सुरु भएसँगै बिजुली उत्पादन बढी भएर खेर गएको छ।
1: उत्पादित बिजुलीको खपत र निर्यात बढाउन नसक्दा अहिले दैनिक करिब 1000 मेगावाट बिजुली खेर जान थालेको हो। पिकावरको माग र भारत तथा बङ्गलादेशलाई बेचेर पनि बिजुली खेर जान थालेपछि विद्युत प्राधिकरणले उत्पादन घटाउन निर्देशन दिएको छ। यसले मुलुकलाई दैनिक करोडौं नोक्सानी पुर्याएको छ, तर सरकार खपत र निर्यातको दीर्घकालीन योजना बनाउनमै व्यस्त छ। अहिले नेपालको कुल विद्युतीय क्षमता 42 मेगावाट पुगेको छ। हाल नेपालको अधिकतम माग 22 मेगावाट छ। मागभन्दा उत्पादन धेरै भएपछि नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारत र बङ्गलादेशमा गरी करिब 1200 मेगावाट निर्यात स्वीकृति पाए पनि 1000 मेगावाट मात्रै निर्यात गरिरहेको छ। निर्यात र खपत गरेर कुल 3400 मेगावाट पुगेको छ, बाँकी 900 मेगावाट बिजुली खेर गइरहेको छ। उत्पादित विद्युत खपत हुन नसक्ने अवस्था आएपछि प्राधिकरणले ऊर्जा उत्पादकलाई उत्पादन घटाउन निर्देशन दिन थालेको इपानका अध्यक्ष मोहन डाङ्गीले बताउनु भयो। प्राधिकरणले कहिले 4-5 घण्टा त कहिले 7-8 घण्टा मात्र चलाउन भन्ने गरेकाले बहाव बढेका बेला पनि 30 भन्दा बढी आयोजना पूर्ण क्षमतामा चलाउन पाएका छैनन्। यसबाट दैनिक करोडौं रुपियाँ नोक्सानी बेहोर्नु पर्ने अवस्था आएको ऊर्जा उत्पादक बताउँछन्। वर्षा लागेसँगै पानी, बाढी, पहिरो लगायतका विभिन्न समस्याले करिब 400 मेगावाट आयोजना बन्द हुने भएकाले पिक समयमा सरप्लस भए पनि खेर जाने अवस्था नरहेको प्राधिकरणको दावी छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गरेका छौँ, मेक्सिको वर्सेस इङ्ल्यान्डको खेलको साथसाथमा। हजुर, मेक्सिको वर्सेस इङ्ल्यान्ड खेल अहिले 8:44 गइसकेको छ र अहिलेसम्म निल निल ड्रमै छ, तर निकै ड्रामाहरू सुरु हुन आँटेको हामी देख्न सक्छौँ। आज कार्यक्रमको यो तेस्रो घण्टामा एउटा अन्तर्वार्ता सुन्न सक्नुहुनेछ केही समयपछि। बिएफपिएस गोर्खा रेडियोले यहाँ ब्रिटिस फोर्सेस ब्रुनाई गार्डिसनमा रहनुहुने विभिन्न व्यक्ति व्यक्तित्वसँग समय समयमा कुराकानी गर्दै आएको छ र त्यसैको सिलसिलामा हाम्रा सहकर्मी धनराज राईले मिसेस अन्तरा राईसँग कुराकानी गर्नुभएको छ। त्यो कुराकानी म केही समयपछि सुनाउनेछु। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अहिलेको लागि स्वीकार्नुहोस् अनमोल गुरुङको यो गीत आज भोली।

समाचार श्रोता अनमोल गुरुङले गाउनुभएको गीत आज भोलि बज्दा बज्दै बिचमै रोकिन गयो र यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौँ। बिएफएस रेडियो सुन्दै आउनुभएको पनि वर्षौँ भइसक्यो, तर कहिल्यै तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ। यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तीन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो 200 sterling pound सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ। अब सुनौ बियोन्ड एन्ड प्रविशा अधिकारी आइदेऊ न।

0: BFBS गोरखा रेडियो हो।
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। झिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

0: पहिला चौहान र कृष्ण बिकेलाई सुन्दै हुनुहुन्थ्यो पारिदिउँला लठ्ठ। ब्रिटिस फोर्सेस ब्रुनाईमा रहनुहुने व्यक्ति व्यक्तित्वहरूसँग बिएफएस गोर्खा रेडियोले समय समयमा कुराकानी गर्ने गर्दछ र त्यसैको सिलसिलामा हाम्रा सहकर्मी धनराज राईजीले कुराकानी गर्नुभएको छ यतिखेर अन्तरा राईसँग, मिसेस अन्तरा राईसँग गर्नुभएको कुराकानी म अब सुनाइहाल्छु।
1: धन्यवाद दाई, नमस्ते।
2: तपाईँको परिचय त मैले दिइहालेँ, तपाईँ बिएफएससँग अपरिचित हुनुहुन्न, तपाईँ केही समय अगाडि यहाँ पाल्नु पनि भएको थियो। तपाईँको थोरै ब्याकग्राउन्डमा जाउन, नेपाल कहाँबाट हुनुहुन्छ तपाईँ?
1: म चाहिँ उर्लाबारी मोरङबाट हो दाई।
2: तपाईँको जन्मै त्यहीँ भएको हो अथवा बसाई सराई गरेर अब बाबाहरू चाहिँ त्यहाँ सर्नु भएको?
1: होइन दाई, म जन्म नै त्यहीँ जन्मेर हुर्केर नि त्यहीँ उर्लाबारीमै हो दाई।
2: पढाइ पनि त्यतै गर्नुभयो?
1: हजुर हजुर दाई।
2: पढाइको कुरा छुइहालेँ मैले, पढाइ कतिसम्म गर्नुभएको छ?
1: म चाहिँ ब्याचलर ग्रेजुएट हो दाई।
2: विषय चाहिँ के छान्नु भएको?
1: मेरो अकाउन्टिङ एन्ड फाइनान्समा।
2: यो हिसाब किताब गर्ने विषय त मलाई पहिला स्कुलमा अलि अल्छी लाग्थ्यो, तपाईँले त त्यसमा ग्रेजुएट नै गर्नुभएछ, तपाईँलाई बधाई छ।
1: धन्यवाद।
2: अब तपाईँ टुआर जिआर पल्टनमा फ्यामिलीवाला हुनुभएको, साह्रै धेरै भए जस्तो लागेन।
1: हजुर।
2: कति भयो बहिनी?
1: 4 महिना जस्तो हुँदैछ दाई।
2: सेटल भइसक्नु भयो?
1: हजुर, अहिले चाहिँ लगभग सेटल भइसक्यौँ भनौँ न।
2: घर कोठाहरू डेकोरेट गरिसक्नु भयो तपाईँको इच्छा अनुसार कि भाइको इच्छा अनुसार? कसको इच्छा अनुसार चलिरहेको छ डेकोरेसन?
1: दुईजना नै हो तर अलिकति बेसी चाहिँ मेरो भन्नु पर्ला दाई।
2: 4 महिना भयो भन्नुभयो ब्रुनाईमा फ्यामिलीवाला हुनुभएको, भाइ त पहिला नेपालमा यारीमा पनि हुनुहुन्थ्यो जस्तो लाग्छ। काठमाडौँमा पहिलोपल्ट फ्यामिलीवाला हुनु भएको हो अथवा ब्रुनाईमा नै पहिलो हो तपाईँको?
1: ब्रुनाईमा नै पहिलोचोटि हो दाई हामी फ्यामिलीवाला भएको। इआरई जाँदा चाहिँ जस्तो हामीले बिए गर्यो, त्यसपछि चाहिँ अहिले आएर मात्रै फ्यामिलीवाला भएको ब्रुनाईमै।
2: ब्रुनाईमा आइपुग्नु भएको छ 4 महिनाको अन्तरालमा, नेपाल र ब्रुनाईमा के फरक पाउनुभयो बहिनी?
1: नेपाल र ब्रुनाईमा फरक भन्नुपर्दा चाहिँ दाई, नेपालमा चाहिँ म एकदम अलिक बिजी भइरहेको थिएँ अनि ब्रुनाईमा चाहिँ एकदमै स्लो लाइफ छ। जो फर्स्ट फर्स्टमा त एकदमै मेरो डेली त्यो हुन्छ नि रुटिन नै एकदम डिफ्रेन्ट भएको थियो, तर अहिले चाहिँ एकदम युज टु भइसक्यो भनौँ न दाइ। अब 4 महिनाको अवधिमा जो यहाँको लाइफसँग युज टु चाहिँ भइसक्यो, तर एकदमै स्लो लाइफ छ ब्रुनाईमा चाहिँ कम्पेयर टु नेपाल। नेपालमा चाहिँ एकदम मेरो यताउता भागदौडहरू भइरहेको थियो आफ्नै कामको सिलसिलामा पनि, ब्रुनाईमा चाहिँ अहिले जो रमाइलो भइरहेको छ।
2: कामको सिलसिलामा भागदौड चाहिँ कता कता गर्नुहुन्थ्यो तपाईँले?
1: मेरो चाहिँ नेपालमा आफ्नै बुटिक भएको कारणले गरेर त्यही बुटिकको काममा कहिले स्टोर कहिले कारखाना त्यस्तै भागदौड भागदौड भइरहेको हुन्थ्यो। अनि यहाँ चाहिँ त्यस्तो छैन, यहाँ चाहिँ अब स्लो लाइफ छ भनौँ न दाइ।
2: मौसममा चाहिँ मोरङको उर्लाबारी र ब्रुनाईको सेरिया कतिको फरक पाउनुभयो त?
1: मौसम त लगभग वेदर त सेम नै छ दाइ, गर्मी एकदमै गर्मी, उता मोरङमा पनि गर्मी नै हुन्छ यहाँ पनि गर्मी, तर ह्युमिडिटी चाहिँ अलिकति यहाँको बेसी हो कि जस्तो लाग्यो।
2: अघि बुटिकको कुरा गर्नुभयो, कामको सिलसिलामा निकै व्यस्त हुन्छु भन्ने क्रममा, कस्तो खालको बुटिक?
1: मेरो चाहिँ त्यही क्लोदिङ बुटिक भनौँ, एथनिक वेयर, ब्राइडल एन्ड ट्रेडिसनल वेयरहरू हुन्छ।
2: भनेपछि मोटामोटी सबै एरियाको क्लोदिङहरू तपाईँले गर्नुहुन्थ्यो? तपाईँ एक्लै हो अथवा अन्य स्टाफ अथवा पारिवारिक माहौलको बुटिक थियो त्यो?
1: हाम्रो फ्यामिली बिजनेस जस्तो पनि हो, तर त्यसमा म मात्रै छुइनँ, म चाहिँ जस्ट देखिने अनुहार भए, मेरो एकदमै टिमहरू हुनुहुन्छ, उहाँहरूले नै ह्यान्डल गर्नुहुन्छ।
2: व्यवसाय तपाईँ यता आउनुभयो, अब कस्तो हुँदैछ जस्तो मनमा पिर लाग्छ
1: दाइ? कस्तो सुरसुरमा त मलाई एकदमै गाह्रो भएको थियो त्यही व्यापारकै कुराहरूले गर्दा, तर जस मेरो टिम एकदमै राम्रो टिमहरू हुनुहुन्छ, अलमोस्ट 6 इयर्स जस्तो भयो हामीले सँगै काम गरेको, त्यही भएर चाहिँ एकदमै मेरो विश्वासिलो टिमहरू हुनुहुन्छ, साथसाथै मेरो फ्यामिलीहरू पनि हुनुहुन्छ नि त उता, अनि उहाँहरूले पनि हेर्दै हुनुहुन्छ, अनि मेन चाहिँ मेरो टिम, अनि उनीहरूले डे टु डे अपरेसनहरू ह्यान्डल गर्छ, मैले चाहिँ थ्रु अनलाइन उनीहरूसँग इन टच हुन्छु।
2: बुटिक तपाईँको आफ्नो इमेजिनेसनबाट क्रिएट भएको हो अथवा अन्य कसैको पारिवारिक सल्लाह सुझावमा स्थापना भएको हो?
1: यो चाहिँ मैले नै इमेजिन गरेर, मेरो नै ड्रिम थियो भनौँ न दाइ, मेरो नै ड्रिम थियो, मैले नै मेरै नै उसमा भएको हो, मैले नै सोचेर मैले नै सबै गरेर बनाएको हो भनौँ न।
2: हुन त हाम्रो यो कमर्सियल रेडियो होइन, त्यही पनि अब तपाईँ पल्टन घरको एउटा मेम्बर हुनुभएको नाताले तपाईँको बुटिकको नाम भन्न मिल्छ भने?
1: हजुर दाइ, मिल्छ, सायबुङ क्रिएसन हो दाइ।
2: इन्स्टातिर खोज्यो भने अथवा फेसबुकमा खोज्यो भने भेटिन्छ?
1: हजुर हजुर, हामी इन्स्टामा चाहिँ एक्टिभ छौँ भनौँ।
0: हजुर सुन्दै हुनुहुन्थ्यो मिसेस अन्तरा राईसँग हाम्रा सहकर्मी धनराज राईजीले गर्नुभएको कुराकानी. कुराकानीको बाँकी अंश हामी एकैछिनपछि सुनाउनेछौँ. अहिलेको लागि स्वीकार्नुहोस् अस्मिता अधिकारीको स्वरमा यो गीत बेग्लै संसार.

0: Ospita di carico Begley Sansar, indeed. यतिखेर हामी अन्तर्वार्ता प्रस्तुत गरिरहेका छौँ र हाम्रा सहकर्मी धनराज राईले यहाँ ब्रुनाई ग्यारिसनमा रहनुहुने अन्तरा राईसँग कुराकानी गर्नुभएको छ। त्यो कुराकानीको बाँकी अंश अब म सुनाउँछु।
1: अनेस्टली भन्नुपर्दा सुरुमा चाहिँ मलाई एकदमै आइसोलेटेड जस्तो फिल भएको थियो, कम्प्लिटली न्यू इन्भाइरोमेन्ट भएर दाइ। तर बिस्तारै अब नम्बर निहरूसँग पनि एउटा बन्ड बन्दै गयो, परिचयहरू हुँदै गयो, त्यही हिसाबले चाहिँ अहिले चाहिँ एकदमै युज टु भइसक्यो, एडप्ट भइसक्यो भनौँ न दाइ।
2: पक्कै हो, अब सुरुमा आउनुहुँदाखेरि तपाईँ र भाइ तपाईँको श्रीमान मात्रै हो दुईजना, उहाँले यस्तो यस्तो हुन्छ उस्तो उस्तो हुन्छ भन्नु पक्कै पनि भएको थियो, तर त्यो भन्न अनि आफैले भोग्नमा धेरै फरक पर्छ, समय लाग्छ। र अब चाहिँ तपाईँ पल्टन घरमा भिजिसकेको भन्दाखेरि फरक नपर्ला।
1: हजुर दाइ, अब त लगभग भिजि नै सक्यो भन्दा हुन्छ।
2: पल्टन घरमा दाजुभाइहरू त तपाईँले यदाकदा देख्ने मात्रै हो, अब फ्यामिली क्वार्टर एरियामा हुनुहुने आफ्ना नजिकका छिमेकी दाजुभाइहरूसँग तपाईँहरूको जम्का भेट त हुन्छ, तर दिदीबहिनीहरू सँग चाहिँ कतिको उठबस हुन्छ तपाईँको?
1: टाइम एन्ड अगेन भइरहेको हुन्छ दाइ, यस्तै अब सोसियल इभेन्ट अनि ग्यादरिङहरू गरेर हामी सल्लाहहरू गरेर भेटघाटहरू गरि नै राखेको हुन्छौँ दाइ।
2: तपाईँको श्रीमान कुन इन्टेकको पढ्नुभयो?
1: इन्टेक 14 हो दाइ।
2: इन्टेक 14 हुनुहुन्छ। अन्तरा राई श्रोतावृन्द, र विशेष गरी पल्टन घरको जीवन भोगाएका कुराहरू तपाईँ माझ चर्चा गरिरहेका छौँ। चर्चा गर्ने क्रममा नै

0: back of the head. राखेर पल्ट घरमा फ्यामिलीवाला भएर आउनुभयो अनि भोलिपल्टदेखि तपाईँले जुन रियालिटी पाउनुभयो मिल्दोजुल्दो थियो
1: त्यही मैले त्यस्तो यस्तो हुन्छ भनेर त्यस्तो हाइली एक्सपेक्टेसन चाहिँ केही पनि राखेको थिइनँ. जस हामी चाहिँ अब ब्रुनाईमा एज अ फ्यामिली हामी सेटल डाउन हुन्छौँ भनेर चाहिँ त्यो कुराले चाहिँ एक्साइटमेन्ट चाहिँ थियो. तर सुरुमा यता आउँदा चाहिँ मेरो कम्प्लिटली मेरो डेली रुटिनै चेन्ज भएको जस्तो भयो. किनभने त्यही अघि पनि भनिहालेँ नेपालमा म अलिक बिजी नै हुन्थ्यो मेरो रुटिनहरू. यहाँ चाहिँ कम्प्लिटली अब स्लो मर्निङ अब स्लो डेजहरू भएर चाहिँ अलिकति कहाँ आएछु टाइपले चाहिँ भयो थियो. तर बिस्तारै मेरो नम्बरनीहरूसँग साथीभाइहरूसँग चिनजान हुँदै गयो एउटा बोन्ड क्रिएट हुँदै गयो. त्यो भएर चाहिँ अहिले चाहिँ एकदमै युज टु भइसक्यो अलि भिजिसके भनौँ दाइ ब्रुनाई लाइफसँग.
0: हजुर पक्कै पनि बहिनी अघि पनि अलिकति छुइहाल्यौँ सुरुमा भिज्न सबैलाई गाह्रै हुन्छ तर भिजिसकेपछि अब भाइहरूको जागिर तपाईँहरूको करियर पछि युके गएपछि यहीँ पनि बस्दै रहँदै जाँदाखेरि त्यो अहिले जोडिएको सम्बन्धहरू नै अटुट सम्बन्धका रूपमा चाहिँ परिवर्तित हुँदै जान्छन्. हामी कुराकानीलाई अलि छोट्याउँ अन्ततिर पुग्यौँ बहिनी. अब तपाईँहरू चाहिँ लेटेस्ट फ्यामिलीवालाको रूपमा हुनुहुन्छ. अब आउने नयाँ बहिनीहरू भनौँ न उहाँहरूलाई तपाईँले के सन्देश दिन चाहनुहुन्छ?
1: म अब आउनुहुने बहिनीहरूलाई चाहिँ आउनुहोस् भन्न चाहन्छु. फ्यामिली लाइफहरू ब्रुनाईमा पनि फ्यामिली लाइफ एज अ हस्बेन्डसँग इन्जोय गर्नुहोस्. आफ्नो प्राइभेट लाइफ फाल्टै लाइफ हुन्छ, यता प्राइभेट लाइफ हुन्छ, रमाइलो हुन्छ. सुरु सुरुमा गाह्रो हुन्छ अफकोर्स, नयाँ इन्भाइरोमेन्ट हुन्छ, तर बिस्तारै भिज्नलाई कति पनि गाह्रो हुँदैन. कि जति पनि लाउरेनी लाइफ इन्जोय गर्नु छ ब्रुनाईमा नै गर्नुपर्छ अरे भन्ने सुनेको छु. युकेमा गएपछि एकदमै बिजी लाइफ हुन्छ अरे, त्यो भएर आउनुहोस् ब्रुनाईमा इन्जोय गर्नुहोस् त्यही भन्न चाहन्छु.
0: यत्रो लामो फेरिस्ता गऱ्यौँ कुराको, भाइको पनि कुरा गऱ्यौँ, तर भाइ चाहिँ को हो भनेर हामीले परिचय नै दिनौँ त बहिनी.
1: मेरो श्रीमानको नाम चाहिँ चौबिन राई हो दाइ, सिएसएस कम्पनीमा हुनुहुन्छ आरडिएस.
0: श्रोता हामीसँग हुनुहुन्थ्यो 2RGR CSS कम्पनी RDS प्लोटुनका गुरुजी लान्स कोप्रोल चौबिन राईकी श्रीमती अन्तरा राईसँगको कुराकानी. र अब हामी बिट मारौँ श्रोता. बहिनी तपाईँले समय निकालेर तपाईँको जीवन भोगाएका कुराहरू अन्य श्रोता समक्ष चाहिँ पस्कने आँट गर्नुभयो. तपाईँलाई धेरै धेरै धन्यवाद यो समयका लागि.
1: धन्यवाद दाई यो अपर्च्युनिटीको लागि, यसरी मेरो कुराहरू राख्न दिनुभएकोमा. हजुरलाई अनि बिएफबिएस गोर्खा रेडियोलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु दाई.
2: हजुर सुन्दै हुनुहुन्थ्यो अन्तरा राईसँग हाम्रा सहकर्मी धनराज राईजीले गर्नुभएको कुराकानी. यतिखेर मेक्सिको भर्सेस इङ्ल्यान्डको खेल चलिरहेको छ, 36 मिनट भयो र भर्खरै इङ्ल्यान्डले एक गोल हालेर अग्रता लिएको छ. मेक्सिको नेल इङ्ल्यान्ड 1 र अहिले खेल 36 मिनट जाँदैछ र यो गोल जुड बेलिङ्गमले गरेका हुन् र बेलिङ्गमले राम्रो डाइभिङ हेडर गोल गरेर इङ्ल्यान्डलाई अग्रता दिलाएका छन्. अघि सुनौ भक्त ब्यान्डको कथा.

0: Times Gorkha Radio.
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू
1: लेखेँ
2: अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: यो BFBS गोर्खा रेडियो हो।

Terra Fitur. अरिजित सिंहले गाउनुभएको मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो. अब वर्ल्ड कप अपडेट नै दिउँ. अहिले 46 मिनट खेल भइरहेको छ. एक्स्ट्रा इन्जरी टाइम 5 मिनटको अहिले थपिएको छ र 36 मिनटसम्म गोल भएन. तर 36 मिनटमा 2 मिनटमै 38 मिनटभित्र इङ्ल्यान्डले 2 गोल गरे र दुवै गोल जुड बेलिङ्गमले. र बेलिङ्गमले 2 गोल त गरे तर इङ्ल्यान्डले फेरि त्यति लामो समय थाम्न सकेन. झन्डै 42 मिनट जाँदा 41-42 मिनट जाँदा इङ्ल्यान्डले 1 गोल खायो र अहिले 2-1 इङ्ल्यान्डले 1 गोलको अग्रता लिइराखेको छ र फर्स्ट हाफ सकिन अझै बाँकी छ. झन्डै अब 3 मिनट जति खेल बाँकी छ. अहिले खेलाडीहरू, विशेष गरी इङ्ल्यान्डका खेलाडी इन्जर्ड भएका कारण अहिले एकैछिन खेल रोकिएको छ. हजुर, इङ्ल्यान्डले राम्रो खेल प्रदर्शन गरिरहेको छ. त्यसमा गोलकिपर पिकफर्डको एकदमै राम्रो सेभहरू 2-3 हामीले देख्यौँ र कम अन इङ्ल्यान्ड.

आर्यन मगर एन्ड द क्लस्टर्सको गीत सुन्दै हुनुहुन्थ्यो मनलाई पुग्ने माया. त्यसभन्दा अगाडि यो मनको कुना कुनामा विकास थारू र नन्दिनी अधिकारीको स्वरमा दुईवटा गीत ब्याक टु ब्याक सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो र यिनै गीत सङ्गीत सुन्ने क्रममा छौँ हामी. कार्यक्रमको यो दोस्रो घण्टा हो र मैले अब दोस्रो घण्टालाई पनि समापन गर्ने बेला भइसकेको छ. दोस्रो घण्टाको अन्तिम कोसेली म टक्र्याउँछु पवन लिम्बूको स्वरमा विश्वास. इन्जोय.

0: विश्वकप फुटबलमा अहिले इङ्ल्यान्ड र मेक्सिको बीच खेल भइरहेको छ। नेपाली समयअनुसार आज बिहान 7:15 खेल सुरु भएको हो। अहिलेसम्म इङ्ल्यान्ड 2-1 अघि छ। इङ्ल्यान्डका लागि जुड बेलिङ्गहामले दुवै गोल गर्नुभएको हो। खराब मौसमका कारण मेक्सिको र इङ्ल्यान्ड बीचको विश्वकप 2026 अन्तिम 16 चरणको खेल निर्धारित समयभन्दा 1 घण्टा ढिला सुरु भएको थियो। आज बिहान 6:00 सुरु हुने भनिएको खेल प्रतिकूल मौसमका कारण पछाडि सारिएको बीबीसीले जनाएको छ। मेक्सिको अहिलेसम्म 2 पल्ट क्वार्टर फाइनलमा पुगेको छ। सन् 1970 र 1986 मेक्सिको क्वार्टर फाइनलमा पुगेको थियो। यता सन् 1950 विश्वकप खेल्न थालेको इङ्ल्यान्डले अहिलेसम्म 1 पटक उपाधि जितेको छ। सन् 1966 उपाधि जितेपछि इङ्ल्यान्डले उपाधि उचाल्न सकेको छैन। पछिल्लो समय सन् 2018 चौथो भएको इङ्ल्यान्ड 2022 क्वार्टर फाइनलमा पुगेको थियो। जारी विश्वकपको अन्तिम 32 मेक्सिकोले इक्वेडरलाई 2-0 हराएको थियो भने इङ्ल्यान्डले डीआर कङ्गोलाई 2-1 हराएको थियो। यसअघि नर्वे र मोरक्को क्वार्टर फाइनलमा पुगिसकेका छन्। त्यस्तै ब्राजिललाई 2-1 हराउँदै नर्वे क्वार्टर फाइनलमा पुगेको छ। यसैबीच ब्राजिलियन स्टार नेमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ। फिफा विश्वकप 2026 अन्तिम 16 नर्वेसँग 2-1 पराजित भएर बाहिरिएसँगै फरवार्ड नेमारले अन्तर्राष्ट्रिय करियरलाई विश्राम दिने निर्णय गर्नुभएको हो। अमेरिकाको न्यूजर्सी रङ्गशालामा नेमारले ब्राजिलका लागि सान्त्वना गोल गर्नुभएको थियो। इन्जुरी टाइममा पेनाल्टी मार्फत प्रतियोगितामा उहाँले 1 मात्र गोल गर्नुभएको थियो। नेमारले 4 फिफा विश्वकप खेल्नु भएको छ। जारी विश्वकपमा भने पूर्ण फिट नभएका कारण 2 खेलमा मात्रै नेमार वैकल्पिक खेलाडीको रूपमा मैदानमा उतरनु भएको थियो। नेमार ब्राजिलियन राष्ट्रिय पुरुष टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुनुहुन्छ। सन् 2010 सिनियर टोलीबाट डेब्यू गरेका 34 वर्षीय नेमारले ब्राजिलका लागि 130 खेलमा 80 गोल गर्नुभएको छ। नेपाली काँग्रेसले 15 महाधिवेशनलाई परम्परागत मतपत्रको साटो प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरेको छ। काँग्रेसले महाधिवेशनलाई प्रविधि मैत्री बनाउने निर्णय गरेको हो। ललितपुरको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समिति बैठकले निर्वाचन प्रक्रियालाई डिजिटलाइजेसन गर्ने र विद्युतीय मतदान मेसिनलाई प्राथमिकता दिने निर्णय गरेको हो। बैठकले महाधिवेशनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न 15 महाधिवेशनमा परम्परागत मतपत्रको साटो प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरेको समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले जानकारी दिनुभएको छ। निर्वाचन प्रक्रियालाई पेपरलेस बनाउन ईभीएम वा अन्य डिजिटल प्रविधिलाई अगाडि बढाइने समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभएको छ। त्यस्तै निर्वाचन प्रक्रिया सुरु भइसकेपछि निर्वाचन सम्बन्धी आचार संहिता लागू हुने भएकाले निर्वाचन अवधिमा विधानमा अन्यथा उल्लेख भएकामा बाहेक निर्वाचन आचार संहिता पूर्ण रूपमा पालना गर्न केन्द्रीय कार्य समिति लगायत सबै तह र निकायहरूलाई आग्रह गर्ने निर्णय समेत भएको छ। नेपाली काँग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थपेको छ।
1: महामन्त्री समेत रहेका सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन 30 गतेसम्म थप गर्ने निर्णय भएको छ। काँग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको जनाएको छ। यसअघि काँग्रेसले साउन 20 गतेसम्म सदस्यता वितरण गर्ने निर्णय गरेको थियो। नयाँ सदस्यता वृद्धि गर्न 77 जिल्लामै केन्द्रीय प्रतिनिधिहरू समेत खटाइएको छ। काँग्रेसले 35 वर्ष मुनिका युवाहरूलाई पार्टीमा क्रियाशील सदस्य बनाउन प्राथमिकता दिने गरी काम अघि बढाएको छ।
0: मुलुकभर अहिलेसम्म 24.9% धान रोपाई सकिएको छ। कृषि मन्त्रालयका अनुसार 13,70,062 हेक्टर धानखेटी हुने क्षेत्रफलमध्ये 3,41,000 हेक्टरमा रोपाई सकिएको हो। प्रदेशगत विवरण अनुसार कोशीमा 2,76,000 हेक्टरमध्ये 42,000 हेक्टरमा धान रोपाई भएको छ। मध्य प्रदेशमा 3,85,000मध्ये 60,000 हेक्टरमा रोपाई भएको छ। बागमतीमा 1,14,000मध्ये 38,000 हेक्टरमा धान रोपाई भएको मन्त्रालयले जनाएको छ। इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनीको राजकीय अन्त्येष्टि अघि विगत केही दिनदेखि ठूलो संख्यामा सर्वसाधारण भेला भइरहेका छन्। अमेरिका र इजरायलको फेब्रुअरीमा भएको हवाई आक्रमणमा मारिएका खामेनीको पार्थिव शरीर हाल तेहरानमा श्रद्धाञ्जलीका लागि राखिएको छ। उहाँको राजकीय अन्त्येष्टि यात्रा बुधबार हुने तय भएको छ। बिहिबार अन्तिम संस्कार गरिने कार्यक्रम छ। श्रद्धाञ्जली दिन भेला भएका मानिसमध्ये अमेरिकी हवाई आक्रमणमा विद्यालयमा ज्यान गुमाएका बाल बालिकाका परिवारका सदस्य पनि छन्।
2: My message is that the children were innocent. They didn't have any sins. Their only weapons were pencils and erasers. What was the crime they were killed for?
3: You, BFBS, Gorkha Radio.

सबैको वैश्य एकचोटि आउँछ, दुनियाँ हँसाएर जान्छ, अनि सुडोरीले तान्देऊ, अब गहना दिन रकमै छैन, साई मन्द्रोले नै मान्देऊ न है रामसाईली भन्ने गीत रूप कुमार राईले गाउनुभएको यो गीतसँगै हाम्रो कार्यक्रम मझेरी सुरु भयो। श्रोता सम्पूर्णलाई हार्दिक नमस्कार अनि स्वागत छ। आज सोमबारे हाम्रो बसाइमा हप्ताको पहिलो दिन सोमबार आज सुरु भइसक्यो कार्यक्रम मझेरी। आज 6 जुलाई सन् 2026 साल, तदनुसार असार 22 गते विक्रम सम्वत 2083 सालको कार्यक्रम लिएर म धनराज उपस्थित भइसकेको छु। आदरणीय श्रोता, तपाईँहरूले कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, कुन कुन समयमा सुन्दै हुनुहुन्छ, कस्तो कस्तो परिस्थितिमा सुन्दै हुनुहुन्छ, फुटबल हेर्दै सुन्दै हुनुहुन्छ अथवा फुटबल मात्रै हेर्दै हुनुहुन्छ अथवा रेडियोको कमेन्ट्री पनि मार्फत पनि फुटबल सुन्दै हुनुहुन्छ, हेर्दै भन्दा पनि ओहो गोल लागेछ भन्ने भइराखेको होला। तपाईँ इङ्ल्यान्डका समर्थक हुनुहुन्छ, तपाईँ मेक्सिकोका समर्थक हुनुहुन्छ, कुनलाई समर्थन गर्दै हुनुहुन्छ, कसले जितोस् जस्तो लाग्दैछ तपाईँलाई, आज यसो सुन्नुभएको छ भने हामीलाई सम्पर्क गरेर भनिदिनुहोस् है। हजुर, मेक्सिको र इङ्ल्यान्डको चाहिँ गेम अफ 16 भइरहेको छ र अहिले इङ्ल्यान्डले 2 गोल लगाएर अग्रता लिइरहेको छ भने मेक्सिको 1 गोलसहित पछाडि रहेको छ। खेल निकै रोमाञ्चक रूपमा अगाडि बढिरहेको छ। दोस्रो हाफको 3 मिनट बितिसकेको छ श्रोता, 49 मिनटमा चाहिँ खेल सुरु भइरहेको छ। हजुर, तपाईँहरू दुइटै टिमलाई जो जसले जुन जुन टिमलाई समर्थन गर्नुहुन्छ तपाईँहरू सम्पूर्णलाई हार्दिक शुभकामना दिउँ। तपाईँले चाहनुभएको टिमको जित होस् भन्दा पनि अब आज चाहिँ मैले यसो मेरो रफ गेस, म यसमा सही छु भन्ने होइन, तर आज भने इङ्ल्यान्डका समर्थकहरू धेर हुनुहुन्छ हो जस्तो लाग्दैछ मलाई, ले गर्दाखेरि इङ्ल्यान्डको समर्थकहरू हुनुहुन्छ भने तपाईँहरूलाई पनि हार्दिक शुभकामना, गुड लक। आजको टिम इङ्ल्यान्डले जितोस् भन्ने चाहनुहुन्छ भने प्लिज इमेल गर्नुहोस्, फेसबुक मेसेन्जरमा लेख्नुहोस् अथवा चाहिँ फोन गरेर पनि धनराज दाई यस्तो भयो रमाइलो भयो भनेर यसो भनिदिनुहोस् है। हजुर, अब हामी फुटबल हेर्नका लागि रोड ट्रिपमा जाउँ वाङदेन शेर्पासँग, रोड ट्रिपमा नै

वाङदेन शेर्पाले रोड ट्रिप जान्छु ल भन्दै हुनुहुन्थ्यो। आज बिहानको खेल तपाईँले हेर्नुभयो कि भएन भन्दा ब्रुनाईमा बिहानको खेल भयो तर तपाईँहरूको समयमा के कस्तो साँझको कोही दिउँसो कोही मध्यरातको खेल थियो ब्राजिल भर्सेस नर्वेको। ब्राजिलको लज्जास्पद हारै भयो भन्दा पनि हुन्छ श्रोता। नर्वेलाई सायद कसैले पनि सोचेको थिएन तर चाहिँ मजाले हार बेहोर्यो नर्वे को हातबाट 2-1 को गोलले ब्राजिल हार्यो। नर्वेले 2 गोल लायो भने ब्राजिलले चाहिँ 1 गोल मात्रै फर्काउन सफल रह्यो र अब वर्ल्ड कपको दौडबाट ब्राजिल आउट भइसक्यो श्रोता। नर्वे लास्ट 8 छिरिसकेको छ। अब एकैछिन मौसमको कुरा गरौँ हामी श्रोता। ब्रुनाईमा अहिले बिहान 10:16 गएको छ। 24 डिग्री सेल्सियस चाहिँ अहिलेको तापक्रम रहेको छ। 30 डिग्री सेल्सियसको वरिपरि आजको अधिकतम तापक्रम रहने अनुमान गरिएको छ भने आज सेरिया घमाइलो छ रमाइलो छ र मन्द गतिमा हावा चलिरहेको छ। पानी पर्ने छाँटकाटहरू कतै पनि देखिएका छैनन्। ब्रुनाईका अन्य स्थानका श्रोताहरू तपाईँहरूले कहाँबाट सुन्दै हुनुहुन्छ तपाईँहरूकोतिर के कस्तो छ मौसम यसो जानकारी दिनुहोस् है त। नेपालमा बिहानको 8:01 गएको छ श्रोता। 21 डिग्री सेल्सियस काठमाडौँ उपत्यकाको तापक्रम, 29 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ। छिटफुट वर्षा भइरहेको छ अहिले काठमाडौँमा भने मध्याह्न अनि साँझमा भने बदली भई भारी वर्षा सहित मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ। हिजो समाचारतिर सुन्नुभयो होला मनसुन भित्रियो भनेर निकै समाचारहरू सुनेका थियौँ। अब अलिकति अस्तिको भन्दा अलि सावधानी अपनाउनु पर्ने हुनसक्छ। तपाईँहरू कतै यात्रा गर्दै हुनुहुन्छ उपत्यका बाहिर, हुन त उपत्यकाभित्रै पनि वर्षा भारी वर्षा भयो भने भेलबाडी आउने निकै हुन्छ। ढलहरू भरिएर सडकमा चाहिँ खोलामा बाढी आए जस्तै बाढी आएको हामीले देखिरहेका छौँ विगतमा। तपाईँहरू जता जहाँ भए पनि होसियारीका साथ चाहिँ आजको तपाईँको दैनिकी गुजारा गर्नुहोला। बेलायतमा बिहानको 3:17 गयो। तपाईँहरू कोही लेट ड्युटी गर्दै हुनुहुन्छ नाइट सिफ्ट हो भने अब तपाईँहरूको सकिन आँट्यो। अब 1 होला कतिको कतिको 2 बाँकी होला। रेडियो सुनिराख्नु भएको छ, टिभीमा म्याच पनि हेरिराख्नु भएको छ। 55 खेल भइरहेको छ दोस्रो हाफको। अहिले 17 डिग्री सेल्सियस लन्डनको तापक्रम रहेको छ। पार्टली क्लाउडी एन्ड लाइट विन्ड्स भनिएको छ अहिलेको लागि भने आज दिनभरिमा पनि तपाईँहरूको लन्डनवासी श्रोता तपाईँहरूको लागि रमाइलो छ दिन घमाइलो छ र मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ। आज दिनभरि जसो नै 32 डिग्री सेल्सियस अधिकतम तापक्रम लन्डनका लागि। र बेलायतका अन्य स्थानका श्रोता तपाईँहरूको क्षेत्रमा के कसो छ मौसम अहिले अथवा भरे उठ्नु भएपछि यसो चाहिँ लेखे पठाउनुहोस् हामी पनि अन्य श्रोतालाई जानकारी दिन सकौँ। हजुर, यो मौसमी जानकारी पछाडि हामी योद्धालाई सुन्न जाउँ। अभियान चलाउँदै हुनुहुन्छ उहाँ, के अभियान रहेछ सुनौँ।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

हजुर, प्रवीण गुरुङले गाउनु भएको माथिबाट को आयो भन्ने पुरानो मिठो गीत सुन्यो श्रोता। यो गीतलाई तपाईँले पक्कै पनि रुचाउनु भयो भने मैले पूर्ण विश्वास लिएको छु श्रोता। नेपालमा यो साल भनौँ न 81-82 अथवा 24-25 आर्थिक वर्षमा आन्तरिक यात्रामा करिब 400 अर्ब रुपियाँ खर्च भएको छ, भन्दा पनि त्यति चाहिँ डोमेस्टिक के अरे टुरिस्टले चाहिँ त्यति पैसा इन्भेस्ट गरेका रहेछन् घुम्न यताउता गएर भन्ने कुरा तपाईँले पत्याउनुहुन्छ। यो कुरा पत्याउनु पर्ने नै रहेछ श्रोता। नेपालमा आन्तरिक पर्यटन तीव्र रूपमा बढ्दै गएको कुरा चाहिँ यहाँ भर्खरै समाचारहरूमा चाहिँ आइरहेका छन्। यसो सोच्दाखेरि होला पनि, किनभने मान्छेहरू हामी अब साधारण सोसियल मिडियामा हेर्दा पनि 5 वर्ष अगाडि अथवा 10 वर्ष अगाडि जति मान्छेहरूले घुम्न जाने गर्दथे त्यसको तुलनामा धेरै हामीले देख्ने गर्दछौँ। फलाना ठाउँमा गएर यस्तो गर्दै गरेको, त्यहाँको ठाउँहरूको रीतिरिवाजहरूको चर्चा चियो चर्चा गरेको, टिकटक बनाएको, इन्स्टाग्राममा चाहिँ आफ्नो स्टोरीहरू हालेकोहरू हामीले निकै देख्ने गर्दछौँ। राष्ट्रिय तथ्याङ्क कार्यालयको पहिलो घरेलु पर्यटन सर्वेक्षण चाहिँ जुन चाहिँ भर्खरै मात्रै पब्लिस भएको छ, त्यसमा चाहिँ नेपालीहरूले आन्तरिक यात्रामा करिब 395 अर्ब रुपियाँ खर्च गरेको देखाएको छ यो पर्यटन सर्वेक्षणमा, जसले देशको कुल गार्हस्थ उत्पादन जिडिपीमा 2.65%ले योगदान दिएको रहेछ। निकै धेरै पो रहेछ, 2.65 भनेपछि त यो जिडिपीमा ग्रस डोमेस्टिक प्रोडक्ट प्रोड्युसमा। सर्वेक्षणले चाहिँ विशेष गरी जेन जी र जेन अल्फा पुस्ताका युवाहरू पहिलेभन्दा धेरै घुम्न थालेको देखाएको छ। पोखरा, चितवन, लुम्बिनी, मुस्ताङ, रारा तथा काठमाडौँ वरपरका गन्तव्यहरूमा आन्तरिक पर्यटकको आकर्षण उल्लेखनीय रूपमा चाहिँ बढेको पनि उक्त सर्वेक्षणले देखाएको रहेछ। देशभरका करिब 52% भन्दा बढी घर परिवारले यो वर्षमा कम्तीमा एकपल्ट आन्तरिक यात्रा गरेको तथ्य चाहिँ सार्वजनिक गरिएको छ उक्त सर्वेक्षणले। विज्ञहरूका अनुसार नेपालीहरूको बढ्दो यात्रा संस्कृतिले होटल, यातायात, रेस्टुरेन्ट र स्थानीय व्यवसायलाई ठूलो आर्थिक टेवा पुर्याउँदै पर्यटनलाई नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्ये एक बनाइरहेको पनि बताएको रहेछ। हजुर, अब तपाईँहरू पक्कै पनि नेपाल जानुहुन्छ, अब लामो छोटो छुट्टी आफ्नो आफ्नो अनुसारको हुन्छ, तर तपाईँहरू नेपाल जानुभएको बेला अवश्य पनि काहीँ न काहीँ एउटा हलिडे डेस्टिनेसन छानेर जानुहुन्छ। अब माथि हिमाल हेर्न जाने हो अथवा चितवनको चाहिँ सौरा जाने हो अथवा कोशी टप्पु जाने हो, तर तपाईँहरूले पनि त्यस्तो गर्नुभएको खण्डमा तपाईँले पनि आन्तरिक पर्यटनमा चाहिँ आफ्नो हिस्सा को टेवा दिइराख्नु भएको छ भन्ने कुरा हामी सबैले बुझ्नु पर्दछ। म पनि अब जाँदाखेरि काहीँ न काहीँ गएकै हुन्छु, मेरो परिवारसँग, मेरो एक्सटेन्डेड फ्यामिली मेम्बरहरूसँग, मेरो गाउँ नै गए पनि अब होइन, मैले त्यहाँ के गरेँ, मैले गाडी चलाएँ, यातायात चलाएँ, त्यहाँदेखि खानाहरू होइन, अब त्यहाँ 10 जना एउटा गाडीमा भएको मान्छेले हामी 10 जनाले खाना खान्छौँ, त्यहाँ बिच बाटोमा पर्ने बाटोमा खुद्रा पसलहरूमा फलफुलहरू लोकल प्रड्युसहरू भनौँ न तिनीहरू हामी कन्ज्युम गर्दै जान्छौँ, भनेपछि हामीले पनि लामो छोटो छुट्टी जति नै भए पनि जहाँ गए पनि देशभित्र हामीले पैसा खर्च गर्छौँ, र त्यो पैसा खर्च गरेको सर्वेक्षण चाहिँ अबदेखि नेपाल सरकारले नै निकाल्न थालेको हो कि अथवा यो वन्स एन्ड फर अल भन्ने तरिकाको त्यो भने याद भएन मलाई, तर पहिलोपल्ट भनेर चाहिँ समाचारमा आएको छ। सायद यो क्रम जारी नै रहन्छ होला नेपाल सरकारको तर्फबाट। हजुर, तपाईँहरूले पेनाल्टीबाट गोल भएको हेर्नुभयो र अहिले मेक्सिकोले फेरि एउटा पेनाल्टी पाएको छ। हेरिकेनले अघि गर्नुभयो र 3-1 बनाउनु भएको थियो, अहिले फेरि एउटा पेनाल्टी हुँदैछ, हेरौँ के हुन्छ। पेनाल्टी भयो, हेर्दा हेर्दै श्रोता 2-3 मेक्सिकोले नि 2 गोल गर्यो र इङ्ल्यान्डको 3-1 लिड छ, 1 स्कोरको लिड छ इङ्ल्यान्ड, 1 गोलको स्कोर भन्दा पनि।
खेल निकै रोमाञ्चक भइरहेको छ, तर अब हामी खेलको चियो चर्चा भन्दा पनि हामी गीत सुन्नतर्फ लागौँ। बाबलीले गाउनु भएको छ दाङको घारी।

र तपाईँहरू मध्येमा कतिले चाहिँ अब आफ्ना छोराछोरीलाई चाहिँ बोर्डिङ स्कुल बेलायतमा राख्ने सोच गर्नुभएको छ होला र कहाँ राख्ने कहाँ खोज्ने भन्दै हुनुहुन्छ भने हाइभले चाहिँ एउटा यो बोर्डिङ स्कुलको डाइरेक्टरी कम्पाइल गरेर तपाईँहरूको लागि एउटा लिङ्क तयार पारिदिएको छ, त्यहाँ जानुहोस्। हाइभ पेजमा गएर बोर्डिङ स्कुल्स डाइरेक्टरी 2026 भनेर चाहिँ निकालेको छ, त्यहाँ गएर हेर्नुहोस्। म पनि यहाँ तपाईँहरूलाई भन्दै गर्दा हेरिराखेको छु, निकै मजाले चाहिँ स्लाइडहरू बनाइएको रहेछ, कुन स्कुल कहाँनिर छ भनेर, अनि फी स्ट्रक्चरहरू पनि मोटामोटी भनिएको छ, यहाँ के कन्सिडर गर्नुपर्ने, अनि एक्सपिरियन्सहरू, स्टुडेन्ट एक्सपिरियन्सहरू चाहिँ पनि त्यहाँ उल्लेख गरिएको छ। तपाईँको फुर्सद भएको बेलामा यसो गएर त्यो के अरे स्लाइडहरू हेर्नुहोला र वाइजली डिसिजन गर्नुहोला, आफ्नो छोराछोरी कस्तो छन् होइन, अब यो स्कुलमा ठिक होला कि त्यो स्कुलमा ठिक होला, उसको भविष्यको फोकस के छ त्यो अनुसार पनि हुन्छ होला। कति स्पोर्ट्समा राम्रो हुने नानीहरूलाई अब स्पोर्ट्स प्रायोरिटी दिने बोर्डिङ स्कुलहरू पनि हुन्छन् अब होइन, त्यस्तै आर्ट्स ड्रामा अब म्युजिक गर्नेहरू, त्यस्तै अब इङ्ग्लिस ल्याङ्ग्वेज गर्नेहरू, म्याथ्समा चाहिँ म चाहिँ अब फाउन्डेसन मात्र होइन फर्दर म्याथ्स गर्छु भन्नेहरू होइन, त्यस्तो अब ट्रिपल साइन्स लिन्छु भन्नेहरू, त्यस्तैहरूका लागि आफ्नो आफ्नो बोर्डिङ स्कुलहरू छन्। तपाईँले राम्ररी रिसर्च गर्नुहोला र आफ्नो छोराछोरीको दक्षता अनुसारको बोर्डिङ स्कुल छानेर हाल्नुहोला र निस्ढुक्क ढुक्कै बस्नु, निश्चिन्त रहनुहोला, भन्न खोजेको निस्ढुक्क भएछ तर एउटै अर्थ दिने शब्द हुन्, ढुक्क बस्नुहोला छोराछोरीको भविष्यको लागि। हजुर, यो जानकारी पछाडि कृष्ण कार्कीलाई सुन्न जाउँ, जुनेली रात भन्दै हुनुहुन्छ।

0: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर, तम्रो मायाले मन फगालो भन्ने गीत सुन्यो देविका वन्दना र बाबुल गिरीको आवाजमा। मापसे मादक पदार्थ सेवन, नेपालमा यो अभियान चलेको कति वर्ष भयो तपाईँलाई याद छ श्रोता? तपाईँहरू कति नेपालमै हुनुहुन्थ्यो होला यो अभियान सुरु हुँदा? म त बाहिर थिएँ र तपाईँहरू मध्येमा धेरैजना बाहिरै हुनुहुन्थ्यो होला, कति भर्खर भर्खर अब अधा पैसा हुनुहुन्थ्यो होला र यो सुरु हुँदाखेरि रिस उठेको थियो होला तपाईँलाई, के गरेको होला भन्ने लागेको थियो होला। करिब करिब 767,100 चालक मापसे कारबाहीमा परेछन् श्रोता यो 15 वर्ष अन्तरालमा। विक्रम सम्बत 2068 सालदेखि यो अभियान सुरु गरिएको थियो। हजुर, यो परीक्षण अभियानले 15 वर्ष सडकमा सुरक्षामा उल्लेखनीय सुधार ल्याएको जानकारहरूले बताउँदै आएका छन्। यस अवधिमा अघि भनिहाले करिब झन्डै 8 लाखै भनौँ न श्रोता मापसेमा कारबाहीमा परेको छन् र 71 करोड रुपियाँ भन्दा बढी चाहिँ राजस्व पनि सङ्कलन भएछ श्रोता। यो कारबाहीमा परेपछि अब त्यहाँ फाइन तिर्नै पर्यो होला, फाइन तिरेपछि राजस्व उठी नै गयो, झन्डै 71 करोड रुपियाँ भन्दा बढी, अझै बढी पनि रहेछ श्रोता। ट्राफिक प्रहरीका अनुसार मदिरा सेवन गरेर सवारी चलाउँदा हुने दुर्घटनामा 90% बढी चाहिँ कमी आएको दावी गरिएको छ। चिकित्सकहरूका अनुभवले पनि सडक दुर्घटनाबाट हुने यो हेड इन्जुरी, गम्भीर टाउको चोट चाहिँ 70-80% घटेको चाहिँ देखाउँदो रहेछ एउटा अर्को अनुसन्धानले। यद्यपि विज्ञहरूका अनुसार मापसे अभियान मात्रै पर्याप्त छैन, अत्यधिक गति, मोबाइल प्रयोग, जोखिमपूर्ण ओभरटेक, कमजोर सडक पूर्वाधार र चालकको लापरवाही जस्ता अन्य कारणहरू पनि दुर्घटनाका प्रमुख कारक भएकाले ती क्षेत्रमा पनि सुधार आवश्यक छ। निष्कर्षमा चाहिँ के छ भने श्रोता, मापसे अभियान सफल भए पनि सुरक्षित सडकका लागि कानुनको प्रभावकारी कार्यान्वयन, जिम्मेवार चालक र राम्रो सडक तथा स्वास्थ्य प्रणालीको विकास अपरिहार्य रहेको औँलाइएको छ। हजुर, तपाईँहरूले पनि पक्कै अब पहिला अब यो वेस्टर्न कन्ट्रिजमा त अब डु नट ड्रिङ्क एन्ड ड्राइभ भन्ने हामीले सिक्यौँ, आएर नेपालमा चाहिँ यो थिएन। मादक पदार्थ सेवन गरेर गाडी चाहिँ सर्प जस्तो कुदाउनेहरू पनि हामीले देखेका छौँ, कति त आफ्नै परिवारका सदस्य पनि हुनुहुन्थ्यो होला, ए त्यस्तो गरेर नकुदा न भन्दाखेरि ए केही हुँदैन भइहाल्छ भन्ने पनि भन्नुहुन्थ्यो होला, र तपाईँहरू मध्येमा धेरैजना त्यो स्थितिबाट गुज्रिनु भएको थियो। अहिले भने अब केही भयो भने ट्राफिकले मापसेमा समाइहाल्छ, फाइन तिराइहाल्छ, उस्तै भने लाइसेन्स जफत पनि हुने कुराहरू होइन त्यो भइगयो, तर आफ्नो के अरे ज्यान चाहिँ जोखिममा पर्छ भने बरु मापसे नगरेर ट्याक्सीको चढेर अथवा अहिले त राइड सेयरिङहरू छन्, तपाईँले इन ड्राइभ चलाउनुहुन्छ अथवा के अरे यो अर्को चाहिँ छ यो त्यो एपको नाम आएन मलाई भर्खरै भन्न, तपाईँहरूले त्यस्तो चलाएर पनि आफूलाई सुरक्षित रूपमा घर पुर्याउनुहुन्छ होला। हजुर, सावधानीपूर्वक चलाउँदाखेरि केही पनि हुँदैन, अझै मापसे नगरी चलाउँदा त झनै केही हुँदैन, तपाईँ चाहिँ पूर्ण रूपमा कन्सियस भएर नै गाडी चलाउनु भयो भने सबैका लागि राम्रो, तपाईँ आफ्नो लागि राम्रो, परिवारका लागि राम्रो र बाटो हिँड्ने अरू सडक चलाउने सडक युजरका लागि पनि राम्रो। हजुर, ओसिन चामलिङलाई सुन्न जाउँ, मेरो फुल तिमीमा।

मिठो आवाजमा ओसिन चामलिङ राईलाई सुन्यो, मेरो फुल तिमी। ओसिन चामलिङ राईले अन्य गीतहरू कुन कुन निकाल्नु भएको छ मलाई त्यति याद भएन। यो ओसिन चामलिङ राईले अन्य गीत गाउनु भएको तपाईँहरूलाई थाहा छ भने यसो भनिदिनुहोस् है, यो गीत राम्रा राम्रा छन् भनेर, मिठा मिठा स्वरमा गाएकी छिन् भनेर भन्नुहोस्, हामी खोजेर बजाइदिइहाल्छौँ श्रोता। वर्ल्ड कपमा अहिले इङ्ल्यान्ड र मेक्सिको खेल भइरहेको छ। भर्खरै ह्यारी केनलाई चाहिँ सब्स गरिएको छ, मोर्गन रोजर्स मैदानमा छिरेका छन्, र अहिले इङ्ल्यान्ड अलि डिफेन्सिभ खेल्न थालेको हो कि भन्ने चाहिँ मैले मेरो व्यक्तिगत बुझाइमा मैले त्यो बुझेँ। फुटबल खेलाडी होइन म, र साह्रै फुटबल चाहिँ खेल पछ्याउँदै हिँड्न पनि म त्यति रुचि लाग्दैन, त्यही भएर त्यो मेरो यो एउटा जेनरल समर्थकको रूपमा मात्रै मैले त्यो भने श्रोता। प्रेग्नेन्सी एन्ड पोस्ट नेटल योगा हुन गइरहेको छ अब जुलाई महिनाको लागि। दोस्रो कार्यक्रम चाहिँ 9 जुलाईका दिन हुन गइरहेको छ। यो चाहिँ 12 बजेदेखि 1 बजेसम्म हुन्छ। कहाँ हुन्छ भन्दाखेरि चिटच्याट कम्युनिटी सेन्टरमा हुन्छ श्रोता। र यो गर्ने लिड गर्दै हुनुहुन्छ हेल्थ भिजिटर क्रिस्टन बेकर हुनुहुन्छ, उहाँले चाहिँ यो कार्यक्रमलाई सञ्चालन गर्नुहुनेछ। यो चाहिँ महिनै पछि महिनामा 2 पल्ट 3 पल्ट कतिपय त 4 पल्ट पनि हुने रहेछन्। भविष्यका मितिहरू तपाईँहरूलाई भन्दै जानेछौँ आएपछि। $2 प्रति सेसन चाहिँ लाग्नेछ। तपाईँहरूले चाहिँ म्याट छ भने, योगा म्याट छ भने योगा ब्लक्सहरू, पिलो, यो सिरानीहरू, कुसनहरू चाहिँ लगेर जान सक्नुहुन्छ। छँदै छैन भने चाहिँ त्यहीँ उहाँहरूले पनि उपलब्ध गराउन हुनेछ। हजुर, अब हामी एउटा गीत सुन्छौँ घाँस काट्ने खुर्केर, र यो गीत नै आजको हाम्रो कार्यक्रमको बसाइको अन्तिम गीत स्वरूप रहनेछ। बुद्धिकृष्ण लामिछानेले गाउनुभएको छ यो गीतलाई। यो गीत पश्चात नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ तपाईँहरूले, र त्यस पछाडि हामी दोस्रो घन्टामा भेट्नेछौँ। गीत सुनेर रमाइलो गर्नुहोला, पुरानो गीत छ तर रमाइलो गीत छ।

0: फिफा विश्वकप 2026 को अन्तिम स्वरको जारी खेलमा इङ्ल्यान्ड विरुद्ध मेक्सिकोले दोस्रो गोल गरेको छ। मेक्सिकोको घरेलु मैदानमा भइरहेको खेलमा राहुल जिमिनेजले 69 मिनटमा पेनाल्टीमा गोल गर्दै गोल अन्तर 3-2 बनाउनु भएको हो। यसअघि कप्तान ह्यारी केनले 60 मिनटमा पेनाल्टीमा गोल गरेपछि 10 खेलाडीमा समेटिएको इङ्ल्यान्डले 3-1 अग्रता बनाएको छ। पहिलो हाफमा इङ्ल्यान्डका जुड बेलिङ्गमले 2 तथा मेक्सिकोका जुलियन क्विनोनेसले 1 गोल गर्नुभएको थियो। इङ्ल्यान्ड यो खेलमा अगाडि छ। बारीका कारण अवरुद्ध भएको बीपी राजमार्गको काभ्रे खण्ड खोलाउने तयारी भइरहेको छ। रोसी खोलामा पानीको सतह बढेपछि हिजो दिउँसोदेखि गाडी आवागमन बन्द भएको थियो। पानी नपरेको र खोलामा पानीको सतह पनि कम भएकाले सड़क खोलाउने तयारी भइरहेको काभ्रे प्रहरीले जनाएको छ। प्रहरीले काठमाडौँतर्फ र पूर्वतर्फ आवाजावत गरिरहेका गाडीलाई काभ्रे भन्ज्याङ र मंगलटारमा रोकेको छ। तरकारीको राजधानीको रूपमा परिचित धनकुटाको छथर जोरपाटी गाउँपालिकाका किसानले उत्पादन गरेको मूला बिक्री नभएपछि खेतबारीमै कुहिन थालेको छ। धनकुटाबाट गोपाल बराइलीको रिपोर्ट।
1: धनकुटाको छथर जोरपाटी गाउँपालिकाका किसानले नगदे बालीको रूपमा मूला बन्दाकोपी लगायतको तरकारी खेती गर्दै आएका छन्। तर पछिल्लो समयमा किसानले उत्पादन गरेका तरकारीले बजार नपाउँदा किसान समस्यामा पर्न थालेका छन्। खास गरी यो क्षेत्रका किसानले उत्पादन गरेको तरकारी उचित मूल्यमा बिक्री नहुँदा बारीमा फ्याँक्न बाध्य छन्। किसान किशोर सुब्बा:
2: अघिल्लो वर्ष पनि मुला नै हो, कोपी नै हो, होइन, वार्षिक आमदानी सर्दा 7-10 लाख रुपियाँ हो, तर यसपालि चाहिँ लगभग 45,000 नै भएको छ, बेचाइ त जिरो।
1: बजारमा उचित मूल्य नपाउँदा सयौँ किसानले लगाएको मूला नयाँ बाली लगाउने समय आइसक्दा पनि बिक्री नभएपछि किसानले आफ्नै मेहनतले फलाएको बाली नष्ट गर्नुपर्ने बाध्यता सिर्जना भएको छ। यस वर्ष किसानले प्रति किलो 5-6 रुपियाँसम्ममा मात्रै मूला बिक्री गर्नुपर्ने अवस्था आएको छ। यही मूल्यमा मल, बिउ, तरकारी, सिँचाइ, मजुरी, ढुवानी र जग्गा तयारीको लागत समेत नउठ्ने किसान बताउँछन्। अर्का किसान सरस्वती भट्टराई:
3: नबिकेको भन्दा वर्षे नि यस्तै, कहिले कोपीले ठक, कोपीमा यस्तै भाउ आउँदै, कहिले मुला छोड मुलामा आउँदैन। कृषकलाई जताबाट घाटै घाटा, कृषक चाहिँ मार्नु परिन्थेन, दुःख गर दुःखै बारीमै फिजाउनु पर्थ्यो।
1: मुलाले उचित मूल्य नपाउँदा गाउँपालिकाका किसानले 2 करोड रुपियाँ भन्दा बढी आर्थिक क्षति बेहोर्नु परेको छ। यहाँका किसानले उत्पादन गर्ने तरकारीको बजारीकरणका लागि प्रदेश र संघीय सरकारले नीति बनाउनु पर्ने छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाको भनाइ छ।
4: यसको व्यवस्थापनको लागि छथर जोरपाटी गाउँपालिकाले सम्भव हुने देखिन्न र सङ्घीय सरकार र प्रदेश सरकारले मल्टिनेसनल हिसाबले अन्तर्राष्ट्रिय हिसाबमा यसको मार्केटिङ गर्न सक्नुपर्छ र यसको व्यवस्थापन पाटोको अर्को उपाय के हो भन्दाखेरि यसलाई भ्यालु चेन्जमा लान सक्नुपर्छ।
1: उत्पादन बढाउन मात्रै होइन बिक्री हुने सुनिश्चितताका लागि पनि पहल गर्नुपर्ने किसानको माग छ।
0: कृषि विभागले 18 जिल्लाका 58 स्थानीय तहमा स्रोत बिउ उत्पादन कार्यक्रम शुरू गरेको छ।
5: विभागले संघीय सशक्त वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत गुणस्तरीय बिउमा किसानको पहुँच बढाउन उन्नत बिउ उत्पादनको काम शुरू गरेको हो। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गरिने जानकारी दिनुभएको छ। धान खेतीमा छरुवा प्रविधि, पालैपालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी संलग्न प्रविधि विस्तारमा जोड़ दिएको उहाँले बताउनुभयो। विभागले यो वर्षदेखि धानमा आधारित परियोजना महोत्तरी, सलाही, नुवाकोट, नवलपरासी, बर्दघाट, सुस्ता पश्चिमका 8 स्थानीय तहमा शुरू गरेको छ।
0: मुलुकका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ। दिउँसो मध्यमसम्मको वर्षा र राति भारी वर्षाको पूर्वानुमान छ। केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै, कोशी प्रदेशको तराई तथा मध्य प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेस, कोशी, बागमती प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ। विभागले राति हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
6: यो
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

मझेरीको दोस्रो घण्टामा आइपुगिसकेका छौँ श्रोता, र तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्कार अनि स्वागत गर्न चाहे। हजुर, हामीले भर्खरै इङ्ल्यान्ड र मेक्सिको बिच भएको खेलको अन्त्य पनि हेऱ्यौँ। 3 गोलसहित इङ्ल्यान्ड विजय भएको छ, मेक्सिको 2 गोल लगाएर पराजित भएको छ। इङ्ल्यान्ड क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अब इङ्ल्यान्ड र को खेल्छन् त, नर्वे खेल्छन् जस्तो लाग्यो श्रोता। कहिले खेल्छन् भन्नुहुन्छ भने आइतबार 12 जुलाई पर्छ ब्रुनाईको स्थानीय समयअनुसार बिहानको 5 बजी। तपाईँहरूको अब आफ्नो आफ्नो स्थानीय समयअनुसारको समय हुन्छ। तपाईँहरू सम्पूर्णलाई चाहिँ त्यही हो, आफ्नो टिम जुन छ त्यो टिमलाई सपोर्ट पक्कै गर्नुहुन्छ। अब भोलि हुने खेलहरूमा पोर्चुगल र स्पेन छ, अनि अर्जेन्टिना र इजिप्ट छ। यो राउन्ड अफ 16 नै हो श्रोता, र अब त्यो भोलि भोलि होइन बुधबार चाहिँ अन्तिम खेल हुनेछ राउन्ड अफ 16 अर्जेन्टिना र इजिप्ट बिच, अनि त्यस्तै स्विजरल्यान्ड र कोलम्बिया बिच। त्यस पछाडि क्वार्टर फाइनल खेलहरू सुरु हुन्छन्। हजुर, अहिले ब्रुनाईमा बिहानको 11:12 गएको छ श्रोता, र 24 डिग्री सेल्सियस नै अधि न्यूनतम तापक्रम रहेको छ। घमाइलो छ, रमाइलो छ, न्यानो छ, अनि मन्द गतिमा हावा पनि चलिरहेको छ। त्यही भएर साह्रै न्यानो महसुस चाहिँ भएको छैन, ठिक ठिकैको छ ब्रुनाईको मौसम, विशेष गरी सेरिया जहाँ चाहिँ हाम्रो स्टुडियो छ। हजुर, अब को आयो भन्ने गीत गाउने कलाकार अजय धिमाललाई सुन्न जाउँ हामी। को आएछ त?

हजुर, माया लगाउन चाहिँ आउनु भएको रहेछ पारीबाट। को आयो भन्दै हुनुहुन्थ्यो अजय धिमालले, माया लगाउने मान्छे रहेछ। हजुर, तपाईँहरू पनि यस्तै किसिमका मिठा मिठा गीतहरू सुन्न सुनाउन चाहनुहुन्छ अथवा तपाईँको आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ भने हामी मार्फत गर्न सक्नुहुनेछ, हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, स्टुडियोमा फोन गर्न सक्नुहुन्छ, इमेल गर्न सक्नुहुन्छ अथवा अहिलेको निकै प्रचलित फेसबुक म्यासेन्जर मार्फत हामीसँग जोडिन सक्नुहुनेछ। हजुर, ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता, तपाईँहरूको लागि जुलाई र अगस्त महिनामा फ्यामिलीज क्लबहरू चाहिँ हुने कि नहुने हो भनेर तपाईँलाई चाहिँ लाग्छ भने मुमोङमा विशेष गरी चिटच्याट कम्युनिटी सेन्टरमा त छँदैछन् हुन्छ, तर यो जुलाई र अगस्त महिनामा चाहिँ यो फ्यामिलीज क्लबहरू नहुने भएको छ। अब एज इट इज समर ब्रेक पनि लागेकोले गर्दाखेरि चाहिँ उहाँहरूले पज गर्नुभएको छ, सस्पेन्ड गर्नुभएको छ केही यो दुई महिनाका लागि। अब एकैचोटि सेप्टेम्बरदेखि मात्रै मुमोङ कम्युनिटी सेन्टरमा चाहिँ यो फ्यामिलीज क्लबहरू रन हुन थाल्दछन्। प्राय बिहानको 10:30 बजेदेखि 12 बजेसम्म हुने गर्दछन् यी क्लबहरू। आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमले चाहिँ आयोजना गर्ने कार्यक्रमहरू हुन् यिनीहरू। अब सुनिता थेगिम र नोगेन लिम्बू भागी जाने सल्लाह पो गर्दै हुनुहुन्छ, भागेरै जाने के परेछ त सुनिहालौँ।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS गोर्खा रेडियो हो।

कम्मर मर्काइदेऊ मायालु, गोपाल घरती मगर, मनिका चन्द ठकुरी र पुष्पा चन्द ठकुरीले गाउनुभएको जोडदार गीत सुन्यो श्रोता हामीले। आज सोमबार हो श्रोता, मझेरी कार्यक्रमको दोस्रो घण्टाको यो समयमा हामी प्राय मन्डे डिस्कभरी सेगमेन्ट अन्तर्गत रहेर विभिन्न चाहिँ चियाचर्चा गर्ने गर्दछौँ र आज पनि एक दुईवटा विषय लिएर आएको छु। यी डिस्कभरीजहरू चाहिँ मैले गरेको होइन श्रोता, यो चाहिँ विज्ञहरूले विभिन्न मान्छेहरूले शोध अनुसन्धान गरेर भनेका कुराहरू चाहिँ अलि इन्ट्रेस्टिङ लाग्ने कुराहरू तपाईँहरू समक्ष सेयर गर्ने जमर्को गर्दछु म प्राय यो बसाइमा, र आज पनि त्यस्तै विषयहरू लिएको छौँ। र एउटा चाखलाग्दो विषय चाहिँ अब हामीले फाइभ सेन्सेस भन्छौँ नि, पाँच इन्द्रिय, सानैदेखि सुने आएको हो, पढी आएको हो। अब नयाँ वैज्ञानिक अध्ययनले चाहिँ यो धारणा अपूर्ण हुन सक्ने दावी गरेको रहेछ। यो आँखा, कान, नाक, जिब्रो अनि छाला, पाँच शरीरका पाँच अङ्ग इन्द्रियहरू चाहिँ हुन्छन् भनेर चाहिँ हामीले पढ्दै आएको, र त्यो अहिलेसम्मको युनिभर्सल ट्रुथ पनि थियो। अब त्यो पूर्ण हुन नसक्ने दावीहरू चाहिँ आइरहेका रहेछन्। केही स्नायु विज्ञहरूका अनुसार मानिसमा 22 33 फरक फरक संवेदन प्रणाली, यो सेन्सेस हुन सक्छन्। यी अतिरिक्त इन्द्रियहरूमा शरीरका अङ्ग कहाँ छन् भन्ने थाहा दिने क्षमता, यो प्रोप्रियोसेप्सन अङ्ग्रेजी शब्द पनि अप्ठ्यारो, यो टेक्निकल शब्द प्रोप्रियोसेप्सन। अर्को सन्तुलन कायम राख्ने प्रणाली, भोक, तिर्खा, मुटुको धड्कन र शरीरभित्रका परिवर्तन महसुस गर्ने क्षमता, यसलाई चाहिँ फेरि इन्टरोसेप्सन भनिँदो रहेछ। अनि दुखाइ, तातो चिसो छुट्याउने क्षमता र समय बितिरहेको अनुभूति जस्ता संवेदनाहरू चाहिँ समावेश हुँदो रहेछन् यी 22 33 यी सबैले हाम्रो दैनिक जीवनलाई सहज बनाउन निरन्तर काम गरिरहेका हुन्छन्, तर हामीलाई प्राय यसको महसुस भने हुँदैन। वैज्ञानिकहरूको अनुसार मानिसको मस्तिष्कले यी सबै संवेदनालाई एकसाथ मिलाएर संसारलाई बुझ्ने काम गराउँछ। त्यसैले भविष्यमा विद्यालयमा पढाइने मानिसका पाँच इन्द्रिय भन्ने परम्परागत अवधारणा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने पनि छ भनेर उक्त अनुसन्धानकर्ता, खोजकर्ता, विज्ञहरूले भनेका रहेछन्। त्यस्तै अर्को डिस्कभरी नै हो श्रोता, जापानमा गरिएको एउटा नयाँ अध्ययनले चाहिँ नट्स, यो चाहिँ के भन्छ नट्सलाई, अब बदाम भनौँ न, एनी टाइप बदामको परिवार, एलर्जी भएका व्यक्तिले जीवनभर पूर्ण रूपमा नटबाट टाढा रहनै पर्छ भन्ने धारणा परिवर्तन हुन सक्ने भनेर देखाएको छ यो एउटा अध्ययनले। अनुसन्धानकर्ताहरूको अनुसार चिकित्सकहरूको कडा निगरानीमा अत्यन्त सानो मात्राबाट नट खुवाउँदै बिस्तारै मात्रा बढाउने ओरल इम्युनोथेरापी उपचारले शरीरलाई एलर्जीप्रति सहनशील बनाउन मद्दत गर्न सक्छ। अध्ययनमा सहभागी धेरै बिरामीले उपचारपछि पहिलेभन्दा धेरै मात्रामा नट सहन सकेका थिएछन्, जसले गल्तीवश नट खाँदा हुने गम्भीर एलर्जीको जोखिम कम गर्न सहयोग पुग्ने देखिएको छ। तर यो उपचार सबैका लागि उपयुक्त नहुने र केही अवस्थामा एलर्जी रिएक्सन आउन सक्ने भएकाले घरमै आफैले प्रयास गर्नु भने खतरनाक हुन सक्ने चिकित्सकहरूको चेतावनी पनि रहेको छ। विज्ञहरूका अनुसार नट एलर्जीको उपचार अब केवल पूर्ण रूपमा नखानेबाट अघि बढेर शरीरलाई बिस्तारै अभ्यस्त बनाउने दिशामा विकसित हुँदैछ। यद्यपि यस्तो उपचार विशेषज्ञ चिकित्सकको निगरानीमा मात्र गर्नुपर्ने र आपतकालीन उपचारको तयारी सधैँ आवश्यक रहने भनाइ पनि रहेको छ। यस्तै अर्को डिस्कभरीज, अब विश्वकै सबैभन्दा ठुलो 3,200 मेगापिक्सल भएको डिजिटल क्यामेराको कुरा पनि आएको छ श्रोता।
अब ब्रह्माण्डको विस्तृत नक्सा बनाउन सुरु गरेको रहेछ यो क्यामेराले, डिजिटल क्यामेराले 3200 मेगापिक्सल. अब हामीले नर्मल फोटो खिच्दाखेरि कति 5-7-8 मेगापिक्सलसम्मको हुन्छ अहिलेको डिजिटल क्यामेरामा. यो चाहिँ चिली स्थित भेरासी रुबिन अब्जर्भेटरीमा जडान गरिएको रहेछ र यो क्यामेराले आगामी 10 वर्षसम्म हरेक रात प्रत्येक रात नबिसाइकन 100 तस्विर खिच्दै दक्षिणी आकाशको चाहिँ अभूतपूर्व अध्ययन गर्नेछ, सदर्न स्काइज भनौँ न. यस परियोजनाले हाम्रो आकाशगङ्गाका अरबौँ तारा र टाढाका अरबौँ आकाशगङ्गाको नक्सा तयार पार्ने लक्ष्य राखेको छ. एउटै क्षेत्रलाई पटक पटक अवलोकन गरिने भएकाले पहिले नदेखिएका तीक्ष्ण खगोलीय वस्तु, नयाँ क्षुद्र ग्रह, सुपरनोभा तथा अन्य अन्तरिक्षीय घटनाहरू पत्ता लगाउन सजिलो हुने बताइएको छ. वैज्ञानिकहरूका अनुसार यस अभियानले डार्क म्याटर र डार्क एनर्जी जस्ता ब्रह्माण्डका रहस्यमय पक्षबारे नयाँ जानकारी दिन पनि सक्छ. यसलाई खगोल विज्ञानको इतिहासकै सबैभन्दा महत्त्वाकाङ्क्षी अवलोकन अभियान मध्ये एक मानिएको छ, जसले ब्रह्माण्डबारे आफ्नो हाम्रो बुझाइलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ. हजुर, यी नै रहे आजका लागि मन्डे डिस्कभरिजका विषयहरू श्रोता. अब हामी मन्डे डिस्कभरिजलाई एकैछिन यही थाती राखेर घुम्न जाउँ वेग र आशिरा शाहका साथमा.

हजुर, हात समय समुद्र पारी नै लान्छु भन्ने गायक गायिका हुनुहुन्थ्यो वेग अनि असिरा शाह। ब्रिटिस फोर्सेस ब्रुनाईमा एउटा जब भ्याकेन्सी निस्केको तपाईँहरूले गत केही दिनदेखि सुनिराख्नु भएको छ, र यो जब भ्याकेन्सी हो बिएबिएस ब्रुनाईको लागि फुल टाइम अफिस एडमिनिस्ट्रेटर, र तपाईँले ड्युटिजहरू धेरै गर्नुपर्ने हुन्छ, एडमिनिस्ट्रेसन सपोर्ट गर्नुपर्ने हुन्छ अफिसमा। ब्रिटिस फोर्सेस ब्रुनाईका धेरै डिपार्टमेन्टहरूमा तपाईँले लिएज गर्नुपर्ने हुन्छ, त्यहाँ गएर कति सामान लिनुपर्ने, स्पोन्सरहरू खोज्नुपर्ने, अफिसको बेसिक अकाउन्ट राख्नुपर्ने, अब पेटी क्यास खुद्रा पैसाहरू चाहिँ तपाईँले ह्यान्डल गर्नुपर्ने हुन्छ, युकेबिसी स्टाफको लागि फ्लाइटहरू मिलाउनु पर्ने, ट्रान्सपोर्ट मुभमेन्ट अफ बिएबिएस प्रेजेन्टर्स, त्यही भएर तपाईँलाई यसमा चाहिँ ड्राइभिङ चाहिन्छ। श्रोता, तपाईँहरूले ड्राइभिङ छैन भने चाहिँ यसमा अलिकति तपाईँलाई अलिकति त्यसमा अप्लाई नगर्नु त भन्न मिलेन, तर ड्राइभिङ भएकोलाई अलिक राहता दिन्छ। अब बिएबिएसको लागि आएका पोस्टहरू चाहिँ चिटच्याट कम्युनिटी सेन्टरको फोर्सेस पोस्ट अफिसबाट ल्याउनु पर्ने हुनसक्छन्, र अन्य धेरै एक्टिभिटीहरूमध्येमा बिएबिएसको यो च्यारिटी फन्ड रेजिङ इभेन्टहरूमा चाहिँ अग्रसरता देखाउनु पर्ने हुन्छ, कम्पिटिसनहरू गराउनु पर्ने हुन्छ। हजुर, अनि त्यसका साथसाथमा चाहिँ ब्रोडकास्ट टेक्निसियनलाई सपोर्ट गर्नुपर्ने पनि हुनसक्छ। त्यसका अलावा तपाईँले बिएबिएसको हेडक्वार्टर युकेमा चार्लफनमा चाहिँ त्यहाँ पनि लिएज गर्नुपर्ने हुन्छ। धेरै ड्युटिजहरू छ, तपाईँहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने lal.shahi@bfbs.com July 10 पठाइसक्नु होला। अब धेरै दिन बाँकी छैन श्रोता, अब चाहिँ तपाईँले खबर लेटर र सिभी चाहिँ यसो ऱ्यापअप फाइनलाइज गर्न थाल्नु होला। अब हामी फेरि अर्को गीत सुनौ। हरिवंश आचार्यले गाउनु भएको छ, हाम्री आमा साह्रै नै बाठी छन्, के गरेर बाठी भएछन् त हरिवंश कि आमा, सुन्न जाउँ।

प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै

हजुर, लैबरीलाई लैबरीलाई कुमार बस्नेतले लैबरीलाई गाउनु भयो श्रोता। मिठो गीत, यो पनि धेरै मिठो सुन्नु भयो र यो गीतलाई रुचाउनु पनि भयो। माउन्ट ओलम्पस मन्स भन्ने सुन्नुभएको छ श्रोता? यो रहेछ सौर्यमण्डलमा रहेको सबैभन्दा ठुलो ज्वालामुखी र सबैभन्दा अल्गो पर्वत। अचम्मै लाग्ला तपाईँलाई, फेरि सबैभन्दा अल्गो पर्वत त सगरमाथा 8,848 मिटर अथवा झन्डै 9 किलोमिटर भनौँ न। वैज्ञानिकहरूका अनुसार माफ गर्नु श्रोता, बोल्दा बोल्दै खोकी लाग्यो। आज मलाई अलिकति खै के भइराखेको छ, घाँटी खसखस, सिँगान बग्ने। अब अस्ति परदेशी घिमिरे माइलीज्यूले त गेटवेल सुन त भन्नुभएको थिएन, अझै गेटवेल सुन चाहिँ भइसकेको छैन, सुन भइसकेको छैन, गेटवेल चाहिँ हुँदैछु तर पनि अझै स्थिति सुध्रिहालेको छैन। वैज्ञानिकहरूको अनुसार पृथ्वीको सबैभन्दा अल्गो सगरमाथा भन्दा ओलम्पस मन्सको उचाइ चाहिँ करिब करिब 21,900 मिटर अर्थात् झन्डै 22 किलोमिटर अग्लो रहेको अनुमान गरिएका छन्। यसको आधारमा चाहिँ क्षेत्र करिब 600 किलोमिटर चौडा भएकोले यसको फेदीमा उभिँदा ग्रहको घुमाउरो सतहका कारण चुचुरोसम्म एकै नजरमा देख्न समेत कठिन हुने वैज्ञानिकहरूको चाहिँ भनाइरहेको छ। अब यसको बेस भन आधार क्षेत्र नै अब 600 किलोमिटर भनेपछि त निकै चाहिँ ठुलो अल्गो अब अन्दाज गर्नै नसकिने भनौँ न। 22 किलोमिटर माथि हेर्दाखेरि कस्तो होला। ओलम्पस मन्स यति विशाल हुनुको मुख्य कारण मङ्गल ग्रहको कम गुरुत्वाकर्षण र सक्रिय टेक्टोनिक प्लेटहरूको अभाव हो भन्छन् उनीहरू। पृथ्वीमा जस्तै प्लेटहरू सर्ने प्रक्रिया नहुँदा एउटै स्थानमा लाखौँ वर्षसम्म लगातार लाभा निस्किएर यो ज्वालामुखी अत्यन्तै ठुलो बनेको, ज्वालामुखी हिमाल भनौँ न, पहाड अत्यन्तै ठुलो बनेको चाहिँ उनीहरूको निष्कर्ष रहेको छ। यसले पृथ्वी र मङ्गल ग्रहको भूगर्भीय संरचनाको फरक मात्र होइन, हामी सौर्यमण्डलमा रहेको प्राकृतिक संरचनाहरू कति विशाल अनि अद्भुत छन् भन्ने तथ्य पनि उजागर गरेको छ यो फाइन्डिङ्सले चाहिँ। अल राइट, अब हामी अल राइट सुन्न जाउँ। यो छोटो मङ्गल ग्रहको अल्गो डाँडाको कुरा गरेपछि सौर्यमण्डलकै भनौँ, संसारको नभनेर सौर्यमण्डलकै भनौँ, संसारको त सगरमाथा भएको माउन्ट ओलम्पस मन्स। अब अल राइट सुन्न जाउँ मिस्टर डीको आवाजमा।

हजुर सब अल राइट हुन्छ साथीभाइ भयो भने अल राइट भन्ने गीत सुन्यो मिस्टर डीको साथीभाइ छैन भने केही छैन नेपालमा पहिला हामीले सुन्थ्यौँ नि रुचि छैन केही छैन भन्ने एउटा रुचि यो स्न्याक मी जस्तो लाग्यो नुडल त्यसको एडभर्टाइजमा रुचि छैन केही छैन साथीभाइ छैन केही छैन अल राइट हुँदैन साथीभाइ भएकै राम्रो हजुर अब अल राइट भन्दा भन्दै हामी कार्यक्रमको दोस्रो घन्टाको बसाइको पनि अन्त अन्तमा आइपुग्यौँ श्रोता अब जाँदा जाँदै मुरली तिरिरी सुनाउँछु तपाईँहरूलाई यो गीतलाई गाउनुभएको छ कृष्ण भक्त राई र रितिश्मा लिम्बूले गाउनुभएको यो गीत सुनपदै म दोस्रो घन्टालाई पनि बिदा गर्ने तर्खर गरे श्रोता अब यो पछाडि तपाईँहरूले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ तत्पश्चात हामी फेरि तेस्रो घन्टामा भेट्नेछौँ तेस्रो घन्टामा आज हामी एउटा अन्तर्वार्ता बजाउनेछौँ सुन्दै गर्नुहोला बिएफएस गोर्खा रेडियो

0: इङ्ल्यान्ड विश्वकपको क्वार्टर फाइनल चरणमा प्रवेश गरेको छ। मेक्सिकोलाई हराउँदै इङ्ल्यान्ड क्वार्टर फाइनल चरणमा प्रवेश गरेको हो। इङ्ल्यान्डले मेक्सिकोलाई 3-2 हराएको हो। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिको पहिलो पटक पराजित भएको हो। इङ्ल्यान्डका लागि जुड बेलिङ्घमले 2 र ह्यारी केनले 1 गोल गर्नुभयो। यो सँगै जारी विश्वकपमा केनले 6 गर्नुभएको छ। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राहुल जिमिनेजले 1-1 गोल गर्नुभयो। खेलको 54 मिनटमा रेफ्रीले इङ्ल्यान्डका जेरल क्विनासलाई रातो कार्ड दिँदै मैदान बाहिर पठाएका थिए। रातो कार्ड पाएपछि इङ्ल्यान्ड 10 खेलाडीमा समेटिएको थियो। इङ्ल्यान्डले क्वार्टर फाइनलमा अब नर्वेको सामना गर्नेछ। 5 पटकको विश्वविजेता ब्राजिललाई पराजित गर्दै नर्वे क्वार्टर फाइनल चरणमा प्रवेश गरेको हो। घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बनेको छ। ब्राजिलियन स्टार नियमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ। फिफा विश्वकप 2026 अन्तिम स्वरमा नर्वेसँग 2-1 पराजित भएर बाहिरिएसँगै फरवार्ड नियमारले अन्तर्राष्ट्रिय करियरलाई विश्राम दिने निर्णय गर्नुभएको हो। अमेरिकाको न्यूजर्सी रङ्गशालामा नियमारले नै ब्राजिलका लागि सान्त्वना गोल गर्नुभएको थियो। इन्जुरी टाइममा पेनाल्टी मार्फत प्रतियोगितामा उहाँले एकमात्र गोल गर्नुभएको थियो। नियमारले 4 फिफा विश्वकप खेल्नु भएको छ। जारी विश्वकपमा भने पूर्ण फिट नभएका कारण 2 खेलमा मात्रै नेमार वैकल्पिक खेलाडीका रूपमा मैदानमा उत्रनु भएको थियो। नेमार ब्राजिलियन राष्ट्रिय पुरुष टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुनुहुन्छ। सन् 2010 सिनियर टोलीबाट डेब्यू गरेका 34 नेमारले ब्राजिलका लागि 130 खेलमा 80 गोल गर्नुभएको छ। अमेरिकाका मुख्य स्ट्राइकर फ्लोरियन बलोगन अब फिफा विश्वकप 2026 अन्तर्गत बेल्जियम विरुद्धको राउन्ड अफ 16 खेलमा खेल्न पाउनुहुने भएको छ। अमेरिका र बेल्जियम बीचको यो खेल नेपाली समयअनुसार भोलि बिहान 5:45 सियाटल स्टेडियममा हुनेछ। फिफाको अनुशासन समितिले बोस्निया एण्ड हर्जगोभिना विरुद्धको खेलमा बलोगनले पाएको रेड कार्ड पछिको एक खेलको प्रतिबन्धलाई तत्कालका लागि निलम्बन गरिदिएको छ। बोस्निया विरुद्धको खेलमा विपक्षी डिफेन्डर तारिक मोरेमोभिकलाई फाउल गरेपछि बलोगनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए। नियमअनुसार रेड कार्ड पाउने खेलाडीले अर्को एक खेल गुमाउनुपर्ने हुन्छ, तर फिफाले आफ्नो आचार संहिताको अनुच्छेद 27 प्रयोग गर्दै बलोगनको यो प्रतिबन्धलाई 1 परीक्षण कालमा राखेर अहिलेका लागि खेल्न अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। फिफाको यो निर्णयप्रति रोयल बेल्जियम फुटबल एसोसिएसनले भने आश्चर्य व्यक्त गरेको छ। एसोसिएसनले फिफाको यो कदम नियमको सिधा उल्लङ्घन भएको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसल मार्फत फिफालाई अन्यायलाई सच्याएको भन्दै धन्यवाद दिनुभएको छ। यो निर्णयमा राजनीतिक प्रभाव परेको आशंका समेत गरिएको छ। स्काईका खेलकुद संवाददाता रब ह्यारिस।
1: We'd already heard from the US Secretary of State Marco Rubio the other day, who'd called on FIFA to lift the ban. And there are claims, not disputed by FIFA, that Donald Trump contacted FIFA President Gianni Infantino after the red card to ask for the ban to be lifted.
0: यो प्रतियोगितामा 3 गोल गरिसकेका बलोगन अमेरिकाका सबैभन्दा महत्वपूर्ण खेलाडी हुनुहुन्छ। गृहमन्त्री सुदन गुरुङले कोशी अस्पतालको सरकारी जग्गामा बनेका अतिक्रमित संरचना तत्काल खाली गराउन निर्देशन दिनुभएको छ। शनिबारदेखि कोशी प्रदेशको दौडाहामा रहेका गृहमन्त्री गुरुङ स्वास्थ्य मन्त्री निशा मेहतासँग गएको साँझ कोशी अस्पताल पुग्नु भएको थियो। अस्पतालको बहुमूल्य जग्गामा विभिन्न संघ संस्थाले स्थायी संरचना निर्माण गरी प्रयोग गरिरहेका छन्। ती संरचनामा निर्माण गरिएका सटर भाडामा लगाइएको छ। गएको 5 असारमा कोशी अस्पताल प्रशासनले अतिक्रमित संरचना 15 दिनभित्र खाली गर्न सूचना जारी गरेको थियो। यो समयावधि सकिएपछि गृहमन्त्रीको निर्देशनसँगै अस्पतालले फेरि 1 साताभित्र संरचना खाली गर्न आग्रह गरेको छ। उहाँले गणेश मन्दिर भने नहटाइने स्पष्ट पार्नु भएको छ। अस्पतालका अनुसार विराटनगर 7 अस्पताल चोकमा कोशी अस्पतालको नाममा रहेका किता नम्बर 12, 15, 22, 26, 11, 23 को जग्गामा नेपाल रेडक्रस सोसाइटीको ब्लड ब्याङ्क, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी प्रयोग गरिरहेका छन्। ती संस्थाले 30 भन्दा बढी सटर निर्माण गरेर भाडामा लगाएका छन्। गुल्मीकै रेसुङ्गा 8 गजुरा तमघास रेसुङ्गा सडक खण्डमा भएको गाडी दुर्घटनामा 1 ज्यान गएको छ। 3 घाइते भएका छन्। रेसुङ्गा पोखरीबाट तमघासतर्फ आउँदै गरेको सफारी जीप गए राति 2:30 दुर्घटना हुँदा 4 घाइते भएका थिए। घाइतेमध्ये रेसुङ्गा 2 बागमारे घर भई पसपार्क बस्ने 16 सुदीप नेपालीको उपचारका क्रममा मृत्यु भएको हो। टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका नेपालीलाई जिल्ला अस्पताल तमघासमा प्रारम्भिक उपचारपछि मेडिकल कलेज प्रभास पाल्पा रेफर गरिएको थियो। घाइतेहरूको जिल्ला अस्पताल तमघासमा उपचार भइरहेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो पीएफबीएस गोर्खा रेडियो हो।

यो बिएबिएस गोर्खा रेडियो नै हो र तपाईँ हुनुहुन्छ बिएबिएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा। मझेरी कार्यक्रमलाई तेस्रो घण्टामा घिसार्दै उफार्दै तपाईँहरूलाई उचाल्दै नचाउँदै म धनराज राईले यहाँसम्म ल्याइपुर्याएको छु र आशा गर्दछु यी अघिल्ला दुई घन्टाहरू तपाईँले भरपूर मनोरञ्जन लिन सफल हुनुभयो होला र अबको बाँकीको एक घन्टा भन्दा पनि अब करिब करिब 50 मिनट जति छ हामीसँग समय र यी बाँकी 50 मिनट पनि हामी रमाइलो कुराकानी गीत सङ्गीतहरू सँगसँगै नै बिताउने कोसिस रहनेछ। हजुर, हामीले सुन्यौँ तेस्रो घन्टाको लागि पहिलो गीत हाँसेर बोलिदेऊ माया नारायण राईमाझी अनि विष्णु माझीको आवाजमा। र अहिले ब्रुनाईमा भने मध्याह्नको 12:11 गयो श्रोता, हामी त सोमबारको पनि आधी दिनमा पुगिसक्यौँ श्रोता दिउँसोको। तपाईँहरूकोतिर चाहिँ के कसो छ? लन्डन नेपाल बेलायततर्फ यसो आँखा लगाएको बिहानको 5:11 गएछ, नेपालमा बिहानको 10:00 लागि अब 4 मिनट बाँकी रहेको छ। अब अमेरिकातिर गयो भने त्यहाँ फेरि फाल्टो फाल्टो समय छ, कतै मध्यरातको 12:11 गएको छ, कतै 10:11 गएको छ। अझै मध्यपूर्वतिर गयौँ भने चाहिँ हामी कोही ठाउँ बिहानको 8:11 गएको भेट्छौँ, रियादतिर पुग्यौँ भने 7:11 जाँदै गरेको अवस्था छ, युरोपतिर पनि त्यही एवम्रिदले 7:08 गएको अवस्था छ भने तपाईँहरू सम्पूर्णलाई फेरि पनि एकपल्ट तपाईँहरूको आफ्नो आफ्नो टाइम जोन अनुसारको अभिवादन, ग्रिटिङ्स, नमस्कार, नमन अनि स्वागत गरेँ। सेरिया ब्रुनाईमा मौसमी परिवर्तन खासै भएको छैन श्रोता, आज उज्यालो छ, घमाइलो छ, रमाइलो छ सेरियामा, विशेष गरी जहाँ चाहिँ हाम्रो स्टुडियो छ। अन्य स्थानमा के कसो छ ब्रुनाईको? यसो तपाईँहरू सुन्दै हुनुहुन्छ, अब त वर्ल्ड कपको इङ्ल्यान्ड र मेक्सिको गेम पनि सकियो, तपाईँहरू सायद कामतिर फर्किसक्नु भयो अथवा एकैचोटि लन्च खाएर नै एकैचोटि वान वे जाउँ न त भनेर प्लान पो गर्दै हुनुहुन्छ कि के कसो छ? यसो अपडेट जानकारी दिनुहोस् है। बेलायतका श्रोताहरू तपाईँहरूलाई गुड मर्निङ। अब अर्ली ड्युटी जानेहरू त हिँडिसक्नुभयो अथवा अब बिस्तारै उठ्दै हुनुहुन्छ, नानीहरूको स्कुल छ, अब खाजा सामानहरू खोज्नु पर्यो, दिनु पर्यो, पठाउनु पर्यो, आफ्नो काम पनि छ गर्नु पर्यो, अन्य स्थानमा पनि एवम् रिटले तपाईँहरूले आफ्नो दैनिकी त्यसरी नै गुजारा गरिराख्नु भएको छ। तपाईँहरूको आजको दिन शुभ रहोस् भन्दै अब अर्को गीत सुनौ, भियोमा लेखाउनु भएको छ यो गुलाबी साडी।

हजुर, तिम्रो गुलाबी साडीले मार्यो, तिम्रो नजरले मार्यो, भियोमाले गाउनु भएको छ यो गीतलाई। हामीलाई केही समय अगाडि परदेशी घिमिरे माइलोज्यूले सम्पर्क गर्नुभएको थियो र आज पनि उहाँले सदा जस्तै मझेरी सुरुदेखि नै सुन्दै 5.16 किलोमिटर जगिङ सकेर अब साउको मेलोको लागि तयारी गर्दैछु है हजुर भन्नुभएको थियो। मैले अलिकति अलि आज बिसन्चो भएकोले स्क्रिनबाट आँखा अलि नहाल्नु पर्यो भनेर उ गरेँ, पछि चाहिँ यसो बा आइपाल्यो कतै के अनुरोधहरू भनेर यसो खोतल्दाखेरि पठाउनु भएको रहेछ। धन्यवाद छ घिमिरेजी, तपाईँले हामीलाई नछुटाइ सुन्नुहुन्छ र खै खबर पनि गर्नुहुन्छ। मैले अलि ढिलो रिप्लाई गरेको, के भयो सर आज ठिकै हुनुहुन्छ भनेर पनि भन्नुभएको थियो। धन्यवाद तपाईँको कन्सर्नको लागि। र एउटा गीत मगाउनु भएको छ उहाँले, चाहिँ अलि स्लो गीत लाग्यो र मैले उहाँलाई सोधेको थिएँ के हो आज त अलि स्लो गीत रोज्नु भयो त भनेको। उहाँले चाहिँ मेरो फुटबल टिम ब्राजिल वर्ल्ड कपबाट आउट भयो रनी सर भन्नुभएको छ। अब त्यस्तै हो घिमिरेजी, प्रतिस्पर्धा हो, कसले हार्छ कसले जित्छ। तपाईँको टिम ब्राजिल थिएछ र अभाग्यवश आज नै वर्ल्ड कपबाट बाहिरिएको छ। चाहिँ अब के भन्ने, तपाईँलाई अर्को विश्वकपको लागि चाहिँ अहिले अग्रिम शुभकामना दिएँ र उहाँले चाहिँ यो के मेरो नि केही दिन आउला भन्ने, एक दिन उज्यालो छाउला मेरो नि दिन आउला भनेर ब्राजिललाई नै सायद उहाँले इङ्गित गरेर यो गीत सुनाउन अनि सुन्न चाहनुभएको छ होला। हामी अब गीत सुन्नतर्फ लागौ। परदेशी घिमिरे माइलोज्यूको अनुरोधमा गोविन्द मधुर आचार्यले गाउनुभएको छ यो गीतलाई। प्लिज इन्जोय।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइव, आरएएफ हाइव वा आरएन फोरममा गएर।
1: बीएफबीएस गोर्खा रेडियो।

0: Nakila, Regina Gurungle gaunu bhaeko गीत सुन्यौ श्रोता यो समयमा। अब एउटा अन्तर्वार्ता सुनौ। यो अन्तर्वार्ताको दुईवटा भागहरू रहेका छन् श्रोता। पहिलो भागमा चाहिँ मैले आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट डिपार्टमेन्टमा कार्यरत श्रीमती ज्योति शेरचनसँग दिदीसँग भनौँ न चाहिँ कुराकानी गर्ने पाएको थिएँ, मौका पाएको थिएँ, र उहाँको कामको बारेमा कुरा भएको छ। पहिलो भागको कुराकानी स्वागत अनि धन्यवादबाट सुरु भएको छ श्रोता।
1: नमस्ते भाइ, धन्यवाद हजुरलाई बोलाइदिनु भएकोमा।
0: कुशलै हुनुहुन्छ
1: हजुर? भाइ आरामै कुशलै, अहिलेसम्म आरामै छु भनौँ।
0: हामी विशेष के गर्दै हुनुहुन्छ भन्ने सन्दर्भमा नै कुराकानी गर्नका लागि भेला भएका छौँ आज। त्योभन्दा अगाडि अहिले व्यक्तिगत रूपमा चाहिँ के गर्दै हुनुहुन्छ दिदी, कतिको व्यस्त हुनुहुन्छ?
1: अलिकति बिजी नै छ भाइ। कामको सिलसिलामा हामीहरू एडब्ल्युएसमा कम्युनिटी सपोर्ट वर्करको रूपमा काम गर्छौँ। हामीहरू 3 स्टाफ छौँ। जस बिजी नै हुन्छ भनौँ भाइ, अहिले म्यानेजर हुनुहुन्न, त्यस कारणले म्यानेजरको पनि अलिकति कामहरू गर्नुपर्ने हुन्छ। बिजी नै छौँ भनौँ भाइ।
0: म्यानेजर छैन भन्नुभयो, के उहाँ छुट्टी जानु भएको हो अथवा अब ब्रुनाईको टुर सकेर अन्ततिर गइसक्नु भएको हो, के हो दिदी अवस्था?
1: अहिलेको चाहिँ म्यानेजरको पोस्ट यहाँ खाली छ। पहिला 1 अगाडि नाओमी हुनुहुन्थ्यो एज अ म्यानेजरको रूपमा, उहाँ चाहिँ यहाँको टुर सिद्धाएर युके जानुभयो। त्यसपछि हाम्रो यहाँ म्यानेजरको पोस्ट खुलेको छैन भनौँ, अब आउनु भएको छैन।
0: अब के छिटै त्यो पोस्ट परिपूर्ति हुँदैछ दिदी?
1: त्यो पनि हामीलाई एक्ज्याक्टली थाहा भएन भाइ। त्यो हाम्रो बेस एडब्ल्युएसको युकेमै हुनुहुन्छ, उहाँहरूले नै अब कसरी लिनुभएको छ यसलाई हामीलाई एक्ज्याक्टली थाहा भएन भाइ।
0: त्यसो भए अब हामीले साधारण रूपमा बुझ्दाखेरि नेपालीमा एउटा भनाइ छ नि, माउ बिनाको चल्ला, त्यस्तो पो हुनु भएको रहेछ त हो?
1: हजुर भाइ, ठिकै भन्नुभयो, हामी माउ बिनाको चल्ला जस्तै भएका छौँ। तर पनि हामीलाई युडब्ल्युओको अनि जिएसओ दाईको टिमले हामीलाई एकदमै सपोर्ट गरिराख्नु भएको छ एज अ म्यानेजर, अनि ग्यारिजनको युडब्ल्यु हुनुहुन्छ सेन, उहाँहरूले पनि सहयोग गरिराख्नु भएको छ।
0: 3 स्टाफ छौँ भन्नुभयो, नेपाली मात्रै हुनुहुन्छ कि अन्य देशका सहकर्मीहरू हुनुहुन्छ?
1: हामीहरू अहिले मल्टिकल्चरल भनौँ, अब एकजना ब्रिटिस हुनुहुन्छ, म नेपाली भइहाल्यो नेपालीको लागि सपोर्ट गर्नलाई, अनि एकजना फेरि लोकल हुनुहुन्छ, उहाँ लोकल चाहिँ पर्मानेन्ट हुनुहुन्छ, उहाँ फुल टाइम पनि गर्नुहुन्छ अनि पर्मानेन्ट पनि, हामीहरू 2 टेम्पोररी भनौँ अनि पार्ट टाइम पनि, हजुर त्यसरी काम गरिरहेछौँ भाइ। हजुर
0: हजुर, तपाईँले भन्दै गर्दाखेरि मैले झलासै सम्झेँ, सोध्न अब कतिको जाहेज छ कि छैन, अब तपाईँ चाहिँ यो पर्मानेन्ट कि तपाईँ भोलिन्टियर स्टाफको रूपमा चाहिँ काम गर्नुहुन्छ दिदी?
1: भोलिन्टियर होइन भाइ, यो हाम्रो काम नै हो, तर हाम्रो टेम्पोररी, किन हाम्रो हस्बेन्डहरूको मुभमेन्टले गर्दाखेरि हामीहरू फेरि अर्को ठाउँमा जानुपर्छ। यो एउटा बुनाई ओभरसिजको रूपमा कम्युनिटी सपोर्ट वर्कर भएर हामी काम गरेको हो, हाम्रो काम नै हो भाइ वास्तवमा भन्यो भने।
0: आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिममा हुनुहुन्छ, छोटकरीमा डिपार्टमेन्टले चाहिँ के गर्छ, कसका लागि गर्छ भनेर सजिलो तरिकाले बताइदिनुहोस् न।
1: AWS अर्थात् आर्मी वेलफेयर सर्भिस भनेको ब्रिटिस सोल्जरको कल्याणकारी सेवा हो। यसको मुख्य उद्देश्य सोल्जर र उनीहरूको परिवारलाई सहयोग गर्नु हो। हामी चाहिँ एउटा एज अ कम्युनिटी सपोर्ट वर्करको रूपमा हामी 3 यहाँ काम गर्छौँ। AWSको सानो भाग हो यो कम्युनिटी सपोर्ट वर्कर भनेको, अरू पर्सनल सपोर्ट वर्कर पनि हुनुहुन्छ। यसमा हामी काम गर्छौँ, हाम्रो काम भनेको बी कम्युनिटीमा रहनु भएको फ्यामिली अनि बच्चाहरूलाई उहाँहरूको वेलबिङ मेन्टल हेल्थको लागि विभिन्न एक्टिभिटीहरू रन गर्नु हो, जस्तै प्यारेन्ट्स एन्ड टोल्डर, आर्ट एन्ड क्राफ्ट, नन फ्यामिली फ्यामिली सिनेमा रन गर्छौँ, अनि युथ क्लबहरूको लागि विभिन्न एक्टिभिटीहरू रन गर्छौँ भाइ, हाम्रो काम भनेको। हजुर, यसको लागि चाहिँ हामीलाई फर्स्टमा प्लान गर्नुपर्छ हामीहरू 3, अनि त्यसपछि हामीले रिसोर्स गर्नुपर्छ, अनि रिसर्च गरेपछि त्यो सामानहरू कहाँबाट पाउँछ, अनलाइन अथवा लोकल सपहरूबाट हामी खोजेर प्रोभाइड गर्छौँ भाइ।
0: अघि तपाईँले तपाईँहरूले गर्ने कामहरू मध्येमा फ्यामिली र नन फ्यामिली अलिकति इन्ट्रेस्टिङ लाग्यो तपाईँले भन्नुभएको कुरा चाहिँ, चलचित्रहरू अब फ्यामिली र नन फ्यामिली तपाईँहरूले कहाँबाट प्राप्त गर्नुहुन्छ अनि कसरी छुट्याउनुहुन्छ, यो चाहिँ फ्यामिलीले बसेर हेर्न मिल्ने अथवा यो चाहिँ नन फ्यामिली, यो चाहिँ ओन्ली एडल्ट्स भनेर कसरी, कि तपाईँहरूलाई केही गाइडेन्स छ त्यसमा दिदी?
1: हामीहरूलाई हजुरको यहीँ बेसबाट नै हामीलाई त्यो सेपरेट गरेर हामीलाई डाउनलोड गरेर दिनुहुन्छ, यो चाहिँ युकेबाट आउने भएकोले उहाँले हामीलाई हेल्प गर्नुहुन्छ, अनि हामी यहाँ आएर कलेक्ट गरेर भोलिन्टियरले अथवा हामी AWS CSहरूले त्यो देखाउने गर्छौँ भाइ। पहिला मुमुङमा थियो भाइ, अहिले विभिन्न कारणवश हामीले यो सिसीमा देखाउने गरिराखेका छौँ। त्यस्तो धेरै म्यासिभ एमाउन्टमा अहिलेसम्म आउनु भएको छैन, किन हो त्यो त मलाई पनि थाहा भएन होइन। यो एउटा फ्री अफ कस्टको हो, हाम्रो कम्युनिटीहरूलाई एउटा सुविधा दिनुभएको, त्यो आएर हेरिदिएपछि राम्रो हुने थियो।
0: यो प्रश्न चाहिँ किन पनि सोधेको भए श्रोता दिदीलाई, बिएफएसले प्रोभाइड गर्छ भन्नुभयो। हजुर, हामी बिएफएसले आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमलाई प्रत्येक हप्ता दुईवटा तिनवटा मुभी दिइराखेका हुन्छौँ र प्याराडाइज चलचित्र भवन मुमङमा प्रदर्शन हुने गर्दथ्यो। अघि दिदीले भनिहाल्नुभयो विविध कारणले गर्दाखेरि अहिले त्यहाँ चाहिँ रिफर्बिसमेन्टका कुराहरू, प्रोजेक्सनका कुराहरू नमिलेका कारणले अहिले चिटचाट कम्युनिटी सेन्टरको मेन हलमा नै प्रदर्शन गरिँदै गरिएको छ। फ्रीमा हो यो चलचित्र तपाईँहरूले हेर्नु पाउने हाम्रै कम्युनिटी, विशेष गरी ब्रिटिस फोर्सेस ब्रुनाईको कम्युनिटीका लागि बिएफबिएसको हेडक्वार्टरले पठाउने गर्छ हामीलाई चलचित्र, र हामीले प्रत्येक पल्ट जब लिन आउनुहुन्छ दिदीहरू अथवा उहाँको टिमका सदस्यहरू, उहाँहरूले लगेर तपाईँहरूको लागि भनेर प्रदर्शन गर्नुहुन्छ। फुर्सद भएको समयमा, पाएक भएको समयमा मिल्छ भने गइदिनु होला भन्ने मैले विनम्र अनुरोध यही अन्तर्वार्ता मार्फत गरेँ। अब दिदी, मुभीको सोर्स त हामीले पत्ता लगायौँ, अन्य जस्तै अब युथ क्लबको कुरा गर्नुभयो अघि, युथ क्लबका लागि रिसोर्स अब तपाईँहरू तिनजनाले मात्रै पक्कै सक्नुहुन्न होला, अन्य स्टाफहरू चाहिन्छन् होला, सरसामान जुटाउनु पर्ने हुन्छ होला, ती विविध समस्याहरूलाई चाहिँ कसरी मिलाउनुहुन्छ दिदी?
1: यसको लागि हामीहरूले बच्चाहरू जब आउनुहुन्छ क्लबमा, न्यू जो पनि हुनुहुन्छ उहाँहरूको लागि रजिस्ट्रेसन गर्नुपर्छ एक वर्षको लागि। त्यसपछि उहाँहरू क्लबमा आउन पाउनुहुन्छ, किनभने उहाँहरूको विभिन्न हेल्थ रिजनहरू हुन्छ, हामीले स्न्याकहरू पनि प्रोभाइड गर्छौँ। त्यसको लागि उहाँहरूले अब फुल डिटेल इन्फर्मेसनहरू त्यहाँ राख्नुभयो भने इनकेस केही हुनसक्छ ड्युरिङ अब हाम्रो सेसनमा। त्यो बाहेक उहाँहरूले क्लबमा आउनलाई $4 तिर्नुपर्छ, त्यो चाहिँ आफ्टर स्कुलको युथ क्लबको लागि हो। हामीले त्यो एज ग्रुप पनि छुट्याएका छौँ, 1-3 स्कुल इयरको त्यो ग्रुप मन्डे हुन्छ, अनि ट्युजडे 4-8 स्कुल इयरको आउनुहुन्छ, उहाँहरूले $4 तिर्नुपर्ने हुन्छ। त्यही $4 नै हामीले स्न्याक अनि हाम्रो सोर्सहरूको लागि जति पनि हामीले सामानहरू त्यहाँ प्रोभाइड गर्छौँ बच्चाहरूलाई, बच्चाहरूले आर्ट एन्ड क्राफ्ट गर्नेदेखि लिएर अरू खेल्ने बोर्ड गेमहरूदेखि लिएर त्यो हामीले त्यही पैसाबाट नै हामीले किन्ने गर्छौँ भाइ।
0: हजुर, सोही पैसाबाट नै किन्ने कुरा गर्दै हुनुहुन्थ्यो श्रीमती ज्योति शेरचन्द दिदी, र यो कुराकानीको क्रम अझै पनि जारी छ श्रोता। त्योभन्दा पहिला एउटा दुईवटा गीत सुनौँ अनि फेरि एकैछिनमा हामी अन्तर्वार्तामा आउनेछौँ। सय वन्डरफुल रोहित साउद र पिङ्की बोहराको आवाजमा सहयोगी

0: गोर्खा रेडियो
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङ को बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईं घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनुभयो अनि साथीकै घरमा रात पनि बिताउनुभयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोडौं
2: यो BFBS गोर्खा रेडियो हो।

0: भावना विपुल छेत्रीको आवाजमा सुन्ने श्रोता, अब हामी फेरि एउटा अघिको अन्तर्वार्ताको बाँकी भागतर्फ नै लागौँ। र यसपल्ट भने मैले दिदीलाई AWS कम्युनिटी सपोर्टद्वारा उपलब्ध गराइने सर्भिसको बारेमा सोधिएको थिएँ र कुराकानीको दोस्रो भाग अब उहाँको उत्तरबाट नै सुरु गरौँ। दिदी, तपाईँहरूले बस सेवा पनि टु एन्ड फ्रम उपलब्ध गराउनुहुन्छ यो युथ क्लबको लागि, अनि त्यो बस सर्भिसमा पनि तपाईँहरू तिनजना मध्येबाटै त्यो बस एस्कर्ट गर्नुहुन्छ कि अन्य दिदीबहिनीहरू हुनुहुन्छ त्यसमा चाहिँ?
1: बस स्कर्टको लागि स्कुलले प्रोभाइड गर्नुहुन्छ बस स्कर्टहरू। उहाँहरू हाम्रो क्लबमा दुईजना बस स्कर्ट आउनुहुन्छ, बहिनीहरू दुई दिनै आउनुहुन्छ उहाँहरू।
0: अघि इयर एटसम्मका नानीहरूलाई चाहिँ मङ्गलबार भन्नुभयो, मैले कता कता सम्झिँदाखेरि चाहिँ इयर सिक्सदेखि इयर एटका नानीहरूलाई चाहिँ बुधबार तोकिएको जस्तो लागेको थियो, अनि फेरि त्यो क्यान्सल भयो जस्तो लाग्यो। नम्बर नपुगेर हो अथवा स्टाफ नपुगेर हो दिदी?
1: अलिकति लो एमाउन्टमा नै उहाँहरू एटेन्डेन्ट हुनुभयो। फेरि त्यसको लागि एक दुईजना बच्चाको लागि नै फेरि होल डे इङ्गेज हुनुभन्दा अर्को इयर त्यति साह्रै ग्याप पनि पर्दैन फोरदेखि एटसम्म गर्दा। अहिले फ्यु टाइमलाई हामी हेरौँ कस्तो हुन्छ। उनीहरूले अब साह्रै मन नपराउने भयो भने, साह्रै एज ग्रुपमा चाहिँ उहाँहरू मिङ्गल हुन सक्नु भएन भने, हामीले फेरि त्यो डेटहरू फेरि हामीले सेम डेटमा नै ल्याउनेछौँ भाइ। अहिलेलाई चाहिँ हामीले त्यस जस्तो भनौँ गरिराखेका छौँ, तर बच्चाहरू ठिक ठिकै आउनु भएको छ। अहिलेसम्म त्यस्तो केही इस्यु पनि छैन, राम्रै भइरहेको छ भाइ।
0: इस्यु केही पनि छैन भन्नुभयो दिदी, तर अब केटाकेटीहरूसँग बस्नुपर्ने, खेल्नुपर्ने, उनीहरू जस्तै हुनुपर्ने हुन्छ कतिपय सन्दर्भमा त, र त्यस्तो गर्दै गर्दाखेरि तपाईँलाई अथवा तपाईँका अन्य स्टाफ साथीहरूलाई त्यस्तो केही अप्ठ्यारा परिस्थितिहरू आइपरेका छन् दिदी?
1: त्यो त एउटा नर्मल बच्चाहरूको बिहेभियर अब त हुन्छ नै पक्कै पनि। उहाँहरू चकचक गर्नुपर्ने, खेल्नुपर्ने, उफ्रिनुपर्ने, होइन सबै सामानहरू छुनुपर्ने, त्यो त एउटा नर्मल बच्चाको बिहेभियरमै लिन्छु मैले, त्यसलाई इस्यु भन्दिनँ मैले। साह्रै त्यस्तो भाइलेन्ट गर्ने, हान्ने, कुट्ने, पिट्ने अब त्यस्तोहरू अहिलेसम्म भएको छैन, म्यानेजेबल नै छ भाइ। अब अलिअलि हुन्छ बच्चाहरूको होइन नटिनेस, त्यसलाई म ठुलो इस्यु मान्दैन भाइ। हजुर, म्यानेज गर्न सकिन्छ।
0: त्यस्तो परिस्थिति पनि आएको छ दिदी, आज चाहिँ यस्तो चित्त दुख्यो अथवा चित्तै पुगेन मेरो भन्ने भएको छ तपाईँलाई यो आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिममा बसेर काम गर्नुहुँदाखेरिको समयमा?
1: त्यस्तो खालको आफूलाई हरास हुने खालको केही पनि भएको छैन भाइ। अभियसली अब हामी तिनवटा कल्चरको फरक फरक मान्छेहरू काम गर्छौँ होइन, त्यो अलिकति तलमाथि त हुन्छ नै कहिलेकाहीँ कम्युनिकेसनहरूमा। त्यसलाई चाहिँ म अब त्यस्तो नराम्रो लिँदिनँ कि, अब एउटा सिक्ने अपर्च्युनिटी हो भन्ने त्यो अपर्च्युनिटीको मैले लिन्छु, कुनै त्यस्तो नराम्रो लिँदिनँ। अहिलेसम्म त्यस्तो भएको पनि छैन, एकदम राम्रो हुनुहुन्छ हाम्रो टिम। अब झन् थोरै भएर होला, हामी झन् एकदमै म्यानेजर नभएर पनि हामी झन् अब यो गर्नुपर्छ यो गर्नुपर्छ भनेर एकदम जे कुरामा पनि एकदम ध्यान दिएर गर्ने गरेका छौँ, त्यस्तो केही पनि छैन भाइ।
0: चित्त नदुखेको त कुरा गर्नुभयो। अब तपाईँले काम सक्नुभयो, घर फर्केपछि घरमा गएर सोफामा ढल्केर बस्दाखेरि आहा आज चाहिँ यो काम मजाले चित्त बुझ्यो भन्ने त्यस्तो विशेष परिस्थितिहरूको सामना गर्नु परेको छ दिदी?
1: अभियसली त्यो त अब काम गरेपछि कुनै कुरामा आफूलाई सन्तुष्टि मिलेपछि त्यो अवश्य पनि खुसी लाग्छ नै। त्यस्तो धेरै क्षणहरू छन् किनभने म एज अ कम्युनिटी सपोर्टको काम गरेपछि हाम्रो जति पनि कम्युनिटीमा हुने हाम्रो दिदी बहिनीहरू हामीले रन गरेको एक्टिभिटीमा आइदिनुहुन्छ, हामीलाई एकदम खुसी लाग्छ। बच्चाहरू आउनुहुन्छ, खुसी लाग्छ, अनि उहाँहरूले राम्रो फिडब्याक दिनुभयो भने ओ मैले केही गरेछु भने जस्तो आफूले आफूलाई प्राउड फिल लाग्छ। लास्ट इयर भनौँ क्रिसमस टाइममा हामीले एकदम सक्सेसफुल्ली गऱ्यौँ, त्यसमा फिडब्याक पनि राम्रो आएको थियो। अनि हामीहरू सबै हामी तिनजनै नट ओन्ली मी एकदमै हामीले केही गऱ्यो है हामी गर्न सक्छ विदाउट हाम्रो प्यारेन्ट भनौँ न म्यानेजर पनि अब अरूहरूको यसो गाइडेन्स सहयोगले पनि हामीले यतिको गर्न सक्यो भनेर त्यो एउटा प्राउड फिल भएको थियो भाइ।
0: अब हामी मोटामोटी कुराकानीको अन्त्यमा आइपुग्यौँ दिदी, यो चाहिँ विशेष गरी ब्रुनाई ग्यारिजनका श्रोता दिदीबहिनी दाजुभाइहरूका लागि जरुरी छ भन्ने केही लाग्छ भने प्लिज।
1: अघि युथ क्लबको त हामी कुरा गरिहाल्यौँ, त्यो मध्ये हामीले प्यारेन्ट्स एन्ड टोडलर पनि रन गर्छौँ। एभ्री मन्डे एन्ड वेनसडे हाम्रो चिटचाट कम्युनिटी सेन्टर हलमा हुन्छ बिहानको समयमा। एक दिनको लागि चाहिँ थर्सडे हाम्रो मुमुङ कम्युनिटी सेन्टरमा हुन्छ, यो प्यारेन्ट्स एन्ड टोल्डर नै हो सेम, तर मुमुङमा हुने जति पनि हुनुहुन्छ उहाँहरूको लागि चाहिँ नजिकको हिसाबले हामीले उहाँ गरेका छौँ। र दुईचोटि चाहिँ हाम्रो सिसीमा, एकचोटि मुमुङमा हुन्छ। अनि हाम्रो आर्ट एन्ड क्राफ्ट एडुल्टको पनि एभ्री मन्थमा एकचोटि हुन्छ, त्यो पनि मर्निङमा नै हुन्छ। एकचोटि हामीले मुमुङकोलाई अपर्च्युनिटी दिन्छौँ र अर्कोचोटि फेरि अल्टरनेटिभले गर्छौँ। एक महिना मुमुङ गऱ्यो भने अर्को महिना कम्युनिटी सेन्टरमा गर्ने गर्छौँ। पहिला चाहिँ मुमुङमा नै हुने गर्दथ्यो, त्यहाँ चाहिँ आर्ट एन्ड क्राफ्टको एउटा ऊ नै छ, रुम नै छ, तर अहिले हामीले पनि रेनोभेसनहरू गरेर राम्रो भएको छ। अनि त्यही भएर हामीले अहिले चिटचाटमा पनि वाइ नट यताकोहरूलाई पनि ड्राइभिङ कतिको हुँदैन उहाँहरूलाई पनि अपर्च्युनिटी दिनुपर्छ भनेर हामीले अहिले अल्टरनेटिभले गर्न लागेका छौँ भाइ। अनि प्यारेन्ट्स होल्डरको लागि चाहिँ $2 तिर्नुपर्छ, सिम एक्ज्याक्टली 1 इयरको लागि उहाँहरूले रजिस्ट्रेसन गर्नुपर्छ। अनि फेरि 1 वर्षपछि चाहिँ अब मुभमेन्टमा कटाकटा हुन्छ, हामीलाई पनि त्यो कन्फ्युजिङ मिक्सअप नहोस् भनेर फेरि त्यो 1 वर्षपछि फेरि उहाँहरूले गर्नुपर्छ। यसलाई अब अन्यथा नठानिकन गाह्रो नमानिकन रजिस्टर गरिदिनु होला 1 वर्ष पुगेपछि। अनि हामीले पनि उहाँहरूलाई त्यो सेसनमा आउँदाखेरि रिमाइन्ड गराउने गर्छौँ। त्यही $2 नै बच्चाहरूलाई हामीले हेल्थी स्न्याकहरू प्रोभाइड गर्छौँ अनि बच्चाहरू खेल्ने रिसोर्स गरेर प्रोभाइड गर्छौँ हाम्रो कम्युनिटीलाई। हजुर भाइ, खासै अरू त यही नै होला भाइ।
0: अन्तिममा हामीले यत्रो तपाईँले गर्नुहुने कामहरूको चर्चा गऱ्यौँ, मैले त तपाईँलाई चिने, तर अब कतिपय श्रोताले तपाईँलाई चिन्नुहुन्न। तपाईँ कसको श्रीमती हो? श्रीमती ज्योति शेरचन्द भनेर त भने मैले, साहेबको पनि परिचय दिइहाल्नुहोस् न दिदी।
1: मेरो हस्बेन्ड अहिले 2RJR को क्वार्टर मास्टरमा काम गर्नुहुन्छ। उहाँको सर्भिस अब 2 वर्षको लागि थियो, अब नेक्स्ट इयर हाम्रो कम्प्लिट हुँदैछ, अब पेन्सन जाने पनि बेला भइसक्यो भाइ त्यसको लागि पनि अब तयारी हुँदैछ। जेस हजुर, उहाँ चाहिँ अहिले QM भनौँ, क्वार्टर मास्टरको रूपमा काम गरिरहनुहुन्छ 2RJR मा।
0: हजुर, दिदीले नाम भन्न खोज्नु भएन, तर उहाँ अरू नभएर 2RJR का क्वार्टर मास्टर मेजर भक्त प्रसाद शेरचन्द हुनुहुन्छ। र संयोगवश भक्त साहब हामी रिक्रुट कम्पनीमा हुँदाखेरि हाम्रो सेक्सन कमान्डर गुरुजी पनि हुनुहुन्थ्यो, र घरिघरि उहाँलाई यसो चौतारीमा नाफीमा चाहिँ टाइगर बियर पिउँदाखेरि गुरुजी भनेर पनि सम्बोधन गर्छौँ। आशा छ उहाँले त्यसमा अन्यथा लिनुहुन्न होला, त्यो उहाँको पदलाई हामीले रेस्पेक्ट नगरेको कुरा होइन, तर उहाँसँगको हाम्रो सामिप्यता त्यस्तो छ भन्नलाई मैले भनेको। दिदी, तपाईँको समय निकालेर आज तपाईँले के गर्नुहुन्छ, तपाईँको टिमले के गर्छ हाम्रो कम्युनिटीलाई भनेर छोटो जानकारी दिन आइपुग्नु भयो, तपाईँको समयका लागि धेरै धेरै धन्यवाद दिदी। अब हामी छुटौँ।
1: मलाई 2 शब्द मेरो कामको बारेमा राख्ने यो अपर्च्युनिटी दिनुभयो, यसको लागि हजुरलाई पनि धेरै धेरै धन्यवाद।
0: हजुर, धेरै धेरै धन्यवाद भनेर श्रीमती ज्योति शेरचन्द दिदी बिदा भइसक्नु भएको छ श्रोता। यो समयमा खर्क गुरुङ मामाले हामीलाई सम्पर्क गर्नुभएको छ र अलि अगाडि गर्नुभएको, तर गीत नभेटेकोले अलिकति समय मैले कुराएँ, त्यसको लागि क्षमा चाहेँ मामा। भान्जा रेडियो सुन्दैछु भनेर उहाँले भन्नुभएको थियो। धन्यवाद मामा तपाईँको समय साथका लागि। समय मिलेमा एउटा न्यू लोक सङ सुनाइदिन विनम्र अनुरोध गर्दछु भन्ने र गीतको बोल पनि दिनुभएको छ। परदेशी जुना श्रीस मगरले गाउनुभएको गीत अनुरोध गर्नुभएको छ र यो गीत मार्फत चाहिँ हजुर लगायत सम्पूर्णलाई सम्झना गर्न चाहन्छु भनेर धन्यवाद नमस्ते भनेर बिदा भइसक्नु भएको छ। अब हामी परदेशी गीत सुन्छौँ जुना श्रीस मगरको आवाजमा खर्क गुरुङ मामाको अनुरोध।

हजुर, परदेशी उतै हरायो जुनाश्री मगरले गाउनु भएको गीत सुन्यो खर्क गुरुङ मामाको अनुरोधमा। हजुर, अब हामी कार्यक्रमको बसाइको पछिल्लोतिर आइपुगेका छौँ। श्रोता, बिदा हुने बेला भइसक्यो र अब जाँदा जाँदै म तपाईँहरूलाई भन्ज्याङ चौतारी सुनाउँछु र यो गीत गाउने कलाकार हुनुहुन्छ खगेन्द्र याक्सो अनि सुनिता सुब्बा। र यो गीत छोड्दै म तपाईँहरूसँग बिदा लिएँ। श्रोता, तपाईँहरूको बाँकी समय शुभ रहोस्, सुखी रहनुहोस्, खुसी रहनुहोस् र स्वास्थ्य रहनुहोस्। नूतन भुषालजी पनि आइपुग्नु भएको थियो, नमस्कार गर्नुभएको छ, तपाईँलाई पनि नमस्कार अनि ढिलै भए पनि स्वागत छ। अब तपाईँ गोर्खा नेटवर्कको कार्यक्रमसँग जोडिनुहुनेछ र ब्रुनेका श्रोताहरू भने 89.5 साङ्गीतिक तरङ्ग कार्यक्रममा जोडिनुहुनेछ। हामी भने भोलि भेट्नेछौँ, तबसम्म मलाई बिदा दिनुहोस्। नमस्ते।

0: इङ्ल्यान्ड विश्वकपको क्वार्टर फाइनल चरणमा प्रवेश गरेको छ। मेक्सिकोलाई हराउँदै इङ्ल्यान्ड क्वार्टर फाइनल चरणमा प्रवेश गरेको हो। इङ्ल्यान्डले मेक्सिकोलाई 3-2 हराएको हो। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिको पहिलो पटक पराजित भएको हो। इङ्ल्यान्डका लागि जुड बेलिङ्गहामले 2 र ह्यारी केनले 1 गोल गर्नुभयो। यो सँगै जारी विश्वकपमा केनले 6 गोल गर्नुभएको छ। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राहुल जिमिनेजले 1-1 गोल गर्नुभयो। जो रसनले मेक्सिको सिटीमा खेल हेरिरहनु भएको थियो।
1: After an epic here in Mexico City, it lived up to everything we were expecting. England were 2-0 up through Jude Bellingham in the first half, but Mexico pulled one back just before half time. Gerald Quansah was then sent off for an over the ball challenge. Harry Kane then made it 3-1 from the penalty spot, but Raul Jimenez got one back 3-2, and England forced to hold on, but they got through to full time. England win 3-2, they take on Norway next in the last 8.
0: खेलको 54 मिनटमा रेफ्रीले इङ्ल्यान्डका जेरल्ड क्विनासलाई रातो कार्ड दिँदै मैदान बाहिर पठाएका थिए। रातो कार्ड पाएपछि इङ्ल्यान्ड 10 खेलाडीमा समेटिएको थियो। इङ्ल्यान्डले क्वार्टर फाइनलमा अब नर्वेको सामना गर्नेछ। 5 पटकको विश्वविजेता ब्राजिललाई पराजित गर्दै नर्वे क्वार्टर फाइनल चरणमा प्रवेश गरेको हो। घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बनेको छ। जल तथा मौसम विज्ञान विभागले विभिन्न जिल्लाका नदी तथा खोलामा आज बाढीको जोखिम रहेको जनाएको छ। केही प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो। रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, अछाम, डोटी, पैतडी, त्यस्तै डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भएर बहने ससाना नदी तथा खोलामा पानीको भाव उल्लेख्य बढेर आकस्मिक बाढीको मध्यम जोखिम रहेको विभागले जनाएको छ। आज दिउँसो देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बाढीका कारण अवरुद्ध भएको बीपी राजमार्गको काभ्रे खण्ड खुलाउने तयारी भइरहेको छ। रोसी खोलामा पानीको सतह बढेपछि हिजो दिउँसोदेखि गाडी आवागमन बन्द गरिएको थियो। पानी नपरेको र खोलामा पानीको सतह पनि कम भएकाले सडक खुलाउने तयारी भइरहेको काभ्रे प्रहरीले जनाएको हो। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। मध्याह सभा 12 बजी बस्ने आजको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ। बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा संचार मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विभिन्न शीर्षकमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ। महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय, त्यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यस्तै प्रतिनिधि सभाको बैठक पनि आजै बस्दैछ। बिहान 11 बजेका लागि बैठक बोलाइएको हो। संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै विभिन्न विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धि सम्बन्धी प्रस्तावमाथि आजको बैठकमा छलफल हुने जनाएको छ। बर्खा सुरु भएसँगै बिजुली उत्पादन बढी भएर खेर गएको छ।
2: उत्पादित बिजुलीको खपत र निर्यात बढाउन नसक्दा अहिले दैनिक करिब 1000 मेगावाट बिजुली खेर जान थालेको हो। पिकावरको माग र भारत तथा बङ्गलादेशलाई बेचेर पनि बिजुली खेर जान थालेपछि विद्युत प्राधिकरणले उत्पादन घटाउन निर्देशन दिएको छ। यसले मुलुकलाई दैनिक करोडौं नोक्सानी पुर्याएको छ। तर सरकार खपत र निर्यातको दीर्घकालीन योजना बनाउनमै व्यस्त छ। अहिले नेपालको कुल विद्युतीय क्षमता 42 मेगावाट पुगेको छ। हाल नेपालको अधिकतम माग 22 मेगावाट छ। मागभन्दा उत्पादन धेरै भएपछि नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारत र बङ्गलादेशमा करिब 1200 मेगावाट निर्यात स्वीकृति पाए पनि 1000 मेगावाट मात्रै निर्यात गरिरहेको छ। निर्यात र खपत गरेर कुल 3400 मेगावाट पुगेको छ। बाँकी 900 मेगावाट बिजुली खेर गइरहेको छ। उत्पादित विद्युत खपत हुन नसक्ने अवस्था आएपछि प्राधिकरणले ऊर्जा उत्पादकलाई उत्पादन घटाउन निर्देशन दिन थालेको इपानका अध्यक्ष मोहन डाङ्गीले बताउनु भयो। प्राधिकरणले कहिले 4-5 घण्टा त कहिले 7-8 घण्टा मात्रै चलाउन भन्ने गरेकाले बहाव बढेका बेला पनि 30 भन्दा बढी आयोजना पूर्ण क्षमतामा चलाउन पाएका छैन।
3: यो BFBS

बीएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेशमणि दाहालको शुभ प्रभातम। बीएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बीएफबीएस गोर्खा रेडियो युके ब्रुनाई तथा सम्पूर्ण संसारमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज सोमबार हो आदरणीय श्रोता, सोमबार हामी भगवान् शिवको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। अर्धनारीश्वर औढरदानी र आशुतोष भगवान् शिव सबैको प्रेमी हुनुहुन्छ र उहाँ सबैलाई छिट्टै प्रसन्न भएर मनोवाङ्क्षित फल प्रदान गर्नुहुन्छ। त्यस्ता जीव मात्रका हितैषी भगवान् शिव जो जगत गुरुको रूपमा मानिनुहुन्छ, हामीद्वारा गरिएको उपासनाबाट प्रसन्न हुनुहोस् र हामी सबैलाई आफ्नो मनोवाङ्क्षित फल प्रदान गरी कृपा गर्नुहोस्, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। हामी यस कार्यक्रममा दैनिक रूपमा उपस्थित हुने गर्दछौँ र विविध विषयहरूको चर्चा गर्ने गर्दछौँ। विषयहरू अनगिन्ती छन्, गनेर सम्झेर सम्झिन सकिँदैन। शास्त्रहरूमा अनेक किसिमका व्यवस्थाहरू बताइएको छ जो मनुष्यका कल्याणका मार्ग हुन् भनेर बताइएको छ। तिनीहरू शास्त्रमा छन् र ती शास्त्रमा भएका विषयहरू तपाईँ समक्ष पुर्याउने लालसा लोभ निरन्तर रूपमा जागृत भइरहन्छ। कुन चाहिँ पहिले पुर्याउँ वास्तवमा छनौट गर्न मुस्किल पर्दछ, किनभने सबै तपाईँ समक्ष प्रस्तुत गर्ने विषयहरू छन्। ती विषयहरूको चर्चाबाट तपाईँले पनि शास्त्रीय मर्यादाको एउटा व्यवस्थालाई बुझ्ने अवसर प्राप्त गर्नुहुन्छ र त्यो बुझाउन अथवा यहाँ बताउन पाउँदा हाम्रो हृदय पनि प्रफुल्लित हुने गर्दछ। त्यसैले यो द्वन्द्वात्मक अवस्थामा रहेर नै हामी विषयको चयन गर्ने गर्दछौँ र कुनै पनि विषय जो सहज रूपमा तपाईँ समक्ष आउन चाहन्छ त्यसैलाई हामी प्रस्तुत गर्ने गर्दछौँ। त्यसै अन्तर्गत उपनिषद्मा विभिन्न साधनाका मार्गहरू बताइएका छन् जो वेदको अन्तिम अवस्था हो। उपनिषद्हरू अर्थात् वेदको सार हो भनिएको छ र वेदान्त पनि भनिन्छ। उपनिषद्हरूको ज्ञानको अवस्थालाई चित्रण गर्ने, मान्ने, स्वीकार गर्ने सम्प्रदायलाई वेदान्त भनिन्छ, जसले उपनिषद्लाई नै आफ्नो ज्ञानको एउटा पक्ष मानेको हुन्छ। त्यस्ता विविध विषयहरूमध्ये आजको यस कार्यक्रममा पञ्चमहाभूतहरूको धारणा भनेर जो एउटा व्यवस्था छ त्यसको यहाँ चर्चा गर्नेछु। तर वास्तवमा पञ्चमहाभूत भनेको त तपाईँ हामीले दैनिक रूपमा प्रयोग गरिरहेको, तपाईँ हाम्रो शरीर तिनीहरूबाटै निर्माण भएको विषय हो। पृथ्वी, जल, तेज, वायु र आकाश यी पाँचवटा चिजको संयोग नै संयोजन नै तपाईँ हाम्रो शरीर हो भनेर शास्त्रले उल्लेख गरेको छ। त्यसैले त हामी यी पाँचैवटा चिज दैनिक रूपमा आवश्यक भएको अनुभव गर्छौँ र तिनीहरूको प्रयोग गर्छौँ। पृथ्वीबाट खानाहरू उत्पन्न हुन्छन्, ती हामी खान्छौँ। जल हामीलाई अत्यन्तै आवश्यक छ, तेज नभइकन चल्ने कुरै भएन। वायुको अवस्था पनि त्यस्तै छ, सास केले फेर्ने र आकाश खाली ठाउँ नभए कहाँ हामी हिँडुल गर्ने अथवा हाम्रो शरीर एक तान एक नासले एकै ठाउँमा खत्तम भएर जान्थ्यो। त्यसैले पाँचैवटा चिजहरू आवश्यक चिजहरू भएको हुनाले र यिनीहरूको महिमा शास्त्रमा कसरी गाइएको छ त्यो पनि हामी हेर्ने र पञ्चमहाभूतहरूको धारणा कसरी गर्दा रहेछन् साधु सन्तहरूले त्यो पनि हामी बुझ्ने अवसर यस कार्यक्रमबाट प्राप्त गर्ने गर्दछौँ। त्यसैले पञ्चमहाभूतहरूको धारणाको यो व्यवस्थातर्फ हामी अग्रसर हौँ। यस स्थूल संसार जसलाई जनसाधारण वज्र समान ठोस देख्ने गर्दछन् त्यो सपनाका दृश्यहरूभन्दा पनि अधिक हलुका र सारहीन छ। कोटी कोटी ब्रह्माण्डहरूको भार केवल मनले थामेको छ र त्यो भारलाई जबसम्म मनले स्मरण गर्दैन तबसम्म कुनै पनि प्रकारको दुःखले छुन सक्दैन। जब मनले आफूलाई स्थूल वस्तुहरूको स्मरणमा भुलिने गर्छ तब मानव त्यसमाथि सयौँ पहाडहरूको भार आउने गर्दछ र मन त्यस्तो भारद्वारा दबिएर अधोगामी हुन थाल्छ र सानोभन्दा सानो भएर जड प्राय हुने गर्छ। अधिकांश मानिसको मनले आफ्नो विशालता शक्ति र ज्ञानलाई बिर्सिएर एउटा शरीरको प्रवृत्तिहरूमा यति धेरै फस्ने गर्छ कि आफूलाई शरीर अतिरिक्त अर्थात् शरीरभन्दा अर्को केही पनि मान्ने गर्दैन र विश्व ब्रह्माण्डको उदयन र विलयनको त कुरै के, त्यसको कल्पनाद्वारा नै मूर्छित हुन जान्छ। मनको यस्तो दुर्बलता धेरै समयदेखि अभ्यस्त छ, अभ्यास गर्दै आएको छ र यसैको कारणले संसारका सारा दुःख द्वन्द्वहरू भएका हुन्। चिन्मय मनले पुनः आफ्नो चिन्मय स्वरूपको अनुभव नगरेसम्म सुखी र शान्त हुन सक्दैन। यसका लागि भावना तथा अभ्यासको आवश्यकता पर्दछ। सन्त तथा शास्त्रहरूले यसैका लागि अनेकौँ प्रकारका साधन बताएका छन्। तीमध्ये एउटा प्रमुख साधन पञ्चमहाभूतहरूको धारणा हो। यसद्वारा मनलाई सनै सनै अर्थात् बिस्तारै बिस्तारै
अल्पताको जेलबाट निकालेर अनन्त अखण्ड स्वतन्त्रमा स्थापित गरिन्छ। वास्तवमा त्यही मनको त्यसको स्वरूप हो, स्वरूपको उपलब्धि नै यस साधनाको उद्देश्य हो। यद्यपि मार्गमा सबै प्रकारका सिद्धिहरू पनि पाइन्छन्, भेटिन्छन्, देखिन्छन्, तर त्यतातर्फको यात्रा साधकले गर्दैन भनेर उल्लेख गरिएको छ। पृथ्वी, जल, तेज, वायु र आकाश नै पञ्चमहाभूत हुन्। यिनीहरूको धारणा भनेको यिनीहरूलाई चित्तमा क्रमशः बाँध्नु हो। यद्यपि यी सबै चित्तमा बाँधिएकै छन्, तथापि वर्तमान कालको शरीर प्राय मनोवृत्तिलाई देख्दै माथि उठाउने क्रमिक उपाय यही हो जस्तो देखिन्छ भनेर उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा पञ्चमहाभूतहरूको धारणाको व्यवस्था जो उपनिषद्मा गरिएको छ त्यसैको चर्चा गर्दैछौँ। अब हामी सर्वप्रथम पृथ्वी तत्त्वलाई कसरी धारण गरिन्छ त्यसको प्रक्रिया हेरौँ। पृथ्वीको धारणाको स्वरूपमा इन्द्रियभन्दा बाहिर देखिने पञ्चभूत सबै मनभित्र छन्। यस मनुष्य शरीरमा पाद अर्थात् खुट्टादेखि लिएर घुँडासम्म पृथ्वी मण्डल हो। त्यसको वर्ण हरिताल जस्तै पहेँलो छ। स्थिति चतुष्कोण छ भने अधिष्ठात्री देवता ब्रह्मा हो। त्यसको बीज लम हो। प्राणलाई स्थिर गरेर पाँच घडीसम्म अर्थात् पाँच घडी भनेको 24 मिनटको एक घडी हुन्छ। 24 पञ्चे जो हुन्छ त्यही नै पाँच घडीसम्मको समय हो। पाँच घडीसम्म उपयुक्त धारणा गर्नुपर्छ। त्यो धारणा गर्दै गर्दा म एउटा शरीर अथवा शरीर होइन, म सम्पूर्ण पृथ्वी हुँ। यी ठुल्ठुला नदी मेरा शरीरका नस नाडी हुन्। समस्त पार्थिव शरीर मेरै अङ्ग हुन् भन्ने अनुभव हुन थाल्छ। महर्षि याज्ञवल्क्यका अनुसार यो धारणा सिद्ध भएपछि शरीरमा कुनै प्रकारको रोग लाग्दैन भनेर उल्लेख गरिएको छ। त्यसै गरी जल तत्त्वको धारणाको स्वरूप हेरौँ। घुँडादेखि लिएर पायु इन्द्रिय पर्यन्त जलको स्थान हो, अर्थात् जननेन्द्रिय पर्यन्त जलको स्थान हो। जलमण्डल शङ्ख चन्द्रमा र कुन्द समान श्वेत वर्ण छ। यसको बीज अमृतमय बम हो। यसको अधिष्ठात्री देवता भगवान नारायण हो। यस जलमण्डलको चिन्तन गर्दै प्राणहरूसहित यसलाई हृदयमा ल्याएर पाँच घडीसम्म चिन्तन गरिन्छ। यसबाट म जल तत्त्व हुँ। पृथ्वीको कण कण मेरो अस्तित्वद्वारा नै स्निग्धछ। स्वर्गीय अमृत र विष दुवै मेरो स्वरूप हो। कुसुमहरूको सुकुमारता र पाषाणहरूको पिण्डी भाव मेरै कारणले भएको हो। पृथ्वी मेरै परिणाम हो। म नै पृथ्वीको रूपमा प्रकट भएको हुँ। म नै नारायणको आवास स्थान हुँ भन्ने अनुभव हुन्छ। जल धारणा सिद्ध भएपछि समस्त ताप मेटिने गर्छ। अन्तःकरणको विकार नष्ट हुन्छ। अगाध जलमा पनि त्यसको मृत्यु हुँदैन, अर्थात् समुद्रमा डुबाइयो भने पनि त्यो साधक मर्ने गर्दैन। त्यसै यसरी यो जल र पृथ्वीको धारण एउटा पञ्चमहाभूतको धारणाको प्रक्रिया अन्तर्गत गर्ने गरिन्छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु। भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिहबिएस गोर्खा रेडियोको प्रातकालीन शुभजागरण कार्यक्रममा पञ्चमहाभूतहरूको धारणाको विषयमा चर्चा गरिरहेका छौँ र अब अग्नि तत्त्वको धारणाको स्वरूपहरू वायु इन्द्रियदेखि अर्थात् जननेन्द्रियदेखि लिएर हृदयसम्म अग्निमण्डल मानिएको छ। यो रातो वर्णको छ र त्रिकोण आकारको छ। यसको मुख्य केन्द्र नाभि र बीज रम हो। रुद्र अधिष्ठात्री देवता हुन् भन्ने चिन्तन गर्दै प्राणलाई स्थिर गरिन्छ। यो धारणा सिद्ध भएपछि म अग्नि हुँ, सम्पूर्ण वस्तुहरूको रङ र रूप जुन आँखाद्वारा देखिने गरिन्छ ती सबै म नै हुँ। मणिको चमक दमक, फुलको सौन्दर्य र आकर्षण मेरै कारणले भएको हो। सूर्य चन्द्रमा र विद्युतको रूपमा नै म प्रकाशित छु। जल र पृथ्वी मेरै लीला हो। सबैको उदरमा रहेर म नै शरीरको धारणा र पोषण गर्छु। सबैको नेत्रको रूपमा प्रकट भएर म नै सबै कुरा देख्छु। सबै देवताको शरीर मद्वारा बनेको हो भन्ने अनुभव हुने गर्दछ। पाँच घडीसम्म अग्नि धारणा सिद्ध हुँदा कालचक्रको भय रहँदैन, साधकको शरीर अग्निले जलाउन सक्दैन भनेर उल्लेख गरिएको छ। त्यसै गरी चौथो तत्त्व वायुको धारणाको स्वरूपलाई हेरौँ। हृदयदेखि लिएर आँखी भौँको बिचसम्मलाई वायुमण्डल भनिन्छ। यसको वर्ण अञ्जन पुञ्ज समान कालो छ भने यो अमूर्त तत्त्व शक्ति रूप हो भनेर उल्लेख गरिएको छ। यसको बीज यम हो। यसको अधिष्ठात्री देवताको नाम हो ईश्वर। प्राणलाई स्थिर गरेर हृदयमा यसको चिन्तन गरिन्छ। यसको पाँच घडीसम्मको भावनाले यस्तो अनुभव हुन्छ, म वायु हुँ, अग्नि मेरै एउटा विकार हो। यस अनन्त आकाशमा सूर्य चन्द्रमा पृथ्वी आदिलाई मैले नै धारण गरेको छु। यदि म थिइनँ भने सबै यस शून्यमा कसरी रहन सक्थे? मेरो सत्ता नै यिनीहरूको सत्ता हो। प्रत्येक वस्तुमा जुन आकर्षण विकर्षण गर्ने शक्ति छ त्यो मै हुँ। यी ब्रह्माण्ड मण्डल मेरा क्रीडा कुन्द हो। म गतिस्वरूप हुँ। सबैको गति मेरै कला हो। समुद्रमा म नै तरङ्ग उछाल्छु। म नै सबैलाई वायु बनेर श्वास दिन्छु। मेरो गति अबाध छ। वायु धारणा सिद्ध भएपछि साधक निर्द्वन्द अर्थात् द्वन्द्वरहित भएर आकाशमा विचरण गर्न सक्छ। वायु नभएको स्थानमा पनि बाँच्न सक्छ। साधक न पानीले भिज्छ, न अग्निले डढ्छ र न हावाले सुक्छ। वृद्धावस्था र मृत्युले त्यसको केही बिगार्न सक्दैन भनेर उल्लेख गरिएको छ। त्यसै गरी पाँचौँ तत्त्व आकाश तत्त्वको धारणाको स्वरूप। आँखी भौँको बीचदेखि मूर्धा पर्यन्त आकाशमण्डल हो। समुद्रको निर्मल जल समान यसको वर्ण छ। यसको बीज हम हो। यसको अधिष्ठात्री देवता आकाश स्वरूप भगवान सदाशिव हो। उहाँको शुद्ध स्फटिक समान श्वेत वर्ण छ। जटामा चन्द्रमा पाँच मुख, दस हात र तीन आँखा छन्। हातमा अस्त्र शस्त्र लिएको दिव्य आभूषणद्वारा आभूषित समस्त कारणहरूको पनि कारण पार्वतीद्वारा आलिङ्गित भगवान सदाशिव प्रसन्न भएर वरदान दिइरहनु भएको छ। प्राणलाई स्थिर गरेर पाँच घडीसम्म धारणा गरिन्छ। त्यसबाट यस्तो अनुभव हुन्छ, म आकाश हुँ, मेरो स्वरूप अनन्त छ। त्यस काल ममा कल्पित हुन्। मेरो सम्पूर्ण विशेषताहरू मनद्वारा आरोपित छन्। मनले नै ममा हृदयाकाश र बाह्याकाशको कल्पना गर्दछ। म घन र एक रस हुँ। न म भित्र केही छ, न बाहिर। म सन्मात्र हुँ। आकाश धारण सिद्ध भएपछि मोक्षको द्वार खोल्ने गर्छ। सारा सृष्टि मनोमय हुने गर्छ। सृष्टि र प्रलयको कुनै अस्तित्व र महत्त्व रहँदैन। मृत्युको वाच्यार्थको अभाव हुने भएकाले केवल त्यसको लक्ष्यार्थ शेष रहने गर्छ जुन आफ्नो स्वरूप हो भनेर उल्लेख गरिएको छ। यसरी पञ्चमहाभूतको धारणाको विधिलाई बताइएको छ र यस्तो प्रकारको साधना गर्ने साधकहरूले आफूलाई चमत्कारिक रूपमा मनुष्यहरूका सामुन्ने प्रस्तुत गर्ने गर्दछन् र मनुष्यहरूले त्यसलाई पत्याउन सक्दैनन्, किनभने यी अभ्यासमा मनुष्यहरूको चित्तवृत्ति लागेको छैन। त्यसैले यतातर्फ पनि हाम्रो चिन्तनधारा जोडिन सकोस्। यो पञ्चमहाभूतको धारणाको अभ्यास
गर्ने साधकहरूप्रति नमन गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्।

नमस्ते, गुड मर्निङ बेलायतवासीलाई अनि युरोपवासीलाई शुभ बिहानीको कामना गर्न चाहन्छु। बिहानको समय छ यहाँ त्यसैले, र अन्य ठाउँमा न्यानो न्यानो नमस्कार टक्राउँ। यहाँहरूलाई पनि शुभ शुभ समयको कामना गरौँ। आज बिहानको 6:39 गइसकेको समयमा हाम्रो भेट भएको छ। हुन त मैले एउटा गीत अगाडि नै प्ले गरिसकेको छु, प्रताप दास रवि ओड अन्जी अन्जिला रेग्मी उहाँहरूले गाउनुभएको गीत थियो, र यो गीतसँगै आजको कार्यक्रम सुरुवात भइसकेको छ यसरी नै। र आज सोमबारको कार्यक्रम नयाँ फ्रेस स्टार्ट हामीले फेरि गरिरहेका छौँ। विकेन्ड तपाईँहरूको व्यस्त व्यस्त रह्यो, र हिजो रातिको ह्याङओभर कति छ कतिजनामा चाहिँ, हजुर, इङ्ल्यान्डको गेम, इङ्ल्यान्ड भर्सेस मेक्सिकोको गेम हेर्नुभयो, सबैजनाले इन्जोय गर्नुभयो, पक्का एक्साइटिङ होइन। इङ्ल्यान्डको 10 टोलीले खेल, झन् 10 रेड कार्ड पाएर 10 भएपछि को एक्साइटमेंट कस्तो थियो होला, त त्यो जो जतिले हेर्नुभयो उहाँहरूले मात्र फिल गर्नुभएको छ। हजुर, अब इङ्ल्यान्ड क्वार्टर फाइनलमा गएको छ, अब नेक्स्ट स्याटरडे हेर्न सकिन्छ इङ्ल्यान्डको गेम फेरि अर्को ग्रुपसँग। अहिले चाहिँ अब आजको यो ह्याङओभर चाहिँ पक्कै पनि तपाईँहरूको एक दिन अथवा भोलिसम्म लाग्छ यसको ह्याङओभर सकिनको लागि। हजुर, र वेदर फेरि त्यस्तै छ है, यता इङ्ल्यान्डमा चाहिँ तपाईँहरू अब फुटबलको ह्याङओभर हुनुहुन्छ नि, मौसमले पनि अलिकति तपाईँहरूलाई, राति त गर्मी नै अलिअलि थियो होइन, अब अहिले बिहानको पख अलिअलि शीतल भए पनि फेरि दिउँसोको समयमा चाहिँ यसले पनि अर्को थप्छ फेरि माथि, अलिकति हेड क्लियर हुँदैन नि त रातभरि नसुतेपछि है, र त्यो त्यसमा पनि यसो ध्यान दिनु होला। आज अब निकै न्यानो हुने सम्भावना छ, हिट वेभ, तेस्रो हिट वेभ बेलायतमा आइरहेको छ, र येल्लो हिट अलर्ट वार्निङहरू जारी गरिएको छ युके हेल्थ सेक्युरिटी एजेन्सीले। यो चाहिँ कहाँ कहाँ भन्दा, इस्ट मिडल्यान्ड, वेस्ट मिडल्यान्ड, इस्ट अफ इङ्ल्यान्ड, इङ्ल्यान्डको पूर्वीय भेग, लन्डन भयो, अनि साउथ इस्ट इङ्ल्यान्ड र साउथ वेस्ट इङ्ल्यान्डमा चाहिँ येल्लो हिट अलर्ट जारी गरिएको छ। यो चाहिँ शनिबारदेखि नै हो, शनिबार राति 12 पछाडि बिहानदेखि नै भन्नुपर्छ, र यो आउने शनिबार जुलाई 11 बेलुका 8 चाहिँ यो येल्लो हिट वार्निङ जारी गरेको छ। अर्थात् यो आउने विकेन्डसम्म नै गर्मी गर्मी गर्मी हुन्छ, 30 ओभरको टेम्परेचर हुन्छ भन्ने भनाइ छ। यो तर सबै ठाउँमा होइन, यो जति भन्यो हामीले इङ्ल्यान्डको तापक्रम, यो लन्डनको तापक्रम चाहिँ हो धेरै हुने भनेको, माथि स्कटल्यान्ड वे पश्चिम भेगतिर यो नर्दर्न आयरल्यान्डतिर चाहिँ त्यस्तो साह्रो हुँदैन। अब फेरि अर्को

सुनाउँछु, डिटेलमा त म एकछिनमा राखिहाल्छु। अहिलेलाई यो गीत छ उदय सोताङ अनि मनिला सोताङ यी दम्पतिको स्वरमा, उहाँहरूको गीत सुन्दै हामी फेरि अर्को गीत पनि सुन्छौँ। उहाँहरूले जलहरी ठुली भनेर भन्दै हुनुहुन्छ।

भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ।

नमस्ते, गुड मर्निङ, वेलकम ब्याक. फेरि आजको यो सोमबार बिहानीको शो नमस्ते युकेमा हजुर. आज विक्रम सम्बत 2083 साल असार महिनाको 22 गते सोमबारको दिन हो. तदनुसार जुलाई 6 तारिक सन् 2026 को दिन हजुर. आज सोमबारको दिनको कार्यक्रम अघि नै सुरुवात भइसकेको छ. हामीले भर्खरै कार्यक्रममा प्रताप दास अनि अनु चौधरीले गाउनुभएको गीत सुन्यौँ. अब चाहिँ एकैछिनमा खेम थापा र मिलन नेवारले गाउनुभएको गीत सुन्दै समाचारतिर लाग्छौँ. समाचार सुरु हुन धेरै छैन, अब 6 मिनट जति बाँकी रहेको छ समय. यसपालिको प्रश्न, अब फुटबलको सिजन छ, त्यसैले हुन त फुटबल मात्रै होइन, यता टेनिस पनि चलिरहेको छ होइन, र रेसिङहरू पनि अरू पनि छन् थुप्रै. तर हामीले धेरै चाहिँ अब विश्वले सबै विश्वको सबैको ध्यान अहिले चाहिँ फुटबलमा गएको छ, त्यसैले गर्दाखेरि फुटबलकै चर्चा हामी प्रश्नमा पनि राखिरहेका छौँ. र लास्ट विकको प्रश्नको उत्तर त तपाईँले थाहा पाइसक्नु भएको छ. रेडियो हामीले लाइभ पनि गरिरहेका थियौँ फिल्डबाट नै होइन, लाइभ सुन्नुभयो भने. सो लास्ट विकको अब यो प्रश्नको उत्तर चाहिँ 1RGR हो होइन. 1RGRले जित्यो यसपालिको नेपाल कप 2026 ब्रिगेड भेलामा. तपाईँहरू कति जानुभएको थियो, कतिजनासँग भेट भयो, कतिसँग भेट भएन होइन, र त्यो नतिजा तपाईँले थाहा पाइसक्नु भएको छ. अब 1RGR कस कसले भन्नुभएको छ, तपाईँहरूको चाहिँ नाम, तपाईँहरू मध्येबाट एकजनाको नाम निस्कन्छ आज 9 बजेभन्दा अगाडि. म एनाउन्स गरेर छुट्टिने छु. र यसपालिको प्रश्नमा पनि फुटबलै छ. फुटबल हेर्नुभयो होइन हिजो इङ्ल्यान्ड भर्सेस मेक्सिको, र इङ्ल्यान्ड अगाडि आइसकेको छ, क्वार्टर फाइनलमा प्रवेश गरिसक्यो. र उतातिर अरूको पनि हेर, अरू को को प्रवेश गर्छन् हेर्न बाँकी छ. फ्रान्स र मोरोको उता अर्को टेबलबाट पसिसकेको छ होइन, र यता इङ्ल्यान्ड अगाडि बढिसक्यो. र यो आउने शनिबार 11 जुलाईमा चाहिँ नर्वेसँग इङ्ल्यान्डले खेल्छ क्वार्टर फाइनल. शनिबारको दिन 11 जुलाईमा रातको 10 बजे खेल्छ. त्यसैले गर्दाखेरि प्रश्न अब यही नै छ, इङ्ल्यान्ड भर्सेस नर्वेको गेममा कसले बढी स्कोर गर्छ होला, गोल धेरै कसले गर्छ होला. बस मेरो प्रश्न यही नै छ यो साताको लागि राखिएको. अब यसको जवाफ तपाईँले फेरि शनिबार मात्रै थाहा पाउनुहुन्छ होइन, र हामी चिनोफानो चाहिँ नेक्स्ट फेरि त्यस गेम पछि गर्छौँ. र त्यसैले गर्दाखेरि अब यो साताको प्रश्न यही नै हो है, अब आउने शनिबार 11 जुलाईमा हुने नर्वे भर्सेस इङ्ल्यान्डको क्वार्टर फाइनल गेममा को चाहिँ अगाडि बढ्छ होला, कसको चाहिँ गोल धेरै हुन्छ. यति नै हो मेरो प्रश्न यो साताको लागि. फेरि पनि गेसिङ गेम अथवा तपाईँहरूको अब खेल हेरिराख्नु भएको छ भने कसले खेल्छ होला राम्रो भन्ने तपाईँहरूले सहजै अनुमान पनि गर्न सकिन्छ. हुन त भन्न सकिन्न, गोलको आँखा हुन्न भनेर यो धेरै सबैले भन्ने गर्छन्, सो त्यो भन्न सकिन्न. तर पनि फन हो, गेस गरेर पठाउनु होला है त. अब गीत सुनाएँ मैले, सुरु गरिसकेको छु खेम थापा र मिलन नेवारले गाउनुभएको.

वर्षाका कारण रोसी खोला र दाप्सा खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ। शनिबार पानी परेर रोसी खोलाको पानीको सतह बढेको थियो। हिजो अपरान्हदेखि ठूलो वर्षा भएपछि रोसी र दाप्चा खोलामा बाढी आएर डाइभर्सन बगाएपछि सड़क अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार आज बिहानदेखि सबै सवारी साधन सामान्य रूपमा चलिरहेका छन्। जल तथा मौसम विज्ञान विभागले विभिन्न जिल्लाका नदी र खोलामा आज बाढीको जोखिम रहेको जनाएको छ। केही प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो। रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, अछाम, डोटी, पैथडी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भएर बहने ससाना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य बढेर आकस्मिक बाढीको मध्यम जोखिम रहेको विभागले जनाएको छ। आज दिउँसो मुलुकका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा 2000 बढी सवारी चालक कार्यवाहीमा परेका छन्। 2176 जना सवारी चालक सवारी नियम उल्लङ्घनको कार्यवाहीमा परेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश प्रसाद सुवेदीले जानकारी दिनुभएको छ। मादक पदार्थ सेवन गरेका 81, नियम विपरीत राइड सेयरिङ गर्ने 101, संकेत बत्ती उल्लङ्घन गर्ने 159 र तीव्र गतिमा सवारी साधन हुइक्याउने 202 जना लगायत कार्यवाहीमा परेका हुन्। नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। हिजोको तुलनामा आज सुनको मूल्य प्रतितोला 900 रुपियाँ र चाँदीको 20 रुपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला 2,89,400 रुपियाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदी 4,585 रुपियाँमा कारोबार भइरहेको छ। पर्याप्त वर्षा नहुँदा रूपन्देहीका अधिकांश किसान बोरिङ र पम्प सेटको भरमा धान रोप्न बाध्य भएका छन्। जिल्लाका कोटहीमाई मर्चबारी सम्मरीमाई गैडहवा र ओम सतिया गाउँपालिका तथा लुम्बिनी सांस्कृतिक नगरपालिका लगायत क्षेत्रमा भूमिगत पानी तानेर धान रोपाई भइरहेको हो। विगतका वर्षमा आकाशी पानी र कुलोको सिंचाइमा निर्भर रहने किसान यो वर्ष चर्को घाम बीच महँगो खर्च गरेर बोरिङ सञ्चालन गर्न बाध्य भएको स्थानीयले बताएका छन्। समयमै पर्याप्त वर्षा नहुँदा रोपाई प्रभावित हुनुका साथै उत्पादनमा समेत असर पर्ने चिन्ता किसानमा बढेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाका किसान अमित चौहानले वर्षौंदेखि निर्माण भएका कुलोहरू संरक्षण र मर्मतको अभावमा प्रयोगविहीन बनेकाले खेतसम्म सिंचाईको पानी पुग्न नसकेको बताउनु भएको छ। मर्चबारी गाउँपालिकाका स्थानीय बैजनाथ बराईका अनुसार अहिले अधिकांशले पम्प सेट मार्फत सिंचाई गरिरहनु परेको छ। किसानले 3-4 पम्प सेट एकैसाथ सञ्चालन गरेर रोपाई गरिरहेको उहाँले बताउनुभयो। स्थानीयका अनुसार मर्चबार सहित रूपन्देहीका दक्षिणी क्षेत्रमा स्थायी सिंचाई प्रणाली नहुँदा प्रत्येक वर्ष किसानले समस्या भोग्दै आएका छन्। सड़क डिभिजन सुर्खेतले सम्झौता अनुसार निर्माण नसक्ने 4 निर्माण व्यवसायी संघको ठेक्का सम्झौता अन्त्य गरेको छ। पटक पटक लिखित तथा मौखिक रूपमा ताकेता निर्देशन र म्याद थप गर्दा पनि तोकिएको अवधिभित्र काम नसकेपछि सार्वजनिक खरिद ऐन 2063 तथा ठेक्का सम्झौताको शर्त अनुसार सम्झौता अन्त्य गरिएको डिभिजनका सूचना अधिकारी रूपेश केसीले जानकारी दिनुभएको छ। डिभिजनले सार्वजनिक सूचना जारी गर्दै सुर्खेतमा सञ्चालित 4 सड़क तथा पुल निर्माण आयोजनाको ठेक्का रद्द गरिएको जानकारी दिएको हो। सहारे स्वास्थ्य चौकी बेतेनी सड़क अन्तर्गत गोचे खोलामाथि प्री स्ट्रेस्ड आरसीसी मोटरेबल पुल निर्माणको जिम्मा एमएस एडभेन्चर जेबी बाँकेले पाएको थियो। त्यस्तै गुमी पातिहालना सड़क अन्तर्गत भुलुकुने खोलामा प्री स्ट्रेस्ड आरसीसी पुल निर्माणको जिम्मा जयबुद्ध नेपाल मेगा बिल्डर्स जेबी सुर्खेतलाई दिएको थियो। यस्तै सुर्खेत जुम्ला सड़क खण्ड अन्तर्गत दैलेखको खुर्रा खोलामा आरसीसी पुल निर्माणको ठेक्का टीडीआर कन्स्ट्रक्सन धनगढ़ीले लिएको थियो। रत्न राजमार्ग अन्तर्गत हर्रे बाङ्गे सिमल खण्डमा सड़क पुनस्थापना नाला निर्माण तथा सड़क संरक्षणको काम जनता बिल्डर्स भेरी गंगा 9 सुर्खेतले गरिरहेको थियो। यी 4 आयोजनामा सन्तोषजनक प्रगति नभएपछि ठेक्का सम्झौता अन्त्य गरिएको सड़क डिभिजन सुर्खेतले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ। बिहानको 7:10 गएको छ। हामीले अहिले सिडी विजय अधिकारी अनि अस्मिता अधिकारीले गाउनुभएको गीत सुन्दै थियौँ। बेलायतको मौसमको चर्चा हामी सधैँ 7:00 समयमा गर्छौँ, त्यसैले मौसमको चर्चा छँदैनछ। तर सबै चर्चालाई डोमिनेट गरेको छ फुटबलले। हजुर, हिजोको रातिको फुटबल बिहानसम्म, कति आज काममा जानुहुन्छ, जानुहुन्न, होइन, कसरी जानुहुन्छ आज काममा, कति जर्नलिस्टहरूले चाहिँ उता लन्डनमा विशेष गरिकन, किन भन्दा त्यहाँ हो नि त बिहान काममा जाने चाप, यतिखेर अब रस आवर सुरु हुने, चाहे त्यो ट्युबतिर होस्, अन्डरग्राउन्ड ट्रेनमा होस्, माथि होस्, तलको ट्रेनमा होस्, होइन, बसमा होस्, अथवा बाटोमा गाडी, आफ्नो कार, पर्सनल कार कुदाएर होस्, भिड हुन्छ। र आज कत्तिको भिड हुँदो रहेछ भनेर पत्रकारहरू हेरिरहेका छन्, कति रिपोर्टिङ गर्नको लागि यो ट्युबतिर, के ट्रेन ट्युबहरूमा चाहिँ कत्तिको मान्छे जाँदो रहेछन् आज काममा, किन भन्दाखेरि बिहान पखसम्म फुटबल हेरेपछि, होइन, र इङ्ल्यान्ड का हिजोको गेम एकदमै खतरा थियो, होइन, 10 खेलाडी, ओहो, ढुक ढुक हुँदै तपाईँहरूले हेर्नुभयो र इन्जोय पनि गर्नुभयो। अब फुटबलको बारेमा हामीले चर्चा क्वेसनमा पनि गरेका छौँ र यो फुटबल पछि अब वेद, हिजोको चर्चा त्यो छँदै नै छ, होइन, र अब मौसमको चर्चा पनि गरिहालौँ। यो साता हिट वेभ, तेस्रो हिट वेभ बेलायतमा यो सालको आइरहेको छ। हुन त सबै ठाउँमा होइन, अस्तिको जस्तो रेड अनि एम्बर पनि होइन, वार्निङ, यल्लो वार्निङ चाहिँ छ यसपालि। यल्लो वार्निङ चाहिँ कहाँ कहाँ छ यसपालि भने, यो द युके हेल्थ सेक्युरिटी एजेन्सीले यो यल्लो हिट हेल्थ अलर्ट जारी गरेको छ। यो चाहिँ शनिबारबाट नै हो, अब आउने अर्को शनिबार 11 राति 8 चाहिँ यो जारी हुन्छ। र यसमा चाहिँ विशेष गरिकन कस्तो भने, विशेष अशक्त व्यक्तिहरू, भल्नरेबल व्यक्तिहरू, उहाँहरूलाई हिटको कारणले गर्दाखेरि उहाँहरूको स्वास्थ्यमा खराब हुनसक्छ भन्ने यो वार्निङ पनि हो, यल्लो वार्निङ भनेपछि। र यो इस्ट मिडल्यान्ड भयो, वेस्ट मिडल्यान्ड, इस्ट अफ इङ्ल्यान्ड, लन्डन, साउथ इस्ट इङ्ल्यान्ड र साउथ वेस्ट इङ्ल्यान्डमा चाहिँ छ यो यल्लो हिट हेल्थ अलर्ट। र यसमा अलिकति गर्मी यो एरियामा हुन्छ त्यसैले गर्दाखेरि हो। अब इस्ट मिडल्यान्ड कहाँ पऱ्यो त भनेर तपाईँले कति खोज्नु पनि हुन्छ होला आफै पनि, होइन, तर पनि कहाँ कहाँ पर्दो रहेछ इस्ट इङ्ल्यान्ड भनेर हेर्दाखेरि, डर्बीसायर भयो, लेस्टरसायर अनि लिन्कनसायर पर्छ कि, यो नर्थहाम्पसायर भयो, माथि रुटल्यान्ड, यी एरियाहरू चाहिँ इस्ट मिडल्यान्डमा पर्यो। वेस्ट मिडल्यान्डमा चाहिँ बर्मिङहाम, कोभेन्ट्री, डडली, स्यान्डवेल, सोलिहल, होइन, कति त मैले पनि नसुनेको नाम, वल्सल, वुल्भरहाम्प्टन, यिनीहरू परे। र इस्ट इङ्ल्यान्ड, पूर्वीय इङ्ल्यान्ड चाहिँ बेडफोर्डसायर पर्यो, क्याम्ब्रिजसायर पर्यो, एसेक्स पर्यो, हेडफोर्डसायर पर्यो, नोफोक अनि सफोक पनि पर्यो। अब साउथ इस्ट इङ्ल्यान्ड कहाँ पर्यो भन्दा हामी पर्यौँ केन्टमा, होइन, हामी केन्टवासी, सर्रेवासी, अक्सफोर्डसायरवासी, अक्सफोर्ड, ब्राइटन, विन्जर अनि यो डोभर एरियासम्म पर्यो। साउथ वेस्टमा कता पर्यो भन्दाखेरि, दक्षिण पश्चिम इङ्ल्यान्डको कता पर्यो भन्दाखेरि चाहिँ डेभन, डोरसेट, ग्लोस्टरसायर, समरसेट, विल्सायर, ब्रिस्टल, कर्नवलहरू चाहिँ उता साउथ वेस्टमा पर्यो, अर्थात् इङ्ल्यान्डको दक्षिण पश्चिमी भागतिर। हजुर, यी ठाउँमा चाहिँ हो हिट, यल्लो हिट अलर्ट जारी गरेको, लन्डनमा पनि हो बाई द वे। हजुर, लन्डन त अघि नै मैले भनिसकेको थिएँ। अब यो छ हिट अलर्टको कुरा गरेँ, होइन, तर अब नर्मली आउटलुक हेर्ने हो भने चाहिँ यो साताको अगाडि, यो साताभरिको यसो हेर्दाखेरि, लुकिङ अहेड हेर्दाखेरि चाहिँ स्कटल्यान्ड र नर्दर्न आयरल्यान्डमा प्रायः बादल लागिरहन्छ र पानी पनि पर्छ त्यहाँ, अनि इङ्ल्यान्ड र वेल्समा पनि सुक्खा हुन्छ र घमाइलो हुन्छ, गर्मी पनि हुन्छ यो दक्षिणी भेगतिर। ओके, अब यो गर्मी कहाँबाट कसरी आयो त यतिखेर भन्दाखेरि चाहिँ, यो गर्मी उही तल दक्षिणी भेगबाट नै आएको हो। अहिले यहाँ बेलायतमा आउने जुन जेट स्ट्रिम हावाको बहाव छ, उता एटलान्टिक ओसन पश्चिमी भेगतिरबाट आउने, त्यो चाहिँ ऊ माथि उकालो लागिरहेको छ। हजुर, इङ्ल्यान्डलाई, इङ्ल्यान्डबाट यो स्कटल्यान्डदेखि माथितिर गइरहेको छ, त्यसैले गर्दाखेरि त्यो यता सिधै आएको छैन, इङ्ल्यान्ड वेल्समा तलतिरको चाप चाहिँ यता आइरहेको छ पोर्चुगलतिरबाट। पोर्चुगलको कुरा भन्दाखेरि विकेन्डमा 40 माथि पुग्यो, होइन, र अब त्यस पछाडि अझै वेस्टर्न युरोपमा 35-38 त्यसपछि अब हामी कहाँ आउँछ फेरि, होइन, 34 सेल्सियससम्म पुग्न सक्ने सम्भावना
को कुरा गरिएको छ साउथ इस्ट इङ्ल्यान्डमा. एनिवे अब हेरौँ आजको वेदर हेर्दाखेरि चाहिँ नर्दर्न आयरल्यान्ड, स्कटल्यान्ड र उत्तरी इङ्ल्यान्डमा बादल लाग्छ, स्कटल्यान्डको कुनै स्थानमा पानी पर्छ हल्का फुल्का, र वेल्स र इङ्ल्यान्डमा चाहिँ प्राय घमाइलो भइरहन्छ है. आजको कुरा गर्नुपर्दाखेरि लन्डनमा तापक्रम आज 31 डिग्री सेल्सियस, कार्डिफमा 24, बेलफास्टमा 21 र माथि ग्लासगो एडिनबर्गतिर 18 डिग्री सेल्सियस. अनि मङ्गलबारको भोलिको कुरा गर्नुपर्दाखेरि अगेन भोलि वेल्स र इङ्ल्यान्डमा घमाइलो हुन्छ, अनि घमाइलो नै भइरहन्छ. माथि उत्तरी र पश्चिमी इलाकातिर हल्का बादल लाग्छ भने अब तापक्रम उही नै हो, 31 डिग्री सेल्सियस लन्डनमा. अनि अब म्याक्सिमम् भनेको यो मङ्गलबार चाहिँ 31, अब बुधबार बिहिबार चाहिँ हो 33 डिग्री सेल्सियस पुग्ने लन्डनतिरको कुरा गर्नुपर्दाखेरि होइन. मङ्गलबार चाहिँ 31 हो र अब प्रायः घमाइलो हुन्छ, अनि युभी लेभल पनि बढिरहेको हुन्छ, ख्याल गर्नुहोला बाहिरतिर जानुहुन्छ भने. अनि यस्तै अब विम्बल्डन चलिरहेको छ होइन, द च्याम्पियनसिप, टेनिस च्याम्पियनसिप चलिरहेको छ, र यसलाई पनि ताप यो मौसमले चाहिँ अलिकति असर गर्ने, हुन त यही सिजनमा चलिरहेको खेल भइरहेको हुन्छ, त्यसले गर्दाखेरि यसलाई चाहिँ अलिकति असर चाहिँ गर्ने सम्भावनाहरू छन्. अब बुधबार पनि त्यस्तै तातोपना अझै उत्तरी भेगतिर सर्दै जान्छ, उत्तरी इङ्ल्यान्ड र स्कटल्यान्डको पूर्वी भेगसम्म फैलिन्छ अलिअलि, तर एकदम धेरै तातो त गराउँदैन त्यतातिर, अलिअलि हो. अब वेडनेसडे बुधबार लन्डनमा 33 डिग्री सेल्सियस पुग्छ, अनि माथि बेलफास्टतिरको कुरा गर्दाखेरि 23 डिग्री सेल्सियस भयो होइन. त्यस्तै छ बिहिबार हेर्दाखेरि चाहिँ, बिहिबार पनि त्यस्तै नै सेम नै रहन्छ मौसम बुधबार जस्तो नै, 34 डिग्री सेल्सियस पुग्न सक्ने सम्भावना चाहिँ अझ बिहिबार रहेको छ तापक्रम लन्डनमा, यो बढ्न सक्छ भन्ने भनाइ छ, र अरू ठाउँतिर त्यस्तै नै हुन्छ. र यो तातो चाहिँ कहिलेसम्म रहन्छ त भन्ने कुरा गर्नुपर्दाखेरि तातोपना अब नेक्स्ट विकसम्म नै रहन्छ, विशेष अघि हामीले भनेको तल दक्षिण भेगतिर हो, मिडल्यान्डसम्म अलिअलि तातो हुन्छ, र शनिबार चाहिँ फाइनली अलिअलि पानी पर्छ, शुक्रबार पनि अलिअलि पानी पर्छ सबै ठाउँमा नभए पनि कुनै कुनै ठाउँमा, र शनिबारसम्म 31 डिग्री सेल्सियस हुन्छ, फ्राइडे 33 लन्डनको कुरा गर्नुपर्दाखेरि है, र त्यस पछाडि बल्ल आइतबार र सोमबार चाहिँ 28-29 हुँदै अलिकति घट्न जान्छ. सो यो छ अगाडि हेर्दाखेरि मौसमको चर्चा, लन्डनको तापक्रम हो म्याक्सिमम् मैले अहिले चर्चा गरेको, अरू ठाउँतिर त्यति साह्रो हुँदैन, माथि उत्तरी इलाका र पश्चिम भेगतिर चाहिँ, नर्दर्न आयरल्यान्डतिर चाहिँ. अब स्वप्न सुमनले गाउनुभएको गीत मैले सुरु गरिसकेको छु, उहाँलाई सुनाऊ एकैछिन.

गोर्खा रेडियो तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो हो।

साजन राज वैद्यले गाउनुभएको गीत हामीले सुन्यौँ अहिले छोटो मिठो समय बिहानको 7:26 अहिले 27 पनि गयो बेलायतको समय यति बेला नेपालको टाइम हेर्दाखेरि अहिले दिउँसोको 12:12 गएको छ भने ब्रुनाई र हङकङमा 2:27 गएको छ समय र यो बिहानको समय यहाँहरूको मेसेजहरू आइरहेका छन् कि राइटिङ एन्सर पनि पठाउँदै हुनुहुन्छ यहाँहरूले फटाफट यसपालि पनि फुटबलकै कुरा गरेका छौँ हामीले अब नेपालको फाइनल त भइसकेको छ लाइभ यहाँहरूले कतिले सुन्नुभयो प्रतिक्रियाहरू पनि जनाउनुभयो र एन्सरहरू पनि पठाउनुभयो 1RGR द फर्स्ट बटालियन अफ द रोयल गोर्खा राइफल्स 1RGR यसपालिको नेपाल कप जितेको छ क्युजिएससम्मको सँगको गेम थियो र यता हजुर र यो 1RGR विजय भएको छ होइन यसपालिको नेपालको फाइनलमा त्यसैले आन्सर त्यही नै हो अब आज लकी ड्र हुन्छ 1RGR कसले भन्नुभएको छ टाइमभित्र नै है फेरि त्यो भरे गेम भइसकेपछि आएको एन्सर होइन हजुर बाँकी एन्सरहरू तपाईँहरूको त्योभन्दा अगाडिको एन्सरहरू हजुर मध्ये कसको चाहिँ नाम आउँछ त्यो हामी एनाउन्स गर्छौँ भरे 9:00 अगाडि र यस्तै गरिकन अब आज पनि यसपालि पनि त्यस्तै क्वेसन छ क्वेसन फुटबलकै छ अब यो आउने शनिबार फेरि यो आउने शनिबार 11 जुलाईमा इङ्ल्यान्ड भर्सेस नर्वेको क्वार्टर फाइनल गेम हुन्छ फुटबल वर्ल्ड कप र यो गोल यो गेममा चाहिँ कसले धेरै स्कोर गर्छ होला को चाहिँ अगाडि सेमी फाइनलमा प्रवेश गर्छ होला बस यति नै हो मेरो सोचाइ सोधाइ एउटा तपाईँले छान्नुपर्छ अब अहिले एकचोटि पात्र हेरौँ आजको आज विक्रम सम्बत 2083 साल असार महिनाको 22 सोमबारको दिन तदनुसार आज 6 जुलाई 2026 दिन हो र आजको वैदेशिक विनिमय दरमा पाउन्ड स्टर्लिङ 1 खरिद दर छ 203.01 रुपियाँ बिक्री दर 203.81 रुपियाँ पाउन्ड स्टर्लिङ 1 खरिद दर 203.01 रुपियाँ बिक्री दर 203.81 रुपियाँ अनि आजको सुन र चाँदीको मूल्य हेर्दाखेरि प्रति तोला सुनको मूल्य 2,89,400 रुपियाँ प्रति तोला सुनको मूल्य 2,89,400 रुपियाँ छ अनि चाँदी प्रति तोलाको मूल्य 4,585 रुपियाँ हजुर 4,585 रुपियाँ चाँदी प्रति तोलाको मूल्य रहेको छ आज नेपाल सुन चाँदी व्यवसायी महासङ्घले तोकेको यो सुन र चाँदीको मूल्य भयो अब गीत सुन्न पर्छ यो गीत गाउँदै हुनुहुन्छ थानेश्वर गौतम अनि सविता बस्नेत डाँडा पारी जुन भन्दै हुनुहुन्छ उहाँहरू यो गीतमा अब लोक भाकाहरू पनि हामी बिस्तारै बिस्तारै सुन्छौँ यो क्षणमा अर्को पनि छ एकछिनमा हामी त्यो पनि राख्नेछौँ अहिलेलाई थानेश्वर गौतम र सविता बस्नेतलाई सुनाऊ

समय बिहानको 7:34 गएको छ। अब आउनुहोस् राशिफल सुन्ने बेला भयो। यो समय जो सुन्न चाहनुहुन्छ अलि नजिक आउनु होला हजुर, अथवा साउन्ड चाहिँ ठुलो गर्नु होला। सबभन्दा पहिले मेष राशि, रोजगारीका नयाँ अवसरहरू फेला पर्नेछन्। पुराना उल्झेका मामिलाहरू सुल्झनेछन्। सन्तानको स्वास्थ्यलाई लिएर धन खर्च हुने देखिन्छ। यात्रा गर्दा सावधान रहनुहोला। वृष राशिको शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ। साथीभाइहरूबाट समयमा सहयोग नमिल्नाले मन खिन्न रहन सक्छ। नयाँ सम्पर्कबाट अड्केको कामहरू बन्नेछन्। मिथुन राशि, वैवाहिक जीवनमा विश्वासमा कमी आउन सक्छ, सावधान रहनुहोला। सहकर्मीहरूसँग मनमुटावले कार्यक्षेत्रमा अलि बाधा पर्न सक्छ। आज घर परिवारमा रमाइलो समय व्यतीत हुनेछ। कर्कट राशिलाई अधिकारीहरूको सहयोगले मनोबलमा वृद्धि हुनेछ। आज शैक्षिक क्षेत्र फराकिलो होला। अवसरको खोजीमा आफन्तहरूबाट टाढिनुपर्ने देखिन्छ, तर मन भने प्रसन्न रहनेछ। सिंह राशिको पुरानो रोग उब्जिने र स्वास्थ्य कमजोर रहन सक्छ, सचेत रहनुहोला। अध्यात्मतर्फ रुचि बढ्नेछ। अरूको भर पर्दा कार्यक्षेत्रमा अलि पछि पर्ने देखिन्छ। कन्या राशि, साझेदारी व्यापारमा नयाँ सुरुवात हुनेछ। घर परिवारमा आफूभन्दा ठुलाको सहयोग मिल्नेछ। धैर्य वा लगनशीलताले राम्रो उपलब्धि प्राप्त गर्न सकिनेछ। तुला राशि, आज व्यापार व्यवसायमा अप्ठ्यारा परिस्थितिहरूसँग सम्झौता गर्नु पर्ला। कार्यक्षेत्रमा चलिरहेको काममा गति आउनेछ। सेवामूलक काममा विशेष सफलता मिल्ला। वृश्चिक राशि, हतारमा कुनै निर्णय नलिनुहोला। अध्ययनमा प्रगति हुनेछ, साथै ज्ञानलाई निखार्ने समय रहेको छ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा फाइदा पनि होला। धनु राशि, जीवनसाथीसँग वैचारिक मतभेदका योगहरू हुनेछन्। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अगाडि योजना बनाएर गर्नुहोला। मातापिता वा गुरुजनको कुरालाई व्यवस्था नगर्नुहोला। मकर राशि, नयाँ सम्बन्धले खुसी लिएर आउनेछ। आज अप्ठ्यारा कार्य पनि सजिलै पूर्ण गर्न सकिनेछ। कारोबार विस्तारलाई

अब चाहिँ गीत सुन्न पर्छ। गीत अब गाउँदै हुनुहुन्छ मनोज थापा मगर तारा सिरिज साथीहरू, मायाको झल्को भन्दै हुनुहुन्छ उहाँहरू यतिखेर।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bfbs गोर्खा रेडियो।

मजाले नाच्नु भयो होला यो तामाङ सेलोमा, मजाले नाचौँ भन्दै हुनुहुन्थ्यो उहाँहरू। लाक्पा तेन्जी शेर्पा अनि राम कुमारी कार्की गाउँदै हुनुहुन्थ्यो प्रस्तुत गीत। समय बिहानको 7:49 गइसकेको छ, 8 बज्न लाग्यो, समाचार सुरु हुन लागेको छ अब बेलायतबाट मात्र होइन, वास्तवमा नेपालबाट यो समाचार हाम्रा समाचारका सहकर्मीहरूले राख्ने गर्नुहुन्छ, सो नेपालबाट हुनेछ यो। अब एकैछिनमा अझ दुईवटा गीत बाँकी रहेका छन् यहाँहरूको लागि राख्नको लागि, अनि न्युज पेपरका हेडलाइनहरू हुनेछन्। र यसपालि नेपालको फाइनल सम्पन्न भइसकेको छ, वानरजीआरले जित्यो होइन यसपालिको नेपाल कप, नेपाल वानरजीआरले उचाल्यो। र उतातिर भलिबल पनि हाम्रो सम्पन्न भइसक्यो, हाम्रो दिदीबहिनीहरू हाम्रा दिदीबहिनीहरूको लेडिज भलिबल टिमबाट चाहिँ द गोर्खा आर्क सपोर्ट बटालियनले जितेको छ। सो उहाँहरूसँग मैले गरेको छु कुराकानी, विनिङ टिमसँग अन्तमा गरेको थिएँ, र यो कुराकानी आज म सुनाउनेछु कस्तो कस्तो खेल्नुभयो त उहाँहरूले भनेर, हजुर कसरी खेल्नुभयो भन्ने कुराहरू छन् होइन यसमा, यो कुरा आज सुन्न सक्नुहुनेछ 8 बजेपछिको समयमा। अब चाहिँ प्रश्न, यो साताको लागि राखिएको प्रश्न फुटबलकै कुरा छ। अब आउने यो शनिबार 11 जुलाईको दिन इङ्ल्यान्ड भर्सेस नर्वेको गेम हुँदैछ, राति 10 बजे किकअफ हुन्छ यहाँ बेलायतको टाइम। र इङ्ल्यान्ड भर्सेस नर्वेको यो फुटबल गेममा कसको चाहिँ गोल धेरै हुन्छ होला, कति भनेर सोधेको छैन, कसको चाहिँ धेरै हुन्छ होला, अर्थात् कुन टिम चाहिँ सेमी फाइनलमा प्रवेश गर्छ होला, प्रश्न यही नै हो यो साताको लागि राखिएको। लेख्दै गर्नुहोला, पठाउँदै गर्नुहोला, उत्तर नेक्स्ट विक छिनोफानो हुन्छ, लास्ट विकको चाहिँ आज भरे 9 बजेभन्दा अगाडि छिनोफानो हुनेछ। अल्मोदा उप्रेतीलाई एकैछिन सुनौ अब।

अल्मदा उप्रेतीले भन्दै हुनुहुन्थ्यो ताराहरू बर्सन्छन् भनेर. हजुर, यो छोटो मिठो गीत पछि अब केशव जोशी र प्रेरणा सिंहले गाउनु भएको छ एउटा लैदे काजल भन्ने गीत. यो गीत सुन्दै हामी समाचारतिर लाग्छौँ एकैछिनमा. समाचार पाँच मिनट सुनेपछि नेक्स्ट आवरमा न्युज पेपरका हेडलाइनहरू हामी राख्नेछौँ बेलायतबाट प्रकाशित भएका सधैँ जस्तो. अनि त्यसपछि चाहिँ आजको यो साल 2026 सालको लेडिज भलिबल टिम ब्रिगेड अफ गोर्खाजका लेडिज भलिबल टिमहरूको विनिङ टिम द गोर्खा आर्क सपोर्ट बटालियनका दिदीबहिनीहरूसँग मैले कुराकानी गरेको छु. गएको शनिबार तपाईँहरूले भलिबल पनि इन्जोय गरिसक्नुभयो, फुटबल पनि, काठमाडौँ कप सबै होइन. र यसमा यीमध्ये चाहिँ लेडिज भलिबलको विनिङ टिमसँग गरेको कुराकानी 8 बजेपछिको समयमा म राख्नेछु. र हाम्रो रूपाजीले चाहिँ फेरि यतातिर फुटबल सकिएपछि फुटबल टिमसँग कुराकानी गर्नुभएको छ, उहाँले त्यो सुनाउनुहुनेछ. प्रत्यक्ष लाइभ तपाईँहरूले सुनिसक्नु भएको छ. हजुर, इन्जोय गर्नुभयो होला पक्कै पनि. तपाईँहरूले प्रतिक्रियाहरू दिनु पनि भएको थियो. लाइभ प्रत्यक्ष स्टुडियोमा श्री सुनवारजी हुनुहुन्थ्यो अनि हामी रूपाजी, योगजी हामी चाहिँ फिल्डमा थियौँ. र पक्का एकदमै गर्मीमा पनि यहाँहरूले हेर्नुभयो, छाता ओढेर भए पनि होइन. र टेन्टहरू पनि राखिएको थियो, हाम्रो बुवा आमाहरू बसेर हेर्नु पनि भएको थियो. नेक्स्ट साल पनि आउनु, नेक्स्ट इयर पनि आउनु होला है. यसरी नै तपाईँहरू त्यहाँ बसेर मजाले हेर्न पाउनुहुन्छ होइन, अनि इन्जोय गर्न सक्नुहुन्छ. र हामीले पनि इन्जोय गऱ्यौँ तपाईँको साथ साथमा. अब आजको यो कार्यक्रम नमस्ते युकेमा आउनुहोस्, गीत सुनौ. लैदे काजल, लाइदे काजल भन्ने कलाकारहरू केशव जोशी अनि प्रेरणा सिंह हुनुहुन्छ.

0: कैलालीको कर्णाली नदीमा महिला र पुरुषको शव फेला परेको छ। मोहन्याल छ सोल्टामा कर्णाली नदीमा अन्दाजी 30-35 वर्षका पुरुषको शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। आज बिहान 7 बजेतिर चिसापानी गोराङ्गेको कर्णाली नदीमा एकजना अन्दाजी 18 वर्षीय महिलाको शव पनि फेला परेको छ। सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी खविन्द्र बोहराका अनुसार ती दुई शव यही असार 18 गते दैलेखको कर्णाली नदीमा खसेको गाडीका यात्रुहरू हुन सक्ने आशंका गरिएको छ। उनीहरूको हुलिया कैलाली पठाइएको छ। यो दुर्घटनामा परि गाडी चालक सुर्खेतको पञ्चपुरी 8 माझी गाउँका अन्दाजी 28 वर्षीय तुलसीराम सुवेदी, सहचालक समेत रहेका दाई अन्दाजी 31 वर्षीय रामप्रसाद सुवेदी, कालीकोटको राजकोट 2 खड्गा गाउँकी अन्दाजी 18 वर्षीय सिर्जना खड्का र कालीकोट 5 झरना 9 मेखे तिरुवा बेपत्ता हुनुहुन्छ। यो दुर्घटनाका क्रममा भीरमा अड्किएको अवस्थामा कालीकोटका 5 झरना 9 45 वर्षीय जेखे तिरुवा मृत अवस्थामा फेला पर्नु भएको थियो। उहाँको शव पोस्टमार्टम पछि प्रहरीले बुझिसकेको बैतडी प्रहरीले जनाएको छ। असार 18 गते बिहानी पख सुर्खेतबाट कालीकोट जाँदै गरेको यात्रुवाहक बस बिहान 11:30 बजेतिर दैलेखको चामुण्डा बिन्द्रा सैनी 7 सड़कबाट कर्णाली नदीमा खसेको थियो। गाडी सहित बेपत्ताहरूको खोजी भइरहेको छ। चलचित्र विधेयकमाथि प्रतिनिधि सभामा 122 संशोधन प्रस्ताव दर्ता भएका छन्। सांसदहरूले 24 समूहमा 122 संशोधन प्रस्ताव दर्ता गरेका हुन्। सांसदहरू मनिषा रिमा विश्वकर्मा, समीक्षा बाँसकोटा, सुलभ खरेल, त्यस्तै गणेश कार्की, अनुष्का श्रेष्ठ, विपिन कुमार आचार्य, ज्ञान बहादुर शाही, गणेश बहादुर विश्वकर्मा, भूमिका लिम्बू सुब्बा, प्रकाश चन्द्र परियार, रमेश कुमार मल्ल, भूमिका श्रेष्ठ लगायतले यो विधेयकमाथि संशोधन प्रस्ताव राख्नु भएको छ। यो विधेयक 14 वैशाख 2082 राष्ट्रिय सभामा दर्ता भएको थियो। यो विधेयक 14 वैशाख 2082 राष्ट्रिय सभामा दर्ता गरिएको थियो। राष्ट्रिय सभाले 28 माघ 2082 पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो। राष्ट्रिय सभाबाट पारित भएर आएको चलचित्र विधेयक प्रतिनिधि सभामा छलफलको प्रक्रियामा छ। नेपाली काँग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थपेको छ।
1: महामन्त्री समेत रहेका सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन 30 गतेसम्म थप गर्ने निर्णय भएको छ। काँग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको जनाएको छ। यसअघि काँग्रेसले साउन 20 गतेसम्म सदस्यता वितरण गर्ने निर्णय गरेको थियो। नयाँ सदस्यता वृद्धि गर्न 77 जिल्लामै केन्द्रीय प्रतिनिधिहरू समेत खटाइएको छ। काँग्रेसले 35 वर्ष मुनिका युवाहरूलाई पार्टीमा क्रियाशील सदस्य बनाउन प्राथमिकता दिने गरी काम अघि बढाएको छ।
0: कृषि विभागले 18 जिल्लाका 58 स्थानीय तहमा स्रोत बिउ उत्पादन कार्यक्रम शुरू गरेको छ।
1: विभागले संघीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत गुणस्तरीय बिउमा किसानको पहुँच बढाउन उन्नत बिउ उत्पादनको काम शुरू गरेको हो। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गरिने जानकारी दिनुभएको छ। धान खेतीमा छरुवा प्रविधि, पालैपालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी संलग्न जस्ता प्रविधि विस्तारमा जोड दिएको उहाँले बताउनुभयो। विभागले यो वर्षदेखि धानमा आधारित परियोजना महोत्तरी, सर्लाही, नुवाकोट, नवलपरासी, बर्दघाट, सुस्ता पश्चिमका 8 स्थानीय तहमा शुरू गरेको छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले कर्णालीमा बस दुर्घटना हुँदा मन्त्रीको सवारीमा हेलिकप्टर उडेको तर उद्धारमा नगएको भन्दै संसदमा आक्रोश पोख्नु भएको छ। असार 18 गते दैलेखको कर्णाली नदीमा गाडी खसेर दुर्घटना भएको थियो। यो घटनामा 5 बेपत्ता छन्। ब्राजिलियन स्टार नियमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ। फिफा विश्वकप 2026 अन्तिम सोह्रमा नर्वेसँग 2-1 पराजित भएर बाहिरिएसँगै फरवार्ड नियमारले अन्तर्राष्ट्रिय करियरलाई विश्राम दिने निर्णय गर्नुभएको हो। अमेरिकाको न्यू जर्सी रङ्गशालामा नियमारले नै ब्राजिलका लागि सान्त्वना गोल गर्नुभएको थियो। इन्जुरी समयमा पेनाल्टी मार्फत प्रतियोगितामा उहाँले एकमात्र गोल गर्नुभएको थियो। नियमारले 4 फिफा विश्वकप खेल्नु भएको छ। जारी विश्वकपमा भने पूर्ण फिट नभएका कारण 2 खेलमा मात्रै नेमार वैकल्पिक खेलाडीको रूपमा मैदानमा उत्रनु भएको थियो। नेमार ब्राजिलियन राष्ट्रिय पुरुष टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुनुहुन्छ। सन् 2010 सिनियर टोलीबाट डेब्यू गरेका नेमारले ब्राजिलका लागि 130 खेलमा 80 गोल गर्नुभएको छ। अहिलेसम्म खबर, नमस्कार।
2: कस्तो जुगायो झन झन झन हे भूत भगवान।

0: नमस्ते, वेलकम ब्याक, गुड मर्निङ। बडो जोसिलो गीत हामीले सुन्दै थियौँ। वाव, हजुर, प्रीति आले र हरियञ्जनले गाउनु भएको गीत। बिहानको 8 बजिसकेको छ, 8:13 पनि गयो। अब आजको पत्र पत्रिकाका हेडलाइनहरूतर्फ हामी एकैछिन ध्यान दिन्छौँ। र आजको पत्रिकामा फुटबलको कुरा त्यो त छँदै नै छ। अब न्युज पेपरदेखि न्युज पेपरमा चाहिँ फुटबलको फोटो भन्दाखेरि पनि चर्चा धेरै छ आज अरू मिडियाहरूमा। यो हिजोको गेमको, हिजो मेक्सिको भर्सेस इङ्ल्यान्डको गेममा इङ्ल्यान्डले 3-2 चाहिँ जितेको थियो, होइन? र यो गेम इङ्ल्यान्डले जितेपछिको यो जोस छ जुन, त्यो मानिसमा छँदै नै छ। अब नेक्स्ट गेमको लागि मानिसहरू एक्साइटेड भएका छन्। कति त्यतातिर कहाँ गेम हुन्छ त्यतातिर लाग्दै पनि छन्, होइन? शनिबार हुन्छ अब 11 तारिकको दिनमा, र हिजोको गेमको नै चर्चा छ आज। अनि कतिपय पत्र पत्रिकाले चाहिँ तपाईँको ह्याङओभर कस्तो रह्यो भनेर सोधिरहेको हामीले देखिरहेका छौँ। यहाँ अगाडि चाहिँ हिजोको गेममा यो एकदमै अल्टिमेट ह्याङओभर डे भनेर पनि कतिले इङ्ल्यान्डमा यो वर्ल्ड कप म्याच हेर्दाखेरि, होइन, त्यो भनेर लेखेका छन् पत्र पत्रिकाहरूले। सनले पनि हाउ इज योर ह्याङओभर भनेर रिडरहरूलाई सोधिरहेको छ। र यस्तै गरिकन आज चाहिँ डेली स्टारले लेखेको चाहिँ कस्तो भने, यहीसम्म सम्बन्धित फुटबलकै, तर ह्याङओभरले गर्दाखेरि चाहिँ यहाँ बेलायतवासीहरू धेरै काममा लिने सम्भावना रहेका देखिन्छ। हिजो राति फुटबल धेरै अबेरसम्म हेर्ने कारणले गर्दाखेरि सिक भए भनेर कल गर्ने सम्भावना चाहिँ धेरै छ, जसले गर्दाखेरि चाहिँ यहाँको अर्थतन्त्रलाई यो एक रात दिनमै 1 बिलियन पाउन्ड बराबर को चाहिँ नोक्सान हुनसक्छ काममा भनेर भनेका छन्, भनेको छ डेली स्टारले। अनि यो फुटबलको कुरा भयो, होइन, हिजोको हाइलाइटको कुराहरू छन्। र यसबाहेक अर्को चाहिँ, अब भोलि नेटो समिट सुरु हुँदैछ टर्कीमा, टर्कीको आङ्कारामा। र यो समिटभन्दा अगाडि के भनावन भइरहेको छ, विशेष गरिकन अमेरिकाले भनेको छ, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ के भन्नुभएको छ भने, यहाँ नेटोको लागि, नेटोको समिटमा चाहिँ नेटोको सुरक्षाको लागि, होइन, डिफेन्समा सुरक्षाको लागि चाहिँ अरू नेटोका देशहरूले, मेम्बरहरूले चाहिँ इमिडिएटली तुरुन्त त्यहाँनिर खर्च जति लाग्छ नेटोको रक्षाको लागि हो त्यसमा चाहिँ पैसा लगाउनु पर्यो, नत्र भने यसको फेरि प्रतिफल भोग्नु पर्यो भनेर उहाँले भन्नुभएको छ कि, यो नेटोको समिट सुरु हुनुभन्दै अगाडि, भन्दा अगाडि, होइन, कि चाहिँ खर्च बढाउनु पर्यो, तुरुन्तै पैसा लगानी गर्नु पर्यो, होइन भने चाहिँ कन्सिक्वेन्सेस, यहाँनिर त्यसको नतिजाहरू भोग्नुपर्छ जो जसले चाहिँ यसमा लगाउँदैनन् भनेर भन्नुभएको रहेछ। र युएस अफिसियल्सले पनि, धेरै एलाइजहरूले अझै पनि पैसा हालिसकेका छैनन्, पछाडि नै छन् भनेर भनेका रहेछन्। र यसमा चाहिँ अलि अगाडि पनि छन् कतिपय देशहरू, जसमा पोल्यान्ड, नर्डिक कन्ट्रीहरू, बाल्टिक कन्ट्रीहरू अगाडि छन् पैसा लगाउनेमा चाहिँ नेटोको विशेष रक्षाको लागि, र कतिपय चाहिँ पछाडि छन्, अरू चाहिँ पछाडि छन्, जो पछाडि छन् तिनीहरूले छिटो गर्नु पर्यो भन्ने कुरा आएको रहेछ यो समिटभन्दा अगाडि नै। र पहिलेको समिटले चाहिँ 2035 सालसम्ममा चाहिँ आफ्नो देशको जिडिपीको 5% चाहिँ यता यो नेटोको सुरक्षाको लागि लगाउने भन्ने कुरा थियो नेटो कन्ट्रीहरूले। र यही कुरा नै आज प्रसङ्ग अगाडि आएको छ, भोलिको यो सुरु हुनुभन्दा अगाडि, मिटिङ सुरु हुनुभन्दा अगाडि। र यो सम्मेलनमा अब यहाँ बेलायतबाट प्रधानमन्त्री सर केर स्टार्मर जानुहुन्छ, उहाँको अन्तिम सहभागिता हुनेछ। र प्रधानमन्त्री सर केर स्टार्मरले चाहिँ 15 बिलियन पाउन्ड बराबर चाहिँ यहाँ रक्षामा लगाउने भनेर उहाँले भनिसक्नु भएको छ। सो यो भयो अर्को एउटा विषय। अनि अर्को चाहिँ हामीले प्रिन्सेस अफ वेल्सको तस्विरहरू देख्न सक्छौँ। उहाँले आफ्नो परिवार, छोराछोरीसँग, आफ्नो श्रीमान, आमा, होइन, उहाँको ब्रदरसँग भेट्नुभएको 3-peak च्यालेन्ज गरिसक्नु भएपछि यो प्रसङ्ग पनि हामीले आज देख्न सक्छौँ। उहाँले क्यान्सर ट्रिटमेन्ट गरिसकेपछि यसैको लागि, अवेरनेस बढाउनको लागि यो च्यारिटी इभेन्टमा उहाँ भाग लिनुभएको थियो। र शनिबार उहाँले 3-peak च्यालेन्ज गर्नुभयो शनिबार सुरु गरेर 24 घन्टामा सक्नु भएको हो होइन. हाइएस्ट माउन्टेनहरू इङ्ल्यान्डको स्कटल्यान्डको वेल्सको तिनवटा उहाँले 24 घन्टामा चढ्नु भएको थियो. र 44 वर्षीय प्रिन्सेस अफ वेल्सलाई उहाँको श्रीमानले छोराछोरी सबै परिवारले भेट्नु गएको तस्बिर चाहिँ उता स्नोडनमा भेट्नु भएको तस्बिर चढेर आइसकेपछि उहाँलाई कङ्ग्रेचुलेट गर्नुभएको बधाई भन्नुभएको कुराहरू तस्बिरहरू चाहिँ आज यो अफिसियल तस्बिर प्रकाशित भएको रहेछ. त्यो आज हामीले देख्न सक्छौँ पत्र पत्रिकामा. र यस्तै अर्को तस्बिर भनेको हामीले यता रिफर्म युकेका लिडर नाइजेल फारजको तस्बिर पनि हामी धेरै देख्न सक्छौँ. किन भन्दाखेरि उहाँलाई चाहिँ यता हिजो अस्तिदेखि नै आरोप लागिरहेको छ कि उहाँ यो उहाँहरूको पार्टीको लागि र उहाँहरूले नै प्राप्त गर्नुभएको जुन डोनेसनहरू छन् हो त्यो डोनेसनहरूको बारेमा चर्चा भइरहेको थियो र कति चाहिँ उहाँले संसदमा पार्लियामेन्टमा देखाउनु भएको थिएन. लास्ट टाइम घरको कुरा थियो होइन. र यसरी नै उहाँले लिनुभएको जुन गिफ्टहरू हुन्छन् त्यो कति डिक्लेयर गरिएका छैनन् र कतिपय गिफ्टहरू चाहिँ पार्टीलाई अरू अपराधमा मुछिएका व्यक्तिहरूबाट पनि आएको भन्ने कुराहरू छन्. त्यसैले गर्दाखेरि यसको क्लियरिटी हुनु पर्यो भन्ने कुराहरू यो आउँदै गर्दाखेरि चाहिँ लिडर रिफर्मका लिडर नाइजेल फाराजले चाहिँ मैले कुनै पनि गलत काम गरेको छैन, सबै नियमहरू फलो गरेर नै मैले गरेको छु, सबै नियमको पालना गरिकन गरेको छु र यो मलाई चाहिँ अहिले चाहिँ यो एकदमै हिट जबको यो भिक्टिम बनाइएको छ भनेर उहाँले भन्नुभएको छ. यो यस्तो हिट जब चाहिँ ठिक हुँदैन भनेर भन्नुभएको छ. सो यो पनि आज पत्रिकामा आएको छ भने अर्को अल्जाइमर सोसाइटीले के भनेको छ यहाँ भन्ने कुरा पनि आएको छ. अहिले डिमेन्सिया पेसेन्टहरूलाई चाहिँ एनएचएसमा सेकेन्ड क्लास सिटिजन जस्तो ट्रिट गरिएको, यस्तो व्यवहार गरिएको बिरामीहरूलाई चाहिँ डिमेन्सियाका बिरामीहरूलाई भन्ने कुरा चाहिँ अल्जाइमर सोसाइटीले गरेको छ, विशेष हेड अफ अल्जाइमर सोसाइटी. अनि डायग्नोस चाहिँ हुन्छ तर डिस्चार्ज पनि चाँडै हुने र धेरै केही नगरिकन उनीहरूलाई घर तुरन्त पठाइदिने भनेर चाहिँ भन्ने यो हेड अफ अल्जाइमर सोसाइटीले चाहिँ एनएचएसलाई आरोप लगाएको कुरा आज पत्रिकामा उल्लेख छ. डेली मेलको रिपोर्ट हो यो एउटा. यस्तै गरिकन अर्को चाहिँ वेट लस ड्रग जुन चाहिँ फार्मेसीमा सजिलै भेट्न सकिन्छ, पाउन सकिन्छ युकेमा होइन, तर एनएचएसमा पनि चाँडै उपलब्ध हुन्छ भनेको त्यो चाहिँ एनएचएसमा उपलब्ध हुनको लागि अझै 18 महिना कुर्नु पर्ने रहेछ. झन्डै 18 महिनादेखि 2 वर्षसम्म यो फ्री एनएचएस ट्रिटमेन्टको लागि कुर्न पर्ने रहेछ भन्ने कुरा चाहिँ आज अहिले यो एउटा रिपोर्ट अगाडि ल्याएको छ. अर्को प्रसङ्ग यहाँनिर फरेन बियरहरूको कुरा पनि गरिएको छ. यहाँ पब क्याम्पेनरहरूले चाहिँ के गरेका छन् भने विदेशी जस्तो देखिने बियरहरू चाहिँ यहाँ जुन चाहिँ युकेमै ब्रिउ भए पनि युकेमै बने पनि त्यो बियरको पछाडि बाहिर छापहरू चाहिँ पुरा विदेशी हुन्छ नि त होइन, हो बाहिरबाट ल्याएको जस्तो देखिन्छ. हो त्यस्तो बियरहरूलाई चाहिँ यहाँ एन्करेज नगर्ने अर्थात् पबमा चाहिँ नराख्ने अथवा ट्यापमा राखेको छ भने पनि त्यो लेबलिङ त्यहाँ गरिदिने, यहाँको बियरहरूको चाहिँ लेबल त्यहाँ राखिदिने अनि त्यहाँको फ्यानहरू होइन बियर पिउने मानिसहरूले चाहिँ त्यो नक्कली हो या सक्कली हो भन्ने कुरा थाहा पाउँछन् भन्ने कुराहरू गरिएको छ. त्यसैले गर्दाखेरि यो बियरमा पनि तपाईँले अब पबतिर चाहिँ त्यहाँ लेबलहरू टाँगेको सायद देख्नुहुन्छ. हजुर, यिनै कुराहरू आज पत्रिकामा रहेका छन्. यति नै गरौँ आजको लागि अनि अगाडि बढ्नुपर्छ. अब गीततर्फ, गीतभन्दा अगाडि छोटो जानकारी लिउँ अनि त्यसपछि कुराकानीतर्फ लाग्छौँ. आज नेपाल कपको दिनमा हजुर ब्रिगेड भेला गएको शनिबार थियो, त्यो दिन भएको लेडिज भलिबल टिमका विनिङ टिमसँग गरिएको कुराकानी यहाँहरूले आज सुन्न सक्नुहुनेछ एकछिनपछि.
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ. यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज. बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, एसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

0: BFBS Gorkha Radio.
1: आज द क्विन्स एभेन्यू अल्डरसटमा भइरहेको यो ब्रिगेड भेलामा लेडिज भलिबल खेल सम्पन्न भइसकेको छ र फाइनलमा गोर्खा कम्पनी सिटाङ स्यान्डस्टबाट दिदीबहिनीहरू हुनुहुन्थ्यो र यस्तै गरिकन माथि ग्लस्टरबाट गोर्खा आर्क सपोर्ट बटालियनका बहिनीहरू हुनुहुन्थ्यो र उहाँहरू फाइनलमा पुग्नु भएको र फाइनलमा अन्तमा चाहिँ यसपालिको विनर द गोर्खा आर्क सपोर्ट बटालियनका दिदीबहिनीहरू हुनुभयो र हाम्रो गोर्खा आर्क सपोर्ट बटालियनका बहिनीहरूलाई बधाई भन्दै हाम्रो जिएमई बहिनी उहाँ बहिनीहरूलाई पुरा माथि ग्लस्टरबाट लिएर आउनु भएको छ दिपा राणा बहिनी उहाँलाई म स्वागत गर्छु बिएफ बेसमा दिपा बहिनी वेलकम छ अनि एकदम बधाई छ तपाईँलाई
2: धन्यवाद दिदी हजुरलाई
1: वा तपाईँहरूको त अघि त्यहाँनिर यस्तो एक्साइटमेन्ट है तपाईँहरूले यति हुटिङ गर्नुभयो यस्तो गरिकन जितिसकेपछि पनि तपाईँहरूको त यहाँ पुरा अबिर लाउने कार्यक्रम सबै भइसकेको छ है अनि यो खाता साता सबै अबिर पनि लिएर आउनु भएको रहेछ बहिनी के सपना राम्रो देख्नु भएको थियो बहिनी तयारी त एकदम दह्रो गरेर आउनु भएको रहेछ त
2: 110% स्योर थियो दिदी त्यही भएर एभ्रिथिङ रेडी गरेर आएको हामी
1: हुन पनि लगातार 3 वर्ष यो त 3 वर्ष भयो आर्क सपोर्टका बहिनीहरूले यसरी लगातार लेडिज भलिबल जित्नु भएको है यो नेपाल कपको फाइनलको दिनमा र तपाईँहरू यसपालिको विनर हुनुभयो फेरि पनि 3 चोटिसम्म तपाईँहरूले यो कप लानु भएको छ बहिनी अब कस्तो लागेको छ तपाईँको एक्साइटमेन्ट कस्तो छ बताउनुहोस् न
2: एकदम दिदी यस्तो धेरै खुसी भएको छु ह्याट्रिक गर्नुभएको छ बहिनीहरूले यस्तो धेरै खुसी भएको छौँ दिदी हामी बुढाबुढी सीमा छैन दिदी हजुर
1: भोक हराए जस्तो छ त सबै है आज त
2: भोक निन्द्रा केही छैन दिदी सब हजुर एकदम खुसी छौँ दिदी
1: यहाँ कहिले आउनु भएको थियो बहिनी तपाईँहरू सबै झन्डै लगभग सबैसँगै आउनुभयो कि कसरी आइपुग्नु भयो यहाँ खेल्नको लागि
2: होइन दिदी हामी चाहिँ हिजो बेलुका आएको थियौँ अनि बहिनीहरू चाहिँ बिहान ट्रान्सपोर्ट पनि थियो एभाइलेबल थियो बहिनीहरू कतिजना चाहिँ ट्रान्सपोर्टबाट आउनुभयो अहिले चाहिँ आफै ओन ड्राइभ गरेर आउनुभएको थियो चाहिँ बिहानै आउनुभएको थियो
1: अनि हाम्रो बहिनीहरू त अब बेस्ट प्लेयर पनि यहीँ आर्कै होइन र राम्रो खेल पनि खेल्नुभयो तपाईँहरूको हुटिङ पनि एकदमै राम्रो थियो अब तपाईँहरूले बहिनीहरूको लागि त केही न केही व्यवस्था गर्नुभएको छ होला नि बहिनी यहाँ खाता अबिर यो स्याम्पेन फोरिसकेपछि अरू के छन् उहाँहरूको लागि कसरी सेलिब्रेसन गर्दै हुनुहुन्छ
2: हजुर दिदी भरे चाहिँ आउटिङ जाने भन्दैछौँ त्यसपछि फेरि छ दिदी हाम्रो फर्दर अझै छ बाँकी छ बहिनीहरूको लागि छ सरप्राइजहरू छ भनौँ न
1: आउटिङ चाहिँ के यही अल्डरसटमै
2: हजुर दिदी अल्डरसटमै जाँदैछौँ हजुर
1: त्यसो भए तपाईँहरू आज यतै बस्नुहुन्छ कि कहाँ हो विकेन्ड
2: फर्किन्छौँ दिदी फर्किने चाहिँ लेटसम्म बस्छौँ होला अनि फर्किन्छौँ
1: ओके बहिनी ल तपाईँहरूको नै प्रयास हो सबै होइन तपाईँ अनि भाइ गोर्खा विजय प्रकाश राई यहाँको श्रीमान होइन यहाँहरू दुईजनाकै सपोर्ट एकदमै थियो र सुरुदेखि अन्तसम्म नै लास्टमा त झन् बढी गर्नुभएको थियो होला बहिनी के तयारी गराउनु भएको थियो बहिनीहरूलाई लास्टमा
2: हामीले त त्यति साह्रो केही गरेको छैन दिदी हामी सबै बहिनीहरू भाइहरू जति पनि सपोर्ट गर्ने भाइहरू हुनुहुन्छ उहाँहरूले हाम्रो कोच भाइहरू अनि हाम्रो बहिनीहरू चाहिँ यसरी एकदम सपोर्ट गर्नुभएको छ दिदी हाम्रो गोर्खा आर्ट्सको लागि अनि हाम्रो त केही पनि छैन दिदी त्यति साह्रो छैन जस हाम्रो बहिनीहरू भाइहरू एकदम सपोर्ट गर्नुभएको छ दिदी
1: ल तपाईँहरूको सपोर्टले पनि यो सब भइरहेको छ है दिपा बहिनी हुनुहुन्छ यहाँ हुन्छ दिपा बहिनी ल त है तपाईँहरूको सेलिब्रेसन बाँकी नै छ इन्जोय गर्नुहोला अब माकीको खेल पनि तपाईँलाई वान्स अगेन बधाई छ तपाईँहरूको पल्टनलाई है गोर्खा सपोर्ट बटालियनलाई र अब छुट्टिन्छ बहिनी भाइलाई पनि बधाई तपाईँलाई पनि बधाई छ है त
2: हस् दिदी थ्याङ्क यू हजुरहरू पनि आइदिनु भयो थ्याङ्क यू त्यसको लागि थ्याङ्क यू दिदी
1: द गोर्खा आर्क सपोर्ट बटालियनको गोर्खा मेजर अनि बहिनी दिपा राणा हुनुहुन्थ्यो उहाँ गोर्खा आर्क सपोर्ट बटालियनका गोर्खा मेजर प्रकाश राईको जीवन सङ्गिनी हुनुहुन्छ हाम्रो बहिनीहरूलाई भलिबलको लागि सपोर्ट गर्दै र अब यही भलिबल टिमका हाम्रो यही आर्क सपोर्ट बटालियनका भलिबल टिमबाट नै बेस्ट प्लेयर छानिनु भएको छ यो सालको है र यो ब्रिगेड भेलामा भएको लेडिज भलिबल टिमको द बेस्ट प्लेयर हाम्रो हरिकला पुन बहिनी हुनुहुन्छ द गोर्खा आर्क सपोर्ट बटालियनबाट नै उहाँलाई म बिएफ बेसमा निम्त्याउन चाहन्छु हरिकला बहिनी नमस्ते तपाईँलाई एकदम बधाई छ
3: नमस्ते दिदी थ्याङ्क यू सो मच
1: तपाईँले कहाँ सिक्नु भएको बहिनी यो भलिबल खेल्न
3: म स्कुलदेखि नै सिक्दै थिएँ स्कुलदेखि नेपालदेखि नै सिक्दै खेल्दै आइरहेको अनि यहीँ पनि
1: नेपालको कुन ठाउँमा
3: मेरो घर चाहिँ पर्वत हो सालिजा अनि अहिले सालिजादेखि नै खेल्दैछु अनि अहिले फेरि यहाँ आगबाटी खेलेको यो साल
1: भलिबलमा चाहिँ अब तपाईँले आज बेस्ट प्लेयर हुन्छु भनेर सोच्नु भएको थियो
3: सोचेको थिएन दिदी अरू दिदी बहिनीहरू एकदम राम्रो राम्रो खेल्ने बहिनीहरू नि हुनुहुन्छ त्यस्तो सोचेको थिएन
1: हजुर अनि के कसरी चाहिँ पाइँदो रहेछ बहिनी के त्यसमा के खुबी हुनुपर्दो रहेछ यो बेस्ट प्लेयर पाउनुको लागि? तपाईँले आफूले आफूलाई लेखाजोखा गर्नु पर्दाखेरि के पाउनुभयो?
3: खै कसरी दिनुभयो जजहरूले थाहा भएन, सबै खेल्नु भएको थियो, राम्रै खेल्नु भएको थियो सबै बहिनीहरू।
1: हरिकला बहिनी तपाईँ कहाँ बस्नुहुन्छ?
3: साइरेन सिस्टरहरू बस्छु दिदी।
1: ओके, अनि खेल्न चाहिँ कसरी तपाईँहरू आउनुभयो त नि अनि प्र्याक्टिस गर्न?
3: प्र्याक्टिस त त्यति गरिएन, बहिनीहरूसँग एक दिन गऱ्यो त्यति, अनि त्यसपछि खेलेको।
1: कति टाढा हुनुहुन्छ र?
3: 40 मिनट ड्राइभिङ।
1: तपाईँ त यति राम्रो खेल्नु हुँदो रहेछ, त्यसैले तपाईँलाई धेरै प्र्याक्टिसको आवश्यकता पनि परेन होइन बेस्ट प्लेयरलाई। ल त हरिकला बहिनी, फेरि पनि तपाईँलाई बधाई छ, तपाईँको गेम त अब नेक्स्ट इयर पनि हेर्न पाइन्छ होला पक्कै पनि है। ल, विस यु अल द बेस्ट अर्को वर्ष सालको लागि।
3: हजुर, थ्याङ्क यू दिदी। हजुर, तपाईँलाई पनि एकदम धेरै धेरै धन्यवाद।
1: हाम्रो हरिकला पुन बहिनी, उहाँ बेस्ट प्लेयर अफ द इयर भलिबल लेडिज टिमको यो सालको द गोर्खा आर्क सपोर्ट बटालियनको टिमबाट हुनुहुन्छ उहाँ। र यस्तै गरिकन अब टिम क्याप्टेन हाम्रो शान्ति पुन बहिनीसँग पनि हामी बोलिहाल्न चाहन्छौँ। यसभन्दा अगाडि कस्तो तयारी हुँदैछ भनेर सोधेको थिएँ, र अहिले चाहिँ अब शान्ति पुन बहिनीलाई एकदम वेल डन अनि बधाई छ भन्दै बहिनी, ल तपाईँलाई पनि बिएफ बेसमा वेलकम छ।
4: थ्याङ्क यू दिदी, थ्याङ्क यू भेरी मच दिदी।
1: तपाईँहरूले सोचे जस्तै भयो बहिनी गेम?
4: हजुर, एकदम दिदी, हामी जस्तो हाम्रो प्र्याक्टिसमा जस्तो खेलेको थियो त्यही अनुसार, एक्सपेक्टेसन अनुसार चाहिँ हामी टिमहरू चाहिँ राम्रो खेल्यो भन्नु पऱ्यो दिदी। हजुर
1: हजुर, अनि हाम्रो बहिनीहरू सबै, तपाईँहरूको जुन प्रिपेयर भएको टिम थियो सबै सबैजना नै आउनुभयो नि होइन? सबै ठिकठाक हुनुहुन्छ, कुनै घटना त भएन?
4: होइन, छैन दिदी, हामी चाहिँ जस प्र्याक्टिस गर्दा चाहिँ 2-3 आवर्स चाहिँ कन्टिन्यू हामी प्र्याक्टिस गरेको थियौँ, त्यही गरेर चाहिँ स्टामिना पनि अलिक बढ्दै बढ्दै गएको थियो। अनि अहिले चाहिँ हामी टोटल हाम्रो अरू बहिनी एक्स्ट्रासँग चाहिँ हामी 12 जना प्लेयर थियौँ। सो सबै अहिले हामी राम्रै छौँ, अनि जस इन्जुरी बिना नै खेल्यौँ भन्नु पर्ला दिदी। हजुर,
1: अनि तपाईँहरूसँग खेल्नुभएको अरू टिमहरूलाई चाहिँ कस्तो पाउनुभयो बहिनी तपाईँहरूले?
4: एकदम दिदी, हामी अरू टिमहरूलाई पनि अन्डरएस्टिमेट गरेको थिएन, किनभने सबैजना हामी एउटै लेभलको थियो। अनि सुरुमा चाहिँ हामीले के गर्यो भन्दाखेरि चाहिँ अब हामी अन्डरएस्टिमेट नगर्ने, आफ्नो गेम देखाउने, हामी कन्फिडेन्टको साथ खेल्ने, अनि त्यो चाहिँ प्री प्लानिङको साथ हाम्रो कोच भाइ सुमनले पनि एकदम कोचिङहरू गरेको थियो बाहिरबाट। अनि हामीले चाहिँ आफूले चाहिँ मिस्टेक नगर्ने त्यो मेन्टालिटीले चाहिँ खेलेको कारणले चाहिँ जहाँसम्म लाग्छ विन गरे जस्तो लाग्छ दिदी।
1: तपाईँहरू को को टिमसँग खेल्नु भएको थियो?
4: हाम्रो पोलमा चाहिँ क्युजिएस सिग्नल अनि 1RGR परेको थियो। हामीले चाहिँ दुइटै टिमलाई विन गर्न सफल भएका थियौँ दिदी।
1: उहाँहरूको विकनेस के देख्नु भएको थियो?
4: मैले चाहिँ अब ग्राउन्डमै गएर अरू प्लेयरलाई चाहिँ त्यति साह्रो हेरेको थिएन, उनीहरू पनि राम्रो थियो दिदी, के अरे हाम्रो ओपोनेन्ट टिम पनि राम्रो थियो दिदी।
1: लास्टमा त तपाईँहरू गोर्खा कम्पनी सिताङसँग भिड्नु भयो होइन, र उहाँहरूसँग खेल्दाखेरि चाहिँ लास्टमा जुन त्यो एउटा एकदमै मोमेन्ट हुन्छ नि बहिनी, हो त्यतिखेर चाहिँ तपाईँहरूले कन्फिडेन्टलाई लुज गर्नु भएन है, त्यो कसरी बहिनी?
4: त्यो जहाँसम्म लाग्छ हाम्रो टिमको स्पिरिटले गर्दा होला दिदी, किनभने हामी चाहिँ विनिङ मेन्टालिटीले नै आएको थियो। हामी प्र्याक्टिस गरेको लगभग हामी लास्ट इयर नोभेम्बरबाट हो दिदी है, जिममा विन्टरदेखि नै प्र्याक्टिस गरेका थियौँ हामीले, विन्टरदेखि नोभेम्बर टु हामी जुन जुलाईसम्म कन्टिन्यू प्र्याक्टिस गरेको कारणले चाहिँ, अनि प्लस टिम वर्कको कारणले चाहिँ हामीले जित्यौँ जस्तो लाग्छ दिदी।
1: हुन्छ, शान्ति बहिनी हुनुहुन्छ अहिले द गोर्खा आर्क सपोर्ट बटालियनको लेडिज भलिबल टिमको टिम क्याप्टेन शान्ति पुन बहिनी। ल त शान्ति बहिनी, धेरै धेरै धन्यवाद अनि वन्स अगेन बधाई छ है। थ्याङ्क यू।
4: हस् दिदी, तपाईँलाई पनि एकदम थ्याङ्क यू दिदी।
1: हाम्रो शान्ति बहिनी पछि हरेक साल यो भलिबलमा आउनुहुने हाम्रो गोर्खा आर्क सपोर्ट बटालियनबाट हाम्रो उष्णा गुरुङ बहिनी पनि हुनुहुन्छ, र उष्णा गुरुङ बहिनीसँग यसभन्दा अगाडि पनि म धेरैचोटि कुरा गरिसकेको छु, आज पनि म उहाँलाई छोड्दिनँ, किन भन्दाखेरि उहाँहरू जस्तो अग्रजहरूले गर्दाखेरि नै बहिनीहरूलाई लिड गरेर ल्याउनु भएको छ, र 3 वर्ष भयो लगातार जित्नु भएको छ, जुन टिममा चाहिँ हाम्रो उष्णा गुरुङ बहिनी सधैँ हुनुहुन्थ्यो। उष्णा बहिनी, ल बधाई छ तपाईँलाई, वेल डन तपाईँहरूको टिमलाई, र एकदमै बधाई छ।
5: थ्याङ्क यू भेरी मच आशा दिदी, थ्याङ्क यू सो मच। हजुरहरू त्यति टाढाबाट आएर हामीलाई यो रेडियो मार्फत हाम्रो खुसियाली व्यक्त गर्न दिनुभएकोमा एकदमै हजुरलाई धेरै धेरै धन्यवाद दिदी।
1: उष्णा बहिनी अब जित्छु भनेरै आउनु भएको थियो क्यारे है?
5: हजुर दिदी, हाम्रो चाहिँ अब एज अ टिम हामीले राम्रै प्र्याक्टिस गरेको थियो दिदी, अनि हामीले 2 साल कन्टिन्यू विन गरेको भएर अब यो वर्ष पनि हामीले विन गरेर चाहिँ ह्याट्रिक हान्नुपर्छ भनेर हामी एउटा टिममा चाहिँ हाम्रो त्यही अनुसारको मेन्टालिटी बनाएर चाहिँ प्र्याक्टिस गरेको थियो दिदी। जो आज सक्सेस भयो दिदी ह्याट्रिक हान्नलाई।
1: उष्णा बहिनी, तपाईँहरूको टिम चाहिँ आज कसरी जम्मा हुनुभयो?
5: टिम चाहिँ दिदी, म चाहिँ हिजै आएँ दिदी, मेरो हस्बेन्ड यतै हुनुहुन्थ्यो, अनि अलि एक दिन अगाडि जाँदाखेरिमा अलिकति रेस्ट

0: बेलुका आएको दिदी।
1: ओहो, हिजो बेलुका यहीँ अल्डर सर्टमा बस्नुभयो?
0: हजुर दिदी।
1: अनि अल्डर सर्टमा यहाँ बस्दाखेरि चाहिँ अब आजको गेमको जुन एउटा एक्साइटमेन्ट हुन्छ नि बहिनी, निद्रा लाग्यो पुरै?
0: त्यो चाहिँ भन्नुपर्दा मेरो सानो छोरी आल्पी गुरुङको चाहिँ 15th बर्थडे हो दिदी। अब उसको चाहिँ सेलिब्रेसन गर्न चाहिँ अलिकति अब आज इभिनिङमा चाहिँ अलिकति पोसिबल नहोला जस्तो भएर चाहिँ हिजो बेलुका 12 बजे पछाडि उसको सेलिब्रेट गरिदिएँ दिदी। अनि वान्स अगेन उसलाई पनि 15 वर्ष पुगेकोमा मेरो छोरीलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु दिदी। अनि त्यसपछि बेलुका 2 बजेतिर बेडमा गएको थियो, साह्रै निन्द्रा लागेन। अघि बिहान 4 बजे 1-2 घन्टा मात्रै निन्द्रा लागेछ दिदी। त्यसपछि रेडी भएर म यता फिल्डमा आएँ। हजुर,
1: तपाईँ तैपनि तपाईँहरू कति स्ट्रङ हुनुहुन्छ है, त्यत्रो खेल्नुभयो, पुरै गेम है हेर्नुभयो, हुटिङ गर्नुभयो, कराउनु भयो, तर तपाईँको एनर्जी अझै स्टिल त्यस्तै देख्छु बहिनी। लौ त उष्ण बहिनी, ल एल्बीलाई मेरो पनि ह्याप्पी बर्थडे सुनाइदिनु होला, अनि तपाईँलाई पनि धेरै धेरै धन्यवाद अनि बधाई छ एकचोटि फेरि। र हाम्रो तपाईँको टिम जो पहिलेदेखि तपाईँसँगै खेलिराख्नु भएको छ, उहाँहरूलाई पनि केही भन्न चाहनुहुन्छ भने एकदम फिल फ्री है बहिनी।
0: हजुर, म चाहिँ यो रेडियो मार्फत चाहिँ मेरो अल टिम प्लेयर टिम प्लस कोचेसहरूलाई चाहिँ एकदमै थ्याङ्क यू सो मच तपाईँहरूको सपोर्टको लागि, तपाईँहरूको हार्डवर्कको लागि आज हामीले यो सक्सेस प्राप्त गर्न पायो। अझै पनि फ्युचरमा यस्तै हार्डवर्क गर्ने हो, फेरि विन गर्ने हो, फिटनेस चाहिँ राख्नुपर्छ, त्यो चाहिँ अब आफ्नो हेल्थको लागि पनि हो। अब हामी दिनघरिघरि ओल्ड एज एजमा जाँदैछ, हामीले आफ्नो हेल्थलाई, मेन्टली हेल्थ, फिजिकल्ली हेल्थलाई चाहिँ फोकस गरेर स्पोर्ट्स चाहिँ एकदमै इम्पोर्टेन्ट हो जस्तो लाग्छ दिदी मेरो विचारमा। त्यही भएर म चाहिँ स्पोर्ट्स खेल्नलाई चाहिँ सबैलाई इन्करेज गर्छु दिदी।
1: यहाँ हुनुहुन्छ उष्ण गुरुङ बहिनी, हाम्रो द गोर्खा आर्क सपोर्ट बटालियनको लेडिज भलिबल टिमबाट हुनुहुन्छ, र 3 चोटि विनिङ टिम उहाँहरूको नै परेको, र 3 चोटिसम्म नै उहाँ अहिलेसम्म नै भलिबल खेल्दै हुनुहुन्छ। उष्ण बहिनी, ल तपाईँलाई धेरै धन्यवाद छ, थ्याङ्क यू अनि कङ्ग्रेचुलेसन वान्स अगेन।
0: थ्याङ्क यू दिदी। यो रेडियो मार्फत चाहिँ दिदी मेरो ससुरा बाबा र सासूआमाले चाहिँ अस्तिको हाम्रो इन्टरभ्यू सुन्नु भएको रहेछ, अनि मेरो बुहारीको इन्टरभ्यू आएन, भलिबल तिमी खेले छैन के हो यसपालि भन्नुभएको थियो, तर मैले हाम्रो भोलि फाइनल म्याच छ हामी खेल्ने, अनि त्यसपछि उहाँहरू चाहिँ भेरी एक्साइटेड भइराख्नु भएको छ दिदी इन्टरभ्यू सुन्नको लागि। यो रेडियो मार्फत चाहिँ उहाँहरूलाई पनि रेडियो सुनेर इन्जोय गर्नुहोला, उहाँहरू चाहिँ एकदमै बिएबिएस रेडियोको चाहिँ फ्यान हुनुहुन्छ दिदी, त्यस्तै कन्टिन्यू सुन्दै जानुहोला अनि बिएबिएस रेडियोलाई सपोर्ट गर्नुहोला भन्न चाहन्छु। थ्याङ्क यू सो मच दिदी। हजुर।

0: BFBS
1: BFBS
0: गोर्खा रेडियो
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
2: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

समय 8 बजेर अहिले 51-52 मिनट जान लागेको छ. हजुर, अब समय थोरै बाँकी रहेको छ नमस्ते युके कार्यक्रमको लागि. म आशा छुट्टिने बेला भयो. यहाँहरू साथै हुनुहुन्छ अहिलेसम्म, विभिन्न विभिन्न ठाउँबाट लेखि पनि रहनु भएको छ, हामीलाई मेसेजहरू पनि पठाउनु भएको छ. र हाम्रो धनु गुरुङ बहिनी, उहाँ अस्ति हामी उहाँसँग भेट भएको थियो, हुन त धेरैसँग भेट भयो, तर धनु बहिनी चाहिँ माथि हाम्रो गाडीमा जहाँबाट हाम्रो प्रसारण भइरहेको लाइभ प्रसारण त्यहाँ आउनु भएको थियो. र त्यहाँबाट चाहिँ उहाँ त्यहाँ आउनु भए र उहाँले हामीलाई साथ दिनुभएको थियो र फोटो पनि पठाइदिनु भएको छ. हामी 3 जना थियौँ त्यहाँनिर लाइभमा र त्यहाँको फोटो पठाइदिनु भएको रहेछ उहाँले, र 3 जनाको फोटो. वा धनु बहिनी, धेरै धेरै धन्यवाद. यो त एउटा एकदमै प्रिसियस फोटो भयो मेरो लागि, हाम्रो लागि भन्नु पऱ्यो, किन भन्दाखेरि हामीले कहिले पनि यसरी लाइभ प्रत्यक्ष प्रसारण गरेको फोटो खिचेकै छैनौँ भन्दा पनि हुन्छ हो. यो अब हाम्रो कलेक्सनमा जान्छ. धेरै धन्यवाद छ धनु बहिनी, कस्तो मजाले 3 जनाको फोटो खिचिदिनु भएको छ उहाँले. र हामी अहिलेसम्म लाइभ प्रत्यक्ष प्रसारणमा जान्छौँ, तर अगाडि त्यो गर्नुभन्दा अगाडि फोटो चाहिँ खिचेर हालेका हुन्छौँ फेसबुकतिर, त्यो गर्नुपर्ने ड्युटी. तर यता लाइभ हामीले कसरी गरिरहेछौँ त्यो कहिल्यै याद गरेका हुँदैनौँ कि हामीले, त्यो फोटो खिच्दैन, बिर्सिरहेका हो कि अथवा यादै हुँदैन कामको सिलसिलामा धुनमा. एनिवे धनु बहिनी, तपाईँले सम्झिदिनु भयो, फोटो खिचिदिनु भयो र हामीलाई पठाइदिनु भयो पनि, यसको लागि धन्यवाद. र हामीलाई साथ दिनुभयो त्यहाँ ट्रकमा बसेर, धन्यवाद. र मेरो नाम त आज नआउने भयो दिदी, क्युजिएसलाई तपाईँहरूको त्यो माथि फोटोमा बसेर सपोर्ट गरेको त फुल भ्यूमा मैले जित्न सकिनँ आज भनेर भन्दै हुनुहुन्छ. केही छैन भने नेक्स्ट टाइम फेरि यो साताको मैले प्रश्न राखेको छु नि त, होइन, यो साताको प्रश्न चाहिँ फेरि अब यो हप्ता हुने गेम, यो शनिबार 11 जुलाई शनिबारको दिनमा हुने इङ्ल्यान्ड भर्सेस नर्वेको गेममा चाहिँ कसले धेरै गोल गरेर सेमी फाइनलमा प्रवेश गर्छ होला, प्रश्न यही नै हो है. यो साताको लागि पठाउँदै गर्नुहोस्, छान्दै गर्नुहोस् आफ्नो टिम. यो भयो यो साताको प्रश्न. अब लास्ट विकको प्रश्नको नतिजा त राख्ने बेला भयो, होइन, लास्ट विकको प्रश्नको नतिजामा अब 1RGR भनेर यहाँहरूले थाहा पाइसक्नु भएको छ. 1RGR विनिङ टिम भएको थियो यो साल 2026 सालको नेपाल कपमा. तपाईँहरूले प्रत्यक्ष हेरिसक्नु भएको छ अथवा नभए पनि प्रत्यक्ष सुनिसक्नु भएको छ. आज चाहिँ को हुनुहुन्छ त विनर भनेर छान्ने बेला, एकजनाको नाम निकाल्ने बेला भएको छ. त्यसरी तयार हुनुहुन्छ होला, म पनि एकदम तयार छु. तपाईँहरूको पुरा नामहरू यहाँनिर भन्नुभएको नामहरू, होइन, 1RGR भन्नुभएका व्यक्तिहरूको नामहरू मैले यहाँ राखिसकेको छु. अब गएको जुलाई 4 तारिक दिन अल्डरसट क्विन्स एभेन्यूमा भएको नेपाल कप फाइनलमा पुगेका युनिटहरू, 1RGR र क्युजिएसमध्ये कुन पल्टनको स्कोर धेरै हुन्छ होला भनेका थियौँ. 1RGRको भयो, होइन, र 1RGR नै अगाडि गयो. हजुर, लास्टमा बडा मुस्किलले एक गोल लाउन सफल भएको थियो 1RGR. निकै छाउँ समय त्यस्तै थियो त्यतिखेर, खेलाडीहरूलाई पनि निकै गाह्रो पर्ने समय थियो. एनिवे, 1RGRलाई बधाई, र तपाईँहरू जो जसले 1RGR भन्नुभयो यहाँहरूलाई पनि बधाई, र यसपालिको लक्की विनर को हुनुहुन्छ उहाँलाई पनि अग्रिम रूपमा बधाई. ओके, लक्की विनर यसपालिको को पढ्नुभयो त उहाँको नाम, 1RGR भन्नुभएकोहरूको नाम गएको छ है यहाँनिर. हजुर, एकजनाको नाम आइसक्यो, को हुनुहुन्छ? ओहो, टिटवर्थतिर पो गए त. टिटवर्थ निवासी देवबहादुर गुरुङ हुनुहुन्छ, यहाँलाई धेरै धेरै बधाई छ है. 1RGRको फ्यान हुनुहुन्छ यहाँ. हजुर, यहाँको नाम आयो यसपालिको यो ड्रबाट, लास्ट विकको यो क्वेसन, होइन, र बधाई छ हाम्रो टिटवर्थ निवासी देवबहादुर गुरुङज्यूलाई. थ्याङ्क यू. ओके, अब अन्य श्रोता जो जतिले भाग लिनुभयो यहाँहरूलाई पनि धन्यवाद. र अब नेक्स्ट फेरि च्याप्टरमा हामी यस्तै यो प्रश्न छँदैछ फुटबलको, होइन, फेरि नेक्स्ट मन्डे तपाईँहरूले सुन्न सक्नुहुन्छ यसको नतिजा र विनरको नाम. यसपालिको क्वेसन मैले सुरु गरिसकेको छु, अघि पनि राखेँ, फुटबलकै छ. अब यहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु, धेरैजनाले हामीलाई मेसेज गर्नुभएको छ. हाम्रो कृष्ण चामलिङ दाजु हुनुहुन्छ, उहाँले त के लेख्नु भएको छ, गीतकारज्यूले भने 1986 2026 अर्थात् 1986 2026 एउटा इतिहासको कुरा भएछ गाँठे. हङकङको सेकङबाट बिएफबी सुन्न थालेको पनि 40 वर्ष पुरा भएछ गाँठे, भनेर लेख्नु भएको छ उहाँले. हजुर, संस्थापक
संस्थापक किशोर साहेब अनि उमा लामा दिदीको रमाइलो फोन इन कार्यक्रम सुनेको हिजै जस्तो लाग्छ। समय साल र हरेक प्रस्तुताको आवाज सुन्दा सुन्दै त्यो 19 वर्षे ठितो त थाहै नपाई 60 वर्षे बुढो प भएछ गाँठे भनेर उहाँले लेख्नु भएको छ। यो सुन्दर मुक्तको लागि धेरै धन्यवाद छ दाजु। 19 वर्ष ठितोदेखि सुन्नुभएको बिहेभियर्स 60 वर्ष पुग्नु भएको छ। 60 वर्ष पुग्नु भएकोमा बधाई छ है दाजु। कहिले पुग्नु भयो बरु? शुभकामना यहाँलाई जन्मदिनको, जहिले पुग्नु भएको भए पनि है। र 60 वर्ष भनेको नयाँ, यो 60 भनेको न्यू 40 हो कि दाजु? हजुर, त्यसैले गर्दाखेरि इन्जोय, तपाईँ इन्जोय गर्दिनुहुन्छ, तपाईँको लाइफ हामी देख्छौँ, भिडियोहरू पठाइदिइरहनुहुन्छ है। यस्तै हाम्रो अन्य श्रोता जो जतिले हामीलाई सम्पर्क गर्नुभयो, देवेन्द्र गुरुङ, ज्ञानु गुरुङ, शोभा गुरुङ, विष्णु कुमारी, ललित गुरुङ, सती दिदी, नीता राई, विष्णु गुरुङ, कर्ण गुरुङ, वीरबहादुर पुन, टङ्कर शेरचन्दज्यू पुरै ग्रुप होइन, अनि यस्तै देवेन्द्र प्रजापति, तारप्रसाद चेम्जोङ, यहाँहरू सबैलाई, खड्ग मामा, सबैलाई धेरै धेरै धन्यवाद छ साथको लागि। यहाँ मेसेज लेख्नु भएको छ यहाँहरूले, र नमस्ते आशा दिदी, कङ्ग्रेचुलेसन्स भनेर हाम्रो दिपेन्द्र प्रजापतिले चाहिँ बधाई पठाउनु भएको छ हामीलाई यस्तो मिठो खानेकुराको साथमा, धन्यवाद। अब चाहिँ नखाइ भएन बाहिर निस्केर हजुर स्टुडियोबाट, थ्याङ्क यू। अब यहाँहरूको साथको लागि धन्यवाद। अब भोलि बिहानै फेरि हामी 6:30 भेट्नेछौँ। समीक्षा अधिकारी र सुदीप कुमारले गाउनुभएको गीत मैले सुरु गरिसकेको छु ब्याकग्राउन्डमा, उहाँहरूलाई सुनाऊ अनि छुट्यौँ। र यसपालिको विनर देवबहादुर गुरुङ टितवर्थ निवासी, यहाँलाई धेरै धेरै बधाई छ। एड्रेस पठाइदिनु होला अब हामीलाई। आज छुट्टिन्छु, नमस्ते बाबा।

0: सभामुख डोल प्रसाद अर्यालले संसदमा सांसदहरूले उठाएका विषयमा जवाफ दिन सरकारलाई रूलिङ गर्नुभएको छ। बैठकमा सभामुख अर्यालले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभएको छ।
1: माननीय सदस्यहरू, सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
0: यही असार 18 गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको बस दैलेखको कर्णाली नदीमा खसेको घटनाप्रति सरकार बेखबर भएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन्। आज प्रतिनिधि सभा बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा बस दुर्घटना हुँदा मन्त्रीको सवारीका लागि हेलिकप्टर उडेको तर उद्धारमा नगएको भन्दै संसदमा आक्रोश पोख्नु भएको छ। यो घटनामा बस सहित 5 बेपत्ता छन्। घटना भएकै समयमा ऊर्जा तथा जलस्रोत मन्त्री विराज भक्त श्रेष्ठ जगदुल्ला हाइड्रो पावरका संरचना उद्घाटन लागि डोल्पा जानु भएको थियो। राप्रपा सांसद शाहीले यो घटनासँग जोडेर संसदमा आक्रोश पोख्नु भएको हो।
2: मेरो कर्णालीमा 18 गते गाडी नदीमा खस्यो, नदीको बीचमा मानिसहरू गुहार मागिरहेका थिए, हार गुहार गरिरहेका थिए, मलाई बचाऊ भनिरहेका थिए। एकजना मान्छे भिरमा अट्किराख्नु भएको थियो, उहाँले जीवनको भिख मागिराख्नु भएको थियो। उनीहरूको गुहार नदीको किनार थर्कियो, डाको लगाउँदा लगाउँदै स्वर सुक्यो, स्वरसँगै उहाँको जीवन पनि समाप्त भयो। गाडी नदीमा डुब्यो, भिरमा अट्केको मान्छेको मृत्यु भयो। डाको लगाउँदा स्वर सुक्यो, आशा सक्यो, तर उद्धार आएन। सम्माननीय सभा मध्ये त्यही बेला आकाशमा एउटा हेलिकप्टर देखियो, तर त्यो उद्धारका लागि थिएन, मन्त्रीज्यूको सवारीका लागि थियो। सम्माननीय सभा मध्ये सरकारका केन्द्रीय मन्त्री कर्णालीको आकाशमा हेलिकप्टरमा घुमिराख्नु भएको थियो, तर यता प्रदेश सभामा भाग पुगेन भन्दै सांसदहरू भागभण्डाका लागि एक आपसमा झगडा गरिरहेका थिए। सम्माननीय सभा मध्ये त्यो दृश्य, तर कर्णालीका नागरिक भने नदीमा डुबेर जीवन बचाइदिनुहोस् भनेर हार गुहार मागिरहेका थिए। सम्माननीय सभा मध्ये उद्धार टोलीसँग साधन थिएन, मैले पनि तत्काल फोन गरेको थिएँ त्यहाँको डिआइजीसँग, शस्त्र प्रहरीको चिफसँग, साधन थिएन। सुर्खेतबाट दुर्घटना भएको ठाउँमा जान 5 लाग्छ। सम्माननीय सभा महोदय, हेलिकप्टर आकाशमा घुम्दै गर्दा एउटा हेलिकप्टर पठाउने क्षमतासम्म सरकारसँग भएन, अनि काम कसका लागि गरिराखेका छौँ हामी? भाषण किन ठोकिरहेछौँ? त्यसको जवाब चाहिन्छ। यो देश सबको साझा हो। सम्माननीय सभा महोदय,
0: उहाँले दुर्घटनाको सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग रुलिङको माग गर्नुभएको छ। बैठकमा नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक बासना थापाले यो घटनामा राज्यको चरम बेवास्ता भएको भन्दै कर्णाली राजमार्गको स्तरोन्नतिको माग गर्नुभयो। दुर्घटनामा परि भीरमा अड्किएको अवस्थामा कालीकोट पाँचल झरना नौका 45 जेखे तिरुवा मृत अवस्थामा फेला पर्नु भएको थियो। यसैबीच प्रहरीले कैलालीमा 2 शव फेला पारेको छ। एक महिला र एक पुरुषको शव फेला परेको हो। यी शव यही दुर्घटनाका बेपत्ताहरूको हुन सक्ने आकलन गरिएको छ। उद्योग विभागले भक्तपुरको जुजुदौको ट्रेडमार्क प्रयोग गरी यस्तै खालका अरू दही उत्पादन गर्न रोक लगाएको छ। भक्तपुरले जुजुदौको ब्रान्ड कपी गरेर आफू खुसी बिक्री वितरण गर्दा खाद्य वस्तु र सांस्कृतिक पहिचानमाथि नै धब्बा लागेको भन्दै भक्तपुर जुजुदौ व्यवसायी संघले 7 डेरी उद्योग तथा कम्पनी विरूद्ध उजुरी हालेपछि विभागले ती उत्पादकलाई रोक लगाएको हो। जुजुदौको ट्रेडमार्क जुजुदही कलेक्टिभ मार्क शब्द प्रयोग रोक्न विभागले 6 प्रशासन कार्यालयहरूलाई निर्देशन समेत दिएको हो। संघले भक्तपुर 2 जय सञ्जीवनी डेरी उद्योग, सूर्य विनायक 10 चित्तपोलको कन्ट्री फोर्स प्राली, पोखरा महानगर 14 सुजल डेरी, पोखरा 10 फिस्टेल डेरी, ललितपुर महानगर 23 हरिसिद्धि हात्तीवनको काठमाडौँ डेरी, हरिसिद्धिकै पेपे आइसक्रिम एन्ड प्राली र भक्तपुर सूर्य विनायक 6 गणेश स्थान रोड बलाकोको डोलेश्वर डेरी प्रडक्ट विरुद्ध विभागमा उजुरी दिएको थियो। उजुरीमा जुजुधौको ट्रेडमार्कसँग भ्रम सिर्जना हुने उस्तै खालको दही बनाउँदा उपभोक्ता झुक्किने र ब्रान्डेड कम्पनीको ख्यातिमा गम्भीर आघात पुगेको दावी गरिएको थियो। अरू डेरीले नक्कल गर्दा पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन 2022 र सर्वोच्च अदालतबाट प्रतिपादित नजर विरुद्ध देखिएको उजुरीकर्ताको दावी थियो। एकाधिकार प्राप्त जुजुधौ कलेक्टिभ ट्रेडमार्कसँग भ्रम सिर्जना हुने गरी अरू उद्योगले पनि दही उत्पादन गरेकाले रोक लगाइएको विभागले जनाएको छ। भक्तपुरको जुजुधौ भक्तपुरको शुद्ध जुजुधौ स्थानीय बजारमै लिटरको 250 रुपियाँ पर्ने भए पनि अरू डेरीले लिटरको 180 रुपियाँमा बिक्री हुने गरेको पाइएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

सुमन केसी रोजिना बस्नेतको यो मिठो गीतबाट आजको कार्यक्रम काठमाडौँको स्वागत सुरुवात भयो। श्रोताहरू, यहाँलाई यस कार्यक्रममा स्वागत भन्न चाहन्छु। म सञ्चालक विनोद खड्का। समस्त श्रोताहरू जो नेपाल हुनुहुन्छ, विदेश हुनुहुन्छ, सबैमा मेरो दर्शन नमस्ते र कार्यक्रममा हार्दिक स्वागत छ। श्रोताहरू, तपाईँहरूको विकेन्ड राम्रोसँग बित्यो होला भन्ने आशा गरौँ। हामी पनि यहाँ व्यस्त नै भयौँ वर्षाले गर्दाखेरि। कति ठाउँमा बाढी पहिरो आइरहेको छ, तर पनि हामी भनौँ न एक प्रकारले आफ्नो पारिवारिकदेखि लिएर साथीभाइ र अरू एक्टिभिटिजमा इन्भल्भ त हुन्छौँ, तर पनि भनौँ न यो बेलामा काठमाडौँका विभिन्न ठाउँमा वर्षाको कारणले भाँडी बल बग्दाखेरि कतिको क्षति भएको छ गर्दाखेरि हामी यो बेलामा असाध्यै सजग हुनुपर्छ। तपाईँहरू कतै बसेर सुन्दै हुन्छ भने यु गट टु बी प्रिपेयर्ड र त्यसको लागि पहिला नै तयारी गर्नुपर्छ। भारततिर यस्तै प्रकारका मुसलधारे वर्षाले गर्दाखेरि मुम्बई अहिले चुर्लुमा डुबानमा परेको छ। 7-8 जनाको निधन भएको खबर सुनियो। संसारमा यो बेलामा मनसुनको बेलामा हामीले पहिला नै सजगता अप्नाउनु पर्छ भन्दै अब विकेन्डको कुरा गर्नुपर्दाखेरि सबभन्दा पहिला कहाँबाट सुरु गर्नु भइरहेको छ, फुटबलकै चर्चा छ, भलिबलको चर्चा छ। फेसबुक हेर्दाखेरि धेरै भनौँ न हाम्रा दिदीबहिनीहरू खुसी भएको समाचार देखेँ मैले। गोर्खा हक्स बुटालियनका दिदीबहिनीहरूको अन्तर्वार्ता पनि सुने भर्खरै यो शनिबार, यानि कि 4 जुलाईमा भएको ब्रिगेड भेलाका विभिन्न कार्यक्रमहरू र फुटबल भलिबलदेखि अन्य क्रियाकलापको हामीले फोटो र कुराकानी सुन्दाखेरि बेलायतमा यसपालि जान नपाएको दुखेसो छ मलाई। पोहोर साल त त्यहीँ थिएँ, फुटबल लाइभ गरेको थिएँ। हाम्रो टिम बिएपिएस गोर्खाको टिम, आशा पुन बहिनी, योगराजी र अन्य बहिनीहरूको, रूपा राणा बहिनीको एकदमै लाइभ प्रस्तुति र भनौँ न अब अन्तर्वार्ताहरू सुन्दा खुसी लाग्यो। र अनफर्गेटेबल डे फर नेपाल कप लेखेर फोटो र भिडियो राख्नुभएको छ। वान आरसिआरका टिमको विजय उत्सव हामीले देखिरहेका छौँ। कमिजुरेसन टु क्विन्स कर्का सिग्नल्स, 1-0 भएर तपाईँहरू हार्नु पर्यो, तर पनि एकदमै स्पोर्टिङ स्प्रिटमा खेलेको हामीले पायौँ। र अन्य एक्टिभिटिजमा दिदीबहिनीको चाहिँ भलिबल पनि सुसम्पन्न भयो। गोर्खा हक्स बटालियनका दिदीबहिनीहरूले चाहिँ पुरस्कार थापिरहेको फोटो हेर्न पाउँदा खुसी लागेको छ। जो बेलायतमा हुनुहुन्छ, हु इज हु, र आम दर्शकहरूको उपस्थितिले घाम लागेको बेलामा बेलायतको अल्डरसर्टको क्विन्स एभिन्यूमा सुसम्पन्न भएको खेलको मैले चर्चा सबभन्दा पहिला गरेँ। वन आर जी आर लिफ्टिङ द कप, होइन, जुन कप मैले 1981 उचालेको थिएँ श्रोताहरू, होइन। एनिवे, विभिन्न चरणमा विभिन्न ठाउँमा बेलामा चाहिँ पल्टनले आफ्नो गौरवशाली इतिहास कोरेको छ, यसपालि वनाजीले कोर्नु भएको रहेछ। भने समयको कुरा गरौँ श्रोताहरू, अहिले नेपालमा 1:57 जाँदैछ, विभिन्न स्थानमा सुन्नुहुन्छ। बेलायतमा बिहानको 9:12 गयो र अब फुटबलकै चर्चा गरौँ, होइन। एकदम खुसीको खबर छ, बेलायत अगाडि बढेको छ, क्वार्टर फाइनलमा पुग्यो, होइन। र अब अर्को महारथीसँग खेल्नु पर्नेछ, तर समाचारको रूपमा केही कुराहरू राखिहालौँ है त। ओके, 2 मिनटमा 2 गोल इङ्ल्यान्डको भन्ने खबर सुरु गर्नु रातोपाटीबाट। इङ्ल्यान्डले विश्वकप 2026 सह आयोजक मेक्सिको विरुद्ध पहिलो हाफमा 2 मिनटको अन्तरमा 2 गोल गर्दै 2-0 अग्रता बनायो र जुड बेलिङ्गमले 36 र 38 मिनटमा गोल गर्न सफल भयो। त्यसपछि पेनाल्टी फेरि मेक्सिकोले केही भनौँ गोल फर्का थियो, तर 3-2 भएर बेलायतले जित्यो, विच इज गुड न्युज। अन्य खबरहरू के छ नेपालतिरको, अन्य खबर राखौँ, त्यसपछि विदेशका केही खबर राखौँ। र सडकमा एक्लै हिँडेको युवतीलाई पुरुषको भनौँ न अब बदमासी समाचार छ, त्यस कारण तपाईँहरू जे गर्नुहुन्छ सबै कुरा चाहिँ रेकर्डेड हुन्छ। बाटो बाटोमा सिसिटिभी छ, गर्दाखेरि तपाईँहरू एकदम विचार पुऱ्याएर हिँड्नुहोला। अन्तर्जातीय विभागहरूका 25 जोडीलाई 3,500 नगदसहित पालिकाको सम्मान, लोकान्तर .com लेख छ। म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई प्रति जोडी 3,500 नगदसहित सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य जातीय विभेद अन्त गर्नु र अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्नु भनेर राखेको समाचार मैले लोकान्तरबाट लिएँ। भने सहसचिव दरबन्दी भएको डलदुरामा फेरि उपसचिव नै सिडिओ, वली पुनः सहायक भूमिकामा, के रहेछ खबर सुनिहालौँ। रातोपाटी लेख्दछ, गृह मन्त्रालयले सहसचिव दरबन्दी भएको डलदुरामा फेरि उपसचिव मीना अरियाललाई प्रमुख जिल्ला अधिकारी बनाएको छ। यसअघि कार्यवाहक सिडिओ रहेका अमर बहादुर वली पुनः सहायक प्रमुख जिल्ला अधिकारीकोमा फर्कनु परेको भने
विदेशको समाचारमा चाहिँ इरानमा आयतल्लाको अन्तिम संस्कारमा नयाँ सर्वोच्च नेता देखा परेनन् भन्ने खबर BBC.com मैले सवार गरे. इरानका नयाँ सर्वोच्च नेता मुस्तफा खामेनेई आफ्ना पिता आयतल्ला अली खामेनेईको अन्तिम संस्कारमा देखा परेनन्. उनले जसले उनको अवस्थाबारे अनुमान बढाएको छ. तेहरानमा हजारौँ मानिस र वरिष्ठ नेताहरू सहभागी भएका थिए र अन्तिम संस्कारका कार्यक्रम इरान र इराकमा जारी छन्. युद्ध विराम र शान्तिवार्ता स्थगित भएको बीचमा यो कार्यक्रम चलिरहेको छ. श्रोताहरू, इङ्ल्यान्ड क्वार्टर फाइनलमा प्रवेश गरेको कुरा सुन्नुभयो यहाँले भने. अन्य खबरहरूमा एउटा दुर्घटनाको कुरा राखौँ. धनगढीमा भारतीय गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार यात्रुको मृत्यु भएको दुःखदायी समाचार छ. धनगढीमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार यात्रुको मृत्यु भएको छ. आइतबार राति बोराढाङ्गी चोकमा भएको दुर्घटनामा बैतडीका 48 वर्षीय पदमचन्द गम्भीर घाइते भई उपचारकै क्रममा मृत्यु भएको थियो. ठक्कर दिने गाडी चालक अहिले फरार छन् श्रोताहरू. ओके, यो त भयो देश विदेशका केही समाचार. भने अब यहाँलाई मौसम सम्बन्धी केही जानकारी राखौँ श्रोताहरू. मौसममा आज के छ त, मनसुनको बेलामा देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली लाग्ने देखिन्छ. गण्डकी लुम्बिनी सुदूर पश्चिम प्रदेशका तराईका भूभागमा साधारणतया बदली लाग्नेछ र कोशी प्रदेश मधेस बागमती प्रदेशका तराईका भूभागमा आंशिक बदली र केही वर्षा हुने देखिन्छ. रातको समयमा पनि केही वर्षा हुने देखिन्छ भने मेट अफिसको एनालिसिसमा आज देशभर मनसुनी भएको प्रभाव रहेको छ. मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिम भूभागतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ. श्रोताहरू, काठमाडौँ भ्याली आज 29 डिग्री सेल्सियस छ. पार्टली सनी हावा भने पश्चिमी छ, 7 किलोमिटर प्रति घन्टाको वेगमा. धरानतिरका श्रोतालाई पोखरातिरका श्रोता हेलो भनौँ. पोखरामा आज 32 डिग्री सेल्सियस बदली छ. अधिकतम भने आज 33, न्यूनतम 27. यसै गरी धरानतर्फ जाउँ. 107.5 MHz सुनेर बस्नुहुने आदरणीय श्रोतामा गुड आफ्टरनुन तपाईँहरूलाई. निलिफा बहिनी, थ्याङ्क यू सो मच आरजिआरको बर्थडे सेलिब्रेसनको अपडेट दिनुभयो. यसै गरी हाम्रा मित्र कृष्ण दवाडीजीलाई पनि धन्यवाद छ. ब्रिटिस गोर्खा पोखरामा भएको शनिबारको कार्यक्रममा तपाईँले पुऱ्याएको योगदानको लागि हामी कदर गर्छौँ. थ्याङ्क यू सो मच. मेजर हिदमान साहबले जानकारी दिनुभएको थियो भने आज पोखरामा सनी डे छ, माफ गर्नु धरानमा सनी डे छ. 43 डिग्री सेल्सियस अधिकतम 45, न्यूनतम 32 डिग्री सेल्सियस. देश विदेशको समाचार वेदरको अपडेटको साथमा अब हाम्रो कार्यक्रम अगाडि बढौँ. यो एउटा गीतको साथमा आज मैले यस्ता व्यक्तिलाई निम्तो गरेको छु, कता कता चिन्जान, कता कता आफ्नै टोलको, तर देशलाई पुऱ्याएको इज्जतको अथवा चाहिँ योगदानको कदर हामीले गर्दै सन्तोष ताम्राकार जो जी हुनुहुन्छ, सिइओ हुनुहुन्छ IMS सफ्टवेयर कम्पनीको, उहाँसँग आज हामीले कम्पनीको योगदान र उहाँहरूको दुःख मेहनत र चाहिँ सफलताको हामी कुरा गर्छौँ. किनभने उहाँहरू चार सानो टिमबाट सुरु भएको, करिब 26 वर्ष अगाडि सुरु भएको यो सफ्टवेयर कम्पनीले पुऱ्याएको भनौँ न एकदम ठुलो देशलाई भनौँ न अब विदेशमा पनि चिनाउने र योगदानको हामीले कदर गर्नैपर्छ. भारतबाट नै हुँदै मलेसिया र पतञ्जलिका 40,000 स्टोरमा नेपाली सफ्टवेयर पुऱ्याउने IMS सफ्टवेयरका यस्ता व्यक्तित्व आज स्टुडियोमै हुनुहुन्छ. टाई सुटमा जमेर आउनुभएको छ. उहाँसँग कुराकानी हुन्छ र मुख्य गएर तपाईँले तपाईँलाई थाहा छ नेपालमै जन्मिनुभयो, हुर्किनुभयो. डिपार्टमेन्ट स्टोर भने पछि कन्सेप्ट आयो होइन. अब पहिला चाहिँ हामीले पैसा तिर्थ्यौँ, खुद्रा नभए पनि हामी खुरुक्क हिँड्थ्यौँ होइन, अथवा चाहिँ खुबै दिए भने एउटा चक्लेट दिन्थ्यो होला. तर डिपार्टमेन्ट स्टोरको संस्कृति मौलाएपछि नेपालमा विभिन्न कुराहरू आए होइन. काठमाडौँ पोखरा लगायतमा सीमित सहरमा भाटभटिनी ब्लुबर्ड सेल्भेज जस्ता सुपर स्टोरहरू खुले. ती स्टोरमा कम्प्युटराइज बिलिङ भन्ने थिएन. बिलिङ सिस्टम ल्याउने यी कम्पनीका व्यक्तित्व आज हामीसँग हुनुहुन्छ र सुरुवात केही साथीले गरे, पछि उहाँहरू जोडिनुभयो. आज हामीसँग हुनुहुन्छ सन्तोष तम्राकार, सिइओ हुनुहुन्छ. उहाँ पनि बेलायत पढ्नुभयो, एङ्ग्लियामा पढ्नुभयो, पोलिटेक्निकमा पढ्नुभयो र आज देशको इज्जत बढाउने काम गर्ने हाम्रा मित्रसँग कुराकानी हुनेछ. साथ तपाईँले पनि उहाँलाई चिन्नु भएको छ होला. इन द मेन टाइम तपाईँलाई एउटा छोटो गीत राख्छु. लामो समय चाहिँ म आज यस्ता देशका कर्मठ युवा
सँग चाहिँ कुराकानी गर्ने इच्छा छ, तपाईँ पनि ट्र्याक गर्न सक्नुहुन्छ। यदि तपाईँ भनौँ न अब आइटी पढ्दै हुनुहुन्छ, नेपालमा के छ त प्रोस्पेक्ट नेपालमा भनेर छ भने चाहिँ म उहाँलाई तपाईँको निम्ति सोध्छु है। त नेपाल आउनुहोस् र देशलाई अगाडि बढाउनको लागि तपाईँको योगदान हुन्छ जस्तो लाग्छ मलाई, उहाँसँग कुराकानी गर्छु। इन द मेन टाइम जुन रिजाल काफलेको गीत एकैछिनको लागि स्वीकार्नु होला।

0: हजुर जुनुर रिजाल काफले को स्वर हो, शब्द संगीत भने रामचंद्र काफले को, उहाँको श्रीमान मुझे गा रहे हैं नि त। आजको दुईटा गीतमा यस्तै यस्तै लोकलयको फेभर पनि छ, मोडर्न गीतको फेभर पनि छ। यो गीतहरू सुन्नुभयो भने तपाईँ विद्यार्थी हुनुहुन्छ, आइटी पढ्दै हुनुहुन्छ, देश विदेशमा हुनुहुन्छ भने आजको व्यक्तित्व जुन हाम्रो स्टुडियोमा हुनुहुन्छ उहाँको कुरा ध्यानसम्म सुन्नुहोस्, किनभने अपर्च्युनिटी चाहिँ नेपालमा पर्याप्त छ। खालि मेहनत गर्नु पर्यो, लगनशीलता हुनु पर्यो र अलिकति खुल्ला दृष्टि पनि हुनु पर्यो, किनभने अपर्च्युनिटी चारैतिर छ, हेर्न र जान्न पर्छ र खोज्न सक्नुपर्छ र लगनशीलता हुनुपर्छ। एकदमै भनौँ न अब चारैतिर मन डुलाउने तर दिगो नहुने चाहिँ काहीँ पनि काम लाग्दैन भन्ने भनाइको साथमा आज नेपाली सफ्टवेयर लाई यसरी हाँक्ने व्यक्ति हाम्रो स्टुडियो हुनुहुन्छ। फेरि पनि भनौँ, उहाँको नाम सन्तोष तम्बारकारजी हुनुहुन्छ, सिइओ आइएमएस सफ्टवेयर कम्पनीका। 26 वर्ष अगाडि कम्पनी स्थापना भयो, दुईजना साथीहरू राजेन्द्र साक्य र सगुन बहादुर ताम्राकारले सुरु गर्नुभयो। त्यसपछि उहाँहरू जोडिनुभयो, पुरानो पहिला कति डेस्कटप कम्प्युटर भनेर भन्थ्यो होइन त, र चाहिँ के 248 है के भन्ने एउटा थियो क्यारे होइन, त्यसबाट सुरु भएर आज चाहिँ भनौँ न अब यस्तो छिटो छरितो रूपमा सञ्चालन हुने यो सफ्टवेयरहरू छन्, कम्प्युटरहरू छन्, त्यसको माध्यमबाट उहाँले देशमा मात्रै होइन विदेशमा छाइरहनु भएको छ। अब ढिलो नगरी उहाँलाई बिएबिएस गोर्खा रेडियोमा पहिलोपटक स्वागत गरौँ। सन्तोषजी नमस्ते, स्वागत छ यहाँलाई।
1: नमस्ते दाइ, थ्याङ्क यू फर ह्याभिङ मी।
0: सबभन्दा पहिला के पढ्नुभयो तपाईँले, कहाँ पढ्नुभयो?
1: मैले दाइ पढाइ चाहिँ मैले इन्जिनियरिङ गरेँ, सफ्टवेयर इन्जिनियरिङ गरेँ बेलायतमा, एङ्ग्लिया पोलिटेक्निक युनिभर्सिटी केम्ब्रिजबाट। सो बिएससी अनर्स सफ्टवेयर इन्जिनियरिङ गरेँ।
0: कुन कति सालको कुरा हो?
1: मैले 1999 म युके पुगेको।
0: 99 हजुर, ओके।
1: सो बेसिकली Y2K चाहिँ मैले
0: विद्यार्थीहरू अपर्च्युनिटी उतै छ, नेपालमा के छ भनेर उतै बसेको पाउँछु म, जागिर खोजेर हो कि लिङ्क बनाएर हो कि होइन अनेक बनाएर हो कि, तर तपाईँ त फर्किनु भएको छ त्यतिखेर, नेपालमा यस्तो अपर्च्युनिटी हुन्छ कुनै दिन भनेर तपाईँले देख्नु भएको थियो?
1: होइन, थट प्रोसेस चाहिँ जहिले पनि फर्किने नै थियो दाइ, होइन, आई वान्टेड टु एक्सपिरियन्स लर्न के छ त बाहिर कस्तो छ भन्ने कुरा, होइन। सो थट प्रोसेस चाहिँ फर्किने थियो, ब्याक अफ द माइन्ड चाहिँ होइन म फर्किनु पर्छ, अब बिङ अ ओन्ली सन द्याट वाज अल्सो वान पार्ट, होइन, कलाइसी भन्ने, ओके, एक्लो छोरा, अब दिदी विदेशमा, त्यही हिसाबले नै फर्किनु पर्छ भन्ने एउटा ब्याक अफ द माइन्ड चाहिँ जहिले पनि थियो। प्लस आई अलवेज वान्टेड टु स्टे ब्याक, अब हजुरलाई थाहा छ नि कुपुन्डलमा
0: कुबुन्डोले नाता जोड्न चाहेको थिएन, तपाईँले मेरो भेद खोलिदिइहाल्नु भयो, फेरि नै कुबुन्डोको मान्छे मात्रै ल्याउँदो रहेछ विनोदले भन्ने हुन्छ कि, होइन, तर आई डिन्ट रियली नो द्याट यु वेयर फ्रम कुबुन्डोल अन्टिल आई मेट यु, होइन, हाम्रो त्यो हो होइन, तर तपाईँको पत्रिकामा देखेँ कति उन्नति प्रगति र योगदान पुऱ्याउनु भएको रहेछ भन्ने हिसाबले मैले आई म्यानेज टु कन्ट्याक्ट यु, होइन। बुवाको कुरा गरौँ, ब्याकग्राउन्ड बुवाको?
1: बुवा ब्याङ्कर,
0: ब्याङ्कर,
1: हजुर,
0: नेपाल राष्ट्र ब्याङ्क कि
1: होइन, राष्ट्र वाणिज्य ब्याङ्क,
0: वाणिज्य ब्याङ्क,
1: राष्ट्र वाणिज्य ब्याङ्क, ही स्पेन्ट 30 years इन ब्याङ्क, होइन, आमा पनि ब्याङ्कर, नेपाल ब्याङ्क,
0: नेपाल ब्याङ्क, ओके, काहीँ न काहीँ भेट भएकै हुनुपर्छ, ओके। अनि दिदी?
1: दिदी चाहिँ डक्टर हुनुहुन्छ युएसमा,
0: युएसमै हुनुहुन्छ, हजुर, कुन ठाउँमा?
1: सान फ्रान्सिस्को
0: गर्दाखेरि तपाईँहरूको पढा लेखा परिवार, आई एम प्राउड कुबुन्डोलको यस्तो भनौँ न मेम्बर चाहिँ यति धेरै राम्रो काम गर्नुभएको, होइन, स्याडली यो ड्याड पास अवे लास्ट इयर, होइन, त्यसले गर्दाखेरि मैले भेट्ने मैले मौका पाइनँ, खैर त्यो आफ्नो ठाउँमा छ, अब हाम्रो भेट त्यसै पनि हुन्छ। अब लेट्स टक अबाउट दिस सफ्टवेयर कम्पनी, होइन, आइएमएस सफ्टवेयर भनिन्छ, सुरु गरेको त राजेन्द्र साक्यजी र सगुन ताम्राकारजीले, उहाँको बारेमा भन्नुहोस् अलिकति।
1: अब राम दाई सगुन दाई चाहिँ म बेसिकली म जोइन गर्दाखेरि नै दे आर द फाउन्डर्स भनौँ न, होइन, दे डु नट कम फ्रम टेक्निकल ब्याकग्राउन्ड,
0: ओके,
1: बट पछि टेक्निकल त्यसमा, आई मिन टेक्निकल ब्याकग्राउन्ड होइन भन्दाखेरि एजुकेसनल्ली चाहिँ टेक्निकल ब्याकग्राउन्ड हुनुहुन्न तर पछि सिक्नु भयो सो बेसिकली इट्स नट इन द कलेज अर युनिभर्सिटी
0: एकाडेमिक
1: एकाडेमिकली होइन कि तर उहाँले सिक्दै सिक्दै सिक्दै नै चाहिँ उहाँहरूले कम्पनी नै खोल्नु भयो कि सो दे आर सो गुड एट टेक्निकल स्टफ होइन दे डिड नट निड टु गो थ्रु द्याट क्वालिफिकेसन एन्ड एभ्रिथिङ
0: उहाँले पछि पिकअप गर्नुभयो
1: हजुर
0: लाग्नुभयो होइन घुँडा धस्नुभयो
1: एक्ज्याक्टली
0: एउटा कोठामा एउटा पुरानो डेस्कटप होइन मा चाहिँ सुरु गर्नुभयो
1: मुनि मुनि कोठा एउटा डेस्कटपबाट सुरु
0: भयो ओहो उहाँहरूलाई पनि मलाई भेट्न मन लाग्यो यस्ता पाइनियर्सहरू भन्नुपर्छ होइन अनि तपाईँ अब दुई चार वर्ष स्टाब्लिस भइसकेको कम्पनीमा तपाईँ चाहिँ कसरी आउनुभयो
1: म युकेबाट फर्किएँ दाइ त्यसपछि अब फर्स्ट थिङ यु डु इज हन्ट फर द जब
0: आई
1: वाज लुकिङ फर अ जब त्यसपछि यहाँ भ्याकेन्सी थियो
0: है
1: तर टेक्निकलमा होइन सेल्समा थियो
0: ए ओके
1: अनि जाँदाखेरि अब जब तिन चार महिना भइसकेको थियो आएको हुन्छ सेल्समा भए पनि हुन्छ अब पहिला आई वाज प्रिटी आउट गोइङ सो इट वाज नट अ प्रब्लम फर मी टु टक विथ पिपल
0: के
1: अब युकेमा हुँदाखेरि पनि बारमा काम गरेको यु नो हाउ इट
0: इज
1: So, when they offered, I said yes, because end of the day, technical cheez hai ho, it would be much easier for me when I hisabale join gare dai. That's how everything started.
0: I see. Tara, afno chai background the technical chai, yeso herda keri, I know what they are doing, what they are trying to achieve, and as a bujera, you bistare crypt in, hai na, bistare, yosto banda keri, यो उहाँहरूलाई पनि तपाईँ माथि इन्ट्रेस्ट भयो होइन
1: सो भिजन वाज प्रिटी क्लियर होइन वाट वी वन्ट टु अचिभ इन टेन इयर्स टाइम भन्ने कुरा चाहिँ मलाई उहाँहरूको सबभन्दा कुरा मन परेको नै त्यही थियो कि वाइ आई वान्टेड टु जोइन द टिम भन्ने कुरा छ द भिजन वाज क्लियर वी वर स्मल एन्ड वी वर जस्ट स्टार्टिङ बट द भिजन वाज क्लियर के गर्छौँ हामी टेन इयर्समा के गर्छौँ भन्ने कुरा चाहिँ प्रिटी क्लियर
0: त्यतिखेर अब टकिङ अबाउट 30-40 इयर्स अगो खोबे भए मकन्टाइल कुनै के भन्ने मात्रै सुन्थ्यो नि त होइन होइन दुई चारवटा मात्रै थियो नि त होइन त्यसलाई त्यतिखेर त्यो स्टेजमा राइभल कम्पनी नभनौँ तर दे वेयर इज मच मोर इस्टाब्लिस कम्पनीज होइन इन मेनी फिल्ड्स कम्युनिकेसन होस् आइटी सफ्टवेयर होस् उनीहरू उहाँहरूले गरेकै थियो नि त होइन ओके त्यसपछि देन यु स्विच युर रेस्पोन्सिबिलिटी के हो
1: दाइ होइन म सेल्समा नै बिस्तारै अब यस्तो हुन्छ कि दाइ टेक्निकल प्रडक्ट बेच्नलाई चाहिँ यु हेभ टु अन्डरस्ट्यान्ड द प्रडक्ट सो सिन्स आई केम फ्रम अ टेक्निकल ब्याकग्राउन्ड इट वाज मच इजियर फर मी टु कोप अप होइन इट वाज इजियर डेफिनेटली सिन्स आई वाज आउट गोइङ मैले मान्छेहरू भेट्न थालेँ देन जम्मा चारजना त थियो दाइ टेक्निकल सेल्स मात्रै भनेर के गर्ने इन्स्टलेसन पनि आफैले गर्नु पर्थ्यो होइन ट्रेनिङ पनि आफैले दिनु पर्थ्यो वी आर ओन्ली फोर अफ अस होइन
0: दुईजना
1: अहिले अहिले चारैजना हामी इक्वल इक्विटी पार्टनर्स हौ होइन
0: ओके
1: सो दाई अर्को स्टाफ भनेको अर्को दाई र म थिएँ दुईजना दाईहरू चाहिँ अब फाउन्डर्सहरू सो दाईले चाहिँ प्रपर कोडिङ चाहिँ मैले गर्न छोडेँ त्यसपछि होइन बट आई न्यू वाट आई वाज डुइङ आई न्यू वाट आई वाज सेलिङ होइन कहीँ पनि इस्युज आयो भने आई कुड गो इनसाइड एन्ड लुक इन टु इट
0: एन्ड
1: प्रब्लम सल्भिङ चाहिँ इस्यु थिएन होइन बट या त्यो भयो त्यसरी सुरु भयो दाइ
0: ओके अब तपाईँहरूको ब्रेक थ्रु अब स्ट्रगल गर्दै भिजन क्लियर थियो टेन इयर्समा हामी यहाँ पुग्छौँ भनेर सबभन्दा पहिला कुन चाहिँ कम्पनीमा तपाईँहरू आबद्ध हुनुभयो एन्ड वाट डिड यु सेल
1: दुईवटा कम्पनी हो दाइ हु गेभ अस अ बिगर चान्स होइन एउटा चाहिँ इन्डियन एम्बेसी पेन्सन क्याम्प
0: सोधिहाल्नु त्यो पेन्सनलाई भनौँ न अब ऊ गर्नलाई फङ्सनिङ गर्नलाई त तपाईँले पेन्सनै बुझ्नु पर्यो नि सबभन्दा पहिला
1: होइन
0: नभए त हुँदै हुँदैन नि होइन त्यसको पाउँदार भन्ने के भन्नु एडिसन भन्ने
1: राख्दै त उता पोखरामा पेन्सन क्याम्पमा डेढ महिना दुई महिना त त्यही बसेर
0: बसेर किनभने मलाई थाहा छ म रेक्रुटिङमा पोखरामा हुँदाखेरि सफ्टवेयर पाउँदाखेरि मैले दिएको इनपुट मात्रै बनाएको नि
1: होइन
0: गार्बेज इन गार्बेज आउट भन्छ नि होइन गुड गुड इन्फर्मेसन त्यो त्यही आउट हुने त हो नि होइन गर्दाखेरि यु गट टु अन्डरस्ट्यान्ड लोड अफ पेन्सन इस्युज म्याटर्स त्यो भयो
1: त्यसपछि अनि देयर वाज अनदर प्रब्लम अब कसैलाई पनि साइन गर्न नआउने त्यो गर्ने भएपछि अनि दे थट ओके बायोमेट्रिक फिङ्गरप्रिन्ट हालेर गर्न मिल्छ भन्ने कुरा निस्क्यो क्या होइन त्यसपछि हामीले एकदमै मिहिनेत गऱ्यौँ त्यो त्यो टेक्नोलोजी ल्याउनलाई
0: होइन
1: द्याट्स हाउ एभ्रिथिङ स्टार्टेड यो नेपालमा अटेन्डेन्स जुन फिङ्गरप्रिन्ट अटेन्डेन्स ल्याएको पनि हामीले हो
0: क्या
1: किनभने
0: हामीले
1: चेकआउटको लागि फिङ्गरप्रिन्ट त हामीले ल्यायौँ पेन्सन क्याम्पमा त लगायौँ तर अब वाट इज द अदर थिङ्स वी क्यान डु विथ सिस्टम भनेर चाहिँ अटेन्डेन्स
0: सिस्टम
1: त्यसपछि चाहिँ अटेन्डेन्स सिस्टम हामीले ल्यायौँ अर्को चाहिँ द यता रिटेलतिर चाहिँ सेलवेज डिपार्टमेन्ट छ त्यो पनि पोखरा
0: पोखरामा पोखरा त एकदमै तपाईँहरूको निम्ति प्रधान साबित भयो
1: एकदमै नजिक
0: छ पेन्सन क्याम्प यतातिर यतातिर सेलवेज सेलवेजमा के बिलिङबाटै
1: सुरु हजुर बिलिङ
0: बिलिङ
1: हजुर
0: तपाईँले नजाने कुरा हो नि त बिलिङ भनेर त के कसो हुन्छ प्रडक्टहरू चाहिँ कस्तो आउँछ कुन आइटम हो त्यसको प्राइसिङहरू
1: त्यो बेलामा त दाइ आर्ट गरेर नै त्यो गरेको त्यही सिक्दै नै बनाएको
0: हो
1: सेल्वेजमा पनि दाइहरू बस्नुभयो लगभग 2 महिना जस्तो नै बसेर बनाउनु भयो होइन कति प्रब्लम आयो कति त्यो गर्यो बनाउँदै त्यहीँ बसेर बनाउँदै बनाउँदै बनाउँदै बनाउँदै चाहिँ
0: कम्प्लेन पनि थुप्रै भयो होला नि त किनभने अब कस्टमर्सहरूलाई दे लुक दिस डे दे लुक एट दि आइटमाइज्ड बिल्डिङ होइन त यो त मिलेन नि
1: हजुर
0: किन व्रत काटेको भनेर त झगडा पनि भयो होला नि त
1: त्यहाँ त दाइ यस्तो त्यो बारकोड बिलिङ गर्न थालेको गाउँभरि
0: हाम्रो नेपालीहरूले होइन पछि चाहिँ अब कम्प्युटर आयो मतलब क्यालकुलेटर आयो क्यालकुलेटर पनि जादु नै हो नि
1: होइन
0: त्यो पनि कम्प्युटरको एउटा मुनै हो नि होइन
1: मान्छेहरू
0: हेर्न
1: नै आउँथ्यो हो र
0: अनि त्यहाँबाट देन यु ग्रो इन कन्फिडेन्स प्रब्लम सल्भिङ तिरिङ प्रब्लमहरू आयो त्योलाई पनि समाधान गर्दै गर्दै आयो त्यो त सानो स्केल थियो नि होइन सानो स्केल थियो युआर बेयरली सर्भाइभिङ बिट्विन 4 अफ यु र अलिअलि स्टाफ पनि बढ्यो होला होइन अब एक्चुअल बिगर त्यो अघि मैले हेडलाइनमै भने नि त सुरुमा होइन भारबेटनी मलेसिया पतञ्जली भने त त्यो त्यहाँ पुग्नलाई अर्को एउटा चाहिँ स्टेपिङ स्टोन थियो होला नि त
1: हजुर यस्तो थियो दाइ अब सो 2005 आई जोइन्ड त्यो बेला पनि 3-4 मात्रै कस्टमरहरू थियो हाम्रो होइन वी वर बेयरली सर्भाइभिङ बिस्तारै इट वाज लाइक एकदम कछुवाको चाल कि अब मान्छेलाई किनभने मान्छेलाई एजुकेट गर्नु पर्थ्यो नि त त्यो बेलामा त किन सफ्टवेयर म सफ्टवेयर हामी अब भर्खरको कति त्यो बेलामा 21-22 वर्ष केटाहरू सफ्टवेयर भनेर आछन् मोस्टलीले त धपाउँथ्यो दाइ होइन so basically what we needed to do was before we sell anything we needed to educate kele ke garcha bhanne haina so retails haru chai ekdamai kam thiyo department store kati nai thiyo ni aula ma garnu milthyo dai
0: bluebirds
1: there was one pulchok ma
0: gemini
1: aile bauta ma
0: huncha
1: and there was another namaste
0: department namaste yeah correct correct
1: So, very few, you know.
0: Purano, nanani hotel ko muni, you know. Yeah.
1: So, what we decided is, this was, isle ta, hum like, we alikati shifted to fingerprint attendance.
0: Okay? I see.
1: So, telle chi, I think hamla 3-4 barsha palyo dai, attendance le. Kina, that was a new thing.
0: If I'm not wrong, Sita Iyer le mauka deyo?
1: Yes, Sita Iyer, first client, Sita Iyer, ma aphe gara pitch gare the. I cannot remember the name, any Captain Q unun thiyo, So, he was so glad because they were having issues. Staff aune, je malai de hazir gardine, So, that's where everything started. Sita Iyer said, okay, hamle fingerprint attendance rahu, tyaha bata ta ani dherai, hamle 2-3 barsha ma, I think, 6-7 wata becham dai.
0: Okay, usu bhaye. फिङ्गरप्रिन्ट भन्ने बित्तिकै ल्याप्चे हो नि त एक्चुली डिजिटल ल्याप्चे हो नि त त्यसमा पनि त लगाउन मान्दैन होला मेरो चाहिँ फिङ्गरप्रिन्ट किन मेरो त जग्गै खाइदिन्छ
1: होइन आफै पढेको स्कुल जाँदाखेरि त मलाई नाम लिनेर
0: होइन
1: वान अफ द स्कुल म पढेको स्कुलमा जाँदा नेपाली टिचरले तँलाई मैले पढाएको मेरो ल्याप्चो लिन आउँछस् म जागिर छोडिदिन्छु दिन्न भन्नुभएको थियो
0: यसो गरौँ मान्छे त्यो टिचरको नाम नभनौँ स्कुल त भन्नै पऱ्यो किनभने यस्तो प्रडक्ट यस्तो निकाल्ने मान्छेलाई त त्यो स्कुललाई चाहिँ मैले हाइलाइट गर्नै पऱ्यो नि
1: ज्ञानोदय
0: ज्ञानोदय ओके
1: टिचरले मलाई हेर नेपाली टिचरले म जाहिर सर्दिन्छु म फिङ्गर प्रिन्ट दिँदिनँ भन्नुहुन्छ एनिवे सो द्याट वाज अफकोर्स त्यतिखेर बेलाको रियल कन्सर्न पनि थियो
0: त्यतिखेर त्यतिखेर अहिलेको छमेल सेन्ट मेरिजको अगाडि नै थियो कि के हो गाने
1: होइन उसमा थियो दाइ शान्त भवन
0: शान्त भवनमा थियो ओके गर्दाखेरि त्यसरी तपाईँहरू सीता एयरलाई त म धन्यवाद

0: was quite confident about
1: Mindalai nai bet bho ki galat
0: hajur hajur Minbal dai lai
1: nai. And how did he manage to pitch him? Waha pani aba alikati ta bhanu na aba careful hununcha hala ni ta
0: haina definitely haina waha ko pani first outlet naya outlet open hundai thiyo waha le arkai software chalaunu hunthyo haina so haina the multiple layer of screening jasto bhayo I'm sure hami sanga matra kura bhayena tara जहिले पनि एकजनाले भाउच गरिदियो भने सजिलो हुन्छ नि त होइन सो पानुदाई वाज देयर टु भाउच फर अस एन्ड मार्जगन्ज खोल्यौँ हामीले फर्स्ट होइन मार्जगन्ज उहाँहरूको फर्स्ट ब्रान्च
1: ए ओके
0: सो त्योभन्दा पहिला
1: टङ्गाल मात्रै थियो
0: सो त्यहाँबाट सुरु भएपछि चाहिँ अनि भाटबन्नी पनि खुल्दै गयो है देन त्यसपछि चाहिँ प्रोबेब्ली वी डिड नट हेभ टु लुक ब्याक
1: तपाईँलाई खोज्न आयो
0: हजुर हजुर
1: किनभने भाटबटिनी तर म एउटा फेरि अटेन्डेन्समै जान चाहन्छु सीताले सुरु गरे त्यसपछि चेक इन एन्ड आउट अटेन्डेन्स कसले फेरि
0: त्यसपछि त मोस्ट अफ द ब्याङ्कमा सबैमा हाम्रो थियो मोस्ट अफ द कमर्सियल ब्याङ्कमा हाम्रो थियो माछापुच्छ्रे त्यो बेलाको तपाईँको सिटिजन ब्याङ्क त्यसपछि तपाईँको प्राइम ब्याङ्क त्यसपछि अलमोस्ट अल मेजर ब्याङ्क्स र फाइनेन्स कम्पनीजहरू आइसिएफसीले आई थिङ्क दे स्टिल युजेस आवर्स होइन द सो मेनी कर्पोरेट हाउस
1: खुट्टा टेकाउने अलिअलि खाना दिने कन्फिडेन्स दिने चाहिँ अटेन्डेन्स नै
0: अटेन्डेन्स त्यो बेलामा त अटेन्डेन्स
1: टेक्निकली के भन्छ यसलाई
0: फिङ्गरप्रिन्ट बायोमेट्रिक बायोमेट्रिक भन्छ अर्को एउटा नाम लिन चाहन्छु केएल डुगरले पनि मलाई एकदमै हेल्प गर्नुभयो होइन कुमोजी हुनुहुन्छ सो केएल डुगरले पनि मलाई त्यो बेलामा एकदमै हेल्प गर्नुभएको ब्याक इन 2007-2006
1: ओके अब चारजनाबाट फाउन्डिङ टू अनि युआर एडेड अन अलिअलि चिया बनाउनेदेखि लिएर यताउति पुछपाछ गर्ने स्टाफहरू पढ्दै गयो यो पोइन्टमा आफ्टर सीतायर सेल्वेज इन पोखरा पेन्सन क्याम्प त्यसपछि यतातिर भाटबाट आउँदाखेरि कतिजना स्टाफ भइसकेको थिए
0: आई थिङ्क बाई 2008
1: तर बिगर नम्बर मैले पढेको अनुसार बिगर नम्बर चाहिँ कतिलाई त कोभिडले धेरै घाटा बनायो कोभिडले तपाईँलाई धेरै फाइदा गरिदियो भन्ने प्लिज ब्रेक द स्टोरी के हो यो चाहिँ
0: बिफोर ठ्याक्कै कोभिड हुनुभन्दा अगाडि चाहिँ रान्दाई र सगुन्दाई चाहिँ एउटा मिटिङमा जानुभएको थियो पतञ्जलीको हाम्रो इन्डिया हरिद्वारै जानुभएको थियो
1: हरिद्वारै पुग्नु
0: तर त्यो बेलामा चाहिँ गएको चाहिँ कुन मिटिङमा भने नेपालमा मल्टिपल पतञ्जली आउटलेट्स खोल्ने भन्ने प्लानको लागि गएको थियो तर त्यहाँ जाँदाखेरि आई थिङ्क एज पर देम डे वानमा हाम्रो उहाँलाई भेट्नै सकेन हाम्रो
1: बालकृष्ण
0: हजुर बालकृष्णजीलाई भेट्न सकिएन होइन त्यसपछि डे टूमा पनि भेटेन डे थर्डमा चाहिँ आई थिङ्क उहाँहरूको इनिसियल जसले इन्डियामा सफ्टवेयर चलाएको थियो उहाँसँग केही भइरहेको थियो केही मिसअन्डरस्ट्यान्डिङ केही भइरहेको थियो सो ही प्रोबब्ली ही आस्क्ड हाम्रो मेरो टिमलाई क्यान यु डु इट नेपाल इन्डियामा हामीले सक्छौँ भन्यो
1: अचम्म लाग्यो मलाई यत्रो इन्डिया थियो त त्यो बेलासम्म त इन्डिया त एकदम मच मोर एडभान्स हो नि यो
0: हामी दाई राइट टाइममा राइट ठाउँमा
1: पतञ्जली नेपालमा त
0: अलरेडी हाम्रो
1: वर्षौँदेखि
0: सफ्टवेयर चलि नै रहेको सो त्यो बेलामा पनि अनि बालकृष्ण सरले तपाईँले गर्ने हो भनेर सोद्धाखेरि दाइले गर्ने
1: हिन्दीमा बोल्नुभयो कि
0: नेपाली
1: तर त्यो धेरै पछि उनीहरूले बानी पऱ्यो कि
0: हुन्छ भनेर अनि डेडलाइन चाहिँ एकदमै कम थियो क्या यतिभित्रमा सकिनु पर्ने थियो कि तै पनि अब ल जसरी भयो नि गरौँला भनेर उहाँहरू फर्किनु भयो होइन त्यो बेलामा राम्रो राम्रो एक्स अमाउन्ट थियो क्या
1: होइन
0: बिगेस्ट डिल अफ द आइएमएस हिस्ट्री होइन त्यसपछि अब वी वर थिङ्किङ त्यो डेडलाइन वाज सो इम्पोसिबल टु मी होइन वी ह्याड टु हायर लाइक यति धेरै मान्छे फेरि मान्छे हायर
1: पनि मान्छे पनि क्वालिटीको चाहिन्छ क्वालिफाइड एन्ड क्वालिटीको चाहियो
0: कोभिड हिट हामीले त अरू सबै काम बन्द गर्नु पायो त्यो होल फोर्स
1: वर्कफोर्स
0: त्यसमा फोकस प्लस अरूले निकाल्ने हामी लिने
1: आई
0: थिङ्क वी वर अबाउट 80-85 बिफोर कोभिड वेन द कोभिड एन्डेड वी वर अ टिम अफ 150-165 ड्युरेसन अफ कोभिड
1: मतलब अब सानो अफिस थियो होला
0: सानो एक फ्लोर थियो
1: एक फ्लोर थियो
0: त्यसपछि वी ह्याड टु टेक अर्को वान फ्लोर नाउ वी आर रनिङ इन फाइभ फ्लोर्स
1: कुन ठाउँमा छ एक्चुली
0: यो त्रिपुरेश्वरमा छ
1: त्रिपुरेश्वरमा छ आइएमएस सफ्टवेयरै भन्छ
0: होइन
1: एकदम भेजिट

0: हाम्रो घर पनि देख्नु भयो नि बिएपिएस रेडियो स्टेसन यस्तो वाला पनि सोच्नु
1: मलाई त युकेको कुनै बिल्डिङमा बसिरहेको जस्तो लाग्यो
0: हाम्रो पनि अलिकति अलि बढाचढा गरौँ नि त होइन इन रियालिटी ओके त्यसपछि मलाई एकछिन ब्रेक पो लिनु मन लाग्यो किन भन्नुहोस् न यहाँ चाहिँ जे जस्तो भयो तपाईँले भनिरहनु भएको छ खुसी लागेको छ होइन तपाईँहरू स्ट्रेन्थ टु स्ट्रेन्थ अगाडि बढिरहनु भएको छ र अब मलेसिया जस्तो देशमा तपाईँ कसरी पुग्नु भन्यो यो ब्रेक पछि कुरा गरौँ है त मलेसिया र मा चाहिँ तपाईँ कुन कुन कम्पनीमा के बेच्दै हुनुहुन्छ त्यो कुरा एक्स पछि गरौँ है त आज श्रोताहरू आज हाम्रो स्टुडियोमा हुनुहुन्छ मेरो भाइ नै भन्नु उहाँले मलाई दाई भन्नु भएको छ त्यस कारणले सन्तोष ताम्राकारजी सिइओ आइएमएस सफ्टवेयर कम्पनी नेपालको नोटेड कम्पनी स्ट्रगल गर्दै 25-26 वर्ष अगाडि उहाँहरूले एउटा डेस्कटपबाट एउटा कोठाबाट आफ्नै घर कोठाबाट सुरु गर्दै आज इन्डियाको पतञ्जली यानि कि बाबा रामदेव र बालकृष्णजी जस्तासँग चाहिँ उठबस हुन्छ उहाँको उहाँले एक फोन गरेपछि उठाउनुहुन्छ भनेपछि यो हाम्रो गौरवको कुरा हो कि नेपालीले यस गरे भारत जुन चाहिँ संसारमा चाहिँ म्यान पावर बेच्छ अथवा पठाउँछ तर भारतको त्यो कोर एउटा चाहिँ ठुलो इन्डस्ट्री नै भनौँ होइन हुन त उहाँहरू च्यारिटी भन्नुहुन्छ राम्रोको लागि भन्नुहुन्छ आयुर्वेदको कुरा गर्नुहुन्छ तर When it comes to money, it's industry, होइन मा चाहिँ पेनिट्रेट गर्न सक्ने यस्ता नेपाली युवाहरूलाई हामीले सलाम गर्नै पर्छ तपाईँहरूको लागि पनि उहाँहरू चाहिँ इन्सपिरेसन हुनुहुन्छ विदेशमा पढ्दै हुनुहुन्छ तपाईँ आइआइटी वा हार्वर्ड पढ्नुहुन्छ बेलायतको ठुल्ठुलो युनिभर्सिटी केम्ब्रिजदेखि लिएर अक्सफोर्ड पढ्नुहुन्छ आइटीमा तपाईँको दक्षता छ भने नेपालमा हेर्नुहोस् त बसेर के गर्न सकिन्छ उहाँहरूले तपाईँहरूको निम्ति बाटो बनाइदिनु भएको छ नाउ इज टर्न टु कन्ट्याक्ट दिस जेन्टलमेन एन्ड And look for ways to penetrate the world market. भन्न चाहन्छु इन द मेन टाइम आन्दन सुधारु एउटा गीत त सुनाउनै पर्यो आज मैले उहाँलाई सोधेको थिएँ कस्तो खाले गीत सुन्नुहुँदाखेरि म त सबै प्रकारको गीत सुन्छु भन्दै हुनुहुन्थ्यो अहिले उहाँलाई सागर आलेको गीत राख्दै एकैछिनको लागि ब्रेक लिइहालौँ है त

0: हजुर ममता गुरुङ पनि साथमा हुनुहुन्छ। सागर हालेको जाले रुमाल गीतलाई अलिकति मैले छुट्याएको क्षमा चाहन्छु। र आज यस्ता महत्त्वपूर्ण व्यक्ति हाम्रो स्टुडियोमा हुनुहुन्छ, सुटेड बुटेड अलवेज लुकिङ भेरी स्मार्ट बेलायती ढाँचामा हिँड्नुहुन्छ उहाँ, र सबैले उहाँको पहिरन र चाहिँ रवा फनुन र पर्सनालिटी मन पराउनुहुन्छ। आज हामीसँग हुनुहुन्छ सन्तोष थम्राकारजी, सिइओ आइएमएस सफ्टवेयर कम्पनीका। र अब अघि कसरी सुरुवात भयो, पतञ्जलिमा कसरी लाग्नु मतलब त्यहाँ कन्ट्याक्ट भयो भन्ने कुरा हामीले सुन्यौँ, र अब केही नेपालका अन्य कम्पनीहरू अरू एभिन्युजमा कसरी जानुभयो भनेर कुराकानी गरौँ। तर विशेष गरी मलेसियामा उहाँहरूले सफ्टवेयर बेच्नको लागि कसरी मौका पाउनुभयो त्यो पनि बुझ्न चाहन्छु। र स्टुडियोमा आउनुहुने हाम्रा पाहुनालाई स्वागत छ। सन्तोषजी फेरि पनि कार्यक्रममा स्वागत छ तपाईँलाई।
1: थ्याङ्क यू दाइ।
0: ओके, अब बिफोर वी गो टु मलेसिया, तपाईँको अब यहाँबाट खुट्टा टेकियो, अगाडि बढिरहनु भएको छ होइन, इन्डियामा पनि जानुभयो, तर इन्डियामा यतातिर लाग्नुभन्दा पहिला इन्डियामा सोधिहालौँ, पतञ्जलि त अब तपाईँलाई अनबोर्ड लिन खोज्दाखेरि च्यालेन्जेसहरू आयो कि आएन?
1: डेफिनेटली दाइ, च्यालेन्जेसहरू थुप्रै नै आए, तर अब च्यालेन्ज नआउने भनेको कुरा पनि हुँदैन, किन त्यो स्केलमा हामीले काम पनि गरेको थिएनौँ। तर हामीले एउटा कोभिडले गर्दाखेरि हामीसँग म्यान पावर चाहिँ प्रशस्त भयो दाइ, होइन, त्यो हिसाबले पनि या च्यालेन्जेसहरू आयो तर हामीले सल्भ गर्दै गयौँ दाइ, आत्तेनौँ भनौँ न।
0: अनि गर्दाखेरि त्यस त्यो त्यो गर्दाखेरि तपाईँहरूको जुन चाहिँ प्रडक्ट छ त्यो त्यसलाई एप्रिसिएट गरे हो नि त?
1: हजुर दाइ,
0: होइन, तपाईँलाई मान्छे मन पराएर त नेपाली भनेर त होइन नि, होइन, अनि यो प्रडक्ट वाज बेटर देन द प्रडक्ट दे वर गेटिङ, होइन,
1: हजुर, इट वाज कम्पिटिटिभ,
0: हजुर। अब त्यहाँबाट नेपाल आउनुभयो, पतञ्जलिको त्यत्रो देशभरि छ, भारतभरि छ, नेपालमा पनि छ, सो उहाँहरूसँग अहिले पनि इन्ट्याक्ट हुनुहुन्छ, इन्ट्याक्टै हुनुहुन्छ, उहाँहरूको प्रडक्ट पनि बढ्दैछ नि, होइन र?
1: हजुर, हो,
0: दे आर ग्रोइङ लाइक एनी अदर इन्डस्ट्री, गर्दाखेरि एकदमै त्यसको लागि तपाईँहरूलाई अझै सफलता मिलोस् हाम्रो, र त्यो भएर त्यो बाहेक अरू अरू कम्पनी पनि पेनिट्रेट गरेको सुन्न पाउँ है, किनभने त्यो कनेक्सनले लान्छ,
1: होइन, त्यसलाई कोसिस भन्ने जो चाहिँ जुन यो एभ्री ट्रेन स्टेसन सबवे स्टेसन्सहरूमा सानसान स्टोरहरू छ कि, लगभग 18,000 स्टोर छ,
0: 18,000, ओके,
1: त्यो सबैमा पनि हाम्रो सुरु भइसकेको छ दाइ, इन्डियामा नै। अहिले अब इन्डियाको रेस्टुरेन्ट पार्टतिर पनि हामी जाँदैछौँ, जस्तो अहिले अब जिम्बु भन्ने रेस्टुरेन्ट एउटा यहीँको थकाली रेस्टुरेन्ट गुरगाउँमा सुरु हुन लाग्छ, एक डेढ महिनामा सुरु हुन्छ, त्यहाँ पनि हाम्रै सफ्टवेयर हुन लाग्छ।
0: त्यो यस्तो राम्रो कुरा त इन्फेक्सियस भन्छ नि, होइन, त्यो सर्ने हो नि त, होइन, उसले सुन्छ ए यो त राम्रो छ भन्दाखेरि म पनि ट्राई गर्छु भनेर अरू कम्पनी आउँछ, रेस्टुरेन्टहरू आउँछन्, चेनहरू आउँछन्, होइन, भन्दाखेरि लेट इट बी इन्फेक्सियस, जो इट इज चाहिँ नेगेटिभ वर्ड भए तापनि इन्फेक्सियस भएकै राम्रो होइन त। ओके, अब आऊ नेपालमा, नेपालको रेस्टुरेन्टतिर तपाईँको मार्केटहरू अथवा तपाईँको प्रडक्टहरू छ कि छैन त?
1: छ दाइ, लगभग 1300-1400 रेस्टुरेन्टमा हाम्रो सफ्टवेयर चलिरहेको छ। यो चाहिँ कसरी सुरु भयो दाइले मलाई थाहा छ, मलाई सोध्नुहुन्छ भनेर, 2007 हाम्रो यो प्रोडक्ट थिएन, 2007-2008 मलाई यो भेस्पर रेस्टुरेन्ट भन्ने थियो, होइन,
0: भेरी
1: रेयरली स्टेक पाउँथ्यो नि त दाइ, होइन, दे युज टु सर्भ भेरी गुड फुड, म पनि रेगुलर कस्टमर थिएँ, अनि जाँदा जाँदै कुरा भयो, भेट भयो, त्यहाँको ओनरहरूसँग पनि भेट भयो, होइन, ओनरले चाहिँ मलाई एकदमै टाइम एन्ड अगेन रिक्वेस्ट गर्नुहुन्थ्यो कि यस्तो सफ्टवेयर चाहियो, मलाई ट्याब्लेटबाट अर्डर गर्नु पर्यो, होइन, हामीले जबकि एन्ड्रोइड यो डिभाइसेसहरूमा कामै गर्दैनथ्यौँ कि,
0: होइन,
1: सो समहाउ उहाँको एकदम प्रोसेसले गर्दाखेरि पनि हामीले बनाएको हो, एन्ड इट वाज डेभलप्ड भेरी नाइसली, यो दाइ, त्यसपछि
0: धेरै
1: मेहनत गऱ्यौँ किनभने त्यो अलिकति डिफ्रेन्ट टाइपको थियो, हामीलाई रेस्टुरेन्टको बारेमा थाहा थिएन, सो या रेस्टुरेन्टको बनेपछि चाहिँ देन रेस्टुरेन्टको केसमा चाहिँ दाइ प्रोबेब्ली आई वुड गिभ माई त्यो ऊ चाहिँ श्रेय चाहिँ हाम्रो हिमालयन जाबालाई दिन्छु कि,
0: 2010
1: मैले त्यो बनेपछि आई थिङ्क मैले गगन दाईलाई 2008 पछि लाग्नु थाले गन्दै चलाउनु पर्यो भने रिमान्ड जाबको सो दुई वर्ष पछि लागेपछि हि सेड ओके
0: होइन
1: त्यसपछि चाहिँ अनि एभ्री हिमालयन जाबा त्यसपछि अगाडिकै भेरी फ्यु त्रिसरा त्रिसरामा पनि हाम्रो सफ्टवेयर चलिरहेको थियो होइन एन्ड द्याट्स हाउ एभ्रिथिङ स्टार्टेड सो हिमालयन जाबा राख्यौँ त्यसपछि अरू कफी सप्सहरू अरू रेस्टुरेन्ट्सहरू गर्दा गर्दै गर्दै अहिले प्रोबेब्ली नाम चल्ने रेस्टुरेन्ट अलमोस्ट सबै हाम्रो होला दाइ
0: संख्याको हिसाबमा कति भन्न सकिन्छ
1: 1400 जस्तो छ होला
0: रेस्टुरेन्ट
1: मात्रै लगभग अब तपाईँको मिठाई पसलहरू भयो आँगनले पनि धेरै हेल्प गर्यो आँगन पनि मेरो विचारमा इन्सेप्सनदेखि नै आँगनमा अगाडि नै बसेर बनाएको सफ्टवेयर हो किनभने रेस्टुरेन्ट र मिठाई पसल मिल्दैन थियो कि अलिकति डिफ्रेन्ट थियो सो सबै मिठाई पसलमा हाम्रो नै छ
0: द्याट मिन्स अब आँगन भनेपछि काठमाडौँ मात्रै सेन्ट्रिक छैन त्यो त देशभरि नै छ होला विभिन्न सिटिजहरू छ नेपालको त्यहाँ पनि जाने भयो होइन गर्दाखेरि अब नयाँ कम्पनीजहरू भनौँ न रेस्टुरेन्टको कम्पनी र कसले पनि उनीहरूले त कपी क्याट गर्ने त हो नि होइन कुन रेस्टुरेन्टले के चलाछ हेरेर ल हामीलाई त्यो किनभने त्यो टेस्टेड एन्ड ट्रायल्ड हो नि त होइन अनि त्यो भएपछि त उनीहरूलाई पनि सजिलो भयो नि होइन र अब त्यहाँबाट नेपालमा तपाईँहरूको त खुट्टा टेक्छ त्यतिखेर तपाईँको यही काम गरेको अरू कम्पिटिटर्सहरू थिएन कम्पिटिङ कम्पनीजहरू थिएन
1: कम्पिटिसन थियो दाइ तर हाम्रो चाहिँ अलवेज थट प्रोसेस चाहिँ के थियो भने अब वी विल नट निगोसिएट अन प्राइस विल मेन्टेन आवर क्वालिटी
0: होइन
1: सो हाम्रो जहिले पनि प्रिमियम साइडमा हुन्थ्यो क्या दाइ प्राइस चाहिँ सम्हाउ होइन
0: ओके
1: द्याट प्रोबेब्ली गेभ अस एउटा अलिकति एउटा एज
0: एज पनि होइन
1: होइन त्यो एउटा पार्ट भयो अर्को कम्पिटिटर त डेफिनेटली कम्पिटिसन हुनु पनि पर्छ दाइ
0: होइन
1: कम्पिटिसन नभइकन मार्केट नै ग्रो हुँदैन
0: भन्नु
1: सो देयर आर सो मेनी कम्पिटिटर्स हु आर गुड फ्रेन्ड्स विथ मी कि अहिले पनि यदि कुनै केही इस्युजहरू आयो के आयो भने उहाँले मलाई अझै पनि फोन गर्नुहुन्छ कि दे they do not see me as a competitor so I tell them okay yes so garnus bhanera pani maile bhanira hunchu kati cheez haru ma kati issue aunda heri aita so we are more like friends yeah tara competition ta feri cutthroat competition
0: ta cha cha bela bela ma so football herda khere socialize hundaina football herda
1: eta udhi huncha socialize huncha haina sathi haru chan
0: tara you didn't reveal don't reveal the business haina the tricks of
1: the
0: okay this is one pani parcha ra aba अलिकति समय कम भयो जस्तो भयो त लेट्स गो टु मलेसिया मलेसिया चाहिँ कसरी
1: मलेसिया चाहिँ दाइ यहाँ के मार्टमा हाम्रो सफ्टवेयर चल्थ्यो होइन सो के मार्ट वाज अ फ्रेन्चाइज अफ मलेसिया
0: ओके
1: अनि 2015 दे वर इन्ट्रोड्युस VAT के जिएसटीको बारेमा सो त्यो हामीले त यहाँ अलरेडी VATमा काम गरिसकेका थियौँ है सो त्यही सन्दर्भमा हामीलाई एकचोटि बोलाउनु भयो मलेसियामा सर्कल के भन्ने मार्ट थियो होइन उहाँहरूले बोलाउनु भयो सो जाँदाखेरि त दाइ आई वी थट लाइक सानो हो आउनुहोस् भनेर बोलाउनु भयो टिकट सिकेट सबै उहाँले दिनुभयो 2015 होइन त्यहाँ पुगेर बोल्दा थाहा भयो कि दाइ 180 हो भनेर
0: ओहो
1: होइन अनि त्यही बसेर बनाइयो दाइ पुरानै आफ्नो बानी बनाउनु सक्छ सक्छ
0: होइन
1: म र राजन दाई गएको थिएँ दाइ पछि सगुन दाई आउनुभयो पछि दुई तिनजना टिम आएर त्यही दुई महिना तिन महिना बसेर
0: गर्दाखेरि हाम्रो समाचार जाने बेला भयो
1: गर्दाखेरि
0: मलेसियाको भेन्चर है त्यहाँको चाहिँ दुःख अलिक एकछिनपछि कुराको आफ्टर न्युज है आदरणीय श्रोताहरू हामीसँग हुनुहुन्छ सन्तोष थामराजी जो सिइओ आइएमएस सफ्टवेयर कम्पनीको कसरी सुरुवात भयोदेखि लिएर अहिलेको चाहिँ ग्लोरी पिरियडमा आइसक्नु भएको छ उहाँ तर मलेसियालाई कसरी पेनिट्रेट भयो भन्ने कुरा अझै पनि म सोध्न चाहन्छु इन द मेन टाइम यहाँलाई राखिहालौँ सुगम पोखरेलको आवाजको यो गीत त्यसपछि हामी समाज जान्छौँ एकछिन फेरि उहाँसँग कुराकानी गर्छौँ गीत स्वीकार्नु होला

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: राष्ट्रिय मानवाधिकार आयोग ने भदौ 23-24 को जेएनजी विद्रोह को अध्ययन प्रतिवेदन राष्ट्र संघीय मानवाधिकार उच्च आयोग को कार्यालय जेनेवा में पुर्याएको छ। प्रतिवेदन अंग्रेजी अनुवाद गरेर जेनेवा पठाइएको हो। यो प्रतिवेदनमाथि जेनेवामा पनि छलफल हुनेछ। आयोगका सदस्य मेहर ठाकुर र उपसचिव माया शर्मा जेनेवा बैठकमा भाग लिन जानुभएको छ। आयोगले यसअघि नै बुझाइएको पूर्ण प्रतिवेदन नेपाल सरकारले भने सार्वजनिक गरेको छैन। प्रतिवेदनको केही अंश सार्वजनिक गरिएपछि आलोचना समेत भएको थियो। आयोगले सो प्रतिवेदनको केही अंश सरकारलाई पनि बुझाएको छ। प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्र कुबेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिश गरिएको छ। आयोगले केही सांसद, कलाकार, पत्रकार, सोसियल मिडियामा प्रभाव पार्ने केही प्रयोगकर्ता समेतलाई कारवाही गर्न सिफारिश गरेको छ। आयोगको प्रतिवेदनमाथि प्रश्न उठाउँदै तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रश्न उठाउँदै गएको साता आयोगमा निवेदन दिनुभएको थियो। उहाँहरूले पूर्ण प्रतिवेदन, आयोगको निर्णय, बयान र कागज पत्रको प्रतिलिपि समेत माग गर्नुभएको छ। आयोगले आफ्नो निर्णय र सिफारिस कार्यान्वयन गर्न गएको जेठ 12 गते प्रधानमन्त्री तथा मन्त्री परिषदलाई लेखेर पठाएको छ। नेपाली कांग्रेसले निर्धन र सुकुम्बासीका लागि वर्तमान सरकार संवेदनहीन बनेको टिप्पणी गरेको छ। आज संसदमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदम्बेले निरीह नागरिकमाथि तुजुक नदेखाउन चेतावनी समेत दिनुभएको छ।
4: सरकारको सफलता उसले कति डोजर चलायो भन्नेबाट होइन, नागरिकको जीवन कति सुरक्षित बनायो भन्नेबाट मापन गर्नुपर्छ। कुनै नागरिकको बसोबास गैर कानुनी थियो होला, तर उसको जन्म त गैर कानुनी थिएन होला नि। ऊ नेपाली भूमिमा जन्मिनु पनि गैर कानुनी थिएन होला नि। सभामुमोदे, समाधानको नाममा हजारौं सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकलाई वर्षा यामको मुखमा जसरी वैकल्पिक व्यवस्था बिना विस्थापित गरियो, त्यो सरकारको मानवीय संवेदना शून्य भएको क्षण थियो। वृद्ध, अशक्त, गर्भवती र साना बालबालिकाको अवस्था बारे राज्यले सोच्नु पर्दैन? राज्य यति साह्रो संवेदनहीन बन्न मिल्छ? हिजो व्यवस्थापनको नाममा सुकुम्बासी बस्तीबाट बलपूर्वक हटाउने र आश्रय स्थलमा राख्ने अनि आज त्यहाँबाट रातारात धपाउने, के यो देश ठुलाबाडाको मात्रै हो? कालो चस्मा लाउने, कालै कोट र कालै प्यान्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको मात्रै हो सभामु महोदय? सुकुम्बासी, अव्यवस्थित बसोबासी, गरिब किसान र मजदुरहरूको चाहिँ यो देश होइन? यदि हो भने किन अत्याचार गरिन्छ शक्तिहीन नागरिकमाथि? सत्ताको तुजुक शक्तिहीन नागरिकमाथि प्रयोग नगरौं। ख्याल होस्, नागरिकमाथि सरकारको विजय कहिल्यै हुँदैन।
3: काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूलाई यही असार 24 पुनस्थापना खर्च बुझ्न आग्रह गरिएको छ। अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गरेर सुकुम्बासीहरूलाई आउँदो बुधबारसम्म खर्च बुझ्न भनेको हो। त्यसका लागि आवेदन दिएर आजसम्म कार्यालयमा उपस्थित हुन भनिएको छ। जस अनुसार आवेदन दिने आज अन्तिम दिन हो। सरकारले सुकुम्बासीहरूलाई पुनस्थापना खर्च स्वरूप प्रति परिवारलाई पुनस्थापनाका लागि 25,000 दिने भएको छ। सभामुख डोलप्रसाद अर्यालले संसदमा सांसदहरूले उठाएका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ। बैठकमा सभामुख अर्यालले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारी बारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभएको छ।
5: माननीय सदस्यहरू, सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्त्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन, साथै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधनका क्रममा संहिता समावेशी र धर्मनिरपेक्षतालाई दखलन्दाज नगर्न चेतावनी दिनुभएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साम्पाङ,
6: यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसाबले जुन खालको चाहिँ कुराकानीहरू भइराखेका छन्, सल्लाहहरू भइराखेका छन्, हामीलाई जानकारी प्राप्त छ। फन्डामेन्टल्स अफ द कन्स्टिट्युसनमा संघीयता समावेशी र धर्मनिरपेक्षता म चाहिँ यो तीनटा कुरा देख्छु। यो तीनटा कुरालाई तलमाथि हुने गरी दखलन्दाजी गर्न खोजियो भने फेरि देशमा चाहिँ नि दुर्घटना हामीले जानेर नजानेर सचेतनाका साथ या बेहोसीमा त्यो दुर्घटना फेरि हामीले निम्त्याउन पुग्नेछौँ र विगतमा हामी जस्तै राजनीति गर्छु देश बनाउँछु भन्ने खालका मान्छेहरूले गरेको खालको गल्ती हामी फेरि चाहिँ नि तपाईँको गर्न बाध्य हुनेछौँ जान अनजान।
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: हजुर प्रमोद खरेलको यो गीत सुन्नुभयो, दुश्मनको गोली लागेपछि के हुन्छ भन्ने बोलको गीत रहेछ सुधारु भने। अब अलिकति कुराकानी गरौँ, केही बाँकी छ, जति कुरा गऱ्यो त्यति गहिरो गहिरो कुरा म भेट्छु। आजको मेरो पाहुना सन्तोष तम्राकारजीको र उहाँको टिमको सफलताको। सन्तोषजी, आफ्टर द ब्रेक यानि कि न्युज ब्रेक, तपाईँलाई फेरि स्वागत छ।
1: थ्याङ्क यू दाई।
0: र अब हामीले मलेसियातिर तपाईँले कसरी जानुभयो भनेर कुरा सुन्यौँ, त्यहाँको दुःख सर्ट पिरियडमा तपाईँले 180 आउटलेट्सहरूलाई चाहिँ सफ्टवेयर दिनुपर्ने भयो, त्यो चाहिँ कसरी सुट सम्पन्न भयो भन्नुहोस् त।
1: यस्तो थियो दाई, हामी जाँदाखेरि वी वर नट प्रिपेयर्ड होइन, किनभने इन्टरनेसनल मार्केटमा द्याट वाज द फर्स्ट टाइम वी रिच 2015 ठ्याक्कै यहाँ अर्थक्वेक पनि आइ भइरहेको बेलाको कुरा हो होइन। सो बिफोर अर्थक्वेक वी रिच त्यो कुरा गर्दाखेरि यस्तो यस्तो चाहिने भन्दाखेरि चाहिँ ओके लाइक अलवेज यस हामी बनाउन सक्छौँ भन्ने कुरा गऱ्यौँ। सो वाट वी डिसाइडेड इज बिफोर वी कम ब्याक विल प्रोभाइड देम द सल्युसन होइन, किनभने उहाँहरूलाई पनि डेड लाइन्सहरू थियो, भ्याटको नियम आइसकेको थियो, सर्टेन डेड लाइनमा चाहिँ भ्याट लगाएर बिल गर्नुपर्ने थियो होइन। त्यसमा चाहिँ लट अफ एक्सपिरियन्स हाम्रो थियो, उहाँहरूले अमेरिकन सफ्टवेयर चलाइराख्नु भएको थियो, द कस्ट अफ इन्टिग्रेटिङ भ्याट वाज एकदमै महँगो त्यो पार्टमा होइन, वेयरएज हाम्रो होल सिस्टम नै त्योभन्दा सस्तो थियो कि। सो वी स्टेड देयर, डेभलप द सफ्टवेयर, रान्दाई म गएको थिएँ, त्यसपछि सगुन दाई अर्को दुई तिनजना टिमहरू बोलाएर त्यहीँ बसेर अनि वी मेड द सफ्टवेयर दुई महिनामा कम्प्लिट गरेर अनि लगभग कति 2 जस्तो लाग्यो सबै ठाउँमा इन्स्टल गर्नलाई चाहिँ होइन, तर 2 टाइम एभ्रिथिङ वाज अप एन्ड रनिङ।
0: त्यो युकेको कम्पनीमा के मार्टमै
1: होइन, युकेको त इट्स मलेसिया सर्कल के भन्ने
0: सर्कल केमा राइट अहिले चलिरहेको छ
1: होइन, अनफोर्चुनेटली दे सट डाउन 2000 कोभिडको त्यसमा चाहिँ दे सट डाउन
0: कम्पनी नै
1: दे सट डाउन
0: गर्दाखेरि जे होस् त्यहाँ चाहिँ उनीहरूलाई चाहिँ जुन चाहिँ सेटिस्फ्याक्सन चाहिन्छ कामको त्यो
1: चाहिँ।
0: You are also slowly going to the UK market, Aldershot, Gorkha, Gorkha restaurant. Kyo yo chai?
1: Yesto ho dai. Hamro Genesis Solution bhanne euta Playmark ma euta company cha, they are doing pretty amazing thing, you know. So what we did is hamro Anjani ji hununcha tyako founder. So we met 2018 dekhi nai anjan ji sang kura chai bhayera thiyo haina, so 2024 ko end tira chai we decided okay it's time to go to UK. When we asked for anjan ji, he was very happy and he was very ekdamai positive about the thought process, and especially in fact he invited us to UK to explore the market. Especially we signed MOU, aile chai wahaharle hamro product haru bechnu huncha. We've already gone live euta Rainers Lane ma Bhatti bhanne euta restaurant ma, especially Moodland Hotel ma we've already कन लाइफ। लास्ट टाइम हामी जाँदा एल्डर सर्टको साथीभाइहरूसँग धेरैजनासँग बस्यौँ, उहाँहरूको कुराहरू सुन्यौँ होइन, प्लेमथमा पनि त्यहाँको नेपाली कम्युनिटीहरूसँग बस्यौँ, एल्डर सर्टमा त कति धेरै नेपाली होइन, आई न्यू एल्डर सर्ट पहिला पनि कति रेस्टुरेन्ट छ, भर्खरको केटाहरूले पनि रेस्टुरेन्ट्सहरू खोलेका छन् होइन, एक दुईजना आफ्नै साथीभाइहरू पनि भेट्यौँ। सो या हो त्यहाँको कुराहरू बुझ्दाखेरि चाहिँ वी क्यान प्रोभाइड द सल्युसन फर देम, प्लस के हुन्छ त भन्दाखेरि हामीले नेपालीमा सपोर्ट दिन
0: सक्छौँ
1: एक्ज्याक्टली सजिलो हुन्छ भन्ने कन्सेप्टमा चाहिँ विल स्टार्टेड डेभलपिङ दाइ। अब प्रब्ली फ्यु मन्थ्समा वी गो लाइभ फुल फ्लेज, वी गो लाइभ इन अबाउट हामीलाई 60 जस्तोले राखिदिनु भनेर आछन्
0: होइन,
1: एडलसर्ट र प्ले मन्थमा गरेर इन फ्यु मन्थ्स टाइम विल गो लाइभ दाइ।
0: ओके द्याट्स रियली गुड। गर्दाखेरि उसै बेलातिर गयो भने त्यहाँ पनि भेट्ने चान्सेस त बढ्यो नि होइन,
1: 20 पछि जाँदाखेरि त घरै गए जस्तो
0: हो नि। अनि अर्को कुरा के अरे, अघि मैले फुटबलको कुरा गरेँ नि, नेपाल कप भनेर त्यहाँ चाहिँ यो गएको विकेन्ड 4 चाहिँ त्यहाँ चाहिँ भव्य बिग प्लेग्राउन्ड छ नि, त्यहाँ चाहिँ हजारौँ अलमोस्ट लाखौँ नेपालीहरूको,
1: द्याट्स वान अफ द बिगेस्ट इभेन्ट, मलाई त यो थाहा छ दाइ। त्यहाँ पनि हामीले टिकेटिङहरू सल्युसन गर्ने कि भन्ने पनि कुराहरू चाहिँ भएको थियो, इट्स समहाउ डिन्ट प्यान आउट, त्यो पनि छ दाइ।
0: ओके दैट रियली
1: गोर्खा कप हो दाइ, त्यो
0: गोर्खा कप पनि हो र यो चाहिँ हाम्रो नेपाल कप हो, नेपाल कप चाहिँ रन बाई आर्मी, गोर्खा कप चाहिँ रन बाई रिटायर्ड कम्पनी,
1: हाम्रो
0: एकदमै ठुलो एउटा इभेन्ट हो। ओके अब हामी नेपालतिर आउँ
1: हजुर दाइ
0: फेरि तपाईँले फिटनेसमा पनि छोडाएर हुन्छ दाइ के हो कुनै एरिया पनि छोडाएर छैन के हो वाट्स ह्यापनिङ
1: दाइ अब यस्तो हुन्छ सफ्टवेयर बनाउँदाखेरि त होइन डेफिनेटली अब त्यो चिजहरू जसले पनि हामी हामी सफ्टवेयर प्रोभाइडर हुँदा हामी सल्युसन प्रोभाइडर हो क्या होइन सो कसैले हामीलाई आएर सल्युसन माग्छ भने हामीले वी ट्राई एन्ड सल्भ इट
0: होइन
1: सो त्यही चिजमा हामीले हाम्रो लगभग 51 भर्टिकल्स छन् होइन या फिटनेसमा पनि छन् छ दाइ फिटनेसको पनि सफ्टवेयरहरू छन्
0: अब नयाँ नयाँ कुरा आयो त्यसमा तपाईँ लागिहाल्नुहुन्छ आजकल कम्प्युटर नभइकन होइन केही पनि हुँदैन यो अहिलेको यो अहिले तपाईँहरूलाई कतिको मद्दत गरेको छ छैन
1: अहिले चाहिँ हामीले के गरिरहेको छ अहिले रिसेन्टली एउटा भन्छु है दाइ रिसेन्टली चाहिँ हामीले नेपालमा डिजिटल लेन्डिङ सुरु गरेका छौँ के दाइ
0: आई सी ओके
1: राष्ट्र ब्याङ्कको जुन हामीले हुन त 2 वर्षदेखि यो काम सुरु गरेर हो यो साना तथा मझौला व्यापारीहरू जसँग एक्सेस टु फाइनेन्स छैन नि दाइ उहाँलाई चाहिँ हामीले ब्याङ्कसँग कनेक्ट गराएर उहाँलाई कुनै पनि पोइन्ट अफ टाइममा पैसा चाहियो भने 10 लाखसम्म विदाउट हिटो सफ्टवेयरबाटै लिनु मिल्छ क्या दाइ
0: यस्तै कुरा मैले एउटा नेपालीले हजुर मुम्बईमा गरेको देखेको थिएँ पढेको थिएँ
1: हो
0: होइन त्यो चाहिँ एकदमै त्यो 10 लाख होइन कि
1: 500 17 600
0: 1000 चाहियो भने
1: त्यो दिपेश कार्की
0: दिपेश कार्की भयङ्कर राम्रो गरेको छ
1: 17,000 करोड को लोन पोर्टफोलियो छ दाइ
0: त्यही त
1: हिजो अस्ति हामी सँगै नै थियौँ
0: अरे एकदमै गाउँ गाउँको मान्छे होइन
1: विराटनगरको
0: विराटनगरको
1: होइन अस्ति सँगै नै थियौँ शनिबार भर्खर वी आर हेभिङ ब्रेकफास्ट टुगेदर
0: उहाँलाई पनि म बिएफएसमा ल्याउनु पऱ्यो तपाईँको लिङ्कबाट ल्याउनु पऱ्यो होइन किनभने हामीले पनि त उहाँलाई उहाँको कामलाई जालेट गरिदिनु पऱ्यो नि मैले त अस्ति भर पढेको थिएँ गर्दाखेरि गजब गर्नु भएको रहेछ उहाँले होइन
1: मैले उसँग पनि थुप्रै हेल्प लिएँ यही लेन्डिङ गर्नलाई
0: हो र
1: हजुर
0: द्याट्स गुड ओके गर्दाखेरि अब कार्यक्रमको हामी अन्तमा आएका छौँ तपाईँ जति कुरा गरे पनि 3 घन्टा पनि कम हुन्छ कि अब जाँदा जाँदै सबभन्दा पहिला नेपालीहरू जुन तपाईँ र मेरो कुरा सुन्नु भएको छ मेरोको भन्दा नि तपाईँको होइन उहाँहरूलाई के छ त विदेशमा जानु भएको छ कतिले पढ्नु भएको छ तर आफ्नो पढाइअनुसार काम गर्नु पाउनु भएको छैन होला मनमा दुःख लागिरहेको छ होला म वाइ आइएम हियर वाइ आइएम वेस्टिङ माई सेल्फ भन्नु भएको छ होला अथवा चाहिँ पढिरहनु भएको छ केही नेपालमा गरौँ कि विदेशमा बसौँ भन्ने छ के भन्नुहुन्छ तपाईँ जस्तो एउटा अन्टरप्रेनर एउटा चाहिँ सक्सेसफुल बिजनेसम्यान सक्सेसफुल टेक्नोक्राट होइन के भन्नुहुन्छ तपाईँले भन्नुहोस् त
1: यस्तो छ दाइ अब बाहिर नजाऊ भन्दिनँ म दाइ होइन डेफिनेटली त्यो आफ्नो आफ्नो थट प्रोसेसको कुरा हो तर नेपाल इट्सेल्फमा सानो भए पनि अपर्च्युनिटिज एकदमै धेरै छन्
0: दाइ
1: तर मैले जहिले पनि आफ्नो यङ्स्टरहरूलाई भन्ने भनेको चाहिँ डु नट बी अफ्रेड टु फेल भन्छु क्या दाइ
0: होइन
1: सो फेलियर इज नट अपोजिट टु सक्सेस इट्स जस्ट अ जर्नी भन्छु क्या दाइ
0: होइन
1: सो इट्स पार्ट अफ द जर्नी क्या दाइ इट्स नट लाइक फेलियर भनेको त्यो सक्सेसको अपोजिट हुँदै होइन क्या दाइ जस्ट अ पार्ट अफ जर्नी होइन दाइ त्यति भन्न चाहन्छु दाइ सो डु नट बी अफ्रेड अफ फेलिङ होइन किनभने एभ्री अन्टरप्रेनर इनोभेटर एन्ड लिडर होइन हेज फेल्ड मेनी टाइम्स
0: मेनी टाइम्स ओके अब तपाईँले जति छोटो शब्दमा भन्नुभयो त्यो इम्प्याक्टफुल छ टु सेन्स पनि आउँछ 3 घन्टा भनेर केही मतलब आउँदैन एक लाइनमा तपाईँले चाहिँ हाम्रा श्रोताहरू जो युवा छन् विदेशमा छन् भौतारिरहेका छन् के गरौँ भनेर चाहिँ यस्तो एउटा चाहिँ उसमा स्थितिमा छन् के गरौँ भएको ठाउँमा तपाईँहरूले चाहिँ तपाईँले त्यति बोल्दाखेरि उहाँलाई चाहिँ केही न केही एउटा मार्गदर्शन मिल्यो होला भन्ने चाहन्छौँ र आज बिएबिएसमा एउटा सानो टेलिफोन कलमा आइदिनु भयो तपाईँ जस्तो व्यस्त व्यक्ति टेलिफोनै स्विच अफ गरेर बस्नु भएको छ कति फोन आयो होला म तपाईँको त्यो भनौँ न कामको वर्क फ्लोको डिस्टर्बेन्सको लागि क्षमा चाहन्छु बिएबिएसमा आउनु भएको छ आज मात्रै अन्तिम होइन तपाईँको थ्रुबाट अरू जस अरू अरू अन्टरप्रेनर्स त्यो दिपेश छेत्री जस्तासँग भेटघाट होस् कार्कीजीसँग भेट होस् र तपाईँले पनि मलाई चाहिँ गाइड गरिदिनु होला चिनाइदिनु होला मान्छेहरू ताकि उहाँले गरेको कामलाई चाहिँ हामीले हाइलाइट गर्न सकौँ आजको लागि धेरै धन्यवाद छ
1: अन्तमा
0: केही छ
1: Thank you so much. Thank you for having me, Dai.
0: Yes. Thank you. Adan Shota. फेरि पनि एकताली कुराकानी गरौँ। सन्तोष थम्परकारजी, जो अघिदेखि मैले सिइओ भनेको थिएँ, एमडी म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ या आइएमएस सफ्टवेयर कम्पनीका, र तपाईँहरूको घर डेलोमा उहाँलाई टेकिसक्नु भएको रहेछ। तपाईँ बेलायतमा हुनुहुन्छ भने रेस्टुरेन्टतिर आइसक्नु भएको रहेछ, भट्टीको नाम दिनुभयो उहाँले। आज त यस्ता व्यक्तिसँग कुराकानी गर्दाखेरि मजा नै छुट्टी हुन्छ, हामीले पनि आँखा खोलिएको नयाँ नयाँ कुरा बुझ्न पाएको जस्तो अनुभव हुन्छ। गर्दाखेरि उहाँलाई अल द बेस्ट, उहाँको टिमलाई अल द बेस्ट, गुड लक भन्दै एउटा गीत राख्दै अन्य कार्यक्रमतर्फ हामी लाग्छौँ।

0: मौसम गुरुङ र मेलिना राई गाउँदैन थियो पोखरेली नानी बोलको गीत. आजको यो काठमाडौँको सौगातको विषयमा हामीले आइटीको माध्यमबाट देशमा विदेशमा उन्नति प्रगति गर्ने सफ्टवेयर कम्पनीको कुराकानी गऱ्यौँ. आइएमएस सफ्टवेयर र यसका म्यानेजिङ डाइरेक्टर सन्तोष ताम्राकार हुनुहुन्थ्यो. सबैको निम्ति बोलिदिनु भयो र युवावर्गलाई चाहिँ एकदमै पोजिटिभ मेसेज पनि दिनुभयो भन्दै अब हामी लागौँ धरानतर्फ. धरानमा हुनुहुन्छ निलिफा सुब्बाजी सेवारो. कार्यक्रममा स्वागत छ निलिफा बहिनी. हेलो हेलो, नमस्कार नमस्कार. ल तपाईँ व्यस्त हुनुभयो यो विकेन्डमा होइन, आरजिआरको बर्थडे सेलिब्रेसनमा पुग्नु भएको थियो. सुनाइदिनुहोस् न के कस्तो भयो.
1: हजुर, विशेष गरी यो टु आरजिआरको बर्थडे सेलिब्रेसन चाहिँ धानको गुरुङ बिबिक्यूमा चाहिँ एकदम भव्य रूपले भयो. यो वर्ष चाहिँ एकदम 32 पुगिसकेको छ. प्रत्येक वर्ष मनाउँदै आइरहेको यो टु आरजिआरको बर्थडे चाहिँ यस वर्ष धरानमा पनि भव्य रूपले मनाउने काम चाहिँ भएको छ. र यो 32 यो जन्म उत्सवको रूपमा पल्टनले मनाउन पाउँदा त सबैजना एकदमै खुसी भइरहेको थियो. र विशेष गरी यो आरजिआरको ब्रिटिसको भूपू सैनिकहरूको बर्थडेमा चाहिँ अल रेजिमेन्टल एसोसिएसनका अध्यक्ष र्यानका अध्यक्ष हुनुहुन्छ मेजर झप्तमान लिम्बू चाहिँ प्रमुख अतिथि रहनु भएको थियो. भने यस वर्षमा चाहिँ विशेष गरी 3-4 आकर्षणको कार्यक्रमहरू चाहिँ भयो सधैँ झैँ बर्थडेमा. नम्बर वानमै भन्नुपर्दाखेरि चाहिँ यो 3 वर्षमा जुन आरजिआर पल्टनको नयाँ कार्य समिति गठन गर्ने काम चाहिँ भएको छ यसपालि. र विशेष गरी यो कार्यक्रममा चाहिँ पहिला चाहिँ पुरानो समितिले नै फेरि पनि अबको 3 सम्हाल्ने जिम्मेवारी फेरि नयाँ समिति बन्नु भएन र पुरानो समितिलाई नै अहिलेको सबैजनाले चाहिँ जिम्मेवारी दिनुभएको छ. अब फेरि पुरानो समितिले नै यो आरजिआर पल्टनलाई सम्हाल्ने भएको छ. यो नयाँ समिति पनि गठन भयो र आज चाहिँ विशेष गरी यो सबै पार्टी कस्तो भयो समीक्षा बैठक चाहिँ आज राख्नु भएको छ. किनभने कार्यक्रम त शनिबारको दिन भएको थियो, 4 तारिकको दिन. र त्यहाँ चाहिँ विशेष गरी यसपालि चाहिँ एकदमै फरक तरिकाले भएको थियो कार्यक्रम. जहाँ चाहिँ विशेष गरी बर्थडे मनाउन सबै जिल्लाबाट आउनु भएको थियो. जस्तै धरानको मात्र थिएन, विराटनगरको अनि त्यसपछिबाट यता मोरङ, त्यसपछिबाट इतरी लगायतका ठाउँबाट चाहिँ आउनु भएको थियो आरजिआर पल्टनको विशेष गरी स्पेसली. र त्यसमा चाहिँ के भयो भन्दाखेरि चाहिँ बर्थडेमा सबैभन्दा सुरुमा उहाँहरूले चाहिँ केक काट्ने काम भयो. कुबेरदाङ जो अहिलेको रेजिमेन्टको यो आरजिआरको अध्यक्ष हुनुहुन्छ र नयाँ कार्य समितिमा नै उहाँ नै चयन हुनुभएको छ योपालि पनि. राम्रो कुरा हो र को सदस्यहरू उहाँहरूकै पल्टनको कुरा नै हुनुभएको छ. अनि त्यसपछिबाट चाहिँ केक एकदमै राम्रोसँग कटिङको कामहरू भयो सबैजना मिलेर सबै पल्टनको र गेस्टहरू पनि आउनुभएको थियो. रिक्रुटको हाम्रो हरि क्याप्टन हरि राई त्यसै गरी रिक्रुटको पनि सकिसक्यो. उहाँहरू आज हिजो फर्किनु भएको छ पोखरा. त्यो टिम पनि उहाँहरूलाई पनि इन्भिटेसन थियो त्यो प्रोग्राममा आउनुभयो र उहाँहरूसँगै केक कटिङको काम भएको छ. र ऱ्यानको महासचिवले चाहिँ यो नयाँ कार्य समिति गठन गराउन चाहिँ विशेष भूमिका खेल्नुभयो. उहाँहरूलाई कन्भिन्स गराउने अब धेरैहरूलाई सोध्नु पनि भयो पार्टिसिपेटरी तरिकाले. तर कोहीहरू चाहिँ नयाँहरू बस्न मान्नु भएन, पुरानो समितिले नै लिनुभयो र हामी पुरानालाई राख्दाखेरि पनि उहाँहरूले कसैले पनि नाइ भन्ने काम भएन. हिजो पुरानो समितिले सम्हाल्ने भएको छ यो अहिलेको
0: राम्रो काम गरे हुनाले चाहिँ यथास्थितिमै बसौँ भनेर भन्नुभयो होला कि.
1: त्यसको काम चाहिँ हाम्रो ऱ्यानको महासचिव क्याप्टेन विष्णु कुमार राईज्यूले चाहिँ गर्नुभएको थियो. नयाँ समितिले नै अब फेरि कोही हुनुहुन्छ भनेर उहाँले सोध्नु पनि भएको थियो. तर जति पनि सहभागी भएकाहरूले कोही पनि बस्न मान्नु भएन. नयाँ समिति भन्दा पनि पुरानो समितिले फेरि पनि सम्हालोस् भन्ने खालको निर्णय चाहिँ गर्दाखेरि सबैजना सहमति हुनुभएको थियो र पुरानो समितिले नै सहजै स्वीकार्नु भएको छ. यो चाहिँ उहाँहरूको टिमले राम्रै छ, टिम वर्क पनि अहिलेसम्ममा होइन त्यो भएर पनि होला सायद होइन. त्यसपछिबाट यसपालि चाहिँ खेल पनि खेलाउनु भयो. अलिकति हाम्रो ज्येष्ठ नागरिकहरू खेलहरू खेलाउँदाखेरि चाहिँ हाम्रो पल्टनकै हुनुहुन्थ्यो भक्त राई, उहाँले चाहिँ गेम पनि खेलाउनु भएको थियो जुन बर्थडेमा चाहिँ सबैजना गोर्खा भूपू सैनिकहरू मात्रै सहभागी हुनुभयो. महिला दिदी बहिनीहरू उहाँको परिवारहरू चाहिँ सहभागी हुनुभएन. अनि गेम खेलाउनु भएको थियो यो विशेष गरी इन्फर्मेसन कसरी पास गरिन्छ भन्ने खालको उहाँहरूको एक्टिङ गरेर गर्ने खालको थियो. मलाई पनि नयाँ लाग्यो यो पार्टीमा चाहिँ उहाँहरूको त्यो खेल्दाखेरि लास्टमा पुग्दाखेरि चाहिँ इन्फर्मेसन रङ पुगेको खालको त्यो अभिनय यो चाहिँ देखाएको थियो र यसरी इन्फर्मेसन चाहिँ यो गेमबाट प्रश्न कसरी दिन सकिन्छ भनेर चाहिँ खेलाउनु भएको थियो, अरू बेला चाहिँ खेलाउनु हुँदैथ्यो, योपालि चाहिँ एउटा गेम पनि खेलाउनु भयो, एउटा इन्ट्रेस्टिङ थियो उहाँहरूको बर्थडेमा। त्यस्तै गरी सबै पल्टनकोहरूको हिस्ट्रीको बारेमा पनि युकेबाट पठाउनु भएको म्यासेजहरू उहाँको पल्टनले अनि त्यसबारेमा वाचन गर्नुभयो, यो आरजिआरको के छ हिस्ट्रिकल्ली कुराहरू भनेर चाहिँ उहाँको पल्टनको देवराज राई ज्यूले चाहिँ गर्नुभएको थियो र ओभरअल एकदमै राम्रो भयो उहाँहरूको यो रेजिमेन्टको बर्थडे चाहिँ आरजिआरको प्रत्येक वर्ष मनाउनुहुन्छ, यो पालि पनि सेलिब्रेसन राम्रो भएको छ, फोटोहरू अझै देख्न सक्नुहुन्छ, रमाइलै भयो। हजुर
0: ओके अब त्यही दिनै यानि कि अस्तिको दिन नै पोखरा पनि भएको थियो, यो बारेमा भोलि चर्चा गरौँला। फोटोहरू पठाउनु भएको छ, तपाईँहरूले फोटो पठाउनु होला बहिनी। आजलाई यति नै गरौँ कि केही छ तपाईँको अरू कुराहरू?
1: अरू भन्दाखेरि पनि मेन चाहिँ यही हो होइन, आरजिआरको अहिलेको विशेष बर्थडे सेलिब्रेसनको जानकारी गराए र त्यही सँगसँगै चाहिँ एउटा अर्को पनि इन्फर्मेसन दिन चाहन्छु। विशेष गरी अहिले मिडियामा चाहिँ अहिले विशेष गरी यो एआईको जमानामा चाहिँ विशेष गरी यो आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विराटनगर कोशी प्रदेशले चाहिँ कार्यक्रमहरू चाहिँ आयोजनामा सहयोग गर्नुभएको छ। विशेष गरी यो एकदमै राम्रो कुरा हो, यो चाहिँ नेपालको भन्दा पनि पूर्वाञ्चलको विशेष गरी पत्रकारहरूलाई चाहिँ सहभागी गराउन होइन, यो रेडियो कर्मीहरू यो सामुदायिक रेडियोहरू अहिले त बन्द हुँदै गइरहेको अवस्थाहरूमा पनि को लागि धेरै भइसकेको अवस्थामा चाहिँ विशेष गरी रेडियो कर्मीहरूलाई एउटा तालिम दिनुभएको थियो उहाँहरूको क्षमता विकास गराउनको लागि होइन। त्यस्तै गरी अहिलेको नयाँ जेनेरेसनहरूलाई र अहिले चाहिँ यो मिडियामा चाहिँ फेरि एकदमै नयाँ र सबैको इन्ट्रेस्टको विषय नयाँ पत्रकार पुरानो पत्रकारहरूको लागि पनि होइन, यो एआईको जमाना आएको कारणले गर्दाखेरि चाहिँ अहिले विशेष फोकस चाहिँ एआईमै भएको छ र यो मन्त्रालयले पनि एउटा यो तालिम गर्नुभयो भर्खरै मात्र आज राख्नमा सकिँदैछ, यो तालिम तिन दिनसम्म भयो र पूर्वाञ्चलको विभिन्न जिल्लाबाट आउनु भएको थियो पत्रकारहरू र यसमा चाहिँ एकदमै राम्रो मन्त्रालयले सहयोग गर्नुभएको छ यो दुईवटा प्रोग्रामको लागि चाहिँ, जसले गर्दा चाहिँ अहिलेको नयाँ टुल्सको बारेमा यो एआईको तालिममा लिनेहरूको चाहिँ एकदमै धेरै भिड देखियो, किनभने नयाँ पुरानो र विश्वको तिनवटा ग्रुपहरू र एकदमै बिहानदेखि बेलुकैसम्म बस्नुभयो यो तालिममा हेर्दाखेरि चाहिँ अरू तालिमको भन्दा पनि फरक र इन्ट्रेस्ट अहिलेको पत्रकारहरूलाई चाहिँ एकदमै बढीभन्दा बढी चाहिँ यो नयाँ एआईको टुल्स सम्बन्धीको तालिम लिने चाहिँ इच्छा चाहिँ देखियो र यो चाहिँ अहिलेको जमानामा मन्त्रालयले पनि एकदमै राम्रो पत्रकारहरूको लागि काम गरेको छ, यो चाहिँ एकदमै उल्लेखनीय काम हो र यस्ता तालिमहरू चाहिँ गर्नुपर्छ र अबको नयाँ जेनेरेसनहरूका लागि र अबको पत्रकारितामा पनि चाहिँ यो नयाँ टेक्नोलोजीसँग चाहिँ एकदमै नजिक हुनु जरुरी छ र ज्ञान बढीभन्दा बढी चाहिँ अब एआईको जमाना भएको कारणले गर्दाखेरि यसमा समावेश हुनु र ज्ञान लिन चाहिँ जरुरी देखिन्छ भन्ने हिसाबले नै होला सायद मन्त्रालयले यसरी सहयोग गर्नुभएको छ, यो चाहिँ एउटा एकदमै राम्रो कुरा हो। हजुर
0: ओके, राम्रो नोटमा सक्नुभयो यहाँले आजको रिपोर्ट बहिनी, थ्याङ्क यू सो मच भन्दै फेरि कुरा गर्ने मौका मिलोस्, फेरि अहिले बिदा लिउँ। ओके, नलिफा सुब्बाजीले धरानबाट र आरजिआरको बर्थडे सेलिब्रेसन र एआईको युसेज फर जर्नलिस्ट भन्ने कुरा आयो। अब लागौँ एउटा गीततर्फ, त्यसपछि हामी अन्य कुरामा जान्छौँ। फुटबलको चर्चा गर्नै पर्यो, प्रकाश तिमिल सिन्हाजीलाई मैले ल्याउन कोसिस गर्दैछु है त। आई लभ मुक्ति अन रिभाइभल।
2: सधैँभरि सँगै बस्ने मेरो

0: यो BFPS गोर्खा रेडियो हो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
0: BFVS गोर्खा रेडियो।

जान्थे म कसरी भुलाउनु ती पुरानो दिन मेरा आइयाका थाकी सकी माया हुन बिल्लिन म उसको यादमा मध्य राति तान्छु चिलिममा आफ्नै कहानीको भिलेन जीवन बाँच्छ फिल्म यो कसरी भुलाउनु ती पुरानो दिन मेरा आइयाका थाकी सकी माया हुन बिल्लिन

0: izaha.
1: ओके विभिन्न गीत सुन्ने क्रममा यहाँले ऱ्याप गीत सुन्नुभयो गाउने कलाकार एम एन्ड जी ट्रिक्स भनिएको छ गीतको बोल स्लिपिङ पिल्स श्रोताहरू अब एउटा दुईवटा मेल पढौँ न त हाम्रो श्रोताले लेख्नुहुन्छ कहिले कहिले के भनेर लेख्नु भएको छ उहाँले लेखेको मेल के छ त अघि नै धनु बहिनीले एउटा मेल लेखेर लेख्नु भएको थियो पढ्दिनँ मैले पाइनँ नमस्कार विनोद आई Vinodai, it was great to hear you also lifted the trophy back in 1981 Vanubasa. Hodi, Satsai. No wonder you were Hamisen, you were a footballer. Vanubasa, start away, not the footballer, Mate Bharo. And I was lucky to watch Nepal Cup final with BABS team on Saturday. Saturday din, wale, Princess Avenue, my gare, Hernubai Kore, Soldo Shortma. Congratulations to 1R GR on winning Nepal Cup 2026. It was always a pleasure listening to you. While I'm at work, have a great day. Hey, dai, bhanera lekhnu bhayeko cha. Okay, bahini, thank you so much. Aja hamle karyakrama Nepal Cup ko matra kura garenau, volleyball pani kurakani garenau, haina didi bahini lai jitnu bhayeko cha, GRC ka didi bahini harule ra aba World Cup ko kura garnuko lagi mera mitra bhai aisaknu bhayeko cha, byasta hunuhuncha tapi pani samay dinu bhayeko cha, uhaanlai lyai halnu Prakash ji, namaste, swagat cha.
2: हजुर नमस्कार धन्यवाद
1: कहाँबाट सुरु गरौँ भइरहेछ मलाई
2: चाहिँ अब तपाईँ ब्राजिल समर्थक भएको कारणले गर्दाखेरि अलिकति अब निराश त हुनुहुन्छ होला
1: यस्तो छ
2: छैन
1: यस्तो छ भनौँ ब्राजिल समर्थक भन्दा पनि फ्यान्सी फुटबलको लागि म ब्राजिल समर्थक हुँ तर जित्छु भन्ने गेमले उनीहरूले चाहिँ सजिलैसँग हारिदिँदाखेरि चाहिँ म समर्थक होइन है किनभने उनीहरूको जुन चाहिँ अब जर्मन्सदेखि लिएर इभन नर्वेको फिनिस होइन गोल नेटमा छुनुपर्छ भन्ने हिसाबले खेल्दाखेरि चाहिँ मजा लाग्छ के होइन अब के भो हो ब्राजिलको चाहिँ फ्यान्सी फुटबल मात्रै हो इफेक्टिभ गेम भएन जस्तो धेरैले भन्छन् मैले पनि त्यही भन्छु तपाईँ के भन्नुहुन्छ
2: म चाहिँ कस्तो भने त्यो एउटा जेनेरेसन पनि हुँदो रहेछ फुटबलमा एउटा जेनेरेसन हामीले हेऱ्यौँ भने 98 2002 2006 ब्राजिल हेऱ्यौँ भने एउटा त्यो जेनेरेसनले जसरी फुटबललाई इन्जोय गरेर देशको लागि ट्रफीको लागि भनेर खेलेको हामीले जति हामी अब त्यो बेलामा अलिकति टिन एजमा थियौँ हामीले हेर्दाखेरि होइन त्यो सायद त्यो चाहिँ काहीँ न काहीँ हरायो जस्तो भन्नु ब्राजिल भनेको त्यसको लागि चिनिने थियो त्यो चाहिँ अहिलेको नयाँ पुस्ताले सायद त्यो कुरालाई अलिक क्यारी गर्न नसकेको हो कि भनेर सोचेर काहीँ न काहीँ देख्छौँ म नभए नामको हिसाबले त अब लास्ट टाइम तपाईँको 2002 जितेको टिम अहिले पनि ब्राजिल भन्ने बित्तिकै च्याम्पियन टिमको छविको रूपमा हेरिन्छ नि हेर्दाखेरि समर्थनले हेर्दाखेरि त्यो नजरमा हेर्छ तर प्रदर्शनको हिसाबले चाहिँ काहीँ न काहीँ छुटिरहेको केही न केही ल्याकिङ भइरहेको
1: तर अब कोपा अमेरिका हेरियो भने त्यो गेम हेर्दाखेरि जहिले पनि हाबी भइरहेकै पाइन्छ के हो के हो तर जुन अब स्पिड र टेम्पोमा युरोपियन टिम खेल्छन् त्यो त्योसम्म चाहिँ
2: मन लागेको कुरा चाहिँ यसमा मलाई अलिकति जोड्न मन लागेको छ किनभने हरेक टिमको एउटा लिडर हुँदो रहेछ हरेक टिम हामीले जुन पनि टिम हेऱ्यौँ भने एउटा लिडर त्यो गेममा लिड गर्ने टिमलाई लिड गर्ने या गेमलाई लिड गर्ने हुन्छ नि एउटा चाहिँ ओभरअल टिमलाई लिड गर्ने एउटा चाहिँ लिड गरेर रिजल्ट दिने त्यो हामीले हेऱ्यौँ भने तपाईँको अर्जेन्टिनामा हेऱ्यौँ भने एउटा देख्नुहुन्छ इङ्ल्यान्डमा देख्यो भने

0: त्यो गेमको लागि एउटा क्याप्टेन अथवा लिडरसिप क्वालिटी भएको मान्छेले टिमलाई लाने हो. जस्तो कि नेमार छन्, उहाँ चाहिँ गुड फुटबलर स्टार हो तर लिडर होइन जस्तो भन्ने पनि बुझ्यो नि, होइन?
1: हो, 100% 100%. उहाँ कुनै बेला त उहाँलाई पनि त लिडरसिप दिइरहेको थियो नि त ब्राजिलको.
0: हो नि,
1: तर उहाँले चाहिँ के भने त्यो स्टार बढी हाबी भयो उहाँमा. तपाईँ मेसीलाई त्यही कुरा हेर्नु भने उहाँमा रिजल्ट ओरिएन्टेड एउटा भोक देखिन्छ नि, जुन रिजल्ट जसरी पनि दिनुपर्छ भन्ने एउटा भोक देखिन्छ. त्यो चाहिँ उहाँले फेरि धेरै असफलताहरू पछि बल्ल सफलता प्राप्त गर्न थाल्नुभयो नि. हामीले अहिले हेऱ्यौँ भने उहाँले तपाईँको 2018 हेऱ्यो भने पनि त उहाँहरूले स्ट्रगलै गरेको देख्छौँ नि हामी. 2000 फाइनल पुग्नुभयो, 18 तपाईँको फाइनल पनि पुग्नु सक्नु भएन. फेरि 2022 आएर हेऱ्यो भने उहाँको त्यो कन्टिन्युटी, एकचोटि तपाईँको चाहिँ के भने इन्टरनेसनल फुटबलबाट सन्यास लिइसकेर फेरि तपाईँको चाहिँ प्रेसरमा कल ब्याक गरेपछि अनि त्यसपछि सुरु भयो भने उहाँको एरा त अर्जेन्टिना खास गरी भन्ने हो. नभए त सबै असफल असफल चारवटा त तपाईँको चाहिँ फाइनल हारेको रेकर्ड छ उहाँको. कसैले पनि तपाईँको एउटा लिडर बन्नको लागि के छ भने असफलताबाट पनि सिक्नु पर्यो.
0: एउटा रोचक तथ्य के रहेछ भने मैले भर्खरै देखेँ प्रकाशजी, नर्वेलाई अहिलेसम्म हराउन नसकेको रहेछ ब्राजिलले विश्वकपमा. 36 वर्ष यताकै कमजोर प्रदर्शन भनेर भन्छ, होइन? ब्राजिलले अन्तर्राष्ट्रिय फुटबलमा अहिलेसम्म 88 टिमसँग खेल्दा नर्वेलाई मात्र हराउन एकताल पनि हराउन सकेको रहेछ. अचम्मको एउटा चाहिँ तथ्याङ्क रहेछ, होइन?
1: हजुर, एउटा कुरा मलाई तपाईँसँग यहाँ जोड्न मन लागेको कुरा चाहिँ अरू यस्तो थप्न मन लागेको कुरा चाहिँ हामीले सुरुवातको कुरा गर्दाखेरि केही न केही अप्रत्याशित नतिजाहरू हरेकपल्ट आइरहेको छ, योपल्ट पनि आउँछ भनेर हामीले कुरा गरेका थियौँ. जसरी तपाईँ अर्जेन्टिनासँग खेल्यो, ऊ रिजल्टमा त ऊ हार्यो, तर हार्दा पनि कस्तो भने एउटा फाइटिङ स्पिरिट उसमा देखिएको भएर दुनियाँले अहिले प्रेज गरिरहेको छ नि त. रिजल्ट मात्रै पनि हुँदो रहेछ कहिले काहीँ, कहिले काहीँ रिजल्टभन्दा माथि पनि तपाईँको स्पिरिटको पनि भ्यालु हुने रहेछ. अनि अब तपाईँको चाहिँ ब्राजिलसँग चाहिँ हामीले स्पिरिट मात्रै होइन, उहाँसँग रिजल्ट पनि सोध्छौँ. नयाँ टिम तबाट चाहिँ तपाईँसँग स्पिरिट खोजिएला, तर ब्राजिलसँग रिजल्ट खोजिन्छ. त्यो चिज चाहिँ अहिले हेर्नुभयो भने यो राउन्डमा आइपुग्दाखेरि नर्वेलाई तपाईँले त्यो भन्न सक्नुहुन्छ, जो चाहिँ 28 वर्षपछि वर्ल्ड कपमा कमब्याक गरेको टिमले ब्राजिललाई हराएर तपाईँको क्वार्टर फाइनल जानु भनेको त आफैमा एउटा हिस्ट्री. उहाँले अब योभन्दा अगाडि जान सकेन भने पनि उहाँहरूले हिस्ट्री एउटा मेक गरिसक्नु भयो, एउटा हिस्ट्री बनाइसक्नु भएको छ.
0: अब
1: त्यो कारणले स्पिरिट कतिको राख्ने भन्ने कुरा.
0: अब अनबिटन रेकर्डको स्थिति हेर्नु हो भने डेटाले के भन्छ भने नि, ब्राजिलसँग नर्वेले खेलेको 1988 1-1 भएर ड्र भएर छ, इन्टरनेसनल फ्रेन्डली थियो. 1997 विन भएको रहेछ, होइन? 4-2 गरेर इन्टरनेसनल फ्रेन्डलीमा, होइन? त्यसले गर्दाखेरि फिफा वर्ल्ड कपमा 2-1 भएर छ. 1998 पनि त्यस्तो भएर छ. गर्दाखेरि फ्रेन्डलीले यताउति गर्दाखेरि अहिलेसम्म चाहिँ भनौँ न ब्राजिलसँग चाहिँ नर्वे चाहिँ अहिलेसम्म हारा रहन्छ भन्ने कुरा चाहिँ गजबै कुरा हो, होइन त?
1: हिस्ट्रीले पनि कहिले काहीँ तपाईँको चाहिँ हिस्ट्रीले पनि काम गर्छ भन्छ नि. म चाहिँ अब नयाँ म्याचको लागि त हिस्ट्री एउटा रेफरेन्स मात्रै हो भनिन्छ, तर हिस्ट्री रिपिट पनि हुँदो रहेछ भन्ने कुराको एउटा तपाईँको चाहिँ उदाहरण त हो नि त यो. जसरी उहाँले अब हामीले हिजो हेऱ्यो भने डिफरेन्स अरू केही छैन. तपाईँको 50-50 म्याचमा यदि 50-50 मान्ने हो भने पनि डिफरेन्स एउटै मात्रै खेलाडी डिफरेन्स देखियो हालान्डको कारणले. दुइटा उसले यस्तो मौका पायो जसलाई उसले चाहिँ तपाईँको चुकाएन. अब ब्राजिलको हकमा कुरा गर्ने भने ब्राजिलले तपाईँको सुरुमै पेनल्टी पाएको थियो, त्यो मिस गर्ने बित्तिकै मलाई लाग्छ ब्राजिलको चाहिँ एउटा मोमेन्टम पनि तपाईँको लुज गर्यो. अनि उसले चाहिँ नर्वेले चाहिँ तपाईँको धैर्यता यति बनाइरहेको थियो कि उसले जहाँ चान्स पायो त्यहाँ चाहिँ त्यो मौका ग्र्याप गर्यो, नत्र चाहिँ उसले के भने आफ्नो नेचुरल गेम खेल्यो जस्तो लाग्छ मलाई.
0: अब आफ्नो आफ्नो ट्रिक हुन्छ, तरिका हुन्छ, फ्री के भन्छ पेनल्टी लिने, होइन? मलाई सोध्नुहुन्छ भने मलाई चाहिँ त्यो फ्यान्सी गोल लिने अथवा चाहिँ पेनल्टी लिने भन्दा पनि अलिकति पावर त चाहिन्छ चाहिन्छ. किनभने किन पावर चाहिन्छ भने त्यसको स्पिडले चाहिँ ह्युमन मुभमेन्टको स्पिडलाई बिट गरोस् के, होइन? एउटै डाइरेक्सनमा हानेको बल र किपरले पनि एकै डाइरेक्सनमा चाहिँ डाइभ हान्छ भने यदि त्यसमा स्पिड छ भने बलको स्पिडले जित्छ. त्यस कारणले तपाईँले कुनै कुनै गोलकिपरले चाहिँ त्यही ठाउँमा हान्दाखेरि पनि अलिकति मिस भइरहेको हुन्छ, त्यो बलको स्पिडले हो. तर त्यहाँ चाहिँ बिस्तारै फितलो रूपमा हाल्यो भने उसको स्पिडले जितिहाल्छ नि.
1: एउटा एक्जाम्पल त आजकै गेम छ नि, तपाईँको चाहिँ ह्यारी केनले जुन गोल गर्नुभयो नि, जुन इङ्ल्यान्डको लागि गर्नुभयो, तपाईँले भनेको कुरा त्यहाँ ट्याक्कै लागु हुन्छ.
0: हो,
1: डाइरेक्सन पनि किपरले त्यही डाइरेक्सन हानेको छ, तर खालि के भने स्पिड, त्यसको स्पिड छ नि,
0: बलको पावरले चाहिँ गोल भयो, होइन? एनिवे, अब रेकर्डको कुरा गर्दाखेरि 2026 वर्ल्ड कपमा चाहिँ फिफा वर्ल्ड कपमा चाहिँ 2-1 भएर ब्राजिल हार्यो. यसै गरी 1998 फिफा वर्ल्ड कपमा पनि ब्राजिल चाहिँ 2-1 भएरै हारेको रहेछ, होइन? अब ब्राजिलका समर्थकहरूले हामीलाई आफ्नो तर्कले चाहिँ आफ्नो हामीलाई कुरा काट्नुहुन्छ होला अथवा चाहिँ क्रिटिसाइज गर्नुहुन्छ होला, तर

0: हेर्दा चाहिँ त्यो देखियो के हैन ओके अब इंग्ल्यान्डको गेमलाई समीक्षा गर्दिनुस् न प्लीज
1: मलाई चाहिँ म इङ्ल्यान्डको चाहिँ यो चारवटा म्याच पाँचवटा म्याच यो पाँचौँ म्याच सायद होइन ग्रुप राउन्डमा तिनवटा 32 एउटा 16 जाँदाखेरि पाँचवटा म्याचमा म सबैभन्दा कन्भिन्स आजको म्याचबाट भएँ इङ्ल्यान्डको चाहिँ इङ्ल्यान्ड यो स्पिरिटमा खेल्न सक्छ यो फाइटिङ स्पिरिट देखाएर खेल्न सक्छ भने चाहिँ मैले यो म्याचमा आएर इङ्ल्यान्डको एउटा हुन्छ नि म चाहिँ इङ्ल्यान्डलाई समर्थन गर्ने भए भएर इङ्ल्यान्डको गेमबाट खुसी भएको चाहिँ म आज एकदमै फाइटिङ स्पिरिट जे आवश्यक थियो टिमका लागि त्यो त्यही रिजल्ट आज उहाँहरूले ल्याउनु भयो र 54 मिनटमा तपाईँको 10 म्यान भएको टिमले आफ्नो 3-1 लिडलाई जोगाएर 3-2 म्याच सकायो त्यो चाहिँ म एकदमै इम्प्रेसिभ र हेरिकेनको जुड बेलिङ्गमको अरू टिम होल टिमको प्रेज गर्दाखेरि चाहिँ आज न्याय पनि गरेको छ आफ्नो पोजिसनले आफ्नो पर्फर्मेन्सले न्याय गरेको छ भन्ने मलाई लाग्छ किनभने मेक्सिकोले अहिले यति राम्रो फुटबल खेलिरहेको छ कि यो पछिल्लो मैले अस्ति पनि चर्चा गरेको थिएँ मेक्सिकोले एकदमै राम्रो खेलेको थियो आज पनि मेक्सिकोले राम्रो खेलेको हो तर इङ्ल्यान्ड केही चिजले मात्रै माथि रहेर आज रिजल्ट आयो म त्यसमा चाहिँ एकदमै खुसी छु
0: ओके अब इङ्ल्यान्डको अर्को गेमको कुरा गर्दाखेरि कोसँग परेको छ सरस्वती हेरिहालौँ कोसँग परेको छ अब चाहिँ नर्वेसँगै खेल्छ होइन के अब दुइटै फाइटिङ स्पिरिटमा खेल्ने दुइटैको एकदमै प्रोलिफिक स्ट्राइकरहरू छन् होइन पाए कि गोल गर्ने खालको छन् ह्यारिकेन उतातिर यतातिर के भन्छ ह्यालन्ड अनि बेलिङ्गम पनि पनि अहिले जमिरहेका छन् के देख्नुहुन्छ पल्ला भारी कसको छ त
1: म चाहिँ अब एक्सपिरियन्स वाइज हेर्नु भने चाहिँ अब इङ्ल्यान्ड नो डाउट हाबी छ तर के छ भने हालानलाई रोक्न सकेन भने चाहिँ हालानलाई जसरी तपाईँको आज ब्राजिलले डिफेन्सै हालानको मात्रै देख्नुभयो नि तपाईँले दुइटा यस्तो सर्ट जहाँ चाहिँ उनीहरूले रोक्न सक्ने ठाउँमा पनि रोक्न सक्ने एउटा फर्स्ट गोल त तपाईँको एकदमै त्यो नजिक थियो हेडर त्यो रोक्न सक्ने चान्सै थिएन सेकेन्ड गोलमा चाहिँ मलाई काहीँ न काहीँ अलिकति डिफेन्सहरूको ल्याकिङ जस्तो लाग्छ हालानलाई रोक्दियो भने चाहिँ इङ्ल्यान्ड जित्छ भन्ने मलाई लाग्छ यदि हालान चम्कियो भने चाहिँ फेरि पनि उस्तै अहिले ब्राजिलकै केस दोहोरिन पनि सक्छ फेरि त्यो त्यता पनि सचेत हुनुपर्छ तर एक्सपिरियन्स वाइज जसरी अहिले इङ्ल्यान्डको टिमले पर्फर्मेन्स गरेको छ यो पछिल्लो खेललाई हेर्ने भने चाहिँ मलाई लाग्छ डिजर्भ चाहिँ इङ्ल्यान्डमै गर्छ
0: अब सर्टमा भनिदिनुहोस् आगामी दिनका खेलहरूमा अब मङ्गलबार भोलिको दिन पोर्चुगल स्पेन खेल्दैछ तपाईँको बेट कतातिर त
1: म चाहिँ अब एज अ टिम हेर्ने भने चाहिँ अहिले स्पेनले राम्रो खेलिरहेको छ युथ टिम छ रिजल्ट पनि निकालिरहेको छ र ब्यालेन्स टिम पनि देखिएको छ पोर्चुगलमा चाहिँ अलिक स्टारहरू ज्यादा तर त्यो स्टारहरूबाट रिजल्ट चाहिँ आइरहेको छैन अब इङ्ल्यान्डले जुन इङ्ल्यान्डले खेल्यो त्यो खालको पर्फर्मेन्स चाहिँ पोर्चुगलले देखाउन सक्यो भने चाहिँ जित्ने चान्सेस म देख्छु एक्सपिरियन्सको हिसाबले अब तथ्याङ्कमा हेर्ने हो भने कागजमा हेर्ने हो भने चाहिँ पोर्चुगल बलियो देख्छु तर यो वर्ल्ड कपमा एउटा कन्सिस्टेन्सीको हिसाबले हेर्ने हो भने चाहिँ फेरि स्पेन माथि देखिन्छ युथहरूको एउटा ठुलो चाहिँ त्यो जमात छ त्यहाँ युथहरूले होल्ड गरिरहेको छन् त्यो कारणले फेरि जोस र अनुभव दुइटा चिज छ अब को जित्ने भन्ने कुरा चाहिँ त्यो दिन पर्टिकुलर दिनको कुरा पनि हुन्छ नि कहिले काहीँ तपाईँको दिन अफ हुन्छ कहिले अन एन्ड अफ
0: दिन बल्यो भन्ने तारा चम्कियो भन्छ नि स्टार साइन भन्छ नि होइन अनि अर्को गेम मङ्गलबारै हुने भोलि हुने अमेरिका र चाहिँ बेल्जियमको छ युएसए माई टिम भन्नु पर्यो किनभने मेरो लकी ड्रमा तिनिसकेको छ जित्ने चान्स कतिको छ त युएसएले बेल्जियमलाई
1: जस्तो लाग्छ मलाई अमेरिकाले अब अमेरिकाले राम्रै खेलिरहेको छ आफ्नो होम ग्राउन्डमा भएको कारणले पनि होला अमेरिकालाई पनि एउटा ठुलो अवसर हो यो आफूलाई प्रुभ गर्ने अनि जुन रेड कार्ड खाएको चाहिँ फरवर्डलाई उहाँहरूले चाहिँ अहिले फिफाले एक वर्षपछि मात्रै लागू हुने गर्ने उहाँको चाहिँ त्यो कारवाही फिर्ता गरेर खेल्न पाउने भएको छ त्यो कारणले अमेरिकन टिममा चाहिँ एउटा उत्साह छ अब अलिकति बेल्जियम चाहिँ स्ट्रगलै गरेर त्यहाँसम्म पुगेको छ बेल्जियमले पनि बेल्जियमसँग पनि त्यो के भने एक्सपिरियन्सको हेर्ने हो भने चाहिँ एक्सपिरियन्स पुरै तपाईँको चाहिँ भएको हो तपाईँको चाहिँ केभिन डी ब्रुइने जस्तो प्लेयर तपाईँले त्यहाँ देख्न पाउनुहुन्छ उहाँहरू एक्सपिरियन्सको हिसाबले त अमेरिकाको अमेरिका वरिपरि नै आउँदैन तर के भने कहिलेकाहीँ जोसले पनि बढी काम गर्छ अब एक्सपिरियन्स र जोस दुइटा चिजमा को हाबी हुन्छ भन्ने कुरा हो मलाई लाग्छ 50-50 म्याच हो अब त्यहाँ त्यो त्यो दिन कसले कति राम्रो खेल्न सक्छ त्यसमा भर पर्छ बेल्जियमले चाहिँ स्ट्रगल गर्दै गएको हिसाबले चाहिँ एउटा राम्रो म्याच खेल्छ कि भन्ने मलाई आशा चाहिँ छ
0: भेरी फाइनली मङ्गलबारकै दिन अर्जेन्टिना प्लेइङ इजिप्ट यसमा केही विवाद छ कि भन्न सकिँदैन इजिना पनि त स्टार छन् त होइन
1: भन्न सकिँदैन मैले अस्ति जसरी के भड्डेले जसरी चाहिँ अर्जेन्टिनासँग खेलेको छ अर्जेन्टिना पनि काहीँ न काहीँ स्ट्रगल गरिरहेको देख्छु म रिजल्ट चाहिँ आइरहेको छ तर त्यो रिजल्ट ल्याउनुको लागि उनीहरूले धेरै स्ट्रगल गर्नु परेको छ मेसी त्यो टिमबाट अलग राखिदिनु भयो भने आजको दिनमा रिजल्ट ल्याउन म गाह्रो
0: देखिरहेको छु। बुधबारको कुरा बुधबारै गरौँ, मङ्गलबारका चार गेम हामीले कुराकानी गर्यौँ। तपाईँलाई धेरै धन्यवाद छ, मैले तपाईँसँग बिदा लिनै पर्यो। थ्याङ्क यू भेरी मच फर एनालाइजिङ द गेम द्याट वेन्ट यस्टरडे और दिस मर्निङ र आगामी दिनको भोलिको गेम भनिदिनुभयो, तपाईँलाई धेरै धन्यवाद छ है। तपाईँले बिदा लिएँ, थ्याङ्क यू, नमस्कार नमस्कार। त हाम्रा प्रकाश तिमिल सिन्हाजीको भर्डिक सुन्नुभयो। अब दैनिक समीक्षातर्फ लागिहालौँ।
2: नमस्कार, दैनिक समीक्षा लिएर फेरि उपस्थित भएको छु। आज मिति 2083 साल असार 22 गते सोमबार, आषाढ कृष्ण पक्ष षष्ठी तिथि, नेपाल सम्बत 1146, तदनुसार 6 जुलाई 2026। सुरु गरौँ कान्तिपुर दैनिकको खबरबाट। जापानमा 10 महिनामा 72 नेपालीको मृत्यु, शीर्षक राखेर कान्तिपुरले फ्रन्ट पेजमा खबर छापेको छ। बिरामी भएर मृत्यु हुनेको संख्या कम, कतिपय मृत्युको कागजातमा कारण खुलाइएको पनि छैन, धेरैमा पत्ता नलागेको अर्थात् अननोन भनेर लेखिएका छन्। होम कार्कीको बाइलाइनमा, जापानमा 10 महिनामा 72 नेपालीको मृत्यु भएको छ, त्यसमध्ये 28 विद्यार्थीले आत्महत्या गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार गत साउनदेखि असार तेस्रो सातासम्म 72 नेपालीको ज्यान गएको हो। बिरामी भएर मृत्यु हुनेको संख्या न्यून छ, कतिपय मृत्युको कागजातमा कारण खुलाइएको छ तर धेरैजसोमा पत्ता नलागेको कारण नखोलेको लेखिएका छन्। जापानका लागि कार्यवाहक राजदूत हरिहर कान्त पौडेलले पछिल्लो समयमा मृत्युका घटना बढेपछि सब व्यवस्थापन निकै जटिल बनेको बताउनुभयो। कतिपय परिवारका सदस्यले यहाँ नै अन्तिम संस्कार गर्ने गरेका छन्। कतिपय केसमा अन्तिम संस्कार भइसके पनि पछि आफन्तले दूतावासलाई जानकारी पनि दिने गरेका छैनन्। उहाँले भन्नुभयो, जापानबाट नेपालमा शव ल्याउनका लागि झन्डै 12 लाख रुपियाँ लाग्छ। शैक्षिक संस्थाहरूले विद्यार्थी भिजामा गएका विद्यार्थीको शव नेपाल पठाउन लाग्ने खर्च समेत बिहोर्ने गरेका छैनन्। त्यस्ता शैक्षिक संस्थाहरू दूतावासको सम्पर्कमा आउने गरेका छैनन्। पछिल्लो समय भाषा पढ्न भन्दै विद्यार्थी भिजामा जापानमा काम गर्न जानेको संख्या बढी छ। यसरी विद्यार्थी भिजामा जानेलाई वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छैन। श्रम स्वीकृति नलिएका श्रमिकको मृत्यु भएकामा शव ल्याउन वा व्यवस्थापन गर्न वैदेशिक रोजगार बोर्डले खर्च पनि दिँदैन। मृत्यु भएका वा आत्महत्या गर्ने नेपाली विशेष गरी निर्माण क्षेत्र, होटल तथा रेस्टुरेन्ट सप्लाई कम्पनीमा कार्यरत थिए। जापानमा स्थायी आवासीय परिचय पत्र नै पाएका नेपालीको संख्या 9908 छ। हाल जापानमा गएर रहेका नेपालीको संख्या 3,992 जना छ। जापानको आप्रवासी सूचीमा नेपालीको संख्या 5 स्थानमा छ अनि जापानमा नेपाली विद्यार्थी 2025 सम्ममा 1,16,000 पुगिसकेका छन्। यो खबर कान्तिपुरले फ्रन्ट पेजमा छापेको छ। 5 वर्षमा भित्रिए 2 दर्जन अन्तर्राष्ट्रिय होटल ब्रान्ड, शीर्षकमा कान्तिपुरले नै अर्को खबर छापेको छ। सूरज कुँवरको बाइलाइनमा, पछिल्लो महामारी र त्यस यता सरकारले अवलम्बन गरेको नीतिका कारण अर्थतन्त्रका अधिकांश क्षेत्र सङ्कुचित भइरहेका बेला होटलका प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपाल भित्रिएका हुन्। पर्यटन विभागका अनुसार अहिले देशभर 41 नयाँ होटल तथा रिसोर्ट विभिन्न चरणको अनुमति प्रक्रियामा छन्। तीमध्ये धेरै अन्तर्राष्ट्रिय होटल चेनसँग व्यवस्थापन सम्झौताको तयारीमा छन्। विभागमा दर्ता रहेका तारे स्टारका होटल तथा रिसोर्टको संख्या 335 भएको छ। एक महिना अघि संसारभर 9,800 भन्दा बढी होटल व्यवस्थापन गरिसकेको मेरियटका अध्यक्ष डेभिड मेरियट नै उपस्थित भएर 3 प्रिमियम ब्रान्ड सञ्चालनको सम्झौता गर्नुभएको छ भने उहाँले अन्य पूर्वाधारको भ्रमण पनि गर्नुभएको छ। यो नेपालको होटल व्यवस्थापनको क्षेत्रमा निकै उच्च मध्येको एक भ्रमण थियो। नेपालमा प्रचुर सम्भावना छ र हामी थप सेवा विस्तार गर्न चाहन्छौँ, नेपाल भ्रमणका क्रममा डेभिडले भन्नुभएको छ। मेरिट अन्तर्गत अहिले काठमाडौँमा मात्र फेयरफिल्ड, मोक्सी, मेरियट काठमाडौँ र अलफ्ट सञ्चालनमा छन्। अध्यक्ष डेभिडकै उपस्थितिमा चौधरी समूहसँगको साझेदारीमा मेरियट अन्तर्गत रिज कार्ल्टन र वेस्टिन सञ्चालन गर्ने सम्झौता भएको थियो। कान्तिपुरले यो खबर छापेको छ। कान्तिपुरले नै विद्यालय व्यवस्थापन समितिमा दलका सदस्यलाई निषेध, शीर्षक राखेर फ्रन्ट पेजमा अर्को खबर छापेको छ। सुदीप कैनीको बाइलाइनमा, सरकारले शिक्षा नियमावली 2059 संशोधन गरेर राजस्थानीय तहलाई दिएको छ। प्रधानाध्यापक नियुक्ति पनि स्थानीय तहबाट हुनेछ। मन्त्री परिषद बैठकले शुक्रबार पारित गरेको संशोधित नियमावली अनुसार अब शिक्षकहरू एक विद्यालयमा कम्तीमा 3 वर्ष स्थायी सेवा पुरा नगरी सरुवा हुन पाउने छैनन्। स्थायी शिक्षक नियुक्ति हुने बित्तिकै घर पाएको वा सुगममा सरुवा हुने गरेको जनगुनासोलाई सम्बोधन गर्न नियमावलीमा सरुवाको मापदण्ड तोकिएको हो। शिक्षक सरुवा 3 वर्षपछि मात्र सरुवामा अपाङ्गता भएका शिक्षक र गर्भवतीलाई प्राथमिकता, प्रधानाध्यापकलाई 1,000 देखि 3,000 रुपियाँसम्म मासिक भत्ता, हिउँदे र बर्खे बिदा 30 दिन, निजी विद्यालय कार्यालय खोल्ने धरोटी रकम वृद्धि गरिएको छ। ई पेन्सनको व्यवस्था पीआर र ग्रिन कार्ड भएकाले पेन्सन नपाउने, विद्यार्थीको कपाल काट्न लगाउन नपाइने लगायतका प्रावधान समेटेर नियमावली संशोधन गरिँदैछ। यो खबर आज कान्तिपुरले फ्रन्ट पेजमा छापेको छ। नयाँ पत्रिका दैनिकले आयल निगमका कर्मचारीलाई 40,72,00,000 भत्ता शीर्षक राखेर खबर छापेको छ। संस्था घाटामा गएको भन्दै पेट्रोलियम पदार्थको मूल्यमा उपभोक्तालाई सधैँ मार पार्ने आयल निगमले आफ्ना कर्मचारीलाई भने एक वर्षमै झन्डै 41,00,000,000 भत्ता बाँडेको छ। चालु आर्थिक वर्षमा विभिन्न 14 शीर्षकमा 40,72,87,500 रुपियाँ भत्ता बाँडेको हो। निगममा स्थायी करार र ज्यालादारी गरी 788 कार्यरत छन्। चालु आर्थिक वर्षमा ओभरटाइम भत्ता 13,00,00,000, दैनिक भ्रमण खर्च 4,57,87,000, कर्मचारी औषधि उपचार 4,80,00,000, महँगी भत्ता 3,87,00,000, यातायात भत्ता 3,36,00,000, कार्य प्रोत्साहन भत्ता 3,05,00,000, हवाई इन्धन डिपोमा कार्यरत भत्ता 3,00,00,000, कर्मचारी पोसाक खर्च 2,14,50,000, उपसमिति बैठक भत्ता 1,25,00,000, घर रङरोगन खर्च 69,95,000, सञ्चालक समिति बैठक भत्ता 52,00,000, अनुगमन भत्ता 38,40,000, फिल्ड भत्ता 6,60,000 र दुर्गम स्थान भत्ता 55,000 बाँडिएको छ। यो खबर आज नयाँ पत्रिकाले छापेको छ। आयल निगमका कर्मचारीलाई 40,72,00,000 भत्ता शीर्षक राखेर निर्देशिका नै बनाएर केयुमा पूर्वमा पदाधिकारीलाई अनुचित सुविधा छानबिन गर्दै अख्तियार शीर्षक राखेर अर्को खबर पनि नयाँ पत्रिकाले फ्रन्ट पेजमा छापेको छ। अन्नपूर्ण पोस्टले प्रदेशका बजेटमा लुछाचुँडी, कतै प्रदेश सभा अवरोध, कतै सत्ता पक्षकै भाँड भैलो शीर्षक राखेर खबर छापेको छ। सिंहदरबारको स्रोत अधिकार र शक्तिलाई बाँडफाँट गरेर 7 प्रदेश सरकार बने, तर उनीहरूका बजेटमा यतिसम्म मन परितन्त्र चल्यो कि सत्तासीन दलभित्रै भाँड भैलो मचिएको छ। सुदूरपश्चिममा सत्तासीन दलकै सांसदको तीव्र असन्तुष्टिका कारण प्रदेश सभामा बजेट पेश भएको छैन। मध्य प्रदेश सभा अवरुद्ध छ। लुम्बिनीमा अर्थमन्त्रीले एकलौटी गरेको भन्दै सत्ता पक्षकै सांसद असन्तुष्ट छन्। यो खबर आज आवरण समाचार बनाएर अन्नपूर्णले छापेको छ। फास्ट ट्र्याकको प्रस्थान बिन्दु अझै टुङ्गिएन शीर्षक राखेर अन्नपूर्णले नै अर्को खबर पनि फ्रन्ट पेजमा छापेको छ। छ विकल्प सहितको संशोधित डिपिआर। अजबी पौड्यालको भाइलाइनमा राष्ट्रिय गौरवको काठमाडौँ तराई मधेस द्रुतमार्ग आयोजनाको प्रस्थान बिन्दु स्टार्टिङ पोइन्ट अझै टुङ्गो लाग्न सकेको छैन। आयोजनाको समग्र भौतिक तथा वित्तीय प्रगति करिब 49% पुगिसकेको भए पनि प्रस्थान बिन्दुबारे सरकारी निर्णय हुन नसक्दा आयोजना प्रभावित बनेको छ। प्रस्थान बिन्दु कनामी रहने कि फर्सिडोल सार्ने भन्नेमा विवाद छ। नेपाली सेनाको आग्रहमा पोल्चोक इन्जिनियरिङ क्याम्पसका इन्जिनियरहरूले अध्ययन गरी 6 विकल्पसहितको संशोधित विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गरेका छन्। नेपाली सेनाले केही दिन अघि यो डिपिआर रक्षा मन्त्रालयमा बुझाएको छ। डिपिआरमा विवादित क्षेत्रको विकल्पसहित प्रस्थान बिन्दु कहाँ र कसरी निर्माण गर्न सकिन्छ भन्ने विभिन्न प्रस्ताव समेटिएको छ। यसअघि तयार गरिएको डिपिआरमा छुटेका प्राविधिक विषय समेत नयाँ प्रतिवेदनमा समावेश गरिएको जनाइएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार प्रस्थान बिन्दु कहाँ रहने भन्ने विषयमा सरकारले हालसम्म कुनै निर्णय गरेको छैन। विवाद समाधान हुन नसकेको क्षेत्रमा कसरी निर्माण अघि बढाउने भन्ने विषयमा भने सम्बन्धित निकायसँग छलफल भइरहेको उहाँले बताउनुभयो। यो प्रक्रियागत विषय हो। विभिन्न विकल्पसहितको डिपिआर तयार गरेर रक्षा मन्त्रालयमा पठाएका छौँ। अध्ययन र निर्णयको प्रक्रिया जारी छ। सरकारले निर्णय गरेपछि मात्रै प्रस्थान बिन्दु कहाँ रहने भन्ने सार्वजनिक हुनेछ, प्रवक्ता बस्नेतले भएको छ। उहाँका अनुसार पुल्चोक इन्जिनियरिङ क्याम्पसका विशेषज्ञहरूले अध्ययन गरी विकल्प तयार गरेका हुन् र आयोजनाको समग्र निर्माण कार्य निर्धारित समय सीमाभित्र सम्पन्न गर्ने लक्ष्य अनुसार काम पनि भइरहेको छ। विदेशीदै वैज्ञानिक धमाधम हटाउँदै नार्क शीर्षक राखेर अन्नपूर्णले अर्को खबर पनि फ्रन्ट पेजमा छापेको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले अध्ययनका लागि भन्दै विदेशीका 25 वैज्ञानिकलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ। 18 हटाइसकेको छ। नार्कले यसै साथ राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र कुमलटारका वैज्ञानिक तहका नमिता भट्टराई र कृषि अनुसन्धान निर्देशनालय सुनसरीका निर्देशक पार्वती जोशीलाई हटाउने निर्णय गरेको छ। नार्कका प्रवक्ता डाक्टर भानुभक्त पोखरेलका अनुसार भट्टराई र जोशी अध्ययन विधामा विदेशीको 5 पुरा भइसकेको छ, तर नफर्किएपछि सेवाबाट हटाउने निर्णय गरिएको पोखरेलले बताउनु भयो। अध्ययन कार्यले पर्ने हुन्छ। जोशी अध्ययनको सिलसिलामा अमेरिका जानुभएको थियो। पोखरेलले भने अध्ययनका लागि विदेशी र सम्पर्कमा नआएका 18 कर्मचारीलाई सेवाबाट हटाइसकिएको छ। यो खबर अन्नपूर्णले फ्रन्ट पेजमा छापेको छ। अन्तमा गोर्खापत्रको एउटा खबर, क्यामेरामा कैद भएपछि जोगिन असम्भव। सीसीटीभीमा कैद भएका तस्विर र सामाजिक सञ्जाल प्रयोगकर्ताले उपलब्ध गराएका तस्विरका आधारमा 32,067 सवारी साधन कार्यवाहीमा परेका छन्। मित्र भण्डारीको बाहिलमा यो खबर छापिएको छ। सडकमा ट्राफिक नियम मेच्ने चालकलाई कानुनको दायरामा ल्याउने क्रम तीव्र बन्दै गएको छ। ट्राफिक प्रहरीले प्रविधिमा आधारित निगरानी प्रणाली प्रभावकारी बनाउँदै निगरानी र कार्यवाहीको दायरालाई विस्तार गर्दै लगेको छ। यसको पछिल्लो उदाहरण सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहमाथि भएको ट्राफिक कारवाही हो। आफ्नै निवास परिसरमा हेलमेट नलगाई मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले उहाँलाई कारवाही गर्यो। यो घटनाले कानून सबैका लागि सम्मान हुने सन्देश मात्र दिएको छैन, सामाजिक सञ्जालमा सार्वजनिक भिडियो पनि ट्राफिक नियम कार्यान्वयनका लागि महत्त्वपूर्ण प्रमाण बन्न थालेको देखिएको छ। काठमाडौँ उपत्यकामा पनि पछिल्ला वर्षहरूमा सीसीटीभी र एएनपीआर प्रणाली मार्फत ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि कारवाही उल्लेखनीय रूपमा बढेको छ। सडकमा खटिएका प्रहरीको निगरानीबाट उम्किए पनि क्यामेरामा कैद भएका दृश्यका आधारमा चालकलाई खोजी कारवाही गर्ने व्यवस्था प्रभावकारी बन्दै गएको छ। यो खबर गोर्खापत्रले फ्रन्ट पेजमा छापेको छ। हवस् त, विभिन्न पत्र पत्रिकामा छापिएका यिनै खबरसँगै आजका लागि दैनिक समीक्षा यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
0: हजुर, भीमजीलाई धन्यवाद छ। अब जाने बेला भयो, गीत सुनाउन पाइएन। वान अफ चेयर टिमलाई बधाई छ, बकअप जित्नुभयो। फेरि पर्सि भोलिपछि कुरा गरौँला। अहिलेलाई समाचारतर्फ लागौँ।
3: सैन्य समुदायमा
4: बेलायत भरि
3: अन एयर
4: एपमा
3: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
4: प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो।
5: सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। राज्यसभा सांसद आशिका तामाङले बर्ड फ्लू बारे किसान विरोधी रिङटोन बजाएको भन्दै नेपाल टेलिकममाथि प्रश्न उठाउनु भएको छ।
6: किसानहरूले बजारमा बर्ड फ्लूको हल्ला र त्रासका कारण गम्भीर समस्या भोगिरहेको जानकारी गराउनु भएको छ। यसबाट कुखुराको मासु तथा अण्डाको माग घट्ने, बजार मूल्यमा गिरावट आउने र किसानको ठूलो लगानीमा जोखिम पर्ने अवस्था सिर्जना भएको छ। पुष्टि हुने प्रक्रियामा रहँदै गर्दा नेपाल टेलिकमको रिङटोनमा नेपाली कृषकलाई मार पर्ने सूचना समेत सम्प्रेषण गरियो। यस सन्दर्भमा वास्तविक प्रयोगशाला परीक्षण प्रमाणका आधारमा पुष्टि भएका हुन् कि केवल आशंकाका आधारमा जारी भएका हुन्, यो विषयमा स्पष्टता दिन अत्यन्त आवश्यक देखिन्छ।
5: काङ्ग्रेस सांसद रीना उप्रेतीले अब आधी सिलिन्डर होइन पुरा ग्यास वितरण गर्न माग गर्नु भएको छ।
7: सरकारले यो सिलिन्डर 14.2 केजीको आइस आउँथ्यो, तर गत चैतदेखि आधा 7.1 केजीको वितरण व्यवस्था लागू गरेका कारण आम उपभोक्ता ग्यासको सिलिन्डर कतै ग्यास कमी छ कि भनेर शङ्काका साथै ठगीको महसुस गरिरहेका छन्। त्यसैले सभामुख महोदय, पर्याप्त मौजात उद्योगमा हुँदाहुँदै पनि पूर्ण सिलिन्डर किन नदिएको, यो निर्णय कतिन्जेलसम्म लागू गर्ने हो र यसको मार उपभोक्ताले कहिलेसम्म पाउने हो र सरकारसँग सभामुख मार्फत पूर्ण सिलिन्डर 14.2 को ग्यास वितरण गरियोस् भनी सरकारको ध्यान आकर्षण गराउँछु।
5: राज्यसभा सांसद राजन गौतमले शून्य समयमा उठाइएका विषयहरूको जवाफ नपाएको भन्दै आक्रोश पोख्नु भएको छ।
8: प्रतिनिधि सभाको हामीले नै बनाएको नियमावलीको नियम 15 को उपनियम 2 ले के भन्छ भन्दा, आकस्मिक शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले 7 दिनभित्र सदनमा दिनुपर्नेछ। के त्यो जवाफ हामीले आजसम्म पाएका छौँ? आज 31 बैठकसम्म आइपुग्दाखेरि कतिपय जवाफहरू हामीले प्राप्त गर्न सकेका छैनौँ। म आज शून्य समयमा यो शून्य समयको महत्त्वको विषयमा यो सदन मार्फत नेपाल सरकार र सम्बन्धित मन्त्रालयको ध्यान आकर्षण गर्न चाहन्छु।
5: एएसआर 18 गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको बस दैलेखको कर्णाली नदीमा फँसेको घटनाप्रति सरकार बेखबर भएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन्। आज प्रतिनिधि सभा बैठकमा राप्रवास सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा बस दुर्घटना हुँदा मन्त्रीको सवारीका लागि हेलिकप्टर उडेको तर उद्धारमा नगएको भन्दै संसदमा आक्रोश पोख्नु भएको छ। यो घटनामा बस सहित 5 जना बेपत्ता छन्। घटना भएकै समयमा ऊर्जा तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठ जगदुल्ला हाइड्रो पावरका संरचना उद्घाटनका लागि डोल्पा जानु भएको थियो। राप्रपा सांसद साईले यो घटनासँग जोडेर संसदमा आक्रोश पोख्नु भएको हो।
9: मेरो कर्णालीमा 18 गते गाडी नदीमा खस्यो, नदीको बीचमा मानिसहरू गुहार मागिरहेका थिए, हार गुहार गरिरहेका थियो, मलाई बचाऊ भनिरहेको थियो। एकजना मान्छे भिरमा अड्किराख्नु भएको थियो, उहाँले जीवनको भिख मागिराख्नु भएको थियो। उनीहरूको गुहार नदीको किनार थर्कियो, डाको लगाउँदा लगाउँदै स्वर सुक्यो, स्वरसँगै उहाँको जीवन पनि समाप्त भयो। गाडी नदीमा डुब्यो, भिरमा अड्किएको मान्छेको मृत्यु भयो। डाको लगाउँदा स्वर सुक्यो, आशा सक्यो, तर उद्धार आएन। सम्माननीय सभामुख महोदय, त्यही बेला आकाशमा एउटा हेलिकप्टर देखियो, तर त्यो उद्धारका लागि थिएन, मन्त्रीज्यूको सवारीका लागि थियो। सम्माननीय सभामुख महोदय, सरकारका केन्द्रीय मन्त्री कर्णालीको आकाशमा हेलिकप्टरमा घुमिराख्नु भएको थियो, तर यता प्रदेश सभामा भाग पुगेन भन्दै सांसदहरू भागभण्डाका लागि एक आपसमा झगडा गरिरहेका थिए सम्माननीय सभा मध्य त्यो दृश्य। तर कर्णालीका नागरिक भने नदीमा डुबेर जीवन बचाइदिनुहोस् भनेर हार गुहार मागिरहेका थिए। सम्माननीय सभा महोदय, उद्धार टोलीसँग साधन थिएन, मैले पनि तत्काल फोन गरेको थिएँ त्यहाँको डिआइजीसँग, सशस्त्र प्रहरीको चिफसँग, साधन थिएन। सुर्खेतबाट दुर्घटना भएको ठाउँमा जान 5 घन्टा लाग्छ सम्माननीय सभा महोदय। हेलिकप्टर आकाशमा घुम्दै गर्दा एउटा हेलिकप्टर पठाउने क्षमता समय सरकारसँग भएन, अनि काम कसका लागि गरिराखेका छौँ हामी, भाषण किन ठोकिरहेछौँ, त्यसको जवाब चाहिन्छ। यो देश सबको साझा हो सम्माननीय सभा महोदय।
5: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्भाङले संविधान संशोधनका क्रममा संघीयता समावेशी र धर्मनिरपेक्षतामाथि दखल अन्दाजी नगर्न चेतावनी दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साम्भाङ,
10: यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसाबले जुन खालको चाहिँ कुराकानीहरू भइराखेका छन्, सल्लाहहरू भइराखेका छन्, हामीलाई जानकारी प्राप्त छ। फन्डामेन्टल्स अफ द कन्स्टिट्युसनमा संघीयता, समावेशी र धर्मनिरपेक्षता, म चाहिँ यो तिनवटा कुरा देख्छु। यो तिनवटा कुरालाई तलमाथि हुने गरी दखलन्दाजी गर्न खोजियो भने फेरि देशमा चाहिँ दुर्घटना, हामीले जानेर नजानेर सचेतनाका साथ या बेहोसीमा त्यो दुर्घटना फेरि हामीले निम्त्याउन पुग्नेछौँ। र विगतमा हामी जस्तै राजनीति गर्छु, देश बनाउँछु भन्ने खालका मान्छेहरूले गरेको खालको गल्ती हामी फेरि चाहिँ तपाईँको गर्न बाध्य हुनेछौँ जान अनजान। त्यसले गर्दाखेरि म यहाँहरू सबैजनालाई हार्दिक अनुरोध गर्न चाहन्छु, त्यसतर्फ द फन्डामेन्टल्स, ती आधारभूत संरचनाहरू जुन छन्, ती आधारभूत संरचनाहरूलाई राखेर हामीले अरू के गर्ने हो। अरू
5: अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।

नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात घर देश देखि परदेश सम्म को रेडियो, सबै को रेडियो, सधै को रेडियो अनि रेडियो सुन्ने तपाईं आदरणीय श्रोता को रेडियो बेबेस गोर्खा रेडियो को प्रस्तुति कार्यक्रम स्वर्णिम संगम को प्रतीक्षा बस्ने तपाईं सम्पूर्ण ब्रिगेड अफ गोर्खास का आदरणीय श्रोता लगायत यति बेला प्रविधि का विभिन्न माध्यमबाट संसारभरि छ रेडियो क्षण हामीलाई सुनिराख्नु हुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बिहेबेस गोर्खा रेडियो सुनेर बस्नु सम्पूर्ण आदरणीय श्रोता लगायत यता हाम्रा पोखराका श्रोताहरूले पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा म तुलसीको हार्दिक नमन। त आदरणीय श्रोताहरू, कार्यक्रम स्वर्णिम सङ्गमको बसाईको उछान मैले गीतकार जेपी ढुङ्गेलको गीत रचना गणेश पराजुलीको सङ्गीत रहेको एउटा सुमधुर गीतबाट गरिसकेको छु। जुन गीतमा सुर रहेको थियो एम बरालको उनका कुरा कानमा लाउने पहेँला ती सुनका कुरा, यो गीतबाट कार्यक्रमको उठान गरिसकेछु, ढोकाउ गरिसकेछु। र यो गीत राख्दै गर्दा श्रोताहरू, गायक एम बराल यतिखेर अस्वस्थ भएर उपचार गराइरहनु भएको छ, म उहाँलाई शीघ्र स्वास्थ्य लाभ पनि कामना गर्न चाहन्छु। छिटोभन्दा छिटो निको भएर नेपाली गीत सङ्गीतको क्षेत्रमा एम बरालका थुप्रै यस्तै यस्तै कर्णप्रिय गीतहरू सम्पूर्ण श्रोताहरूले सुन्न पाऊँ भन्दै उहाँलाई शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्न चाहन्छु। अवलङ्ग श्रोता, आजको तिथि मिति कुरा गर्नुपर्छ। आज मिति विक्रम सम्बत 2083 साल असार 29 गते षष्ठी तिथि सोमबार, नेपाल सम्बत 1146। तदनुसार आज जुलाई महिनाको 6 तारिक सन् 2026। र आशा छ श्रोताहरू, यहाँहरूको यो सप्ताहन्त विकेन्ड सुखदै बित्यो होला र विश्वकपको यो महा कुम्भ मेलाको करिब करिब अब 16 छानेर अब उत्कृष्ट 8 टिम छनौटमा छ र गए राति र नेपालको बिहानी पख भने इङ्ल्यान्डले पनि 8 स्थान जमाउन सफल भएको छ र मेक्सिकोलाई 3-2 अन्तरले हराउँदै इङ्ल्यान्ड पनि विश्वकपको यो उत्कृष्ट 8 टिममा पर्न सफल भएछ। शुभकामना हामी दिन चाहन्छौँ इङ्ल्यान्डका टिमलाई र विश्वकप हेर्दै यो विकेन्ड बिताउनु होला भन्ने मैले आशा पनि लिएको छु। र यता नेपालमा मौसम कुरा गर्नुपर्दा आज पनि कतै कतै वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सूर्योदय भने नेपालमा आज 5:13 जाँदा भएको थियो, सूर्यास्त चाहिँ भने साँझ 7:03 जाँदा हुँदैछ। अवलङ्ग श्रोताहरू, आजको कार्यक्रमको बारेमा, आज सोमबार, सोमबारको व्यवसायमा सधैँ जस्तै आज पनि मैले यहाँहरू माझमा एउटा गीती कथा लिएर आएको छु र यो गीती कथा लेख्नु भएको छ यति बेला भने बेलायतमै बस्नुहुने, बेलायतमै रहनुभएका कथाकार हुनुहुन्छ गोपाल सुनुवार। गोपाल सुनुवारले लेख्नुभएको गीती कथा, उहाँ चाहिँ बेलायतको हुने हाई वाइकममा बस्नुहुँदो रहेछ र उहाँको गीती कथा अर्थात् उहाँको कलमबाट लेखेको गीती कथा यो व्यवसायमा राख्नेछु र यो कथाको शीर्षक रहेको छ आलो याद। पक्कै पनि प्रिय मान्छेहरूको अर्थात् नजिकका मान्छेहरूको याद सधैँ आलै रहिरहनेछ सायद, यस्तै यस्तै विषयवस्तुमा आधारित हो कि जस्तो लाग्छ मलाई। र यो गीती कथाको शीर्षक चाहिँ आलो याद रहेको छ, गोपाल सुनवारले लेख्नुभएको, बेलायतमा बस्नुहुन्छ, बेलायतबाट मलाई यो कथा पठाउनु भएको थियो र कथाको लागि म गोपाल सुनवारजीलाई धेरै धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब भने म श्रोताहरू, यो कथा अलिकति लामो भएको हुनाले यहाँहरूलाई कथातिरै डोर्याइहाल्छु र तपाईँ पनि यो क्षण बेला बिहेबेस गोर्खाहरू सुन्दैछ नै जोडिन सक्नुहुन्छ, तपाईँले पनि आफ्ना प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुन्छ अनि तपाईँले आज भने गीत अनुरोध पनि गर्न सक्नुहुनेछ। अर्थात् यहाँहरूले आज चाहिँ कुनै पनि गीत सुन्न चाहनुहुन्छ भने हामीलाई लेखेर पठाउन सक्नुहुनेछ र तपाईँले अनुरोध गर्नुभएको गीतलाई म कार्यक्रमको दोस्रो खण्ड अर्थात् दोस्रो चरणमा राख्नेछु। कार्यक्रमको पहिलो चरणमा भने चाहिँ सधैँ जस्तै आज पनि म यहाँहरू माझमा एउटा बिल्कुलै नयाँ गीती कथा राख्नेछु। मैले बोलिसकेको छु, यो कथाको शीर्षक रहेको छ श्रोताहरू आलो याद।
र जसलाई लेख्नु भएको छ गोपाल सुनवारले जो बेलायतमा बस्नुहुन्छ र यो कथाको कथावस्तुले कोही कसैको जीवनसँग मेल खान पुगेमा यसलाई सम्यक मात्र ठानिदिनु होला भन्न चाहन्छु र कथा त म राखिहाल्छु श्रोताहरू र तपाईँले पनि आफ्ना प्रतिक्रियाहरू लेखेर पठाउनु चाहिँ सक्नुहुनेछ अनि तपाईँले सुन्न चाहनुभएको गीतहरू फटाफट जति छिटो जति चाँडो यहाँहरूले आफूले सुन्न चाहनुभएको गीतहरू हामीले पठाउनुहुन्छ त्यति नै छिटो हामी तपाईँको गीतहरूलाई हामी प्लेलिस्टमा राखेर कार्यक्रमको दोस्रो खण्डमा सुनाउनेछौँ। कहिलेकाहीँ अलिकति ढिलो गरी प्राप्त भएका गीतहरूलाई चाहिँ अटाउन अलिकति असम्भव हुने गर्दछ समयको पाबन्दीको कारणले गर्दाखेरि र फेरि पनि यहाँहरूलाई यही कुरा आग्रह गर्न चाहन्छु तपाईँले प्रतिक्रिया लेखेर कुनै गीत सुन्न चाहनुहुन्छ भने लेखेर पठाइहाल्नु होला भन्न चाहन्छु र अब नि म गीती कथातिर यहाँहरूलाई डोऱ्याइहाल्छु आलो याद गोपाल सुनवारले लेख्नुभएको यो कथा अबको क्रममा।

साँझ परिसकेको थियो। हामी तिनजना खेतको आली आली स्वास्वा गरेर नाक र मुखबाट सास अटी नआटी दौडाइरहेका थियौँ। नयाँ नेपाली फिल्म कुसुमे रुमाल हेर्न जाने भनेर अस्तिदेखि हाम्रो सल्लाह थियो। बजारको पुच्छारमा फिल्म हल भए पनि फिल्म हलको धोरीमाथि बाँसको लिङ्गोमा राखिएको माइकबाट त्यही फिल्मको गीत बजिरहेको थियो। सुरिलो धुन टाढा टाढासम्म सजिलै र प्रष्ट सुनिन्थ्यो।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
2: पीएफबीएस गोर्खा रेडियो।
3: यसरी गीतले तानेपछि हामी हालसम्म पुग्यौं। हामी फिल्म हेरिसकेर घर फर्कदै थियौं। बाटोमा फिल्मकै मात्र कुरा भयो। कसैलाई हिरोको भूमिका मन पर्यो, कसैलाई हिरोनी, त मलाई भने कथा मन पर्यो। किनभने हिरोले आफ्नो मनको कुरा भन्न चाहँदा चाहँदै समयले साथ दिएन र हिरोनी पाउन सकेन। यति भन्दै हामी आफ्नो घरतिर लाग्यौँ भोलि बिहान भेट्ने भन्दै। म घर आइपुग्दा राति 11 बजिसकेको थियो। घरमा सबैजना सुतिसकेका रहेछन्। म पनि सुटुक्क कोठामा बसेर सुते, तर पटक्कै निन्द्रा लागेन। घरिघरि फिल्मको कथा सम्झिरहन्थे त घरि गीत। कहिले चाहिँ एकचोटि हिरोले मर्नभन्दा पहिला हिरोनीलाई भेटेको भए हुन्थ्यो, तर फिल्मको कथा त हो नि भनेर सोचिरहन्छु। घरका सबैजना मस्त निन्द्रामा छन्। हुन पनि किन निन्द्रा नलागोस्, दिनभरि काम गर्यो, कमायो, पेटभरि खायो अनि रातभरि आनन्दले सुत्यो। यो जिन्दगी पनि कति आनन्दको छ। यस्तै सोच्दा सोच्दै कति बेला भुसुक्कै निधाएछु। बिहान स्कुल जाँदा सबैसँग भेट भयो। स्कुल अलिक टाढा भएकोले हिजोको फिल्मको कुरा भयो। हेर्न जान नभ्याउने साथीहरूले निकै उत्सुक भएर सोध्थे, हिरो को हो, हिरोनी चाहिँ? यस्तै गफमा हामी स्कुल पुग्यौँ। 5 पिरियडमा मैले कक्षा कोठाको चारैतिर आँखा डुलाएँ। कक्षा कोठामा राम थिएन, सरले पढाएर जानुभयो। मैले अरू साथीहरूलाई पनि सोधेँ, सबैले थाहा छैन भने। अन्तिम पिरियड सकेर छुट्टी भयो। दुवैजना स्कुलबाट घरतिर लागे, तर राम कतै देखिएन। आज राम कता गएछ हामी बिना? एकछिन पनि बस्नु नसक्ने भन्दै रूपासँग कुरा गर्दै हामी स्कुल बाटो बाटो लाग्यौँ। बाटोमा ठुलो खोला तरेपछि पहाडी हाम्रो गाउँ थियो। हामीलाई 45 मिनट जति लाग्थ्यो घर पुग्न। हामी खोला छेउमा पुग्दा मात्रै हामीले रामलाई देख्यौँ। ऊ खोला पहाडीको ठुलो ढुङ्गामाथि बसिरहेको थियो। हामी एकैछिनमा त्यहाँ पुग्यौँ अनि रामलाई सोध्यौँ, किन हामीलाई नपर्खी हिँडेको? राम चुपचाप खुसे मुन्टो लगाएर बसिरहेको थियो। रूपाले फेरि सोधिन्, राम तिमीलाई सन्चो भएन हो? राम फेरि पनि केही बोलेन। राम तिमी हामीसँग त रिसाएको छैनौ नि? रूपाले फेरि सोधिन्। अहिले चाहिँ उसले बिस्तारै मुन्टो हल्लायो, छैन भन्नेमा। अनि के भयो त तिमीलाई? रूपाले फेरि सोधिन्। यसपटक पनि रामले आँखाबाट आँसु मात्र झारो, तर केही बोलेन। अनि मैले भने, हेर राम, यस्तो सानो तिनो कुरामा मन दुखाउनु हुँदैन, यस्तो त भइहाल्छ नि। यति सानो कुरामा पनि रुने हो त? हामी त अझ छोरो मान्छे हौ नि, रुनु हुँदैन भन्दै टाउकोमा हात राख्दै सुमसुमाए। आज सरले म्याथको होमवर्क गरेन भनेर 4-5 बेन्चमाथि उभ्याएर लट्ठीले पिटेको थियो। त्यसमा एक राम पनि थियो। त्यसपछि अरू पिरियड पनि छोडेर हिँडेछ सायद। यो उसको पहिलोचोटि केटी साथीहरूको सामु पिटाइ खाएकोले होला। राम झन्झन आँसु झारेर क्वाक्क क्वाक्क गरेर रुन थाल्यो। मलाई पनि आफ्नो साथीको यस्तो हालत देखेर नरमाइलो लाग्यो। रूपाले रामलाई ढाडमा सुमसुमाउँदै न्याउरो स्वरमा भनिन्, अब नरौ राम, जे भयो भयो, अबदेखि हामी राम्रो गरी पढ्ने नि है। रामले आफ्नो आँखाको आँसु पुस्दै जुरुक्क उठेर भन्यो, अबदेखि यो स्कुलमा म कहिल्यै पढ्दिनँ भनेर किताब र नोटबुक सबै च्यातेर खोलामा बगाइदियो। सङ्गलो पानी बगिरहेको खोलामा आज हाम्रो पढेर ठुलो मान्छे बन्ने सपना सेतै कागजको टुक्रा बनेर बगिरहेको थियो। सानैदेखि यही खोलाको पानी पिउने, नुहाउने र पौडी खेल्ने गर्थ्यौँ। आज हाम्रो पढ्ने सपना यही खोलाले बगाउँदैछ। हामी तिनैजना चुपचाप भयौँ। कसले कसलाई के भन्ने? हामी धेरै बेर त्यही ढुङ्गामाथि बस्यौँ। घाम डाँडामाथि डुब्न लागिसकेछ। त्यही डुब्न लागेको पहेँलो घामको किरणले पहाडी कटारी बजारको लाउरीहरूले बनाएको घर र बिल्डिङहरू अति सुन्दर र रमणीय देखिन्थ्यो। हामी तिनैजनाले त्यही ठाउँलाई निहालिरहेका थियौँ। यो एक प्रकारले लाउरीहरूको बस्ती भनेर पनि चिनिन्छ। रामले मलाई त्यो सुन्दर घर र बस्ती देखाउँदै भन्छ, हामी पनि लाउरे हुन जाउँ कान्छा, अनि ऊ त्यस्तै बिल्डिङ बनाउनु पर्छ। हामी जसरी भए पनि लाउरे हुनै पर्छ। हामी तिनजना गाउँमा असाध्यै मिल्ने साथी र एक अर्कामा विश्वास गर्ने, गाउँमा नाचगान र रमाइलो गर्नेदेखि दुःख सुखमा पनि हामीले नै साथ दिने भएकोले गाउँका सबैले विश्वास गर्थे, अनि हामीले पनि विश्वास दिलाउन सफल भएका थियौँ। म घरको कान्छु छोरा, त्यसैले सबैले मलाई मेरो नाम भन्दा पनि कान्छा भनेर बोलाउने गर्थे। म सानै हुँदा मेरो बुबा र आमा बित्नु भएको रहेछ र म बाजे बोजू बडा बडी काका काकी दाजु भाउजू दिदीहरूसँग हुर्किए। ठुलो परिवार भएकोले मलाई त्यति आमा बाउको महसुस भएन, अनि मेरो दुई दाजुहरू लाउरे, त्यसैले लाउन खान कुनै दुःख थिएन। हामी बिस्तारै बिस्तारै स्कुल जान छाड्यौँ। स्कुलको समयमा कहिले गल्लाको घरमा त कहिले भर्ती हुने ट्रेनिङ गर्न व्यस्त हुन्थ्यौँ। तर रूपाले चाहिँ पढ्न सल्लाह दिन्थिन्, स्कुल जाउँ भन्थिन्, तर यो कुरा रामलाई पटक्कै स्वीकार्य थिएन। त्यसैले गर्दा मेरो पढाइ पनि धरापमा पर्यो। हामी जसोतसो पोखरा सेन्टर सेलेक्सनसम्म जाने छनौटमा पर्यौँ। राम साह्रै खुसी थियो। हामी जस्तो लाउरे नभएर अरू को हुन्छ भन्दै बाख्राको पाठा जस्तो उफ्री उफ्री नाचेको थियो। मलाई चाहिँ त्यति खुसी लागेन। मलाई धेरै पढ्न मन थियो, अनि मेरो दाईहरूले मलाई पढाएर ठुलो मान्छे बनाउने उहाँहरूको सपना थियो। लाउरेको दुःख कस्तो हुन्छ भनेर उहाँहरूलाई थाहा थियो। तर के गर्नु, साथीलाई नै म जान्न भन्नु पनि सक्दिनँ। उसले मेरो लागि ज्यान दिन पनि तयार छ, अनि कसरी भन्नु। जे होस्, हामी पोखरा सेलेक्सनको लागि तयार गर्न थाल्यौँ। दिनौ डोको बोकेर उकालो ओह्रालो, अनि कहिले रित्तै कुद्ने तालिम हुन्थ्यो। गाउँलेहरू सबैले जिस्काउँछन् भनेर हामीले राति राति मात्र प्र्याक्टिस गर्थ्यौँ। कहिले काहीँ रूपाले, ए लाउरे दाई, मलाई सिङ्गापुरे साडी ल्याइदिनु है भन्दै मुसक्क हाँस्थिन्। रूपा नाम मात्र रूपा होइन, उनी नाम जस्तै असाध्यै राम्री थिइन्। कुनै फिल्मको नायिका भन्दा कम थिएनन्। हाँस्दा गालामा डिम्पल अनि ठुल्ठुला आँखा गोरी, दुई दाजु अनि आमा बाबाको प्यारी छोरी, सबैसँग संस्कार र साइनो लगाएर हाँस्ने बोल्ने गर्थिन्। रामलाई घरिघरि मेरो राम वनवास जान लागे है, प्रभु मलाई पनि सँगै लैजाउन भन्थिन् र आफै मुख छप्पेर मरिमरि हाँस्थिन्। राम भन्ने ओटोक्दै रातो गाल बनाएर मलाई हेर्दै के भनौँ हुन्छ। म पनि यही मौका छोपेर रूपालाई साथ दिन्छु। हे प्रभु, लाने भए सीताजीलाई लिएर वनवास सवार होइ बक्सियोस्, नत्र मलाई लगेर मेरो पढाइ अलपत्र नपारी बक्सियोस् प्रभु भनेर घुँडा मारेर रामको खुट्टामा शिर निहुराउँछु। यो देखेर रूपा खित्का छोडेर मुस्छा पर्ने गरी हाँसिन्। रामले दायाँ बायाँ हेर्दै, भो भो, तिमीहरूको नाटक राम्रो छ, भनेर घरतिर लाग्छ। हामी पनि उसँगै लाग्छौँ। राम घरको एक्लो छोरा, बिहे गरेको धेरै वर्षपछि जन्मिएको रे। ऊ त्यही भएर झनै आमा बाउको प्यारो छोरा। उसलाई खाना लाउन अनि बेला बेलामा पकेट खर्चको लागि कुनै खाँचो थिएन। बिहान बेलुकी दही दुधको कमी थिएन। त्यसैले होला राम हट्टाकट्टा थियो। डोको बोकेर दगुर्न उसलाई कुनै समस्या थिएन। तर मलाई चाहिँ ठुलो परिवारमा त्यस्तो कहाँ हुन्थ्यो र? कहिले खाइ त बासी भातले पनि चित्त बुझाउनु पर्थ्यो। त्यसैले होला म ट्रेनिङमा अलिक कमजोर थिएँ। म आफैलाई पनि विश्वास थिएन म भर्ती हुन्छु भन्ने। जे भए पनि रामलाई पोखरासम्म साथ दिने अनि राम भर्ती भएपछि आफू फर्केर आफ्नो पढाइलाई निरन्तरता दिन्छु भन्ने सोचमा थिए। तर आफूले सोचे जस्तो अनि आफूले चाहे जस्तो जिन्दगीमा कहाँ हुँदो रहेछ र? भाग्यले जता डोरायो त्यतै जानुपर्ने रहेछ। आज भोलि, भोलि भन्दा भन्दै पोखरा जाने दिन आइसक्यो। मेरो यता पढाइको अत्तो पत्तो थिएन। भोलि हामी पोखरा जाने दिन, आज भोलि भन्दा भन्दै नभन्दै पोखरा जाने दिन आयो। हामी कसैले नदेखी भालेको पहिलो प्रहरमा जाने सल्लाह गरेका थियौँ। रूपा पनि हामीलाई बजारसम्म पुर्याउन जान्छु भनेकी थिइन्। घरमा बेलुका खाना खाएपछि मैले सबै परिवारलाई म भोलि बिहानै पोखरा जाँदैछु, भर्ती भएछु भने चिठी लेखौँला, यदि भएन भने फर्केर आउँछु भनेर मेरा सबै सामानहरू तयार पारेर चाँडै बेडमा पसे। तर जति सुत्न खोजे पनि पटक्कै निन्द्रा लागेन। घरिघरि मलाई पढाइ बिग्रेकोमा चिन्ता बढिरहेको थियो र अर्कोतिर भर्ती भइहाले देश डुल्न पाइन्छ होला भनेर सोच्दा सोच्दै कति बेला कुसुक्कै निधाएछु। म भालेको पहिलो प्रहरमा नै रामको घर पुगिसकेको थिएँ। रामलाई आमाले टिका लगाइदिँदै न्याउरो स्वरमा आशीर्वाद दिइरहेछन्। मलाई देख्न साथ एकान्छा आइजे तँलाई पनि टिका लगाइदिन्छु भन्नुभयो। म छेउमा गएर शिर निहुराए। मलाई टिका लगाइदिँदै लु राम्रोसँग जानु, यो रामको घर छैन कान्छा, राम्रो सम्झाउँदै लानु है भन्दै हामीलाई स्टिलको कपमा तातो दुध दिँदै लु छिटो छिटो पिएर जानु, बसले छोड्ला भन्दै रामको झोला दिनुभयो। हामी दुईजनाले एकैसाथ आमा बुबाको गोडा ढोक गरेर हतार हतार अँध्यारो बाटोतिर लाग्यौँ। हामी जाने बसको टिकट बिहानको 5 बजेको थियो। त्यसैले हामी हतार हतार गरेर रूपालाई लिन रूपाको घर छेउसम्म पुग्यौँ। रूपा तयार भएर बसेकी रहेछन्। हामीलाई देख्न साथ आइहालिन्। केही बेर हिँडाएपछि हामी बजारको छेउमा एकछिन रोकिने सल्लाह भयो र रूपा त्यहीबाट फर्किने भइन्। रूपाले झोलाबाट कुराउनीको बट्टा निकाल्दै कान्छा दाई यो भरे बसमा भोक लागेको बेला दुईजनाले खानुहोस् है भन्दै मलाई दिन। मैले चुपचाप थापेर मेरो झोलामा हालेँ अनि छेउको सानो पसलमा चुइगम किनेर रामलाई पर्खिबसे। राम र रूपा एक अर्काको अङ्गालोमा बाँधेर सानो स्वरमा गफ गर्दै थिए। रूपाले भन्दै थिइन् अब लाउरे भएपछि त मलाई बिर्सिने होला नि, रामले यति राम्रै सुन्दरीलाई कहाँ बिर्सनु, सात जुनीसम्म छोड्ने छैन भन्दै थियो। अँध्यारो र सुनसान भएकोले उनीहरूले बोलेको कुरा टाढासम्म प्रष्टै सुनिन्थ्यो। पारी पारी गाउँतिर कुकुर भुकेको सुनिन्थ्यो अनि भाले बाँच्ने क्रम जारी नै थियो। अब त मान्छेहरू उठ्न थालेछन् क्यारे। गाउँतिर एक दुई घरमा बत्ती बल्न थाले। बाटो मुनि र बाटो माथिको झारहरूमा शीतको थोपा मोतीको दाना जस्तै चम्किरहेको देखिन्छ। सायद आकाश खुला र चम्किला ताराको सहायताले होला आफ्नो भरपूर सौन्दर्य प्रदर्शन गरिरहेको जस्तो लाग्थ्यो। यत्तिकैमा बसको ठुलो हर्न बज्छ। बजारको पुछारमा अब बस जानको लागि तयार हुँदैछ भन्ने सङ्केत होला। रूपालाई राम्रो पढ्नु है भन्दै हामी बसतर्फ लाग्छौँ। रूपाले हामीलाई हात हल्लाएर विदाई गर्दै गर्छिन्। राम र म बसमा चढेर सँगै बस्छौँ। बस एकछिनमै चुरे पहाड काट्दै पश्चिम पोखरातर्फ लाग्छ। बस ड्राइभरले धुलै धुलो भएको क्यासेटको चक्का निकालेर खत्रा खुत्रु गर्दै गीत लगाउँछ। बस आफ्नै गतिमा कुडिरहेको हुन्छ।

एक महिना जति पोखराको कडा र कठोर परिश्रमपछि आज हाम्रो परिणाम आयो। हामी दुवैजना ब्रिटिस आर्मीमा छनौट भयौँ, यानि कि मलायाको लाहुरे। हामी दुवैजनाको खुसीको सीमा थिएन, भन्नुपर्दा भुइँमा खुट्टा थिएन। घरि अङ्गालो मारेर रुन्थ्यौँ, घरि भुइँमा बुर्कुसी मारेर नाच्थ्यौँ। हाम्रो केस ठुटै पारेर काटेको, त्यसमा नयाँ ड्रेस अनि भैँसी हेर्दा लगाउने उनीको टोपी लाउनुको त मजा नै अर्कै थियो। अब हामी केही दिनमा युकेको ट्रेनिङ सेन्टरमा उड्ने भएका छौँ। मलाई न त खुसी नै लागेको छ विदेश जानु, न त दुःख नै। आफ्नो गाउँठाउँ छोडेर जानु पर्दा सम्झिने कोही छैनन् र विदेशिनु मेरो रहर होइन। त्यसैले जे गर्छ भाग्यले गर्छ, जता लान्छ भाग्यले लान्छ। हामी युके आएको पनि एक महिना हुन लाग्यो। नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ काम। मौसम त्यस्तै चिसो, कहिलेकाहीँ हिउँ परिहाल्ने। चिसोले गर्दा नाकको सिँगान मुखमा पसेको थाहै नहुने। ट्रेनिङमा हिउँ, पानी, जाडो भन्नै नपाउने। बिहान 5 बजेबाट बेलुका 5 बजेको थाहै नहुने। राम्रा म फरक फरक प्लाटुनमा भए पनि हामी हरेक बेलुका जस्तो भेट्थ्यौँ। 3 महिना पुग्न लाग्दा हाम्रो पहिलो कदम भन्ने हुँदो रहेछ, त्यो चाहिँ लन्डन भिजिट रहेछ। त्यसैले भोलि हामी सबै लन्डन घुम्न जाँदैछौँ। मैले 5-6 कक्षामा पढ्दा एउटा कामना भन्ने पत्रिका पढेको थिएँ। एक सुन्दरीले नमस्ते गरेको फोटो राखेर पत्रिकाको नामाकरण र कभरेज गरेको थियो भने अन्तिम पानामा लन्डन ब्रिजको सुन्दर फोटो राखेर नेपालको झन्डा अङ्कित, नेपाल एयरलाइन्स उडिरहेको फोटो कभरेज गरिएको थियो। त्यसको तल ठुल्ठुलो अक्षरमा आज उडे भोलि पुगिने लन्डन सहर भनेर लेखिएको थियो। म तिन छक्क परेर त्यो अन्तिम पानालाई आँखामा टोलाइरहन्थे। आज उडे भोलि पुगिने कति टाढा होला, कस्तो सहर होला। जे होस्, त्यति बेलाको मेरो प्रश्नको उत्तर भोलि पाउँदैछु। हामी लन्डन ब्रिज घुमिसकेर लन्डन आइ जाने क्रममा खानाको ब्रेक भयो। हामी धेरैजना भएकोले कोही म्याकडोनल्ड त कोही केएफसीतिर लाग्यौँ। नयाँ ठाउँ त भयो नै, भाषा पनि नयाँ भएपछि के लाग्थ्यो र। पैसा गोजीमा नभएको होइन, पैसा छ तर मागी खानु पारा आए पो। अगाडिकोले जे माग्यो लास्टसम्मकोले त्यही खाने, किनभने माग्न सजिलो। सेम मेनु प्लिज, अरू मेनुको नाम भन्न त पारा आए पो। आए पनि लाजले नमाग्ने, मेरो इङ्ग्लिस नबुझ्ने हो कि भनेर। गोरिनी दिदीले मन्द मुस्कान दिँदै हामीलाई हेर्दै जिस्किने शैलीमा सेम मेनु भन्दै सोधे थिइन्। उनको यो बुझाइमा यिनीहरू एकै ठाउँबाट आएका रहेछन्, त्यसैले त्यही मेनु सबैलाई मनपर्दो रहेछ भन्दी हुन्। तर उनीलाई के थाहा हाम्रो मनको व्यथा था।

फ्रेन्च फ्राइज भन्दै दुईजनाको लागि दिन। युकेमा समयसँगै मौसम बद्लिँदै थियो, विन्टरबाट इस्टरतिर लाग्दै थियो। पारिलो घामको न्यानोपना अनि दिन पनि अलिक लामो हुँदो रहेछ। हामी घुमिसकेर बसमा क्याम्पतर्फ फर्कँदै थियौँ। गुरुजीले आजको घुमघामको बारेमा कस्तो लाग्यो भन्दै हुनुहुन्थ्यो। यतिकामा एकजना गुरुजीले अघि बिग म्याक खाने र बर्गर खाने हात उठाऊ भन्नुभयो। रामले मलाई लुक्क हेर्दै मिठो थियो होइन कान्छा भन्छ। मैले अँ भन्दै ठाउँको हल्लाउँछु। कोही नम्बरी चुपचाप थिए त कोही नम्बरी नाक खुम्चाउँदै थिए। बिचाराहरू न त उनीहरूको रहर थियो न त करै थियो। उनीहरूको बाध्यता सेम मेनु। राम र मेरो पछि लाइनमा थुप्रै हुनुहुन्थ्यो। यसरी हाम्रो ट्रेनिङ बिस्तारै अन्तिम महिनातिर लागिसकेको थियो। हामीलाई पासिङ आउट र ड्रिल खेल्नेको सबै तयारी हुँदै थियो। राम र मैले एउटै पल्टन छानेका थियौँ, सधैँ सँगै हुन्छौँ भनेर। रामले भन्दै थियो, हामी छुट्टिनु हुँदैन है कान्छा, जसरी भए पनि एउटै पल्टनमा जाने। ट्रेनिङ सेन्टरबाट 9 महिनापछि परे हाम्रो लास्ट विदाई पार्टी अनि भोलि पासिङ आउट परे। खेलेपछि सबैजना आआफ्नो पल्टनतिर लाग्ने। पार्टीको लागि सबैजना सुट टाई लगाएर पार्टी हलको ढोकामा छिर्दै थियौँ। त्यहाँ गुरुजीहरू अनि साहेबहरूले हातमा हुस्केको ग्लास र बियरका ग्लास समातेर बस्नुभएको रहेछ। हामी जो गए पनि खुवाइहाल्ने अनि स्याबास बधाई छ भन्नुहुन्थ्यो। उहाँहरूलाई अलिअलि लागिसकेको रहेछ। हामीलाई बधाई छ तिमीहरूलाई भन्दै हात मिलाउँदै नाच्दै थियो। लाली गुराँस दोहोरी टिमले नाच अनि दोहोरी गीत प्रस्तुत गर्दै थियो। हामी सबैजना नाच्दै थियौँ। रामलाई त्यति नाच्न आउँदैन थियो, जति कोसिस गरे पनि पारा नआउने। तैपनि आज मातेको थालमा भर्खर हिँड्न लागेको नानी जस्तो खुट्टा बटारेर घरी घरी वारी पारी गर्दै थियो।

मेरो भने गोर्खा हेडले टाउको च्यापेर दुखाइरहेको थियो। परेडमा चल्नु त कि आँखासम्म दायबा गर्न हुन्न। हामी अहिले परेड इक्वारमा इन्सपेक्सन अफरलाई सुरिलो पोजिसनमा राखेर बसेका छौँ। हाम्रो परेड हेर्न आउनुभएका थुप्रै पाहुनाहरू खचाखच सिट भरिँदै थियो। गुरुजीले हामीलाई पनि यतिखेर माउरी आएर चिले पनि चल्नुहुन्न है केटा हो भन्दै हुनुहुन्थ्यो।

उहाँकै अगाडि हेडबाट माकुराले नाक हुँदै जालो बुन्न थालेछ। माकुरा हिर्काउँछु भन्दा गोर्खा हेडमा लागेर गोर्खा हेड उचिटिएर पर पुग्यो। सबै घलालला हाँसे। कम्पनी सार्जन मेजरले नहाँस अनि नचक भन्नुभयो, तर हाँसो रोकिएन। एकैछिनपछि हाम्रो कवच सुरु भयो। पण्डितज्यूले सबैलाई कसम खुवाएपछि कुन पल्टन जाने भनेर सुनाउँदै पल्टनको टोपी अनि ब्याज दिँदै आयो। म दोस्रो लाइनको बिचमा थिएँ, राम पहिलो लाइनको छेउमा थियो। उसले सुरुमा टुआरजियरको टोपी पायो। उसले मलाई हेर्दै टोपी देखायो। मलाई मेरो पालो कहिले आउला भइरहेछु। बल्ल बल्ल गोरा साहेबले टुआरजियरको टोपी लगाइदिँदै हात मिलाउनु भयो। मैले एक सलाउट गरेँ अनि रामलाई टोपी देखाएँ। एकछिनपछि परेड सकियो। राम कुदेर आयो अनि अङ्कमाल गरेर खुसी भयो। खुसीले दुवैजनाको आँखा आँसुले भरियो। कान्छा, हामी कति भाग्यमानी छौँ, देखिस फेरि पनि हामी सँगै जाँदैछौँ। मैले हो, हामी साह्रै भाग्यमानी छौँ भन्दै फेरि हाँसु रुवाई सँगै गऱ्यौँ। आफ्नो आफ्नो पल्टनबाट गुरुजीहरूले बस लिएर लाइनै पार गरिराख्नु भएको थियो। हामीलाई यता आफ्नो आफ्नो सेक्सनका गुरुजीहरूले जम्मा गरेर विदाई गर्दै हुनुहुन्थ्यो। हाम्रो गुरुजीले सबैलाई खादा लगाइदिँदै पल्टनमा गएर राम्रो गर्नु है, गुरुजीहरूसँग मुख नलाग्नु भन्दै, कसको छोरा कहाँबाट आइस, अहिले जाने बेला तेरो गुरुजीलाई रुवाएर जान्छस् भन्दै मधुरो शर्मा भन्दै हुनुहुन्थ्यो। उहाँको आँसुको धारा चस्माबाट नागेर मुखसम्ममा आइपुग्यो। यो देखेर मेरो मुटु पक्का निएर आयो। हामी सबै अङ्कमाल गरेर रह्यौँ। उता अरूको पनि त्यस्तै अवस्था थियो। हुन पनि माया किन नलागोस् त, एउटा आमाले 9 महिना पेटमा गर्भधारण गरेर जन्माएको बच्चा र केही नजान्ने 18-19 वर्षको युवालाई 9 महिनासम्म ट्रेनिङ दिएर बहादुर सिपाही बनाउनु कुनै कम थिएन। खुट्टा समाति समाति ड्रिल सिकाउने, घाला चिमटी चिमटी गोली हान्न सिकाउने, कहिले हँसाउने अनि कहिले रुवाउने, कहिले मेसिङ खाने, त्यसैले उहाँहरूलाई आफ्नै भाइ भतिजा छोरा जस्तो लाग्दो रहेछ। हाम्रो पल्टनको गुरुजी भने छिटो आइछ भन्दै कराउँदै हुनुहुन्थ्यो। त्यसैले हामी आँसु पुछ्दै झोला टिपेर बसतर्फ लाग्यौँ। मैले एकचोटि बसमा चढ्नुभन्दा अगाडि फर्केर मेरो गुरुजीलाई हेरेँ। एक्लै चस्मा निकालेर आँसु पुछ्दै हुनुहुन्थ्यो। मेरो झन् मन थामिएन, आँखाबाट आँसु झरिरहेको थियो। राम पनि बच्चा जस्तै रुँदै बसमा चढ्यो। हामी केही छिनमै बाई बाई गर्दै आफ्नो पल्टनतिर लाग्यौँ। हामी पल्टनमा पुग्दा गुरुजीहरूले सबै तयार पार्नु भएको रहेछ, बस्ने रुम, खाना, अनि भोलिबाटै हाम्रो अफगानिस्तानको लडाइँमा जानुपर्ने भयो। कतिजना घाइते भएर फर्कनु भएको ठाउँमा हामीले बदलिदिनुपर्ने भयो। हाम्रो ट्रेनिङ साथी लडाइँमा चाहिने सामान निकाल्दै थियौँ। हतारले गर्दा घरसम्म समाचार पठाउन भन्न पाएनौँ। भोलि बिहान 3 बजे अफगानिस्तानको यात्रा तय भयो। म मेरो सामान मिलाइसकेर रामीको कोठामा पुग्छु। रामी हस्याङ फस्याङ गर्दै सामान मिलाउँदै रहेछ। मैले उसलाई सम्झाउँदै भने, रूपालाई फोन गरिस् त। उसले मुन्टो हलाउँदै छैन भन्यो। अब एकछिन पछि फर्केर आएपछि गरौँला भन्दै रूपाको फोटो दराजबाट निकालेर झोलामा हाल्यो। हाम्रो कोठै पछि देवेश गोर्खा रेडियोको साउन्ड जोडिएको रहेछ। रेडियोबाट गीत बजिरहेको थियो। म पनि आफ्नो कोठातिर लागेँ। मैले पनि बेबेस रेडियो अन गरेर गीत सुने।

हामी अफगानिस्तानको काबुल एयरपोर्ट हुँदै नर्थ मजरा शरीफतर्फ लाग्यौँ। दुई दिनको यात्रापछि थकित हुँदै मजरा शरीफको बेस क्याम्प पुग्न साथ आ आफ्नो गुरुजीले लानुभयो। राम र म फाल्टो फाल्टै ग्रुपमा परे पनि काम र बस्ने चाहिँ सँगै थियो। हाम्रो काम चाहिँ क्विक रेन फौजको टास्क थियो। जति बेला पनि जहाँ भए पनि पाँच मिनटमा तयार भएर गइहाल्नुपर्ने, कति बेला फर्किने हो केही थाहा हुँदैन थियो। कहिलेकाहीँ रातभरि बस्नु पर्थ्यो। अस्ति राति हामी उज्बेकिस्तानको सिमानामा रातभरि एम्बुस बसेर बिहान मात्र आएका थियौँ। तालिबानले उज्बेकिस्तानबाट हतियार ओसार पसार गरेको विशेष सूत्रबाट सूचना थाहा पाएपछि हामीलाई राति 11 बजी हेलीले लगेर चारेको थियो। अफगानिस्तान र उज्बेकिस्तानको सिमाना ठुलो नदीले काटेको रहेछ। यस नदीको नाम आमु दरिया र यो मध्य एसियाको सबैभन्दा लामो नदीहरूमध्ये एक हो। यसले चारवटा देशको सिमाना छुट्याएको रहेछ, अफगानिस्तान, ताजकिस्तान, तुर्किमेस्तान र उज्बेकिस्तान। अमु दरिया भनेको चाहिँ परम्परागत रूपमा ग्रिक र रोमन कालदेखि पश्चिमी संसारमा ओक्सनको रूपमा चिनिन्थ्यो र अरबीहरूले यसलाई यहुन भन्ने गर्थे। मलाई अलिक सन्चो थिएन। रातभरि नदीको हावाले हानेर आँखा हात खुट्टा सुन्निएको थियो, टाउको फुट्ला जस्तै गरेर रन्किरहेको थियो। रामले चाउचाउमा सरकारी रासन मिसाएर मिस्टिनमा सुप पकाएर मलाई दिँदै कान्छा यो खा, म दबाई लिएर आउँछु, चट्ट भइहाल्छ भनेर बाहिर निस्कियो। म मिस्टिनको पहिलो सुपलाई हेरिबस्छु। सानोमा बिरामी हुँदा बोजूले पहेँलो जाउलो पकाएर यसरी नै दिनुहुन्थ्यो। आफूलाई साह्रो पर्दा गाह्रो पर्दा मात्र आफूलाई माया गर्ने मान्छेको सम्झना आउँदो रहेछ। मिस्टिनको सुप हेर्दा हेर्दै मेरा आँखा आँसुले भरेको थाहै भएन। तातो आँसु बगेर मुखसम्म आइपुग्छ। म आँसु पुस्दै मिस्टिन समात्छु, तर खाना पटक्कै मन छैन, भोमिट होला जस्तो भइरहेछ। बाहिर ठुलो हल्ला खल्ला हुन्छ। तालिबानले फेरि आइभेग भन्ने ठाउँमा मान्छे मारेको समाचार आयो। रामको टिम जानुपर्ने भयो। हाम्रो टिमले चाहिँ चारतिरको गार्ड गर्नुपर्ने भयो। मलाई घरमाथिको गन पोस्टमा पठाइयो। मान्छे कम भएकोले बिरामी भए पनि जानै पर्यो। रामको टिम सबै एकैछिनमा तयार भएर गाडी लाइन गर्दै थिए। राम चाहिँ दोस्रो गाडीको टप कभर गनमेन रहेछ। गाडीको माथि ठुलो मेसिन गन समातेर मलाई हेर्दै थियो। उसलाई लागेको होला म ठिक भयो कि भएन भनेर। मैले औँला थमअप गरे, म ठिकै छु भने। उसले हेलमेट र कालो चस्मा लगाउँदै मुस्कुरायो। सायद म ठिक छु भनेकोले ऊ खुसी भएको होला। गाडीहरू बिस्तारै लाइन लागेर अगाडि बढ्छ। म रामेलाई हात हल्लाउँछु। उसले मतिर उसको गन घुमाएर मलाई थाक्छ अनि मस्किँदै एक सलाउट गरेर उसको गन अगाडि घुमाउँछ। बिस्तारै धुलै धुलोको कुहिरोमा गाडीहरू विहीन भएर जान्छ। मलाई कस्तो कस्तो लाग्छ। रामले मतिर गन ताकेको सम्झेर यो अझै केटाकेटी जस्तै छ। मेरो टाउको दुख्ने कम भएन। झन् हेलमेट र पाउटेन गियरले गर्दा म टाउको उठाएर टाढा हेर्न नसक्ने भए। मैले गुरुजीलाई मलाई अलिक साह्रो पर्यो भनेपछि गुरुजी आएर टुम्लेटको पानी दिँदै मलाई भुइँमा राख्नुभयो। गुरुजीले टेक पोस्ट गरिसकेपछि मलाई तल गएर दबाई खाएर रेस्ट गर्नु भन्नुभयो। म बिस्तारै तल जाँदै थिएँ। एक्कासी रेडियो कन्ट्रोल रुममा ठुलो हल्ला खल्ला मचियो। के भयो भनेर म पनि त्यतै गएँ। हाम्रो गोरा अफिसर साहेबले ठुलो स्वरमा भन्दै हुनुहुन्थ्यो, हाम्रो अघि गएको चारवटा पेट्रोल गाडी तालिबानको विद्युतीय धरापमा पर्यो र घाइतेहरूलाई एम्बुलेन्सले ल्याउँदैछ, अनि हाम्रो रेस्क्यू हेलिकप्टर पनि क्याम्प बस स्ट्यान्डबाट उडिसक्यो, त्यही बेरमा यहाँ आइपुग्छ। सबैलाई तयार हुन आग्रह गरियो। हामी सबै बाहिर एम्बुलेन्स र हेलीको पर्खाइमा थियौँ। मैले मनमनै प्रार्थना गरेँ, हे भगवान्, रामलाई केही नहोस्। तर मेरो मन चाहिँ एकदमै आत्तिरहेको थियो कतिखेर एम्बुलेन्स आउँछ भनेर। रेस्क्यू हेलिकप्टर आएर आकाशमै एक चक्कर लगाउँछ र बिस्तारै धुलै धुलो उडाएर बस्छ। यत्तिकैमा एम्बुलेन्स पनि आइपुग्छ। हामीले हतार हतार गरेर रोका खोल्छौँ। त्यहाँ अचम्मको दृश्य देख्छौँ। 6-7 जना सबै रक्थाममै, कसैको हात छैन त कसैको खुट्टा। राम चाहिँ माथि भएकोले धेरै माथि उचिट्याएछ। मैले हतार हतार राम भने, उसले मलाई हेऱ्यो
मात्र केही बोलेन। मैले उसलाई अङ्गालोमा बोकेर हेलिकप्टरमा हाले। उसले बिस्तारै भन्दै थियो, मलाई मर्न मन छैन कान्छा, मलाई मर्न मन छैन। मैले उसलाई फेरि अङ्गालोमा च्याप्पै समातेर, राम तलाई केही हुँदैन, तलाई केही पनि भएको छैन राम, त बाँच्छस् भन्दै थिए। हेलिकप्टरले यति बेला भुइँ छोडिसकेको थियो। मेरा हातहरू रामको रक्ताम्य भएको ज्यानबाट एकैचोटि धुलै धुलो भएको भुइँमा लथ्रिन्छ। म घुँडा टेकेर डाक्को छोडेर रुन्छु। हेलिकप्टरले चारैतिर धुलै धुलोको कुहिरो मण्डल पारेर काबुलको हस्पिटलतर्फ लाग्छ। म धेरै बेर त्यहीँ रोइबस्छु। मलाई धुलै धुलोले छोपेर कसैले देख्दैन, न त मैले नै अरूलाई देख्छु। समय साँझ परिसकेको थियो। हामी फेरि आफ्नो सामान तयार पार्न थाल्यौँ। फेरि कतै गइहाल्नुपर्छ कि भनेर म घरिघरि रेडियो कन्ट्रोल रुम छेउमा गएर रामको बारेमा बुझ्ने कोसिस गर्थे। रामको अवस्था कस्तो भयो होला भनेर रातिको 9 बज्न लागेको थियो। म त्यही रामले पकाएको सुप भित्तामा अडेस लागेर हेरिरहेको थिएँ। अचानक गोरा साहेब भित्र पस्न साथ भन्नुभयो, तपाईँको साथी राम अब यो संसारमा रहनु भएन, यसमा हामी सबै दुखी छौँ। म सिधै भुइँमा थचक्कै बस्छु, रुन कराउन सक्दिनँ, आँखाबाट आँसु बगिरहन्छ, म केही सोच्दै सक्दिनँ। मेरो हात रगत र धुलै धुलोले खक्रक्क सुकेको छ, मेरो जिउमा पोचेको रगत पनि सुकिसकेको छ। खै मलाई दबाई दिन निक्लेको राम दबाई लिन टाढै गएछ क्यारे, अब कहिले नआउने गरेर हामी सबैलाई छाडिगयो। अब मैले रामको आमा बाबालाई के भन्ने, अनि रूपालाई किन

रूपा पनि रामको परिवारसँग काठमाडौँ एकचोटि रामको अनुहार हेर्छु भनेर आउँदै छिन् रे। चिसो हावाको स्पर्शले गर्दा मेरो निन्द्रा भङ्ग हुन्छ। झ्यालतिर फर्केर फेरि निधाउने कोसिस गर्छु। झ्यालको पर्दा खुल्लै थियो अनि एकपल्ट झ्याल पनि खुल्लै रहेछ। बाहिर जुन लागेर झलमल्ल रहेछ, सायद आज पूर्णिमा हुनु पर्दछ। त्यही जुनको उज्यालो मेरो कोठासम्म आइपुगेको रहेछ। म झसङ्ग भएर जुरुक्क उठ्छु। एक दिन रामले भनेको थियो, हेर खान्छ, तर म छुट्टिएर बाँच्नु पर्यो भने, ठाडा भयो भने हामीले पूर्णिमाको जुनलाई दुवैजनाले हेर्ने है, अनि त्यही मार्फत भेट र गफ गर्नुपर्छ है भनेको याद आयो। अनि म हतार हतार झ्यालमा उभिएर बाहिर जुनलाई हेरिबस्छु, जुन ठुलो र गोलो आकारमा छम्किरहेको छ। अहिले रामले पनि हेरिरहेको होला, उसलाई थुप्रै कुराहरू सोध्न मन छ। राम, तँ कहाँ छस्? तँलाई कस्तो छ? के गर्दैछस्? यस्तै यस्तै, तर मेरो साथी फुट्ला जस्तै गरेर पक्का निन्छ। आँखाबाट आँसु कति बेला ओठ नागेछ क्यारे, नुनिलो भए जस्तो छ। म बेडमा थचक्क बस्छु अनि त्यही जुनलाई फेरि हेरिबस्छु, जुनको उज्यालो मेरो कोठाबाट बिस्तारै अँध्यारो हुँदै जान्छ। म भित्तामा राखेको राम र मेरो फोटो हेर्छु। राम हाँसिरहेको छ। टेबलको घडी हेर्छु, रातिको 1 बजेको रहेछ। घडीको बार गति हेर्छु, रात चम्म लाग्छ। आज ठ्याक्कै 1 वर्ष भएछ। रामलाई तलाई केही हुँदैन भन्दै हेलिकप्टरमा यी रक्ताम्य हातहरूले चढाएर पठाएको, अनि आलै छ ती दिनका रुवाईहरू, अनि रामसँग बिताएका हरेक पलहरू, अनि यो आलो याद सधैँभरि आलै रहिरहनेछ।

0: मिलाए भरी
1: अन स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्लाई बीएफबीएस
0: यू बीएफबीएस गोर्खा रेडियो हो
1: गोर्खा रेडियो हो
3: नेपाली काङ्ग्रेसले वर्तमान सरकारले मुलुकलाई उत्तर कोरियाको तानाशाही शासनतिर लैजान खोजेको आरोप लगाएको छ। आज संसदमा बोल्दै नेपाली काङ्ग्रेस संसदीय दलका नेता विष्णुराज अङ दम्बेले सरकार लोकतान्त्रिक बाटोबाट बाहिरिन खोजेको भन्दै आक्रोश पोख्नु भएको हो।
4: लोकतन्त्रको अर्को महत्वपूर्ण आधार संवाद हो। सहमतिबाट अघि बढ्छ र असहमतिलाई पनि सम्मान गर्छ। तर विगत 100 दिनमा सरकारको कार्यशैली हेर्दा संवाद भन्दा दूरी, सहकार्य भन्दा टकराव र परामर्श भन्दा एकल निर्णयलाई प्राथमिकता दिएको देखियो। राष्ट्रिय महत्वको विषयमा साझा धारणा बनाएर अघि बढ्नु पर्ने थियो, तर सरकार एक्लै अघि बढ्न खोज्यो। स्मरण रहोस्, खुट्टा सुल्टो जुत्ता उल्टो लगाएर गन्तव्यमा पुगिँदैन। लोकतान्त्रिक बाटो सुल्टो हो। सुल्टो बाटो आएका प्रधानमन्त्रीजीले जुत्ता उल्टो लगाउन खोजेपछि निश्चित छ सही गन्तव्यमा पुग्न सकिँदैन। प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो, तर मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नु भएको भान मलाई भइरहेको छ। यो राम्रो संकेत पटक्कै होइन।
3: प्रधानमन्त्रीको कार्यशैली आफूलाई मात्र नभएर सिङ्गो मुलुकलाई नै दुर्घटनामा पार्ने संकेत देखिएको पनि आङदाङ पेको टिप्पणी छ।
4: धुरीमा चढेपछि सिँढी भुल्न हुँदैन। सत्ताको धुरी चढ्ने अनि तपाईँलाई धुरीमा पुर्याउने संसद बिर्सिने, संसदलाई अवमूल्यन गर्ने, यदि प्रधानमन्त्री संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई बढी प्रभावकारी ठान्नुहुन्छ भने जनताको सर्वोच्च प्रतिनिधि मुलुक संस्थाको गरिमा कसरी कायम रहन्छ? फेमस हुँदै गर्दा लोकप्रिय भए भनेर भ्रमपूर्ण जिन्दगी पनि कहिलेकाहीँ हामी कटाइरहेका हुन्छौँ। प्रधानमन्त्रीज्यू, एक्सप्रेस वेमा ड्राइभ गर्नुहोस्, तर निकै सम्हालिएर गर्नु। दुर्घटना पर्दा तपाईँ मात्र होइन, सिङ्गो देश दुर्घटनामा पर्न सक्छ।
3: बेलायती राजपरिवारको विशेष सुरक्षा निकाय रोयल प्रोटेक्सनका पूर्व प्रमुख टी डेभिसले सुरक्षाको गम्भीर चुनौती देखिएमा राजकुमार हेरीलाई सुरक्षा बिना बेलायत आउने अनुमति दिन उपयुक्त नहुने तर्क गर्नुभएको छ। सुरक्षाको कारण देखाउँदै हेरी पत्नी र छोरा छोरी अमेरिकामै छाडे लन्डन आउन लागेको खबर छ। उहाँ लन्डनमा हुने इन्भिक्टस गेम्सको कार्यक्रमका लागि बेलायत आउन लाग्नु भएको छ। शाही सुरक्षा विज्ञ डेभिसले राजदरबार र ह्यारीको तर्फबाट समेत स्थितिलाई त्यति ख्याल गरेको जस्तो नलागेको पनि बताउनु भएको छ। बेलायतका औषधि पसलहरूले तौल घटाउने चक्की औषधिको माग वात्तै बढ्न थालेको बताएका छन्। बद्दा जिउ भएका वयस्कहरूको तौल घटाउने बिगोवी चक्की औषधि आजदेखि केही औषधि पसलमा उपलब्ध छ। सुई लगाउन मन नगर्नेहरूका लागि यो चक्की औषधि बनाइएको हो। पोषणविदहरूले भने आपराधिक मानसिकता भएकाहरूले भने सुई लगाउने भन्दा चक्की ओखतीमा उपभोक्तालाई ठग्न सक्ने भन्दै सजग गराएका छन्। नुमानकी पोषणविद जियो ग्रिफिट्सले सस्तो मूल्यमा दिन्छौँ भन्ने वेबसाइटका कुरामा विश्वास नगर्न सुझाउनु भएको छ।
5: Make sure that you're actually being given a prescription by a qualified prescriber. And that will mean that they've reviewed your medical history, other medications and your weight status to make sure that this medication is safe and appropriate for you.
3: राब्रपाले ल्यान्ड रोभर गाडी आयातमा भएको अरबौंको कर छली र अनियमितताका विषयमा संसदमा प्रश्न उठाएको छ। बैठकमा बोल्दै राप्रपा सांसद खुशबु ओली,
6: नेपालमा आयात गरिएका 16 ल्यान्ड रोभर मध्ये 6 डिजेल सवारीलाई झुटो विवरण पेश गरी प्लग इन हाइब्रिड भनेर घोषणा गरी भन्सार छली गरिएको छ र कैयौं संख्याका अन्य डिजेल गाडीलाई पेट्रोल गाडी भनेर भन्सार छली गरी भित्राइएको छ। विशेष गरी प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, सायद हाम्रा सम्मान्य प्रधानमन्त्रीज्यू त्यति बेला अनभिज्ञ हुनुहुन्थ्यो होला, तर यिनै गाडीहरू मध्ये एउटा गाडी चुनावको बखतमा हाम्रो प्रधानमन्त्रीज्यूले पनि चढ्नु भएको थियो। यसबाट प्रति गाडी करिब 1 करोड रुपियाँको दरले राज्यलाई करिब 6 करोड रुपियाँ राजस्व नोक्सानी भएको तथ्य अख्तियारको अनुसन्धानबाटै पुष्टि भइसकेको छ। तर प्रश्न उठ्छ, अनुसन्धान सम्पन्न भयो, प्रमाण भेटियो, तर आजसम्म अभियोजन भएको छैन न कसैलाई कारवाही भएको छ। यदि प्रमाणित राजस्व छलीको मुद्दा समेत कार्यान्वयनमा जाँदैन भने कानुन कसका लागि हो? त्यसैले यो कर छलीको एउटा क्षेत्रलाई तत्काल दायरामा ल्याई राजस्व सङ्कलन गर्न र हाम्रो ढुकुटीमा केही पैसा थप गर्न म सरकारसँग आग्रह गर्दछु।
3: नेकपा एमाले सरकारले सञ्चालन गर्न लागेको ब्लू बस कति पनि सान्दर्भिक नभएको टिप्पणी गरेको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरु बराल,
7: छोरा र छोरी सँगै हिँड्दा छोरी गाडीमा चढ्नु पर्ने, छोरो प्रतीक्षा गर्नुपर्ने, बाबु र आमा सँगै हिँड्दा आमाले गाडी चढ्ने र बुबालाई पछि आवै भन्ने, यस्तै गरी श्रीमान र श्रीमती सँगै हिँड्दा मेरो त गाडी आयो है तपाईँ आउँदै गर्नु भन्ने अवस्था, जो एउटा पैदा
3: अवस्था। अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

हजुर आदरणीय श्रोताहरू, जिन्दगी यो फुलै फुलको थुङ्गो हुँदैन एउटा जीवन दर्शनसँग नजिक रहेर लेखिएको यो गीत मैले यहाँहरू माझमा राखेँ। गीतकार राजन राईको गीत रचना, राजन राज शिवाकोटीको सङ्गीत अनि गायिका अन्जु पन्तको स्वरमा। यसै गीतको साथ आजलाई मैले कार्यक्रम स्वर्णिम सङ्गमको बसाइको दोस्रो चरण दोस्रो घन्टाको उठान गरिसकेको छु। यो बसाइमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यो गीत मैले यसकारण पनि राखेँ श्रोताहरू, यो गीत चाहिँ मिनी कालीकोटे रायजीले आसपोर्ट क्यान युकेबाट पनि अनुरोध गर्नुभएको थियो। नमस्ते तुजदाई, सुरुबाट नै रेडियो सुनेर बसिरहेछु। गीती कथा लेख्नु नै लेखकज्यूलाई शुभकामना कामना भनिदिनु होला है। अनि आज त गीत माग्ने दिन पनि हो, जिन्दगी यो फुलै फुलको थुङ्गा होइन अन्जु पन्तले गाउनुभयो गीत, अनुरोध गर्दछु। अनि आजको तस्विर पनि सुन्दर लाग्यो भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु मिनी कालीकोटी राईजीले। आज मैले नेपालकै अत्यन्तै सुन्दर र ठुलो ताल हो यो रारा तालको तस्विर राखेको छु, र पछिल्लो समय त्यसमा बोटिङ पनि सुरु भइसकेको रहेछ। यो आन्तरिक पर्यटनको लागि पनि निकै उत्कृष्ट गन्तव्य पनि हो रारा, मुगु जिल्लामा अवस्थित यो तालको तस्विर राखेको छु। यसको पानी अत्यन्तै निलो सफा र हेर्दा पनि एउटा आकर्षक, वरिपरि अलिक टाढो हिमालहरू देखिन्छ। रारा साँच्चै रारा नै छ र मैले यो तस्विर राखेको थिएँ र मिनी कालीकोटे राईजीलाई धन्यवाद दिन चाहन्छु। र आज मैले कार्यक्रमको व्यवसायको अघिल्लो चरणमा भने यति बेला भने बेलायतमा बस्नु नै गोपाल सुनवारज्यूले लेख्नुभएको गीती कथा राखेको थिएँ, आलो याद शीर्षक रहेको थियो। र यो कथा सुनेर चाहिँ कथाकार गोपाल सुनवारजीले पनि नमस्कार सर, अति सुन्दर प्रस्तुति गरिदिनुभयो भनेर लेख्नु भएको छ। धेरै धेरै धन्यवाद छ हजुरलाई, साह्रै राम्रो थियो भनेर लेख्नु भएको छ। सुन्दर कथा लेख्नु भएको थियो, अत्यन्तै मार्मिक कथा, मनै छुने कथा लेखेर पठाउनु भएको थियो। यहाँलाई पनि धन्यवाद दिन चाहन्छु। र कथामा थुप्रै गीतहरू रहेको कारणले गर्दा मैले गीत थोरै सुनाएँ, किनकि कथामा धेरै गीतहरू राखेर समयको पाबन्दीसँग हामीले बात दिनुपर्ने भएको हुनाले, यद्यपि उहाँले पनि लेख्नु भएको रहेछ, गोपालजी पनि गीत लेख्नु हुँदैछ मलाई आज थाहा भयो। गोपाल सुनवारले लेख्नुभएको पनि एउटा गीत राखेको थिएँ मैले, जुन गीतमा राजन राज शिवकोटी र सैमा श्रेष्ठको स्वर रहेको थियो, चोक गुरुङज्यूले सङ्गीत गर्नुभयो गीत, हरेक राति सपनीमा बोलको गीत, देख्छु तिमीलाई यो गीत राखे। र गीतकार पनि हुनुहुँदो रहेछ गोपाल सुनवारजी, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, अत्यन्तै सुन्दर गीती कथा लेखेर पठाउनु भएको थियो। यसै गरी यहाँ नर्थ क्यारोलिना युएसएबाट एनपी परदेशीजी लेख्नुहुन्छ, लहै आसिङ यताको बिहानीबाटै तपाईँलाई सुन्नु सुरु गरियो, कथा मार्मिक लाग्यो, कथा राम्रो लाग्यो, र कथाकारज्यूलाई पनि यतैबाट मेरो नमस्कार नमन सुनाइदिनु होला। अनि आज त गीत राख्ने दिन हो भनेर उहाँले चाहिँ भती स्तेन्जी पाखरिनजीको त्यो नयाँ गीत माग्नु भएको रहेछ, जुन गीत चाहिँ दिपा लामा र उहाँलाई साथ दिनुभएको छ शुभ तामाङले, सङ्गीत पनि दिपा लामाकै रहेको छ, माफ गर्नु दिपा तामाङ र शुभ तामाङको स्वरमा रहेको गीत हो। र शुभ तामाङ र दिपा तामाङको स्वरमा रहेको यो गीतको बारेमा मैले गायिका सङ्गीतकार दिपा तामाङसित कुराकानी पनि गरिसकेको छु, र गीतकार तेन्जी पाखरिनको बिल्कुलै नयाँ गीतको अनुरोध गर्नुभएको छ एनपी परदेशजीले नर्थ क्यारोलिनाबाट। यहाँलाई पनि धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा, सुनेर हामीसित जोडिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कुलराज दुराजीले चाहिँ भेरी नाइस नमस्ते भनेर लेख्नुभएको छ, कुलराज दुराजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्ते भन्न चाहन्छु। अनि होमा पाइम लिम्बू लेख्नुहुन्छ बेलायतबाट, सेवा र तुलसी आहा कति राम्रो सिन, आज मैले पनि घरमै बसेर सुनिरहेछु, एकदमै गर्मी छ युकेमा, आज 27 डिग्री छ, यदि समयले साथ दिएमा मेरो नयाँ गीत पालम थोरै भए पनि सुनाइदिनु भए आभारी हुने थिए, यो पालमले मेरो युट्युब च्यानल मोनिटाइज होला होला जस्तो लाग्दैछ, यहाँहरू सम्पूर्ण को साथ र सपोर्ट विशेष गरी पाइरहँ भनेर लेख्नु भएको छ उहाँले। अनि उहाँले चाहिँ विशेष गरी पान्थर एफएम र न्युज 24 सबैप्रति आभार व्यक्त गर्न चाहन्छु है भनेर लेख्नु भएको रहेछ, धन्यवाद दिन चाहन्छु हाम्रा होमा पाएम लिम्बुलाई, नोगेन पनि भन्न चाहन्छु। र अहिलेलाई पनि चाहिँ म तेजी पाखरिनको गीत रचना गीत राख्न चाहन्छु, जुन गीतको अनुरोध यहाँ गर्नुभएको छ
एनपी परदेशजीले भतिज तेन्जी पाखिनको नयाँ गीत सुन्न मन लाग्यो भनेर र यसमा स्वर दिपा तामाङ र शुभ तामाङको रहेको छ, सङ्गीत पनि दिपा तामाङको रहेको छ, गीत रचना भने तेन्जी पाखरिनको रहेको छ। यसको अफिसियल लिरिकल भिडियो चाहिँ तेन्जी पाखरिनकै युट्युब च्यानल पाखरिन 66 गएर पनि यहाँहरूले हेर्न सुन्न सक्नुहुनेछ। र होमा पाइम लिम्बूले पनि एउटा गीत अनुरोध गर्नुभएको छ, पालम, त्यो गीत थोरै पनि सुनाउने नै छु अहिलेलाई भने चाहिँ यही गीत डम्फूको तालैमा।

बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको। तर के तपाईले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

खोमा पाएम लिम्बूको शब्द रहेको यो पालम राखे यहाँहरू माझमा मनु नेमाङ र शिवकुमार सम्भाम्पेको स्वरमा मनु नेमाङकै सङ्गीत रहेको थियो र हुमा पाएम लिम्बूको अफिसियल युट्युब च्यानल चाहिँ यही पालम गीत बाहेक चाहिँ मोनिटाइज होला जस्तै छ भनेर लेख्नु पनि भएको थियो र उहाँले यो गीत अनुरोध गर्नुभएको थियो ल शुभकामना छ हुमा पाएमजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अब तपाईँको युट्युब च्यानल पनि मोनिटाइज हुने तर्खरमा रहेछ अब डलर कमाउने भइयो है हुमाजी यहाँलाई धेरै धेरै शुभकामना भन्न चाहन्छु अनि यसभन्दा अगाडि मैले तेन्जी पाखरिनको गीत रचनाको एउटा गीत राखेको थिएँ र एनपी परदेशजीले अनुरोध गर्नुभएको थियो मलाई धन्यवाद भन्नु लेख्नु भएको छ फेरि पनि धन्यवाद दिन चाहन्छु एनपी परदेशजीले नर्थ क्यारोलिनाबाट अनि बोस्टनबाट रघु भट्टराईजीले हाम्रो अन्तर्राष्ट्रिय भतिज तेन्जी पाखरिनजीको नयाँ गीतलाई मैले पनि यतैको बिहानीबाट भोट गरिसकेको छु है तुलसीजी भन्नु लेख्नु भएको छ धन्यवाद दिन चाहन्छु हाम्रा रघु भट्टराईजीलाई अनि द्वारिका थापा मगरजी लेख्नुहुन्छ जर्मनीको हम्बर्गबाट हुनुहुन्छ उहाँ नमस्कार तुलसी आजको गीत कथा कार्यक्रम मैले पनि सुरुदेखि नै सुनिरहेछु आहा कति राम्रो राणा ताल साँच्चै नै नेपाल सुन्दर छ स्वर्गको देश भन्दा फरक पर्दैन होला कथा साह्रै राम्रो लाग्यो कथाकारजीको कलम यसरी नै चलिरहोस् भन्ने कामना गर्दछु अनि तुलसीजी हजुर लगायत मेरो सम्धी लिलराज कामबाङ अनि शर्मिला अधिकारी यसरी नै मलाई चिन्नु नै सबै सबैमा हजुरकै रोजाइमा एउटा गीत सुनाइदिनु हुन अनुरोध गर्दछु म द्वारिका थापा मगर जर्मनीको हम्बर्गबाट भन्नुभएको छ द्वारिका थापा मगरजीलाई धन्यवाद दिन चाहन्छु र गीत चाहिँ आफ्नै अभिरुचिमा छान्ने अभिभावक चाहिँ मलाई सुम्पिदिनुभयो द्वारिका थापा मगरजीलाई धन्यवाद दिन चाहन्छु उहाँले सम्धी अर्थात् गीतकार लिलराज कामबाङजीलाई सम्झन चाहनुभएको छ सोही गीतबाट यसै गरी शर्मिला अधिकारीजी लगायत सम्पूर्ण श्रोताहरूलाई सम्झन चाहन्छु भन्नुभएको छ उहाँलाई धन्यवाद दिन चाहन्छु उहाँ चाहिँ अहिले जर्मनीबाट हुनुहुन्छ यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु धनवीर पुन्जी लेख्नुहुन्छ उहाँ अहिले बेजिङ स्टोक युके बेलायतबाटै हुनुहुन्छ नमस्कार तुलजी आज पनि हरेक सोमबार चाहिँ हजुरको लोकप्रिय कार्यक्रम सडिम सङ्गम सुरुदेखि नै सुनिरहेको छु गीती कथा सुन्दै भरपूर मनोरञ्जन पनि लिइरहेको छु गीती कथा मार्मिक रहेछ हरेक लाउरे दाजुभाइको यथार्थ बोकेको मैले पनि रेक्रुट ट्रेनिङ गर्दा नाच्न नजानेपछि धेरै पटक सजाएको भागीदार भएको थिएँ कथाले आजभन्दा 45 वर्ष अघि पुरानो यादहरूमा पुर्याइदिनु भयो ती पुराना यादहरू झलझल आइदियो कथाकारज्यूलाई मौरी मुरी धन्यवाद छ उहाँको कलमले निरन्तरता यसरी नै पाइरहोस् अझै अगाडि बढिरहनुहोस् शुभकामना छ अनि आजको विशेष तस्विरले मन नछुने त कुरै भएन हजुर भनेर लेख्नु भएको छ धन्यवाद दिन चाहन्छु हाम्रा धनवीर पुन्जी उहाँ चाहिँ अहिले बेजिङ स्टोक युके बेलायतबाट हुनुहुन्छ उहाँलाई धन्यवाद दिन चाहन्छु हरिराईजी लेख्नुहुन्छ फेल्थम लन्डनबाट हुनुहुन्छ हरिराईजी उहाँ लेख्नुहुन्छ तुलसी सर नमस्कार म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु है आजको गीती कथा साह्रै राम्रो अनि सुन्दर मनमा स्पर्शी लाग्यो उस्तै मिठो गीत सङ्गीत कथाकारज्यूलाई धेरै धेरै साधुवाद छ यो मर्मस्पर्शी कथाको लागि साथै हजुरको यस्तो सुन्दर लेखन कार्यले सधैँभरि निरन्तरता पाइरहोस् शुभकामना पनि भन्न चाहन्छु अनि अगाडि थप्नुहुन्छ हरिराईजी अझ तुलसी सरको कथाको भावमा डुबेर आफ्नो जादुमय प्रस्तुति त झनै भावुक बनाइदिने खालकै थियो कथाकारज्यू र प्रसुद्धा तुलसी सर दुवैजनालाई धेरै धेरै धन्यवाद साथै शुभकामना अनि सर मिल्छ भने आज हाम्रा वरिष्ठ गीतकार आदरणीय लीलाराज कामबाङज्यूले रच्नुभएको मर्मस्पर्शी गीत बालुवाको महलमा कस्तो मेरो सवारी भन्ने गीत शान्तिश्री परियारले गाउनुभएको गीत लीला सरलाई मिठो सम्झनाको साथ आफ्नै अभिरुचिमा अनि तुलसी सर लगायत सम्पूर्ण श्रोताहरूलाई सुन्न र सुनाउन चाहन्छु धन्यवाद भनेर लेख्नु भएको छ धन्यवाद दिन चाहन्छु हरिराईजीलाई फेल्थम लन्डनबाट हुनुहुन्छ सधैँ नै बेबेस गोर्खाले सुनिदिनुहुन्छ र आजको गीती कथा आलो याद पनि मन पराइदिनु भयो जुन कथा लेख्नु भएको थियो बेलायतमै बस्नुहुने गोपाल सुनवारजी गोपाल सुनवारजीको कथा मन पराइदिनु भएको म धन्यवाद दिन चाहन्छु र उहाँले चाहिँ एउटा गीत माग्नु भएको छ यो गीतको अफिसियल भिडियो चाहिँ यसमा टाइटल चाहिँ मेरो खबर राखिएको छ र यो चाहिँ युट्युबमा गएर यहाँले हेर्न सक्नुहुन्छ शान्तश्री परियार भनेर अथवा बिमला खोजुम लिम्बू टाइप गरे पनि देखिन्छ र अझ यो गीतको टाइटल चाहिँ मेरो खबर भन्दा पनि बालुवाकै महल चाहिँ
साँच्चै मिठो पो सुनिन्थ्यो कि जस्तो पनि लाग्यो है। यद्यपि भिडियो आइसकेछ र यो गीतको अनुरोध चाहिँ लीलाराज कामाङजीले लेख्नुभएको गीत भनेर हरिराईजीले उहाँलाई नै सुनाउन चाहनुभएको छ फेल्थम लन्डनबाट। र अहिलेलाई भने म यही गीत राख्न चाहन्छु शान्तिश्री परियारको स्वरमा, गीत रचना लीलाराज कामाङको पनि सङ्गीत यसमा रहेको छ, सङ्गीतकार हुनुहुन्छ शङ्कर थापा इस्माइल र लीलाराज कामाङजी गीतकार भने यति बेला भने बेलायतको अक्सफोर्डमा बस्नुहुन्छ। अब भने यही सुमधुर गीत यहाँहरू माझमा शान्तिश्री परियारको स्वरमा लीलाराज कामाङको गीत रचना अनि शङ्कर थापा इस्माइलको सङ्गीत रहेको गीत हरि राईको आग्रह अनुरोधमा।

गीतकार लीलाज कामाङले लेख्नुभएको यो गीत राखे श्रोताहरू, मैले यहाँहरूमा आज शान्तिश्री परियारको स्वरमा सङ्गीत शङ्कर थापा स्मालको रहेको थियो र यसको भिडियो चाहिँ मेरो खबर टाइटलमा युट्युबमा गएर हेर्न सक्नुहुनेछ। र गीत माग्नु भएको थियो हरिराईजीले फेल्थम लन्डनबाट, र हरिराईजीले थ्याङ्क यू सो मच डियर तुलसी सर भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु हरिराईजीलाई फेरि पनि। अनि यहाँ लेख्नुहुन्छ ललित गुरुङ दाई र सती गुरुङ भाउजू बेलायतबाटै हुनुहुन्छ, डियर तुलसी सर नमस्कार, हामी पनि हजुरको मिठो प्रस्तुति सुनिरहेछौँ। सर गीती कथा पुरा त सुन्न सकेन तर पछाडिको भाग सुन्ने अवसर मिल्यो, सायद यो अपरेसनको तितो सत्य कथा थियो होला, विगतको सम्झनाहरू श्रोता माझ ल्याइदिनु भएकोमा लेखकलाई हार्दिक धन्यवाद। अनि सर हजुरको वाचन शैलीले कथालाई अझ जीवन्त बनाइदिन्छ, त्यसको लागि हजुरलाई मुरी मुरी धन्यवाद भनेर लेख्नु भएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु ललित गुरुङज्यू र सती गुरुङज्यूलाई। उहाँहरू दुवैजना बेलायत बाह्य हुनुहुन्छ र मैले ललित दाईको त दुईवटा गीती कथा मैले यसै कार्यक्रममा वाचन पनि गरिसकेको छु, अत्यन्तै सुन्दर गीती कथाहरू उहाँले लेखेर पठाउनु भएको थियो र फेरि फेरि पनि यस्ता कथाहरू पाऊँ भन्न चाहन्छु। होमाजीले मलाई धन्यवाद भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु। भुवन गुरुङ दाई लेख्नुहुन्छ फान बेलायतबाट हुनुहुन्छ, नमस्कार तुलसी, तपाईँको कार्यक्रम सुनेर इन्जोय लिइरहेको छु। तुलसी चर्चित गायक एम बराल जीवलाई जीव अस्वस्थ भएको खबर सुने, मिल्छ भने उहाँको स्वास्थ्य लाभको कामना गर्दै दीपक लिम्बूले गाउनुभएको गीत तिमीलाई सन्चो छैन भन्ने खबर पाए मैले गीत सुनाइदिनु होला है भनेर लेख्नु भएको छ। भुवन गुरुङ दाईलाई पनि धन्यवाद दिन चाहन्छु र फेरि पनि म मित्र एम बराललाई स्वास्थ्य लाभको कामना गर्दै अहिलेलाई भने हाम्रा भुवन गुरुङ दाईले अनुरोध गर्नुभएको गीत राखिहाल्छु।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
2: BFBS Gorkha Radio.

हजुर आदर्श दारू मनैभरि कुरा कुरा खेली र यो रात ढले पनि रात ढल्दै गर्दा मनभित्र अनेक तर्कनाहरू कुराहरूको छालहरू ओरिदाको एउटा बिम्ब टिपेको गीत राखेँ मैले यहाँहरू माझमा। नारी हस्ताक्षर गीतकार रञ्जना राईको गीत जनाइरहेको थियो र रञ्जना राईको पछिल्लो गीत पनि भन्न चाहन्छु। निकै मिठो गीत लेख्नु भएको रहेछ। जुन गीतमा स्वर रहेको थियो सुरेश लामाको भने सङ्गीत रहेको थियो सङ्गीतकार अर्जुन पोखरेलको र गीत रचना भने हाल बेलायतमै रहेकी गीतकार रञ्जना राईको रहेको थियो। र यो गीत पश्चात बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सिङ्गम सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। र यति बेला भने यहाँ बेलायतबाट चाहिँ लेख्नुहुन्छ ननिटन युकेबाट ताराप्रसाद च्यामजुङजी सेवारो तुलसीजी गीती कथा सुरुबाटै सुनिरहेको थिएँ। कथा अति नै मार्मिक लाग्यो कथाकारज्यूलाई मुरी मुरी धन्यवाद भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु हाम्रा तारप्रसाद च्यामजुङजीलाई पनि। यसै गरी बेलायतबाट खेलमोती लिम्बू लेख्नुहुन्छ नमस्ते सेवारो तुलसीजी म पनि मिठो मन छुने गीत कथा सुनेर इन्जोय गरिरहेको थिएँ र आज भने तपाईँकै रोजाइमा कुनै पनि एउटा गीत राखिदिनुहोस् है भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु म खेलमोती लिम्बूज्यूलाई बेलायतबाट हुनुहुन्छ र एउटा गीत केहीसिनपछि म अवश्य राख्ने नै छु कार्यक्रम सुन्दै जानुलाई भन्न चाहन्छु र खेलमोती लिम्बूलाई पनि सेवारो नमस्ते भन्न चाहन्छु। नूतन भुषालजी इजरायलबाट लेख्नुहुन्छ नमस्कार सर निकै नै मनमोहक छ रार म पनि पुगेर आएँ तर बाटो कच्ची भएकोले मुस्किल थियो ढुङ्गा थिए तर म र मेरो भाइ बुहारी भने आर्मीको ढुङ्गामा पारी गयौँ। गीती कथा मार्मिक थियो मन भावुक बनायो कथाकारज्यूलाई धन्यवाद उत्कृष्ट वाचनले सिँगार्नुहुने तुलसी सरप्रति नमन अनि आज मेरो शब्दको कुनै पनि एउटा गीत सुनाइदिनु होला है सर भन्नुभएको रहेछ। धन्यवाद दिन चाहन्छु गीतकार पनि हुनुहुन्छ नूतन भुषालजी यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँ खेलमती लिम्बुले कुनै पनि एउटा गीत राखिदिनु होला भनेर मलाई आग्रह गर्नुभएको छ। मलाई सजिलो पनि भयो म केही दिनपछि म नूतन भुषालजीले लेख्नुभएको एउटा गीत राख्नेछु। नूतन भुषालजी अनि खेलमती लिम्बू लगायत सम्पूर्ण श्रोताहरूको लागि जुन गीतमा सङ्गीत भने सङ्गीतकार सुनिल मास्केको रहेको छ स्वर मिना निरौलाको रहेको छ केही दिनपछि राख्ने नै छु। यहाँलाई धन्यवाद दिन चाहन्छु नूतनजी कार्यक्रम सुनिदिनु भयो कथा मन पराइदिनु भयो अनि भुवन गुरुङ दाईले धन्यवाद तुलसी गीत सुनाइदिनु भएको मन लेख्नु भएको छ फानुभ बेलायतबाट उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। अनि देव ज्वेलरी अल्सोट युकेबाट प्रेम विश्वकर्म दाई लेख्नुहुन्छ नमस्कार तुलसी सदा चाहिँ आज पनि बिहेबिएस सुनेर दैनिकीलाई सहजता बनाएको छु गीती कथा र कथाकार अनि वाचनकर्ता दुवैलाई धन्यवाद। खै कुन गीत सुनौ त आज स्वर सम्राट नारायण गोपालको आवाज रहेको आजभोलि हरेक साँझ मातिन थालेछ सुन्न पनि चाहन्छु सुनाउन पनि मन लाग्यो भनेर लेख्नु भएको छ। भीम बिराको शब्द सङ्गीत रहेको गीत माग्नु भएको छ म त्यो गीत केही दिनपछि राख्ने छु। प्रेम विश्वकर्म दाई दीप ज्वेलरी अल्सोट युकेबाट हुन्छ प्रेम दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सम्भवतः यी दुई गीतबाटै आजलाई मैले कार्यक्रमको बिट मान्नुपर्ने हुन्छ किनकि समय यतिमै घड्किन्छ जस्तो लाग्यो किनकि हामीसँग पुग नपुग करिब 10 मिनट समय छ। प्रेम दाईलाई पनि धन्यवाद दिन चाहन्छु र अब भने म नूतन भुषालले लेख्नुभएको गीत राख्न चाहन्छु। शब्द रचना गीतकार नूतन भुषालको सङ्गीत यसमा सुनिल मास्केको रहेको छ स्वर भने मिना निरौलाको रहेको छ यो गीत यहाँहरू माझ राख्नेछु र त्यसपछि बिसौनीमा म स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको भीमबिराको शब्द सङ्गीत रहेको गीत राख्नेछु जुन गीतको अनुरोध चाहिँ देव ज्वेलरी अल्सोट युकेबाट प्रेम विश्वकर्म दाईले गर्नुभएको छ। प्रेम दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अल्सोट भन्ने साथ धेरै साङ्गीतिक कार्यक्रमहरू हुने नेपाली कलाकारहरूको बाक्लो जमघट हुने ठाउँमा दाईको सुन पसल छ। धेरै कलाकारहरू त सायद हाम्रो प्रेम दाईको पसलमा पुगि नै हाल्नुहुन्छ र केही दिन पश्चात अर्को एउटा ठुलो कार्यक्रम हुन गइरहेको छ बेलायतमा मगर सङ्घ युकेको आयोजनामा हरेक वर्ष हुने कार्यक्रम यो 18 संस्करण जस्तो लाग्छ ओपन कन्सर्ट जहाँ चाहिँ दार्जिलिङमा रहेको मन्त्र ब्यान्डको अलावा थुप्रै कलाकारको सहभागिता रहनेछ र नितु थापा मगर पनि आउँदै हुनुहुन्छ। बेलायत भोइस अफ नेपालका पछिल्लो सिजन कि विजेता हुनुहुन्छ म उहाँसित पनि बुधबारको कार्यक्रममा चाहिँ कुराकानी गर्ने नै छु तर यति बेला भने चाहिँ म मिना निरौलाले गाउनुभएको गीत राखिहाल्छु है त नूतन भुषालजीको गीत रचना सुनिल मास्केको सङ्गीतमा

यो गीत पश्चात श्रोताहरू अब भने कार्यक्रमको पुछारतिर विषौनीतिर आइसकेछु। यहाँ लेख्नुहुन्छ ममता पूर्जा तिलिजाजी बेलायतबाटै हुनुहुन्छ। नमस्कार तुलसार बिएबिएस रेडियो सुनिरहेको छु। आजको कथा सुन्यो यो अति नै राम्रो लाग्यो। कथाकार र वाचक ज्यूलाई धेरै धेरै धन्यवाद सर भन्ने लेख्नुभएको छ। अनि म ममता तिलिजा अलसोट युकेबाट भन्नुभएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि खेलमती लिम्बूले खुसी लाग्यो है गीत सुनेर भन्ने लेख्नुभएको छ बेलायतबाट हुन्छ, उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। कार्यक्रम पुछारमा भने चाहिँ म प्रेम विश्वकर्म दाईले दिप ज्वेलरी अलसोट युकेबाट एउटा गीत अनुरोध गर्नुभएको छ। आजभोलि हरेक साँझ मातिन छालेछ नारायण गोपालले गाउनुभयो गीत, स्वर सम्राट नारायण गोपालको स्वर अनि बिम्बिर्याको शब्द सङ्गीत रहेको गीत माग्नु भएको छ। यही गीत यहाँहरू माझमा पुछारमा छाड्दै बिदाउन चाहन्छु। र अघि मैले नितु थापा भने सुधार्न चाहन्छु, निता थापा मगर जो यही जुलाई 25 तारिकमा बेलायतमा हुन गइरहेको ओपन कन्सर्टको लागि नेपालबाट आफ्नो साङ्गीतिक प्रस्तुति दिनको लागि बेलायततिर प्रस्थान गर्दैछिन्, र साथमा दार्जिलिङको मन्त्र ब्यान्ड पनि रहनेछ भने थुप्रै कलाकारहरूको सहभागिता रहनेछ। र निता थापा मगर चाहिँ भोइस अफ नेपालको सिजन 7 विजेता पनि हुनुहुन्छ। त्यसो त पुनम गुरुङज्यू बेलायततिर हुनुहुन्छ, उहाँको पनि प्रस्तुति रहन्छ जस्तो लागेछ मलाई ओपन कन्सर्टमा। र निता थापासित चाहिँ म बुधबारको कार्यक्रममा कुराकानी गर्नेछु। र बिसौनीमा भने चाहिँ आज म प्रेम विश्वकर्म दाईले अनुरोध गर्नुभएको गीत यहाँहरू माझमा राख्दै कार्यक्रम स्वर्णिम सङ्गमबाट बिदा हुन चाहन्छु। र जाँदा जाँदै आजको गीतिकथाका लेखक अग्लो यादका अग्लो माफ गर्नुहोला आलो यादका लेखक गोपाल सुनवारजीलाई पनि धन्यवाद दिन चाहन्छु। सम्पूर्ण श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु सुनिदिनु भएकोमा। अनि सुनेर जोडिनुहुने सम्पूर्ण आदरणीय श्रोताहरूलाई पनि धन्यवाद दिँदै कार्यक्रम स्वर्णिम सङ्गमको बसाइबाट बिदा हुन चाहन्छु। तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते।

0: मा अनि स्मार्ट स्पीकर मा भन्नुहोस् प्ले बीएफबीएस यो बीएफबीएस गोर्खा रेडियो हो गोर्खा रेडियो हो
1: राब्रमाले ल्यान्ड रोभर गाडी आयातमा भएको अरबौंको कर छली र अनियमितताका विषयमा संसदमा प्रश्न उठाएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा सांसद खुशबु ओली,
2: नेपालमा आयात गरिएका 16 ल्यान्ड रोभर मध्ये 6 डिजेल सवारीलाई झुटो विवरण पेश गरी प्लग इन हाइब्रिड भनेर घोषणा गरी भन्सार छली गरिएको छ र कैयौं संख्याका अन्य डिजेल गाडीलाई पेट्रोल गाडी भनेर भन्सार छली गरी भित्राइएको छ। विशेष गरी प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, सायद हाम्रा सम्मान्य प्रधानमन्त्रीज्यू त्यति बेला अनभिज्ञ हुनुहुन्थ्यो होला, तर यिनै गाडीहरू मध्ये एउटा गाडी चुनावको बखतमा हाम्रो प्रधानमन्त्रीज्यूले पनि चढ्नु भएको थियो। यसबाट प्रति गाडी करिब 1 करोड रुपियाँको दरले राज्यलाई करिब 6 करोड रुपियाँ राजस्व नोक्सानी भएको तथ्य अख्तियारको अनुसन्धानबाटै पुष्टि भइसकेको छ। तर प्रश्न उठ्छ, अनुसन्धान सम्पन्न भयो, प्रमाण भेटियो, तर आजसम्म अभियोजन भएको छैन न कसैलाई कारवाही भएको छ। यदि प्रमाणित राजस्व छलीको मुद्दा समेत कार्यान्वयनमा जाँदैन भने कानून कसका लागि हो? त्यसैले यो कर छलीको एउटा क्षेत्रलाई तत्काल दायरामा ल्याई राजस्व सङ्कलन गर्न र हाम्रो ढुकुटीमा केही पैसा थप गर्न म सरकारसँग आग्रह गर्दछु।
1: नेकपा एमाले सरकारले सञ्चालन गर्न लागेको ब्लू बस कति पनि सान्दर्भिक नभएको टिप्पणी गरेको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरु बराल,
3: छोरा र छोरी सँगै हिँड्दा छोरी गाडीमा चढ्नु पर्ने, छोरो प्रतीक्षा गर्नुपर्ने, बाबु र आमा सँगै हिँड्दा आमाले गाडी चढ्ने र बुबालाई पछि आवै भन्ने, यस्तै गरी श्रीमान र श्रीमती सँगै हिँड्दा मेरो त गाडी आयो है तपाईँ आउँदै गर्नु भन्ने अवस्था जो एउटा पैदा गर्न खोजेको छ, यो अत्यन्त गलत छ। हामीले आज सार्वजनिक यातायातमा अत्यन्त गम्भीर भएर सोच्नुपर्ने भएको छ।
1: सार्वजनिक स्थानमा महिलालाई गोप्य अङ्ग देखाएको आरोपमा रक्षा मन्त्रालयमा कार्यरत एकजना अधिकृत पक्राउ परेका छन्। प्रहरी वृत्त 7 बाटो ललितपुरको टोलीले 55 सुरेन्द्र भट्टलाई पक्राउ गरेको हो। बैतडी पाटन नगरपालिका 7 भट्ट हाल ललितपुर महालक्ष्मी बस्ने व्यक्तिले सोही नगरपालिका 2 हिमाडोलको सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग देखाएको प्रहरीको भनाइ छ। पीडित महिलाले ती व्यक्तिको भिडियो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि प्रहरीले पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा भट्ट सिंहदरबारको रक्षा मन्त्रालयमा शिक्षा अधिकृतको रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका भट्टलाई प्रहरी वृत्तको 7 बाटोको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। काङ्ग्रेसको संस्थापन इतर पक्षले सम्पर्क कार्यालय खोलेको छ। आज काङ्ग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले काठमाडौँको चुन्देबीमा सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको हो। उद्घाटनपछि सम्पर्क कार्यालयमै 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको बैठक पनि बसेको छ। बैठकमा काङ्ग्रेसलाई आगामी दिनमा थप मजबुत बनाउँदै लैजानेबारे छलफल भएको नेता मीनबहादुर विश्वकर्माले बताउनु भएको छ। काङ्ग्रेस अहिले केही खस्किए पनि आगामी दिनमा अझ ठुलो बनाएर लैजाने प्रतिबद्धता नेताहरूले गरेका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवशिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखर सहकारीका 248 पीडितले बचत फिर्ता पाएका हुन्। हालसम्म शिवशिखर सहकारीका 1,117 बचतकर्ताले रकम फिर्ता पाएका छन्। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। बैतडीको मेलौली नगरपालिका 1 सिराडमा सुने पार्कीको घर भत्किँदा 1 सुत्केरी सहित 3 घाइते भएका छन्। पार्कीकी 18 छोरी मनिषा, 13 चाँदनी र 8 गर्भवती 22 बुहारी प्रिया घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता भुवन प्रसाद तिमिल सिन्हाले जानकारी दिनुभएको छ। घाइते मध्ये प्रियाको अवस्था गम्भीर रहेको र अरूको सामान्य रहेको उहाँले जानकारी दिनुभएको छ। ढुङ्गा माटोको जोडाइ भएको 2 कच्ची घरको मुख्य निदाल भाँचिएर घर भत्किएको हो। पोखरा एभेन्जर्सले एनपिएलको 3 संस्करणका लागि क्याटेगोरी सीबाट 3 खेलाडी खरिद गरेको छ। सुदीप परियाललाई 3,00,000 रुपियाँमा पोखरा एभेन्जर्सले खरिद गरेको छ। त्यसअघि विवेक राणा मगर 2,75,000 रुपियाँमा पोखरा एभेन्जर्सले खरिद गरेको छ। त्यस्तै सन्नी बिकालाई पनि न्यूनतम 2,00,000 रुपियाँमा खरिद गरेको छ। यसअघि सुदूरपश्चिम रोयल्सले सचिन भट्टलाई 2,00,000 रुपियाँमा किनेको थियो। सुदूरपश्चिमले अयुब चन्दलाई 2,00,000 रुपियाँमै खरिद गरेको छ। अक्सनमा क्याटेगोरी सीबाट सचिन भट्ट सुदूरपश्चिम रोयल्स पुग्नु भएको छ। सुदूरपश्चिमले उहाँलाई न्यूनतम 2,00,000 रुपियाँमा खरिद गरेको हो। उहाँमाथि सुदूरपश्चिमले मात्र बोली लगाएको थियो। जारी अक्सनमा बिक्री हुँदा उहाँ पहिलो खेलाडी हुनुहुन्छ। अरणीको यादवलाई 2,00,000 रुपियाँमा लुम्बिनीले खरिद गरेको छ। त्यस्तै ब्याटर सुजन थपलिया 4,25,000 रुपियाँमा विराटनगर किङ्स पुग्नु भएको छ। अक्सनमा सुजनमाथि सर्वाधिक रकममा बोली लागेको अवस्था। अहिलेसम्मको खबर यति नै।

तिम्रो नजरले बल्छी हानेछ मिठो पुरानो एउटा गीत सुन्दै हुनुहुन्थ्यो प्रिय श्रोतावृन्द र यसैको साथमा कार्यक्रम दिवाको शैली आजको लागि सुरु भइसकेको छ यहाँहरू सबै सबै सबैलाई कार्यक्रम दिवाको शैलीमा सुस्वागत न्यानो युवान टक्राउन चाहन्छु म तपाईँकै रेडियो मित्र शिरीष सुनवार तपाईँको सेवामा छु यतिखेर कार्यक्रम सुनेर तपाईँ सबैले साथ दिइरहनु भएको छ होला भन्ने आशा पनि गर्दछु समय दिउँसोको अहिले 1:11 भएको छ ठिक 4 बजेसम्म कार्यक्रम अन्तर्गत विविध सर सामग्रीहरू एकपछि अर्को तपाईँको लागि राख्दै अगाडि बढ्ने मेरो तयारी रहेको छ त यतिखेर कार्यक्रममा तपाईँको लागि अब भने यस्तै पुराना पुराना मिठा मिठा गीत सङ्गीतहरू राख्दै अगाडि बढ्नेछु म किनभने आज पर्न गएको छ सोमबारको दिन विक्रम सम्बत 2083 साल असार महिनाको 22 गते तदनुसार 6 जुलाई 2026 आषाढ कृष्ण षष्ठी आज सोमबारको दिन परेको छ त यतिखेर कार्यक्रममा अब भने म तपाईँहरूको लागि चाहिँ नि यस्तै मिठा मिठा पुराना पुराना गीत सङ्गीतहरू राख्नेछु किनभने आज सोमबार भएको हुनाले सोमबारको दिन छँदै नै हामी पुराना गीत सङ्गीतहरू सुन्छौँ र आज पनि यही सिलसिलालाई जारी राख्नेछु यसको अलावा कार्यक्रममा अन्य सर सामग्री पनि रहनेछन् आज हेल्थ सेगमेन्ट अन्तर्गत हामी ग्लोकोमाको बारेमा अलिकति जानकारी लिनेछौँ किनभने ग्लोकोमा अवेरनेस विक भनेर आज जुलाई 6 बाट 12 जुलाईसम्मको लागि चलिरहेको छ युकेको सन्दर्भमा कुरा गर्नुपर्दा अनि अल्कोहल अवेरनेस विक पनि हो 6 जुलाईदेखि 12 जुलाईसम्मको लागि र यी दुईवटा विशेष चाहिँ अवेरनेस विक चलिरहेको छ यस अर्थमा आज पनि ग्लोकोमाको बारेमा कुरा गर्नेछु अनि यो सप्ताहमा कुन समयमा मिल्छ फेरि अल्कोहल अवेरनेसको बारेमा पनि अलिकति कुराकानी म गर्ने नै छु त आजको लागि पनि ग्लोकोमाको बारेमा कुराकानी गर्छु जुन चाहिँ विशेष गरिकन आँखासँग सम्बन्धित समस्या हो होइन तपाईँहरूलाई पनि यो विषयमा केही हदसम्म थाहा छँदैछ होला र यो चाहिँ यो सप्ताह चलिरहेको छ यसलाई कालो मोतियाबिन्दु भनेर पनि भनिँदो रहेछ ग्लोकोमालाई र यो आँखाभित्र जुन इन्ट्राक्युलर प्रेसर बढ्छ जब त्यति बेला चाहिँ अप्टिक नर्भलाई नोक्सानी पुग्न जान्छ त्यही स्थितिलाई चाहिँ ग्लोकोमा भनेर भनिन्छ यसलाई चाहिँ साइलेन्ट थिफ अफ साइट भनेर पनि भनिन्छ किनभने सुरुवाती अवस्थामा यसको कुनै पनि लक्षण देखिँदैन र बिस्तारै बिस्तारै बढेर गयो भने आँखाको दृष्टि जुन छ त्यो पनि गुम्न सक्ने स्थिति आउँछ यसपटक एकपटक ग्लोकोमाबाट आँखाको स्थिति दृष्टि गइसकेपछि फेरि पनि यसलाई फर्काएर ल्याउन सकिँदैन यस कारणले गर्दाखेरि जागरुकता एकदमै जरुरी छ र यो ग्लोकोमा जागरुकता सप्ताह यो हप्ता चाहिँ यहाँ युकेमा अहिले चलिरहेको छ यसै कारणले गर्दाखेरि आज हामी चाहिँ तपाईँको लागि यसै विषयमा जानकारी राख्ने तयारीमा छौँ विशेष गरिकन ग्लोकोमाको बारेमा आज सुन्न नछुटाउनु होला हेल्थ सेगमेन्ट अन्तर्गत र यसै गरिकन अगाडि हाम्रो अल्कोहल अवेरनेस विक पनि सुरु भइसकेको छ आजबाट अब मैले भनिरहनु परेन कति महत्त्वपूर्ण छ यो अवेरनेस विक भनेर होइन यो मद्यपानबाट शरीरमा शारीरिक मानसिक र आर्थिक नोक्सान पनि हुन्छ यस कारणले गर्दाखेरि मानिसहरूलाई यस विरुद्ध चाहिँ जागरुकता फैलाउनको लागि जागरुक बनाउनको लागि यो अभियान छँदै नै हामी चाहिँ सञ्चालन गरेको पाइरहेका छौँ हामीले अल्कोहल अवेरनेस विक यसको मुख्य उद्देश्य भनेको यो रक्सीको लतसँग जोडिएको स्टिग्माहरूलाई तोड्ने मानिसहरूमा रक्सी सेवन कम गर्नको लागि प्रेरणा जागृत गर्ने र जरुरतमन्दहरूसम्म मद्दत पुर्याउनु पनि हो यसबाट स्वास्थ्यमा प्रतिकूल प्रभाव त पर्छ नै आर्थिक र सामाजिक नोक्सान पनि हुन्छ यस अर्थमा यो जागरुकता अभियान जुन छ यो बडो महत्त्वपूर्ण छ प्रिय श्रोतावृन्द यस विषयवस्तुमा हामी आगामी दिनहरूमा कुराकानी गर्ने नै छौँ यो सप्ताहभरि नै यो अल्कोहल अवेरनेस विक र ग्लोकोमा अवेरनेस विक भएको हुनाले यो कुराकानीलाई अगाडिका दिनहरूमा पनि म सुनाउँदै तपाईँहरूसँग सेयर गर्दै जाने नै छु है त अहिले नैको लागि भने अब अगाडि बढ्नुपर्छ हाम्रो हेल्थ सेगमेन्टमा ग्लोकोमाको बारेमा नै कुरा गर्नेछु अनि 1 बजेको समाचार पश्चात सुरु भएको यो प्रथम चरणको प्रस्तुति सकिनेछ 2 बजेको समाचार सुरु हुन्छ दोस्रो चरणको प्रस्तुतिमा अनि नेपाल दर्पण दिदी सूर्यकुमारी पन्तजीको प्रस्तुतिमा कार्यक्रमको दोस्रो चरणको हाइलाइट अनि अन्तिम चरणमा हामी 3 बजे समाचार सँगसँगै लाग्नेछौँ र अन्तिम चरण अन्तर्गत हामी सुन्नेछौँ पिसिएसओ दुर्गा थापाज्यूसँग गरिएको कुराकानी र यो चाहिँ रसपुर एरियामा भइरहेको केही घटनाक्रमको विषयमा उहाँले जानकारी गराउनु भएको छ र हामी सबैलाई सबैतिर युकेमा जहाँ जहाँ बसेका छौँ त्यहाँ त्यहाँ नै यो चाहिँ कुराकानीहरूबाट आएको जुन जानकारीहरू छ यो चाहिँ हामीले अवलम्बन गर्न सक्छौँ सुरक्षित सतर्क रहन सक्छौँ त उहाँ चाहिँ रसपुर पुलिसिङ टिमसँग चाहिँ नि आबद्ध भएर काम गर्नुहुन्छ र उहाँसँग गरिएको भलाकुसारी सुन्नको लागि तयार कार्यक्रमको अन्तिम चरणमा
त यिनै सरसामग्री सहित ठिक चार बजेसम्म सेवामा म रहनेछु. अहिलेको लागि भने अब जानकारीहरू मैले गराइसकेको छु के कस्तो चाहिँ कार्यक्रम अन्तर्गतका सरसामग्री छन् भनेर. मौसमको पनि अलिकति कुरा गरौँ. उत्तरी अनि उत्तर पश्चिम स्कटल्यान्डको भूभागहरूमा वर्षा जारी छ र बदली रहने देखिन्छ. नर्दर्न आयरल्यान्डमा, नर्दर्न इङ्ल्यान्डमा पनि अन्यत्र सुखा नै रहे तापनि, घाम लागे तापनि हल्का फुल्का हावा चाहिँ चलि नै रहनेछ. अनि यो मौसमको कुरा गर्नुपर्दा, टेम्परेचरको कुरा गर्नुपर्दा, उत्तरी भूभागतिर नर्मलै रहन्छ भने दक्षिणवर्ती भूभागहरूतिर अलिकति न्यानोपन बढेको महसुस गर्न सकिन्छ. यो मौसमी विवरण छोडकर यहाँ मैले जानकारी गराएँ. अब भने तपाईँको लागि लता मङ्गेशकरले गाउनु भएको चलचित्र नागिनबाट यो एउटा गीत छ मेरो प्लेलिस्टमा, सुनाउँछु है त.

0: BFBS Gorkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

तादर श्रोता पनि दिवाको सिलसिलामा स्वास्थ्य चर्चाको पालो परेको छ। स्वास्थ्य चर्चाको कुरा गर्नु पर्दाखेरि चाहिँ आज अब हामी ग्लकमाको बारेमा अलिकति कुरा गर्छौँ, किनभने यो सप्ताह चाहिँ युकेमा ग्लकमा अवेरनेस विक, यानि कि ग्लकमा जागरुकता सप्ताह भनेर हामीले मान्दछौँ आज 6 जुलाईबाट 12 जुलाईसम्मको लागि। त यस कारण गर्दाखेरि ग्लकमाको विषयमा अब आज हामी अलिकति चर्चा परिचर्चा गर्छौँ र यस विषयवस्तुमा अलिकति भए पनि जानकारी चाहिँ प्रवाह गर्ने कोसिस गर्छु म है। र यसलाई कालो मोतियाबिन्दु भनेर पनि भनिन्छ। मोतियाबिन्दु भन्ने कुरा त हामीले सुनि नै आएका हौँ होइन, धेरैले थाहा पाएको यो एउटा चाहिँ टर्म पनि हो। तर कालो मोतियाबिन्दु भनेको चाहिँ कतिलाई थाहा नहुन पनि सक्छ र यसको कारण, लक्षण, निदान र उपचार आदि इत्यादिको बारेमा आज अलिकति जानकारी सेयर गर्ने मेरो तयारी रहेको छ। आँखा चाहिँ मनुष्यको शरीरको सबैभन्दा खास अङ्गहरूमध्येको एक हो। उमेर बढ्दै जाँदाखेरि, आँखामा चोट लाग्दाखेरि या अन्य विविध कारणहरूले गर्दाखेरि आँखामा कैयौँ पटक चाहिँ विभिन्न प्रकारका बिमारीहरू हुनसक्छ र कालो मोतियाबिन्दु पनि त्यही बिमारीहरूमध्येको एक हो। आमतौरमा कालो मोतियाबिन्दु हुँदाखेरि जो बिमारी छ उसलाई सुरुवातमा केही पनि लक्षण देखिँदैन, यस कारणले गर्दाखेरि मानिसहरू अक्सर यस बिमारीलाई यसको सुरुवातमा पहिचान गर्न नै सक्दैनन्। तर जब कालो मोतियाबिन्दु गम्भीर रूप लिन थाल्छ यसले त्यति बेला यसको लक्षणहरू देख्न सुरु हुन्छ र मोतियाबिन्दुको पश्चात चाहिँ काला मोतियाबिन्दुले पुरै दुनियाँमा चाहिँ यो अन्धोपनको सबैभन्दा ठुलो कारण बन्ने एउटा ठाउँ स्थान पाएको छ। सबैभन्दा पहिला मोतियाबिन्दु, त्यस पश्चात दोस्रोमा चाहिँ कालो मोतियाबिन्दु आउँदो रहेछ। त यही कालो मोतियाबिन्दुको बारेमा जागरुकता अभियानको साथमा यो सप्ताह सञ्चालन हुँदैछ र यो कालो मोतियाबिन्दुको नै आजको चर्चा परिचर्चामा कुराकानी हुँदैछ। त कालो मोतियाबिन्दु भनेको के हो त भनेर भन्दाखेरिमा चाहिँ नि, कालो मोतियाबिन्दु यानि कि ग्लकमा, यो चाहिँ त्यस्तो अवस्था हो जब आँखाको जुन अप्टिक नर्भ छ त्यसको काम कुनै पनि वस्तुको प्रतिबिम्बलाई चाहिँ दिमागसम्म पठाउनु हो, जस पश्चात चिजहरू साफ साफ हामीले देखेको महसुस हुन्छ, हामीलाई देख्न सक्छौँ। तर कालो मोतियाबिन्दु हुँदाखेरि यो यस्तो स्थिति हो जब अप्टिक नर्भमा दबाव पर्छ, यही अप्टिक नर्भमा दबाव पर्छ जसको कारणले गर्दाखेरि अप्टिक नर्भ ड्यामेज यानि कि खराब हुन्छ र अप्टिक नर्भ खराब भए पश्चात चाहिँ त्यो प्रतिबिम्बलाई दिमागसम्म पुर्याउनमा असमर्थ हुन्छ अप्टिक नर्भ। त्यसको नतिजा अनुसार चाहिँ आँखा कमजोर भएको जस्तो महसुस हुन्छ, एकदमै यो जुन भिजनहरू छ त्यो पनि एकदमै भनौँ धमिलो खालको हुन्छ र यो चाहिँ ग्लकमाको चाहिँ झन् भनौँ एउटा लक्षण हो है। आँखामा चाहिँ क्लियरली साफ नदेख्नु, एकदमै धमिलो देख्नु, यो चाहिँ एउटा ठुलो चाहिँ सिम्टम हो ग्लकमाको। त आँखामा प्रकाश आए पश्चात लेन्स र कर्निया लेसलाई चाहिँ जुन ले चाहिँ त्यसलाई रेटिनामा केन्द्रित हुनमा मद्दत गर्छ, त्यस पश्चात रेटिनाको कोशिकाहरू त्यो जुन प्रकाश छ त्यसलाई इलेक्ट्रोकेमिकल आवेगहरूमा परिवर्तित गर्नमा सक्षम हुन्छन् र अगाडि अप्टिक नर्भ र फेरि मस्तिष्कमा स्थानान्तरित हुन्छन्। दृष्टि साफ हुनको लागि चाहिँ लेन्स, कर्निया, रेटिना, अप्टिक नर्भ यो सबै स्वस्थ हुनु अत्यन्तै जरुरी छ र सामान्य रूपबाट आफ्नो काम यिनीहरूले गर्नु जरुरी छ है। यिनीहरूमध्ये कुनै पनि एकमा समस्या आयो भने आँखाको दृष्टि जुन छ त्यसमा चाहिँ समस्या आउँछ। तर जब लेन्समा एकदमै धमिलोपन आउँछ त्यति बेला त्यसलाई मेडिकल भाषामा मोतियाबिन्दु भनेर भनिन्छ, क्याट्राक्ट भनेर भन्छौँ हामी होइन। अनि कर्नियामा कुनै प्रकारको समस्या आयो भने मायोपिया भनिन्छ, हाइपरोपिया र एस्टिगेटिज्म जस्तो समस्याहरू पैदा हुन्छ है। र कालो मोतियाबिन्दु पनि एक गम्भीर बिमारी हो जसको चाहिँ समयमा नै उचित जाँच र उपचार आवश्यक छ। यसको उपचारमा लापरवाही गरेको खण्डमा आन्दोपनसम्म पनि यसले पुर्याउन सक्छ। भनेपछि यो ग्लकमा यानि कालो मोतियाबिन्दु एकदमै खतरनाक अवस्था हो आँखाको लागि, यसको लागि हामी समयमै सजग रहनुपर्छ भन्ने कुरा बिर्सनु भएन। त अब कालो मोतियाबिन्दुको कारक तत्त्वहरूको कुरा गरौँ है। त के कस्ता चाहिँ कारक तत्त्वहरूले गर्दाखेरि चाहिँ कालो मोतियाबिन्दु हुन सक्छ त भन्दाखेरिमा चाहिँ नि विभिन्न प्रकारको धेरै कारणहरू छ, तर यसको मुख्य कारणहरूमा चाहिँ अप्टिक नर्भमा दबाब पर्नु नै हो या त अप्टिक नर्भ कुनै कारणले खराब हुनु हो
है एक्युस ह्युमर नामक तरल पदार्थको निर्माणको कारण आँखामा दबाव पर्छ यो तरल पदार्थ निर्माण पश्चात लेन्स र कर्नियाको बिचमा बनेको एउटा कोणमा गएर जम्मा हुन्छ तर यो तरल पदार्थको मात्रा जब धेरै भएर जान्छ होइन त्यस पश्चात चाहिँ फ्लुइड ड्रेनेज सिस्टमले सही ढङ्गबाट काम गर्न सक्दैन यसको चाहिँ जुन अमाउन्ट छ त्यो बढी भयो भने र यो तरल पदार्थ सामान्य रूपबाट बाहिर निस्कन पाउँदैन जसको कारणले गर्दाखेरि अप्टिक नर्भमा दबाव बढ्न जान्छ र यो नै मुख्य कारण हो कालो मोतिया बिन्दुको यसबाहेक एज है जुन उमेर बढ्दै जाँदाखेरि अनि यसै गरिकन आनुवांशिक कारण पनि हुन्छ जेनेटिक अनि आँखाको सर्जरी पहिला गरिएको छ भने त्यसबाट पनि यो समस्या आउन सक्छ हाई ब्लड प्रेसरबाट पीडित हुनलाई अनि कार्टिकोस्टेरोइड दबाईको सेवन लामो समय गर्नाले अनि डाइलेटिङ आई ड्रप्सको प्रयोग गर्नाले आँखामा चोट लाग्नाले आँखा इन्जर्ड हुनाले र अप्टिक नर्भमा रगतको प्रवाहमा कमी आउनाले र मायोपिया यो चाहिँ टाढाको चिजहरू चाहिँ धमिलो देख्नु है यो समस्या छ भने पनि कालो मोतियाबिन्दु हुन सक्दो रहेछ कारक तत्त्वहरूको कुरा गर्नुपर्दा यिनै कारक तत्त्वहरू रहेका छन् कालो मोतियाबिन्दु यानि कि ग्लोकोमा हुनुको पछाडि त यीमध्ये कुनै पनि कारणहरूले चाहिँ तपाईँलाई असर पुर्याउँछ भने विचार पुर्याइहाल्नु होला भनेर भन्न चाहे यतिखेर हुन त उमेर त यस्तो कुरा हो जुन अभोइड गर्न सकिँदैन त्यो त हुन्छ नै हुन्छ आनुवांशिकी केही अब भनौँ जेनेटिक रूपमा तपाईँले त्यसलाई चाहिँ पाउनुभएको छ अथवा तपाईँको परिवारमा कसैलाई ग्लोकोमा भएको छ भने अलिकति आँखाको ध्यान दिनु जरुरी पनि हुन्छ ब्लड प्रेसरलाई कन्ट्रोलमा राख्ने होइन अनि आँखाहरूलाई अलिक सेफ गरेर राख्ने आदि इत्यादि कुराहरूमा पनि हामीले ध्यान दिनु जरुरी हुँदो रहेछ यो चाहिँ कालो मोतियाबिन्दुको कारक तत्त्वहरूको मैले कुरा गरेँ अब अगाडि लक्षणहरूको कुरा गर्छु तर त्योभन्दा पनि अगाडि चाहिँ एउटा छोटो विश्राम अनि त्यस पश्चात पनि हामी लक्षणहरूतर्फ लागिहाल्छौँ र विश्राममा अगाडि बढ्नु पर्दा चाहिँ म तपाईँको लागि एउटा गीत सुनाउँछु अल्का याज्ञिक र एसपी बाला सुब्रमण्यमले गाउनुभएको यो चाहिँ रिक्वेस्टेड गीत हो हाम्रो दिदी खेलमती लिम्बूज्यूले अगाडि नै फोन मार्फत हामीलाई यो गीत चाहिँ अनुरोध गर्नुभएको थियो म यो उहाँले रोज्नुभएको गीत सुनाउँछु यतिखेर अनि म्युजिकल ब्रेक पश्चात पनि हामी फेरि पनि यो कालो मोतियाबिन्दुको बारेमा नै बाँकी रहेको कुराकानी गर्नेछौँ

0: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर, गुलाम अलीको आवाजमा यो गीत सुन्दै हुनुहुन्थ्यो तपाईँले र यसैको साथमा अगाडि बढेका छौँ हामी. आज हेल्थ सेगमेन्टमा ग्लकमाको बारेमा कुरा गर्दैछौँ. कालो मोतिया बिन्दु भनेर हामी भन्छौँ किनभने ग्लकमा अवेरनेस विक चलिरहेको छ युकेमा यतिखेर, र यसै विषयवस्तुमा नै आजको यो कुराकानी केन्द्रित रहेको छ. अलिकति जनचेतना अभिवृद्धिको लागि जुन यो सप्ताहको अभियान छ यसमा हाम्रो पनि केही योगदान रहोस् भन्ने उद्देश्य हेतु आज हेल्थ सेगमेन्टमा ग्लकमाको बारेमा अलिकति कुरा गर्दैछु म. त मैले ग्लकमा के हो होइन अनि यो कसरी हुन्छ, किन हुन्छ, यसको कारणहरू के हुन् भन्ने विषयवस्तुमा कुरा गरिसकेँ यो ब्रेकभन्दा अगाडि. अब भने यो ग्लकमाको लक्षण के को हो, के हो त भन्ने कुरा पनि अलिकति गर्न चाहन्छु. त आमतौरमा कालो मोतियाबिन्दु हुँदाखेरि यसको कुनै खास लक्षण चाहिँ देखिँदैन. मैले अगाडि पनि भनेको थिएँ तपाईँलाई होइन, सुरु सुरुमा सुरुवाती दौरमा चाहिँ कुनै पनि प्रकारको लक्षण देखिँदैन. तर जब यो बिमारी गम्भीर हुँदै जान्छ त्यति बेला चाहिँ यसको लक्षणहरू अनुभव गर्न थाल्दछन् बिमारीले. र केही सम्भावित लक्षणहरूको म कुरा गर्छु. यस्तोमा चाहिँ सबैभन्दा पहिला उल्टी हुनु है, वाकवाकी लाग्नु, एकदमै वाकवाकी लाग्ने, नजियस हुने भनेर भनौँ, अनि भोमिटिङ पनि हुन्छ भने यो पनि एउटा ग्लकोमाको सिम्टम्स हुनसक्छ. यसै गरिकन चक्कर आउनु, डिजिनेस हुनु, अनि टाउकोमा पीडा हुनु, आँखा रातो हुनु, अनि यसै गरिकन यो जुन फोरहेड छ होइन, हाम्रो जुन निधार छ यसमा चाहिँ एकदमै पीडा हुनु, आँखामा एकदमै तेज प्रकारले पीडा हुनु, र कुनै पनि प्रकारको प्रकाशलाई हेर्दाखेरि त्यसको वरिपरि एउटा गोलाकार छाया देखिनु, यो तपाईँले यदि देख्नुहुन्छ भने यो चाहिँ ग्लकोमाको सिम्टम्स हुनसक्छ भनेर सोच्नु होला. हुन त अब अन्य जुन मैले सिम्टम्सको कुरा गरेँ, उल्टी हुने, वाकवाकी आउने, चक्कर लाग्ने, अनि टाउको दुख्ने आदि इत्यादि कुराहरू चाहिँ प्राय अन्य रोगमा पनि यस्तो प्रकारको चाहिँ लक्षणहरू देखिन्छ. तर यसमा चाहिँ आँखा रातो हुने, अनि फोरहेड एकदमै निधारमा पीडा हुने, र आँखा एकदमै दुख्ने, र तपाईँको जुन तपाईँ कुनै पनि प्रकारको रोशनी, कुनै पनि प्रकारको प्रकाशलाई हेर्नुहुँदाखेरि त्यसको वरिपरि चाहिँ नि एउटा चाहिँ गोलाकार छाया देख्नुहुन्छ भने सायद यो काला मोतियाबिन्दु हुनसक्छ भनेर सोच्नुपर्ने हुन्छ है. यदि तपाईँको उमेर चाहिँ 45 वर्षभन्दा अधिक छ र हालैमा आँखाको सर्जरी गराउनु भएको छ भने, र तपाईँको आँखामा कुनै पनि प्रकारको चोट आएको छ भने, यी लक्षणहरू मध्ये केही लक्षणहरू अनुभव गर्न सक्नुहुन्छ. र यस्तो भयो भने चाहिँ तुरुन्तै कुनै पनि प्रकारको समय नगुमाइकन अनुभवी नेत्र रोग विशेषज्ञसँग भेटेर आफ्नो आँखाको उचित जाँच र उपचार गराउन सुरु गर्नुपर्छ. लामो समयसम्म यदि ग्लकमाको लक्षणहरूलाई नजरअन्दाज गर्ने हो भने यो उपचारमा ढिलाइ हुन्छ, जसबाट अन्धोपनको शिकार पनि बन्नुपर्ने हुनसक्छ. यसर्थमा यो एकदमै डेन्जरस एउटा चाहिँ नि समस्या हो होइन. र आँखा भन्ने बित्तिकै कति महत्त्वपूर्ण छ, आँखाको रोशनी गयो भने हामीले हाम्रो जीवनमा अँध्यार बाहेक अरू केही भेट्दैनौँ. त्यसर्थमा पनि आँखाको रोशनीलाई चाहिँ इन्ट्याक्ट राख्नु जरुरी छ, र त्यसको लागि चाहिँ हरेक प्रकारले हाम्रो आँखाको चाहिँ ख्याल राख्नुपर्छ. कुनै समस्या आउनुभन्दा अगाडि अथवा आउने बित्तिकै त्यसको समाधान गरिहाल्नुपर्छ. ग्लकोमा त्यसमध्येको एक प्रमुख समस्या रहेछ. तब यसको निदानको कुरा गर्नुपर्दाखेरि ग्लकोमा एउटा गम्भीर बिमारी हो. यस बिमारीको उपचार सुरु गर्नुभन्दा पहिला नेत्र रोग विशेषज्ञले चाहिँ बिमारीको आँखाको प्रपर जाँच गर्छन्, ताकि यो ग्लकोमाको कारण, यसको प्रकार, यसको गम्भीरता राम्ररी बुझ्न सकुन् उनीहरूले होइन. अनि आँखामा चाहिँ आन्तरिक दबावलाई जुन नाप्ने एउटा चाहिँ परीक्षण छ त्यो हो टेनोमेट्री परीक्षण, यसको पनि प्रयोग गर्ने गर्छन्. अनि यसै गरिकन अप्थेल्मोस्कोपी परीक्षणको मद्दतद्वारा अप्टिक नर्भको वास्तविक स्थिति पनि पत्ता लगाइन्छ. यस परीक्षणलाई सुरु गरेर पहिला डक्टरले आँखामा ड्रप हाल्छन्, आई ड्रप. त्यस पश्चात आँखाको पुतली जुन छ, हाम्रो प्युपिल भनेर भनिन्छ, यो डाइलेट हुन्छ, फैलिन्छ, र अप्टिक नर्भको आकार तथा रङ पत्ता लगाउनको लागि मद्दत मिल्दछ. र कालो मोतियाबिन्दुको कारण मान्छेको दृष्टिलाई कति नोक्सान पुगेको छ यस कुरा पत्ता लगाउनको लागि पेरिमेट्रिक परीक्षण पनि गरिन्छ. अनि गोनियोस्कोपी परीक्षणको मद्दतद्वारा डक्टरले यस कुराको पत्ता लगाउँछ कि कर्निया र लेन्सको बिचको कोण खुला तथा चौडा छ या एकदमै पातलो अथवा बन्द छ भनेर. आवश्यकता पर्यो भने चाहिँ नि डक्टरले यी सबै परीक्षणहरूको अलावा अन्य केही टेस्टहरू पनि गराउन सक्छन् है. अनि यसको ट्रिटमेन्टको कुरा गर्नुपर्दाखेरिमा चाहिँ कालो मोतियाबिन्दुको कारणबाट दृष्टिलाई जो नोक्सान भएको छ यसलाई ठिक गर्न सकिँदैन, तर
उपचारको मद्दतबाट कालो मोतियाबिन्दको लक्षणलाई कम गर्न र अप्टिक नर्भमा परिरहेको दबाबलाई धेरै हदसम्म कम गर्न भने सकिन्छ, जसबाट भविष्यमा आँखामा हुनेवाला नोक्सानको सम्भावनालाई कम या खत्तम गर्न सकियोस्। कालो मोतियाबिन्दुको उपचार कयौँ तरबाट गरिन्छ, जसमा दबाईहरूको सेवन र सर्जरी पनि सामेल छ। आमतौरमा ग्लोकोमाको जाँच गर्ने र यसको प्रकार तथा गम्भीरताको पुष्टि पश्चात नै नेत्ररोग विशेषज्ञहरूले उपचारको माध्यमको चुनाव गर्छन्। यदि तपाईँ पनि यो ग्लोकोमाको लक्षणहरूको अनुभव गरिराख्नु भएको छ भने, यस बिमारीबाट पीडित हुनुहुन्छ भने, एकछिन पनि समय नगुमाइकन तपाईँले आई टेस्ट गराइहाल्नुहोस्, आई डक्टरसँग भेटिहाल्नुहोस् है। र यदि तपाईँको यो ग्लोकोमा चाहिँ एकदमै धेरै हदसम्म चाहिँ तपाईँलाई दुःख दिइरहेको छ, बढेको छ भने होइन, तपाईँले चाहिँ भनौँ न सर्जिकल उपचार पनि गर्न सक्नुहुँदो रहेछ, त्यो पनि एउटा चाहिँ नि भनौँ अप्सन चाहिँ रहेछ। र यसको लागि पनि तपाईँले सबै प्रकारले चाहिँ आफ्नो एउटा राम्रो नेत्र विशेषज्ञकोमा गएर भेटेर आफ्नो आँखाको जाँच गराउनु पर्ने हुन्छ। अनि त्यस पश्चात बल्ल अब तपाईँको यो मोतियाबिन्दुको निदान, कालो मोतियाबिन्दुको निदान कसरी गर्न सकिन्छ, कुन प्रकारको चाहिँ नि ट्रिटमेन्ट प्लान फलो गर्ने भन्ने कुराहरूलाई चाहिँ फलो गर्न सकिँदो रहेछ। आदरणीय श्रोतावृन्द, यो ग्लोकोमा अवेरनेस विक हामीले चाहिँ अब्जर्भ गर्दैछौँ आजबाट एक सप्ताहसम्मको लागि। यसकारण गर्दाखेरि पनि हामीले यस विषयवस्तुमा अलिकति जानकारी आज लियौँ। यसलाई साइलेन्ट थिफ भनेर पनि भनिन्छ, दृष्टिको एकदमै साइलेन्ट थिफ होइन, जसले चाहिँ नि चुपचाप लागेर चाहिँ तपाईँको दृष्टिलाई नै चोरेर लान सक्छ, किनभने सुरुवाती अवस्थामा यसको कुनै लक्षण देखिँदैन र जब रोग एकदमै गम्भीर भइसक्छ त्यति बेला मात्र लक्षण देखिन्छ, र त्यसलाई पनि नजरअन्दाज गर्ने हो भने चाहिँ नि आँखा गयो भनेर भन्दा फरक पक्कै पनि नपर्ला है। यस कारण गर्दाखेरि तपाईँले आफ्नो यो आँखाको चाहिँ ध्यान दिनुहोस्, त्यसमाथि पनि ग्लोकोमाको केही सिम्टम्स देख्नुहुन्छ भने तुरुन्तै नेत्र विशेषज्ञसँग चाहिँ सम्पर्क गरिहाल्नुहोस् भनेर भन्छु म यतिखेर। त्यति नै भन्दै अब एउटा मिठो गीत नाजी हसनको आवाजमा सुनाउँछु, र यो गीतको साथसाथमा तपाईँलाई अगाडि लिएर जान्छु कार्यक्रममा 2 बजेको समाचारतर्फ। कार्यक्रमको अर्को चरणमा हाम्रो हाइलाइट नेपाल दर्पण रहनेछ।

0: नेपाली काङ्ग्रेसका इतर पक्षका नेता मिन विश्वकर्माले सदस्यता अद्यावधिको अर्थ नभएको तर्क गर्नुभएको छ। चुनदेवीमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता विश्वकर्मा
1: नै विषय नै उहाँहरूले पार्टीमा अनेकता सिर्जना गर्न प्रारम्भ गर्नुभयो। यदि उहाँले पार्टी एकता गर्न खोज्नु भएको थियो भने स्वयं अहिलेका सभापति गगन कुमार थापा महामन्त्री हुँदा सदस्यता व्यवस्थापन समितिको प्रमुख भएर आफैले टुङ्ग्याएको क्रियाशील सदस्यतालाई आफैले अर्को मापदण्ड चाहिँ सिर्जना गरेर जुन विवाद सिर्जना गरिदिनु भएको छ। अहिले अध्यावधिले खासै अर्थ राखेन, अध्यावधि गरेका साथीहरू नै पार्टी छोडिराख्नु भएको छ जनताको जनप्रतिनिधिहरूले पार्टी छोडिराख्नु भएको छ। त्यसैले यो पार्टीबाट वितृष्णा जे ढङ्गले उत्पन्न भएको छ त्यसलाई रोक्नका लागि पनि यो सम्पर्ककारलेको र हाम्रो दायित्व हो भनेर हामी काम गरिराखेका छौँ।
0: यसअघि काङ्ग्रेस संस्थापन इतर पक्षले काठमाडौँमा सम्पर्क कार्यालय खोलेको छ। आज काङ्ग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले काठमाडौँको चुनदेवीमा सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको हो। उद्घाटनपछि सम्पर्क कार्यालयमै 14 महाअधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको बैठक पनि बसेको छ। बैठकमा काङ्ग्रेसलाई आगामी दिनमा थप मजबुत बनाउँदै लैजाने बारे छलफल भएको नेता मिनबहादुर विश्वकर्माले बताउनु भएको छ। काङ्ग्रेस अहिले केही खस्किएको भए पनि आगामी दिनमा अझ ठूलो बनाएर लैजाने प्रतिबद्धता नेताहरूले गरेका छन्। भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र समाधान गरिने दावी गर्नुभएको छ। आज राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै मन्त्री रावलले सुकुम्बासी समस्या समाधानका लागि काम भइरहेको भन्दै आउँदो 500 दिनभित्र काम सकिने दावी गर्नुभएको हो।
2: भूमि समस्या समाधान समिति मार्फत स्थानीय तहसँग समन्वय गरी निवेदन संकलन प्रमाणीकरण नामजाँच लगायतका कार्यहरू सञ्चालन भइरहेका छन्। विगतमा संकलन गरिएका जम्मा 12,47,469 निवेदनहरू प्रमाणीकरणको क्रममा रहेका छन्। करिब 50,000 संख्यामा निवेदनहरू समितिको सूचना प्रणालीमा प्रविष्ट भइरहेको, 4 पालिकामा निवेदन संकलन बाँकी रहेको र 65 पालिकामा निवेदन दिन छुटफुट भएकाको लागि सूचना प्रकाशन गर्ने कार्य तत्कालै गर्ने कार्यक्रम रहेकाले थप संख्यामा निवेदनहरू प्राप्त हुने अपेक्षा गरिएको छ। यी सबै निवेदनहरूको प्रमाणीकरण गरी छिटो समयमा समस्या समाधान गर्नु चुनौतीपूर्ण रहे पनि आगामी 500 दिनभित्र चरणबद्ध रूपमा समस्या समाधान गर्ने नीति अवलम्बन गरिएको छ।
0: निर्माण व्यवसायीको खुट्टा भाँच्ने धम्की दिएर विवादमा परेका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अर्को अभिव्यक्ति पनि विवादमा परेको छ। मण्डल लम्सालले हिजो तनहुँ शुक्ला गण्डकी नगरपालिकामा राजसभाका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा दिएको अभिव्यक्ति चर्चामा पुगेको हो। उहाँले कुनै मेयरले काम नगरे, जनतालाई अपहेलना गरे, सेवामा लापरवाही गरेमा जानकारी गराउनु भन्दै मेयरलाई पनि कारवाही गर्ने, प्रदेशका मन्त्रीलाई पनि थुन्ने भन्दै अभिव्यक्ति दिनुभएको थियो। यही अभिव्यक्तिको आलोचना भएको हो। मन्त्री लम्सालले यसअघि धादिङमा सड़क आयोजना अनुगमनका क्रममा बिजुलीका पोल समयमै नहटाएका निर्माण व्यवसायीलाई खुट्टा भाँच्न निर्देशन दिएपछि आलोचना भएको थियो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखर सहकारीका 248 पीड़ितले बचत फिर्ता पाएका हुन्। हालसम्म शिव शिखर सहकारीका 1,170 बचतकर्ताले रकम फिर्ता पाएका छन्। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने बताइएको छ। सरकारी समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। निजामती कर्मचारी ट्रेड युनियनलाई 3 दिनभित्र सरकारी कार्यालय खाली गर्न भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गरेको छ। निर्धारित समयमा भवन तथा अन्य संरचना खाली गरेर सम्बन्धित निकायलाई बुझाउन मन्त्रालयले आग्रह गरेको हो। सरकारले 2083 वैशाख 20 नेपाल राजपत्रमा प्रकाशित निजामती सेवा ऐन 2049 दोस्रो संशोधन मार्फत निजामती कर्मचारी ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरेको छ। त्यस आधारमा सरकारी स्वामित्वका भवन तथा संरचना प्रयोग गर्ने कानूनी आधार समाप्त भइसकेको मन्त्रालयले जनाएको छ। असार 22 युनियन तथा संगठनहरूलाई पत्राचार गरी सरकारी जग्गामा रहेका भवन तथा अन्य संरचना खाली गर्न पत्राचार गरिसकेको थियो। पत्राचारपछि पनि ट्रेड युनियनले सरकारी कार्यालय तथा संरचना खाली नगरेपछि मन्त्रालयले यो सूचना सार्वजनिक गरेको हो। सूचनामा प्रकाशन भएको मितिले 3 दिनभित्र कार्यालय पूर्ण रूपमा खाली गरी सम्बन्धित निकायलाई बुझाउन भनिएको छ। तोकिएको अवधिभित्र सरकारी भवन खाली नगरे वा अटेर गरे प्रचलित कानून बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ। बेलायतका औषधि पसलहरूले तौल घटाउने चक्की औषधिको माग भत्तै बढ्न थालेको बताएका छन्।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPSका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

अनेकतामा एकता समेटिएको नेपाल र नेपालीको चिनारी गराउने नेपाल तर्पण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। श्रोताहरू, गएको हप्ताको नेपाल दर्पण कार्यक्रममा मैले तपाईँहरूलाई यो असार महिनामा मनाइने भनौँ रोपाईँको बारेमा चर्चा गरेको थिएँ र त्यसमा खानपानमा के कस्तो प्रकारको विशेषता रहन्छ, दही चिउराको महत्त्वको बारेमा र रोपाईँको महत्त्वको बारेमा चर्चा गरेको थिएँ। तर आज चाहिँ म खानपानलाई नै लिएर अगाडि सारेको छु। हामी नेपालीहरूको विशेषता एउटा भोज पनि हो। जति धेरै जात जातिहरू हामी छौँ, स्थान भौगोलिक बनावट जति धेरै छ, त्यति नै प्रकारको हाम्रा खानपानहरू पनि छन्, भोज भत्तेरहरू पनि छन्। भोज भन्ने बित्तिकै हामी निकै रमाउँछौँ। अक्सर सोच्ने गर्नु, खाना नखाइकन त हामी बाँच्न सक्दैनौँ, हामी सधैँ खाइरहेका हुन्छौँ। तर हामी भोज भन्ना साथ हाम्रो एउटा अर्कै प्रकारको मनोरञ्जनको अवसर त्यसलाई हामी ठान्ने गर्दछौँ र जात पिच्छे अनुसारको भोज पनि हाम्रा फरक फरक छन्। अब यो सबैको जातको होइन, त्यसमा पनि जात जातिमा पनि सबभन्दा धेरै खानपानका शौखिन परिकारका शौखिनहरू को हुन्छन् भनेर भन्नु पर्दाखेरि मेरो विचारमा चाहिँ नेवार समुदाय नै पर्ने गर्दछन्। नेवार समुदाय विवाह व्रतमनमा मात्रै भोज खाँदैनन्, अरू जातिहरूले खालान् तर उनीहरूको चाहिँ त हरेक अवसरमा भोज खाने परम्परा रहेको छ। भोज खाना नेवार समुदायसँग सयौँ बहाना छन्। श्रोताहरू, हरेक कुरामा भोज खाइरहेका पाइन्छन्। कुनै भोज व्यक्तिको संस्कारसँग सम्बन्धित छ, कुनै ऋतु अनुसार मनाइने चाडपर्वसँग, कुनै देवी देवताको पूजासँग छ भने, कुनै चाहिँ जातीय गुठीसँग वा कुनै चाहिँ सङ्गीतसँग र कुनै अन्य रचनात्मक कार्यसँग, जे कुरामा पनि उनीहरूको भोज चल्दछ। संस्कारकै कुरा गरौँ न एउटा उदाहरणको लागि। बच्चा जन्मिएदेखि न्वारनसम्म उनीहरूले कति कुराहरू गर्छन् भने, बच्चा जन्मिएको हुँदैन, गर्भमा आएकै बेलादेखि उनीहरूको भोज सुरु हुन्छ। गर्भ रहेकै बेलादेखि त्यो गर्भे बच्चाको नाममा भोज सुरु भइसक्छ। जस्तो गर्भावस्थामा नै धौबजी भनौँ गर्भिणीलाई दही चिउरा खुवाउने चलन छ, अनि सिचो पालु खुवाउने चलन छ उनीहरूको यो गर्भावस्थामा नै। सिन्हा टिका पठाउने अनि घ्यावजी घिउ चिउरा खुवाउने, यस्ता व्यवहार गरेर उनीहरू भोज खुवाउँछन्। अनि बच्चा जन्मिसकेपछि, जन्मनुभन्दा अगाडि नै उनीहरू चार पाँच थरीको भोज खुवाइसकेका हुन्छन् त्यो। अनि बच्चा जन्मिएपछि मचाबुबेको, बच्चा जन्म्यो भोज खायो, कुछोए गु भनेर यो नेवारी भाषाको शब्दहरू हो। मचाबु उनेगु, पिउचा न्याका न्याखा उनेगु भन्छन्, ला नका उनेगु मासु खुवाउन जाने, औसा बिया भन्छन् चार थरी। यसरी न्वारन हुन्जेलसम्म नै उनीहरूको पाँचवटा त्यहाँ क्रियाकलाप हुन्छ। यो परिवारभित्र नै हुन्छ, ठुलो रूपमा त हुँदैन। परिवार दुईवटा परिवारको बिचमा र आफन्तहरूको नजिकको आफन्तहरूको बिचमा हुने गर्दछ। यस्ता नामका कर्महरू सम्पन्न गर्दै धेरै कुराहरू छन् हामी बुझ्दैनौँ उनीहरूको नेवारी भाषाका, त्यस्ता कुराहरू हुने गर्दछन्। अनि त्यसपछि न्वारन हुन्छ, अन्नप्राशन हुन्छ, भात खुवाउने, व्रतबन्ध, अनि यही भने बारा राख्ने, यो नेवार समुदायमा केटीहरूको लागि निकै प्रसिद्ध नगरिनुहुने एउटा क्रियाकलाप हो। यही बारा, विवाह, जङ्को जङ्को भनेको बुढो पास्नी, अनि मृत्यु संस्कार, अनि मृत्युपछि पनि विभिन्न संस्कारका नाममा भोज आयोजना हुन्छन्। यति धेरै हुन्छ कि बयान गरेर साध्य छैन श्रोताहरू। यसरी बारा, विवाह, जङ्को, मृत्युपछि पनि अनेक प्रकारका संस्कारमा उनीहरूको भोज नै हुने गर्दछ। यी संस्कारका भोजहरू पनि एक दिन मात्रै सीमित हुँदैन, कुनै कुनैमा त धेरै दिनसम्म, एउटै विवाह एउटै वर्तमानको लागि पनि धेरै दिनसम्म भोजै हुने गर्दछ। जस्तो कि छोरीको यही हुँदा दुई दिन भोज चल्छ। यसमा त म पनि धेरै पटक सहभागी हुन्छु। बारा राख्ने यही भोज भन्छन् उनीहरूको सानो बच्चीहरूलाई
जन्मिएका छोरी बेटीलाई गरिन्छ विवाह हुँदा। अब विवाह हुँदाखेरि त सातौँ दिनसम्म सातवटा भोज सुरु हुन्छ उनीहरूको। विवाह हुँदा सुपारी पठाएदेखि नै भोज सुरु हुन्छ। जस्तो पहाल्या पाहुनाको सङ्ख्या गणना गर्नको लागि पनि भोजै हुने गर्छ। कसलाई कसलाई बोलाउने, पाहुनाको गणना गर्न पर्यो, कस कसलाई बोलाउने गरिन्छ, त्यस बेला पनि आफन्तहरू जम्मा भएर त्यहाँ गणना गर्दा भोजै हुन्छ, छोटो भोज हुन्छ। अनि राँगा हेर्न जाँदाखेरि पनि भोजै हुन्छ। धेरै ठुलो परिवार छ भनेदेखि त उनीहरू त्यहाँ बिहामा राँगा काट्ने प्रचलन पनि हुन्छ। अब त्यो राँगा हेर्न जानु पर्यो, त्यसमा पनि धेरैजना मिलेर त्यहाँ राँगो हेर्न जाँदाखेरि पनि भोजै हुन्छ। अनि मुख्य भोज भइहाल्यो, पछि कोठामा बसेर भोज खाने चलन हुन्छ। अन्माउनु अघि दुलहीलाई यो थाए भजु भोज भनेर भोज गर्छन्। अनि स्वयम्वर यो के भन्छन्, स्वयम्वर गर्दाखेरि पनि भोज हुन्छ, दुलहा दुलही दुवैलाई भोज खुवाउँछन्। विवाहपछि दुलहा भित्र्याउने भोज हुन्छ, दुलहाको तर्फबाट बजला भोज हुन्छ। अन्त्यमा भोजमा सहयोग गर्नेहरू जे जति छन् त्यो सबै आफन्त नजिकका इष्टमित्र जसले धेरै सहयोग गरेको छ ती सबैलाई भोज बोलाएर खुवाउँछन् आफन्तहरूको बिचमा। मानिस मर्दा चार दिनमा गरिने भोज, सात दिनमा गरिने भोज, बाह्र दिनमा गरिने भोज, तेह्र दिनमा गरिने भोज, त्यसपछि पैँतालिस दिनमा, छ महिनामा, वर्ष दिनमा, दुई वर्षमा गरिने भोज, एउटै अवसरमा पनि धेरै दिन भोज हुन्छ। र अनौठो के छ भने यी सबै भोज आयोजना गर्ने चलन थर पछि अझ फरक छ। एउटै नेवार समुदायमा पनि कुनै थरकाहरूले आफ्नै प्रकारले गर्छन्, कुनै थरकाले आफ्नै प्रकारका गर्छन्। नेवार समुदायभित्र पनि एउटै यो जात हामी बुझ्छौँ, नेवार समुदाय भन्छौँ, त्योभित्र पनि धेरै थरहरू छन् र उनीहरूको प्रचलनहरू फरक फरक छन्। महर्जन, तुलाधर, साक्य, मानन्धर, खड्गी आदि फरक फरक थरको भोज फरक फरक प्रकारकै हुने गर्दछन्। वज्राचार्यहरूको बेग्लै प्रकारको हुन्छ। कतिपय सन्दर्भमा त थर एउटै भए पनि स्थान फरक भएमा एउटै थरको पनि भोज फरक हुने गर्छ। किर्तिपुरको महार्जन र भक्तपुरको महार्जनले खुवाउने भोज अझ फरक हुन्छ। यी विभिन्न अवसरमा खाइने भोजका परिकार पनि त्यत्तिकै फरक हुन्छन्। कुनै भोजमा चारवटा मात्रै परिकार राखिन्छ, कुनै भोजमा पाँचवटा, छवटा, आठवटा, बाह्रवटा, चौबिसवटा हुँदै चौरासी परिकारसम्म राखेर भोज खुवाउने विभिन्न अवसर नेवार समुदायमा प्रचलित छ। कुनै भोजमा कुन भोजमा कति परिकार राख्ने भन्ने पनि छुट्टै उनीहरूको विधि छ। सुखद भोजमा कति परिकार राख्ने, दुःखद भोजमा कति परिकार, भोजमा खाइने परिकारको प्रकार र सङ्ख्याले त्यो कस्तो खालको भोज हो भन्ने जनाउँदिन्छ। श्रोताहरू एकैछिन एउटा गीत सुनौ। आज म नेवार समुदायको विशेष गरी उनीहरूको भोजको बारेमा चर्चा गरिरहेकी छु।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.com।

नेपाल दर्पण कार्यक्रमको दोस्रो चरणमा म आज अहिले पनि यहाँहरूलाई नेवार समुदायको भोजको नै चर्चा सुनाउन चाहन्छु। श्रोताहरू, धेरै प्रकारका छन् भोज भनेर मैले प्रथम चरणमा भने नि, भोजमा विभिन्न परिकारका खाना त छँदैछ, साथै पेय पदार्थहरू पनि जाँड रक्सी उनीहरू असाध्यै मात्रामा प्रयोग गर्छन्, जाँड रक्सीको प्रयोग पनि त्यत्तिकै हुने गर्छ। विभिन्न प्रकारका भोजमा फरक परिकार प्रयोग गरिए जस्तै जाँड पनि भिन्नै प्रकारको राखिन्छ। नेवार समुदायले कम्तीमा पनि 12 प्रकारका जाँड प्रयोग गर्ने चलन छ भनेर भनिन्छ। नेवार समाजले आफ्नो भोज पूजा आजा विभिन्न संस्कारमा विभिन्न रोटीहरूको पनि त्यत्तिकै परिकार हुन्छ। रक्सी मात्रै होइन, मासुको मात्रै होइन, रोटी मरी भन्छन् उनीहरूले, त्यसको पनि विभिन्न थरीका प्रयोग गर्छन्। हामीलाई सामान्यतया यमरी, चटामरी, ग्वारामरी आदि जस्ता केही मात्रै नाम थाहा छ। लेखक ज्यापु मञ्चले पञ्चले नेवाले प्रयोग गर्ने ज्यापु पञ्च भन्ने लेखकले 41 प्रकारका मरीहरू अर्थात् रोटीहरूको नाम सङ्कलन गरेका छन्। त्यसमध्ये अहिले प्रयोगमा नआइसकेका केही रोटीहरू पनि छन्। कसार मरी यो पञ्चदानमा दिइने रोटी हो, यो आजकल प्रचलनमा छैन। सतफली मरी जङ्कोमा यो पास्नी बुढो पास्नीमा प्रयोग गर्ने यो पनि अहिले छैन। अनि भसाउ मरी भन्छ 12 जस्तो मरी, अनि पञ्च पकवान मरी यज्ञमा प्रयोग गर्ने पूजा आजाको यज्ञमा प्रयोग गरिने मरी त्यो पनि छैन। अपुङ्ग मरी सत्यनारायणको व्रतमा मात्रै प्रयोग गरिने यस्ताहरू कतिपय अहिले ती मरीहरू लोप पनि भइसकेका छन्। यसरी हेर्दा के देखिन्छ भने भोजमा नेवा समुदाय अत्यन्तै धनी छ। नेवा समुदायले खाने भोज केवल परिकारसँग सम्बन्धित छैन श्रोताहरू, यी भोजमा धार्मिक सांस्कृतिक महत्व पनि रहेको हुन्छ। भोजमा खुवाइने परिकारहरूलाई विभिन्न देवी देवताको प्रतीक मान्ने चलन समेत छ। जस्तो चिउरालाई पृथ्वी, जीरा भएको चटामरीलाई चन्द्रमा, अदुवालाई महाकाली, रगतीलाई श्वेतकाली, अमिलोलाई कौमारी, अनि मुलाको चाना लैसुलाई मुलाको चानालाई गणेश, अनि खुर्सानीलाई प्रचण्ड भैरव, छोएलालाई कङ्काल आदि मान्ने गर्दछन्। त्यसैले यो फरक फरक देउतालाई फरक फरक प्रकारको यस्तो चढाउने गरिन्छ। त्यति मात्रै होइन श्रोता, भोजसँगै लप्ते जुन खाना दिने पात छ नि, उनीहरूको एकदम फ्ल्याट हुन्छ, हाम्रो टपरी जस्तो हुँदैन, लप्ते भनेर भनिन्छ, पातबाट बनाइएको त्यो त्यसमा राख्ने पातको पनि अर्कै उनीहरूको विधि छ। जस्तो यो भोजसँग राख्ने जुन लप्तीमा के हुन्छ भने, यदि 8 राखेर गाँसिएको त्यो लप्ते छ भने त्यसलाई अष्टमातृकाको प्रतीक मानिन्छ। 16 राखेर गाँसिएको छ भने 16 भैरवको प्रतीक मान्ने चलन छ। भोज आयोजना गर्दा परिकारहरू पकाउने पनि छुट्टै थरको समेत व्यवस्था गरिएको छ। पकाउने व्यक्तिहरू पनि अलग अलग नै हुन्छन्, जसमा सुवा सुवाल भनेर भनिन्छ, त्यो भोजको व्यवस्था गर्ने व्यक्ति सुवाल। भोज पकाउन आरम्भ गर्दा सुवालको हातबाट विधिपूर्वक पूजा गरेर मात्रै कामको थालनी गर्ने चलन पनि छ। सुवालको हातलाई गरिने पूजालाई ला पूजा भनेर भनिन्छ। सुवालको हातबाट पूजा गरिन्छ र त्यसलाई ला पूजा भनिन्छ। नेवार समुदायले खाने भोजको इतिहास हेर्ने हो भने नेवार समाजमा धेरै यस्ता किंवदन्ती एवं लोककथाहरू पाइन्छन् जहाँ भोजको चर्चा गरिएको हुन्छ। जस्तो मसानमा देवी देवताहरूले मरेको मान्छेको मासुको भोज खाएको कथा, अष्टमातृकाहरूलाई बछला माईले भोजमा बोलाएको कथा, अजिमाहरू यो घोडे जात्राताको अजिमाहरू दिदी बहिनीहरू कहाँ गएर
भोज गएको कथा। यसबाहेक लिखित इतिहास नै हेर्ने हो भने लिच्छवी राजा नरेन्द्र देवको ललितपुर गैरी धाराको अभिलेख र अनन्त लिङ्गेश्वरको अभिलेखमा भोजको चर्चा गरिएको छ। त्यस्तै लिच्छवी राजाहरू ध्रुवदेव र जिष्णुगुप्तका अभिलेखहरूमा पनि भोज सम्बन्धी प्रसङ्गहरू परेको देखिन्छ। मल्लकालमा भोजको प्रचलन अझै विकसित भएको पाइन्छ। तत्कालीन मल्ल राजाहरू जयस्थिति मल्ल, भूपतिन्द्र मल्ल, जयप्रकाश मल्लले विभिन्न अवसरमा प्रजालाई भोज खुवाएको अभिलेख पाइन्छ। नेवारहरूको यो भोजको बारेमा जति चर्चा गरे पनि सकिँदैन श्रोताहरू। र भोजको एउटा अर्को विशेषता मलाई भन्नै मन लागेको छ, नेवार समय भोज खुवाउनु खुवाउनुको अर्थ त छँदैछ, भोज नखानु नखुवाउनुको पनि अर्थ लाग्ने गर्दछ। कुनै आफन्तसँग सम्बन्ध जोडिराख्ने पा तोडिदिने सम्बन्धको कुरा पनि यो भोजले नै निर्धारण गर्छ। भोजमा बोलाउनु पर्ने परिवारका कुनै सदस्यलाई आफूले आयोजना गर्ने कुनै भोजमा निम्त्याइएन भने त्यसपछि उसँग सम्बन्ध टुट्छ। कुनै आफन्तसँग मनमुटाप भइरहेको छ भने उसँग आधिकारिक रूपमै सम्बन्ध तोड्ने सजिलो उपाय उसलाई भोजमा निम्ता नदिनु हो। पारिवारिक सम्बन्ध जतिसुकै टाढा भए पनि भोजमा बोलाइरहन्जेल त्यो कायम रहन्छ। भोज बोलाउन बन्द भएपछि त्यो सम्बन्ध तोडिएको मानिन्छ। कसैले बोलाएको भोजमा यदि खान गएन भने पनि उसँग सम्बन्ध तोडिएको मानिन्छ। भोजको निम्ता पाएर पनि खान नजानुको अर्थ उसँगको सम्बन्ध स्थगन गर्नु भनेर सम्झनुपर्छ। कसैसँग आधिकारिक रूपमै सम्बन्ध तोड्नु छ भने त्यसको सजिलो उपाय उसले बोलाएको भोजमा सहभागी नहुनु हो। भोजले नै सम्बन्ध जोडिने, भोजले नै सम्बन्ध तोडिने भएकोले यसलाई नेवारहरू आफ्नो भाषामा भोज ब्या भोजौँ स्वा, भोजले नै तोड्छ भोजले नै तोड्छ भनेर भन्ने उनीहरूको उखान छ। यो भोजसँग जोडिएको सामाजिक सम्बन्ध हो, निकै गहिरो छ उनीहरूको यो भोजको सम्बन्ध, संस्कारको सम्बन्ध। जति चर्चा गरे पनि सकिँदैन श्रोताहरू। आजको लागि नेपाल दर्पणको कार्यक्रमको समय सकिएको छ। कार्यक्रममा गीत सुनाएर म आजको नेपाल दर्पणबाट बिदा चाहन्छु। नमस्कार।

0: काङ्ग्रेसले वर्तमान सरकारले मुलुकलाई उत्तर कोरियाको तानाशाही शासनतिर लैजान खोजेको आरोप लगाएको छ। आज संसदमा बोल्दै नेपाली काङ्ग्रेस संसदीय दलका नेता विष्णुराज आङदाङले सरकार लोकतान्त्रिक बाटोबाट बाहिरिन खोजेको भन्दै आक्रोश पोख्नु भएको हो।
1: लोकतन्त्रको अर्को महत्वपूर्ण आधार संवाद हो, सहमतिबाट अघि बढ्छ र असहमतिलाई पनि सम्मान गर्छ। तर विगत 100 दिनमा सरकारको कार्यशैली हेर्दा संवाद भन्दा दूरी, सहकार्य भन्दा टकराव र परामर्श भन्दा एकल निर्णयलाई प्राथमिकता दिएको देखियो। राष्ट्रिय महत्वको विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्ने थियो, तर सरकार एक्लै अघि बढ्न खोज्यो। स्मरण रहोस्, खुट्टा सुल्टो जुत्ता उल्टो लगाएर गन्तव्यमा पुगिँदैन। लोकतान्त्रिक बाटो सुल्टो हो, सुल्टो बाटो आएका प्रधानमन्त्रीजीले जुत्ता उल्टो लगाउन खोजेपछि निश्चित छ सही गन्तव्यमा पुग्न सकिँदैन। प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो, तर मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नु भएको भान मलाई भइरहेको छ। यो राम्रो संकेत पटक्कै होइन।
0: प्रधानमन्त्रीको कार्यशैली आफूलाई मात्र नभएर सिङ्गो मुलुकलाई नै दुर्घटनामा पार्ने संकेत देखिएको पनि आङदाम्बेको टिप्पणी छ।
1: धुरीमा चढेपछि सिँढी भुल्न हुँदैन। सत्ताको धुरी चढ्ने अनि तपाईँलाई धुरीमा पुर्याउने, संसद बिर्सिने, संसदलाई अवमूल्यन गर्ने, यदि प्रधानमन्त्री संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई बढी प्रभावकारी ठान्नुहुन्छ भने जनताको सर्वोच्च प्रतिनिधि मुलुक संस्थाको गरिमा कसरी कायम रहन्छ? फेमस हुँदै गर्दा लोकप्रिय भए भनेर भ्रमपूर्ण जिन्दगी पनि कहिलेकाहीँ हामी कटाइरहेका हुन्छौँ। प्रधानमन्त्रीज्यू, एक्सप्रेस वेमा ड्राइभ गर्नुहोस्, तर निकै सम्हालिएर गर्नु। दुर्घटना पर्दा तपाईँ मात्र होइन, सिङ्गो देश दुर्घटनामा पर्न सक्छ।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधनका क्रममा संघीयता समावेशी र धर्मनिरपेक्षतामाथि दखल अन्दाजी नगर्न चेतावनी दिनुभएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साम्पाङ,
2: यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसाबले जुन खालको चाहिँ कुराकानीहरू भइराखेका छन्, सल्लाहहरू भइराखेका छन्, हामीलाई जानकारी प्राप्त छ। फन्डामेन्टल्स अफ द कन्स्टिट्युसनमा संघीयता, समावेशी र धर्मनिरपेक्षता, म चाहिँ यो तिनवटा कुरा देख्छु। यो तिनवटा कुरालाई तलमाथि हुने गरी दखलन्दाजी गर्न खोजियो भने फेरि देशमा चाहिँ नि दुर्घटना, हामीले जानेर नजानेर सचेतनाका साथ या बेहोसीमा त्यो दुर्घटना फेरि हामीले निम्त्याउन पुग्नेछौँ। र विगतमा हामी जस्तै राजनीति गर्छु, देश बनाउँछु भन्ने खालका मान्छेहरूले गरेको खालको गल्ती हामी फेरि चाहिँ नि तपाईँको गर्न बाध्य हुनेछौँ, जान अन्जान। त्यसले गर्दाखेरि म यहाँहरू सबैजनालाई हार्दिक अनुरोध गर्न चाहन्छु, त्यसतर्फ द फन्डामेन्टल्स, ती आधारभूत संरचनाहरू जुन छन्, ती आधारभूत संरचनाहरूलाई राखेर हामीले अरू के गर्ने हो, अरू हामी चाहिँ गर्न सक्छौँ, तर ती फन्डामेन्टल्सलाई नछोइयोस्।
0: असार 18 गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको बस दोलखाको कर्णाली नदीमा खसेको घटनाप्रति सरकार बेखबर भएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन्। आज प्रतिनिधि सभा बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा बस दुर्घटना हुँदा मन्त्रीको सवारीका लागि हेलिकप्टर उडेको तर उद्धारमा नगएको भन्दै संसदमा आक्रोश पोख्नु भएको छ। घटना भएकै दिन ऊर्जा तथा जलस्रोत मन्त्री विराज भक्तव श्रेष्ठ जगदुल्ला हाइड्रो पावरको संरचना उद्घाटनका लागि डोल्पा जानुभएको थियो। राप्रपा सांसद शाहीले यो घटनासँग जोडेर संसदमा आक्रोश पोख्नु भएको हो।
3: मेरो कर्णालीमा 18 गते गाडी नदीमा खस्यो, नदीको बिचमा मानिसहरू गुहार मागिरहेका थिए, हार गुहार गरिरहेका थिए, मलाई बचाऊ भनिरहेका थिए। एकजना मान्छे भिरमा अड्किराख्नु भएको थियो, उहाँले जीवनको भिख मागिराख्नु भएको थियो। उनीहरूको गुहार नदीको किनार थर्कियो, डाको लगाउँदा लगाउँदै स्वर सुक्यो, स्वरसँगै उहाँको जीवन पनि समाप्त भयो, गाडी नदीमा डुब्यो, भिरमा अड्किएको मान्छेको मृत्यु भयो। डाको लगाउँदा स्वर सुक्यो, आशा सक्यो, तर उद्धार आएन। सम्माननीय सभा मध्ये त्यही बेला आकाशमा एउटा हेलिकप्टर देखियो, तर त्यो उद्धारका लागि थिएन, मन्त्रीज्यूको सवारीका लागि थियो। सम्माननीय सभा महोदय, सरकारका केन्द्रीय मन्त्री कर्णालीको आकाशमा हेलिकप्टरमा घुमिराख्नु भएको थियो, तर यता प्रदेश सभामा भाग पुगेन भन्दै सांसदहरू भागभण्डाका लागि एक आपसमा झगडा गरिरहेका थिए। सम्माननीय सभा महोदय, त्यो दृश्य, तर कर्णालीका नागरिक भने नदीमा डुबेर जीवन बचाइदिनुहोस् भनेर हार गुहार मागिरहेका थिए। सम्माननीय सभा महोदय, उद्धार टोलीसँग साधन थिएन, मैले पनि तत्काल फोन गरेको थिएँ त्यहाँको डिआइजीसँग, सशस्त्र प्रहरीको चिफसँग, साधन थिएन। सुर्खेतबाट दुर्घटना भएको ठाउँमा जान 5 घन्टा लाग्छ। सम्माननीय सभा महोदय, हेलिकप्टर आकाशमा घुम्दै गर्दा एउटा हेलिकप्टर पठाउने क्षमतासम्म सरकारसँग भएन, अनि काम कसका लागि गरिराखेका छौँ हामी, भाषण किन ठोकिरहेछौँ, त्यसको जवाफ चाहिन्छ। यो देश सबको साझा हो। सम्माननीय सभा,
0: उहाँले यस दुर्घटनाको सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग रुलिङको माग गर्नुभएको छ। बैठकमा काङ्ग्रेसकी प्रमुख सचेतक वासना थापाले यो घटनामा राज्यको चरम व्यवस्था भएको भन्दै कर्णाली राजमार्गको स्तरोन्नतिको माग गर्नुभएको छ। कांग्रेसका इतर पक्षका नेता मीन विश्वकर्माले सदस्यता अदावधिको अर्थ नभएको तर्क गर्नुभएको छ। आज चुनदेवीमा बसेको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेता विश्वकर्मा
4: नै विषय नै उहाँहरूले पार्टीमा अनेकता सिर्जना गर्न प्रारम्भ गर्नुभयो। यदि उहाँले पार्टी एकता गर्न खोज्नु भएको थियो भने स्वयं अहिलेका सभापति गगन कुमार थापा महामन्त्री हुँदा सदस्यता व्यवस्थापन समितिको प्रमुख भएर आफैले टुङ्ग्याएको क्रियाशील सदस्यतालाई आफैले अर्को मापदण्ड चाहिँ सिर्जना गरेर जुन विवाद सिर्जना गरिदिनु भएको छ। अहिले अध्यावधिले खासै अर्थ राखेन, अध्यावधि गरेका साथीहरू नै पार्टी छोडिराख्नु भएको छ जनताको जनप्रतिनिधिहरूले पार्टी छोडिराख्नु भएको छ। त्यसैले यो पार्टीबाट वितृष्णा जे ढङ्गले उत्पन्न भएको छ त्यसलाई रोक्नका लागि पनि यो
0: यसअघि आजै कांग्रेस संस्थापन इतर पक्षले सम्पर्क कार्यालय पनि खोलेको छ। कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले काठमाडौँको चुनदेवीमा सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको हो। उद्घाटनपछि सम्पर्क कार्यालयमै 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको बैठक पनि बसेको छ। भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र समाधान गरिने दावी गर्नुभएको छ। आज राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले सुकुम्बासी समस्या समाधानका लागि काम भइरहेको भन्दै आउँदो 500 दिनभित्र काम सकिने दावी गर्नुभएको हो।
5: भूमि समस्या समाधान समिति मार्फत स्थानीय तहसँग समन्वय गरी निवेदन संकलन प्रमाणीकरण नाम जाँच लगायतका कार्यहरू सञ्चालन विगतमा संकलन गरिएका जम्मा 12,47,469 निवेदनहरू प्रमाणीकरणको क्रममा रहेका छन्। करिब 50,000 संख्यामा निवेदनहरू समितिको सूचना प्रणालीमा प्रविष्ट भइरहेको, 4 पालिकामा निवेदन संकलन बाँकी रहेको र 65 पालिकामा निवेदन दिन छुटफुट भएकाको लागि सूचना प्रकाशन गर्ने कार्य तत्कालै गर्ने कार्यक्रम रहेकाले थप संख्यामा निवेदनहरू प्राप्त हुने अपेक्षा गरिएको छ। यी सबै निवेदनहरूको प्रमाणीकरण गरी छिटो समयमा समस्या समाधान गर्नु चुनौतीपूर्ण पनि आगामी 500 दिनभित्र चरणबद्ध रूपमा समस्या समाधान गर्ने नीति अवलम्बन गरिएको छ।
0: यसअघि प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसले निर्धन र सुकुम्बासीका लागि वर्तमान सरकार संवेदनहीन बनेको भन्दै आक्रोश पोखेको थियो। आज संसदमा विशेष समय लिएर बोल्दै नेपाली काँग्रेस संसदीय दलका नेता विष्णुराज आङदम्बेले निरीह नागरिकमाथि तुजुक नदेखाउन चेतावनी समेत दिनुभएको थियो।
1: सरकारको सफलता उसले कति डोजर चलायो भन्नेबाट होइन, नागरिकको जीवन कति सुरक्षित बनायो भन्नेबाट मापन गर्नुपर्छ। कुनै नागरिकको बसोबास गैर कानुनी थियो होला, तर उसको जन्म त गैर कानुनी थिएन होला नि। ऊ नेपाली भूमिमा जन्मिनु पनि गैर कानुनी थिएन होला नि। सभामुख महोदय, समाधानको नाममा हजारौं सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकलाई वर्षायामको मुखमा जसरी वैकल्पिक व्यवस्था बिना विस्थापित गरियो त्यो सरकारको मानवीय संवेदना शून्य भएको छन्थ्यो। वृद्ध अशक्त गर्भवती र साना बालबालिकाको अवस्था बारे राज्यले सोच्नु पर्दैन? राज्य यति साह्रो संवेदनहीन बन्न मिल्छ? हिजो व्यवस्थापनको नाममा सुकुम्बासी बस्तीबाट बलपूर्वक हटाउने र आश्रयस्थलमा राख्ने अनि आज त्यहाँबाट रातारात धपाउने के यो देश ठुलाबाडाको मात्रै हो? कालो चस्मा लाउने, कालै कोट र कालै प्यान्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको मात्रै हो सभामुख महोदय? सुकुम्बासी अव्यवस्थित बसोबासी गरिब किसान र मजदुरहरूको चाहिँ यो देश होइन? यदि हो भने किन अत्याचार गरिन्छ शक्तिहीन नागरिकमाथि? सत्ताको तुजुक शक्तिहीन नागरिकमाथि प्रयोग नगरौं। ख्याल होस्, नागरिकमाथि सरकारको विजय कहिल्यै हुँदैन।
0: अब खबर फटाफट।
6: कालीकोटमा विषादी जोखिम न्यूनीकरण अभियान स्थानीय तह कृषि र स्वास्थ्य क्षेत्रसँग समन्वय गर्दै विषादी प्रयोग हुन नदिन समुदाय स्तरमा जनचेतना कार्यक्रम गरिँदै तनहुँ ब्यास 1 चार कुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण गर्दै पड्के पानी कुवा मर्मत र संरक्षणका लागि नगरपालिकाको 75,000 सहयोग सहित 60 परिवार गाउँलेको 5 श्रमदान पनि। कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा अनुमति बिना घुम्ती व्यापार गर्न रोक, स्वीकृति नलिई मोटरसाइकल टाँगा रिक्सा र मिनी ट्रकमा व्यापार गरेको पाइए कारवाही गरिने। सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत भोजपुरको मुन्धुम पार्क क्षेत्रमा 100 लाली गुराँसका बिरुवा रोपियो। डिभिजन वनले दिएका 500 लाली गुराँसका बिरुवा मध्ये बाँकी 400 बिरुवा चखेवा क्षेत्रमा चरणबद्ध रूपमा रोपिने।
0: फिफा अध्यक्षलाई ट्रम्पको फोनले अमेरिकी स्ट्राइकर पहिलो दिन माथिको एक खेल प्रतिबन्ध हटेपछि विश्व फुटबलमा तरङ्ग जाएको छ। अहिलेसम्मका खबर। नमस्कार, म कृष्ण।

0: Mëngjes, kur ka rënë dio?
1: हजुर त आदरणीय श्रोता पनि बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ यतिखेर र तपाईँको लागि अब भने आजको विशेष कुराकानी लिएर म हाजिर भइसकेकी छु र आजको कुराकानीको कुरा गर्नु पर्दाखेरिमा चाहिँ आज हामी अत्यन्तै संवेदनशील विषयवस्तुमा कुरा गर्दैछौँ र यसको लागि हाम्रो दाजु आउनुभएको छ अलसोटबाट पिसिएसओ दुर्गा थापा दाजु जो चाहिँ रसपुर नेबरहुड पोलिसिङ टिममा चाहिँ नि आबद्ध हुनुहुन्छ त आज म उहाँलाई नै स्वागत गर्दैछु हाम्रो दाजु दुर्गा थापा जुन चाहिँ नौलो नाम पक्कै पनि होइन तपाईँहरूको लागि र आज पनि हामी त्यही रसमुर एरिया त्यसमाथि पनि फानब्रु ओल्डर सर्ट विशेष गरिकन त्यहाँ पछिल्लो समयमा घटित भइरहेका केही अप्रिय घटनाहरू जसबाट चाहिँ हाम्रो समुदायका दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ असर पुगेको छ त्यस विषयवस्तुमा उहाँले जानकारी लिएर आउनुभएको छ र उहाँलाई स्वागत गर्दै आजको यो कुराकानीलाई म सुरुवात गर्न चाहन्छु दाजु नमस्ते तपाईँलाई अनि आजको हाम्रो यस बसाइमा धेरै धेरै स्वागत गर्न चाहे
2: नमस्ते बहिनी एज अलवेज अब तपाईँहरूले चाहिँ हामीले भन्ने बित्तिकै जुन समय भएको छ त्यसको लागि चाहिँ हाम्रो हेम्सा पुलिसबाट धेरै धेरै धन्यवाद छ मेरो नाम पिसिएसओ दुर्गा थापा हो म अहिले ओल्डर सर्ट पुलिस स्टेसनबाट नेबरहुड पुलिसिङ टिममा चाहिँ कार्यरत छु
1: हजुर दाजु त अब हामीले अघि श्रोतालाई जानकारी गराए बमोजिम आज हामी केही यस्ता संवेदनशील विषयवस्तुमा कुरा गर्छौँ भनेर भनेको छु जसको सिधा सिधा सरोकार हाम्रो श्रोताहरू विशेष गरिकन त्यहाँ रसमुर एरिया त्यसमाथि पनि अल्डरसर्ट फानब्रोकको एरियामा जति पनि हाम्रो गोर्खाली समुदायका चाहिँ सदस्यहरू फैलिएर बस्नु भएको छ उहाँहरूको लागि चाहिँ नि एकदमै यो सरोकारको विषय पनि हो त दाजु यो पछिल्लो समयमा जुन लुटपाटका घटनाहरू भइरहेका छन् रबरी इन्सिडेन्ट्सहरू विशेष गरिकन एल्डरली हाम्रा बाबाआमाहरू जो वयोवृद्ध उमेरका हुनुहुन्छ उहाँहरूलाई लक्षित गरेर यस्ता लुटपाटका घटनाहरू भइरहेको कुरा पनि हामीले सुनिरहेका छौँ यसै विषयवस्तुबाट कुराकानीको सुरुवात गरौँ न के हो सत्य तथ्य
2: हजुर अहिलेसम्मको चाहिँ हाम्रो रिपोर्ट अनुसार गत वर्षको अक्टोबर महिनादेखि आजसम्मको हामीले हिसाब गर्दाखेरि ओल्डरसर्ट र फानबरो दुई एरियामा गर्दा छवटा इन्सिडेन्टहरू भइसकेको छ त्यसमाथि पनि अझै एउटा थपिएको छ र यो इन्सिडेन्ट चाहिँ हामीले शङ्का लागे अनुसारले चाहिँ एकै व्यक्तिबाट चाहिँ भइरहेको छ र विभिन्न किसिमको रङको कारमा चाहिँ आइरहेका छन् हाम्रो काउन्टीदेखि पनि एक डेढ घन्टा परबाट चाहिँ यिनीहरू आउने एट्याक गर्ने लुटपाट गर्ने अनि त्यसपछि भाग्ने यसो गरिरहेको छ कतिपयहरूले चाहिँ हामीलाई रिपोर्ट पनि गर्नुभएको थिएन तर मैले विशेष सूत्रहरूबाट थाहा पाएपछि उहाँहरूको पनि मैले रिपोर्ट चाहिँ मैले लिएको छु त्यसले गर्दाखेरि अझै पनि कोही हुनुहुन्छ भने जसले रिपोर्ट गर्नुभएको छैन भने कृपया अगाडि आउनुहोस् र चाहिँ रिपोर्ट गर्नुभयो भने हामीलाई धेरै सहयोग हुनेछ र यो इन्भेस्टिगेसन अहिले चलिरहेको कारणले गर्दाखेरि मैले योभन्दा बढी मैले चाहिँ यस बारेमा म बताउन सक्दिनँ हाउएभर हामी हिँड्ने हाम्रो मामा छ्यामाहरू चाहिँ बिहान होस् या साँझतिर होस् अब आफ्नो मर्निङ वक इभिनिङ वकमा जाने चाहिँ उहाँहरूको चाहिँ धेरै गर्नुहुन्छ उहाँहरूले जाँदाखेरि चाहिँ आफूलाई पनि अलिकति सुरक्षित राख्नु होला कृपया गरेर चाहिँ बाहिर मर्निङ वकमा जाँदाखेरि महँगो महँगो घर गहनाहरू चाहिँ लिएर नजानुहोस् सकभर चाहिँ एउटै एक्लै दुक्लै पनि नहिँड्नुहोस् सधैँ साथीभाइहरू कोही न कोही एकजना दुईजना कसैलाई लिएर हिँड्नुहोस् यदि तपाईँलाई त्यति गर्दाखेरि पनि तपाईँलाई केही किसिमको डर लाग्छ भने कृपया हामीसँग सम्पर्क गर्नुहोस् पुलिस स्टेसनमा आउनुहोस् म उहाँहरूलाई चाहिँ एउटा एक किसिमको यो पर्सनल सेफ्टी अलार्म भन्ने हुन्छ त्यो बेसिकली त्यो एउटा त्यो कोड टुट्यो भने पनि कराउँछ त्यति कराउने बित्तिकै त्यो चोरहरू पनि परपर भाग्न सक्छ मुख्य कुरा चाहिँ अब बाटोमा हिँड्दाखेरि यदि कसैले तपाईँलाई चाहिँ एट्याकै गर्न आयो छुन आयो भने चाहिँ हेल्प भनेर चाहिँ अलिक त्यति मान्छेहरूले चाहिँ व्यस्त नगर्न पनि सक्छन्
1: हजुर
2: त्यस कारणले गर्दाखेरि हेल्प भन्नुभन्दा फायर फायर भनिदिनु भयो भने अलिक मान्छेहरूलाई चाहिँ अलिकति ए कहाँ हो के हो कसो भन्ने हुन्छ होइन हाम्रो चाहिँ अहिलेको चाहिँ जुन चाहिँ अहिलेको यो सुझाव अनुसारले चाहिँ यो पनि छ एउटा अनि अब रात बिरातमा सेवा हाम्रो हिँड्नु हुँदैन मलाई थाहा छ मामा छ्यामा पार्टीहरू तर प्लिज अब जहिले पनि आफूलाई चाहिँ सुरक्षित राख्नुहोस् खुसी रहनुहोस् हामीले चाहिँ नहिँड्नुहोस् घरमै बस्नुहोस् सुन चाँदी नलगाउनुहोस् भनेर हामीले भन्न मिल्दैन किनकि यो हाम्रो कल्चरले नै दिएको भएको कारणले गर्दाखेरि तर आफू पनि सुरक्षित रहनुहोस् र त्यसमाथि अरूलाई पनि केही जानकारी आजको यो रेडियो इन्टरभ्यूबाट केही जानकारी पाउनु भएमा अरूहरूलाई पनि सेयर गरिदिनुहोस् प्लिज. अनि यो छवटा सातवटा जुन घटनाहरू घटे, यो घटनामा चाहिँ कसरी घटना घट्न गयो, कुन तरिकाले घटना चाहिँ घटाइयो भन्ने बारेमा म छोटो जानकारी दिन चाहन्छु. जुन अक्टोबरको 29 तारिक ओल्डरसर्टको लाइब्रेरी अगाडि भएको घटना हो यो. उहाँहरू आमा छोरी बाटोमा हिँडिरहेको बेलामा दुईजना विदेशी आइमाईहरू आएर एप्रोच गर्नुहुन्छ. अनि त्यसपछि कुरा गर्दै गर्दै अर्कोले चाहिँ एउटाले कुरामा भुलाउने, अर्कोले चाहिँ उसको त्यो छ्यामाको अगाडि गएर उहाँलाई यु लुक लाइक माई मम्मी होइन भन्ने, कहिले चाहिँ आज मेरो बर्थडे हो के अरे बर्थडे विस गर्नु, आज भएन भनेर उहाँहरू नजिक आउनको लागि नमस्ते भनेर पनि भन्न सिकिसकेको छ यो चोरहरूले. त्यसरी बोल्दाखेरि चाहिँ कतिपय हाम्रो छ्यामा पार्टीहरूले चाहिँ नेपाली हो पनि भन्नुभएको छ होइन, तर हामीसँग यो घटनाको उसमा चाहिँ हामीसँग दुईटा फोटो अलरेडी छ, हामीसँग भिडियो नै छ संदिग्ध व्यक्तिहरूको. गर्दाखेरि यो सबै चाहिँ हाम्रो चाहिँ एक किसिमले चाहिँ भनौँ न त्यो सब चेन लिङ्क गर्दैछौँ हामीले यो सबै घटनाहरूलाई. र चाहिँ गएको महिनामा ओल्डरसर्टमा चाहिँ एक्लै हिँडिराख्नु भएको एकजना छ्यामालाई चाहिँ पछाडिबाट कार आएर स्लोली उहाँलाई चाहिँ कारले चाहिँ पिछा गर्यो. अनि ड्राइभर प्यासेन्जर साइडबाट चाहिँ एकजना एसियन लुकिङ भनेर भनेको छ, तर एसियन कपडा त अब जसले पनि लाउन सक्छ अब एउटा बहुरूपिया बन्नको लागि होइन, त्यसले गर्दाखेरि उसले चाहिँ छ्यामालाई चाहिँ 5 पाउन्डको नोट झ्यालबाट यसरी देखाएर नजिक ल्याउने कोसिस गर्यो होइन. तर हाम्रो चाहिँ जुन यो लोकल एरियामा नै मैले चाहिँ निकै यस्तो घटनाहरू घटिरहेको छ भनेर मैले जिआरएनसीहरू अनि अरू विभिन्न सङ्घ संस्थाहरूद्वारा चाहिँ मैले चाहिँ अगाडि बढाइरहेको थिएँ, न्युज बढाइरहेको थियो. लक्कीले उहाँले सुन्नु भएको रहेछ र चाहिँ उहाँले है यो त को के हो म कहाँ म यस्तोहरूसँग जान्छु भनेर उहाँ चाहिँ अलिक छिटो अगाडि हिँड्नु भएको छ. तर त्यो आइमाई जुन संदिग्ध आइमाई हो त्यो चाहिँ कारबाट झरेर त्यो छ्यामाको पछि पछि लागेर पछाडि बाट यस्तो के अरे रक्साक बोक्नु भएको रहेछ, रक्साकको चाहिँ ह्यान्डलमा समातेर तानेर रोकेर अनि घाँटीको चाहिँ 3 तोलाको सुन चेन चाहिँ थुतेर गाडीमा चढेर चेन देखाउँदै भागेछ है. अनि त्यो गाडीको नम्बर पनि हामीले पत्ता लगाइसकेको छौँ. हामीसँग चाहिँ अब एएनपिआर क्यामेराहरूदेखि लिएर सप्स क्यामराहरूदेखि लिएर सबैबाट चाहिँ त्यो टाइम फ्रेम अनुसारले हामीले चाहिँ त्यो गाडीको नम्बर कलर सबै हामीले पत्ता लगाइसकेका छौँ हजुर है. गर्दाखेरि रिपोर्ट गर्नलाई गर्नुभयो भने यतिसम्म चाहिँ पुलिसले चाहिँ डेडिकेसन छ पुलिसको चाहिँ यिनीहरूलाई चोरलाई पत्ता लगाउनको लागि. यिनीहरू आएको रहेछ लगभग 1.5 घन्टा परबाट
1: है.
2: गर अब यस्तै तरिकाले चाहिँ कुनै बेला चाहिँ ओ यु लुक लाइक माई मम्मी तिमी मेरो आमा जस्तो रहेछौ भनेर हग गर्न जाने अनि नमस्ते गर्ने, पहिला सुरुमा नमस्ते गर्ने हग गर्न जाने अनि कहिले चाहिँ फेक नेकलेस देखाउने यो तपाईँलाई हो भनेर चाहिँ दिने अनि अर्को चाहिँ निकाल्ने ओरिजिनल चाहिँ घाँटीबाट निकालिदिने देखाइ उसको घाँटीमा हालिदिने. जबसम्म ऊ गइसक्छ पछि मात्र थाहा हुन्छ कि उसको आफ्नो चाहिँ जुन ओरिजिनल नेकलेस हो त्यो चाहिँ अलरेडी गइसकेको हुन्छ, जबकि उहाँको घाँटीमा चाहिँ त्यही फेक नेकलेस चाहिँ छोडिदिइरहेको हुन्छ. अर्को घटना यो भयो. मैले चाहिँ यो हाम्रो के अरे रिटायर्ड अब भनौँ न हाम्रो वृद्ध वृद्धाहरूलाई मात्र होइन कि इभन हाम्रै उमेरको निकै स्विच राम्रै ओहदामा भएकालाई धरि यिनीहरूले चाहिँ त्यस्तो किसिमको चाहिँ अब हिप्नोटिजम भनौँ या के भनौँ होइन त्यसरी चाहिँ उ गरिरहेको छ. त्यो कतिखेर भइन्छ भने जब हामी बाहिर निक्लिन्छौँ नि अनि त्यतिखेर चाहिँ हामीले चाहिँ हाम्रो दिमागलाई चाहिँ हामी फिजिकल्ली हामी बाहिर रोडमा छौँ तर दिमाग चाहिँ हाम्रो कता छ कता भन्ने त्यो अवस्थामा चाहिँ कुनै पनि त्यस्तो चोरहरूले चाहिँ तपाईँलाई चाहिँ एकदम सजिलो पाराले चाहिँ तपाईँलाई भुलाउन सक्छ कि. अनि मान्छेहरूले भन्छन् हिप्नोटाइज भयो यो भयो त्यो भयो त्यहाँबाट मेरो चाहिँ लुटेर लग्यो भनेर भन्छन् होइन. तर लक्कीली यतिखेर त्यो घटनामा चाहिँ त्यो घटना चाहिँ शिव मन्दिरको अगाडिको घटना हो, ओल्डरसर्ट शिव मन्दिरको अगाडि. त्यतिखेर पनि उहाँहरूले चाहिँ त्यो गाडीको जस कलर मात्र पत्ता लगाउनु भन्न सक्नुभयो. इभन त्यो नम्बर के अरे गाडीको रजिस्ट्रेसन नम्बर त्यस्ता त्यस्तै केही पनि भन्न सक्नु भएन. गर्दाखेरि यस्तो कुराहरूलाई चाहिँ अलिकति हामी चाहिँ बाहिर हिँड्दाखेरि अलिक सतर्कता चाहिँ अपनाउनै पर्छ. हेर्नुहोस् होइन, नत्र भने भोलि गएर चाहिँ हो यस्तै किसिमको दुर्घटनाहरूबाट चाहिँ हामी खस्न सकिन्छ. अब नर्मली अब हाम्रो छ्यामाहरू मामाहरू इभन मामाहरूलाई पनि त्यही तरिकाले चाहिँ यु लुक लाइक माई फादर भन्ने हक गर्ने किसेस गर्ने अनि त्यहाँबाट चाहिँ छोड्ने बेलामा चाहिँ उसको हातको औठी छैन, चेन छैन, या चाहिँ बालो सालो केही छैन, त्यस्तो तरिकाले पनि यहाँ गरिरहेको छ. त्यसले गर्दाखेरि बहिनी यो पर्सनल सेफ्टीलाई पनि एकदम ध्यान दिनुपर्ने अहिलेको परिस्थितिमा.
1: हजुर, दाजु यो एकदमै लुटपाटका घटनाहरूको कुरा गर्नुभयो तपाईँले र एकदमै हामी सजग हुनुपर्ने जरुरी पनि छ. यसमा हामी आफ्नै सजगताको कमीको कारणले गर्दाखेरि फर्स्ट छौँ. दाजु यही नोटमा हामी एउटा छोटो विश्राम लिन्छौँ, त्यसपश्चात हाम्रो कुराकानीलाई फेरि अगाडि बढाउँछौँ है त.
2: हजुर, थ्याङ्क यू.

0: बोनस गोर्खा रेडियो।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर त आदरणीय श्रोता पनि बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ यतिखेर म कुरा गर्दैछु हाम्रो दाजु हुनुहुन्छ पिसिएसओ दुर्गा थापा दाजु उहाँसँग चाहिँ अलोसर्ट फार्मको एरियामा घटित भइरहेका केही अप्रिय घटनाहरूको बारेमा कुरा हामी गर्दैछौँ र त्यसबाट कसरी आफू बच्न सकिन्छ भन्ने विषयवस्तुमा दाजुले आज केही जानकारीहरू हामीसँग सेयर गर्दै हुनुहुन्छ। अब फेरि दाजु हजुरलाई मैले स्वागत गरेँ। अब यो छोटो ब्रेक पश्चात हामी कुराकानीलाई अगाडि बढाउँछौँ अनि अब तपाईँसँग चाहिँ अब यो फेरि अब यो लुटपाटकै कुरा भइरहँदाखेरि यो अफेन्सिभ वेपन्सहरूको पनि इन्सिडेन्ट अलसुनमा भइरहेको भन्ने पनि कुराहरू हामीले सुनेका छौँ आइरहेको छ र यस विषयवस्तुमा पनि बताइदिनुहोस् न दाजु कस्तो खालको चाहिँ यो इन्सिडेन्ट्सहरू हुन् अनि साथसाथमा यो अलिकति सोसियल इन्सिडेन्ट्सहरू भनेर भनौँ न बजुबाजेहरूले चाहिँ विशेष गरिकन आमा बुवाहरूले चाहिँ नि यो सिजर्स क्याम्पको साइटमा गएर चाहिँ रुखहरू अनि बिरुवाहरू चाहिँ काट्ने विशेष गरिकन आफ्नो पर्सनल युजको लागि आफ्नो गार्डन पर्पोजको लागि चाहिँ काटेर ल्याउने खालको कामहरू गर्नुभएको रहेछ। हुन त उहाँहरूको लागि त नर्मल कुरा हुनसक्छ तर यहाँको पर्सपेक्टिभमा हेर्दाखेरि चाहिँ त्यो अलिकति भने एन्टी सोसियल एउटा बिहेभियर पनि भयो त्यसबाट कस्तो असर पुग्छ यो पनि उहाँहरूलाई अलिकति जानकारी केही तपाईँ दिन चाहनुहुन्छ दाजु?
1: अफकोर्स बहिनी, यो पनि अहिलेको चाहिँ जल्दो बल्दो एउटा एक किसिमको रिपोर्ट आइरहेको छ हामीलाई। खास भन्नु पर्दाखेरि यो चाहिँ एकदम उहाँहरूले नजानेर गर्नुभएको हो। यो म यहाँको हाम्रो बोसहरूलाई चाहिँ हामीले सम्झाउन चाहिँ हामीले सक्यौँ लकिली, किनकि अब यस्तो किसिमको चाहिँ कुराहरू चाहिँ नेपालको लागि चाहिँ एकदम नर्मलै हो भनेर चाहिँ हामीले चाहिँ सम्झायौँ र चाहिँ त्यसलाई चाहिँ हामीले त्यत्तिकै दबाउन पनि सकियो। तर एकचोटि होइन दुईचोटि होइन घरिघरि चाहिँ त्यस्तो किसिमको घटनाहरू घटिराख्यो भने चाहिँ भोलि गएर चाहिँ ए नेपालीले चाहिँ होइन अब यस्तो गर्न हुने हामीले किन गर नहुने भन्ने कुरा त्यस्तो किसिमको पनि अब फेरि समाजमा आउन सक्छ होइन भनेर चाहिँ हामीले अहिलेदेखि नै नित अनबाद भन्छ यिनीहरूले चाहिँ अहिलेदेखि नै चाहिँ हामीले चाहिँ एउटा एक किसिमको एउटा एजुकेसन भनौँ न अब शिक्षा दिनु खोजेको मात्र हो यो। सो बेसिकली अब हाम्रो मामा छ्यामाहरू मर्निङ वाकमा जानुहुन्छ अनि उता त्यो सिजर्स क्याम्प भन्ने चाहिँ तपाईँको त्यो एकदम लभली प्लेस हो त्यो तपाईँको चाहिँ त्यो अल्डरसर्टको चाहिँ सबभन्दा हायस्ट पिक भनौँ न त्यो त्यो एरिया पनि हो र त्यहाँ जानुहुन्छ चढ्नुहुन्छ माथि माथि हेर्नुहुन्छ त्यहाँ चढेर दायाँ बायाँ हेर्नलाई साइटिङको लागि एकदम फर्स्ट क्लास ठाउँ हो त्यो। गर्दाखेरि नेपाली मात्र होइन त्यहाँ त विदेश हाम्रो यहीँको गोराहरू पनि जाने भए अरूहरू पनि जाने भए साइक्लिङ गर्छन् अनेक गर्छन् त्यहाँ भएन भने त्यो मिलिट्री ट्रेनिङ ग्राउन्डै हो त्यो। अब त्यस्तो ठाउँमा गएर उहाँहरूले आफ्नो गार्डनमा चाहिँ चिमीहरूलाई चाहिँ होइन यसो झ्याक्रा दिनको भन्छ नि झ्याक्रा दिनको लागि उहाँहरूले लिएर आउनुहुन्छ तर त्यो हातले त काट्नुहुन्न उहाँहरूले पक्कै पनि कुछ न कुछ एउटा हतियार त लिएर जानुहुन्छ या त खुकुरी या त हँसिया या चक्कु केही न केही त लिएर जानुहुन्छ नि। बाहिर हिँड्दाखेरि कहिले पनि धारिलो हतियार चाहिँ लिएर हिँड्ने बित्तिकै त्यो पनि एक किसिमको चाहिँ अपराधमा गनिन्छ। हेर्नुहोस् अब हाम्रो मामा छ्यामा पार्टीहरू उहाँहरूलाई त थाहा छैन यो नेपालमा त अब सिम्पल कुरा हो त्यो। अनि यही सन्दर्भमा के अरे मैले भन्नुपर्दा अर्को एउटा फेरि दुईटा इनोसेन्ट घटना चाहिँ के घट्यो भन्दाखेरि दिनको 12-1 बजेतिर हामीलाई एउटा रिपोर्ट आयो अनि पुलिस स्टेसन चाहिँ पुरा अलार्म्ड भयो। हेर्नुहोस् है के भयो भन्दाखेरि त भरे त एकजना मान्छेले चाहिँ मिट क्लिभर लिएर टाउन सेन्टरमा दिनमा हिँडिरहेछ खालि देखाउँदै रहे के ले भगवान। अनि त्यसपछि त अब हामी त एकदम तर्स्यौँ होइन सबै अब तपाईँको आर्म अफिसरहरूदेखि लिएर टेजरहरू अनि अरू पुलिसहरू त्यसपछि बल्ल हामी ब्याकअपमा चाहिँ हामी पिसिएसहरू पनि रेडी भएर बसिरहेका थियौँ भरे चाहिँ कुरा बुझ्दै जाँदाखेरि ड्रप यो वेपन भन्दाखेरि उहाँ त्यो मामाले चाहिँ भुइँमा राख्नु भएछ धन्न त्यति चाहिँ बुझ्नु भएछ है नत्र त अब उसलाई चाहिँ अब होइन टेजरले हान्न सक्थ्यो होइन करेन्ट 50,000 वोल्टले हान्न सक्थ्यो उस्तै परे गोली हान्न सक्थ्यो होइन तर धन्न त्यो चाहिँ भएन। लकिली चाहिँ त्यहाँ चाहिँ हाम्रो एकजना नेपाली अफिसरले कुरा बुझ्दै जाँदाखेरि चाहिँ त्यो मामाको चाहिँ एउटै मात्र चाहिँ एन्सर उत्तर चाहिँ के थियो भन्दाखेरि किन यो लिएर हिँडेको दिनमा भनेर भन्दाखेरि होइन यो अलि मासु काट्दा धार लागेको थिएन त्यही भएर म उहाँ पर साथीकोमा गएर धार लगाएर लिएर आएको म अब घर जान लागेको भन्नुभयो. एकदम इनोसेन्ट होइन, नेपालको लागि चाहिँ कम्प्लिटली यो चाहिँ एकदम उयो नर्मल हो. तर भए पनि आजकल चाहिँ नेपालमा पनि अलिकति अवेरनेस चाहिँ छ, तर हाम्रो मामा छ्यामा बाबा आमा पार्टीहरू त यिनी उहाँहरू त अब अलिक पुरानो जमानाको हुनुभयो नि त. त्यसले गर्दाखेरि उहाँले त उयो आफ्नै जमानालाई भन्नुहुन्छ त जमाना कहाँदेखि कहाँ पुगिसक्यो. अनि यस्तो किसिमको यो वेपन लिएर हिँड्ने घटनामा मध्येमा अर्को एउटा घटना चाहिँ के आयो भन्दा भन्नुहुन्छ भने त्यो पनि एकदम इनोसेन्ट घटना. कसैको घर अगाडि बारमा उसलाई मन परेको चाहिँ एउटा चाहिँ प्लान्ट अब फुल देख्यो होइन, अनि उहाँले गएर चाहिँ एउटा खुकुरी लगेछ, खुकुरी लगाएर कलमी बनाउन को लागि चाहिँ कार्ड दिएछ. हेर्नुहोस् है, अर्काको विदाउट पर्मिसन सोधेको पनि आएन. एक त त्यो चोरीमा पनि गनियो होइन, अर्काको सामान क्रिमिनल ड्यामेजमा गनियो, त्यसमाथि चाहिँ फेरि अफेन्सिभ वेपन भने तिनवटा चाहिँ अपराध भयो त्यहाँ है. तर लक्कीले उहाँलाई चाहिँ खोज्दा कोही फेला परेन, उहाँ चाहिँ जेस भागिहाल्नु भयो अथवा चाहिँ भेटिएन कि उहाँ चाहिँ. तर त्यो जसले रिपोर्ट गर्यो उसले उसको अनुसार चाहिँ यो चाहिँ पक्का नेपाली नै हो भनेर चाहिँ उनीहरूले भनेको थियो. तर अब कुनै बेलामा कतै कुनै बेला चाहिँ नेपालीलाई मन नपराउने भएर चाहिँ त्यत्तिकै पनि गरेको हुन सक्छ भनेर चाहिँ हामीले चाहिँ पुरा एरिया सर्च गर्दाखेरि पनि कतै केही फेला परेन. तर यदि हो भने पनि ल ठिकै छ, यसपालि चाहिँ जोगिनु भयो होइन, तर नेक्स्ट टाइम चाहिँ त अब जोगिँदैन नि त, सधैँ त जोगिँदैन.
0: तर
1: यदि यस्तो गर्नुभएको छ भने, यदि तपाईँलाई कसैको बारी कसैको फुलबारीबाट चाहिँ तपाईँलाई केही चिज चाहियो भने माग्नुहोस्, पुरा गर्नुहोस्, अनि उहाँले चाहिँ हुन्छ त लैजाऊ भनेर कसैले पनि नाइ भन्दैन क्या.
0: होइन,
1: एउटा कलमी गर्नको लागि जसले पनि नो प्रब्लम भनिहाल्छ होइन. तर त्यो चाहिँ त्यो नगरिकन त्यतिकै आएर खुकुरी लिएर आएर काटेर लिएर जानु चाहिँ त्यो चाहिँ एउटा फेक्टमा चाहिँ गनियो.
0: एकदम ठिक हो दाजु. अब तपाईँले भन्नुभएको जस्तै यो चाहिँ अब इन्टेन्सनल क्राइम नभइकन यो चाहिँ अनइन्टेन्सनली चाहिँ गरिएको कुराहरू जुन चाहिँ अब एउटा समाजमा त्यो सहज सामान्य मानिने कुरा अर्को समाजमा त्यही कुरा चाहिँ असामान्य मानिन्छ अथवा एउटा अपराधको क्याटेगोरीमा पनि पर्छ भने चाहिँ यो चाहिँ त्यो एउटा कल्चरल डिफ्रेन्सको कारणले गर्दाखेरि पनि क्रिएट भएको एउटा समस्याहरू हो जस्तो लाग्यो, जसको लागि चाहिँ हाम्रो जति पनि नेपाली समुदायका विशेष गरिकन अब वयोवृद्ध अवस्थाका हाम्रा बाजे बोजूहरू आमा बुवाहरू जो हुनुहुन्छ भनौँ न अलिकति एल्डरली एउटा समुदायका हाम्रा चाहिँ सदस्यहरू उहाँहरूलाई अलिकति एजुकेट पनि गर्नुपर्छ होला. त्यही हिसाब किताबले अब कम्युनिटीको जुन एउटा सदस्यको रूपमा उहाँहरू हुनुहुन्छ भनेपछि त्यो कम्युनिटीका लिडर्सहरूले पनि त्यो विषयवस्तुलाई चाहिँ सम्बोधन गर्नको लागि यस्तो खालको चाहिँ एजुकेसनल प्रोग्रामहरू अनि जानकारीमूलक कार्यक्रमहरू गरेर चाहिँ यसमा चाहिँ अलिकति जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता मैले देखेँ दाजु. यो तपाईँसँग कुरा गरिरहँदाखेरि हुन त अब आफ्नो आफ्नो तौरबाट त गर्नुभएको छ होला उहाँहरूले, तै पनि अब अझै पनि चाहिँ नपुगेको हो कि सबैसम्म एक एक सदस्यसम्म पुग्नुपर्ने यो सन्देश हो जस्तो लाग्छ मलाई, होइन दाजु?
1: एक्ज्याक्टली बहिनी, यसै कारणले नै हो अब तपाईँहरू चाहिँ यहाँ आइपुग्नुहुन्छ. हाम्रो सर्वे अनुसारले चाहिँ बुझे अनुसारले जो व्यक्तिहरू हामीले चाहिँ अरेन्ज गरेको चाहिँ इभेन्ट्सहरू पक्सहरूमा चाहिँ आउनु हुँदैन, उहाँहरू तपाईँहरूको चाहिँ बिएफबिएस गोर्खा रेडियोमा चाहिँ अलवेज ट्युनिङ गरेर बसिरहेको हुन्छ भन्ने कुरा हामीलाई जानकारीमा आयो. त्यसै कारणले नै गर्दाखेरि एउटा ब्रोडर एरिया, नट ओन्ली अब अल्डर सोर तान्द्र मात्र होइन कि यसले चाहिँ अब तपाईँको वर्ल्ड वाइड जाने भएको कारणले गर्दाखेरि नै हो बहिनी, हामी चाहिँ तपाईँसँग चाहिँ जहिले पनि एउटा गुहारमा आइपुग्छौँ हामी जहिले पनि. त्यसबाहेक पनि अब हाम्रो लोकल एरियामा चाहिँ लाइक जिआरएनसी ग्रेटर रसमोर नेपाली कम्युनिटी, उहाँहरूले चाहिँ एकदम फ्यान्टास्टिक जब गर्नुभएको छ. उहाँहरूले चाहिँ वेस्टर्न सेन्टरमा अनि एम्पायर हलमा अनि उहाँहरूको आफ्नै अफिसमा त्यो लिफलेटहरू चाहिँ मैले बनाउँदै लिएर जाँदै गर्छु, म आफै पनि जान्छु. अनि हरेक सोमबार वेस्टर्न सेन्टर अनि मङ्गलबार चाहिँ एम्पायर हलमा चाहिँ जम्मा भएर आमा समूहहरू चाहिँ मङ्गलबार जम्मा हुनुहुन्छ, त्यहाँ गएर भन्छु, बोल्छु, कराउँछु. अब कहिले कहिले त अब अलिक जोडले पनि भन्नुपर्ने स्थिति आउँछ कि बहिनी होइन, तर म त्यो रिसाएर मैले भन्न खोजेको त होइन कि ठुलो मासमा त फेरि जाँदैन क्या, एकैचोटि त्यो मेसेज चाहिँ क्रस हुन अलिक गाह्रो हुँदो रहेछ. त्यसै कारणले पनि हो म खासै हजुरहरूसँग जहिले पनि म गुहार्ने कारण चाहिँ त्यो पनि हो. र चाहिँ हाम्रो तपाईँहरूले चाहिँ जुन सपोर्ट सपोर्ट गरिराख्नु भएको छ. यसको लागि चाहिँ मेरो चाहिँ चिफ इन्सपेक्टर, इन्सपेक्टर, सर्जेन्ट सबै चाहिँ एकदम आभारी छौँ हामी यसबारेमा.
0: हजुर दाजु, हामी पनि केही सहयोग गर्न सकिरहेका छौँ तपाईँहरूको लागि. यो जान्न पाउँदा हामीलाई पनि ज्यादै खुसी लागेको छ. हामी त सधैँ नै तपाईँहरूको सेवामा छौँ नै दाजु, होइन? त्यो कारणले गर्दाखेरि यो चाहिँ दोहोरो हाम्रो चाहिँ प्रयास हो तपाईँहरूको तर्फबाट, हाम्रो तर्फबाट समग्र रूपमा चाहिँ यसको रिजल्ट राम्रो आओस्, हामी यही नै चाहना हाम्रो यही नै रहेको छ. यदि भन्दै दाजु, अब हामी फेरि पनि छोटो एउटा विश्राम लिन्छौँ, त्यस पश्चात हामी फेरि कुराकानीलाई अगाडि बढाउँछौँ है त दाजु.

0: यो PFBS गोर्खा रेडियो हो।
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।

साधारण श्रोता बहिनी यसको रेडियोलाई नै सुन्नुहुन्छ तपाईँ यतिखेर र यो बेलामा कुराकानीमा हाम्रो दाजु पिसिएस दुर्गा थापा हुनुहुन्छ। हामी अलसट फान्डु एरियाका केही समस्याहरूको बारेमा कुरा गरिरहेका छौँ, विशेष गरिकन एल्डरली जुन पपुलेसन हुनुहुन्छ हाम्रो गोर्खा गोर्खाली समुदायको नेपाली समुदायको उहाँहरूलाई लक्षित गरेर

0: आज एकदमै जानकारी मूलक यो कुराकानी भइरहेको छ। त दाजु, तपाईँलाई फेरि पनि स्वागत गरेँ मैले कुराकानीको यो क्रममा। हजुर,
1: थ्याङ्क यू।
0: हजुर त दाजु, अब यो कुरा गरिरहँदाखेरि क्या दाजु, अलिकति मलाई यो भर्खर रिसेन्टली चाहिँ यो जुन हाम्रो सोसियल मिडियाको प्लेटफर्महरूमा एउटा भिडियो निकै नै भाइरल भइरहेको छ, होइन? तपाईँ हामी सबैले प्रायले चाहिँ हेर्ने चाहिँ अवसर पायौँ होला। एकदम दुःखद घटना, जहाँ चाहिँ एल्डरली एउटा चाहिँ व्यक्तिलाई अलिकति रेसिस्ट अट्याक गरिएको देखिएको छ, अनि उहाँ चाहिँ एकदमै भनौँ न लाचार हुनुभएको छ त्यहाँनिर, र त्यो भिडियो यति भाइरल भइरहेको छ, अहिले सबैले हेरिरहेको छ, सबैको आक्रोश त्यसमाथि पक्कै पनि छ। र यो विषयवस्तुलाई अलिकति सम्बोधन गरिदिनुहोस् न, खासमा सत्य तथ्य के हो दाजु, के भइरहेको हो यो? एउटा अब भनौँ सिङ्गुलर एउटा इन्सिडेन्ट त पक्कै पनि होइन होला, यस्तो इन्सिडेन्टहरू प्राय भइरहन्छ होला, कसरी ट्याकल गर्न सकिन्छ यस्तो कुराहरूलाई?
1: मैले धन्यवाद। यो जुन अहिले हजुरले चाहिँ भन्नुभएको चाहिँ जुन हेट क्राइम इन्सिडेन्ट भनिन्छ यसलाई, यो चाहिँ अहिले मैले चाहिँ अहिले हाम्रो रेकर्ड हेरे अनुसारले चाहिँ 5-6 महिनामा बल्ल एकचोटि यो अहिले भएको रहेछ। र यसमा चाहिँ एकजनालाई मात्र होइन कि थुप्रैजनालाई चाहिँ एकजना व्यक्तिले थुप्रैलाई नै एफेक्ट गरेको रहेछ। जसमा चाहिँ 6-7 जना चाहिँ पीडितहरू हुनुहुन्छ यसमा। उहाँहरू सबैको बयान अनि लिएर चाहिँ अब गरिसक्यो, रेडी छ। अनि जुन व्यक्ति जुन पीडक हो त्यसलाई पनि हिरासतमा राखिसकेको छ। र चाहिँ उहाँको चाहिँ जुन पीडक हो त्यो उहाँको चाहिँ हामीले मैले मोटामोटी बुझे अनुसारले चाहिँ उहाँको चाहिँ मेन्टल हेल्थ भन्ने कुरा पनि सुनिराखेको छ। अब उहाँलाई चाहिँ अब कोर्टले चाहिँ कस्तो किसिमको चाहिँ ऊ गर्छ, अब हाम्रो तर्फबाट चाहिँ अब सक्दो चाहिँ यस्तो व्यक्तिलाई चाहिँ अब बाहिर समाजमा चाहिँ फ्रिली घुम्न नदिने किसिमले चाहिँ कोसिस गरिरहेको छ प्रहरीले। यसमध्येमा चाहिँ जुन 6-7 जना हुनुहुन्छ त्यसमध्येमा चाहिँ 4-5 जनाको चाहिँ हामीले लिइसक्यो बयान। अझै पनि कुनै व्यक्तिहरू बाँकी हुनुहुन्छ भने फिल्ली आउनुहोस् अगाडि। यो मात्र होइन कि अरू कुनै दिनमा भएको घटनाहरू त्यस्तो केही छ भने जिआरएनसीले पनि एउटा चाहिँ फर्म सार्वजनिक गरेको छ, त्यसद्वारा गर्नुभए पनि हुन्छ, अथवा तपाईँ चाहिँ अब डाइरेक्टली मसँग आएर कुरा गर्न सक्नु पनि हुन्छ, या चाहिँ पुलिस स्टेसनमा डाइरेक्ट फ्रन्ट डेस्कमा आएर कुरा गर्नुभए पनि हुन्छ, या चाहिँ अब कुनै काउन्सिलर अथवा चाहिँ बाटोमा हिँडिरहेको पुलिस अफिसर जोसँग भए पनि तपाईँलाई त्यस्तो केही पर्छ भने नडराउनुहोस्। सिधा आएर चाहिँ भन्नुहोस् मलाई यो व्यक्तिले यसो भन्यो, यसले चाहिँ यति बेला यस्तो गर्यो, कहाँ गर्यो, कुन ठाउँमा भनेर, त्यो सबै त्यो ठाउँ टाइम डेट त्यति मात्र तपाईँहरूले चाहिँ हामीलाई दिन सक्नुभयो भने हामीले चाहिँ फेरि अघि मैले भने जस्तै त्यो एरियाको चाहिँ सिसिटिभी क्यामराहरू, यहाँ चाहिँ रसमोर क्यामराहरू छ, जति पनि छ सपहरूको क्यामरा छ, त्यहाँबाट चाहिँ हामीले चाहिँ एक्सेस गरेर के भएको सत्य तथ्य चाहिँ हामीले निकाल्न एकदम सजिलो छ हामीलाई। अनि अर्को कुरा, हाम्रो जुन पुलिस स्टेसनको अगाडिको जो फ्रन्ट डेस्क भनिन्छ त्यहाँको, म यहाँ हजुरहरूसँग आउनुभन्दा अगाडि म त्यहाँको एकजना लेडी रिसेप्सनिस्टसँग कुरा गर्दाखेरि उहाँले चाहिँ के भन्नुभएको थियो भने नेपालीहरू आउनुहुन्छ तर अझै पनि कम आउनुहुन्छ, आउनुहोस् सिधै अगाडि फ्रन्ट डेस्कमा आउनुहोस्, तपाईँ यहाँहरू उभिदिनुहोस् मात्र, भाषाको प्रब्लम नमान्नु होला, तपाईँको लागि चाहिँ हामी चाहिँ इन्टरप्रेटर उतिखेर हामीले चाहिँ फोनमा चाहिँ इन्टरप्रेटर हामीले चाहिँ व्यवस्था गरिदिन तयार छौँ भनेर चाहिँ उहाँहरूले चाहिँ भन्नुभएको छ। यो कुरा चाहिँ रेडियोमा चाहिँ यसो जानकारी दिनु है भनेर मलाई उहाँहरूले त्यति गर्नुभएको छ। गर्दाखेरि यो हेड क्राइम जुन इन्सिडेन्ट हो यो चाहिँ अहिलेको लागि चाहिँ जस्ट हामीले हेर्दाखेरि जस्ट यो एउटा छ, तर एकदम यो चाहिँ एकदम ठुलो भयो होइन, ठुलो किनभने एकजनालाई मात्र होइन कि 6-7 जनालाई नै उसले चाहिँ एफेक्ट पारिरहेको छ, त्यो 6-7 जनालाई मात्र होइन कि 6-7 वटा परिवारलाई एफेक्ट पारेको छ, 6-7 वटा परिवारलाई मात्र होइन समाजलाई नै, उसको गाउँ छर छिमेकी सबलाई मात्र होइन कि होल नेपालीलाई नै के अरे असर पुगिरहेको छ यसमा। तर म हजुरहरूलाई चाहिँ यतिसम्म म रियास्योर गराउन म चाहन्छु, जुन पीडक हो त्यो अलरेडी चाहिँ कस्टडीमा छ र इन्भेस्टिगेसन भइरहेको छ, र चाहिँ पुलिसले सकेसम्मको चाहिँ अब उसलाई चाहिँ कडा भन्दा कडा सजायको लागि चाहिँ हामीले माग गर्दैछौँ। कृपया कोही अझै पनि छुट्नु भएको छ बयान दिनको लागि भने कृपया अगाडि आइदिनुहोस्, बयान दिनुहोस्, पुलिसलाई सहयोग गरिदिनुहोस्।
0: हजुर दाजु, र यो कुरा पनि तपाईँले मजाले राखिदिनु भयो, खास के भएको रहेछ भन्ने कुरा। र अब हामी कुराकानीको पनि करिब करिब अन्तिम चरणमा आएका छौँ दाजु। अब चाहिँ एउटा ओल्ड सर्टमा एउटा फेटल रोड ट्राफिक कोलिजन भएको भन्ने कुरा पनि सुनेको थियौँ दाजु, र इन्भल्भिङ ओभियसली हाम्रो नेपाली समुदाय, त्यसमा पनि अलिकति कुरा गरिदिनुहोस् न, खासमा के भएको थियो भनेर।
1: हजुर, यस बारेमा पनि यो बहुत दुःख दुःख लाग्दो घटना. उहाँको चाहिँ खासै उमेर पनि जस्ट 60 क्रस हुनुहुन्थ्यो, 60 नाग्नु भएको हो, त्यो 70-75 पनि होइन, 60 र 70 बिचमा ऊ चाहिँ हामी पनि त्यही उमेरमा पुगिसक्यौँ. गर्दाखेरि उहाँहरू चाहिँ दुईजना हिँड्दै हुनुहुँदो रहेछ हस्पिटल हिलमा, र चाहिँ बाटो क्रस गर्ने बेलामा चाहिँ दायाँ बायाँ नहेरिकन हिँड्दाखेरि ठुलो डबल डेकर बसले आएर चाहिँ उहाँलाई छोएको रहेछ. छोड्ने बित्तिकै उसले ब्रेक त हाने हो, तर जुन उहाँ व्यक्ति मृतक चाहिँ अब ढल्नु भयो, ढल्दाखेरि चाहिँ उहाँको टाउको चाहिँ कर्भमा चाहिँ त्यो तल भुइँमा चाहिँ बजारिन पुग्दाखेरि उहाँको चाहिँ ब्रेनमा चाहिँ असर पुगेर ब्रेनमा चाहिँ ब्लिडिङ भएको कारणले गर्दाखेरि उहाँलाई चाहिँ लाइफ सपोर्टबाट चाहिँ निकाल्नु पर्ने त्यस्तो परिस्थिति आयो. र चाहिँ मैले यसै सन्दर्भमा कुरा गर्नु पर्दाखेरि एकदम सजिलो उपाय भनेको चाहिँ कहिले पनि बाटो क्रस गर्ने ठाउँ बाहेक अरू जहाँ पाए त्यही बाटो चाहिँ बाटो क्रस नगरिदिनु होला. बाटोमा तपाईँ हिँड्दै हुनुहुन्छ भने जहिले पनि दाहिने साइडबाट, जहाँनिर चाहिँ मान्छे हिँड्ने पेभमेन्ट छैन भने पनि तपाईँ जहिले पनि दाहिनेपट्टिबाट हिँड्नु भयो भने कमसेकम अगाडिबाट आएको गाडी चाहिँ तपाईँले देख्नुहुन्छ, अनि पछाडिबाट आएको गाडी त अर्को साइडबाट जान्छ, त्यसले गर्दाखेरि त्यतातिर तपाईँलाई ध्यान दिनु परेन. अगाडिबाट आएको गाडीलाई चाहिँ तपाईँले देख्न सक्नुहुन्छ. जबसम्म चाहिँ तपाईँले सुरक्षित आफूलाई सुरक्षित ठान्नुहुन्न, जबसम्म बाटो तर्ने सुरक्षित ठानदेखिन्न, तबसम्म चाहिँ बाटो नतर्दिनु होला, त्यति म भन्छु.
0: ओके, र यो एउटा सिम्पल कुरालाई चाहिँ हामीले फलो गर्ने हो अथवा ध्यानमा राख्ने हो भने यस्तो अप्रिय घटनाहरू चाहिँ, दुःखद घटनाहरू हुनबाट चाहिँ बचिँदो रहेछ. किनभने अब यस्तो ज्यानै जाने खालको चाहिँ एउटा घटनाक्रम जब हुन्छ त्यति बेला त एउटा मान्छेलाई मात्र होइन समग्र परिवारलाई नै एउटा ठुलो समस्या आइलाग्छ होइन. र त्यो कारण गर्दाखेरिमा आफू पनि सुरक्षित रहनुहोस्, अरूलाई पनि सुरक्षित हुनको लागि चाहिँ सन्देश फैलाउनुहोस् भनेर मैले पनि भन्न चाहेँ यतिखेर. एकदमै दुःखद घटना हामीले कुराकानीको यो अन्तिम चरणमा आउँदाखेरि सुन्न पर्यो दाजु, अब छलफल गर्नु पर्यो, मलाई पनि ज्यादा दुःख लागिरहेको छ. जे होस् दिवंगत आत्माको चिर शान्तिको लागि कामना गरौँ अहिले कुरा गरिरहँदाखेरि हामी पनि, र अब अगाडि अब उपरान्त यस्तो घटनाहरू नहोस् भन्नको लागि हामी आफै सजग रहौँ भनेर मैले पनि दाजुको कुरालाई इन्डोर्स गर्न चाहेँ यतिखेर. अब यति भन्दै दाजु हामीले कुराकानीमा थुप्रै कुराहरू समेट्यौँ आज, जुन एकदमै हाम्रो चाहिँ दाजुभाइ दिदीबहिनीहरू हाम्रो समुदायलाई हाम्रो लिसनर्सहरूलाई चाहिँ काम लाग्ने कुरा हो. इनफ्याक्ट अब रसमुर एरिया भनौँ न, अल्डरसोर फानब्रोका घटनाक्रमहरू हामीले यहाँनिर आज कुराकानी गऱ्यौँ. तर यो त झन् हाम्रो युकेको जुनसुकै ठाउँमा रहने मान्छेको लागि पनि एकदमै काम लाग्ने कुरा हो कि दाजु, होइन? यो कुराहरू चाहिँ हामीले चाहिँ अब रसमुरमा अथवा फानबु अल्डरसरका चाहिँ सदस्यहरूको लागि मात्र नभइकन यो सरसल्लाह सुझावहरू सतर्कताका यो चाहिँ जुन उपायहरू दाजुले हामीलाई सेयर गर्नुभयो यो चाहिँ युकेको जुनसुकै ठाउँमा हामी रहेका छौँ भने पनि हामीले त्यसलाई चाहिँ इम्प्लिमेन्ट गर्न सक्छौँ. जस्तो कि अहिले भर्खरै दाजुले जुन कुरा गर्नुभयो नि दाहिने साइडबाट हिँड्ने कुरा गर्नुभयो, त्यो त अब त्यहाँ मात्र होइन अन्त पनि त्यो उपाय अपनाउनाले चाहिँ यस्ता रोड ट्राफिक एक्सिडेन्ट्सहरूबाट चाहिँ बस्न सकिन्छ. त्यस कारण गर्दाखेरि आजको कुराकानी चाहिँ हामीले फानबु र अल्डरसर्टमा मात्र फोकस भएर गरे तापनि यो काम चाहिँ सबैलाई लाग्छ भनेर मैले यतिखेर भन्न चाहेँ दाजु.
1: हजुर हजुर, मेरो मुख्य उद्देश्य पनि यही नै थियो. जति पनि हाम्रो युकेवासी नेपाली समुदायहरू हुनुहुन्छ, जहाँ जहाँ बस्नु भएको छ, कृपया आज गरेको जुन हाम्रो यो कुराकानी छ यसलाई चाहिँ मनन गरिदिनुहोस्. यदि तपाईँहरूलाई चाहिँ कुनै पनि किसिमको चाहिँ कुराहरू बुझ्नु भएको छैन भने कृपया हामीसँग सम्पर्क गर्नुहोस्, म अझै रित रूपमा चाहिँ म चाहिँ जानकारी दिन म तयार छु. अल्डरसर्ट पुलिस स्टेसनलाई चाहिँ सम्झनुहोस्.
0: हजुर हुन्छ दाजु, धेरै धेरै धन्यवाद आजको यो बसाइको लागि, आजको यो एकदमै भनौँ न धेरै समय तपाईँले दिएर हामीलाई राम्ररी इन्डेप्थमा एक्सप्लेन गरिदिनु भयो थुप्रै कुराहरू, यसको लागि धन्यवाद भन्न चाहेँ मैले यतिखेर. अनि पछि पछि पनि फेरि यस्तै कुराहरू सम्झाउनु पर्ने हुन्छ टाइम टाइममा श्रोताहरूलाई, स्मरण गराउनु पर्ने हुन्छ, रिमाइन्ड गराउनु पर्ने हुन्छ, अनि नयाँ नयाँ कुराहरू पनि आयो भने हामी फेरि कुरा गर्नेछौँ है दाजु.
1: हजुर हजुर बहिनी, थ्याङ्क यू बहिनी. अब बिएफबिएस का सबैलाई चाहिँ मेरो तर्फबाट र चाहिँ हाम्रो हेम्सा पुलिसको तर्फबाट धेरै धेरै धन्यवाद छ.
0: थ्याङ्क यू सो मच दाजु. हुन्छ दाजु, नमस्ते, बाई.
1: नमस्ते, बाई.

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा कर्णाली राजमार्गको दुर्घटना लगायतका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन,
1: विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
0: होल्डिङ सेन्टरबाट निस्किन नचाहने सुकुम्बासी परिवारलाई सरकारले जबरजस्ती निकाल्ने हो, आयोजना निर्देशकसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
2: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनी राजधानी किएभमाथिको पछिल्लो रुसी बमबारीको 12 घण्टाभन्दा बढी समयपछि पनि उद्धारकर्मीहरूले आवासीय भवनहरूको भग्नावशेषमा अझै शवहरू फेला पारिरहेका छन्। राजधानी किएभ र आसपासका क्षेत्रमा ज्यान गुमाउनेको संख्या 20 पुगेको बताइएको छ। युक्रेनको वायुसेनाले इन्टरसेप्टर क्षेप्यास्त्रको गम्भीर अभावका कारण पछिल्लो आक्रमणमा प्रयोग भएका 23 बलिस्टिक क्षेप्यास्त्रमध्ये कुनै पनि खसाल्न नसकिएको जनाएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे दृढ निर्णय लिन आग्रह गरेका छन्। पश्चिम श्रीलङ्काको एउटा कारागारमा 2 दिनसम्म चलेको दङ्गामा कम्तीमा 25 मृत्यु भएको छ भने 100 भन्दा बढी घाइते भएका छन्। ती दङ्गाहरू नेगम्बो कारागारमा भएको झडपपछि सुरु भएका थिए। एकजना कैदीले लागु औषध तस्करी बारेको सूचना दिएको विषयमा विवाद भएपछि तनाव सुरु भएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेलिफोनपछि फिफाले अमेरिकाका तर्फबाट विश्वकपका सर्वाधिक गोलकर्ता फलोरोन बल्गनमाथिको एक खेलको प्रतिबन्ध हटाउने निर्णय गरेको भन्ने विषयमा युरोपेली फुटबलको नियामक निकायले अविश्वास प्रकट गरेको छ। युईएफएले फुटबलका नियमहरूको पालना सुनिश्चित हुन छाडेमा खेलको निष्पक्षता र विश्वसनीयतामाथि नै प्रश्न उठ्ने चेतावनी दिएको हो। युईएफएको वक्तव्यबारे बीबीसीका वेन क्राउचर भन्छन्,
3: It is a very unusual statement.
2: यो एक अत्यन्त असामान्य वक्तव्य हो र निकै प्रभावशाली छ। उनीहरू के भन्छन् भने नियमहरूलाई अपवादको अधीन राख्न सकिँदैन, विशेष गरी कुनै प्रतियोगिताको बीचमा त झनै होइन। बीबीसीका वेन क्राउचर। युरोपेली संघका खेलकुद तथा संस्कृति मामिला सम्बन्धी आयुक्त ग्लेन मिकलेफले खेल सम्बन्धी निर्णय राजनीतिज्ञहरूले नभई खेलकुद निकायहरूले नै लिनुपर्ने बताएका छन्। फिफाले यस प्रकरणबारे अझै पूर्ण रूपमा स्पष्ट पारिसकेको छैन। राष्ट्रपति ट्रम्पले प्रतिबन्धको निर्णयलाई उनकै शब्दमा ठूलो अन्याय भनेका थिए। इरानका दिवंगत सर्वोच्च नेता अली खामेनेईको शवयात्रा अवलोकन गर्न तेहरानको केन्द्रभागमा मानिसहरूको विशाल भीड जम्मा भएको छ। खामेनेई अमेरिका र इजरायलद्वारा गरिएको हवाई आक्रमणको पहिलो दिन मारिएका थिए। उक्त शवयात्रा पूरा हुन 10 घण्टाभन्दा बढी समय लाग्ने ठानिएको छ। अधिकारीहरूले उक्त जनसागरले शक्ति र विरोध प्रदर्शनको रूपमा काम गर्ने ठानेका छन्। र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स एआईबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिम घटाउन र त्यसमा पनि विशेष गरी बालबालिकाको संरक्षणका लागि विश्वव्यापी रूपमा सामञ्जस्यपूर्ण नियमहरू बनाउन आह्वान गरेका छन्। राष्ट्रसङ्घले नेतृत्व गरेको एउटा एआई सम्बन्धी पहिलो विश्वव्यापी बैठकलाई जिनिभामा सम्बोधन गर्दै उनले एआई विकास गर्ने प्रविधि कम्पनीहरूले समेत यसको तीव्रतासँग तालमेल मिलाउन नसकिरहेका बताए। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईँलाई पुनः स्वागत छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियालले सभाको आकस्मिक र शून्य समयमा सांसदद्वारा कर्णाली राजमार्गमा भएको दुर्घटना लगायतका विषयमा उठाइएका प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। संसदमा प्रतिपक्षी र सत्तापक्षकै कतिपय सांसदले कर्णाली राजमार्गमा भएको दुर्घटना लगायतका विषयमा ध्यानाकर्षण गराएपछि सभामुखले जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन्। सुनौ एउटा रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोलप्रसाद अरियालले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्। उनले भने,
1: सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्त्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
0: आजको बैठकमा सरकारको कामबारे सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले सरकारलाई प्रश्न गरेका थिए। उनीहरूले कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि उद्धारमा ढिलाइ भएको उल्लेख गरी सरकारलाई निर्देश गर्न माग समेत गरे। त्यसो गर्नेमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरू पनि थिए। त्यसै मध्येका एक रमेश प्रसाईले प्रतिनिधि सभामा भने,
4: यस पटक जुन हालसालै दुर्घटना कर्णाली राजमार्गमा भएको छ, सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन, के मान्छे भीरमा अड्केर हार गुहार गरेको र उद्धारमा अलिकति विपक्षी मित्रहरूले भने जस्तै लापरवाही भएको कुरा साँचो हो? भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुर्घटनाहरू दोहोरिन नदिनका लागि सरकारसँग दीर्घकालीन योजनाहरू के छन्? गृहमन्त्रीले यो रोस्टममा उभिएर उत्तर दिनै पर्छ।
0: त्यस्तै काङ्ग्रेसकी प्रमुख सचेतक वासना थापाले पनि सुर्खेतबाट कालीकोट जाँदै गरेको गाडी दुर्घटनापछि सरकारले समयमा नै उद्धार गर्न नसकेको बताइन्। कर्णालीकै सांसद ज्ञानेन्द्र बहादुर शाहीले संसदमा कर्णालीमा दुर्घटना हुँदा सरकार संवेदनशील नभएको भन्दै प्रश्न उठाए।
5: कर्णालीका जनता नेपाली हुन् भने विपदको बेला राज्य किन अनुपस्थित हुन्छ? सम्माननीय सभामुख महोदय, सरकारले यही संसदमा विपद व्यवस्थापनका लागि हेलिकप्टर सञ्चालन गर्ने, उद्धारमा प्राथमिकता दिने ठूला गफ आन्यो, तर व्यवहारमा कर्णाली परेन, कर्णालीलाई देखिएन।
0: गत साता सुर्खेतबाट कालीकोट जाँदै गर्दा दैलेख सडक खण्डमा गाडी दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो। उक्त घटनामा एकजनाको शव भीरमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार कर्णाली नदीमा बेपत्ता भएका मानिसहरूको खोजी कार्य जारी छ। यसै साता कर्णाली प्रदेशका अन्य सडकहरूमा पनि दुर्घटनाहरू भएका छन्। अब अर्को विषय, उपत्यकाभित्र र बाहिरका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवार मध्ये 1440 परिवारले आज साँझसम्म सो व्यवस्थापनको रकम बुझेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले दिएको म्यादभित्र करिब 1750 परिवारको निवेदन परेको र त्यसबाहेकका परिवारले निवेदन नदिएको उक्त समितिले जनाएको हो। यसै सन्दर्भमा हामीले उक्त समितिका आयोजना निर्देशक मचाकाजी महर्जनलाई सम्पर्क गरी सुरुमा अब आजसम्म नाम दर्ता नगर्ने परिवारले रकम पाउँदैनन् भनेर सोधेका छौँ।
6: अब फेरि भोलि आउनु भयो भने अझै एक मौका छ, तर हामीले समय दिएरै भोलि आए पनि हुन्छ भनेका छैनौँ। हाम्रो पेमेन्ट सिस्टम चाहिँ भोलि राति 12 बजे क्लोज हुन्छ। भोलिसम्म यस्तै घुम्दै आएका छौँ भने पनि हामी इन्टरटेन गर्छौँ, दिन्छौँ मिल्नेसम्मलाई।
0: अनि यी 1700 परिवारले चाहिँ अब जुन मासिक रूपमा 15,000 दिने भनिएको छ त्यो पनि पाउँछन् प्रत्येक महिना?
6: त्यो अब उहाँहरूलाई चाहिँ होल्डिङ सेन्टरबाट अब बाहिर निस्किनु पर्यो, आफ्नो व्यवस्था गरेर भाडा मान लिएर भए पनि बस्नु पर्यो भनेर हामीले उहाँहरूलाई इच्छित गरेका छौँ होइन। त्यही भएर होल्डिङ सेन्टरबाट अब उहाँहरू हामीले भने अनुसारको अब बाहिर आफ्नो हिसाबले व्यवस्था पनि गरेर बसिसकेपछि उहाँहरूलाई चाहिँ मासिक रूपमा भाडाको रकम पनि उपलब्ध गराउँदै जान्छौँ।
0: अहिलेसम्म यो रकम प्राप्त गरेर होल्डिङ सेन्टरबाट बाहिर निस्किने परिवारको सङ्ख्या चाहिँ कतिको धेरै देखिन्छ?
6: अब भर्खर भर्खरै निस्किनु भएको छ। हामीले राखेका होल्डिङ सेन्टरहरू मध्ये मसँग तथ्याङ्क भएको अनुसार नगरकोटको परिवार चाहिँ 36 परिवार थियो, अब नगरकोटका सबै गइसक्नु भएको छ। त्यस्तै चाहिँ यो बोरेको परिवार पनि सबै गइसक्नु भएको छ। 10-15 परिवार चाहिँ खरिपातीबाट पनि गइसक्नु छ भन्ने कुरा सुनेको छु। यो बस पार्क स्थित चाहिँ यो होटेलहरूबाट पनि अब जान थाल्नु भएको छ भन्ने कुरा आएको छ। जहाँसम्म लाग्छ भोलि पर्सिसम्ममा अधिकांश व्यक्तिहरू एडजस्ट गरेर बस्नुहुन्छ।
0: जस्तो अब त्यसरी होल्डिङ सेन्टरमा बस्ने त कति परिवारका सदस्यहरू बिरामी वा शारीरिक अपाङ्गता भएका शल्यक्रिया गरेर बसेकाहरू पनि छन्, उनीहरूको हकमा के हुन्छ?
6: त्यो कुरा पनि हामीले आज छलफल गऱ्यौँ, मैले कुरा राखेको थिएँ, अनि त्यो अनुसार चाहिँ सिडियो साहबसँग पनि हाम्रो अन्डरस्ट्यान्डिङ भएको छ। भोलि हामी एउटा टिम खटाउँदैछौँ, त्यो अति विपन्न शारीरिक अशक्तता भएका, अपाङ्ग, प्यारालाइसिस भएका, एकदम वृद्ध, औषधि उपचार गरेका बिरामी अनि सुत्केरी महिला आदिको चाहिँ तथ्याङ्क सर्वेक्षण गरेर कति परिवार छन् उहाँहरूको चाहिँ एकिन विवरण लिएर आउने, त्यसपछि उहाँहरूलाई छुट्टै के गरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामी छलफल गर्छौँ। त्यति नगरेसम्मलाई उहाँहरूलाई त्यहाँबाट निकाल्नु पर्ने राखिराख्नु भनेको छ। हामीलाई अब आश्रय दिनै पर्छ त्यस्ता व्यक्तिहरूलाई। यस्तो बर्खामा बाहिर जाउँ भनेर त्यतिकै बाहिर गेट बाहिर हुलिएर पनि राज्यले गर्न खोजे त्यो पनि होइन।
0: जस्तो कतिपय चाहिँ अब नाम दर्ता पनि नगर्ने र रकम नलिने र होल्डिङ सेन्टरबाट हामी जान पनि चाहन्नौ भन्ने परिवारलाई चाहिँ अब पहिला जसरी उहाँहरू बसिरहेको ठाउँबाट निकालिएको थियो त्यसै गरी जबरजस्ती बाहिर निकाल्ने हो।
6: अब पैसा लिएर जानु अथवा पैसा नलिएर जानु उहाँहरूको स्वैच्छिक इच्छा भयो, तर सरकारले राखुन्जेलसम्मलाई बिना भेदभाव सबैलाई समान व्यवहार गरेर राखिएको अवस्था छ। अब सरकारले चाहिँ अब धेरै समय यो होल्डिङ सेन्टरमा राखिराख्दाखेरि विभिन्न विचलनहरू आउँछ, मानसिक असन्तुलनहरू आउने, समाजबाट विमुख हुने, तिरस्कृत हुने जाने, अनि उहाँहरूको काम गर्ने क्षमता, कार्य गर्ने शैली पनि क्षीण हुँदै जाने भएको हुनाले अब सधैँ धेरै समय यसरी राखिराख्नु हुँदैन भन्ने नै हो मेन उद्देश्य। त्यो भए हुनाले उहाँहरूलाई ब्याक टु द सोसाइटीमा लान खोजेको हो। त्यो कुरा उहाँहरूलाई बुझाइदिएका छौँ। उहाँहरू जानुहुन्छ, जानु भएन भने अब कति परिवार गएनन्, अब त्यो उहाँहरूलाई के गर्ने भन्ने विषयमा हामी छुट्टै खेल छलफल गर्छौँ।
0: कतिपय परिवारले हामीसँगै कुरा गर्दाखेरि हामी बाहिर कोठा भाडा लिउन त भनेर जाँदाखेरि ओहो यिनीहरू त सुकुम्बा हुन् यिनीहरूलाई दिन हुँदैन भनेर घरबेटीले भाडा पनि दिँदैनन् हामीलाई भन्ने गुनासो पनि थियो। घर भाडामा बस्न नै नपाउने हो भने त निस्किन पनि गाह्रो होला नि उहाँहरूलाई।
6: नेपालीलाई चाहिँ कोमल मनै भन्छन् क्या, एकजनाले त्यस्तो भन्यो भन्नेमा सबै त्यस्ता पनि होइनन्। त्यो भए हुनाले यसरी प्रयास गरेर एक ठाउँमा त्यस्तो जवाब पायो भने मन खुसुरुक्क नपार्नुहोस् भनेछौँ हामीले। एक न एक ठाउँमा भेटिहाल्छ, जुरिहाल्छ भनेर कुरा गरेका छौँ। अलिकति प्रयास चाहिँ गर्नु पर्यो भनेको उहाँहरू हस् भनेर त्यही अनुसार चाहिँ कोसिस गर्ने हिसाबले नै लागिराख्नु भएको छ। अब बस्ने ठाउँमा होटेलमा बसेका बाहेक अरूलाई चाहिँ बस्ने ठाउँमा एक दुई दिन बस्नुलाई चाहिँ हामीले निकालिहाल्नुपर्छ भनेर भनेको छुनौ।
0: खानाको पनि व्यवस्था हुन्छ?
6: अब खानाको चाहिँ 19 गतेबाट हामीले अब यो बन्द गर्नु पर्यो भन्ने निर्देशन छ, त्यही अनुसार चाहिँ हामीले बन्द गर्ने भन्ने हिसाबले नै गएको छ। खाना आफै कतै जो गरेर खायो भने पनि अब बस्नुलाई त्यहाँ भएपछि सहज होला भन्ने लाग्छ हामीलाई।
0: उनी थिए अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जन। अब अन्त्यमा देश बाहिरको एउटा प्रसङ्ग। युक्रेनको राजधानी कियेभमाथिको पछिल्लो रुसी बमबारीको 12 घण्टाभन्दा बढी समयपछि पनि उद्धारकर्मीहरूले आवासीय भवनहरूको भग्नावशेषमा अझै शवहरू फेला पारिरहेका छन्। राजधानी कियेभ र आसपासका क्षेत्रमा मृत्यु हुनेहरूको संख्या 20 पुगेको बताइएको छ। युक्रेनी वायुसेनाको इन्टरसेप्टर क्षेप्यास्त्रहरूको गम्भीर अभाव भएका कारण रुसले आइतबार राति कियेभतर्फ प्रहार गरेका 23 बलिस्टिक क्षेप्यास्त्रहरू मध्ये कुनै पनि खसाल्न नसकिएको जनाएको छ। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
2: युक्रेनी वायुसेनाका अनुसार रुसलाई कियेभसँग इन्टरसेप्टर क्षेप्यास्त्र लगभग सकिएको थाहा थियो र त्यसैले गर्दा बलिस्टिक क्षेप्यास्त्र प्रयोग गरेर आक्रमण गरिएको हो। ती हमलाहरूपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सैनिकहरू क्रूज क्षेप्यास्त्र र ड्रोन हमलाहरू रोक्न सफल भएका तर बलिस्टिक क्षेप्यास्त्र रोक्न नसकेका बताए। जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे उनकै शब्दमा दृढ निर्णय लिन आग्रह गरेका छन्। प्याट्रियट क्षेप्यास्त्रहरू सहयोगी देशका भण्डारमै रहिरहँदा रुसलाई आवासीय भवनहरूमा आक्रमण जारी राख्न थप प्रोत्साहन मिल्ने उनको भनाइ छ। आइतबारको व्यापक रुसी आक्रमणका क्रममा 68 क्षेप्यास्त्र र 351 ड्रोन प्रयोग गरिएको जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा गरिएको एउटा पोस्टमा उल्लेख गरेका छन्। लगत्तै बिहान राजधानी कियेभका विभिन्न स्थानमा विनाशका व्यापक दृश्य देखिएका थिए।
0: बीबीसी विवरणमा आधारित त्यो रिपोर्ट सुन्नुभयो पवनराज पौडेलबाट। अवस्था यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यहीं सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: Details of all our services are at bbcworldservice.com.
8: Your BFBS Gorkha Radio.

BFBS गोरखा रेडियो आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै

हजुर, मेक्सम खाती छेत्री र जुना श्रीले गाउनुभएको यो पञ्चे बाजक गीत मिठो थियो र तपाईँले इन्जोय पनि गर्नुभयो होला, यसो नाच्नु पनि भयो होला। हुन त एकदमै गर्मी छ अहिले बेलायतमा, 4:28 गइसकेको छ। यही कार्यक्रममा तपाईँहरूलाई भेट्ने गर्छु मन्डे टु फ्राइडे। र जोस कहाँ कहाँ हुनुहुन्छ अलिकति स्ट्रे हाइड्रेटेड पनि भन्न चाहन्छु, पानी पिउनु होला, अनि बाहिरतिर जाँदा चाहिँ अलिकति सनस्क्रिमहरू अनि जोस अलिकति लङ स्लिभ लुगाहरू लगाएर जानु होला है, त्यही पनि भन्न चाहन्छु। र अर्को हप्ता अथवा यो हप्ता पनि सबै गर्मी नै रहेको अवस्था छ। आदरणीय श्रोताहरू, फुटबल पनि हेर्दै हुनुहुन्छ होला, हजुर फुटबलमा निकै कुराहरू पनि आइरहेका छन्। तपाईँले हेर्नुभयो होला हिजो इङ्ल्यान्ड र मेक्सिको म्याच, र बिहान भएको कारणले गर्दा मैले हेर्न पाइनँ, तर खेल एकदमै जस खतरा एकदमै राम्रो भएको रहेछ। इङ्ल्यान्डले चाहिँ जित्न सफल हुनुभयो, गर्दा उहाँहरूलाई पनि बधाई भन्न चाहिँ चाहन्छु। कुन टिमलाई अथवा कुन देशलाई चाहिँ सपोर्ट गर्दै हुनुहुन्छ? अब बेलायती यहाँ बस्नुहुने श्रोताले त पक्का पनि तपाईँले इङ्ल्यान्डलाई सपोर्ट गर्दै हुनुहुन्छ होला, गर्नु पनि पर्छ, हामी यो देशमा छौँ, यो देशको नुन पानी खाएका छौँ होइन। हुन त यो देशले गर्नै पर्छ भन्ने छैन, आफ्नो आफ्नो फेभरेट टिमहरू हुन्छ, गर्दा जे भए पनि इन्जोय गर्नु होला है भन्न पनि चाहन्छु। हजुर, यहाँ सबै सबैलाई वेलकम गर्न चाहिँ चाहन्छु। हाम्रो पनि यो हप्ता चाहिँ निकै जस बिजी अनि रमाइलो पनि भयो। नेपाल कप अस्ति स्याटरडे जो जो आउनुभयो र धेरै व्यक्तिहरूसँग भेट्न चाहिँ पाइएन। अब हामी चाहिँ अब करिब 2:00 त्यहाँ ट्रकमा बसेर चाहिँ जस त्यहाँ कमेन्ट्री गऱ्यो, लाइभ कमेन्ट्री कतिले सुन्नुभयो होला। अब हामी प्रोफेसनल होइनौँ, त्यसले गर्दा जे अब आयो त्यही नै हामीले गऱ्यौँ, गर्दा जस थुप्रै थुप्रै श्रोताहरूले इन्करेजमेन्ट पनि दिनुभयो। हाम्रो ललित साहब, सती दिदी लगायत थुप्रै थुप्रै हुनुहुन्छ, तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु। अब त्यो खेलमा एकदमै पोख्ता खेलाडी भएको कारणले भयो भने अलिकति पारा आउँदो रहेछ। अब त्यो सबै नन फुटबलर त अलिकति जस जे चाहिँ देखिन्छ त्यही नै जानकारी गरायो। हजुर, जे होस् हाम्रो चाहिँ 1RJ 2017 पछि यो पहिलोचोटि उहाँले जित्नुभयो। क्विन्स गोर्खा सिग्नल्सको यसपटक ह्याट्रिक गर्ने उहाँहरूको चाहिँ इयर थियो, तर अब खेलमा त्यस्तै हो र उहाँले 2 कन्टिन्यू जित्नुभयो। यसपटक चाहिँ उहाँहरूले ह्याट्रिक गर्न सक्नु भएन, अब अर्को वर्ष छँदै नै छ, गर्दा दुवै टिमले एकदमै बराबर खेल्नु भएको थियो, तर अब अन्तमा चाहिँ हाम्रो भाइले गोल गर्नुभयो एउटा, र त्यसले गर्दा 1RJ गोल गरेर उहाँले जित्न सफल हुनुभएको छ। जस थ्याङ्क यू अनि कङ्ग्रेचुलेसन तपाईँहरू सबै सबैलाई भन्न पनि चाहन्छु। जो जो आउनुभयो पक्कै पनि तपाईँले इन्जोय गर्नुभयो होला। फोटोहरू त्यहाँ फेसबुक पेजमा राखेको छ, पक्का पनि तपाईँहरूले हेर्दै हुनुहुन्छ होला। गोर्खा आग सपोर्ट बटालियनका लेडिजहरूले फेरि सेकेन्ड इयर राउन्ड थर्ड इयर पो कि उहाँहरूको थर्ड इयर उहाँहरूले टाइटल चाहिँ फेरि रिटेन गर्नुभयो। अनि चेता काठमाडौँ कपमा चाहिँ क्युजी भर्सेस आरजिएल परेको थियो, अनि आरजिएल टिमले जित्न सफल हुनुभयो, 2-0 आरजिएल भयो, गर्दा आरजिएल हाम्रो भेटरन काठमाडौँ कपका खेलाडीहरूलाई पनि बधाई, अनि क्युजीले पनि राम्रो खेल्नु भएको थियो, गर्दा नेक्स्ट इयर ट्राई गर्नु होला। उहाँले चाहिँ लास्ट इयर चाहिँ जित्नुभएको थियो, यसपटक जस आरजिएलले जित्न सफल हुनुभयो। हजुर, आजको कार्यक्रमतिर जानुपर्दा आज 5 समाचारपछि भने हाम्रो दाजु शोभराज गुरुङ अनि हाम्रो गणेश पुन दाजु स्टुडियोमा आउँदै हुनुहुन्छ, उहाँहरूले एउटा कार्यक्रम गर्दै हुनुहुँदो रहेछ, त्यस कार्यक्रम सम्बन्धी हामी कुराकानी गर्नेछौँ। शोभराज राई गुरुङ भनौँ न, सबै राई बनाएछु, उहाँ चाहिँ क्विन्स गोर्खा सिग्नल्सको क्विन्स गोर्खा इन्जिनियरको सदस्य हुनुहुन्छ। अझै विकेन्डको रनको मलाई पनि सकेको रहेन रहेछ, गर्दा उहाँसँग अनि हाम्रो गणेश पुन दाजु पनि हुनुहुन्छ, भयो भने उहाँहरूसँग हामी चाहिँ छोटो मिठो कुराकानी गर्नेछौँ। अनि 6 भने र हाम्रो सुरुमा चाहिँ म 5:06 जाँदा क्याप्टेन सुनिल गुरुङ साहब हुनुहुन्छ, उहाँ चाहिँ ब्रिगेड ब्यान्डको एडम हुनुहुन्छ, र उहाँहरूले चाहिँ यो मिलिट्री म्युजिकल स्पेक्टेकुलर र यो MMSमा चाहिँ उहाँले म्युजिकल पर्फर्मेन्स दिँदै हुनुहुन्छ, यो 8-10 लन्डनमा। त्यस सम्बन्धी गरेको कुराकानी उहाँले पहिलोचोटि चाहिँ यहाँ भाग लिँदै हुनुहुँदो रहेछ, होस गार्ड परेडमा चाहिँ यो उहाँहरूले म्युजिकल पर्फर्मेन्स गर्नुहुन्छ, र अरू म्युजिकल ब्यान्डहरूसँग मिले यस सम्बन्धी छोटो कुराकानी गरेको छ, त्यो कुराकानी हुनेछ। त्यसपछि हाम्रो रूपा राणा दिदीले यो नेपाल कप र काठमाडौँ कपको बारेमा चाहिँ तयार पार्नुभएको इन्टरभ्यू उहाँहरूसँग गर्नुभएको कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ। यिनै छन् आदरणीय श्रोताहरू आजको चाहिँ जस हाइलाइट्सहरू है। हजुर, गर्मी छ, अलिकति पानी पिउनु होला है।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

मिठो आवाज गीत हनी मिलन आमात्यले गाउनुभएको गीत हामीले सुन्दै थियौँ र तपाईँहरूले पक्का पनि इन्जोय गर्नुभयो। 4:40 गइसकेको छ। आज चाहिँ जुलाई महिनाको चाहिँ 6 तारिकको कार्यक्रम सुन्दै हुनुहुन्छ नि होइन, र म योगराज भाइ तपाईँहरूको सेवामा छु। राम्रो खेलमा दिल्लीमा दिदी हुनुहुन्छ, भर्खरै फोन गर्नुभएको थियो, उहाँले एउटा मिठो गीत चन्द्रकुमार दोङज्यूले गाउनुभएको अनुरोध गर्नुभएको छ। 5 बजेपछि या हाम्रो चाहिँ गेस्टहरू आउँदै हुनुहुन्छ, उहाँहरूसँग हामी कुराकानी गर्नेछौँ। अनि 6 बजेको समाचारपछि भने क्याप्टेन सुनिल गुरुङ हुनुहुन्छ ब्रिगेड ब्यान्डको एडम, र उहाँसँग म कुराकानी गर्दैछु। र उहाँहरूले चाहिँ यो MMS भन्दो रहेछ, अब छोटकरीमा मिलिट्री म्युजिकल स्पेक्टेकुलरमा चाहिँ उहाँले भाग लिँदै हुनुहुन्छ। यो 8-10 हुन्छ है त, यो होस गार्ड परेड लन्डनमा हुन्छ, तपाईँहरू पनि जान सक्नुहुन्छ। तर टिकट प्राइसहरू चाहिँ अलिक महँगो महँगो जस्तै मैले देखेको थिएँ, तैपनि तपाईँहरूलाई इच्छा लाग्छ भने त्यहाँ गएर हेर्न चाहिँ सक्नुहुन्छ। अनलाइन टिकट बुकिङ गर्न चाहिँ सक्नुहुन्छ है, तपाईँहरूले होस गार्ड परेड चाहिँ गुगलमा खोज्नुभयो भने त्यहाँ कसरी बुकिङ चाहिँ गर्ने र टिकट प्राइसहरू त्यहाँ तपाईँहरूले देख्न चाहिँ सक्नुहुन्छ। उहाँहरूले यो पहिलोचोटि भाग लिँदै हुँदो रहेछ, गर्दा उहाँसँग गरेको कुराकानी सुन्ने प्रयास गर्नु होला है त। अब ब्रिगेड ब्यान्ड पनि उहाँहरू कोलचेस्टरतिर मुभ हुने क्रममा हुनुहुन्छ, गर्दा धेरै कुराहरू मिलाउनु पर्नेछ दाई भन्दै हुनुहुन्थ्यो। अब मेनली त अब यहाँ उहाँहरू धेरै वर्ष बसेको, अनि अब सरदा चाहिँ घरको कुराहरू आयो, अनि अलिकति स्कुलिङको पनि कुराहरू भइरहेको छ भन्दै हुनुहुन्थ्यो। आशा छ उहाँहरूको चाहिँ मुभ स्मुथ हुन्छ होला, र उहाँहरूले कतिजना भन्दै हुनुहुन्थ्यो। र भाइहरू अहिले लन्डनमा पुगिसक्नु भएको छ, भोलि र पर्सि चाहिँ उहाँहरूको रिहर्सल हुन्छ, त्यसपछि उहाँहरूको त्यो चाहिँ जस म्युजिकल पर्फर्मेन्स त्यहाँ सुरु हुन्छ। उहाँसँग गरेको छोटो कुराकानी, अनि नेपाल कप 2026 समाप्त भइसकेको छ, हाम्रो कमेन्ट्री त्यहाँबाट सुन्नुभयो होला, अनि फेसबुकमा फोटोहरू पनि तपाईँहरूले पक्का पनि देखिसक्नु भएको छ। कक्कले जित्नुभयो, थाहा पाइसक्नुभयो, 2-1 RJLS प्रडक्ट 2017 पछि पहिलोचोटि जितेको, र सिग्नल्सकोले चाहिँ 2 वर्ष कन्टिन्यू जित्नुभयो। यसपटक चाहिँ ह्याट्रिक गर्ने उहाँको चाहिँ चान्स थियो, तर त्यो चान्स उहाँले गुमाउनु भएको छ। फेरि उहाँले स्ट्रङ भएर आउन चाहिँ सक्नुहुन्छ, खेल त्यति फरक थिएन, जस गोलको अन्तरले मात्रै उहाँले जित्नुभएको। हजुर हजुर, यति भन्दै अब भने र यो गीत सुनाऊ, हाम्रो खेलमती लिम्बू दिदीले अनुरोध गर्नुभएको चाहिँ गीत हामी सुन्दैछौँ है त। हजुर, हाम्रो नीता कोइ राई बहिनीले पनि रेडियो सुन्दैछु भनेर यहाँ भन्नुभएको रहेछ। बहिनी थ्याङ्क यू भेरी मच, विकेन्ड रमाइलो भयो होला होइन, यो गीत मलाई पनि एकदम मनपर्छ, पिस फिल हुन्छ यो गीत सुन्यो भने।

ब्युटिफुल गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो, चन्द्रकुमार दोङले गाउनुभएको गीत. हाम्रो दिदी हुनुहुन्छ खेलमती लिम्बू ग्रेस लन्डनबाट, र उहाँले अनुरोध गर्नुभएको गीत हामीले सुन्यौँ. आशा छ दिदीले पक्कै पनि सुन्ने मौका चाहिँ पाउनुभयो होला. चन्द्रकुमार दोङज्यू, कति सालमा यहाँ बेलायतमा आउनुभएको थियो, मैले पनि एम्पायर हलमा उहाँको कार्यक्रम हेरेँ जस्तो लाग्छ, इफ आई रिमेम्बर करेक्टली. उहाँले तर यो गीत गाउनुभयो कि गाउनु भएन मलाई पक्का थाहा भएन, र आज यो गीत सुनाइरहँदा यो सम्झना पनि आयो. हजुर, आज चाहिँ यो फिफा वर्ल्ड कपमा चाहिँ यो बिहान चाहिँ मेक्सिको भर्सेस इङ्ल्यान्ड भएको थियो. मेक्सिको 2 अनि इङ्ल्यान्डको चाहिँ 3 रहेको छ फुल टाइम स्कोर भन्दैछु. र आज बेलुकी 8 बजे चाहिँ पोर्चुगल भर्सेस स्पेन अर्को चाहिँ खेल हुँदैछ, गर्दा अहिले लेटेस्ट 16 कुराकानी अब नकआउटको चलिरहेको छ. तपाईँहरूले पक्का पनि फलो गर्दै हुनुहुन्छ होला. एउटा जानकारी राखौँ, यो नेपाली मेला ओपन कन्सर्ट हुँदैछ. नीता कुमारी थापा मगर द भोइस अफ नेपाल सिजन 7 चाहिँ विनर हुनुहुन्छ, र उहाँको साथमा अनि मन्त्र ब्यान्डको प्रस्तुतिमा जुलाई 25 हुँदैछ है त रसमोर एरिना ओल्डसटमा G11 2FE तपाईँहरू जान सक्नुहुन्छ. 1 बजेबाट राति 10:30 सम्मको कार्यक्रम उहाँले राख्नु भएको छ. अब हाम्रो चाहिँ नीता कोइराई बहिनी हुनुहुन्छ ग्रेस लन्डनबाटै, उहाँले मगाउनु भएको गीत सुनाउँ. साधना सरगम गाउँदै हुनुहुन्छ, समीरको शब्द रचना अनि नदिम सहनको सङ्गीतमा. यही गीत सुन्दै समाचार तर्फ

0: समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणले टेली कम्युनिकेशन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम डेरा मक्स भ्रष्टाचार प्रकरणमा तत्कालीन अध्यक्षसहित तीनजनालाई दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीश त्रय हेमन्त रावल, डेली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सुफैसला सुनाएको हो। तत्कालीन अध्यक्ष दिगम्बर झालाई 1 वर्ष, तत्कालीन सदस्यद्वय धनराज केवाली र टीका प्रसाद उप्रेतीलाई 6 महिनाको कैद सजाय तोकिएको छ। साथै उनीहरू तीनजनालाई जनाही 50,000 जरिवाना पनि तोकिएको छ। यस्तै टेरामक्स भ्रष्टाचार प्रकरणमा पूर्व संचार तथा सूचना प्रविधि मन्त्री मोहन बहादुर बस्नेतलाई सफाई दिएको छ। असार 16 गतिदेखि न्यायाधीश त्रय रावल, श्रेष्ठ र कोइरालाको इजलासमा टेरामक्स भ्रष्टाचारमा निरन्तर सुनवाई भइरहेको थियो। आज सुनवाई सकेपछि विशेष अदालतले पूर्व मन्त्री बस्नेतलाई सफाई सुनाएको हो। यस्तै नेपाल टेरामक्स प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल लगायतले टेरामक्स भ्रष्टाचार मुद्दामा सफाई पाएका छन्। विशेष अदालतले खनालसहित प्राधिकरणका कर्मचारीहरू दिपेश आचार्य, अच्युत नन्द मिश्र, सुरेन्द्रलाल हाडा, विजय कुमार राई, रेवती राम पन्त, सुरेश बस्नेत, हिरण्य प्रसाद बस्तकोटी र सन्दीप आचार्यलाई सफाई दिएको हो। खनालले अध्यक्ष पदबाट राजीनामा दिएर प्राधिकरणबाट बाहिरिसकेका छन्। आचार्य, राय र हाडा प्राधिकरणका निर्देशक हुन्। यस्तै पन्त, मिश्र, बस्नेत, बस्ताकोटी र अधिकारी प्राधिकरणका उपनिर्देशक हुन्। विशेष अदालतले यी कर्मचारीलाई सफाई दिएसँगै मुद्दा तयार भएपछि 2082 जेठ 1 गतिदेखि निलम्बित भएका उनीहरू अब कार्यालय फर्केर काम गर्न पाउनेछन्। यस्तै बायन राइस एसएएल नामक आपूर्तिकर्ता र त्यसको मुख्य व्यक्ति, प्रमुख कार्यकारी अधिकृत जमल अनुटी र स्थानीय एजेन्ट ट्रेडलिङ प्राइभेट लिमिटेड तथा अध्यक्ष दिलीप कुमार गुरुङलाई पनि अदालतले सफाई दिएको छ। भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र समाधान गरिने बताउनु भएको छ। आज राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री रावल,
4: भूमि समस्या समाधान समिति मार्फत स्थानीय तहसँग समन्वय गरी निवेदन संकलन, प्रमाणीकरण, नाप जाँच लगायतका कार्यहरू सञ्चालन भइरहेका छन्। विगतमा संकलन गरिएका जम्मा 12,47,469 निवेदनहरू प्रमाणीकरणको क्रममा रहेका छन्। करिब 50,000 संख्यामा निवेदनहरू समितिको सूचना प्रणालीमा प्रविष्ट भइरहेको, 4 पालिकामा निवेदन संकलन बाँकी रहेको र 65 पालिकामा निवेदन दिन छुटपुट भएकाको लागि सूचना प्रकाशन गर्ने कार्य तत्कालै गर्ने कार्यक्रम रहेकाले थप संख्यामा निवेदनहरू प्राप्त हुने अपेक्षा गरिएको छ। यी सबै निवेदनहरूको प्रमाणीकरण गरी छिटो समयमा समस्या समाधान गर्नु चुनौतीपूर्ण रहे पनि आगामी 500 दिनभित्र चरणबद्ध रूपमा समस्या समाधान गर्ने नीति अवलम्बन गरिएको छ।
3: काङ्ग्रेसका इतर पक्षका नेता मीन विश्वकर्माले सदस्यता अदावधिकको अर्थ नभएको तर्क गर्नुभएको छ। आज चुनदेवीमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता विश्वकर्मा,
5: नै विषय नै उहाँहरूले पार्टीमा अनेकता सिर्जना गर्न प्रारम्भ गर्नुभयो। यदि उहाँले पार्टी एकता गर्न खोज्नु भएको थियो भने स्वयं अहिलेका सभापति गगन कुमार थापा महामन्त्री हुँदा सदस्यता व्यवस्थापन समितिको प्रमुख भएर आफैले टुङ्ग्याएको क्रियाशील सदस्यतालाई आफैले अर्को मापदण्ड चाहिँ सिर्जना गरेर जुन विवाद सिर्जना गरिदिनु भएको छ, अहिले अध्यावधिले खासै अर्थ राखेन। अध्यावधि गरेका साथीहरू नै पार्टी छोडिराख्नु भएको छ। जनताको जनप्रतिनिधिहरूले पार्टी छोडिराख्नु भएको छ। त्यसैले यो पार्टीबाट वितृष्णा जे ढङ्गले उत्पन्न भएको छ त्यसलाई रोक्नका लागि पनि यो सम्पर्क कार्यालयको र हाम्रो दायित्व हो भनेर हामी काम गरिरहेका छौँ।
3: सरकारले निजामती कर्मचारी सम्बद्ध युनियन र संगठनका 8 भवन र अरू संरचना खाली गर्न निर्देशन दिएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले आज सूचना जारी गर्दै सरकार कर्मचारी युनियन र संगठनका संरचना खाली गर्न निर्देशन दिएको हो। यसअघिका युनियन संगठन र संघहरूले सरकारी जग्गा भोगाधिकार प्राप्त गरेर ती जग्गामा बनाएका संरचना तथा हालमा दिएको भए पनि 3 दिनभित्र वा पूर्ण रूपमा खाली गराउन भनिएको छ। संरचना खाली गराएर सम्पत्तिको जिम्मेवारी सहित भवनको ताला चाबी मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउनु पर्ने सूचनामा भनिएको छ। समय सीमाभित्र खाली नगराएमा कार्यवाही गरिने चेतावनी समेत दिएको छ। सरकारको सूचनापछि स्वतन्त्र राष्ट्र सेवा कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी युनियन सहित नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल स्वास्थ्य कर्मी संघ र मधेसी स्वास्थ्य कर्मी फोरम नेपालको सूचना खाली गर्नुपर्नेछ।
1: खबर यति नै।

0: हजुर, निशा गुरुङ र शीतल गुरुङले गाउनुभएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। निकै जस डान्सिङ नम्बर थियो यो गीतबाट, इन्जोय पनि लिनुभयो होला। 5:08 गइसकेको छ, हामी सेकेन्ड आवरमा प्रवेश गरेको छौँ कार्यक्रम गोधुली, र तेस्रो आवरमा चाहिँ अलिकति अन्तर्वार्ताहरू छन् र त्यस सम्बन्धी पनि मैले जानकारी गराइसकेको छु। अघि मैले तपाईँलाई अवगत गराइसकेँ, आज चाहिँ हाम्रो शोभराज गुरुङ, अब गुरुजी भनौँ कि दाजु भनौँ, होइन, हामी पहिला इन्जिनियरमा धेरै दुःख गऱ्यौँ, अहिले उहाँ आसपोर्टमा बसोबास गर्नुभएको छ र उहाँ चाहिँ नेपाली कलाकार प्रस्तुता समाज युकेको चाहिँ सचिव हुनुहुँदो रहेछ, र उहाँहरूले चाहिँ एउटा कार्यक्रम गर्दै हुनुहुन्छ जुलाई महिनाको 18 आसपोर्टमा, आसकोटको पारिस चर्च हलमा गर्दै हुनुहुन्छ। तपाईँहरू जान चाहनुहुन्छ भने TN23 1QJGmा तपाईँहरू जान सक्नुहुन्छ। यसै सम्बन्धी कुराकानी गर्नको लागि दाईले हाम्रो गणेश पुन दाई पनि आउनु भएको छ, उहाँसँग भयो भने 1-2 हामी कुराकानी गर्नेछौँ। ल, शोभराज दाई नमस्कार हजुरलाई।
1: थ्याङ्क यू। आज धेरै पछि फेरि, पहिला गोर्खाली नागरिकताको कुरा गर्दा मात्रै भेट भएको थियो, अहिले फेरि यो आज अब नेपाली कलाकार प्रस्तुत समाज युके भनेर यो चौथो वर्ष हो, गर्दाखेरि यो 4th anniversary मनाउनको लागि, जे होस् अब गीत सङ्गीत मन पराउने हाम्रो अब सम्पूर्ण विशेष नेपाली नै भनौँ आउनुहुन्छ, के अरे गोरा गोरिनीहरू पनि जो नेपालीसँग बिहे गर्नुभएको छ, आएर रमाइलो गर्नुहुन्छ उहाँहरू पनि, तर विशेष चाहिँ अब के अरे भित्रैदेखि अब बुझ्ने युज गर्ने गीत सङ्गीतलाई माया गर्नेहरू सबैलाई चाहिँ अब निमन्त्रणाको लागि यसो बेबेसबाटै गर्दाखेरि यहाँ अलिकति सबैले चाल पाउँछन् होला भनेर, सबै बिजी छ अब यो के अरे के भन्छ समरमा एक्टिभिटी अब धेरै हुन्छ, गर्दाखेरि समय त के अरे मान्छेलाई पाउनु गाह्रै छ, र पनि यसो माया गरेर हाम्रो एउटा चौथो वर्ष बिस्तारै बिस्तारै अब गुज्रिँदै अगाडि बढिरहेकै छ। आज विशेष अब तीर्थापा सर चाहिँ चेयरम्यान हो, उहाँको चाहिँ हिजो हामी सरी तपाईँको प्रश्न भन्दा पनि मैले धेरै बोले माग गर्नुहोस्, हिजो चाहिँ अब के अरे भिक्टोरिया पार्क आसपोर्ट केन्दमा के अरे यो ओल्ड इन अ टेन्ट भनेपछि संसार चाहिँ एउटा टेन्ट पनि भने जस्तै मल्टिकल्चरल सो थियो, त्यो मल्टिकल्चरल सोमा चाहिँ हामी आफ्नो नेपालीको चाहिँ के अरे लोकगीतहरू अनि त्यसपछि अहिलेको मोडर्न के अरे अब हिजो लोकमा चाहिँ हाम्रो अब के अरे तपाईँको त्यो सारङ्गी मादल हार्मोनियमसँग गरेको थियो भने फेरि भरै चाहिँ हामीले के अरे उसमा गऱ्यौँ के अरे अहिलेको अब नयाँ युथहरूको के अरे ड्रम
0: गऱ्यो प्रोग्राम थियो,
1: हजुर हजुर, अनि त्यसमा चाहिँ उहाँको चाहिँ तिर्सर चाहिँ अब धेरै गाउनु पर्दाखेरि उहाँको स्वर चाहिँ अलिकति अझै के अरे अलिकति रिकभरी टाइम लाग्ने भएकोले अनि म उपस्थित भएको।
0: ठिक छ ठिक छ दाइ, अब यो कुरा उठिहाल्यो, यो नेपाली कलाकार प्रस्तुता समाज युकेले चाहिँ कस्तो सबै युके भएको कलाकारलाई समेट्ने हो, अनि यो इस्टाब्लिस कहिले चौथो वर्ष रहेछ, कसरी भयो अलिकति भनिदिनुहोस् न।
1: यो चाहिँ लाइकली पहिलेको सचिव निवर्तमान सचिव गङ्गाराज राई अनि चेयरपर्सन फाउन्डिङ चेयरपर्सन जानुका म्याडम जानुका पुन उहाँहरूले अनि त्यसपछि हाम्रो चामलिङ्गे कान्छा के अरे उहाँ गायक बिसी राई है बिरचन्द्र राई उहाँहरू अनि अर्को जानुका राई हुनुहुन्थ्यो, उहाँहरूको नै जस्तो लाग्छ उहाँहरूले के अरे हामी जस मेम्बर जस्तो बनायो, बनिसकेपछि एउटा के अरे सबले आफ्नो एउटा न एउटा कला कि कसैले लेख्नै पर्ने, लेख्नेले टाइमभित्र लेखिसक्नुपर्ने, गाउनेले एउटा टाइमभित्र गाइसक्नुपर्ने, त्यसो गर्दाखेरि म पनि अब सानोमा रहर भएको अनि त्यसरी गर्दाखेरि एउटा गीत पनि निकाल्यो अनि त्यसरी चाहिँ सुरु भएको। पहिला चाहिँ त्यस्तो थियो हामी एल्बम, अनि पछि चाहिँ जानुका राई म्याडमको चाहिँ अब मेरो विचारमा नेपालमा आफ्नो सासु ससुरा हेर्नुपर्ने घर बनाउनु पर्ने त्यो उसले गर्दाखेरि उहाँ नेपालतिर भयो, अनि त्यसपछि अब त्यो चाहिँ अहिले रहर सबैलाई गर्ने गरिराख्नु भएको छ, निकाल नयाँ नयाँ उस गीतहरू निकालिराख्नु भएको छ,
0: तर अहिले भनेपछि यो गीत चाहिँ त्यही प्रेसरमा लेख्नु भएको
1: हो
0: पहिला लेख्नु भएको थियो,
1: पहिला लेखेको थिएन।
0: कति साह्रो पर्छ त गीत लेख्नु, कति साह्रो हुँदो रहेछ
1: गीत आफ्नो भोगाइको भएर मलाई त्यति गाह्रो चाहिँ भएन, अब के अरे यसो कविताहरू चाहिँ थाहा थियो गीतमा अब यस्तो लयहरू उस हुनुपर्छ,
0: कविता चाहिँ लेख्नुहुन्थ्यो कहिले देखिएन
1: एबिसी अलिअलि त्यो किनभने आर्मीमा अब के अरे
0: पहिला त त्यो पर्व त्यहीमा लेखेर पठाउने चलन थियो अथवा बिएबिएसमै हङकङतिर पठाउने चलन, त्यस्तो गर्नु भएन होला।
1: म पहिला पढ्न फेरि अब इन्जुरी नहुन्छ एकदम के अरे बढी जोसी उस्तिरै भयो के अरे अब दिनभरि फिजिकल गर्दाखेरि राति त्यति साह्रो लेख्ने उसहरू भएन रहर चाहिँ थियो अब के अरे पछि इन्जुरी भएपछि नि अब के अरे त्यति के अरे एउटा अलिकति म मान्छे नै कस्तो हुने जस्तो माहौल छ त्यो माहौलमा मिल्ने खालको भएकोले यो यस्तो खालको माहौलमा आइपुगेर मात्रै यो म गीत लेखेको नत्र भने त्यो माहौल अनुसार चल्ने हुँदाखेरि
0: एउटा भन्दा गीत जन्मिया छैन अहिले
1: छैन जस लेख्नु त अलिअलि लेखिरहेको छु तर अब त्यसलाई फेरि हेर्ने मौका छैन सबै अब अलिक व्यस्त व्यस्त नै भनौँ न हजुर
0: फेरि आसपासमा त सबै कलाकारहरू छन् नि
1: हजुर हजुर हजुर
0: धेरै पुछ त ओके अनि त्यो स्थापना कुराकानी गर्दै थियो हामीले
1: हजुर हजुर
0: कसरी भयो अनि कस्तो अहिले भइरहेको छ सबै युके भरिको कलाकारलाई समेट चाहिँ
1: हो अब के अरे यसको उद्देश्य चाहिँ युके भरिकोलाई समेट्ने हो तर युके भन्नाले अब के अरे अहिलेको अब विभिन्न अब आफ्नो तजबिजले गर्दाखेरि टाढाकोहरू चाहिँ अब कहिलेकाहीँ आउनुहुन्छ अब यस्तै हाम्रो एनिभर्सरीहरूमा आएर उहाँहरूले एउटा गेस्ट आर्टिस्ट भएर गाउनुहुन्छ तर अब मेम्बरै भएर चाहिँ उहाँहरूलाई आउनु अलिक गाह्रो छ किनभने अब
0: टाढो
1: परेपछि अनि यहीँबाट लन्डनतिर गइसकेपछि पनि यहीँ बसेको साथीभाइहरू मेम्बरहरू अब के अरे लन्डन उता लन्डनभन्दा अलिक टाढा गइसकेपछि उहाँहरूलाई चाहिँ यसो बेला बेला मात्रै नत्र भने
0: प्रत्येक वर्ष यहीँ आसपास गर्नुहुन्छ कि अवार्ड सर्टी अलिक सेन्टर पर्छ नि त
1: अब उताको मेम्बरहरू खासै अब त्यो डिस्टेन्सले गर्दाखेरि त्यो अलिकति समाहित गर्न नसकेपछि अहिले चाहिँ साँच्चै भन्यो भने केन्ट भन्दा पनि हुन्छ रियालिटी चाहिँ उद्देश्य चाहिँ अब ठुलै छ त्यो कुन जमानामा के अरे कहिले गएर अब त्यो प्राप्ति हुन्छ तर अहिलेको चाहिँ अब विशेष यता क्यान्टेबुरी फोक्सटोन आसफोर्ड मेडस्टोन यति नजिकै पऱ्यो नि झन् विदिन 30-40 मिनट्सको ड्राइभमा
0: हजुर
1: त्यति चाहिँ हामी के अरे प्राय बेला बेलामा भेटघाट भएर वर्षमा अब के अरे एकल साँझहरू पनि गरिराखेको छ
0: आसपासमै गर्नु
1: हजुर हजुर अहिले त्यही केन्द्र चाहिँ अहिलेको केन्द्रबिन्दु चाहिँ अब आसपासै भएछ भनौँ न अहिले किन मेजोरिटी अब मेम्बर्सहरू पनि त्यहाँकै छ हजुर
0: राइट अनि यो 18 तारिक चाहिँ तपाईँहरूको कार्यक्रमहरू कति छन् अनि कलाकारहरूको प्रस्तुति के के हुन्छ
1: अब के अरे मेम्बरहरू चाहिँ धेरै नै हुनुहुन्छ तर अब अलिकति कतिलाई चाहिँ अब त्यस्तै आफ्नै पारिवारिक अथवा आफ्नो व्यक्तिगत परिस्थितिले गर्दा होला अलिकति क्वाइट जस्तो देखिन्छ तर अब प्राय जो जो एक्टिभ हुनुहुन्छ उहाँहरूले चाहिँ अब आफ्नो आफ्नो तयारी गर्दै हुन्छ उहाँ हाम्रो थिर्थावा सरहरू त्यहाँ एउटा यो बाबुहरूको फेरि क्लब पनि छ त्यहाँ त्यो क्लब कन्टेनर एउटा लिएको छ अनि त्यहाँ गएर चाहिँ उनीहरू एनी टाइम के अरे रिहर्सल गर्न सक्छ त्यो चाहिँ 24/7 नै के अरे रिहर्सल गर्न सक्ने भएकोले उनीहरू त्यहाँ रिहर्सल गरिरहेको छ अरू हामी चाहिँ फेरि विशेष अब जसले लाइभ पर्फर्मेन्स गर्न माग्छ उनीहरूले चाहिँ अब फेरि ब्यान्डहरूसँग अब सिङ्क्रोनाइज गर्नु पऱ्यो नत्र भने अब ट्र्याकमा गाउनेले चाहिँ आफैले घरमा प्र्याक्टिस गरेर अनि अन द डे एक्चुअल हलमा आएर त्यसरी पनि गरिरहेको छ
0: ओके दाइ अब गीतको कुरा उठिहाल्यो मैले यहाँ लिस्टमा राखेको त्यो गीत सुन्छौँ है अघि कसरी लेख्यो त्यो भनिहाल्नु भएको छ होइन राइट त्यो गीत हामी सुन्छौँ र त्यसपछि फेरि सेकेन्ड फेजमा चाहिँ बाँकी कुराकानी हामी गर्छौँ है त
1: हुन्छ
0: अब अर्को गीतको रेकर्डिङ पनि छिट्टै गर्नु होला त्यो पनि हाम्रो शुभकामना छ दाइ
1: थ्याङ्क यू भेरी मच
0: हजुर यो गीत सुनौ आदरणीय श्रोता गीत सुरु भइसकेको छ र हाम्रो दाईले नै गाउनु भएको गीत हो अनि उहाँले नै लेख्नु भएको गीत हो सङ्गीत चाहिँ हाम्रो थिर थापाजी अध्यक्ष हुनुहुँदैछ उहाँले नै गर्नुभएको गीत हामी सुनौँ र त्यसपछि एउटा प्रोमो ब्रेक अनि हाम्रो गणेश दाईको एउटा गीत सुनौँ त्यस सुन्छौँ त्यसपछि दाईसँग फेरि कुराकानी गर्ने

तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

0: हजुर, गीत अलिकति छोटा आदरणीय श्रोता, हाम्रो गणेश पुन्दाईले गाउँदै हुनुहुन्थ्यो, गोविन्द विनोदीको शब्द, अनि गणेश पुन्दाई हाम्रो गङ्गा थापा भाइ, उहाँ चाहिँ नेपालमा हुनुहुन्छ र उहाँले कम्पोज गर्नुभएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। 5 बजेर अहिले 25 मिनट गइसकेको छ। बिएबिएस गोर्खा रेडियोबाट हाम्रो चाहिँ इन्जिनियरको दाजु हुनुहुन्छ शोभराज गुरुङ दाजु, र उहाँ चाहिँ नेपाली कलाकार प्रस्तुता समाज युगेको चाहिँ सचिव हुनुहुन्छ, र उहाँले चाहिँ 18 तारिक आसपोर्ट प्यारिस चर्च हलमा चाहिँ एक साङ्गीतिक कार्यक्रम गर्दै हुनुहुन्छ साँझ 5 बजेबाट रहेछ, र TN23 1QGमा तपाईँहरू जान चाहिँ सक्नुहुन्छ। अहिले चाहिँ हाम्रो गणेश पुन दाई पनि हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। दाई अलिकति माइकको अगाडि आइदिनु भयो होला, हजुरलाई पनि धेरै धेरै धन्यवाद दाई, वेलकम छ बिएबिएसमा।
1: धन्यवाद योग भाइ, म त सधैँ आउने गर्छु तपाईँको यो चौतारीमा है। होइन,
0: तपाईँ आउनु पनि हुन्छ, फेरि हामीलाई मेटेरियल्स पनि ल्याइदिनुहुन्छ क्या कलाकारहरू पनि।
1: त्यसै भन्नु पऱ्यो, म प्रायः युकेमा आउने कलाकार या यहीँ स्थानीय कलाकारहरूसँग म नजिक हुने नै भएँ, किन म त्यस क्षेत्रलाई माया गर्छु
0: डेफिनेटली।
1: त्यसले गर्दाखेरि आज चाहिँ सोभ भाइलाई मैले यहाँ बाटो देखाउँदै लिएको होइन भाइ,
0: ठिक गर्नुहुन्न त हाम्रो कहिले ओभर द फोन मात्रै हुन्थ्यो होइन।
1: त्यही बेला चाहिँ योग भाइले सधैँ मलाई यहाँ निमन्त्रणा गर्नुहुन्छ, बोल्न सधैँ एउटा आग्रह गर्नुहुन्छ, र यो बोल्ने अवसर दिनुभयो त भाइलाई एकदमै धन्यवाद, र सम्पूर्ण आदरणीय श्रोताहरूप्रति म हार्दिक धन्यवाद दिन चाहन्छु।
0: यो बाटो एल्बमबाट गीतहरू लेखिँदैछ कि दाई, कुनै रेकर्ड
1: हो? यो बाटो निरन्तर छ, बाटो भनेको निरन्तरताको एउटा यात्रा नै भनौँ न बाटो भनेको। त्यसले गर्दाखेरि यो बाटोले नै मलाई तानिरहेको छ, त्यसले गीतहरू त एकदमै रेकर्डिङकै क्रममा छ, तर यो त बाटोसम्म आइपुगेको छैन, आयो भने म तुरुन्त निकट भविष्यमा भने एकदम छिटै म भाइसँग आइहाल्छु। यो बाटो त
0: पहिला तपाईँको एल्बम निस्किँदैन, यो चाहिँ एकदमै युनिक टाइपको गीत छ है भने साँच्चै त्यस्तै छ। सोध्दै म तपाईँतिर आएँ, लो तपाईँले त अब गीत लेख्नुभयो, लेख्नु त ठिकै भयो होला, गाउँदा चाहिँ कतिको साह्रो हुँदो रहेछ?
2: होइन, यो एबिसिडी नजानेको मान्छेलाई चाहिँ अलिक के अरे गाह्रै भन्नु, अब के अरे खास
0: सुर ताल सबै मिलाउनु पर्यो,
2: त्यो अब गाउँमा हामी अब पर्म लाउँदाखेरि चाहिँ पर्म लाउँदाखेरि अब त्यो के अरे एउटा थकाइ मेटाउने मनोरञ्जनको साधन अब त्यसरी गाइन्थ्यो, त्यो कसैले यहाँ तैँले यहाँ बिगारे है भन्ने पनि हुँदैन थियो। यहाँ चाहिँ कता के अरे अब सबै ट्र्याक कता के अरे त्यो हिट गर्नुपर्ने हुँदो रहेछ, कति अब तल माथि अब
0: आफूलाई
2: स्टुडियोमा दुईचोटि चाहिँ गरी क्या, एकचोटि दुईचोटि दुईचोटि दुईचोटि गरेर एकैचोटि स्टुडियो रेकर्ड
1: एकदमै। उहाँले चाहिँ यही सिकेर एकदमै तत्काल गाउनु भएको, धेरै लामो समयको अभ्यास पनि है, किनभने उहाँसँग म नजिक छु, तर पनि हरेक कुरामा उहाँको ध्यान छ र त्यसलाई माया गर्नुहुन्छ। सबभन्दा नि कलाकारहरूलाई एकदमै संरक्षण गर्ने, माया गर्ने है, र सहयोग पनि गर्नुहुन्छ, उहाँ एकदमै दिलदारी हुनुहुन्छ।
0: हजुर, स्टेजतिर पनि गाउनु भएको छ दाइले?
2: स्टेज मौका पायो भने यो यस्तो जस्तो लाग्दैछ के अरे यो नम्बर चिनपिङको सय झट्का कि के भन्छ नि, मौका पायो भने अलिक घाँटी दुखाइ छैन भने दिइहाल्छु, के अरे रेडी छ भने गरिदिइहाल्छु, जहाँ बोलायो पनि यताउता हिँड्दाखेरि
0: थुप्रै गाउनु भएको छ
2: होइन आफ्नो गीत नि, अरू गीतहरू पनि अब के अरे पहिल्यै भनेको छ भने त अब आफूले पहिला अब गएको शम्भु राईको गीतहरू भयो होइन, अब के अरे अरुण थापाको गीतहरू, त्यस्तै त्यस्तै अब पुरानो गीतहरू, अब के अरे स्वर्गीय नारायण गोपाल भन्नु स्वर सम्राट उहाँको गीतहरू, अब स्वर सम्राटको गीतको गीतहरू त गाह्रो हुँदो रहेछ, फेरि पहिला आफूले सानोमा उसको गुना छ भने चाहिँ साह्रो न के अरे गाह्रो न साह्रो दिइहाल्नु दिए हुन्छ है भन्ने हुँदो रहेछ, अनि के अरे मौका पायो भने अब साह्रै समय देखिन्छ लाटो मान्छेलाई, खाल्डाखुल्टी पनि देखिन्न, ठिकै भइरहेछ अहिलेसम्म।
0: गणेश दाई, अब चाहिँ यो नेपाली कलाकार प्रस्तुत समाज बेलायतमा त्यो फर्म भएदेखि नै तपाईँ यसमा हुनुहुन्छ होला होइन?
1: हजुर हजुर,
0: अलिकति भनिदिनुहोस् न तपाईँले कस्तो कस्तो खालको कार्यक्रम गर्नुभयो, हुन त अघि अघि गुरुजी दाईले पनि भन्नुभयो।
1: हजुर, यो 2023 है हामीले यो स्थापना गरेको, विशेष गरेर हामी युकेमा रहने जो जति छौँ, लेख्ने गीत गाउने बजाउने सबै
2: नाच्ने
1: सबै यो विभिन्न कला विधामा कला भएकाहरू जो इच्छुक साथीहरू जसले नेपाली कला सङ्गीतलाई माया गर्नुहुन्छ होइन, उहाँहरूको एउटा यो संस्था यो क्षेत्रमा चाहियो भन्ने खालको होइन, हामी यो जमघट हुँदा यसो रमाइलो गरेर दुःख सुख साट्ने एउटा क्लब जस्तो भनिदिउँ न, सामान्य क्लब जस्तो, र यसलाई संस्थागत रूपमा लगाउँ न भनेर हामीले त्यो स्थापना गरेको हौँ र अहिले त यसलाई चाहिँ हामी मोटामोटी केनभित्रमै सीमित छौँ तर यसलाई यसले चाहिँ सबै युकेभित्र जो हुनुहुन्छ नि उहाँहरू इच्छुक मान्छे साथीभाइहरूलाई पनि पछि समेट्दै जाने एउटा हाम्रो योजना छ र विभिन्न कार्यक्रमहरू 3 वर्ष हामीले विशेष गरी यो एनिभर्सरी प्रत्येक वार्षिक एउटा उत्सव भनौँ न यो यसको स्थापनाकालको त्यो मनाउँछौँ जुन कि 2000 अहिले
2: फोर्थ एनिभर्सरी
1: हो अहिलेको जुलाई 18 हुने र हामीले विगत 3 वर्षदेखि यो मनाउँदै आएको छौँ र तिहार विशेष कार्यक्रममा हामीले हाम्रै संस्थाको तर्फबाट गरिन्छ वर्षेनिक होइन बाहिरबाट कलाकारहरू आउनु भएको छ भने पनि हामीले उहाँलाई होइन स्वागत गर्छौँ हामी आफैले पनि भैलो खेल्ने अब गर्छौँ र हरेक साल हुन सके यो कला क्षेत्रमा सङ्गीत कला क्षेत्रमा के अरे आफ्नो समय दिए योगदान दिनुभएका कोही पनि कलाकारहरू हुनुहुन्छ भने युकेमा होस् या बाहिर नेपाल युके बाहिर उहाँहरू हुनुहुन्छ भने पनि उहाँलाई सम्मान गर्ने संस्थाले पनि एउटा हामीले परम्परा बसालेका छौँ
0: ए अनि सोप्दाई त्यो दिन चाहिँ 5 बजेबाट तपाईँको कार्यक्रम रहेछ कार्यक्रम चाहिँ कसरी अगाडि बढ्छ वार्षिक भने चाहिँ के काट्ने कार्यक्रमहरू होला कसरी अगाडि बढ्नुहुन्छ गाउने बजाउने मात्रै त्यो होइन होला अरू पनि कार्यक्रमहरू होला नि होइन
2: हाम्रोमा सही हुनुभयो के अरे हाम्रोमा जस्तो हाम्रो सल्लाहकार पनि हुनुहुन्छ सुनिल सङ्गम उहाँको चाहिँ सङ्गम चाहिँ के अरे खास श्रेष्ठ हो
0: हजुर
2: तर सङ्गम भनेर चिनिन्छ उहाँ
1: उपनाम
2: के अरे
0: अस्ति आउनु भएको थियो कविता गजल साह्रै राम्रो लेख्नुहुन्छ
2: उहाँले त्यस्तै मुक्तकहरू कथा कविताहरू त्यो पनि वाचन गर्नुहुन्छ
0: अस्ति आउनु भएको थियो दाइले लिएर आउनु भएको थियो
2: गर्दाखेरि भेराइटिज नै हुन्छ जस्तो अहिले एकजना नेपालबाट निकै सङ्गीत क्षेत्रमा लागि परेर इलाहाबाद कि कहाँ भने इन्डियाको जे होस् के अरे राजेन्द्र केरुङ उहाँले पनि आफ्नो प्रस्तुति दिनुहुन्छ अर्को शिवदास गुरुङ पनि आउने कुरा गर्नुभएको छ
0: डान्स
2: ज्यू के अरे जे होस् अनि हामीभित्रै पनि अब कलाकारहरू चाहिँ धेरै नै छौँ झन्डै 55 जना मेम्बरहरू छौँ गर्दाखेरि के अरे रमाइलै हुन्छ बरु एउटा अनुरोध चाहिँ के छ भने हामीलाई टिकट बेलैमा लिइदिनु भयो भने सजिलो हुन्थ्यो कारण चाहिँ त्यही अनुसारले हामीले के अरे खानेकुराहरू बन्दोबस्त गर्नुहुन्छ किनभने हामीले लाइट खानेकुरा चाहिँ त्यही टिकटमा नै एकदम सस्तो
0: मैले सोध्न आँटेँ त्यो टिकट चाहिँ कति हो अनि अनलाइनतिर छन् कि कता अब यसो नेपाली शब्दै राख्नु भएको छ
2: नेपाली शब्दमा चाहिँ उहाँहरूले राख्नुहुन्छ भन्यो भने चाहिँ उहाँहरूलाई हामी दिन्छौँ नत्र चाहिँ त्यहीँ कन्ट्याक्ट नम्बर छ त्यो सानो एडभर्टिजमेन्ट जस्तो लिफलेट बनाएर राखेको छ अनि त्यो गर्दाखेरि सबै पसलमा त पुग्नु पाएको छैन माफ गर्नु होला समयको पाबन्दीले गर्दाखेरि तर आसपोर्टको चाहिँ केही पसलहरूमा हामी पुग्यौँ अनि त्यो टिकट चाहिँ पहिले नै के अरे गऱ्यो भने चाहिँ टिकटसँगै हामीभित्र पस्दाखेरि नै उसमा खानेकुरा लाइट खानेकुरा चाहिँ हामीले दिने उस गरेका छौँ तर अब अचानक
0: टिकट चाहिँ कति भन्नु
2: टिकट चाहिँ 10 पाउन्ड
1: 10 पाउन्डमा
2: लाइट फुड सहित हजुर अनि अरू यदि अलिक खान बढी हेभी नै खानुहुन्छ भने चाहिँ अब त्यहाँ मोमो चाउमिनहरू अब हाम्रो यहाँ विकास गुरुङ भाइको यहाँ 2 रेस्टुरेन्ट छ भने सुनेको
0: फोक्सनमा
2: अलिकति हेभी कसैलाई त अब लाइट दिउँसो खान्छ भने लाइटले पनि हुन्छ नि तर अब कसैलाई चाहिँ होइन अलिक दरै खान्छ भने अब
1: नौलो प्रयोग हो किनभने त्यो हेभी खाना लिनुभन्दा यसरी गरौँ न पहिला हामी एउटा कलाकार संस्था भएपछि प्रयोग नौलो गरौँ के हुन्छ हेरौँ न भनेर त्यसले गर्दा यो अलिक सस्तो पनि होइन मान्छेलाई धेरै के अरे टिकट राख्नु भयो राखेर होइन अलिकति डिस्करेज गर्नुभन्दा सस्तो
0: अहिले
1: त्यसमा भोको पेट पनि हुनु भयो कोही त कामबाट आउनुहुन्छ नि त के अरे उहाँलाई मध्यनजर राखेर डाइरेक्ट कामबाट आउनुहुन्छ होइन अनि हलमा अनि त्यस कारण उहाँलाई खाना
0: अहिले पनि अवश्य गाउनुहुन्छ होला
1: सबैको भागमा एक एकवटा गीत गाउनु पर्ने हुन्छ हामीले
0: हामी
1: सबैले गाउँछौँ र यो एउटा एकदमै मिक्सरै हुन्छ सबै त होइन लोकगीतदेखि लिएर आधुनिक गीत सबै मुक्त कविताहरू पनि हुन्छ यसलाई यसरी लाने चाहिँ हाम्रो सोच छ
0: कस्तो हुन्छ तपाईँ ट्र्याकमा गाउनुहुन्छ कि म्युजिसियनहरूले लाइभ बजाउनुहुन्छ
2: त्यो दुइटै हुन्छ के अरे जो जोले अब लाइभ पर्फर्मेन्स गर्ने हो त्यो चाहिँ अब म्युजिसियनहरूसँग अघि मैले भने आसपोर्टमा एउटा कन्टेनर लिएको छ यहाँ पक्सनबाट हाम्रो गोर्खा हिलको चन्द्र गुरुङ दाईको छोराहरू पनि जानुहुन्छ ब्यान्डको पनि त्यहाँ है त्यहाँ चाहिँ 20 वर्षैभरि होइन एनी टाइम एनी डे चाबी लगेर त्यहाँ प्र्याक्टिस गर्न सक्छ, त्यहाँ ड्रम सेटहरू सबै छ होइन, त्यो गर्दाखेरि के अरे त्यहाँ मिलेर गर्छ। अस्ति मैले गर्दाखेरि त्यसरी नै गरेको थियो, के अरे भान्जाहरूसँग थियो सरकै छोराहरू अरू उहाँको साथीहरूसँग गरेर लाइन गर्दाखेरि चाहिँ त्यसरी हामीले गरेको थियौँ भने अब ट्र्याकमा चाहिँ के अरे आफ्नै उसमा प्र्याक्टिस गर्ने, अघि मैले भने
1: आफ्नो प्र्याक्टिस गर्न नभ्याउनेहरूले चाहिँ अब ट्र्याकमै गर्नु पर्यो, किनभने दुई चार दिन त अलिकति प्र्याक्टिस गर्नुपर्ने हुन्छ। यङ्स्टरहरू त एकदमै तयारी हुन्छ किन उनी धेरै प्र्याक्टिस गरिरहेको छ, जस्तो ब्यान्डहरू यङ हामीले यसको उद्देश्य चाहिँ यङ्स्टरहरूलाई नयाँ पुस्तालाई पनि त्यहाँ जोड्ने पनि हो।
0: हामी त एउटा कतिको आउनु भएको छ आजभोलि
1: आएको छन् आएको छन् ब्यान्डसँगै छन्, उनीहरूकै ब्यान्डमा हामी निर्भर छौँ अहिले। इन द फ्युचरमा यो संस्थाको उद्देश्य चाहिँ वर्षमा दुई तिनवटा चाहिँ सोलो अथवा एकल साँझ पनि गर्ने, गर्दै पनि छ गरिसक्यो पनि, अनि उहाँहरूलाई हामीले पनि सहयोग गर्ने। त्यसमा चाहिँ यङ्स्टरले चाहिँ बाजा बजाउँछ,
2: दुईटा भइसक्यो
1: इन्स्ट्रुमेन्ट उहाँले बजाउनुहुन्छ।
0: तपाईँको रेकर्डिङ स्टुडियो छ हाम्रो गङ्गराज भाइको अलि छ कि घरमा होइन, त्यहाँ पक्का गर्नु पर्यो भने त्यहाँ गर्न सकिन्छ कि नेपालबाटै गर्नुहुन्छ तपाईँले रेकर्डिङ चाहिँ?
2: खुसी हो के अरे, पहिला चाहिँ हामीले मेजोरिटीले चाहिँ बिसी राई भाइकोमा र गङ्गराज भाइकोमै गऱ्यौँ पहिला चाहिँ होइन, अनि कसै कसैले नेपालमा पनि गर्नुभयो क्या हो, आफ्नो खुसी हो।
1: अब त नेपाल गएको बेला नेपालमा गर्दा पनि हुन्छ, तर हामीले भोकल मात्रै, अब अरू सबै तयार हुन्छ क्या होइन, अनि भोकल मात्रै दिनुलाई त यहाँ हाम्रो गङ्गा भाइ विशी भाइ अरू पनि होला नि होइन, किनभने अहिलेको प्रविधि त घर घरमै छ क्या अरे, तर पनि अहिले हामीले थाहा पाए अनुसार चाहिँ गङ्गा भाइ र विशी भाइ
0: यो आवश्यक छ, किनकि हजुर कार्यक्रम भएको भएकै गर्छ होइन, अब हामीलाई त्यो तपाईँ जस्तो कलाकार त चाहियो नि होइन, त्यही भएर एकदम काम गरेको भएको छ। हुन्छ गणेश दाई, तपाईँको यो धेरै भयो हिँडेको यो गीत सुनाउँछौँ है, तपाईँकै गीत, अब उदाईको पनि गीत सुनाउनु हुन्थ्यो, उहाँको एउटा मात्रै रहेछ, अब अर्को चाहिँ कहिले रेकर्ड हुन्छ त हजुरको चाहिँ?
2: अब त्यो पनि यस्तै कहिले जन्म लिन्छ, तिन चारवटा उस त गरेछ, तर अब म्युजिसियनसँग त्यो देखाएर उस गर्नु पर्यो नि, त्यो चाहिँ गर्नु भएको छैन।
0: राइट, ओके, छिटै निकाल्नु होला है त। ल आदरणीय श्रोता दाईहरूसँग कुराकानी एकछिनमा, हाम्रो गणेश पुन दाईले गाउनु भएको गीत, यो चाहिँ क्षेत्र प्रताप अधिकारीले लेख्नु भएको छ,
1: हो हो, पहिला दीपक जङ्गम सङ्गीत, क्षेत्र प्रताप अधिकारी उहाँको शब्द।
0: ए कसरी कसरी यो गीत पाउनुभयो तपाईँले?
1: एकदम म यो गीतकै खोजीमा थिएँ, एउटा मलाई के हो होइन, म गीत धेरै हेर्छु,
0: त अधिकारी भनेको त अब उहाँ त
1: उहाँको नाम सुनेको, उहाँको गीत र कविताहरूबाट म प्रभावित, त्यहाँबाट उहाँलाई प्रत्यक्ष भेटेर उहाँकै निवासमा गएर सम्बन्धी छलफल गरेर थुप्रै गीतको कुरा गऱ्यो, अनि मैले यो गीत रोजेको हो, अनि यो गीत चाहिँ मलाई सुहाउने गीत रहेछ भनेर रोजेको। फेरि यो गीत केही गीत ल्याएको थिएँ मैले उहाँबाट, मागेको थिएँ, उहाँ दिनुभएको थियो
0: फ्रीमा, हो
1: फ्रीमा दिनुभएको थियो, अनि मलाई माया गरेर दिनुभएको थियो, उहाँ त अहिले हुनुहुन्न यो दुनियाँमा, अनि फेरि दीपक जङ्गम दाईले फेरि कहाँबाट भेट्नुभयो क्या यो गीतलाई, देख्नुभयो यो गीत म गर्छु भन्नुभयो, अनि यो एक काकताली होइन, दीपक जङ्गम दाईले चाहिँ यो सङ्गीत मै गर्छु भने त्यो शब्दलाई लगिहाल्नु भयो, अनि अब उपाय भयो, अब विकल्पै रहेन नि, तर यो गीत त्यसरी भनेको जसले गर्दाखेरि यो गीतमा सबैभन्दा सन्तुष्टि नै भन्ने पनि होइन, मलाई पनि यो गीतले एउटा जीवन छ यसमा, र यो गीत
0: क्षेत्रपति अधिकारीज्यूलाई सुनाउनु भयो पछि निकालेर?
1: सुनाउनु पाएन, अफसोस हो, मैले सुनाउनु पाएको छैन,
0: त्यही गीत सुनाऊ है त।
1: हजुर हजुर, धन्यवाद।

0: यो BFBS गोर्खा रेडियो हो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्ड।

0: खाऊ। हजुर, प्रताप दासले गाउनुभएको यो गीत हामीले सुन्दै थियौँ। 5:45 गइसकेको छ र यो बिचमा हाम्रो कैलाश भाइ हुनुहुन्छ र उहाँले पनि सम्बुराएको एउटा गीत भन्नुभएको रहेछ, नेक्स्ट आवरमा सुनाउनेछु भाइ, सुन्दै गर्नुहोला। अनि हाम्रो नूतन भूषालजी हुनुहुन्छ इजरायलबाट, उहाँले पनि नमस्कार सर, आरामै हुनुहुन्छ भन्नुभएको छ, आरामै छौँ, हजुरलाई पनि आरामै होला। गीत कतिको लेख्दै गर्नु भएको छ र शुभकामना भन्न चाहन्छु। हाम्रो शोभा गुरुङ दिदी हुनुहुन्छ, उहाँले पनि यहाँ रेडियोको सायद अलिकति त्यहाँ रेडियो स्यास्या गर्छ भन्दै हुनुहुन्थ्यो, अलिकति प्रब्लम भयो जस्तो मलाई लाग्यो। अनि हाम्रो निर्मला परिवेश राई बहिनी हुनुहुन्छ, उहाँले भोइस म्यासेज पठाउनु भएको रहेछ, के भन्नुभएको छ यसो म प्ले गरेर सुनाउन चाहन्छु। आरामै हुनुहुन्छ होला बहिनी, होइन?
1: हेलो योग दाजु, नमस्ते। अनि स्टुडियोमा हुनुभएको कलाकार गणेश दाजु सबैलाई दर्शन भन्न चाहेँ। नेपाल गएको थिएँ दाजु अस्ति, के अरे 22 फर्केँ, अनि 27 हाम्रो पनि नेपाली प्रतिभा प्रतिष्ठानको कार्यक्रम थियो ओल्ड सोडमा। यसपालिको कार्यक्रममा समाजसेवी श्रेष्ठ डाक्टर दुधपुन दाजुलाई सम्मान अभिव्यक्ति श्रृङ्खला गरिदिउँ, भाग लिनु पऱ्यो भन्दा भन्दै साह्रै व्यस्त भएको छु दाजु। जति जति समय गयो उति बिजी भएको छु। के अरे, म त डिजिटल अनलाइन बिजनेसमा पसी गएर झन् बिजी भएँ, भाग लिन त एकदम मनपर्छ। यतिखेर एकछिन अन गरेको त तपाईँहरू बोलिराख्नु भएको सुने, तर के कस्तो सबै डिटेलमा तपाईँहरूको कार्यक्रमको जानकारी त पाएन। सबैलाई नमस्कार भन्न मन लाग्यो दाजु, त्यही भएर। अनि उहाँहरूको एउटा गीत राखिदिनुहोस् ल सबैको लागि भन्न चाहन्छु। धेरै सम्झेको छु बिए बेस अनि टिम सबै सबै कलाकारहरूलाई भन्नु पऱ्यो दाजु, थ्याङ्क यू।
0: ल बहिनी, धेरै धेरै धन्यवाद, सम्झिराख्नुहुन्छ जहाँ गए पनि, नेपालको बसाइ रमाइलो भयो होला, र जानकारीको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु है त। अब भने दाईहरूसँगै कुराकानी गरौँ ल। हाम्रो शोभराज दाई, अरू केही छन् कार्यक्रम सम्बन्धी हजुरले समेट्नु पर्ने?
2: ज्यू, के अरे त्यहाँ अब पार्किङको लागि चाहिँ 6 त्यो यता ठ्याक्कै त्यो फ्री हो गर्दाखेरि तपाईँहरू 5 आउनुभयो भने चाहिँ 1 तिर्नु होला। 6 चाहिँ बिहान कति 8 कि कति बजीसम्म त्यो फ्री छ
0: हजुर
2: पार्किङको लागि चाहिँ। तर फेरि अर्को अल्टरनेटिभ चाहिँ विशेष सदस्यज्यूहरूलाई, अब सदस्यज्यूहरू अरूलाई अगाडि आउनु माग्नुहुन्छ भने 3 चाहिँ उता त्यो सिनेमा हल छ त्यहाँ आसोडमा, त्यहाँ चाहिँ 3 चाहिँ फेरि उता फ्री हो पार्किङ गर्दाखेरि, त्यो त्यो चाहिँ पार्किङको लागि। एगेन अब के अरे म्याक्सिमम् यतिजना आउँछ भने आरएसभिपी पायो भने राम्रो।

0: थियो किनभने त्यही अनुसारको म्यानेजमेन्ट गर्नलाई। अनि त्यसपछि फेरि अब त्यो करिबन 120 म्याक्सिमम् 150 त्योभन्दा बढी हो भने फेरि अप्ठ्यारो पर्न जान्छ, गर्दाखेरि त्यो पनि म्यानेज गर्न सजिलो हुन्थ्यो। अलिक माफ गर्नुहोस् के अरे गर्नु खोज्दा खोज्दै अब विभिन्न उसहरूमा अब नाग गोर्खालीको नागरिकता पेन्सन के गर्दै यस्तै अब गाउँले जिल्ला के जिल्लामा त म त्यति कमिट गरेको छैन, तर अब गाउँलेको पनि अब रुम्चारको पनि चेयरम्यान हो होइन, गर्दाखेरि कमिटमेन्ट अब यताउति बेला बेलामा भइहाल्छ, गर्दाखेरि यो सबैतिर के अरे सबै टोपी आए जति लगाउनु खोज्दाखेरि चाहिँ अलिक एक्जस्टेड नै आफ्नो स्वास्थ्यले गर्दाखेरि विशेष अलिकति भएको छ, तर सबैले के अरे चिन्नुहुन्छ धेरै जसोले कलाकारलाई माया गर्नु गरिदिनुहोस् के अरे हामी इन फ्युचरमा सबै के अरे नेपालीकै नामबाट अब के अरे अङ्ग्रेजी गीतहरू पनि नानीहरूलाई प्लेटफर्महरू दिइराखेको छ, गर्दाखेरि कुनै पनि विधामा हँसाउने गाउने बजाउने नाच्ने सबैलाई चाहिँ त्यहाँ वेलकम हुन्छ, त्यो छ के अरे सबैलाई। अनि सबैले आएर इन्करेज गरिदिनुहोस्, अब बेलायतमा आएर अलिकति बेलायती मात्रै भइयो भने चाहिँ नेपाली पन विशेष नानीहरूमा पास गर्नु सकेन भने यो सबभन्दा ठुलो माध्यम नै सङ्गीत जस्तो लाग्छ, गर्दाखेरि यो गीत सङ्गीतको क्षेत्रबाट नानीहरूलाई चाहिँ आफ्नो जुन को हो त भनेर चाहिँ एउटा रुट मेन्टेन गर्ने हाम्रो राम्रो उपाय छ, गर्दाखेरि तिनीहरू यस्तै त उस्तै त हो भनेर चाहिँ भन्नुभन्दाखेरि पनि अलिकति होइन, यो चाहिँ हाम्रो भविष्यको लागि नानीहरूले चाहिँ यिनीहरूले यो संस्था चाहिँ रहिरह्यो भने भविष्यमा चाहिँ हाम्रो नानीहरूले पनि त्यसमा केही सिक्छ केही गर्छ र हाम्रो नेपालीपन चाहिँ ताजा रहन्छ र हाम्रो के अरे जुन यो के भन्छ एउटा गुरुङ भाषामा अब म गुरुङ अब फेरि अलिकति त्यति पोख्त के भन्नु जस के अरे थोरै अब यहीँ आएर पल्टनमा सिकाएन के अरे कसैले अब के अरे यहीँ आएर अलिअलि सिक्दैछ। यो अब के भन्छ भने भाषा शास्त्र यो सबै हराउँदै गएपछि लास्टमा चाहिँ मान्छे नै हरायो जस्तै, अब मान्छे त छ तर अब के को हो त, अब जस्तो अब यहाँ पनि त अब पहिला अब अहिले उही वेल्सतिर माथि स्कटल्यान्डतिर मात्रै बोल्छ, अब यो इङ्ग्लिसहरूलाई अब इङ्ग्लिस त बोल्यो अब के अरे आफ्नो रुट बिस्तारै हराउँदै गए जस्तै, अब उनीहरूले पनि अहिले त्यसलाई संरक्षण सम्वर्धन गर्ने उसहरू पहल गरिरहेको छ, अहिले गेलिक ल्याङ्ग्वेजहरू उसहरू पनि त्यस्तै हामीले पनि अब बेलैमा नै सबभन्दा मेरो विचारमा सबभन्दा राम्रो माध्यम भनेको चाहिँ गीत सङ्गीत हो, त्यसबाट चाहिँ नानीहरूले मन पराएपछि अब गीत सङ्गीत बुझेपछि अझ उनीहरूलाई चाहिँ त्यस सम्बन्धी अझ बढी नेपालीपन नेपाली जान्ने हुन्छ, अनि नानीहरू पनि अलिकति मेरो विचारमा दुई वा दुईभन्दा बढी भाषा बोल्नेहरू मान्छेहरू चाहिँ अलिक किनभने उसको एक्साइज बढी भएर बाठो हुन्छ भनेर पनि भन्छ क्या।
1: यहाँ एकजना श्रोताले हाम्रो गणेश पुन दाई भनेको आशा दिदीको श्रीमान हो भनेर भन्दै हुनुहुन्छ, उहाँ नै हुनुहुन्छ है, र उहाँले नाम चाहिँ नभनिदिनु होला भनेर सोध्नु भएको छ, उहाँ नै हुनुहुन्छ है, अब तपाईँको नाम नलिनु भन्नुभएको छ त्यसले गर्दा
0: यो कुरा गोप्य नै राखोला भन्छ त
1: भन्दा हजुर राइट। अनि दाई त्यो त्यहाँ सदस्य हुनको लागि चाहिँ के छ तपाईँको त्यो कलाकार मञ्चमा केही शुल्कहरू छ कि केही प्रावधानहरू छ कि?
2: प्रावधान चाहिँ एकदमै सहज छ, सबैभन्दा पहिले त
1: त्यो संस्था त चलाउनु पर्यो भने अलिकति फन्ड पनि
2: चलाउनको लागि सबभन्दा समूह पनि चाहियो, नम्बर चाहियो, त्योसँग सम्बन्धित इच्छा होइन हाम्रो हुन पर्यो, अनि गीत सङ्गीत लेखन जे छ उहाँहरू आउनु पर्यो र बिस के भन्ने है त्यो अझै सानो दस्तुर छ भन्ने दस्तुर छ, अनि हरेक वर्ष त्यसलाई नवीकरण गर्ने भनेको रिन्युअल
1: प्रत्येक वर्ष चाहिँ
2: प्रत्येक वर्ष गरिकन हामी कति छौँ भन्ने त्यसको एउटा एकाउन्ट पनि हुन्छ नि त है, त्यो गर्ने गरेछौँ। अब सब भाइ चाहिँ त्यहाँको सबै कुरा त त्यस भएर एकदमै जानकार हुन्छ, त्यही पनि त्यो छ, एकदम सरल छ हाम्रो नियमहरू, त्यो एकदमै कम्प्लेक्स होइन जटिल त बनाएको छैनौँ, यसको उद्देश्य हो अन्तर्निहित व्यक्तिको कलाकारको अन्तर्निहित जुन लुकेको क्षमता हुन्छ प्रतिभा हुन्छ विभिन्न खालको हुन्छ, कोही गाउन जान्छ कोही नाच्न जान्छ, उहाँहरूलाई चाहिँ तानेर त्यो मञ्च दिने हाम्रो काम चाहिँ मञ्च दिने हो, अनि त्यसलाई त्यसैले पर्फर्मेन्स के भने हामीले
0: आर्टिस्ट एन्ड पर्फर्मर्स
2: कलाकार समाज भनेको हो, अनि यु नो होइन अहिले युके त कलाकारहरूको लागि नेपाली कलाकारहरूको लागि त उर्वर ठाउँ नै बनेको छ.
1: यहाँ त कलाकार त अब गर्न थाल्नु धेरै हुनुहुन्छ नि अहिले बेलायतमा
2: धेरै हुन्छ र यो राम्रो पक्ष पनि कलाकारहरूबाट रेस्पोन्ड के छ भने युकेमा जानुको बेग्लै मजा बेग्लै त्यसको चाहिँ एउटा महिमा छ अनि त्यसैले गर्दाखेरि यो गर्व लाग्ने कुरा हो नि त. अनि उहाँहरू आउँदा पनि आहा नेपालमा आए जस्तो अनि उहाँहरूले पाउने मायाहरू यहाँबाट पाएको छन् होइन. त्यसलाई गर्दाखेरि पनि हामीले पनि उहाँहरूलाई सहयोग गर्ने कसरी सहयोग गर्न सकिन्छ नेपालबाट कलाकारहरूलाई उहाँलाई लिएर प्रस्तुत गर्न पर्यो भने गर्नपर्ने होइन सहकार्य पनि गर्न सकिन्छ. त्यसले गर्दा यिनै झिनामिना झैना मसिना उद्देश्यहरू छन्, त्यस्तो ठुलो उद्देश्य छैन
1: र समय त्यति धेरै छैन. वर्ल्ड कप चलिरहेछ, सबैले फुटबल कति हेर्दै हुनुहुन्छ?
0: फुटबल पहिले चाहिँ रोनाल्डो रोनाल्डो भन्थ्यो, मैले रोनाल्डोको पहिला उसको घुडाकै के बिग्रियो त्यो भन्दा अगाडि हेर्नै पाएन मैले. त्यहाँदेखि जब गार्ड रुममा म गार्ड कमान्ड भएर इन्जुरी भएर बसेँ नि त्यहाँदेखि दरो हेरियो.
1: ए
0: अहिले त के अरे लतै बस्यो भन्दा पनि हुन्छ.
1: अहिले वर्ल्ड कप चाहिँ हेर्नुभएको छ?
0: वर्ल्ड कप हेरिरहेको छु, फलो गरिरहेको छु.
1: हिजो इङ्ल्यान्ड र मेक्सिको पनि एकदमै मारामार
0: जस
1: त्यो पोजिसन हेर्दा चाहिँ मेक्सिको बडी देखेँ मैले, त्यस्तै भएको थियो.
0: अब यस्तो यो उसमा मेरो विचारमा जेमा पनि अलिकति भाग्यले पनि साथ दिनुपर्छ. जे होस्
1: इङ्ल्यान्ड
0: हजुर मारामार भएको, त्यसै पनि अब त्यो पोजिसनमा आउने भनेको उसको लक र उसको पराक्रम परिश्रमले गर्दा नै आइपुगेको नि त. कसैले अब अन्डरमाइन गर्नै हुँदैन. अब के अरे कति फोर टाइम्स वर्ल्ड कप विनर अब जर्मनी, अब मेरो विचारमा लकले साथ नदिएपछि के गर्छ? अब अस्ति नै नकआउट भयो.
1: दाइ चाहिँ कति हेर्दै हुनुहुन्छ गणेश दाइ चाहिँ?
2: फुटबल मलाई एकदम मनपर्छ हेर्नु त, हेऱ्यो भने एकदम लत बस्छ भनेर मैले धेरै फुटबलमा धेरै समय दिँदैन, किनभने दुई घन्टा टुवापर हेरिराख्न मलाई चाहिँ त्यस्तो म अलिक सक्दिनँ. यद्यपि यो वर्ल्ड कपको समयमा जब क्वार्टर फाइनल सुरु हुन्छ नि,
1: अहिले त अब
2: हुन्छ अनि प्लस सेमी फाइनलतिर बडो दिलचस्प दिएर हेर्छु म, किनभने त्योभन्दा पहिला चाहिँ म त्यति हेर्दैन, त्यति समय दिँदैन. अब त्यसो मतलब मैले इग्नोर गरेको होइन, तर अब चाहिँ बल्ल मेरो ध्यान जान्छ र त्यसलाई चाहिँ एकदमै समीक्षात्मक ढङ्गले हेर्छु कसले कसरी हाल्यो. म फुटबल खेलाडी होइन है, तर पनि यसो गरे भए हुने होइन, उसो गरे भए हुने, उसले यसो गरे भए गोल जान्थ्यो कि यसो नगरे हुन्छ नि, मान्छेको आफ्नै त्यो पर्सेप्सनहरू.
1: मेरो मर्द छोरा पनि त्यति साह्रो ऊ गर्दैन, अलिअलि मात्रै हेर्छ, बुढी चाहिँ तलब कराउँदै गरे हुन्छ कि
2: लास्टमा हेर्ने बानी छ मेरो, त्यति हो
1: गरेर हुन्छ नि, त्यो हेर्दै गाउँ नसा बढ्दै
2: जाँदैछ.
1: दाइहरू समय त्यति धेरै छैन, सबराज दाइ के भन्नुहुन्छ अन्तमा?
0: अब सबैले के अरे प्राय साथीभाइहरूलाई पनि भनिदिनुहोस्, अब एउटा तपाईँहरूले भविष्यकै लागि आफ्नै बच्चा नाता नातिनीहरूको लागि पनि यो गीत सङ्गीत चाहिँ मलाई नभए पनि अब के अरे भविष्यलाई यो गीत सङ्गीतमा नानीहरूलाई पनि हामीले उस गर्न सक्यो भने हाम्रो नेपालीपन चाहिँ हराउँदैन भन्ने हिसाबले पनि माया गरिदिनु होला. हाम्रो के अरे स्तर बढाउने कोसिस भइ नै रहेको छ. विभिन्न के अरे नेपालमा इन्डियामा कोर्स गरेको व्यक्तिहरू पनि आएर बेलायत आएपछि अहिले अब गोर्खालीले ढिलो भए पनि न्याय एउटा के अरे पाएको हुनाले बिस्तारी सबैजना गोर्खालीको अब के अरे झन्नै कति वर्ष निकै वर्ष भएकोहरू पनि आउँदै हुनुहुन्छ. गर्दाखेरि उहाँहरू मान्छेहरू मात्रै आउनु भएको छैन, कतिले चाहिँ आफ्नो कला पनि लिएर आउनुभएको छ. यहाँहरूलाई त्यो ठाउँ हुन्छ भने हामीहरूले चाहिँ फेरि उहाँहरूबाट के कुरा सिक्ने, जस्तै अब गणेश गुरुङ हजुरको नाम राशि हुनुहुन्छ होइन, अहिले उहाँ चाहिँ नोटिङमा हुनुहुन्छ. उहाँ चाहिँ
1: थ्याङ्क यू भेरी मच गणेश दाइ.
2: हजुर
1: एक मिनट छ हामीसँग टाइम.
2: हजुर होइन, सो भाइकैलाई नि म त्यसमै समर्थन गर्छु, उहाँले जे भन्नुभएको छ ऐजन हाम्रो उद्देश्य
1: चाहिँ निकाल्नु पर्छ दाइ.
2: हजुर हजुर उद्देश्य त्यही नै हो, सङ्गीत नै सबैभन्दा सबैलाई जोड्ने एउटा माध्यम हो र हामीले त एउटा मञ्च दिने हो. हामी त अब त गार्जियन अभिभावक भइसक्यौँ, पछाडि बसेर अबको पुस्ताहरूले नेपालीमा गीत गाउने या इङ्ग्लिसमा गरे भयो, तर त्यो मञ्च तयार गर्ने र वातावरण तयार गर्ने हाम्रो नयाँ पुस्ताको लागि हामीले आफै गीत गाएर केही गर्न खोजिरहेछौँ भन्दा पनि उनीहरूको लागि देखिन हामीले एउटा उदाहरण बन्ने खोजेको मात्र उहाँहरूको लागि. त्यति हो, उनीहरूलाई जबरजस्त यसो गर उसो गर भन्नुभन्दा नि त्यो बाटो तयार गर्ने आफूले
1: प्रोत्साहन गर्ने
2: त्यति हो. हजुर
1: हुन्छ दाइहरूलाई धेरै धेरै धन्यवाद, त्यो दिनमा आउन नसक्ने भएँ है, किनभने आफ्नो प्रोग्राम गरेर कार्यक्रम सफल होस् अनि अरू बेला पनि कार्यक्रमहरू गर्नुहुन्छ यसो हामीले डेटहरू पठाइदिनु होला. हामीले हुन त आजभोलि धेरै माध्यमहरू छन् तै पनि व्यवसायबाट पनि यसो चाहियो मतलब जाओस् भन्ने लागेको छ त्यो गरिदिनु होला. हुन्छ दाइहरूलाई धेरै धेरै धन्यवाद.
0: हस् थ्याङ्क यू योगराजी
2: धन्यवाद.
1: हाम्रो चाहिँ सोप्राचा गुरुङ दाजु र हाम्रो गणेश पुन दाजु र उहाँ चाहिँ आशा दिदीकै श्रीमान हुनुहुन्छ, अघि एकजना श्रोतालाई सुन्दै हुनुहुन्थ्यो, उहाँसँग कुराकानी गऱ्यौँ र उहाँको कार्यक्रम चाहिँ 18 जुलाईमा हुँदैछ आठपटमा, 5 बजेबाट कार्यक्रम सुरु हुन्छ, नेपाली कलाकार प्रस्तुता समाज बेलायतको प्रस्तुति हो, सम्पूर्ण बेलायतवासी बेलायतमा रहनुभएको कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो संस्था 4 वर्ष अगाडि चाहिँ सुरु गर्नुभएको रहेछ। हजुर, धन्यवाद भन्दै र तेस्रो आर्न भेट्ने बाचा राख्दै यो गीत सुन्दै हामी समाचारतर्फ लागौँ।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: પ્રતિનિધિ સભા બૈઠકકો શૂન્ય સમયમાં સાંસદહરૂલે સમસામયિક વિષયમાં સરકારકો ધ્યાનાકર્ષણ ગરાએકા છન્. રાસુપા સાંસદ આશિકા તામાંગલે બર્ડ ફ્લૂ બારે કિસાન વિરોધી રિંગટોન બજાએકો ભંદે નેપાલ ટેલિકમમાંથી પ્રશ્ન ઉઠાઉનુભયો.
4: किसानहरूले बजारमा बर्ड फ्लूको हल्ला र त्रासका कारण गम्भीर समस्या भोगिरहेको जानकारी गराउनु भएको छ. यसबाट कुखुराको मासु तथा अण्डाको माग घट्ने, बजार मूल्यमा गिरावट आउने र किसानको ठूलो लगानीमा जोखिम पर्ने अवस्था सिर्जना भएको छ. पुष्टि हुने प्रक्रियामा रहँदै गर्दा नेपाल टेलिकमको रिङ टोनमा नेपाली कृषकलाई मार पर्ने सूचना समेत सम्प्रेषण गरियो. यस सन्दर्भमा वास्तविक प्रयोगशाला परीक्षण प्रमाणका आधारमा पुष्टि भएका हुन् कि केवल आशंकाका आधारमा जारी भएका हुन्, यो विषयमा स्पष्टता दिन अत्यन्त आवश्यक देखिन्छ.
3: काङ्ग्रेस सांसदले रिना उप्रेतीले अब पूरा ग्यास सिलिन्डर वितरण गर्न माग गर्नुभयो.
5: सरकारले यो सिलिन्डर 14.2 केजीको आउँथ्यो, तर गत चैतदेखि आधा 7.1 केजीको वितरण व्यवस्था लागू गरेका कारण आम उपभोक्ता ग्यासको सिलिन्डर कतै ग्यास कमी छ कि भनेर शङ्काका साथै ठगीको महसुस गरिरहेका छन्. त्यसैले सभामुख महोदय, पर्याप्त मौजात उद्योगमा हुँदाहुँदै पनि पूर्ण सिलिन्डर किन नदिएको, यो निर्णय कतिन्जेलसम्म लागू गर्ने हो र यसको मार उपभोक्ताले कहिलेसम्म पाउने हो र सरकारसँग सभामुख मार्फत पूर्ण सिलिन्डर 14.2 को ग्यास वितरण गरियोस् भनी सरकारको ध्यान आकर्षण गराउँछु.
3: रासुपा सांसद राजन गौतमले शून्य समयमा उठाइएका विषयहरूको जवाफ नपाएको भन्दै आक्रोश पोख्नु भयो.
6: प्रतिनिधि सभाको हामीले नै बनाएको नियमावलीको नियम 15 को उपनियम 2 के भन्छ भन्दा, आकस्मिक शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले 7 दिनभित्र सदनमा दिनुपर्नेछ. के त्यो जवाफ हामीले आजसम्म पाएका छौँ? आज 31 बैठकसम्म आइपुग्दाखेरि कतिपय जवाफहरू हामीले प्राप्त गर्न सकेका छैनौँ. म आज शून्य समयमा यो शून्य समयको महत्त्वको विषयमा यो सदन मार्फत नेपाल सरकार र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गर्न चाहन्छु.
3: भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र समाधान गरिने दावी गर्नुभएको छ. विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री रावलले सुकुम्बासी समस्या समाधानका लागि काम भइरहेको भन्दै आउँदो 500 दिनभित्र काम सकिने दावी गर्नुभएको हो.
7: भूमि समस्या समाधान समिति मार्फत स्थानीय तहसँग समन्वय गरी निवेदन संकलन, प्रमाणीकरण, नाबजाँच लगायतका कार्यहरू सञ्चालन भइरहेका छन्. विगतमा संकलन गरिएका जम्मा 12,47,469 निवेदनहरू प्रमाणीकरणको क्रममा रहेका छन्. करिब 50,000 संख्यामा निवेदनहरू समितिको सूचना प्रणालीमा प्रविष्ट भइरहेको, 4 पालिकामा निवेदन संकलन बाँकी रहेको र 65 पालिकामा निवेदन दिन छुटफुट भएकाको लागि सूचना प्रकाशन गर्ने कार्य तत्कालै गर्ने कार्यक्रम रहेकाले थप संख्यामा निवेदनहरू प्राप्त हुने अपेक्षा गरिएको छ. यी सबै निवेदनहरूको प्रमाणीकरण गरी छिटो समयमा समस्या समाधान गर्नु चुनौतीपूर्ण रहे पनि आगामी 500 दिनभित्र चरणबद्ध रूपमा समस्या समाधान गर्ने नीति अवलम्बन गरिएको छ.
3: एसियाली विकास बैंक एडीबीले नेपाल सरकारलाई 16,50,00,000 अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ.
8: अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकार र एडीबी बीच 2 छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौतामा औपचारिक हस्ताक्षर भएको छ. सो सहुलियतपूर्ण ऋण खानेपानी, ढल व्यवस्थापन तथा वञ्चार प्रशासनको आधुनिकीकरणमा खर्च हुनेछ. अर्थमन्त्री डाक्टर सोनी मोहगले र एडीबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा भएको सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र एडीबीका तर्फबाट नेपाल आवासीय नियोगका देशीय निर्देशक आर्णो कोशवाले हस्ताक्षर गर्नुभएको छ. सम्झौता अनुसार एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका लागि 11,50,00,000 अमेरिकी डलर र वञ्चार प्रशासनको आधुनिकीकरणका लागि 5 करोड अमेरिकी डलर परिचालन गरिनेछ.
3: बेलायतका औषधि पसलहरूले तौल घटाउने चक्की औषधिको माग ह्वात्तै बढ्न थालेको बताएका छन्. भद्दा जीव भएका वयस्कहरूको तौल घटाउने विभोगी चक्की औषधि केही औषधि पसलमा उपलब्ध छ. सुई लगाउन मन नगर्नेहरूका लागि यो चक्की औषधि बनाइएको हो. पोषणविदहरूले भने आपराधिक मानसिकता भएकाहरूले भने सुई लगाउने भन्दा चक्की औषधिमा उपभोक्तालाई ठग्न सक्ने भन्दै सजग गराएका छन्. नुमानकी पोषणविद जियो ग्रिफिथ्सले सस्तो मूल्यमा दिन्छौं भन्ने वेबसाइटका कुरामा विश्वास नगर्न सुझाउनु भएको छ.
9: Make sure that you're actually being given a prescription by a qualified prescriber. And that will mean that they've reviewed your medical history, other medications, and your weight status. to make sure that this medication is safe and appropriate for you.
3: र काङ्ग्रेस संस्थापनी तर्पक्षले सम्पर्क कार्यालय खोलेको छ. निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले काठमाडौँको चुन्देवीमा कार्यालय उद्घाटन गर्नुभयो. अवस्था खबर यस्तै.
0: BFBS गोर्खा रेडियो हो.

0: हजुर, राजु लामा गाउँदै हुनुहुन्थ्यो मङ्गोल्यान्ड हार्डबाट जुन्जै मुहार बोलको गीत, एकदमै मिठो गीत थियो, इन्जोय गर्नुभयो होला। 6:09 गइसकेको छ, हामी कार्यक्रमको अन्त्यतिर प्रवेश गर्दैछौँ, अन्तिम आएर भनौँ प्रवेशभन्दा पनि। हजुर, अहिले हाम्रो दुईजना दाजु सोपराज राई गुरुङ दाजु हुनुहुन्छ र नेपाली कलाकार प्रस्तोता समाज युगेको सचिव, अनि हाम्रो गणेश बुन्दाइ, उहाँ स्वयं कलाकार हुनुहुन्छ। उहाँसँग कुराकानी तपाईँले सुन्नुभयो र उहाँ पनि भर्खरै निस्किनु भएको छ भने हामी कार्यक्रमको अर्को चरणतिर प्रवेश गर्दैछौँ। र सुरुमा चाहिँ हामी कुराकानी गर्नेछौँ, म क्याप्टेन सुनिल गुरुङ साहब हुनुहुन्छ, ब्रिगेड ब्यान्डको एरम, उहाँसँग कुराकानी गर्नेछु। र त्यसपछि भने र नेपाल कपको अनि काठमाडौँ कपको कुराकानी हाम्रो रूपादीले चाहिँ तयार पार्नुभएको छ, त्यो कुराकानी दुईवटा पार्ट्समा हामी सुन्नेछौँ है त। र अब भने हाम्रो क्याप्टेन सुनिल गुरुङ साहबसँग कुराकानी गरौँ र उहाँहरूले चाहिँ यो मिलिट्री म्युजिकल स्पेक्टाकुलर यो MMS चाहिँ म्युजिकल पर्फर्म गर्नको लागि लन्डन जाँदै हुनुहुन्छ। 8-10 July छ यही हप्ता, र तपाईँहरू त्यहाँ गएर हेर्न पनि सक्नुहुन्छ। उहाँसँग गरेको कुराकानी म चाहिँ यहाँ प्रस्तुत गर्न चाहन्छु। सुनिल साहब नमस्कार हजुरलाई।
1: दाइ नमस्कार हजुर,
0: बिजी हुनुहुन्छ होला होइन तपाईँ ब्रिगेड ब्यान्ड हिँडेकै हिँडेकै?
1: ज्यू दाइ, बिजी नै छ अहिले दाइ, विशेष गरेर चाहिँ अहिले चाहिँ हामी यो मिलिट्री म्युजिकल स्पेक्टाकुलर भन्छ MMS 26 त्यसको तयारीमा छौँ दाइ, त्यसले गर्दाखेरि अलिकति थोरै बिजी।
0: ओके, यो कस्तो खालको रहेछ त्यहाँ प्र्याक्टिस गर्नमा प्र्याक्टिस गरेको त देखियो गोराहरूसँग, गोरा ब्यान्डहरूसँग?
1: ए हजुर दाइ, यो इभेन्ट चाहिँ खास खासमा चाहिँ पहिला जुन चाहिँ बेटिङ द रिट्रिट भन्थ्यो नि दाइ, रिट्रिट त्यस्तै हो, त्यही प्रोग्राम हो। त अब अहिले चाहिँ अब रिसेन्टली मोडर्नाइज हुँदै जाँदाखेरि चाहिँ अब त्यसलाई चाहिँ अब रिनेम होइन इमेजिन गरेर चाहिँ म्युजिकल मिलिट्री म्युजिकल स्पेक्टाकुलर भनेर चाहिँ अब अहिले चाहिँ नयाँ नाम चाहिँ त्यो छ। अनि हरेक वर्ष यो पर्फर्म गर्दाखेरि चाहिँ हरेक वर्ष एउटा सर्टेन थिम राखेको हुन्छ, योपालि चाहिँ इन्सपायरिङ द नेसन भनेर थिम राखेको छ है, त्यो हो। अनि यसमा चाहिँ इन्भल्भमेन्ट हुन्छ, पहिला स्ट्यान्डर्ड ब्रिटिङ अफ रिट्रिट भन्दा नि यो चाहिँ अलिकति मोर चाहिँ भेराइटी सोहरू हुन्छ, यसमा चाहिँ सबै अब भनौँ न मिलिट्री ब्यान्ड्सहरू भए, पाइप्स एन्ड ड्रमहरू भए, अब त्यस्तै अब एक्सटर्नल गेस्ट आर्टिस्टहरू आउँछ होइन, क्वायरहरू लिएर, अनि यो चाहिँ अलिकति भव्य तरिकाले चाहिँ सेलिब्रेट गरिन्छ दाइ।
0: त्यही त, अब तपाईँले पहिलोचोटि भाग लिनु भएको रहेछ, कसरी लिनु भएको छ? अब गोराहरूको ड्रिल अलिकति भिन्दै हुनुहुन्छ, हाम्रो अब उहाँहरूको हेभी ड्रिल, हाम्रो लाइट ड्रिल होइन?
1: हजुर, त्यसले गर्दाखेरि दाइ हाम्रो चाहिँ किनभने हामी चाहिँ यो चाहिँ ब्यान्ड एन्ड द बिगल्स द राइफल्स अनि ब्यान्ड एन्ड द बिगल्स, हामी चाहिँ यो लाइट डिभिजन ब्यान्ड पर्यो, लाइट पेस्टको ब्यान्ड, त्यसले गर्दाखेरि हाम्रो चाहिँ छुट्टै लाइट पेस्टमै नै ड्रिल हुन्छ, त्यसले गर्दाखेरि चाहिँ नयाँ कुरा चाहिँ केही पनि छैन, हामीले चाहिँ आफ्नै लाइट ड्रिलकै डिस्प्ले देखाउने हो दाइ, त्यसले गर्दा चाहिँ साह्रै समस्या चाहिँ छैन।
0: राइट, अनि रिहर्सल सबै सकियो होला, कहाँ अनि कति दिनको यो चाहिँ परेड हो?
1: हजुर दाइ, यो चाहिँ आजदेखि सुरु भयो दाइ, आजको दिउँसोदेखि चाहिँ हाम्रो रिहर्सल सुरु हुन्छ, हर्स कास परेड उता लन्डनमै, आज र भोलि रिहर्सल छ, अनि 8 चाहिँ 8, 9, 10 July चाहिँ हाम्रो सो छ, साँझको 7:30 सुरु हुन्छ, अनि टिकट्सहरू चाहिँ अनलाइनमा चाहिँ स्टिल पनि बुकिङको लागि चाहिँ एभाइलेबल छ दाइ।
0: टिकटहरू महँगो पर्छ होला यसको त?
1: टिकटहरू ठिकै छ दाइ, टिकटहरू चाहिँ स्ट्यान्डर्ड 29 pounds स्टार्ट हुन्छ दाइ, त्यो छ के अरे, त्यसले गर्दा टिकट्सहरू चाहिँ सबै अनलाइनबाटै बुक गर्नुपर्ने हुन्छ, र सो चाहिँ साँझको 7:30 सुरु हुन्छ दाइ।
0: राइट, अनि ब्रिगेड ब्यान्डबाट चाहिँ तपाईँको भाइहरू कतिजना हुनुहुन्छ यसमा?
1: हाम्रोबाट चाहिँ भाग लिने चाहिँ हामी चाहिँ त्यहाँ 43 गएको छौँ दाइ पर्फर्मर, त्यसपछि हाम्रो अलिकति नेपाली कल्चर देखाउने भनेर डान्सर भाइहरू पनि हुनुहुन्छ, त्यसले गर्दा छोटो डान्स पनि हाम्रो नेपाली कल्चर झल्काउने खालको डान्स पनि प्रस्तुत गर्ने प्लानमा छ दाइ अहिले।
0: ब्रिगेड ब्यान्डकै भाइहरूले पर्फर्म गर्नुहुन्छ?
1: ज्यू दाइ।
0: ए, त्यो खुकुरी डान्स त होइन नि?
1: खुकुर डान्स छैन दाइ।
0: त्यहाँ चाहिँ कस्तो हुन्छ त, कस्तो खालको म्युजिकहरू पर्फर्म गरिन्छ?
1: मोस्टली चाहिँ अब मिलिट्री म्युजिक नै भइहाल्यो कि दाइ, मिलिट्री इभेन्ट लिएर, तर पनि अब भए पनि अब त्यसमा अरू गेस्ट आर्टिस्टहरू जस्तै अब यो टप सेक्रेट ड्रमर्स भनिन्छ, यिनीहरू चाहिँ स्विजरल्यान्डको कोर अफ ड्रम्स हो, एकदम वो संसारमा एकदमै पपुलर छ, त्यस्तै गरेर यहीँ क्वायरहरूदेखि लिएर अरू आर्टिस्टहरू सिङ्गरहरू सबै छ दाइ, त्यसले गर्दाखेरि यो चाहिँ कोलाबरेटिभली अहिले तपाईँहरूलाई सिम्पल टर्ममा भन्नुपर्दाखेरि जुन चाहिँ अब टाटुहरू तपाईँहरू देखिराख्नु भएको
0: तपाईँहरू
1: हजुर, हामी सबै एक्साइटेड छ, अघि तपाईँले भने किनभने राइफल्स ब्यान्ड र हाम्रो चाहिँ डेब्युट पर्फर्मेन्स हो फर्स्ट टाइम, त्यसले गर्दाखेरि हामी चाहिँ एक्साइटेड छौँ यसको लागि, पर्फर्मेन्सको लागि।
0: अब तपाईँ एडम हुनुहुन्छ, डोम साहब पनि हुनुहुन्छ, तपाईँले पनि कन्डक्ट गर्नुहुन्छ होला त्यहाँ, होइन?
1: यसमा चाहिँ म अहिले छैन दाइ, म चाहिँ अहिले कोर्समा छु दाइ, अहिले खासमा चाहिँ म चाहिँ कोर्समा भएको हुनाले अहिले चाहिँ हाम्रो डोम अनि राइफल्सको डोम दुईजना डोमहरू हुनुहुन्छ, उहाँहरूले पालोपिलो कन्डक्ट गर्नुहुन्छ दाइ।
0: यो यसपटक तपाईँको फर्स्ट टाइम रहेछ, अब चाहिँ तपाईँहरूको पनि सहभागिता रहन्छ कि आउँदा वर्षहरूमा यो उहाँहरूको मेन पावर नपुगेर कस्तो हो?
1: त्यो चाहिँ एक्ज्याक्टली थाहा भएन दाइ, किनभने फर्स्ट टाइम हो हाम्रो डेबिट पर्फर्मेन्स हो, अब यो पर्फर्मेन्सले पनि थाहा हुन्छ, अब हुनसक्छ यो अब कन्टिन्यू पनि हुनसक्छ दाइ, त्यसको लागि चाहिँ मलाई चाहिँ यस्तै भनेर चाहिँ अहिले अहिले चाहिँ एक्ज्याक्ट आन्सर चाहिँ दिन सक्दिनँ।
0: ए, त्यसमा नेपाली म्युजिकहरू त छैन होला, यताकै ब्रिटिस म्युजिकहरू नै हुन्छ होला, होइन?
1: त्यसमा नेपाली म्युजिक भन्नाले हामीले चाहिँ त्यहाँनिर एउटा मार्च चाहिँ हाम्रो ब्रेभेस्ट अफ द ब्रेभ भन्ने मार्च छ, त्यो मार्च इन्क्लुड गरेको छ, अनि हाम्रो नेपाली कल्चर झल्काउनको लागि चाहिँ र डान्सको लागि चाहिँ हामीले तालको पानी भन्ने म्युजिक नेपथ्य ब्यान्डको त्यो गीतलाई फिचर गर्ने प्लानमा छ दाइ।
0: अब भर्खरै अब यो नेपालको पनि सक्यो, त्यहाँ पनि तपाईँको हेभिली इन्भल्भ हुनुभयो त्यहाँ पनि, अब यो पछि चाहिँ के छ? समरमा त तपाईँ एकदमै बिजी हुन्छ है?
1: हजुर दाइ, बिजी हुन्छ, यस पछाडि चाहिँ हामी फेरि उता स्यान्डर्समा चाहिँ हाम्रो कमिसनिङ कोर्स पास अप गरेको छ दाइ, स्यान्डर्समा जुन कमिसनिङ हुन्छ त्यसको तयारी हुन्छ, त्यो चाहिँ हाम्रो 3 दिनको तयारी छ दाइ त्यसमा चाहिँ, अनि त्यस पछाडि चाहिँ हामी तपाईँले थाहा भए अनुसार हामी युनिट मुभको पनि ट्रान्जिसनमा छौँ, युनिट मुभ पनि हुँदैछ, साथसाथमै मेन फोकस भनेको यो MMS भइहाल्यो, त्यसपछि चाहिँ स्यान्डर्समा कमिसनिङ परेड छ विच इज अनदर बिग इभेन्ट, त्यस पछाडि चाहिँ एक दुईवटा परेडहरू चाहिँ हामी पास अप परेडहरू विन्चेस्टरतिर छ दाइ।
0: उता मुभ हुने कहिले? अस्ति अगस्ततिर भन्दै हुनुहुन्थ्यो, त्यही नै हो टाइम फ्रेम?
1: हजुर दाइ, अब हाम्रो फर्स्ट ग्रुप चाहिँ हाम्रो यही जुलाईको एन्डमा सुरु हुन्छ, फर्स्ट ग्रुप चाहिँ जुलाईको एन्ड लास्ट विकमा मुभ हुन्छ, त्यसपछि अगस्तको फर्स्ट विकमा सेकेन्ड ग्रुप, अनि अगस्तको थर्ड विकमा लास्ट ग्रुप हुने गरेर 3 ग्रुपमा चाहिँ हामी मुभ हुँदैछ दाइ।
0: अब मुगलिसे भाइहरूलाई त जता जाउँला भातै खाउँला भन्ने हुन्छ, तर जो जो प्रोपरली सेटल इन यहाँ हुनु भएको छ, कसरी लिइराख्नु भएको छ ब्रिगेड ब्यान्डको चाहिँ भाइहरूले त्यहाँ त्यो मुभलाई?
1: हजुरले भने जस्तै दाइ, अब एक्साइटमेन्ट पनि छ त्यसमा, अब विशेष गरेर हाम्रो नयाँ भाइहरूलाई त अब हाम्रो यही ठाउँमा पनि साह्रै लामो बसेको नभएर त्यति साह्रो एट्याचमेन्ट छैन के अरे, भाइहरू नै एक्साइटमेन्ट छ, हामी पनि एक किसिमले एक्साइटेड छ, किनभने एउटै ठाउँमा धेरै वर्ष बसे कस्तो हुँदो रहेछ युनिट मुभ हुँदा त्यो एक्सपिरियन्स छैन, त्यसले गर्दा थोरै एक्साइटमेन्ट छ। एट द सेम टाइम अब मेरै उदाहरण लिनुपर्दा म 26 वर्ष भयो यो ठाउँमा बसेको, यो ठाउँसँग एउटा एट्याचमेन्ट छ, त्यसले गर्दा हामी जो जो चाहिँ यहाँनिर अलि लामो समय बस्यो उनीहरूलाई चाहिँ अलिकति गाह्रो चाहिँ भएको छ, किनभने दुःखी पनि छ भन्नु पर्दा, अब एउटा घर जस्तो भइसकेको थियो ठाउँमा, सबै कुरा सेटल हुने ना, विशेष गरेर नानीहरूको स्कुलिङ यताउता सबै कुरा गर्दाखेरि चाहिँ त्यसले गर्दाखेरि चाहिँ अलिकति हामी त्यसमा पनि अलिकति स्याड चाहिँ छौँ दाइ।
0: राइट, मेनली स्कुलिङहरूको कस्तो छ त्यहाँ, अब प्लेस पाउनु भएको छ कि छैन, मेन कुरा त्यो पनि आयो होइन?
1: हजुर, त्यही हो छ दाइ, त्यो पनि अलिक समस्या नै भइरहेको छ, अब विशेष गरेर जो जसको सेकेन्डरीमा जाने हो उनीहरूको लागि चाहिँ अलिकति गाह्रो भइरहेछ, स्कुलमा जाने उता इक्जाम दिने आउने धाउने भइरहेछ, फेरि एउटा नानी सानोले पाउने ठुलोले नपाउने त्यो समस्याहरू आइरहेछ, त्यही माध्ये पनि अब क्वार्टर रिटेन्सनको लागि पनि यहाँ कतिको त्यही स्कुलिङले गर्दाखेरि त्यो पनि भइरहेछ, त्यही भएर यहाँनिर चाहिँ यता आफ्नै काममा पनि व्यस्तता प्लस युनिट मुभ अनि त्यसमा साइड साइडमा बच्चाहरूको स्कुलहरू नपाउने त्यो समस्याहरू सबै चाहिँ एकैचोटि परिरहेछ दाइ। अहिले जस सबै कुरा इनलाइनमै छ, जो आशा छ एन्ड अफ जुलाईसम्म सबै कुरा चाहिँ सोर्टेड हुन्छ।
0: भाइहरू कति कोर्सतिर हुनुहुन्छ कि?
1: अहिले चाहिँ कोर्समा त कोही पनि छैन दाइ, अहिले चाहिँ सबै कोर्सबाट फर्किसक्यो, अहिले चाहिँ विशेष गरी यो MMSले गर्दाखेरि चाहिँ।
0: यसबाट कतिजना नयाँ आउँदैछन्? हुन त अब यो पछि मात्रै थाहा हुन्छ होला यो जुलाई।
1: हजुर, अलिक पछि थाहा छ मलाई, एभरेजमा भन्नुपर्दा दाइ हाम्रो चाहिँ अब प्राय तपाईँहरूलाई थाहै छ हाम्रो एभरेजमा 3-5 जनामा कोटा त्यति नै हुन्छ, डिपेन्डिङ अन कतिजना भोलिन्टियर छ त्यति त्यसले गर्दाखेरि नै हो दाइ, जस्ट 3-4 जना जति चाहिँ आउँछ दाइ।
0: अहिले 25 भाइहरूको सबै कोर्स सकिसक्यो उहाँहरूको चाहिँ?
1: ए, उहाँहरूको कोर्स भन्दा नि हाम्रो चाहिँ कस्तो हुन्छ भनेदेखि दाइ, अब
0: अलिकति तपाईँ 3-4 वर्ष होइन
1: लाग्छ हाम्रो पक्का कोर्स भन्नाले, कोर्स चाहिँ हाम्रो इन हाउस ट्रेनिङ हुन्छ विशेष गरेर भएर आउनु साथ चाहिँ 2 वर्ष चाहिँ इन हाउस ट्रेनिङ हामीले आफैले ट्रेनिङ प्रोभाइड गर्छ दाइ, त्यसपछि त्यो 2 वर्षभित्रमा उनीहरू चाहिँ यहाँको हाम्रो ABRSM भन्छ दाइ, एसोसिएट बोर्ड अफ रोयल स्कुल अफ म्युजिक, त्यसको अराउन्ड Grade 5 जतिको लेभलमा पुग्छ, पुगेपछि चाहिँ उनीहरू चाहिँ 3rd इयरमा चाहिँ उता पक्का पोर्ट्स माउन्टमा हाम्रो रोयल अर्फोर्ड मिलिट्री स्कुल अफ म्युजिक भन्ने छ दाइ, त्यो स्कुलमा चाहिँ उनीहरू पक्का प्रपर कोर्स गर्न चाहिँ त्यहाँ जान्छ दाइ, त्यहाँ गएपछि चाहिँ त्यो पास गरेर आएपछि पक्का उनीहरू चाहिँ अब म्युजिसियन भयो भनौँ न, म्युजिसियन भयो त्यो पनि अब एउटा स्टार्ट पोइन्ट भयो, त्यसपछि उनीहरूले चाहिँ अर्को फर्दर करियर प्रोग्रेसनको लागि चाहिँ अब अर्को चाहिँ Class 2 अनि Class 1 गर्नुपर्छ, त्यसले गर्दा यो जर्नीमा चाहिँ अन्तिम Class 1 पुग्ने बेलामा चाहिँ 7-8 वर्ष चाहिँ लाग्छ दाइ।
0: तपाईँहरूको त यो पेन्सन जाने त्यो बेलातिर एकदमै मान्छेहरू क्वालिफाइड हुन्छ है स्किलहरू?
1: हजुर, हाम्रो चाहिँ हजुर त्यस्तो हाम्रो चाहिँ जति एक्सपिरियन्स सिनियर हुँदै गयो उति नै झन् राम्रो राम्रो हुन्छ दाइ.
2: त्यही त. अनि तपाईँ चाहिँ के कोर्स गर्दै हुनुहुन्छ अहिले?
1: दाइ म चाहिँ यो अहिले कम्ब्याट डोमेस्टिक एब्युज भन्छ मेरो कोर्स चाहिँ भोलि सुरु हो, अर्डर सक्न रहनु हुँदैछ. त्यसको लागि चाहिँ एज पार्ट अफ यो युनियन वेलफेयर अफिसरहरूको लागि त्यसको लागि चाहिँ.
2: राइट, ओके, हुन्छ त ल साहब, धेरै धेरै धन्यवाद टाइम दिनुभयो.
1: तपाईँलाई धेरै धन्यवाद.
2: यस राम्रो गर्दै जानु होला, अब बिजी छ है, अब हाम्रो भेटघाट अलिक पातल लिँदै जाने भयो त अब तपाईँ उता गएपछि त.
1: होइन दाइ, अहिलेको जमाना साह्रै टाढा होइन, जस्ट 2 घन्टा मात्रै हवाई छ, भेट भइहाल्छ अवश्य पनि.
2: हुन्छ, यु आर, तपाईँले राम्रो काम गर्नुभयो, थ्याङ्क यू भेरी मच है त.
1: Thank you.
2: Thank you.

0: एक्सप्रेस गोर्खा रेडियो।
1: हजुर आदरणीय श्रोताहरू, नेपाल कपको फुटबल पिचबाट हामी बोलिरहेका छौँ र नेपाल कप हुनुभन्दा अगाडि यहाँ अहिले भर्खरै काठमाडौँ कप फाइनल सकिएको छ। क्विन्स गोर्खा इन्जिनियर्स भर्सेस आरजिआरको म्याच एकदमै टफ थियो र अहिले 2-0 आरजिआर भने विनर भएको छ। सबैभन्दा पहिला त हाम्रा आरजिआरका भाइहरू तपाईँहरूलाई ह्युज कङ्ग्रेचुलेसन।
2: हजुर धन्यवाद दिदी।
1: भाइ हाम्रो टिम क्याप्टेन हुनुहुन्छ आरजिआरबाट, यहाँको पुरा नाम के पर्यो?
2: हजुर मेरो हेमकर्ण राई।
1: ओके, र यो वर्ष तपाईँहरू काठमाडौँ कप विनर हुनुभयो, यो खुसियालीलाई कसरी व्यक्त गर्नुहुन्छ?
2: हजुर दिदी, हामी लास्ट इयर पनि फाइनल खेलेको थियौँ क्युजीसँगै, तर हामीले हारेको थियौँ। यसपालि चाहिँ लकिली हामीले जित्न सफल भयौँ। सबै आरजिआर 1 or 2 आरजिआरको गुर्जी साहबहरू, भाइहरू, खेलाडीहरूलाई सबैलाई थ्याङ्क यू। एकदमै राम्रो पर्फर्म गरिदिनु सबैलाई, एकदमै मेरो तर्फबाट थ्याङ्क यू भन्न चाहन्छु।
1: ज्यू, नेपाल कप आफ्नो ठाउँमा छँदैछ होइन, गोर्खा ब्रिगेडका विभिन्न युनिटहरूले आफ्नो युनिटमा ट्रेनिङ गर्न पाउँछन्, तर यो काठमाडौँ कपको लागि तपाईँहरू सबै आफ्नो लोकल एरियामा बसोबास गर्नुहुन्छ, यो ट्रेनिङ गर्ने मौका कतिको पाउनु भएको थियो?
2: हामी त ट्रेनिङ गर्ने मौका त पाउँदै पाउँदैन
1: है,
2: एकैचोटि टिम भेला हुने हो, एकैचोटि खेल्ने हो। हामी आज पनि त्यसरी नै खेलेको थियौँ, तर हामी कति खेलाडीहरू चाहिँ पहिलासँगै खेलेको हुनाले अलिअलि हामीले कसरी खेल्छौँ भन्ने कुरो अलिअलि थाहा छ, त्यही अनुसारले नै खेल्ने हो।
1: ओके भाइ, तपाईँ कुन पोजिसनबाट खेल्नुहुन्छ?
2: म मिडफिल्डबाट खेल्छु दिदी।
1: अनि नेपाल कप पनि पहिला कति पटक खेल्ने मौका पाउनुभयो?
2: नेपाल कप मैले खेलेको थिएँ 1-2 2000, तर कहिले पनि जित्नु चाहिँ सकिएन। यो मेरो दोस्रो काठमाडौँ कप हो, लास्ट इयर फाइनलमा हारे, त्यसपालि चाहिँ जित्यो।
1: ओके, यो लास्ट इयर तपाईँहरू पनि फाइनलमा पुगेर हार्नुभयो, तर यसपटक भने तपाईँहरूको लास्ट इयरको जुन एउटा भनौँ न कमी कमजोरीलाई अझ यसरी गर्नुपर्छ भनेर तपाईँको माइन्ड मेकअपमा भनौँ, तपाईँको डाइरेक्सनमा अझ खेल्दा इम्प्रुभ गर्ने मौका पाउनुभयो?
2: हजुर दिदी, यो फुटबल चाहिँ अब उहाँ इन्जिनियरको एकदमै राम्रो हुनुहुन्थ्यो, तर जसले गोल फर्स्ट छिनाउँछ त्यसै एडभान्टेज पाउने हो, के अरे त्यसले गर्दा लास्ट इयर हामीले गोल लाउनै सकिएन, ड्रममा गएर पेनल्टीमा हारेको थियौँ। त्यसले गर्दा यसपालि चाहिँ जति सक्दो फर्स्ट गोल लाउने नै हाम्रो खुसी थियो, त्यो नै हामीले ट्राई गरेको, सफल भयो।
1: भाइ वान्स अगेन यो खुसियाली, काठमाडौँ कपको ट्रफी उचाल्ने मौका पाउनुभयो, वान्स अगेन तपाईँहरूको सम्पूर्ण टिमलाई ह्युज कङ्ग्रेचुलेसन।
2: थ्याङ्क यू दिदी, 2 राख्ने समय दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। अब नेपालको फाइनल 1-0 र सिक्मसलाई, दुईटै टिमलाई गुड लक भन्न चाहन्छु।
1: अवश्य, अब जुन टिमले जिते पनि गोर्खा ब्रिगेडको युनिटले जित्ने हो नेपाल कप, यसको लागि हामी हेर्न अब तयारी छौँ होइन त?
2: हजुर एकदमै दिदी।
1: अवश्य, थ्याङ्क यू भाइ तपाईँको समयको लागि।
2: हजुर थ्याङ्क यू दिदी,
1: थ्याङ्क यू। त्यसै गरी हामीसँग आरजिआरबाट फेमस प्लेयर हुनुहुन्छ भाइ, तपाईँको पुरा नाम?
3: मेरो चोक गुरुङ दिदी।
1: तपाईँ सिङ्गर पनि हो, फुटबल पनि एकदमै राम्रो खेल्नुहुन्छ, मैले धेरै पटक तपाईँ फुटबल खेलेको देखेको छु, यो वर्ष पनि तपाईँ खेल्नुभयो, तपाईँ कुन इन्टेकको हुनुहुन्छ?
3: म 2000 दिदी।
1: 2000, अनि यो काठमाडौँ कप खेल्नुभएको कति भयो?
3: म त यो त सुरुवातदेखि नै खेलेको, धेरै वर्ष भइसक्यो। हजुर
1: कति वर्ष भयो अहिलेसम्म?
3: 5-6 भयो होला।
1: वाउ, 5-6
3: सुरुवाती समयदेखि नै।
1: चोक भाइ, तपाईँको सुरुवातीदेखि नै अहिलेसम्म पनि होइन, तपाईँले यो काठमाडौँ कप खेल्दा तपाईँको स्टेमिना भनौँ न, तपाईँको यो फुटबल ग्राउन्डमा तपाईँको रनिङदेखि लिएर होइन एभ्रिथिङ राम्रो, यसलाई कसरी मेन्टेन गर्नुभएको छ?
3: यो चाहिँ हामी प्रयास खेलिराख्छौँ यो टुर्नामेन्टहरू, अब अलिकति उमेरले डाँडा काटे पनि हामी चाहिँ प्रयास नेपाली टुर्नामेन्टहरू हुन्छ त्यसमा चाहिँ हामी खेलिराख्छौँ, र मैले चाहिँ यता आरएफ वेकमबाट पनि खेलिराख्छु साथीहरूसँग, यङ साथीहरूसँग, जस अहिले त्यसरी नै अब हामी एक्सर्साइज चाहिँ गरिरहेको छौँ दिदी, त्यही भएर स्टामिना चाहिँ हामीले इम्प्रुभ गर्दै राखिरहेको छौँ अहिलेसम्म चाहिँ दिदी। हजुर
1: तपाईँको पोजिसन?
3: मेरो स्ट्राइकर
1: देखेको। वाओ, स्ट्राइकर होइन, बुढो भन्न मिल्दैन, अझै पनि फ्युचरमा तपाईँ खेल्नुहुन्छ होला होइन?
3: कोसिस गर्दैछु दिदी, अब अहिलेसम्म जस मन चाहिँ मरेछ नि दिदी,
1: अझै
3: जस अर्को वर्ष आउने वर्षहरू पनि जस खेल्ने चाहिँ जारी नै छ दिदी।
1: ओके, काठमाडौँ कपको फाइनल खेलमा गोल गर्नुभयो?
3: मैले चाहिँ गरिनँ, थोरै एसिस्टहरू चाहिँ गरेँ,
1: जस
3: अब जस राम्रो खेल्नुभयो हाम्रो टिमले, र इन्जिनियरको पनि नराम्रो होइन, एकदमै राम्रो थियो, प्रतिस्पर्धात्मक खेल थियो
1: एकदम,
3: तर यो घामले अनि अलिकति इफेक्ट गरेको जस्तो लाग्यो, जस एकदमै राम्रो गेम भयो जस्तो मलाई चाहिँ महसुस भयो दिदी।
1: अवश्य चोक भाइ, तपाईँले घामको कुरा गरिरहँदा ओल्ड सर्टमा वेदर पनि 29 डिग्री सेल्सियस पुगेको छ. यो घाम मिड डे होइन, खेलमा विनिङ मेन्टालिटी अनि तपाईँहरूको डेडिकेसन अनि तपाईँहरूको स्ट्रेन्थ होइन, एभ्रिथिङ इज फाइन थियो. नेक्स्ट इयरको लागि पनि गुड लक, अहिलेको लागि ह्युज कङ्ग्रेचुलेसन.
3: हजुर दिदी, धन्यवाद. सम्पूर्ण यो बेबेस गोर्खा रेडियोलाई सुनिराख्नुभएका सम्पूर्ण श्रोताहरू दर्शकहरू सबैलाई एकदमै धन्यवाद दिन चाहन्छु. दिदीलाई एकदमै धन्यवाद दिन चाहन्छु र सबै सबै अब यो नेपाल कप हुँदैछ फाइनल, गुड लक भन्न चाहन्छु. जेस हामीलाई सुनिदिनु भयो, जेस एकदमै धन्यवाद दिदी, फेरि पनि मौका दिनुभयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिदी.
1: एकदमै यो खुसीको कुरा हो हाम्रो होइन. ओके, थ्याङ्क यू भाइ, थ्याङ्क यू. हजुर, त्यसै गरी आदरणीय श्रोताहरू, काठमाडौँ कपको लागि क्विन्स गोर्खा इन्जिनियर्सबाट खेल्नुहुने हाम्रो गास गुरुङ भनिसकेपछि तपाईँहरूले विभिन्न स्पोर्ट्समा देख्नुहुन्छ. आज यो काठमाडौँ कपको फाइनल म्याच पनि उहाँ यस्तो राम्रो खेल्नुभएको थियो. भाइ, यहाँलाई बिएबिएस गोर्खा रेडियोमा वेलकम छ.
0: हजुर, थ्याङ्क यू, धेरै धेरै धन्यवाद दिदी.
1: ओके भाइ, तपाईँहरूको विनिङ मेन्टालिटीको साथ साथमा तपाईँहरूको यो फिजिकल स्ट्रेन्थ एकदमै राम्रो थियो र पनि अब फुटबलमा गोल हुनुपर्छ होइन, तपाईँहरूको टफ एनर्जी पर्फर्मेन्स थियो र यो गोल गर्नमा कसरी चुकेको जस्तो फिल भयो भाइ?
0: आई थिङ्क फुटबल चाहिँ एज अ टिम स्पोर्ट्स हो, सो त्यसले गर्दाखेरि कम्बिनेसन मिल्नु एकदमै जरुरी छ के, डिफेन्डर टु मिडफिल्ड, मिडफिल्ड टु स्ट्राइकर. सो त्यसले गर्दाखेरि अब त्यो चाहिँ अलिकति हामी आज अलिकति तपाईँको कम्बिनेसनमा चाहिँ चुकेर चाहिँ हामी अलिकति त्यो थ्रु चाहिँ गर्नु सकिएन दिदी.
1: तपाईँको जुन अब यो खेल्ने बेलामा यो फोकस गर्नुपर्ने हुन्छ नि होइन, विशेष गरेर खेलमा, र तपाईँ एकदमै राम्रो खेल्नु भएको थियो. हाम्रो आरजेआरको टिमबाट जुन स्ट्राइकर हुनुहुन्थ्यो यङ भाइ, उहाँको रनिङ होइन 90 मिनट नै म थ्रु एउटै रफ्तारमा कुदेको देखाएको थिएँ. त्यस्तै गरी हाम्रो घाँस भाइको पनि त्यस्तै देखाएको थिएँ.
0: हजुर दिदी, फुटबल आई थिङ्क दुइटै टिमले राम्रै खेलेको हो. अगेन क्युजी अगेन लास्ट 3 इयर च्याम्पियन पनि हो, सो अगेन उनीहरूलाई अलिकति कम प्रेसर थियो, वेयर इज अब आरजिआर दे निड टु विन होइन, सो त्यसले गर्दाखेरि उहाँहरूले कम ब्याक गर्नुभयो, सो विच इज रियली गुड.
1: ओके, अनि भाइ तपाईँ कुन पोजिसनबाट खेल्नुहुन्छ?
0: म चाहिँ पहिला वेन लेट्स से वेन म यङ हुँदा म सेन्टर मिडफिल्ड हो क्युजीको, सो म चाहिँ त्यही फ्लोटिङ अराउन्ड अलिकति नम्बर 10-9 अलिकति अगाडि स्ट्राइकरभन्दा अलिकति पछाडि चाहिँ त्यो पोजिसनमा खेल्छु.
1: ओके, अनि तपाईँ नेपाल कप पनि खेल्ने मौका पाउनुभयो तपाईँको आर्मी करियरमा?
0: हजुर दिदी, म अगेन पहिला फुटबलको एकदम भूत भूत थियो मलाई, सो एकदम क्रेजी. अनि हामीले नेपाल कप खेल्यौँ, जित्यौँ पनि धेरैचोटि. त्यही मौकामा चाहिँ म तपाईँको यङ हुँदाखेरि चाहिँ आर्मीको अन्डर 23 पनि म होला फर्स्ट नेपाली, त्यो पनि खेल्ने एउटा अवसर मलाई आज याद आइरहेको छ.
1: अनि त्यस्तै गरी तपाईँ यो फुटबल त भइहाल्यो, गल्फको तपाईँ टाइगर वुड नै हो, अनि त्यस्तै गरी अन्य स्पोर्ट्सहरू के खेल्नुहुन्छ?
0: हजुर दिदी, टाइगर वुड चाहे दिदीले यो कलर देखेर नि भन्नुभयो होला है.
1: यो मात्रै होइन, तपाईँले एभ्री म्याच है, इस एन्ड एभ्री म्याच तपाईँ विनर हुनुहुन्छ, तपाईँकै पक्षमा हो भनेपछि अब तपाईँ एकदमै राम्रो, अब 0 ह्यान्डिक्याप, अब नेपालीको त प्रो नै हो.
0: हजुर दिदी, अगेन अलिकति इतिहास भन्नुपर्दा म फुटबलमा एकदम क्रेजी थिएँ, तर जुन स्तरमा पुग्नुपर्ने, जुन लेभलमा खेल्नुपर्ने, त्यो चाहिँ मैले अलिक सकेन भनौँ न. तर गल्फले चाहिँ मलाई एउटा अर्को अपर्च्युनिटी दियो क्या दिदी, सो आइएम रियली ग्रेटफुल, आइएम रियली फर्चुनेट. अब म अहिले आर्मीलाई रिप्रेजेन्ट गर्छु होइन, एउटा सिङ्गल नेपाली, एउटा गोर्खालीको नाम, एउटा झन्डा फर्फराउँदा पनि आई थिङ्क इट्स अ बिग डिल, अनि अहिले स्टिल रिप्रेजेन्ट गरिरहेको छु. सो या म आई लभ टु प्ले लट्स अफ स्पोर्ट्स, तर मेरो वाइफले चाहिँ श्रीमान एउटै खेल्नु, बरु राम्रो खेल्नु भन्नुभयो के, सो आई गेट इन टु गल्फ.
1: ओके, जित्नु मात्रै खेल होइन होइन, तपाईँले खेलमा एकदमै राम्रो डिसिप्लिन सहित खेल्नु र सोम्यानसिप भनिन्छ स्पोर्ट्समा, पक्कै पनि तपाईँहरूको एकदमै राम्रो थियो. सबै टिमहरूलाई फ्युचरको लागि अल द बेस्ट.
0: हजुर दिदीलाई एकदम धन्यवाद अनि वेलकम ब्याक स्ट्रङ.
1: बाई, थ्याङ्क यू, बाई,
0: थ्याङ्क यू दिदी.
1: यो वर्षको लागि काठमाडौँ कपको रिजल्ट र प्लेयर्सहरूसँगको कुराकानी सुनिसकेपछि भने साङ्गीतिक विश्राम लिउँ र त्यसपछि भने सेकेन्ड पार्टमा हामी यो वर्षको नेपाल कपका विनर्स, त्यसै गरी द क्विन्स गोर्खा सिग्नल्सका प्लेयरहरू अनि आयोजकहरूसँग पनि हामी कुराकानी गर्नेछौ. रेडियो सुन्दै गर्नुहोला.

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bs। गोर्खा रेडियो।

0: SBS Gorkha Radio. Gorkha Radio.
1: हजुर आदरणीय श्रोताहरू, ब्याकग्राउन्डमा एकदमै ठुलो हल्ला छ। वान आर्जरले यस पटकको नेपाल कप 2026 सफलतापूर्वक ट्रफी आफ्नो पोल्टामा पार्न सफल हुनुभएको छ र ब्याकग्राउन्डमा निकै हल्ला रहेको छ। यो हल्लाको साथसाथमा अब यो वर्षको नेपाल कप द क्विन्स गर्खा सिग्नल्स भर्सेस आरजीआरको बीचमा भएको थियो र यो वर्ष नेपाल कप विनर हुन सफल भएको छ वान आरजीआर। अहिले हामी द क्विन्स एभेन्यू ओल्ड सर्टको फुटबल पिचबाट यो कार्यक्रम रेकर्ड गरिरहेका छौं।

0: हामी दिनुभयो त्यसलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ अनि हामी आज एकदमै एकदमै धेरै खुसी छौँ अनि एकदमै धेरै प्राउड छौँ।
1: ओके, र तपाईँले नेपाल कप खेल्नु भएको कति वर्ष भयो?
0: मेरो यो लगायत चाहिँ 5 वर्ष हुन्छ।
1: ओके, 5 वर्षसम्म तपाईँले अहिलेसम्म कतिपटक जित्ने मौका पाउनुभयो?
0: मेरो चाहिँ 2 सेमिफाइनल अनि 2 फाइनल 24 को फाइनल चाहिँ हामीले क्युजीसँगै हारेको थियो।
1: अनि भाइ तपाईँ कुन पोजिसनबाट खेल्नुहुन्छ?
0: म चाहिँ अहिले यो गेममा चाहिँ हजुर सेन्ट्रल एट्याकिङ मिड भन्छ दिदी, जस्ट मिडफिल्डमा खेल्छु, तर म अरू पोजिसनहरू पनि स्ट्राइक गर्ने खेल्छु गर्ने खेल्छु।
1: वान्स अगेन तपाईँहरूलाई ह्युज कङ्ग्रेचुलेसन, थ्याङ्क यू भेरी मच।
0: धेरै धेरै धन्यवाद दिदी,
1: थ्याङ्क यू, थ्याङ्क यू। वान आर्जरको गोर्खा मेजर मेजर हाम्रो बविन्द्र गुरुङ भाइ हुनुहुन्छ। भाइ हजुरलाई बिएबिएस गोर्खा रेडियोमा वेलकम छ। अनि वान आर्जरले यो वर्षको नेपाल कप 2026 जित्न सफल भयो, यो खुसियाली कसरी व्यक्त गर्न चाहनुहुन्छ?
2: थ्याङ्क यू दिदी, तपाईँकै के अरे मलाई समय दिनुभयो, एकदमै एक्सिलेन्ट न्युज। इट्स बिन लङ नियरली 9 वर्षको कुराइपछि वान आर्जर चाहिँ ब्याक टु फेरि विनरको नेपाल कप विनर यो वर्ष, त्यसको लागि चाहिँ आई थिङ्क एक्सिलेन्ट एफोर्ट सबै टिम अनि सपोर्टरको लागि, जो जो आज यहाँ आएर सपोर्ट गरिदिनु भयो वान आर्जरको टिमलाई, त्यसको लागि चाहिँ एकदमै थ्याङ्क यू भन्न चाहन्छु। थ्याङ्क यू दिदी।
1: नेपाल कपको टिमको भाइहरूसँग पक्कै पनि तपाईँहरूको पार्टी सेलिब्रेसन त हुन्छ होला?
2: अवश्य नै दिदी, के अरे भोलि हामी लेडिज भलिबल टिमसँग मिसिङ छ बेलुकामा, अनि वाइसी साहबसँग कुरा गरेर अनि हाम्रो नेपाल कप टिमसँग पनि डेफिनेटली हुन्छ दिदी,
1: बाँकी समय पनि इन्जोय गर्नु होला।
2: हस् थ्याङ्क यू दिदी,
1: हस् थ्याङ्क यू। र यसै क्रममा वान आरजेको वाइसी हुनुहुन्छ मेजर गिरी प्रसाद गुरुङ भाइ,
3: थ्याङ्क यू दिदी, थ्याङ्क यू। आज एकदम रमाइलो छ
1: कपको लाइभ गर्दै गर्दा पनि हामीले सुन्ने मौका पाएका थियौँ हजुरलाई, र यति बेला यो रेकर्डेड भर्जनमा पनि एकदमै यो खुसियाली मनाइरहँदा, यो क्विन्स एभेन्यू ओल्ड सर्टमा वान आर्जरले नेपाल कप जितेको खुसियाली मनाइरहँदा हजुरलाई यहाँ भेट्ने मौका मिल्यो, र यो खुसियाली छँदैछ। अब यो सेलिब्रेसन गर्नको लागि पनि विशेष तपाईँहरूको पार्टी हुन्छ होला?
3: हजुर, विशेष गरेर अब भाइहरूको दुःखलाई हामीले सम्झिनुपर्छ, अनि जस हामीसँगै बसेर मिसिङ खाने यताउता प्लान हुन्छ, अब त्यो गर्ने प्लान छ। सिओ साहबले नै अहिले भर्खरै सोध्दै हुनुहुन्थ्यो, गर्दाखेरि त्यो हेरौँ कुन दिनमा हुन्छ, तर आई थिङ्क भोलि चाहिँ उनीहरूलाई हामी कम्प्लिट, अब शनिबार सरी सन्डे पनि हो, भोलि चाहिँ रेस्ट दिने हो, त्यसपछि चाहिँ अरू प्लान हामी गर्दै गर्छौँ दिदी। अब
1: भाइ एकदमै यो खुसियालीको बाँकी समय पनि रमाइलोसँग मनाउनु होला, थ्याङ्क यू भेरी मच,
3: थ्याङ्क यू दिदी, थ्याङ्क यू।
1: यो वर्षको नेपाल कपको डिफेन्डिङ च्याम्पियन, 2 वर्षसम्म कन्टिन्यू उहाँहरूले नेपाल कप जित्नु भएको, तर यो वर्ष पनि उहाँहरू फाइनलमा पुगेर अब ह्याट्रिक गर्ने मौका थियो। यसै क्रममा हाम्रो क्विन्स गोर्खा सिग्नल्स त्यो ह्याट्रिक गर्ने मौका चाहिँ मिलेन, र पनि केही छैन, खेल हो, हार जित हुन्छ। भाइहरू तपाईँहरू एकदमै राम्रो खेल्नुभयो, खेल एकदमै टफ थियो। म यसै क्रममा क्विन्स गोर्खा सिग्नल्सको टिमबाट टिम क्याप्टेन प्रवेश गुरुङ भाइ, तपाईँहरू एकदमै राम्रो खेल्नुभयो, र नतिजा जे जस्तो भए पनि खेल हो, हार जित भइहाल्छ, र तपाईँहरूले एकदमै राम्रो खेल्नुभएको, ओभरअल एक्सपिरियन्स कस्तो रह्यो?
4: एज इन होल टुर्नामेन्ट वाइज चाहिँ हाम्रो एक्सपिरियन्स एज अ टिम एज अ प्लेयर एकदम राम्रो थियो दिदी, मेनी थिङ्स टु लर्न, जस्ट आज जस जेसुकै भए पनि थ्रु द टुर्नामेन्ट आई थिङ्क वी प्लेड रियली वेल, त्यो कुरा चाहिँ हामी लिनुपर्छ। आई थिङ्क आजको रिजल्ट जेसुकै भए पनि आई थिङ्क वी निड टु मुभ अन दिदी, अपकमिङ इयर्सको लागि स्टिल चान्सेस छ टु क्रिएट अनदर इस्ट, सो आई थिङ्क बिङ पोजिटिभ, लेट्स बी पोजिटिभ, आई थिङ्क मेरो एप्रोच चाहिँ त्यही छ दिदी आफ्टर दिस गेम चाहिँ, थ्याङ्क यू।
1: एकदमै राम्रो विचार भयो, अब यो थिङ्क पोजिटिभ होइन, जहिले पनि हामी पोजिटिभ भइराख्नुपर्छ, यो वर्ष मात्र होइन अन्य वर्षहरू पनि कन्टिन्यू आउँदैछन्, र तपाईँहरूको ओभरअल टिमले एकदमै राम्रो खेलेको हो, र आशा पनि थियो कि अब यो वर्ष क्युजेसले ह्याट्रिक गर्छ, तर त्यो हुन सकेन। तपाईँ टिम क्याप्टेन, ओभरअल कोच कस्तो भइरहेको थियो?
4: ओभरअल हाम्रो सिजन चाहिँ एकदम राम्रो भइरहेको थियो दिदी, ट्रेनिङ वाइज, हाम्रो गेम ट्याक्टिस वाइज, इन्डिभिजुअल प्लेयर्स एकदमै राम्रो छ। आई थिङ्क हाम्रो फ्युचर नेक्स्ट लेस टेक अनदर 5-6 इयर्स इफ अझै राम्रो प्लेयर आयो भने चाहिँ अझै बेटर हुन्छ, हाम्रो म्यानेजमेन्ट टिम एकदम राम्रो हुन्छ, एकदम एक्सपिरियन्स प्लेयर वाइज पनि यङ छ, बट अगेन एक्सपिरियन्स छ भनौँ न, त्यही भएर विल कम ब्याक बन्स ब्याक नेक्स्ट इयर्स, अनि यो वर्षको लागि टु होल टिम म्यानेजमेन्ट टिम चाहिँ एकदम म थ्याङ्क यू भन्न चाहन्छु, इट वाज गुड एक्सपिरियन्स, अभियसली रिजल्ट सोचे जस्तो भएन, आई थिङ्क बट विल बाउन्स ब्याक स्ट्रङ नेक्स्ट इयर, त्यही भन्न चाहन्छु दिदी, थ्याङ्क यू।
1: भाइ डोन्ट वरी, अब खेल हो भन्न सकिँदैन होइन, वर्ल्ड कपमा पनि राम्रो टिमहरू बाहिरिरहेका छन् है, तपाईँहरू सबै विनर हो, तपाईँहरू सबै अल स्टार हो, तपाईँहरूले

0: राम्रो खेल खेल्नु भयो र जित्नु मात्रै होइन डिसिप्लिनमा रहेर स्वमेनसिप देखाउनु पनि एकदमै राम्रो हो. तपाईँहरूलाई थ्याङ्क यू भेरी मच.
1: हुन्छ, थ्याङ्क यू दिदी, थ्याङ्क यू भेरी मच.
0: हजुर आदरणीय श्रोताहरू, यो वर्षको लागि नेपाल कप रन गर्ने क्याप्टेन शिवकुमार राई केजिओओ भाइ, यो वर्षको नेपाल कप एकदमै सफलतापूर्वक सम्पन्न भयो. यो वर्ष एकदमै रमाइलो पनि भयो, धेरै दर्शकहरूको सहभागिता पनि रह्यो, र तपाईँको अनुभव कस्तो रह्यो?
2: दिदी नमस्ते अनि धन्यवाद. यो कम्पिटिसन मेरो हेराइमा एकदम राम्रो तरिकाले सकियो, किनभने टाइमिङमा हामीले सक्यौँ, जुन प्लान गरेको थियौँ त्यही टाइमिङमा. त्यसले गर्दाखेरि आई थिङ्क सबैजना आफ्नो त्यो एउटा प्रोग्राममा स्टिकन हुन सक्नुभयो, खुसी हुनुहुन्छ. अनि अब कम्पिटिसन एकदम टफ थियो, लास्टमा गोल भएर डिसिजन भयो. त्यसले गर्दाखेरि आई थिङ्क एभ्रीबडी इन्जोय. अनि हाम्रो वेदर पनि अब गर्मी भन्दा पनि त्यस्तो गर्मी होइन, अलिकति सन चाहिँ दिउँसो चाहिँ देखियो, तर ब्रिजले गर्दाखेरि हामीलाई साह्रै साह्रो त परेन. अनि खेलाडीहरूलाई पनि हामीले अब हाइड्रेसन ब्रेक अनि हाम्रो त्यो जुन एउटा प्लान थियो त्यसले काम गर्यो, नत्र भने अलिकति गाह्रो हुन्थ्यो होला. अनि सो आई थिङ्क वेन्ट वेल, कोही पनि केही भने सेफली कन्डक्ट भयो, मलाई चाहिँ त्यो राम्रो लाग्यो, गुड एक्सपिरियन्स.
0: अनि त्यसै गरी यो वर्षको लागि दर्शकहरू कति जतिको उपस्थिति जनाउनु भएको थियो?
2: यो चाहिँ नम्बर एक्ज्याक्ट त मैले अब यहाँ गेटमा त्यो रेकर्ड राखेको होला रफी कति आयो भनेर मलाई त अहिले त थाहा भएन, तर नम्बर हेर्दाखेरि निकै गुड नम्बर थियो. यसपालि चाहिँ सबै मान्छेहरू अलिकति गर्यो भएर पनि होला, निकै टेन्टमा भरिदेखेँ मैले, अनि वरिपरि पनि छाता ओढेर सबै उभिएर हेरिराख्नु भएको थियो. त्यसले गर्दाखेरि नम्बर चाहिँ आई थिङ्क क्वाइट हाई होला मेरो विचारमा लास्ट इयरको भन्दा जस्तो लाग्यो, तर एक्ज्याक्ट नम्बर चाहिँ मलाई पनि थाहा भएन थियो, तर गुड नम्बर.
0: हजुर भाइ, यो वर्षको लागि धेरै दर्शकहरूको सहभागिता पनि रह्यो, एकदमै राम्रो पनि भयो, सफलतापूर्वक सम्पन्न भएको छ. थ्याङ्क यू भेरी मच तपाईँको हार्डवर्क अनि सबैको लागि, थ्याङ्क यू.
2: दिदी तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद, किनभने तपाईँहरूले हामीलाई जहाँ पुगे पनि आउनुभयो, सपोर्ट गर्नुभयो, कभरेज गरिदिनुभयो होइन, त्यही भएर सबैलाई थाहा पनि भयो के हुँदैछ भनेर. अनि आज पनि यहाँ आउनुभयो, घाममा तपाईँहरूले दिइराख्नु भएको छ, त्यसले गर्दाखेरि धन्यवाद तपाईँहरूलाई है. बिएबिएसलाई अलवेज हामीले एप्रिसिएट गर्छौँ, किनभने तपाईँहरू बिना त हामीले अब यस्तो इभेन्टहरू गर्दाखेरि दर्शक श्रोताहरूप्रति हाम्रो त्यो जुन एउटा म्यासेज पुग्दैन नि त. थ्याङ्क यू तपाईँहरूलाई
0: है, यो हाम्रो खुसीको कुरा हो भाइ. वान्स अगेन तपाईँलाई ह्युज कङ्ग्रेचुलेसन, थ्याङ्क यू भेरी मच.
2: हस् दिदी है, थ्याङ्क यू.
3: हस् त आदरणीय श्रोताहरू, अब भने द क्विन्स एभेन्यू ओल्ड सर्टबाट म रूपा राणा पनि बिदा चाहन्छु. नमस्ते, बाई.
4: यो PFBS गोर्खा रेडियो हो.

हजुर आदरणीय श्रोता, यो गीत सकियो। अब हाम्रो कार्यक्रमको समयावधि पनि सकिनै लागेको छ, 6:56 गइसकेको छ। अब नवीन के भट्टराईले गाउनुभएको गीत राख्दै म पनि बिदा हुन चाहन्छु। भोलि कार्यक्रम आयो गोर्खालीमा चाहिँ मेरो गेस्ट हुनुहुन्छ WO2 महेश वनेम भाई, र उहाँ चाहिँ क्युए जिल्लाको हुनुहुन्छ, आर्किएमएस गरिराख्नु भएको छ 36 स्क्वाड्रनमा, र उहाँले गोल्ड मेडल पाउनु भएको छ भर्खरै उहाँहरूको यो क्युए जिल्लाको बर्थडेमा, र उहाँको एचिभमेन्ट सम्बन्धी भोलिको कार्यक्रममा कुराकानी गर्नेछौँ। हस् त, भोलि भेटौँला, र आजलाई भने बिदा माग्यो। नमस्ते।

0: latest.
1: What we do know is that Donald Trump appears to have personally intervened after Florian Balogun was sent off against Bosnia Herzegovina. He phoned Gianni Infantino, the president of FIFA, and he complained. He said that the red card was unfair. Now, what we don't know is whether that was the cause that led to the effect. That is denied by FIFA, and it is denied by Donald Trump.
0: Meanwhile,
2: यदि उहाँले पार्टी एकता गर्न खोज्नु भएको थियो भने स्वयं अहिलेका सभापति गगन कुमार थापा महामन्त्री हुँदा सदस्यता व्यवस्थापन समितिको प्रमुख भएर आफैले टुङ्ग्याएको क्रियाशील सदस्यतालाई आफैले अर्को मापदण्ड चाहिँ सिर्जना गरेर जुन विवाद सिर्जना गरिदिनु भएको छ अहिले अध्यावधिले खासै अर्थ राखेन अध्यावधि गरेका साथीहरू नै पार्टी छोडिराख्नु भएको छ जनताको जनप्रतिनिधिहरूले पार्टी छोडिराख्नु भएको छ त्यसैले यो पार्टीबाट वितृष्णा जे ढङ्गले उत्पन्न भएको छ त्यसलाई रोक्नका लागि पनि यो
3: नेपाली काङ्ग्रेसले निर्धन र सुकुम्बासीका लागि वर्तमान सरकार संवेदनहीन बनेको टिप्पणी गरेको छ संसदमा विशेष समय लिएर बोल्दै नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्म राज आङदेम्बेले निरीह नागरिकमाथि तुजुक नदेखाउन चेतावनी दिनुभयो
4: सरकारको सफलता उसले कति डोजर चलायो भन्नेबाट होइन नागरिकको जीवन कति सुरक्षित बनायो भन्नेबाट मापन गर्नुपर्छ कुनै नागरिकको बसोबास गैर कानुनी थियो होला तर उसको जन्म त गैर कानुनी थिएन होला नि ऊ नेपाली भूमिमा जन्मिनु पनि गैर कानुनी थिएन होला नि सभामुमोदय समाधानको नाममा हजारौं सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकलाई वर्षायामको मुखमा जसरी वैकल्पिक व्यवस्था बिना विस्थापित गरियो त्यो सरकारको मानवीय संवेदना शून्य भएको वृद्ध अशक्त गर्भवती र साना बालबालिकाको अवस्था बारे राज्यले सोच्नु पर्दैन राज्य यति साह्रो संवेदनहीन बन्न मिल्छ हिजो व्यवस्थापनको नाममा सुकुम्बासी बस्तीबाट बलपूर्वक हटाउने र आश्रयस्थलमा राख्ने अनि आज त्यहाँबाट रातारात धपाउने के यो देश ठुला भाडाको मात्रै हो कालो चस्मा लाउने कालै कोट र कालै प्यान्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको मात्रै हो सभामु महोदय सुकुम्बासी अव्यवस्थित बसोबासी गरिब किसान र मजदुरहरूको चाहिँ यो देश होइन यदि हो भने किन अत्याचार गरिन्छ शक्तिहीन नागरिकमाथि सत्ताको तुजुक शक्तिहीन नागरिकमाथि प्रयोग नगरौं ख्याल होस् नागरिकमाथि सरकारको विजय कहिल्यै हुँदैन
0: अब खबर फटाफट
5: कालीकोटमा विषादी जोखिम न्यूनीकरण अभियान स्थानीय तह कृषि र स्वास्थ्य क्षेत्रसँग समन्वय गर्दै विषादी प्रयोग हुन नदिन समुदाय स्तरमा जनचेतना कार्यक्रम गरिँदै तनहुँ ब्यास एकको चार कुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण गर्दै पड्के पानी कुवा मर्मत र संरक्षणका लागि नगरपालिकाको 75,000 सहयोग सहित 60 परिवार गाउँलेको 5 दिन श्रमदान पनि कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा अनुमति बिना घुम्ती व्यापार गर्न रोक स्वीकृति नलिई मोटरसाइकल टाँगा रिक्सा र मिनी ट्रकमा व्यापार गरेको पाइए कार्यवाही गरिने सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत भोजपुरको मुन्धुम पार्क क्षेत्रमा 100 लाले गुराँसका बिरुवा रोपियो डिभिजन वनले दिएका 500 लाले गुराँसका बिरुवा मध्ये बाँकी 400 बिरुवा चखेवा क्षेत्रमा चरणबद्ध रूपमा रोपिने दलित समुदायसँग अन्तर्जातीय बिहे गरेका 25 जोडीलाई म्याग्दीको मालिका गाउँपालिकाको सम्मान 25 जोडीलाई 3,500 दरले नगद वितरण जनकपुर धाम उपमहानगर पशु चौपाया छाडा छाड्नेलाई कारवाही गर्दै 500 भन्दा बढी छाडा पशु चौपाया नियन्त्रणमा छाडा छाड्ने धनीलाई 5,000 तिराउँदा 7,00,000 भन्दा बढी जरिवाना संकलन र खोटाङको दिक्तेलमा मजुवागढी मूर्ति कार्यशालाको सन्दर्भ पारेर 10 कलाकार र 1 संचार कर्मीलाई नागिन आर्ट एकाडेमीको सम्मान ललित कला डायमन्ड व्यक्ति घोषित गर्दै नवलपरासीका नरबहादुर विकर र चितवनकी इन्दिरा श्रेष्ठ कमलालाई 50,000 नगद सहित सम्मान
3: फिफा अध्यक्षलाई ट्रम्पको फोनले अमेरिकी स्ट्राइकर बालोगुनमाथिको एक खेल प्रतिबन्ध हटेपछि विश्व फुटबलमा तरङ्ग आएको छ
6: फिफाको निर्णयप्रति बेल्जियम फुटबल संघले आपत्ति जनाएको छ बालोगुनले आफू विरुद्धको खेल खेल्न पाउने भएपछि बेल्जियम असन्तुष्ट भएको हो फिफाको निर्णय र ट्रम्पको भूमिका बारे सामाजिक सञ्जालमा आक्रोश समेत जन्माएको छ ट्रम्पले व्यक्तिगत रूपमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गर्दै अमेरिकी खेलाडीमाथिको एक खेलको प्रतिबन्ध पुनरावलोकन गर्न आग्रह गरेपछि फिफाले एक खेलको निलम्बन तत्काल लागू नगर्ने
3: निर्णय गरेको हो।

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनुजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल असार महिनाको 22 गते तदनुसार जुलाई महिनाको 6 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज सोमबार र षष्ठी पनि परेको छ र सप्ताहन्त दुई दिनको बिदापछिको यो पहिलो कार्यक्रम हो र सधैँ जस्तो तपाईँले म धनजङ गुरुङको साथमा यो कार्यक्रमलाई श्रवण गर्दै आउनुभएको छ सोमबार र कार्यक्रमको शुभारम्भ भने गुलाम अलीको आवाजमा रहेको यस गीतमा शब्द भने स्वर्गीय राजा महेन्द्रको रहेको थियो र सङ्गीत भने वरिष्ठ सङ्गीतकार प्राध्यापक दीपक जङ्गमले दिनुभएको थियो यसमा सङ्गीत चाहिँ र यो साङ्गीतिक कोसिलीबाटै मैले कार्यक्रमलाई उठान गरिसकेको छु भने लागौँ आजको बसाइमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त। कार्यक्रम नेपाल कलिङमा सधैँ जस्तो हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे अन्तर्गत दुईवटा रिपोर्टलाई स्थान दिएका छौँ भने यो रिपोर्टहरू विशेष गरेर फिचर रिपोर्टहरू प्राप्त भएको छ नेपालगञ्जबाट दिल केसीले तयार पार्नुभएको यो फिचर रिपोर्टलाई तपाईँले सुन्न सक्नुहुनेछ। त्यसै गरी बागलुङबाट सङ्गम गति मगरले तयार पार्नुभएको फिचर रिपोर्ट पनि रहेको छ र साथमा अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र आजको सम्पादकीय भने लिएका छौँ यी कान्तिपुरको अनलाइन संस्करणबाट र साथमा मिठा मिठा गीत सङ्गीत छँदैछ।

0: दीपक खरेलको आवाजमा रहेको यो सांगीतिक कोशीले सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ र यसमा शब्द र संगीत भने सम्पूजित बास्कोटाको रहेको थियो र यो गीतलाई दीपक खरेलले नेपालयमा आयोजना गरेको यो सांगीतिक भेटमा पलिटीमा चाहिँ पुनः गाइएको गीत हो र यो सांगीतिक कोशीले सँगसँगै कार्यक्रमलाई अगाडि बढाऊ र अब भने तपाईँहरूलाई जोड्न चाहन्छु सम्पादकीयतर्फ आजको सम्पादकीयलाई लिएका छौँ इकान्तिपुरको अनलाइन संस्करणबाट र शीर्षक छ झोलुङ्गे पुलबाट वार पार भइरहेको नेपाली विशेषज्ञता यो शीर्षकमा इकान्तिपुरले सम्पादकीयमा लेख्दछ नेपालका राष्ट्रिय तथा स्थानीय स्तरका कतिपय योजना तथा कार्यक्रममा विदेशी सहयोग जोडिने गरेको छ विदेशीकै अग्रसरतामा कतिपय कार्यक्रम सञ्चालन भइरहेका हुन्छन् त्यसैले धेरैलाई लाग्छ नेपाल र नेपाली विदेशीको आर्थिक तथा प्राविधिक सहयोग लिन अभिशप्त छन् तर यो सत्य एउटा पाटो मात्रै हो धेरै नेपाली नागरिकले विश्वका धेरै देशमा सञ्चालन भइरहेका साना ठुला आयोजनामा नेतृत्वदायी प्राविधिक सहयोग पुर्याउने गरेका छन् आर्थिक प्राज्ञिक सामाजिक कार्यमा जोडिएका नेपालीको संख्या झन् ठूलो छ विकल्पहीन श्रमिकका रूपमा होइन क्षमतावान र सिपयुक्त नागरिकका रूपमा उनीहरूले कार्यकुशलता देखाएका छन् यसले नेपालीको पहिचानलाई सकारात्मक विस्तार गर्न सहयोग पुर्याउने गरेको छ साथसाथै नेपाली ज्ञान र सिपबाट धेरै देशका नागरिक लाभान्वित हुने स्थिति पनि निर्माण भइरहेको छ विश्वभर छरिएका आफ्ना नागरिकलाई कूटनीतिक पुँजीका रूपमा प्रयोग गर्ने रणनीतिक अख्तियार गर्न सक्ने हो भने नेपालले धेरै लाभ लिन सक्ने छ भन्दै इकान्तिपुरले सम्पादकीयमा लेख्दछ सन्दर्भ हो सिन्धुपाल्चोकमा हुर्किएका पदम गुरुङ र अन्य विशेषज्ञ जो यति बेला विभिन्न देशमा ठूला निर्माणका काममा योगदान गरिरहेका छन् बाल्यकालमा आफै तुइनबाट यात्रा गर्न बाध्य गुरुङ यति बेला झुलुङ्गे पुल निर्माण मार्फत विभिन्न देशका समुदायलाई सुरक्षित आवतजावतको सुविधा उपलब्ध गराउन सक्रिय छन् त्यसो त स्विस विकास संस्था हेल्भेटासले सञ्चालन गरेको झुलुङ्गे पुल कार्यक्रममा सन् 1996 आबद्ध भएपछि गुरुङले नेपालभर सयौं झुलुङ्गे पुल निर्माण योगदान दिएका छन् त्यसपछि उनले बुरुन्डी क्यामरुन इथियोपिया लगायत विभिन्न देशमा पुगेर इन्जिनियरहरूलाई तालिम दिने सरकारलाई प्राविधिक परामर्श उपलब्ध गराउने तथा दुर्गमका समुदायलाई आफूले बाल्यकालमा भोगेका समस्याहरू समाधान गर्न सहयोग गरिरहेका छन् नेपालले हालसाल गरेको अनुभवलाई संस्थागत रूप दिने उद्देश्यले सन् 2008 हेल्भेटासले साउथ स्थापना गरेको जसलाई अहिले ट्र्याक फोर चेन्ज नामले चिनिन्छ यसै मार्फत पुल निर्माण र सम्भावित देशलाई पुल निर्माणका लागि सक्षम बनाउने काम भइरहेको छ झोलुङ्गे पुल विस्तारबाट नेपाल स्वयं लाभान्वित देश हो र हेल्भेटासले सन् 2023 आफ्नो प्रत्यक्ष सहयोग बन्द गर्दासम्म नेपालभर 11,000 भन्दा बढी झोलुङ्गे पुल निर्माण भइसकेका थिए यी पुलबाट दैनिक 10,00,000 भन्दा बढी मानिसले आवजावत गर्ने गरेका छन् विभिन्न अध्ययनले यस्ता पुल बनेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति दर 16% बढेको र गर्भावस्थामा महिलाको स्वास्थ्य सेवामा पहुँच 31% वृद्धि भएको देखाएका छन् भनेर इकान्तिपुरले सम्पादकीयमा लेख्दछ सम्पादकीयको थप विवरण मानिसमा सुरक्षाको अनुभूति बढेको उत्पादकता बढेको जस्ता अनेकौं पक्षमा पुलका योगदानलाई बुझ्न सकिन्छ खास गरी झुलुङ्गे पुल त्यस्ता ठाउँमा बनाइन्छ जहाँ पुलको अभावमा मानिसले कष्टकर जीवन बिताउनु परिरहेको हुन्छ ट्विन जस्ता विकल्प प्रयोग गर्दा असुरक्षा आर्थिक भार बिहोर्नु परिरहेको हुन्छ त्यसैले झुलुङ्गे पुलको निर्माण जनजीवनलाई सुरक्षा र सहजता थप्ने विशिष्ट योगदान पनि हो राज्य सरकारवाला निकाय वा सिपयुक्त जनशक्तिको दायित्व हो नेपाल जस्तै भौगोलिक विकटता भएका र आवतजावतमा कठिनाई भोग्नु परेका मुलुक धेरै छन् कम लगानीमा निर्माण पुरा गर्न सकिने भएकाले उनीहरूका लागि पनि झुलुङ्गे पुल एउटा अनिवार्य विकल्प हो त्यसैले नेपालको अनुभव विश्वको लागि पछ्याउन मिल्ने उपलब्धि हो किनकि नेपालको मोडल सरल मापदण्डमा आधारित किफायती ठानिन्छ यसै वर्षको सुरुवातमा तान्जानियाका सरकारी अधिकारीहरूको टोली झुलुङ्गे पुल कार्यक्रमलाई नजिकबाट अध्ययन गर्न नेपाल आएको थियो उनीहरूले काठमाडौँदेखि पोखरासम्मको यात्रा गर्दै विभिन्न ठाउँमा झुलुङ्गे पुलहरूको अवलोकन गरेका थिए गुरुङ जस्ता नेपाली सहयोगमा इथियोपिया भर 272 झुलुङ्गे पुल निर्माण भइसकेका छन् पुलको संख्या 71 छ स्थानीय क्षमता अभिवृद्धि त्योभन्दा ठूलो उपलब्धिका रूपमा स्थापित छ किनकि अहिले इथियोपियाली इन्जिनियरहरू प्रत्येक परियोजनाका लागि नेपाली विज्ञमा निर्भर हुनु पर्दैन इथियोपियाका इन्जिनियरहरू बाह्य सहयोग बिना नै 120 मिटरसम्म फैलिएका स्टिल ट्रस र झुलुङ्गे पुलको डिजाइन तथा निर्माण गर्न सक्षम भइसकेका छन्। झुलुङ्गे पुल निर्माणमा आत्मनिर्भर हुने स्थिति बनेको छ। झुलुङ्गे पुल निर्माणमा बलियो मोडल स्थापित गर्न सक्नु नेपालको सबल पक्ष हो। थप सबल पक्ष विशेषज्ञता उत्पादन हुनु र त्यस्ता विशेषज्ञले विश्वका कुना काप्चामा पुगेर त्यहाँका नागरिकको यात्रालाई सुरक्षित र सजिलो र छोटो बनाउनु हो र यसलाई सम्बन्धित देश र लाभान्वित नागरिकले नेपाल प्रति राख्ने धारणामा पक्कै पनि सकारात्मक भाव विकास हुनेछ र यो बलियो कूटनीतिक शक्ति पनि हो र यसलाई नेपालको आर्थिक शैक्षिक सामाजिक पक्षको विकासका लागि उपयोग गर्न सकिन्छ भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। सम्पादकीयको थप विवरण, अर्कोतर्फ नेपालको विशेषज्ञता प्रविधि विभिन्न देशमा विस्तार हुन सहयोग पुग्छ भने सम्बन्धित देशका भौगोलिक बनावट र माटोको प्रकृति जस्ता पक्षले दिने अनुभवले त्यस्तो विशेषज्ञतालाई थप परिपक्व बनाउँदै लैजान्छ। सस्तो श्रमका लागि विदेशी नबाध्य नेपालीलाई पनि यो प्रसङ्गले सिप दक्षता विशेषताको कति महत्व हुन्छ भन्ने पनि सन्देश दिन्छ भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। र शीर्षक थियो झुलुङ्गे पुलबाट वारपार भइरहेको नेपाली विशेषज्ञता। अब यो सम्पादकीय पछि भने लागौ छोटो विश्राम तर्फ।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए, म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफबिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: यो छोटो विश्राम सँगसँगै अब भने लागौँ साङ्गीतिक विश्रामतर्फ। तपाईँ अहिले गोर्खा रेडियो बिएबिएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजन गुरुङको साथमा लागौँ अर्को एउटा साङ्गीतिक विश्रामतर्फ।

0: प्रकाश श्रेष्ठको आवाजमा रहेको यस गीतका रचनाकार भने दिनेश सुब्बा हुनुहुन्थ्यो र सङ्गीत सम्भुजित बास्कोटाको रहेको थियो र कुनै समय निकै नै लोकप्रिय भएको यो साङ्गीतिक कोसिलीबाटै कार्यक्रमलाई अगाडि बढाउने क्रममा अब भने तपाईँहरूलाई जोड्दैछौँ नेपालगञ्जबाट प्राप्त भएको यो फिचर रिपोर्ट दिलकेशीले तयार पार्नुभएको हो सुन अब तपाईँहरूलाई यो फिचर रिपोर्टतर्फ जोड्न चाहन्छु
1: बाँकेको राप्ती सुनारी नरायणपुर र डुडुवा गाउँपालिकामा सञ्चालित 8 गौशालामा 2651 भन्दा बढी गाई आश्रित छन् तीमध्ये सबैभन्दा धेरै गाई राप्ती सुनारी गाउँपालिका 2 शमशेरगंज स्थित मंगल राधिका खडानन्द धाममा 1000 बढिरहेका छन् गौशालाका गाई सेवक तथा महन्त प्रेतम दासका अनुसार यहाँ रहेका अधिकांश गाईलाई सडकबाट उद्धार गरिएको हो
2: यहाँ हजार भन्दा बढी गौमाताको सेवा हुँदैछ हाम्रो प्रमुख संरक्षक पूज्य गुरुदेव भगवान श्री स्वामी सदानन्दजी महाराजको संरक्षणमा यो गौशालाको देखरेखमा सेवा हुँदैछ यो सबै गाई यो बाटाका छाडा गाई हुन् कसैको बाली नाली नोक्सान हुँदै थियो कहिले बोट बिरुवा लगायो खाइदिन्थे यो यस्तो गाई माता हुन् यो गाई माताको कारणले जनताको नोक्सान हुँदै थियो जनताको कारणले यो गौमाताको नोक्सान हुँदै थियो मान्छे दुध खान्छन् दुध दिनेसम्म गाईलाई पाल्छन् खुपै सेवा गर्छन् राम्रो राम्रो मिठो मिठो खुवाउँछन् दुध बन्द भएपछि बाटोमा छोडिदिन्छन् मर्नका लागि त्यो घाममा भोकै प्यासै बस्छन् मरिहाल्छन् यिनको कारणले धेरै अप्ठ्यारो थियो हाम्रो पूज्य गुरुदेव भगवान श्री स्वामी सदानन्दजी महाराजले थाहा पाएपछि यो गौशालाको स्थापना गरेर यहाँ बाटोका सबै छाडा गाई
1: राप्ती सुनारी गाउँपालिका कोलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकाले संकलन गरेका गाई यही गौशालामा राख्ने गरिएको छ सम्भवत नेपालकै सबैभन्दा ठूलो गौशाला पनि यही हो तर गाईको संख्या बढ्दै जाँदा व्यवस्थापनमा भने कठिनाई बन्दै गएको छ
2: हाम्रा दाताहरू छन् पूज्य गुरुदेवको आज्ञामा दाताहरू यहाँ दान गर्छन् त्यही सहयोगबाट हुँदैछ स्थानीय सरकारहरूको सहयोग त अब त्यही उँटको मुखमा जिरा जस्तो छ कहिले 2-4 वर्षमा 150,000 दिदिए उनलाई त्यस्तै ठुलो कुरा लाग्छ फेरि यहाँ हाम्रो गौशालामा प्रतिदिन एभरेज खर्च 1,00,000 रुपियाँभन्दा बढी छ 5-6 ट्रालीभन्दा बढी गौमाताको लागि घाँस यो पराल भुसा लाग्छ 1 क्विन्टलभन्दा बढी त्यो खालि पिना चोकर यस्तो मिलाएर लाग्छ प्रतिदिन चावल हाम्रो गौसेवकहरूलाई 40 भन्दा बढी गौसेवक छन् उनको खर्च छ अब खर्चको एभरेजमा अनि सरकारी सहयोगको एभरेजमा त्यही उठको मुखमा जिरा जस्तो छ
1: गौशालामा अहिले 40 कर्मचारी छन् तीमध्ये 15 नियमित र 25 दैनिक ज्यालादारीमा कार्यरत छन् करिब 174 हेक्टर क्षेत्रफलमा फैलिएको गौशालामा पर्याप्त खुल्ला जमिन भए पनि गाई राख्ने टहरा र जनशक्तिको अभाव छ दैनिक 5 ट्रली पराल आवश्यक पर्ने भए पनि ढुवानीका लागि 3 ट्र्याक्टर मात्रै छन्
2: 1000 गौमातालाई चराउनको लागि यिनको गोबर सोर्नको लागि पुरा व्यवस्थापनको लागि घाँस खुवाउनको लागि मिनिमम 50 बढी मान्छे चाहियो 40 पनि पुग्दैन प्राविधिकको पनि असुविधा छ एउटा प्राविधिक छन् उनी सबै गाईलाई हेर्न सक्दैनन् प्राविधिकको असुविधा पनि छ प्राविधिक भेटायो भने अलिक यहाँ गोठको निर्माण भयो भने गौमातालाई सेवामा अझै सजिलो भइहाल्छ ट्र्याक्टर मात्र 3 छ 5 भन्दा बढी पराल डेलीको खर्च छ अब 3 पुग्दैन एउटा 2 ट्र्याक्टर थप भयो भने अझै सजिलो भइहाल्छ गौमाताको सेवामा मतलब संरचना अनि सहयोगमा अगर सरकारले अलिक सहयोग गर्यो भने सेवा अलिक सहज भइहाल्छ
1: गौशालामा काम गर्नेहरूका लागि यी गाई परिवारका सदस्य जस्तै बनेका छन् गौशालामा सेवा गर्दै आउनुभएकी गौरी आचार्यले सडकमा घाइते अशक्त र गर्भवती अवस्थामा भेटिएका गाईको पनि उद्धार गरेर संरक्षण गर्दै आएको बताउनु भयो
3: विशेष हेबिट चाहिँ मलाई यही नै मन पर्छ हेर्नु न आएर
2: माया धेरै गर्छ नि
3: औलाहरू अब चुस्छ अनि त्यहाँदेखि हामी बस्यो भने पनि गालाहरू चार्छ मसार्छ एकदमै बच्चाहरू आफ्नै बच्चा जस्तो गर्छ होइन यिनीहरूको सेवाको लागि मैले आफ्नो बच्चालाई टाढा राखेको छु छोराछोरी पनि याद आउँछ उसलाई नै हेरेर अब हाम्रो गौशालाको लागि होइन अब सबै ठाउँबाट सबैजनाले हेरिदिएको भएपछि हाम्रो यो सेवालाई एकदमै टेवा पुग्ने थियो भन्न चाहन्छु
1: केही वर्ष अघि बाँकेका सडक र गल्लीमा छ्यापछ्याप्ती देखिने खाडा गाई गौशालामा व्यवस्थापन भएका छन् त्यसैले सडकमा गाईको संख्या घटेको छ तर गौशालामा पुगेका गाईको संरक्षण भने चुनौतीपूर्ण देखिन्छ स्थानीय तहले गौशाला संरक्षणको प्रयास गरेको देखिन्छ तर पर्याप्त छैन राप्ती सुनारी गाउँपालिकाका कार्यवाहक अध्यक्ष मनिषा सिंह थारू
4: एउटा समिति पनि छ त्यस्तो समितिले नै सबै कामहरू हेरिराखेको छ र प्लस यसमा स्थानीय तहले मात्रै नभएर प्रदेश सङ्घ र अन्य विभिन्न सङ्घ संस्थाहरूले पनि हेरिराख्नु भएको छ। हाम्रो पालिकाबाट प्रत्येक वर्ष हामीले त्यो गौशालाको आवश्यकताको आधारमा पूर्वाधारका सामग्रीहरू निर्माण गरिरहेका छौँ। त्यसै गरी पशुहरूलाई आवश्यक पर्ने औषधिहरू पनि हामीले पठाइरहेका छौँ। समय समयमा हाम्रो पशु प्राधिक पनि गएर त्यहाँ गाई भैँसीहरूको वा गोरुहरूको चाहिँ स्वास्थ्य अवस्था जाँच गरेर स्वास्थ्य शिविरै गरेर चाहिँ आवश्यक औषधि उपचार गरिराख्नु भएको छ। र केही हामीले हाम्रो पशु शाखाबाट प्रत्येक वर्ष हिउँदे महिनाको र बर्खे महिनाको चाहिँ घाँसहरू हामीले प्रत्येक कृषकहरूमा बाँड्ने गर्छौँ। उहाँहरूलाई पनि
5: मंगल राधिका खडानन्द धाम चाहिँ नेपालकै सबैभन्दा ठुलो गौशाला पनि रहेछ होइन। अब त्यहाँ चाहिँ गाईहरू लग्ने क्रम पनि बढिरहेको छ। अब गाईको संख्याहरू बढ्दाखेरि व्यवस्थापनमा चुनौती भयो, स्रोत साधनको अभाव भयो भनेर चाहिँ अब गुनासोहरू पनि आइरहेको छ होइन। त्यसलाई चाहिँ पालिकाले के सम्बोधन गरेका छन्?
4: अन्य निकायहरूले पनि त्यो बजाइ आउनु भएको छ, तर अब समस्या त समस्या नै छ। त्यहाँ हाराहारी धेरै गाईहरू छन्, समथिङ 1000 बढी छन् जस्तो लाग्छ मलाई गाईहरू। त्यहाँ हाम्रै वडा नम्बर 1 रहेको गौशालालाई गौशालाले पनि त्यही व्यवस्थापन मार्जिन हामीले गरिदिएका छौँ। प्लस कोलपुरबाट पनि कोलपुरको नगरले पठाइदिएको छ, नेपालगञ्जको पनि नगर प्रमुखजीले हाम्रै कार्यकक्षमा पालिकामा आएर त्यसै कार्यकक्षमा एउटा प्रतिबद्धता लेटर सहित केही चाहिँ गाईहरू त्यहाँबाट व्यवस्थापन गर्ने अनि चाहिँ त्यसको बाबतमा नेपालगञ्ज उपनगरपालिकाले केही फन्डिङ पनि दिनुभएको थियो। त्यो खर्च उहाँले त्यही मर्मर समयमा गोठहरू चाहिँ मर्मर गर्ने नयाँ निर्माण गर्नेमा चाहिँ लगानी गर्नुभएको थियो। हामीले त्यसको अनुगमन रिपोर्ट पनि छ हामीसँग।
5: अब स्थानीय तहले गौशालाहरू निर्माण गर्दाखेरि जुन छाडा चौपाईका कारण किसानले शास्ति खेप्नु परेको थियो, त्यो शास्तिको गुनासोहरू त अहिले स्थानीय पालिकाहरूलाई पनि कम आएकै होला नि त होइन?
4: त्यो हाराहारी अहिले शून्यको अवस्थामा छ। पहिला चाहिँ किसानले आफूले पालेको गाई भैँसीहरू, भैँसी त होइन अब गाई नै भनौँ, विशेष गाईहरूले चाहिँ दुध खाने बेलासम्म बाँध्ने, पछि चाहिँ छोडिदिने गर्ने प्रवृत्तिले गर्दाखेरि पछि गएर बिस्तारै बिस्तारै ठुलो रूप लियो। त्यो लिइसकेपछि हाम्रो कृषकहरूको अन्न बालीहरू खाइदिने भएका धान गहुँ मकै जे उत्पादन हुन्थ्यो सबै चाहिँ उहाँले नष्ट गरिदिएपछि एक खालको आक्रोश नै पैदा भएर चाहिँ पालिकामा पहिलाको कार्यकालको पालिकामा चाहिँ उहाँहरू एउटा धर्ना जस्तै दिनुभएको थियो र त्यही बेलामा चाहिँ गौशाला व्यवस्थापन गरियो। त्यस पछाडि त्यहाँ अब गाईहरू हेर्ने के अरे त्यो उहाँसम्म हेरालो होइन, गलाहरू राखियो, जेलहरू पनि दियो, समाजमा पनि निर्माण गरियो, धेरै कुरा गरियो। त्यसपछि बल्ल चाहिँ अहिले राजनीतिक
1: गाई संरक्षणका नाममा गौशालामा गाईको संख्या बढ्दै गएको छ, तर त्यस अनुसार स्रोत र पूर्वाधार विस्तार हुन सकेको छैन। छाडा चौपाया व्यवस्थापनमा दीर्घकालीन नीति र पर्याप्त बजेटको व्यवस्थापन नगर्ने हो भने यस्ता गौशालाहरूको अवस्था अझ जटिल बन्दै जाने निश्चित प्राय छ।

0: कुबेर राईको आवाजमा रहेको यस गीतमा शब्द भने बुद्धवीर लामाको रहेको थियो र सङ्गीत भने मानसिंह थुलुङको रहेको थियो। र यो लोकप्रिय गीत सँगसँगै अब भने लागौँ छोटो विश्रामतर्फ। यो विश्रामपछि पुनः फेरि हामी गोर्खा रेडियो बीबीएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङको सेवामा हाजिर हुनेछौँ। तर अहिलेलाई छोटो विश्रामतर्फ लागौँ।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो छोटो विश्राम

0: जोकी प्रदेश सरकार र बडीगार्ड गाउँपालिकाको संयुक्त प्रयासबाट चट्टानी पहाड चुरेर फोर्सामा सडक पुगेको छ। यसले बागलुङ बडीगार्ड गाउँपालिका वडा नम्बर 8 पर्ने पुरानो गाउँ र फोर्सा गाउँलाई मोटर बाटोले जोडेको छ। विगतका स्थानीय सरकारले राम्रोसँग पहल नगर्दा आफूहरूले मोटर बाटो देख्न अहिलेसम्म कुर्नु परेको स्थानीयको गुनासो छ।
1: यो खुसीको कुरा पनि हो, जहिले हो पुरा हुन त काम गर्नेलाई धेरै दुःख छ, सोच्नेलाई धेरै दुःख छ। पुरङ्गाउँ फोर्सा भेडीघर मोटर बाटो कहिले जोडिएला भन्ने यसै त हामीले सपना पनि देखेको थिएन। त्यही पनि 9 वर्षको कार्यकालमा पालिका स्तरीय पालिका सुरुवात भयो। 9 वर्षको कार्यकालमा पुरङ्गाउँ फोर्सा भेडीघर हुने मोटर बाटोलाई अलिकति 5 वर्षको कार्यकालमा धेरै मेहनत गर्नु भएन। मेहनत गर्ने क्रममा धेरै गाह्रो हुन्छ, त्यही पनि हामीले नि महसुस गर्यो, हेर्नेलाई भन्दा गर्नेलाई धेरै दुःख हुन्छ, त्यो मलाई अवगत नै छ। योभन्दा अगाडिको कार्यकालमा पालिकाका अध्यक्ष उपाध्यक्ष सबैले काम चाहिँ मिलेर गर्नुभयो, बजेट पनि हाल्नुभयो, बजेट पनि दिनुभयो होला, तर यो पुरङ्गाउँ फोर्सा भेडीघर जोडिने माटोमा धेरै पहल थिएन।
0: स्थानीय तहको पछिल्लो निर्वाचन 2079 निर्वाचित जनप्रतिनिधि आएपछि निरन्तर बजेट विनियोजन गरेपछि यसपटक फोर्सासम्म बाटो पुगेको छ। सडक जोडिएसँगै 300 घर परिवार प्रत्यक्ष लाभान्वित हुने स्थानीय समाजसेवी मेघबहादुर पाइजा बताउनुहुन्छ।
2: आजभन्दा 4 वर्ष पहिलादेखि बाटो गरियो नि त, त्यहाँ 4-5 किलोमिटर छ होला, अहिले चाहिँ त्यही 1.5 किलोमिटर। त्यही पुरानो गाउँ भनेको हाम्रो वडाको कार्यालय भएकै अझै गाउँ हो होइन, साबिकको रणसिंहकिटेनी 1 र 2 अझै पुरानो गाउँ पर्छ। खोर्सा भनेको साबिकको 9 नम्बर हो रणसिंहकिटेनीको, भेडीघर भनेको 8 नम्बर हो, अनि यता खोला खालको अझै तारा खोला सुचार मसित जोडिएको खोला खालको चाहिँ 7 नम्बर हो होइन। पहिला यता हामीले अझै रम्वाबाट खोला खालको भेडीघरसम्म लयौँ गरे, अहिले हामीले पुरानो गाउँबाट चाहिँ भेडीघरसम्म ल्यायौँ, त्यहाँ त्यही 300 घर जुरी छन्।
0: मोटर बाटो सम्पन्न भएपछि गत साता मात्रै यसको उद्घाटन गरिएको छ। मोटर बाटो उद्घाटनको अवसरमा स्थानीयले सडक खन्ने डोजर अपरेटरलाई पैसाको माला समेत लगाइदिएका छन्।
2: होइन, हामीले त्यो त अस्ति नै पहिले गर्नुपर्ने हो, बाटो जोडिएको करिब अझै 1 महिनै भयो होइन, बाटो काम सम्पन्न भएको, अरू अरू कामको व्यस्तताको कारणले अझै पालिका अध्यक्ष उपाध्यक्षसित सँगै हामीले त्यहाँ एकैचोटि राख्ने भएर अझै त्यसरी अझै काम साँच्दै गर्दाखेरि सन्दर्भ मिल्यो। अपरेटरहरूले साह्रै अप्ठ्यारो भूगोलमा आफ्नो अझै जिन्दगीलाई हत्केलामा राखेर उनीहरूले काम गरे, कति अपरेटरहरू त्यहाँबाट अझै विस्थापित भए, बिचरा अझै काम गर्न सकेनन् होइन, कतिपयलाई त्यो भयो, तर अहिले उनीहरूले यो पल्टमा अब राम्रै काम गरे। त्यसो भएको कारणले बाटो जोडिएको उपलक्ष्यमा त्यो गरिएको हो। अपरेटरहरू त धेरै आए हाम्रो बाटो खन्ने सन्दर्भमा, जोडिने बेलामा अझै उद्घाटनको बेलामा त्यो सन्दर्भ उनीहरूलाई पर्यो।
0: उक्त सडक जोड्नका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा 50 लाख बजेट विनियोजन गरेको थियो, तर यसपटक गाउँपालिकाको डोजरले निरन्तर 6 महिनासम्म खनेपछि मात्रै सडकको ट्र्याक खोल्न सफल भएको उहाँको भनाइ छ।
2: दसैँको पछाडिबाट लगत्तै काम गर्यौँ, वैशाख महिनाभरि हामीले काम गर्यौँ, करिब 6 महिना चाहिँ लगातार काम भयो। गाउँपालिकाको डोजर 6 महिना लगातार चल्यो, 1 महिना जति यता अब चाहिँ टेन्डरको पनि चल्यो ठेकदार। प्रदेशको अझै त्यहाँ मेनुअल काम पनि थिए, अझै स्ट्रक्चरको कामहरू पनि थिए 50 लाखकोमा, कटिङ पनि थियो। त्यसो भएको कारणले प्रदेशको ठ्याक्कै क्वान्टिटी के के थिए कति थिए त्यो हामीलाई थाहा भएन, तर अब त्यो 50 लाखको टेन्डर हो प्रदेश।
0: पटक पटक छुट्याएको बजेटले सडक पुरा नभएपछि यसपटक बढी गाउँपालिकाले आफ्नै डोजर प्रयोग गरेर सडक पुरा नहुँदासम्म खन्ने निर्णय गरेको थियो। गाउँपालिकाको विशेष प्राथमिकता परेकै कारण सडक बनेको पाइजा बताउनुहुन्छ।
2: गाउँपालिकाले चलाउने तेल गाउँपालिकाले हाल्ने र बाटो जति समय र जति खर्च लाग्छ अझै काम गर्ने भन्ने अझै गाउँपालिकाको प्रतिबद्धताले त्यसरी काम भएको थियो। गत वर्ष गएको मेसिन अहिलेसम्म त्यति बसेको पैसा अझै जेठ लाएरै झऱ्यो तल।
0: उक्त सडक गलकुट मल्म पाण्डव खानी हुँदै रमुवा खोला खर्क भेडीखोर फोर्सा पुरानो गाउँ तुनिबोटबाट भीमघिट्टे जोडिन्छ। यो सडकको ट्र्याक पछि अब फोर्सावासीलाई मात्रै सजिलो भएको छैन, मध्य पहाडी लोकमार्ग गलकोट बुर्तिबाङ खण्डमा कुनै अप्ठ्यारो आइलागे वैकल्पिक मार्गको रूपमा समेत काममा आउनेछ।
2: बाटो फोर्सा मात्रै पुगेन, त्यो बाटो सट्टै अब चाहिँ भेडीखोर हुँदै रमुवासम्म आउन सकिने भयो। यो मध्य पहाडी भित्रको एउटा त्यस प्रकारको चाहिँ अर्को एउटा सडक हो कि, कयौं अवस्थामा त्यसले वैकल्पिक चाहिँ बाटोको काम गर्नुपर्छ।
0: जम्मा 5 किलोमिटर सडक खन्नको लागि 3 करोड 25 लाख रुपियाँ बढी खर्च भएको बडीघाट गाउँपालिकाका उपाध्यक्ष भीमसेन बनले जानकारी दिनुभयो।
3: हामीले यो कार्यकालमा गरेको चाहिँ 5 किलोमिटर हो, एकदम पहरा मात्र थियो, पहरा मात्र 5 किलोमिटर खन्ने। हामीले 3 करोड 25 लाख खर्च भएको, प्रदेशबाट 1 करोड

0: 50 लाख हो, त्यो 5 किलोमिटर गर्दा हाम्रो आफ्नो चाहिँ 1,75,00,000 हो। त्यो मेसिनको क्रय रास कति त छोडिदिनुहोस्, 68 लाख समथिङ त हाम्रो क्यासे खर्च भएपछि यो वर्ष मात्रै, अनि अघिल्लो वर्ष पनि हाम्रो मेसिनले थप काम गरेको बर्खा लागुन्जेल यो दुइटा जोड्दा करोड भन्दा माथि हामीले चाहिँ खर्चै क्यासमा खर्च गरेका छ। मेसिनको नै जोड्ने भन्दा अझै बढी हुन्छ जस्तो लाग्छ।
1: यो सडक निर्माण भएपछि वैकल्पिक अवस्थामा सहज हुने उहाँको भनाइ छ।
0: त्यो बाटो त्यो बस्तीको लागि मात्र नै भएन, त्यसले चाहिँ अहिले हाम्रो यो पाण्डव खानीबाट गइरहेको बाटो छ नि, त्यो झिर्का टोकरी हुँदै विस्तार गरेको आगा खेतवाला बाटो, त्यो बाटोको मिड साइड मात्र हो त्यो। अन्त त्यो बाटो आउने भनेको भीमगेठी नै हो, त्यो एक प्रकारको पहाडी मार्ग भनौँ न। जे त्यो मल्म पाण्डव खानी रमुवा रणसिंह किटेनी भीमगेठी भन्ने सडक छ नि, बीच खण्ड हो त्यो।
1: यसपटक जसरी पनि सडक फोर्सा जोड्नु पर्छ भनेर कार्यपालिकाले निर्णय गरेरै गाउँपालिकाले निरन्तर डोजर प्रयोग गरेर सडक खनेको बडीगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी बताउनुहुन्छ।
2: पुरानो गाउँबाटै ब्रेकरै ब्रेकरले फोर्छ, पहिलोचोटि बाटो जोडियो कि तल्ल, अहिले पनि अब परदेशबाट सङ्घबाट बोले टावला र खनौला भन्ने भए जोडिन्थेन। पालिकाले चाहिँ अब निरन्तर आफै पालिकाको कर्मचारी अपरेटर तेल डोजर सबै पालिकाको भएर त्यहाँकोले भन्थे, बिहान ठ्याक्कै 4 बजे बस्थ्यो अरे कि त्यो मिसिनमा, 4 बजे मिसिनमा बसेको बेलुकीको 7:30 बजे मिसिन ब्रेकर हान्छ भनेर हिजो त्यहाँ थुप्रै पैसाको माला लगाइदियो नि त अपरेटरलाई, निरन्तर आफ्नै घरको बारी जस्तो गरेर खन्ने हो नि त पालिकाले निर्णय गरेर।
3: बागलुङबाट संगम घरती मगरले तयार पार्नुभएको यो फिचर रिपोर्ट सँगसँगै लगभग हामी कार्यक्रमको अन्त अन्ततिर पनि छौँ, र जहाँ जाँदै अन्तमा अर्को एउटा साङ्गीतिक कोसेली तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाईबाट म पनि बिदा हुन्छु। भोलि पुनः फेरि यसै समय तपाईँहरूको सेवामा विविध विषयहरू लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि म धनजङ गुरुङलाई पनि बिदा दिनुहोस्। तपाईँको बाँकी समय शुभमयसँग बितोस्। नमस्कार।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: गाडी आयातमा भएको अरबौँको कर छली र अनियमितताका विषयमा संसदमा प्रश्न उठाएको छ। बैठकमा बोल्दै राप्रपा सांसद खुसबु ओली,
4: नेपालमा आयात गरिएका 16 ल्यान्ड रोभर मध्ये 6 डिजेल सवारीलाई झुटो विवरण पेश गरी प्लग इन हाइब्रिड भनेर घोषणा गरी भन्सार छली गरिएको छ र कैयौं संख्याका अन्य डिजेल गाडीलाई पेट्रोल गाडी भनेर भन्सार छली गरी भित्राइएको छ। विशेष गरी प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, सायद हाम्रा सम्मान्य प्रधानमन्त्रीज्यू त्यति बेला अनभिज्ञ हुनुहुन्थ्यो होला, तर यिनै गाडीहरू मध्ये एउटा गाडी चुनावको बखतमा हाम्रो प्रधानमन्त्रीज्यूले पनि चढ्नु भएको थियो। यसबाट प्रति गाडी करिब 1 करोड रुपियाँको दरले राज्यलाई करिब 6 करोड रुपियाँ राजस्व नोक्सानी भएको तथ्य अख्तियारको अनुसन्धानबाटै पुष्टि भइसकेको छ। तर प्रश्न उठ्छ, अनुसन्धान सम्पन्न भयो, प्रमाण भेटियो, तर आजसम्म अभियोजन भएको छैन न कसैलाई कारवाही भएको छ। यदि प्रमाणित राजस्व छलीको मुद्दा समेत कार्यान्वयनमा जाँदैन भने कानुन कसका लागि हो? त्यसैले यो कर छलीको एउटा क्षेत्रलाई तत्काल दायरामा ल्याई राजस्व सङ्कलन गर्न र हाम्रो ढुकुटीमा केही पैसा थप गर्न म सरकारसँग आग्रह गर्दछु।
3: नेकपा एमाले सरकारले सञ्चालन गर्न लागेको ब्लू बस कति पनि सान्दर्भिक नभएको टिप्पणी गरेको छ। सांसद गुरु बराल,
5: छोरा र छोरी सँगै हिँड्दा छोरी गाडीमा चढ्नुपर्ने, छोरो प्रतीक्षा गर्नुपर्ने, बाबु र आमा सँगै हिँड्दा आमाले गाडी चढ्ने र बुबालाई पछि आवै भन्ने, यस्तै गरी श्रीमान र श्रीमती सँगै हिँड्दा मेरो त गाडी आयो है तपाईँ आउँदै गर्नु भन्ने अवस्था जो एउटा पैदा गर्न खोजेको छ, यो अत्यन्त गलत छ। हामीले आज सार्वजनिक यातायातमा अत्यन्त गम्भीर भएर सोच्नुपर्ने भएको छ।
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधनका क्रममा संघीयता, समावेशी र धर्मनिरपेक्षतालाई दखलअन्दाजी नगर्न चेतावनी दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साम्पाङ,
6: यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसाबले जुन खालको चाहिँ कुराकानीहरू भइराखेका छन्, सल्लाहहरू भइराखेका छन्, हामीलाई जानकारी प्राप्त छ। फन्डामेन्टल्स अफ द कन्स्टिट्युसनमा संघीयता, समावेशी र धर्मनिरपेक्षता, म चाहिँ यो तिनवटा कुरा देख्छु। यो तिनवटा कुरालाई तलमाथि हुने गरी दखलन्दाजी गर्न खोजियो भने फेरि देशमा चाहिँ नि दुर्घटना, हामीले जानेर नजानेर सचेतनाका साथ या बेहोसीमा त्यो दुर्घटना फेरि हामीले निम्त्याउन पुग्नेछौँ। र विगतमा हामी जस्तै राजनीति गर्छु, देश बनाउँछु भन्ने खालका मान्छेहरूले गरेको खालको गल्ती हामी फेरि चाहिँ नि तपाईँको गर्न बाध्य हुनेछौँ जान अनजान। त्यसले गर्दाखेरि म यहाँहरू सबैजनालाई हार्दिक अनुरोध गर्न चाहन्छु, त्यसतर्फ द फन्डामेन्टल्स, ती आधारभूत संरचनाहरू जुन छन्, ती आधारभूत संरचनाहरूलाई राखेर हामीले अरू के गर्ने हो, अरू हामी चाहिँ गर्न सक्छौँ, तर ती फन्डामेन्टल्सलाई नछोइयोस्।
3: यही असर 18 गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको बस दैलेखको कर्णाली नदीमा खसेको घटनाप्रति सरकार बेखबर भएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन्। प्रतिनिधि सभा बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा बस दुर्घटना हुँदा मन्त्रीको सवारीका लागि हेलिकप्टर उडेको तर उद्धारमा नगएको भन्दै संसदमा आक्रोश पोख्नु भयो। यो घटनामा बससहित 5 बेपत्ता छन्। घटना भएकै समयमा ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ जगदुल्ला हाइड्रो पावरका संरचना उद्घाटनका लागि डोल्पा जानु भएको थियो। राप्रपा सांसद साहिले यो घटनासँग जोडेर संसदमा आक्रोश पोख्नु भएको हो।
7: मेरो कर्णालीमा 18 गते गाडी नदीमा खस्यो, नदीको बिचमा मानिसहरू गुहार मागिरहेका थिए, हार गुहार गरिरहेका थिए, मलाई बचाऊ भनिरहेका थिए। एकजना मान्छे भिरमा अड्किराख्नु भएको थियो, उहाँले जीवनको भिख मागिराख्नु भएको थियो। उनीहरूको गुहार नदीको किनार थर्कियो, डाको लगाउँदा लगाउँदै स्वर सुक्यो, स्वरसँगै उहाँको जीवन पनि समाप्त भयो, गाडी नदीमा डुब्यो, भिरमा अड्किएको मान्छेको मृत्यु भयो। डाको लगाउँदा स्वर सुक्यो, आशा सक्यो, तर उद्धार आएन। सम्माननीय सभाको मध्ये त्यही बेला आकाशमा एउटा हेलिकप्टर देखियो, तर त्यो उद्धारका लागि थिएन, मन्त्रीज्यूको सवारीका लागि थियो। सम्माननीय सभा महोदय, सरकारका केन्द्रीय मन्त्री कर्णालीको आकाशमा हेलिकप्टरमा घुमिराख्नु भएको थियो, तर यता प्रदेश सभामा भाग पुगेन भन्दै सांसदहरू भागभण्डाका लागि एक आपसमा झगडा गरिरहेका थिए। सम्माननीय सभा महोदय, त्यो दृश्य, तर कर्णालीका नागरिक भने नदीमा डुबेर जीवन बचाइदिनुहोस् भनेर हार गुहार मागिरहेका थिए। सम्माननीय सभा महोदय, उद्धार टोलीसँग साधन थिएन, मैले पनि तत्काल फोन गरेको थिएँ त्यहाँको डिआइजीसँग, सशस्त्र प्रहरीको चिफसँग, साधन थिएन। सुर्खेतबाट दुर्घटना भएको ठाउँमा जान 5 लाग्छ। सम्माननीय सभा महोदय, हेलिकप्टर आकाशमा घुम्दै गर्दा एउटा हेलिकप्टर पठाउने क्षमतासम्म सरकारसँग भएन, अनि काम कसका लागि गरिराखेका छौँ हामी, भाषण किन ठोकिरहेछौँ, त्यसको जवाब चाहिन्छ। यो देश सबको साझा हो। सम्माननीय सभा महोदय,
3: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाव घटाउन निर्देशन दिनुभएको छ। सिंहदरबारमा आयोजित विशेष बैठकमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने स्पष्ट पार्नु भएको छ। बैठकमा

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: गोर्खा रेडियो
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैन।

0: सरकारले निजामती कर्मचारी सम्बद्ध युनियन र संगठनका 8 भवन र अरू संरचना खाली गर्न निर्देशन दिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गरेर सरकार कर्मचारी युनियन र संगठनका संरचना खाली गर्न निर्देशन दिएको हो। यसअघिका युनियन संगठन र संघहरूले सरकारी जग्गा भोगाधिकार प्राप्त गरेर ती जग्गामा बनाएका संरचना तथा हालमा दिएको भए पनि 3 दिनभित्रमा पूर्ण रूपमा खाली गराउन भनिएको छ। संरचना खाली गराएर सम्पत्तिको जिम्मेवारी सहित भवनको ताला चाबी मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउनु पर्ने सूचनामा भनिएको छ। समय सीमाभित्र खाली नगराएमा कार्यवाही गरिने चेतावनी समेत दिइएको छ। सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धिकरणको मुद्दामा थप अनुसन्धान नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले व्यवसायी सुमार्गीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनवाई गर्दै अनुसन्धान अघि नबढाउन अन्तरिम आदेश गरेको हो। व्यवसायी सुमार्गीले आफूमाथि धेरै पटक अनुसन्धान भइरहेको उल्लेख गर्दै अनुसन्धान रोक्न माग गर्दै रिट दायर गर्नुभएको थियो। 2 साता अघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले व्यवसायी सुमार्गीको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको थियो। सो निर्णय विरुद्ध व्यवसायी सुमार्गी सर्वोच्च जानु भएको थियो। नेपाली काङ्ग्रेसले वर्तमान सरकारले मुलुकलाई उत्तर कोरियाको तानाशाही शासनतिर लैजान खोजेको आरोप लगाएको छ। संसदमा बोल्दै नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदिम्बेले सरकार लोकतान्त्रिक बाटोबाट बाहिरिन खोजेको भन्दै आक्रोश पोख्नु भयो।
1: लोकतन्त्रको अर्को महत्वपूर्ण आधार संवाद हो। सहमतिबाट अघि बढ्छ र असहमतिलाई पनि सम्मान गर्छ। तर विगत 100 दिनमा सरकारको कार्यशैली हेर्दा संवाद भन्दा दूरी, सहकार्य भन्दा टकराव र परामर्श भन्दा एकल निर्णयलाई प्राथमिकता दिएको देखियो। राष्ट्रिय महत्वको विषयमा साझा धारणा बनाएर अघि बढ्नु पर्ने थियो, तर सरकार एक्लै अघि बढ्न खोज्यो। स्मरण रहोस्, खुट्टा सुल्टो जुत्ता उल्टो लगाएर गन्तव्यमा पुगिँदैन। लोकतान्त्रिक बाटो सुल्टो हो। सुल्टोबाट आएका प्रधानमन्त्रीजीले जुत्ता उल्टो लगाउन खोजेपछि निश्चित छ सही गन्तव्यमा पुग्न सकिँदैन। प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो, तर मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नु भएको भान मलाई भइरहेको छ। यो राम्रो संकेत पटक्कै होइन।
0: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवशिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखर सहकारीका 248 पीडितले बचत फिर्ता पाएका हुन्। हालसम्म शिवशिखर सहकारीका 1117 बचतकर्ताले रकम फिर्ता पाएका छन्। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिनेछ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। अब खबर फटाफट।
2: कालीकोटमा विषादी जोखिम न्यूनीकरण अभियान स्थानीय तह, कृषि र स्वास्थ्य क्षेत्रसँग समन्वय गर्दै विषादी प्रयोग हुन नदिन समुदाय स्तरमा जनचेतना कार्यक्रम गरिँदै तनहो व्यास 1 4 गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण गर्दै पड्के पानी कुवा मर्मत र संरक्षणका लागि नगरपालिकाको 75,000 सहयोग सहित 60 परिवार गाउँलेको 5 श्रमदान पनि। कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा अनुमति बिना घुम्ती व्यापार गर्न रोक, स्वीकृति नलिई मोटरसाइकल टाँगा रिक्सा र मिनी ट्रकमा व्यापार गरेको पाइए कार्यवाही गरिने। सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत भोजपुरको मुन्धुम पार्क क्षेत्रमा 100 लाली गुराँसका बिरुवा रोपियो। डिभिजन वनले दिएका 500 लाली गुराँसका बिरुवा मध्ये बाँकी 400 बिरुवा चखेवा क्षेत्रमा चरणबद्ध रूपमा रोपिने। दलित समुदायसँग अन्तर्जातीय बिहे गरेका 25 म्याग्दीको मालिका गाउँपालिकाको सम्मान, 25 3,500 दरले नगद वितरण। जनकपुर धाम उपमहानगर पशु चौपाया छाडा छाड्नेलाई कारवाही गर्दै 500+ छाडा पशु चौपाया नियन्त्रणमा, छाडा छाड्ने धनीलाई 5,000 तिराउँदा 7,00,000+ जरिवाना संकलन। र खोटाङको दिक्तेलमा मजुवागढी मूर्ति कार्यशालाको सन्दर्भ पारेर 10 र 1 नागिन आर्ट एकाडेमीको सम्मान, ललित कला डायमन्ड व्यक्ति घोषित गर्दै नवलपरासीका नरबहादुर विक र चितवनकी इन्दिरा श्रेष्ठ कमलालाई 50,000 नगद सहित सम्मान।
0: निर्माण व्यवसायीको खुट्टा भाँच्ने धम्की दिएर विवादमा परेका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अर्को अभिव्यक्ति पनि विवादमा परेको छ। मन्त्री लम्सालले तनहु शुक्ला गण्डकी नगरपालिकामा राष्ट्रपाका नेता तथा कार्यकर्तासँग भेटका क्रममा दिएको अभिव्यक्ति चर्चामा आएको हो। उहाँले कुनै मेयरले काम नगरे, जनतालाई अवहेलना गरे, सेवामा लापरवाही गरेमा जानकारी गराउनु भन्दै मेयरलाई पनि कारवाही गर्ने।
3: movie, and more.
4: Roll, camera, action.

हेलो नमस्ते तपाईँहरूको आफ्नै मुभी एन्ड मोर आज फेरि म सङ्गीता श्रेष्ठको साथमा आइसकेको छ र यो हाम्रो कार्यक्रमको टाइटल अनुरूप नै हामीले यस कार्यक्रममा नेपाली मुभी इन्डस्ट्रीको बारेमा लेटेस्ट अपडेट्सहरू लिएर आउने गरेका छौँ र आजको मेरो कलेक्सनमा पनि केही यस्ता जानकारीहरू छन् जुन म तपाईँहरूसँग सेयर गर्न चाहन्छु। कार्यक्रममा मैले लिएर आएको कलेक्सनहरूले तपाईँलाई अपडेट गराउने गरेको छ कि पछिल्लो केही दिन यता नेपाली सिनेमा इन्डस्ट्रीमा के भयो त भनेर। र हाम्रो कुराकानी केवल सिनेमामा मात्र सीमित हुने गरेको छैन, सिनेमामा इन्भल्भ हुने गरेका कलाकारहरू या सिनेमामा इन्भल्भ हुने गरेका जति पनि फिल्म मेकर्सहरू छन् उनीहरूको आफ्नै लाइफको बारेमा पनि कतिपय कुराहरू जुन कहिले कन्ट्रोभर्सिजमा आउँछन्, कहिले बिजनेसलाई जोडेर आउँछन्, कहिले अन्य कुराको लागि आउँछन्, ती सम्पूर्ण कुराहरूको जानकारीहरू मैले लिएर आउने गरेको छु र आजको मेरो कलेक्सन पनि म तपाईँहरूमाझ राख्नेछु। तर त्योभन्दा पहिले हामी गीत सुनौँ।

मोबेनमोरको सुरुवातमा आज मलाई कुरा गर्न मन लाग्यो झिङ्गे दाऊ सिनेमाको बारेमा. हुन त योभन्दा अगाडि पनि हामीले झिङ्गे दाऊको कुरा गरेको थियौँ, किनकि 2022 रिलिज भएको यो सिनेमा नेपालका चर्चित साहित्यकार भीमनिधि तिवारीको कथामा बेस्ड यो झिङ्गे दाऊ सिनेमा जुन छ, यो सिनेमाले एउटा गजबको इम्प्याक्ट त्यो बेला पारेको थियो. र यति बेला झिङ्गे दाऊको पार्ट 2 जुन आउने तयारीमा छ, यसको बारेमा मैले योभन्दा अगाडि पनि कुरा गरेको थिएँ. र यति बेला पनि एउटा विषय छ कुरा गर्नुपर्ने. सो यति बेला फेरि पनि म आजको कार्यक्रम सुरुवातमा झिङ्गे दाऊ 2 को बारेमा कुरा गर्न गइरहेको छु. संविधान दिवसलाई टार्गेट गर्दै यो सिनेमा जुन झिङ्गे दाऊ 2 छ रिलिज हुने तयारीमा छ. असोजको 2 गतेबाट चाहिँ यो सिनेमा प्रदर्शनमा आउँछ तपाईँहरूमा आज, होइन, जुन सिनेमालाई चाहिँ निर्देशन गर्नुभएको छ. योभन्दा अगाडि पनि उहाँले नै निर्देशन गर्नुभएको थियो, झिङ्गे दाऊ ज्ञानेन्द्र देउजा उहाँले नै निर्देशन गर्दै हुनुहुन्छ यो सिनेमा. यसपल्टको कलाकारहरूमा पनि अलमोस्ट हामीले उनै कलाकारहरूलाई पाउँछौँ, जस्तो के अधिकारी, आँचल शर्मा भयो, कुशल विष्ट भयो, महेश त्रिपाठी, होइन, साथमा सरोज खनाल, संगम भण्डारी, अभय राज बराल, होइन, अंशु महर्जन, यस्ता कलाकारहरू पनि यो सिनेमा झिङ्गे दाऊ 2 देखिनेछ. मैले यो सिनेमाको बारेमा यति जोड दिएर कुरा यस कारणले पनि गर्दैछु किनकि यो सिनेमाभित्र जुन कथा देखाइएको छ त्यो कथाले धेरै नेपालीहरूको मन त्यो बेला पनि छोएको थियो जुन बेला यो एउटा किताबमा मात्र सीमित थियो. सिनेमा बनिसकेपछि झन् धेरै दर्शकहरूको मनमा यो सिनेमाले घर बनाउन सफल रह्यो. किन भन्दाखेरि यो सिनेमाको कथा प्राय 2-4 घर छोडेर यसो हेर्ने हो भने धेरै जसो घरहरूमा पाइने कथा हो. नेपाली समाजभित्रै परिवारभित्रको कथा, दाजुभाइभित्रको कथा, होइन, देउरानी जेठानीको कथा, पारिवारिक किचलोको कथा, मायाको कथा, प्रेमको कथा, जुन कथाहरूलाई बुनेर बनाइएको झिङ्गे दाऊ एकदमै हिट भएको सिनेमा थियो भने सायद त्यसैले नै त्यो सिनेमाको त्यो कथालाई फेरि अगाडि बढाउँदै झिङ्गे दाऊ 2 भनेर पनि सिनेमा यति बेला लिएर आउने तयारीमा रहेको छ यो टिम. यति बेला यो कुरा मलाई किन गर्न मन लाग्यो भने हालै मात्र यो सिनेमाको फर्स्ट सङ जुन बाहिर आयो, जुन गीतले चाहिँ आमाको बारेमा केही कुराहरू भन्छ, आमाप्रतिको माया, आमाको माया, होइन, यही कुराहरू, आमाको कुरा भनौँ न, यो गीतमा चाहिँ देखाइएको छ. गीतको म्युजिक भिडियोमा देखाइएको छ. भिडियोमा हामीले कलाकारहरूमा पनि विशेष कलाकारहरूलाई पनि देख्छौँ, जस्तै गरिकन मदन कृष्ण श्रेष्ठलाई हामीले गीतको म्युजिक भिडियोमा देख्छौँ, मिथिला शर्मालाई देख्छौँ, होइन, त्यस्तै गरी आर्यन सिग्देल, हिउँबाला गौतम, वसुन्धरा भूषाल, चैतन्य देवी जस्ता कलाकारहरूलाई चाहिँ फिचर गरिएको छ यो भिडियोमा. र यो भिडियो सिनेमाभित्रैको कथा हो, सिनेमाभित्रैको गीत हो. सो हुनसक्छ फिल्म हेर्दै जाँदा चाहिँ यो गीत जब आउँछ यो गीतको यो भिडियोले चाहिँ कथालाई अगाडि बढ्न पनि हेल्प गर्छ. सो धेरैको पर्खाइरहेको सिनेमा झिङ्गे दाऊको यो गीत मात्रै अहिलेलाई सार्वजनिक भएको छ जुन म तपाईँहरूसँग सेयर गर्छु. बाँकी यो होल सिनेमा जुन सिनेमालाई हामी अफकोर्स भोलिको दिनमा पार्ट 1 कम्पेयर गरेर त हेर्छौँ नै हेर्छौँ, त्यसरी कम्पेयर गर्दाखेरि पार्ट 1 कम्पेयर गर्दा पार्ट 2 कस्तो किसिमको इम्प्याक्ट पार्नेछ या पारेको छ त्यो चाहिँ हामी पछि कुरा गर्नेछौँ. अहिलेलाई भने यो गीत मैले जुन कुरा गरेँ तपाईँहरूसँग मोहमा आमाको, यो गीत म तपाईँलाई सुनाउँछु यति बेला मुभी एन्ड मोरमा.

नेपाली सिनेमामा यसो फर्केर हेर्ने हो भने कतिपय अवस्थामा गायन क्षेत्रमा एउटा इस्टाब्लिस नाम पछि गएर चाहिँ एक्टरको रूपमा पनि म अगाडि आउन सक्छु कि किनकि मैले बनाउने गीत या मैले तयार गरेको गीतको म्युजिक भिडियोमा दर्शकहरूले म आफूलाई यसरी एक्सेप्ट गरिरहनु भएको छ भने हुनसक्छ एज एन एक्टर पनि मैले ट्राई गरेँ भने सिनेमा इन्डस्ट्रीमा पनि मलाई त्यही वेलकम हुनेछ होला भनेर अपेक्षा राखेर नेपाली सिनेमामा हाम फाल्न चाहने या हाम फालिसकेका थुप्रै गायक गायिकाहरू हामी देख्न सक्छौँ विगतमा है नेपाली सिनेमाको कुरा गर्दैछु म धेरै लामै छ लिस्ट पनि तर उहाँहरूको त्यो करियर जुन यसो हेर्ने हो भने सिङ्गरको रूपमा जसरी इस्टाब्लिस हुनुभयो एक्टरको रूपमा उहाँलाई त्यसरी चिनिएको चाहिँ देखिँदैन ए उहाँले चाहिँ एउटा फिल्म पनि गर्नुभएछ भन्ने कुरा चाहिँ हुन्छ तर भन्दै गर्दाखेरि चाहिँ प्रायः उहाँलाई गायक नै भनिन्छ जस्तै गायक रामकृष्ण ढकाल भन्छौँ हामी गायक यश कुमार भन्छौँ होइन दुवैले प्राय भनौँ न सिङ्गिङको क्षेत्रबाट नै दर्शकहरूको मन जितिराखेका हुन् र सिनेमाको कुरा गर्नुपर्दा दुवैले एज एन एक्टर पनि ट्राई गरे तर दुवैको करियर एक्टरको रूपमा पनि त्यस्तो स्मुथली अगाडि गएको देखिँदैन अरू लिस्ट त अरू पनि छनलाई तर मैले दुवैजनाको नाम मात्रै लिएँ यति बेला यो कुरा मैले किन यति बेला उठाएँ मुभी एन्ड मोरमा भने पछिल्लो समय नेपाली सिनेमामा पनि देखिएका एकजना के भन्ने अब नवगायक भनौँ या नवगायक भनौँ भने तपाईँहरूले मन पराउनु भएको छ गायकको रूपमा पनि म कुरा गर्दैछु द भोइस अफ नेपालको सिजन 4 चाहिँ जुन पार्टिसिपेन्ट गरिसकेपछि चर्चामा आएका एकजना गायक रिहान गिरीको कुरा गर्दैछु म जसलाई तपाईँले मन पराउनु भएको थियो है हेर्ने हो भने यो कम्पिटिसनमा मन पराउनु भएको थियो द भोइस अफ नेपालको यो सिजनमा मन पराउनु भएका गायक हुन् गुड लुकिङ अनि त्यसमाथि यसो हेर्दाखेरि पनि एक्टर बन्न पनि सुहाउने हो जस्तो यङ नयाँ फेस सायद त्यसैले गर्दाखेरि पनि रिहान गिरीले के गरे भने गायनमा त आफूलाई मन पराउँदै गरेको दर्शकहरूले देखि नै हाले त्यो बाहेक पनि अब सायद म एक्टिङमा पनि केही गर्न सक्छु कि भन्ने हिसाबले हस्टेल 3 चाहिँ उनले आफ्नो करियर सुरु गरेका थिए नेपाली सिनेमा इन्डस्ट्रीमा यति बेला रिहान गिरीको कुरा पनि म यस कारणले गर्दैछु किनकि हस्टेल 3 त रिलिज भएको पनि धेरै भइसक्यो होइन उनले त्यो लेभलको आइडेन्टिटी त पाउन सकेनन् एक्टरको रूपमा तर यति बेला भने आई थिङ्क उनैलाई नै टार्गेट गरेर या लिड एक्टरको रूपमा उनैलाई कास्ट गरेर एउटा सिनेमा बन्दैछ जुन चाँडै नै तपाईँहरूमा जाउने तयारी रहेको छ यो सिनेमाको यति बेला मलाई कुरा गर्नु मन लाग्यो जसमा चाहिँ अगेन कास्ट गरिएको छ रिहान गिरीलाई सिनेमाको नाम ल्याङल्याङ भनेर राखिएको छ भनेपछि यसको कथा के होला होइन किन बनाइयो सिनेमा थिम के हो त्यो कुराहरू त डिटेलमा सायद हामी पछि टिमले बिस्तारै डिस्क्लोज गर्दै गइसकेपछि तपाईँहरूसँग सेयर गर्नेछु अहिलेलाई भने मैले के भन्यो भने द ब्लु लाइट भन्ने सिनेमा जसको बारेमा योभन्दा अगाडि हामीले केही कुरा पनि गरेका थियौँ होइन द ब्लु लाइट सिनेमा जसले निर्देशन गरेका थिए बलिराम चौहान उनैले बनाउन लागेको उनको नयाँ सिनेमा ल्याङल्याङ भन्ने जुन नाम दिएको सिनेमा छ हो यो सिनेमामा चाहिँ जुन एउटा लिड एक्टरको एउटा जुन जरुरत थियो त्यो लिड एक्टरको रूपमा भने रिहान गिरीलाई कास्ट गरिएको छ हुन त रिहान गिरीले अभिनय गर्न लागेको होइन यो जुन हस्टेल 3 पछि सेकेन्ड सिनेमा मात्रै पनि होइन किनभने यो बिचमा अन्य केही सिनेमा पनि उनले गरिसकेका छन् तर रिलिज भइसक्न भ्याएको चाहिँ छैन भनौँ न जस्तै योभन्दा अगाडि उनले आहुति नाम गरेको एउटा सिनेमामा पनि काम गरिसकेका छन् त्यस्तै गरिकन 6 Chapakai 2 पनि उनलाई कास्ट गरिएको छ जसको चाहिँ काम अहिले चलिरहेको छ त्यस्तै गरिकन एउटा अर्को सिनेमा छ जसमा चाहिँ उनलाई हामीले देख्नेछौँ तिमी मेरो म तिम्रो नाम गरेको सिनेमा र यो ल्याङल्याङ त भइ नै हाल्यो जसमा लिड एक्टरको रूपमा उनलाई कास्ट गरेको छ सो सिङ्गिङलाई करियर बनाउने उद्देश्यले अगाडि आएका रिहान गिरीलाई यति बेला जसरी ब्याक टु ब्याक सिनेमाहरू अफर गरिएको छ हामी आशा गरौँ कि गायन ब्याकग्राउन्ड हुँदाहुँदै पनि अभिनयको क्षेत्रमा पनि एउटा बेन्चमार्क सेट गर्न सफल सायद रिहान गिरी हुनेछन् कि आउने दिनमा हामी आशा गरौँ

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
0: तिनकै बारेमा जान्न खोजेको?
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.ukमा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: Movie and more. पछिल्लो दिनमा सोसल मिडियामा एउटा भिडियो छपछप्ती देख्न पाइयो, जहाँ चाहिँ जितु नेपाल, हामीहरूले कुनै बेला टेलिभिजनमा मात्र हेरेर असाध्यै मन पराएका जितु नेपाल पछिल्लो समय चाहिँ टेलिभिजनलाई होइन, सिनेमालाई, फिचर लेन्थ फिल्मलाई मात्रै नै टार्गेट गरेर काम गरिरहेका जितु नेपाललाई चाहिँ हामीले एक किसिमले दुःख पुग्दै गरेको अवस्थामा देख्यौँ। उनले पुग्दै गरेको यो दुःख उनको पारिवारिक या उनको पर्सनल लाइफको थिएन, यो दुःख थियो प्रोफेसनल। म कुरा गर्दैछु असार 5 गतेबाट प्रदर्शनमा आएको उनको पछिल्लो सिनेमा आइ एम जित बहादुरको। यो सिनेमा जब धुमधामसँग चाहिँ प्रिमियर गरेर सार्वजनिक गरियो होइन, हेर्नेहरूले राम्रो रेस्पोन्स पनि दिए। अनि अर्को प्राय कस्तो हुन्छ भने प्रिमियरमा फिल्म हेर्न जाँदाखेरि प्राय बोलाइएको गेस्ट हुन्छ, चाहे सेलिब्रिटी आर्टिस्ट हुन् या अन्य, तपाईँलाई इन्भाइट गरेर बोलाइएको कुनै पनि एउटा फङ्सनमा एउटा देखाइएको सिनेमा हेरिसकेपछि तपाईँ बाहिर निस्केर मिडियाले कस्तो रह्यो फिल्म भनेर सोच्दाखेरि तपाईँले मलाई फिल्म त झुर लाग्यो भनेर सायदै कसैले भन्नुहुन्छ। प्रायले फिल्म चाहिँ असाध्यै राम्रो, अलिकति डिफ्रेन्ट, अनि यो अनि त्यो भनेर पोजिटिभ वेमै कुरा गर्छन्। कतिले डिप्लोमेटिक वेमा पनि एन्सर त गर्छन्, तर धेरै सङ्ख्यामा हेर्ने हो भने चाहिँ सिनेमा चाहिँ राम्रो बनेको छ भनेर फिडब्याक दिन्छन्। यही कुरालाई बेस बनाएर जित बहादुर आमेन जितु नेपालले चाहिँ पछिल्लो समयमा के दुःख पोखे भने, सिनेमा जति पनिजनाले हेर्नुभयो उहाँहरूले एकदमै अप्रिसिएट गर्नुभयो, उहाँहरूले असाध्यै फिल्म राम्रो छ भनेर भन्नुभयो। तर जब यो सिनेमा हलमा रिलिज भयो, दर्शक किन आएन त, हामीले यति दुःख गरेर बनाएको सिनेमा हेर्न दर्शक किन आएनन् त भनेर एक किसिमले अग्रेसिभ, एक किसिमले दर्शकहरूसँग रिसाएको जस्तो अवस्थामा चाहिँ जितु नेपालले ठाउँ ठाउँमा इन्टरभ्यू दिँदै गरेको हामीले देख्यौँ। र यो कुरालाई लिएर निकै टिका टिप्पणी पनि भयो। सबैभन्दा पहिला तपाईँले फिल्म राम्रो बनाउनु पर्यो नि त, अनि पो दर्शक आउँछ नि त, एउटा कुरा। अर्को कुरा, सायद तपाईँको टाइमिङ गलत भयो, किनकि वर्ल्ड कप चलिरहेको बेलामा तपाईँको सिनेमा रिलिज भयो, तपाईँको सिनेमा हेर्न किन आउने, जबकि धेरैको टाइम त वर्ल्ड कपको बारेमा सोचेर हेरेर नै बितिरहेको छ भने तपाईँको फिल्म किन हेर्न आउने भन्ने किसिमको कुरा पनि चल्यो। तपाईँले सिनेमा बनाउनु हुँदाखेरि कति दुःख गर्नुभयो भन्ने कुरा भन्दा पनि तपाईँले बनाएको सिनेमा कस्तो बनेको छ भन्ने कुराले चाहिँ नि मायने राख्छ भन्ने कुराहरू पनि गरे। भनौँ न, उनलाई सपोर्ट गर्ने पनि देखिए, उनलाई कमेन्ट गर्नेहरू पनि देखिए। र एउटा इन्ट्रेस्टिङ कुरा के हो भने, यो सिनेमालाई रिलिज गर्दाखेरि होइन, जितु नेपालको सिनेमा भन्ने हिसाबले पनि होला सायद, सिनेमा हल राम्रो उपलब्ध गराइएको थियो। लगभग एक सय हाराहारीको सोज यो सिनेमाले पाएको थियो। तर फिल्म रिलिज भइसकेपछि हुनसक्छ दर्शकहरूलाई कतिपय कुराहरू चित्त बुझेन, मन परेन होला, एकअर्कालाई भन्ने कुरामा ठिकै छ नहेरि पनि हुन्छ भन्ने किसिमको फिडब्याक गयो, कि सायद त्यसैले पनि होला दर्शकहरू यो सिनेमा हेर्नको लागि सिनेमा हलसम्म आइपुगेन। सो नेक्स्ट विकसम्म आइपुग्दा नपुग्दै यो सिनेमाको अलमोस्ट 95% सोच चाहिँ गुमिसकेको थियो। भनिसकेपछि तपाईँहरू अन्दाज गर्न सक्नुहुन्छ 5%मा कति दर्शकहरूले सिनेमा हेरे होलान् भनेर। सो यो सिनेमाको कमाई के भयो त भन्ने कुरा चाहिँ चलचित्र विकास बोर्डले सार्वजनिक गरे, जसमा चाहिँ के देखाइयो भने, असारको 5 गतेबाट रिलिजमा आएको सिनेमा असारको 14 पुग्दाखेरिको हाराहारीको डिटेल जुन एउटा सार्वजनिक गर्दाखेरि जम्मा सिनेमाले 31,07,692 रुपियाँ मात्रै ग्रस कमाई गरेको देखियो। सो त्यो अवस्थामा लगभग 9,626 मात्रै टिकट बिक्री भएको देखियो। सो यो भनेको अर्थ चाहिँ के बुझ्न सक्छौँ भने, सिनेमाले राम्रो गर्न सकेन, र त्यो हुने बित्तिकै जितु नेपाल चारैतिर आफ्नो सिनेमा यति आफूले दुःख गरेर बनाउँदा बनाउँदै पनि दर्शकहरू नआइदिएकोमा चाहिँ गुनासो गर्दै गरेर हिँड्दै गरेको देख्यो, चित्त दुखाउँदै गरेको देख्यो। आई थिङ्क हामीले सिनेमा बनाउँदाखेरि धेरै कुराहरूले असर गर्छ। कहिलेकाहीँ राम्रो सिनेमा बन्दा बन्दै पनि दर्शकहरू नआएको पनि हुनसक्छन्, होइन? त्यो सिनेमाको हुनसक्छ पोस्टरले या ट्रेलरले या कुनै पनि कुराले नछोएको हुनसक्छ। कहिलेकाहीँ चाहिँ फिल्म त्यति राम्रो बनेको हुँदैन, तर ट्रेलर हेरिसकेपछि दर्शकहरूले ओहो यो सिनेमा त गजबको बनेको होला भनेर सिनेमा हलसम्म पुग्छन्, तर त्यहाँ गइसकेपछि फिल्म सोचे जस्तो नभइसकेपछि डिसअपोइन्ट पनि हुने गर्छन्, बाहिर आएर गाली गर्ने गर्छन्, अनि त्यो गाली गरेको देखेपछि दर्शकको त्यो गाली देखेपछि बाँकीको दर्शक पनि आ सिनेमा हेर्न किन जाने भन्ने किसिमको पनि देखिन्छ। आई थिङ्क वर्ल्ड वाइड यसरी नै चल्छ होला सिनेमाको मार्केट भनेको चाहिँ। सो यति बेला निकै चित्त दुखाएका जित बहादुरको सिनेमाको बारेमा मैले तपाईँसँग सेयर गरेँ। हामी आशा गरौँ आगामी दिनमा अब जितु नेपालले बनाउने सिनेमा सायद योभन्दा धेरै इम्प्याक्टफुल हुन्छ कि योभन्दा धेरै कमाइ गर्ने हुनसक्छ कि। हाम्रो तर्फबाट भने जितु नेपाललाई अहिलेदेखि नै अल द बेस्ट।

कार्यक्रममा हामीले एकछिन अगाडि कुरा गर्यौँ कि पछिल्लो साताको कमाइ हेर्ने हो भने सबैभन्दा कमजोर देखिएको सिनेमा थियो आई एम जित बहादुर, होइन, जितु नेपालद्वारा बनाइएको सिनेमा थियो, उनैको चाहिँ लिड एक्टरको रूपमा उनीलाई कास्ट गरिएको सिनेमा थियो, तर त्यो सिनेमा चल्न सकेन भने पछिल्लो हप्ताकै सबैभन्दा राम्रो कमाइ गरेको सिनेमा हेर्ने हो भने फेरि पनि हामी लाली बजारमै आउनुपर्ने हुन्छ, किनभने रिलिजको यत्तिका हप्तापछि पनि लाली बजारले अहिले पनि होल्ड गरिराखेको छ भने यसको मतलब लाली बजारले राम्रो कमाइ गरिरहेको छ। रेकर्डको त मैले तपाईँलाई यसै पनि बताइ नै दिइसकेको थिएँ कि लाली बजारले कसरी डे वानदेखि नै दर्शकहरू पाउँदै गयो, कमाइ गर्दै गयो, होइन, र यो सिनेमाले पनि एउटा आफैमा रेकर्ड राख्न सफल भयो, र रेकर्ड राख्न सफल हुने छुट्टै कुरा भयो। अर्को कुरा इन्ट्रेस्टिङ र रमाइलो खुसीको कुरा चाहिँ के छ भने 51 दिनको कुरा गर्नुपर्दा विगतलाई हेर्ने हो भने चाहिँ फ्रिक्वेन्टली फिल्महरूले 51 दिन मनाउने गर्थ्यो, किनभने त्यो बेला चाहिँ सिनेमाको अप्सन हुँदैन थियो, सिनेमा नै हेरेर एन्टरटेन्मेन्ट गर्नुपर्ने अवस्था आउँथ्यो, सायद त्यसैले गर्दाखेरि सिनेमाहरूले प्राय 51 दिन मनाउने गर्थ्यो। तर समय बदलियो, समय सँगसँगै डिजिटल युगको आरम्भ भयो, र डिजिटल युगको आरम्भ सँगसँगै मान्छेहरू घरमै बसेर सिनेमा हेर्ने कि मोबाइलबाटै हेर्ने कि किन जाने सिनेमा हलसम्म एक्स्ट्रा पैसा खर्च गरेर भन्ने किसिमको कन्सेप्ट पनि डेभलप हुँदै गइरहेको यो बेलामा पनि यदि कुनै सिनेमाले 51 दिन मनाउँछ भने त्यो आफैमा एउटा रेकर्ड चाहिँ हो। पछिल्लो समय हेर्ने हो भने माघको 16 गते प्रदर्शनमा आएको थियो एउटा सिनेमा आबाट आमा, यो सिनेमाले 51 दिन मनाएको थियो भने अब लगभग 5 महिनाको अन्तरालपछि बल्ल आएर लाली बजारले पनि 51 दिन मनाएको छ र 51 दिन मनाउने सिनेमा बन्न पुगेको छ। र अर्को के पनि हुन्थ्यो भने कुनै पनि सिनेमा कुनै एउटा सिनेमा हलमा या दुईवटा तिनवटा सिनेमा हलमा चाहिँ कन्टिन्यू दर्शकहरूको डिमान्ड भइरहेको कारणले कन्टिन्यू प्रदर्शनमा आएर पनि 51 दिन मनाइन्थ्यो, होइन, कतिवटा सिनेमा त 51 दिन मनाउनैको लागि अरू सबैतिरबाट उत्रे पनि कुनै एउटा सिनेमा हलमा चाहिँ नै हुनसक्छ आफैले टिकट लिएर भए पनि जसो तसो त्यो दिनसम्म पुऱ्याएर 51 दिन मनाउने गरेको थियो, किनकि यो एउटा रेकर्ड पनि हो नि त आफैमा भन्ने हिसाबले पनि गरिन्थ्यो। तर लाली बजारको यति बेला कुरा गर्ने हो भने लाली बजार वैशाखको 25 गतेबाट प्रदर्शनमा आएको है, वैशाखको 25 प्रदर्शनमा आएको यो सिनेमाले हेर्ने हो भने क्युएफएक्स हल, भक्तपुर, अनि सिभिल मल, सिटी स्क्वायर, बिग मुभिज, होइन, सिरिसी सिनेमा, त्यस्तै गरी सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, बोटवलमा भएको फ्रेन्च सिनेमाज, त्यस्तै गरी इलाम या नेपालगञ्जको सिने रोयल हल, यो सबै हलहरूमा 51 दिन मनाएको छ यो सिनेमाले। अर्को कुरा चाहिँ के भने काठमाडौँमा बेस्ड कुनै एउटा सिनेमा हलमा मात्र होइन, काठमाडौँभित्र काठमाडौँ बाहिर विभिन्न ठाउँहरूमा चाहिँ यो सिनेमाले 51 दिन मनाएको कारणले गर्दाखेरि पनि यो टिम जुन खुसीको जुन माहौल छ त्यो खुसी व्यक्त गर्नको लागि पनि चाँडै नै यो टिमले एउटा फेरि स्पेसल गेट टुगेदर या स्पेसल दर्शकहरूसँगको ग्यादरिङ राख्ने पनि सोच बनाइरहेका छन्। हुन त यो सिनेमाले लगभग राम्रो कमाइ गरे पनि 10 करोड जतिको व्यापार चाहिँ गरिन्छ होला भनेर एउटा टार्गेट राखेर अगाडि बढिरहेको थियो, तर पछिल्लो जुन केही समयदेखि स्पेसली वर्ल्ड कप सुरु भइसकेपछि नेपाली सिनेमाको जुन प्रदर्शनपछिको कमाइ जुन छ वात्तै तल झरेको चाहिँ देखिन्छ है, त्यसले गर्दाखेरि पनि यसको व्यापारको कुरा गर्ने हो भने सायद 10 करोडको हाराहारीमा पुग्छ कि पुग्दैन भन्ने डाउट चाहिँ बाँकी नै छ। एनिवेज, स्वस्तिमा खड्का, रविन्द्र सिंह वानिया, होइन, समायरा थापा, मुकुन्द कुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, थुप्रै राम्रा राम्रा कलाकारहरूको अभिनय रहेको सिनेमा लाली बजारले जुन एउटा रेकर्ड राखेको छ यो रेकर्डको लागि यो टिमलाई धेरै धेरै बधाई चाहिँ दिन चाहन्छौँ हामी।

0: Star Media.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: Movie and more.
4: सिनेमा इन्डस्ट्रीमा कतिपय सिनेमाहरू यस्ता बनेका छन् जसले एउटा रेकर्ड राख्यो अनि जसलाई लिएर धेरै लामो समयसम्म पनि कुराकानी हुने गर्यो। ती सिनेमाहरू मध्येको एउटा सिनेमाको कुरा गर्ने हो भने जुन सिनेमा 1997 रिलिज भएको थियो, सिनेमाको नाम थियो करोडपति। मैले नाम भन्ने बित्तिकै तपाईँहरूले बुझिसक्नु भएको छ म कुरा गर्दैछु भुवन केसी अनि सुस्मिता केसीद्वारा अभिनय गरिएको सिनेमा करोडपतिको, जुन सिनेमाको गीतहरू पनि प्रायः सबै हिट रहेको थियो, फिल्म पनि सुपरहिट रहेको थियो, एकदमै राम्रो रेस्पोन्स पाएको सिनेमा थियो। यो सिनेमा भुवन केसीको आफ्नै होम प्रोडक्सनमा बनाएको सिनेमा थियो होइन, सो एक्सन रोमान्स यस्तै यस्तै किसिमको थिमलाई लिएर बनाएको सिनेमाले त्यो बेला एकदमै धेरै राम्रो रेस्पोन्स पाएको थियो। त्यो बेला रिलिज भएको करोडपतिको नाम अहिले पनि हामी सबैलाई याद छ, हामीले अहिले पनि त्यो फिल्मलाई चाहिँ सम्झिने गरेका छौँ होइन। यति बेला यो सिनेमाको कुरा मैले किन गरेँ, 1997 बनेको सिनेमाको यति बेला कुरा किन गरेँ भने, अब लगभग लगभग यही नाम दिएर एउटा अर्को सिनेमा यति बेला बन्दैछ। सिनेमाको नाम राखिएको छ कङ्गाल करोडपति। करोडपति भनिसकेपछि त यसै पनि एकदमै रिच हुनुपर्ने ठाउँमा अगाडि कङ्गाल भनेर दिएको छ, सो यो कङ्गाल करोडपति भन्न गएको छ। र यो सिनेमाको कुरा मैले यस कारणले पनि गरेँ किनकि करोडपतिमा भुवन केसीलाई कास्ट गरेको थियो र निकै चर्चा पाएको सिनेमा थियो भने, यो सिनेमा कङ्गाल करोडपतिको जुन म कुरा गर्दैछु, यो सिनेमामा भने मुकुन भुषाललाई कास्ट गरेको छ यो लिड एक्टरको रूपमा, यो लिड रोलमा चाहिँ। मुकुन भुषाल भन्ने बित्तिकै खै किनौ यसै पनि एक्सपेक्टेसन हाई हुन्छ। एउटा यस्तो ब्याकग्राउन्डबाट आएका व्यक्ति हुन् जसले चाहिँ नि थिएटरको एउटा राम्रो रेकर्ड राखिसकेको, असाध्यै राम्रो अभिनय गर्ने कलाकार भनेर त्यो किसिमको एउटा परिचय बोकेको कलाकार हुन् मुकुन भुषाल। र मुकुन भुषाललाई लिड एक्टरको रूपमा कङ्गाल करोडपतिमा कास्ट गरिएको छ भने त्यसको अर्थ सिनेमामा केही न केही विशेषता त छ, किनकि मुकुन भुषालको अवस्थालाई हेर्ने हो भने यति बेला उनलाई थुप्रै सिनेमाहरूको अफर एकपछि अर्को आइरहेकै छ, तर पनि उनले यो सिनेमालाई चुज गरे भन्नुको अर्थ सिनेमाको कथा समथिङ केही इन्ट्रेस्टिङ हुनै पर्छ। राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको यो कङ्गाल करोडपतिले हुनसक्छ मुकुन भुषाललाई अझै एउटा उनको करियरमा चाहिँ इटा थप्ने काम गर्छ कि होइन, भोलि अवार्डसम्म पुर्याउँछ कि विषय हेरेर, किनकि उनले आफैले पनि के बताएका छन् भने निकै इन्ट्रेस्टिङ, निकै नै इन्ट्रेस्टिङ छ यो कथा, त्यसैले पनि मैले चाहिँ यसलाई एक्सेप्ट गरेको भनेर भनिसकेका छन्। सो हामी के आशा गरौँ भने 1997 रिलिज भएको करोडपति, जसले चाहिँ त्यो लेभलको एउटा होइन रेकर्ड राख्यो, हुनसक्छ कङ्गाल करोडपतिले त्यो रेकर्ड पनि ब्रेक गर्छ कि सायद। हामी अहिलेदेखि नै यो टिमलाई धेरै धेरै शुभकामना दिन चाहन्छौँ, होल टिमलाई, कङ्गाल करोडपति होल टिमलाई र स्पेसली मुकुन भुषाललाई।

0: प्रतिनिधि सभा बैठकको सुन्ने समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। रासुपा सांसद आशिका तामाङले बर्ड फ्लू बारे किसान विरोधी रिङटोन बजाएको भन्दै नेपाल टेलिकममाथि प्रश्न उठाउनु भयो।
1: किसानहरूले बजारमा बर्ड फ्लूको हल्ला र त्रासका कारण गम्भीर समस्या भोगिरहेको जानकारी गराउनु भएको छ। यसबाट कुखुराको मासु तथा अण्डाको माग घट्ने, बजार मूल्यमा गिरावट आउने र किसानको ठूलो लगानीमा जोखिम पर्ने अवस्था सिर्जना भएको छ। पुष्टि हुने प्रक्रियामा रहँदै गर्दा नेपाल टेलिकमको ऋण टोनमा नेपाली कृषकलाई मार पर्ने सूचना समेत सम्प्रेषण गरियो। यस सन्दर्भमा वास्तविक प्रयोगशाला परीक्षण प्रमाणका आधारमा पुष्टि भएका हुन् कि केवल आशंका आधारमा जारी भएका हुन्, यो विषयमा स्पष्टता दिन अत्यन्त आवश्यक देखिन्छ।
0: काङ्ग्रेस सांसदले रीना उप्रेतीले अब पुरा ग्यास सिलिन्डर वितरण गर्न माग गर्नुभयो।
2: सरकारले यो सिलिन्डर 14.2 केजीको आइस आउँथ्यो, तर गत चैतदेखि आधा 7.1 केजीको वितरण व्यवस्था लागू गरेका कारण आम उपभोक्ता ग्यासको सिलिन्डर कतै ग्यास कमी छ कि भनेर शङ्काका साथै ठगीको महसुस गरिरहेका छन्। त्यसैले सभामुख महोदय, पर्याप्त मौजात उद्योगमा हुँदाहुँदै पनि पूर्ण सिलिन्डर किन नदिएको, यो निर्णय कतिन्जेलसम्म लागू गर्ने हो र यसको मार उपभोक्ताले कहिलेसम्म पाउने हो र सरकारसँग सभामुख मार्फत पूर्ण सिलिन्डर 14.2 को ग्यास वितरण गरियोस् भनी सरकारको ध्यान आकर्षण गराउँछु।
0: रासुपा सांसद राजन गौतमले सुन्ने समयमा उठाइएका विषयहरूको जवाफ नपाएको भन्दै आक्रोश पोख्नु भयो।
3: प्रतिनिधि सभाको हामीले नै बनाएको नियमावलीको नियम 15 को उपनियम 2 ले के भन्छ भन्दा, आकस्मिक सुन्ने र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले 7 दिनभित्र सदनमा दिनुपर्नेछ। कि त्यो जवाफ हामीले आजसम्म पाएका छौँ? आज 31 बैठकसम्म आइपुग्दाखेरि कतिपय जवाफहरू हामीले प्राप्त गर्न सकेका छैनौँ। आज सुन्ने समयमा यो सुन्ने समयको महत्वको विषयमा यो सदन मार्फत नेपाल सरकार र सम्बन्धित मन्त्रालयको ध्यान आकर्षण गर्न चाहन्छु।
0: भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र समाधान गरिने दावी गर्नु भएको छ। विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले सुकुम्बासी समस्या समाधानका लागि काम भइरहेको भन्दै आउँदो 500 दिनभित्र काम सकिने दावी गर्नु भएको हो।
4: भूमि समस्या समाधान समिति मार्फत स्थानीय तहसँग समन्वय गरी निवेदन संकलन, प्रमाणीकरण, नाप जाँच लगायतका कार्यहरू सञ्चालन भइरहेका छन्। विगतमा संकलन गरिएका जम्मा 12,47,469 निवेदनहरू प्रमाणीकरणको क्रममा रहेका छन्। करिब 50,000 को संख्यामा निवेदनहरू समितिको सूचना प्रणालीमा प्रविष्ट भइरहेको, 4 वटा पालिकामा निवेदन संकलन बाँकी रहेको र 65 पालिकामा निवेदन दिन छुटफुट भएकाको लागि सूचना प्रकाशन गर्ने कार्य तत्कालै गर्ने कार्यक्रम रहेकाले थप संख्यामा निवेदनहरू प्राप्त हुने अपेक्षा गरिएको छ। यी सबै निवेदनहरूको प्रमाणीकरण गरी छिटो समयमा समस्या समाधान गर्नु चुनौतीपूर्ण रहे पनि आगामी 500 दिनभित्र चरणबद्ध रूपमा समस्या समाधान गर्ने नीति अवलम्बन गरिएको छ।
0: एसियाली विकास बैंक एडीबीले नेपाल सरकारलाई 16,50,00,000 अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।
5: अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकार र एडीबी बीच 2 छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौतामा औपचारिक हस्ताक्षर भएको छ। सो सहुलियतपूर्ण ऋण खानेपानी, ढल व्यवस्थापन तथा वनचार प्रशासनको आधुनिकीकरणमा खर्च हुनेछ। अर्थमन्त्री डाक्टर सोनी मोहागले र एडीबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा भएको सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र एडीबीका तर्फबाट नेपाल आवासीय नियोगका देशीय निर्देशक आर्नो कोशवाले हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका लागि 11,50,00,000 अमेरिकी डलर र वनचार प्रशासनको आधुनिकीकरणका लागि 5 करोड अमेरिकी डलर परिचालन गरिनेछ।
0: बेलायतका औषधि पसलहरूले तौल घटाउने चक्की औषधिको माग ह्वात्तै बढ्न थालेको बताएका छन्। भद्दा जीव भएका वयस्कहरूको तौल घटाउने विभोगी चक्की औषधि केही औषधि पसलमा उपलब्ध छ। सुई लगाउन मन नगर्नेहरूका लागि यो चक्की औषधि बनाइएको हो। पोषणविदहरूले भने आपराधिक मानसिकता भएकाहरूले भने सुई लगाउने भन्दा चक्की औषधिमा उपभोक्तालाई ठग्न सक्ने भन्दै सजग गराएका छन्। नुमानकी पोषणविद जियो ग्रिफिथ्सले सस्तो मूल्यमा दिन्छौं भन्ने वेबसाइटका कुरामा विश्वास नगर्न सुझाउनु भएको छ।
6: Make sure that you're actually being given a prescription by a qualified prescriber. And that will mean that they've reviewed your medical history, other medications and your weight status to make sure that this medication is safe and appropriate for you.
7: Yo, BFBS, Gorkha Radio.

0: कथा तिम्रो पनि र मेरो पनि
1: यात्रा तिम्रो पनि अनि मेरो पनि
0: केही आँसु केही हाँसु
1: शायद यही नै हो जिन्दगी शायद यही नै हो जिन्दगी
0: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा

मिले सबै राम्रो, सोच नमिले सबै खराब। सोच मिल्ना साथै व्यवहार राम्रो, व्यवहार मिल्ना साथै सबै राम्रो। यो भन्दाखेरि मात्र होइन, व्यवहार गर्दा जीवन बाँच्दा पनि रमाइलो कुरा हो यदि मिल्न जानेमा। नजानेमा उही हो, कहिले कमिलाले टोक्छ, कहिले लामखुट्टेले टोक्छ, कहिले जुकाले टोक्छ त कहिले काँडा बिच्छ। चाहे जेसुकैले टोकोस्, चाहे जेसुकै बिझोस्, चाहे जेसुकैले घोचोस्, पीडा त आखिर पीडा नै हो। यदि व्यवहार गर्न नजाने, मनमुटाव भए, ईर्ष्या रिस द्वेष वैमनस्यता भए, विभिन्न नाता गोता, विभिन्न व्यक्ति साथीभाइ इष्टमित्र सबैतिरबाट कहिले वचनको टोकाई, कहिले गुनासोको घोचाई, कहिले आँखा तराईको हेपाई, कहिले खैके कहिले खैके, यस्तै यस्तै घोचाई दुखाई पीडा मात्रै जीवनमा भोगिन्छ, अनि दुखै दुख। आखिर दुःख लिने क्षमता पनि आफैसित, सुख लिने क्षमता पनि आफैसित। तर किन धेरै दुःखको भारी बोक्न मन पराउँछन् व्यक्तिहरू, दुःखको भारी बोकेर हिँड्न मन पराउँछन्, अनि त्यसैको बारेमा कुरा गरिरहन मन पराउँछन्, अनि कोही भेट्न साथै त्यही दुःखको भकारी फुकाएर देखाएर फैलाएर त्यसको बारेमा बारम्बार चर्चा गरिरहन, त्यसैका बारेमा बारम्बार गुनासो गरिरहन इच्छा गर्दछन् व्यक्तिहरू। आज मैले कसैले पठाउनु भएको जीवनको कथा तपाईँलाई सुनाउन लागेको होइन, आज मैले केही दिन अगाडि एउटा निम्तो पाएकी थिएँ। हरियो पोलेको मकै, नुन खुर्सानी चट्ट पारेर पिँधेको, अनि साथमा आलु तारेको तरकारी र मोही खानको लागि दिउँसोको खाजा। केही अरू व्यक्तिलाई नि बोलाएको छु र तपाईँ पनि आउनुहोस् न है। अलि नजिकैको छिमेकीले बोलाउनु भयो, नै भन्न सकिन एकछिन म पनि पुगे। उहाँहरू चार पाँचजना हुनुहुँदो रहेछ। एकजनाले हरिया मकै किनेर लिएर आउनु भएको, एकजनाले आगो फुक्नु भयो, अर्कोले दाउरा भाँची दिए, अर्कोले नुन खुर्सानी पिँधे, दही किनेर लिएर आएर मोही पारिन् घर पारेर मिक्सरमा। अनि जसले मलाई निम्तो दिइन् उनको घरमा थियो यो सबै रमाइलो कार्यक्रम। म पुगे, काम त केही थिएन, रमाइलो भयो। सबैले एकअर्कासँग परिचय गर्यौं, किनकि अरू त चिनजानकै हुनुहुन्थ्यो उहाँहरू साथी साथी, म मात्रै उहाँहरूसँग अपरिचित थिएँ। उहाँहरूको कुरा सुन्दै गएँ, रमाइलो मान्दै गएँ। मकै पाक्दै थियो, पुटुपुटु पड्किँदै थियो, उहाँहरू पोल्दै हुनुहुन्थ्यो। यो ढुङ्ग्रो पनि कति राम्रो भन्दै उहाँले स्टिलको ढुङ्ग्रोबाट आगो फुकिरहनु भएको थियो। कसैले के कुरा गर्दै रमाइलो मानिरहेका थिए सबैजना, किनकि उहाँहरू पहिलेदेखिको चिनजान भएको हुनाले खुब खुलेर कुरा गरिरहनु भएको थियो। म चाहिँ भर्खर भर्खर त्यहाँ पुगेको र ती जसले मलाई निम्तो दिइन् ती घरकी महिलासँग चाहिँ मेरो चिनजान थियो, र उहाँले सबैसँग चिनजान गराइदिएपछि म पनि पाटङ पुटुङ बोल्न थालेँ। अनि उहाँ चाहिँ हाम्री सम्धिनी भनेर उहाँले मलाई चिनाइदिनु भयो एक नारीलाई। हँसिली उज्याली नारी हुनुहुन्थ्यो उहाँ, यस्तै 60-65 हुनुहुन्थ्यो कि अथवा 70, मैले ठ्याक्कै अनुमान लगाउन सकिनँ उहाँको रूप रङ जिउ डाल हेर्दाखेरि। जे होस्, सानो उमेरको त होइन, 60-70 बिचमा हुनुहुन्थ्यो कि जस्तो लाग्छ मलाई। हाम्री सबैको सम्धिनी हो उहाँ भनेर उहाँले चिनाउनु भयो। सबैजना गलल्ला हाँसे। यो कुरा सुन्न साथै मलाई अलिकति रोचक लाग्यो, किन सम्धिनी भन्नुभएको? कहिलेकाहीँ गाउँमा काकी काकी भनेर एकजनाले बोलाएपछि गाउँकै सबैको काकी हुन्थे, कसैले गाउँकै सबैको हजुरआमा, त्यस्तो पनि सुनेको थिएँ मैले। त्यस्तै हो कि भनेर मैले सोधेँ, तर कुरा त्यस्तो होइन रहेछ, कुरा अलि बेग्लै रहेछ। र त्यो कुरा अलिकति बेग्लै थाहा पाउन साथै मलाई अत्यन्तै त्यो कथा जान्ने
इच्छा जाग्यो र मैले उहाँको बारेमा सोध्न थाले। त्यो तिनजेलसम्म मकै पाकिसकेको थियो, तीन चारा घोगा मकै पोलिसक्नु भएको थियो, जसले पोलिरहनु भएको थियो। पहिलोचोटि पोलिएको मकै भनेर बाँडीचोरी खान थाल्यौँ। मकै चपाउँदै अनि मैले घुर्काउँदै गर्दाखेरि यति रमाइलो भयो। यही सँगसँगै मैले उहाँको यो सम्धिनीको कथा पनि खोले। अब त्यो कथा कस्तो थियो, त्यो सम्धिनी किन भनिएको थियो, यो सम्धिनी भनेर उहाँहरू किन हाँस्नुभयो र यो रमाइलो कुरा के थियो, आजको यात्रा जिन्दगीकोमा म यही सम्धिनीको कथा तपाईँको लागि राख्दैछु। रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो, र सम्धिनीको कथा सुनाउनु भन्दा पहिला तपाईँका पनि कथा व्यथा, तपाईँको जीवनको भोगाई जे छन् हामीलाई लेखी पठाउन सक्नुहुन्छ mandiradungal3@gmail.com। र सम्धिनीज्यूको कथालाई सुरु गर्नुभन्दा पहिला आउनुहोस् यात्रा जिन्दगीकोलाई सुरु गरौँ। सबैभन्दा पहिला तपाईँको नाममा थुप्रै थुप्रै माया समर्पित गर्दछु, स्वागत गर्दछु, अभिनन्दन गर्दछु र यो गीत तपाईँको नाममा समर्पित गर्दछु।

जीवनमा जे चाहन्छौ त्यही हुन्छ। सिक्न चाहने हो भने धेरै कुरा छन् सिक्नका लागि। कसैको व्यवहारबाट, कसैको जीवनबाट, आफ्नो अनुभवबाट, आफ्नो सोचाइबाट, आफ्नो भगाइबाट हो। आजको यो कथा, सम्धिनीजीको यो कथाबाट पनि हामीले धेरै कुरा सिक्न सक्छौँ। धेरै जीवनमा खुसी रहनको लागि एउटा मन्त्र भनेर यो कथालाई लिन पनि सक्छौँ। हाम्रो जन्म भयो, हामी ताते ताते गरेर हिँड्यौँ, तोते बोली बोल्यौँ, लड्दै पढ्दै हिँड्न सिक्यौँ, कख गग पढ्यौँ, त्यसपछि स्कुल जान थाल्यौँ, स्कुलबाट हाई स्कुल पास गऱ्यौँ, कलेज गयौँ, जागिर खान थाल्यौँ होला, विवाहबारी भयो होला, बच्चा बच्ची भए होला, उमेर ढल्किँदै गयो होला, अनि छोराछोरीको बिहेबारी पनि गऱ्यौँ होला, छोरी छिन् भने विवाह गरेर अन्माएर अर्काको घरमा पठायौँ होला, छोरा छन् भने विवाह गरेर बुहारी भित्रायौँ होला, छोरी दिदी बहिनी आमा बुहारी आदि इत्यादि नाता गोता हुँदा हुँदै सासु पनि बन्यौँ होला। अब यो सम्बन्धहरू निभाउँदै जाँदा कतै मिठो अनुभूति छ होला, कतै तितो अनुभूति पनि छ होला। मनको कुनामा ती कतै न कतै सञ्चित भएर बसेकै हुन्छन्। तर आजको यो सम्धिनीजीको कथा सुनेपछि सायद हाम्रो व्यवहारमा केही फरक, केही परिवर्तन आउँछ कि, मलाई त्यस्तै लाग्यो। त्यही उद्देश्यले यो कथा मैले प्रस्तुत गर्दैछु। त्यसपछि हामीले मकै छोडाउँदै खाँदै रमाइलो गर्दै, अनि म प्रश्न गर्दै जान्थेँ, उहाँहरू गलल्ल हाँस्नुहुन्थ्यो, अनि उहाँले भन्न थाल्नुभयो, उहाँहरू चाहिँ उपाध्य ब्राह्मण हुनुहुँदो रहेछ, गाउँकै घरमा आफ्नो जन्म भयो, हुर्काई बढाइ त्यहीँ भयो, पढाइ लेखाइ उहीँतो हो नि, गाउँमा त्यति अगाडि बढ्न पाइएन, एक दुई कक्षा पढेपछि किन पढ्नु पर्यो, पढाइ घरमा जाने जात त्यस्तै भएछ, पढ्न पाउनु भएनछ, अनि विवाह गरेर आफ्नो श्रीमानको घर पुग्नु भएछ, आफ्नो घर परिवार सबै कुरा त्यही त हो नि, बुहारी भएपछि उहाँले जति गर्नुपर्ने एउटा ग्रामीण जीवनमा जसरी अरूले जीवन भोग्छन्, त्यसै गरी उहाँले पनि आफ्नो जीवनको यात्रालाई अगाडि बढाउनु भयो। छोराछोरी भए, हुर्के, बढे, पढे, कोही काठमाडौँ झरे, कोही गाउँमै बसे, त्यसो गर्दा गर्दै उहाँहरूका छोराछोरीको पनि विवाहबारी हुँदै गयो। जब कान्छो छोरोको विवाह गर्ने बेला आयो, उहाँहरूले विवाह गर भन्दा कान्छो छोराले मानेनन् रे, अनि नमानेपछि कान्छो छोराले बताएछन्, म एक युवतीलाई मन पराउँछु, विवाह गरिदिने भए उक्त केटीसँग विवाह गरिदिनुहोस्, नभए म घर छोडेर हिँड्छु, म विवाह गर्दिनँ तपाईँहरूले खोजेको केटीसँग। अब घरै छोडेर छोरो हिँड्ने भएपछि उसैले भनेको केटीसँग विवाह गरिदिऊ न त, उहाँहरूले ल ठिकै छ, तैँले भनेको केटी को त, सबै कुरा जानकारी दे, हामी एकचोटि जाँचबुझ गर्छौँ। आमा बुबाको यस्तो कुरा सुनेपछि छोराले आफूले मन पराएको केटीका बारेमा सबै बताएछन्। को थिइन् त ती युवती, अनि के उनको तिनीसँग विवाह भयो वा भएन, अथवा यो कथासँग उनको के सम्बन्ध छ, म यो गीत पछि तपाईँलाई बताउनेछु। साथै बस्नुहोला यात्रा जिन्दगीकोमा।

0: BFBS गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFPS Gorkha Radio।
4: कथा तिम्रो पनि र मेरो पनि,
5: यात्रा तिम्रो पनि अनि मेरो पनि।

यात्रा जिन्दगीको जसलाई तपाईले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। आज मैले सम्धिनी सम्धिनी जुन जोकमा हाँसोमा ठट्टामा कुरो निस्किएको थियो त्यही कुरोलाई खोतल्दा यो कथा जन्मियो र त्यही सम्धिनीजीको कथा म तपाईँका लागि प्रस्तुत गर्दैछु। अनि जब उहाँको कान्छो छोराले आफूले मन पराएको युवतीको बारेमा बताए उहाँहरू चाहिँ अलिकति खिस्रिक्क पर्नु भएछ किनकि आफू ब्राह्मण जातिको घर परिवार नाता गोता सबै आफ्नो ठाउँमा आफ्नो इज्जत छ। छोराले मगर समुदायको युवती मन पराएको रहेछ। अब कसरी विवाह गरिदिने? गाउँ टोल समाज छ, आफन्त छन्, इष्टमित्र छन्, छरछिमेक छ, के भनेर विवाह गरिदिने? समाजले के भन्छ? सहर बजार भएको भए बेग्लै कुरा हुन्थ्यो, गाउँठाउँको कुरा कसरी अब भित्र्याउने? घरमा किचलो भयो, विवाह गरे उनैसँग गर्छु, नभए गर्दिन, नभए घरै छोडेर जान्छु। छोराले मान्दै नमानेपछि, घरमा सम्झाउँदा पनि नलागेपछि, विवाह गर्ने मैले हो कि समाजले हो, जीवन कटाउने मैले हो कि अरूले हो, अरूले के भन्छन् भनेर म आफ्नो प्रेमलाई कसरी लत्याउन सक्छु? जब छोराले यसरी कर गर्यो, आफूले जन्माएर हुर्काएर यत्रो बनाएको लक्का जवान छोरो घर छोडेर जान्छु वा आजीवन विवाह नै गर्दिन भनेपछि कसरी नाइ भन्नु? घर सल्लाह गर्यौं अनि लौ न त भनेर छोराको इच्छा भनेर हामीले झ्याइ झ्याइ बाजा बजाएरै विवाह गरिदियौं। विवाह गरेर आइसकेपछि सायद ब्राह्मणको घरमा आएपछि शील स्वभाव यताउता सबै गर्नुपर्छ भनेर हो कि अथवा उनले नै जानेर हो मलाई थाहा छैन। हामीलाई चाहिने के हो र? हामीलाई अलिकति आदर गरिदिए, हामीलाई माया गरिदिए पुगिहाले नि। उनी हामीलाई देखेर ढोक्छिन्, हामीलाई माया गर्छिन्, मिठो बोल्छिन्, संस्कार भकी छिन्। त्यसपछि त दुई चार दिन चिन्जान गर्नलाई गाह्रो भयो। हाम्रो मनमा पनि अलिकति कस्तो होला भन्ने थियो, उनको मनमा पनि सायद हामी कस्ता हौला भन्ने थियो होला। उनले हामीलाई रिझाउने कोसिस गरिन्, हामीले उनलाई बुझ्ने कोसिस गर्यौं। हामी धेरै पढे लेखेका होइनौ, सामान्य गाउँका साधारण मानिस हौ। त्यही साधारण हिसाबले जस्तो जान्यौं त्यस्तै व्यवहार गर्दै गयौं। बुझ्दै जाँदा उनी असल रहेको हामीले पायौं र उनले पनि हामीलाई माया गर्न थालिन्। दुई चार महिनाको घर बसाई पश्चात कमाउँछौ खान्छौ, अलि कमाइसकेपछि तपाईँहरूलाई पाल्न सकेपछि तपाईँहरूलाई पनि काठमाडौँ बोलाउँछौ भनेर उनीहरू बिदाबारी भएर काठमाडौँ झरे। यसरी हाम्रो घरमा नयाँ युवती भित्रिन बुहारीको रूपमा। दुई चार महिना बसेर हामीलाई आफ्नो बनाइन् र काठमाडौँ छोरासँग छरिन्।

उनीहरू काठमाडौँ आए। केही सङ्घर्ष पश्चात दुबईले जागिर पाएछन्। खबर आयो, हामी खुसी भयौँ। अनि दुबई जानले जागिर खाँदा खाँदै अलिअलि प्रगति गर्दै गए। त्यो जागिर छोडेर अर्को जागिर खान थाले। अनि छोराले भन्यो, आमा तपाईँहरू कहिले काठमाडौँ कहिले गाउँ गर्नुहोला, किनकि तपाईँहरूलाई उता बस्दा अत्यास लाग्न सक्छ, कहिलेकाहीँ यता आवत जावत गर्दा रमाइलो पनि हुन्छ, तपाईँहरू पनि केही समय यता बस्नुहोस् केही समय उता बस्नुहोस्। छोराले यसरी बोलाएपछि हामी बुढाबुढी काठमाडौँ झऱ्यौँ। काठमाडौँमा हाम्रा सम्धी सम्धिनी पनि काठमाडौँ नै केही वर्ष अगाडिदेखि झर्नु भएको रहेछ। त्यसपछि बल्ल सम्धिनीसँग हाम्रो अलिकति उठबस हुन थाल्यो। त्यसपछि त के चाहियो र, उठबस हुँदा हुँदै कुराकानी गर्दा गर्दै तपाईँलाई के भनौँ, हाम्रो मित्रता यति गाढा भयो कि हामी त्यसपछि खुब मिल्न थाल्यौँ। यसो गर्दा पनि सँगै जाने, उसो गर्दा नि सँगै जाने, कुराकानी गर्दा सँगै जाने, कतै पूजापाठ कथा भए पनि सँगै जाने, यसो बजार गए पनि सँगै जाने, केही चिज बनाए पनि सँगै बनाउने, अत्यन्तै मिल्ने भयौँ। त्यो एउटा सम्झिने भनेर होइन कि हामी साँच्चीकै मिल्न थाल्यौँ। हाम्रो मित्रता देखेर सबैजना छक्क पर्थे। तपाईँहरू बालापनकै साथी हो भन्थे। हामी हाँस्दै भन्थ्यौँ, होइन हामी त सम्झिने सम्झिने हौ। सबैजना छक्क परेर हाम्रो कुरा सुन्थे, हाम्रो व्यवहार देखेर दङ्ग पर्थे। यसरी केही समय बितेपछि फेरि हामी गाउँ फर्क्यौँ।

गाउँमा एक दुई वर्ष बसेपछि फेरि सम्धिनीले भन्नुभयो, आउनुहोस् न ओइ काठमाडौँ, हामीलाई त कस्तो अत्यास लागिसक्यो। मलाई पनि उहाँको बानी लागिसकेको थियो। हामी केटाकेटी हुँदाखेरि आफ्ना गाई बाख्रा हेर्ने साथीहरू, मेलोपातो गर्ने साथीहरू कति प्यारो हुन्थ्यो, त्यस्तै प्यारो साथी बहिन मेरी सम्धिनी। उहाँ यसरी आफ्नो कुरा खोल्दै कितितित्त हाँस्दै उज्यालो अनुहार पार्दै बताउँदै हुनुहुन्थ्यो, अनि म फेरि कुरा कोट्याउँथेँ, अनि तपाईँहरू गाउँ गएपछि फेरि आउनुभयो त, उहाँले भन्नुभयो, आएर त तपाईँसँग भेट भयो नि। अनि मैले भने, ए अनि त्यसपछि कथा कसरी अगाडि बढ्यो त? उहाँ एकछिन चुप लाग्नुभयो, मकै मुखमा हाल्नु भएको थियो, त्यो मकै चपाउँदै चपाउँदै स्वाद लिलि चपाउनु भयो, कस्तो मिठो मकै किनेर ल्याउनु भएछ तपाईँले त भनेर जस्तै मकै किनेर लिएर आउनु भएको थियो उहाँतिर हेरेर सम्बोधन गर्नुभयो, अनि अलिकति नुन खुर्सानी चट्ट जिब्रोमा लगाउनु भयो र कुटुक्क मोहीले त्यो मकैलाई उहाँले निल्नुभयो, कस्तो मिठो स्वाद लिएर खानुभयो। अनि त्यसपछि उहाँले कुरा सुरु गर्नुभयो, त्यसपछि के भन्नुभयो त, म यो गीत पछि तपाईँलाई सुनाउँछु, साथै बस्नुहोला यात्रा जिन्दगीको म।

0: रेडियो। हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा

यिको जसलाई तपाईले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ तपाईको छेउमा मन्दिरा छु र समदिनी जीको कथा अझ म अगाडि बढाउँदै छु उहाँले भन्नुभयो त्यसपछि कहाँ बस्न सकियो र गाउँमा हामी त आइहाल्यौं नि अनि आएको पनि दुई चार वर्षै भइसक्यो हेर्नुहोस् त यतै बसेका छौँ खुब रमाइलो छ जिन्दगीमा उहाँले यति भन्दै हुनुहुन्थ्यो अनि अरूले थपे अरे उहाँको त के कुरा गर्नु यति मिल्नुहुन्छ यति मिल्नुहुन्छ सबै छर छिमेक टोल छक्क पर्छन् सम्दिनी मिलेको देखेर हामी पनि त्यसै गरेर छक्क परेका थियौँ जब उहाँहरू मिल्नुहुन्थ्यो जब उहाँहरू दुवैजनालाई देखेका थियौँ त्यति बेला हामीले पनि सोचेका थियौँ उहाँहरू साथी साथी हुनुहुँदो रहेछ पछि पो थाहा भयो सम्दिनी भनेर मानिसहरूले कति कुरा काट्छन् सम्दिनीहरू मिल्दैनन् कस्ता हुन्छन् भनेर तर उहाँहरूको त्यो सम्दिनीको प्रेम देखेर हामी यति दङ्ग पर्छौँ कि के भनौँ अनि यति मिलेको यति संस्कार भएको सम्दिनी भनेर अनि हामी सबैजनाले सम्दिनीजी भनेर कुरा गर्दा गर्दै टोल छर छिमेक समाज सम्दिनी भनेर चिन्नुहुन्छ र हामी पनि उहाँलाई सम्दिनी भन्छौँ भनेर उहाँहरूले भन्नुभयो र सबैजना गलल्ल हाँस्नुभयो अनि मैले भने साँच्चै नै तपाईँहरू मनबाटै मिलेको अनि कसरी भयो त यो सम्बन्ध यस्तो उहाँले भन्नुभयो बुहारी जाति छिन् संस्कारी छिन् अनि हामी मिल्दा मिल्दै कसरी यस्तो घनिष्ठ मित्र भयौँ मलाई पनि थाहा छैन सायद उहाँले पनि भित्री मनबाट मलाई साथी स्वीकार्नु भयो मैले पनि भित्री मनबाट उहाँलाई साथी स्वीकारेँ उहाँकी छोरी मेरो घरमा छे बुहारीको रूपमा एउटा छोरी नै अनि उहाँले एउटा मेरो छोरालाई छोराको रूपमा पाउनु भएको छ हामी दुवैको छोराछोरी मेरो मुटुको टुक्रा उहाँको ज्वाइँ उहाँको मुटुको टुक्रा मेरो बुहारी अनि हामीले एकले अर्कालाई कसरी नराम्रो गर्न सक्छौँ नराम्रो भन्न सक्छौँ हामी त यस्तो मिल्छौँ कि अब हाम्रो नाता यति अटुट भएको छ हामी एक अर्का बिना बाँच्नै नसक्ने हुन्छौँ छिन नभेटेपछि हामीलाई छटपटी हुन्छ उता घर के पाक्यो हामी कहाँ आइपुग्छ हामी कहाँ के पाक्यो उता पुग्छ अनि दुई तिन दिन भेट नभयो भने ए सम्दिनी आऊ न आऊ भनेर बोलाउनुहुन्छ म पनि पुग्छु उहाँ पनि आउनुहुन्छ छोरा बुहारी साथी जस्ता मिल्छन् हामी सासु ससुराहरू पनि उस्तै गरी मिल्छौँ यस्तै छ हाम्रो कथा उहाँ हाँस्नुहुन्छ अनि बुहारी कस्ती छिन् त मैले फेरि सोधेँ राम्रो छिन् संस्कारी छिन् बिचरी दिनभरि काम गरेर थाक्छिन् घरमा चाहिँ भ्याएसम्म गर्छिन् तर यताउताको बाहिरको काम सबै गर्न जागिर चलाउँछिन् भान्साको काममा अलिकति अल्छी गर्छिन् त्यो उनको स्वभाव हो म खाली छु म आफै पकाउँछु अनि भन्छिन् आमा तपाईँले पकाएको मिठो यदि मेरी छोरी त्यो ठाउँमा भएको भए सायद म नै पकाउँथेँ उनलाई काम गर्न दिन्नथे त्यो पनि मेरै छोरी हो भन्ने लाग्छ अनि उसले भनेको म मान्छु ऊ किनमेल गरेर ल्याइदिन्छे काटाकुटु काटिदिन्छे घर सफा गर्छे म पकाउँछु राम्रो छ छोरा बुहारी पनि राम्रा छन् सम्दिना सम्दिनी पनि खुब मिल्छौँ यसै गरी जिन्दगी चलिरहेको छ भनेर उहाँले भन्नुभयो हामीले त्यो पोलेको मकै खाउन्जेल त्यो नुन खुसानीको स्वाद लिउन्जेल अनि चट्ट त्यो ग्लास भरिभरिको बाक्लो मोही पिउन्जेलसम्मको उहाँको यो कथा सुन्यौँ कस्तो राम्रो आखिर मनले जिते जित त हो नि मन उदार भए सबै मानिस अटाउने त हो नि अङ्गालो फुकाए अङ्गालोमा बेरिन आउने त हो नि मानिसहरू अलिकति उदार हुन साथै अलिकति मनमा खोट नराखिकन व्यवहार गर्न साथै कति राम्रो हुने रहेछ सम्बन्ध मनले त्यसै सोचे

को यात्रा जिन्दगीको मा यो सम्धिनीजीको कथा सुनाउँछु भन्ने लाग्यो अनि त्यही भएर मैले यो कथा तपाईँलाई सुनाएकी हुँ। रमाइलो लाग्न सक्छ, प्रेरणा हुन सक्छ, म पनि यस्तै व्यवहारबाट आफन्त बनाउन सक्छु भन्ने लाग्छ कि जे पनि हुन सक्छ, त्यही भएर मैले यो सम्धिनीजीको कथा आजको यात्रा जिन्दगीको मा सुनाएकी।

जिन्दगीको बाटो त मैले बिदा माग्ने बेला भइहाल्यो। अर्को साता फेरि कसै अरूको जीवनको कथा लिएर आउने नै छु। तपाईँका पनि कथा व्यथा, तपाईँको भोगाई, तपाईँले देखेका सुनेका जुन कथा कसैको लागि प्रेरणा बन्छ त्यस्ता कथा छन् भने हामीलाई लेखी पठाउन सक्नुहुन्छ। मन्दिरा ढुङ्गेल 3@gmail.com यो इमेल पठाउने ठेगाना हो। तपाईँलाई इमेल पठाउनको लागि अप्ठ्यारो लाग्छ, लेख्न गाह्रो लाग्छ भने मलाई मेसेन्जरमा मन्दिरा ढुङ्गेल सर्च गरेर हेर्नुहोला। मेरो प्रोफाइलमा दियो बोलेको छ, मेसेन्जरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। त आजको यो साथका लागि म आभार व्यक्त गर्दछु। धेरै धेरै धन्यवाद। अर्को साता फेरि भेटौँला। जीवन वरदान हो, ईश्वरको आशीर्वाद। यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँचौँ। हवस् त, फेरि भेटौँला। नमस्कार।

0: Pelain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: पार्टीमा अनेकता सिर्जना गर्न प्रारम्भ गर्नुभयो। यदि उहाँले पार्टी एकता गर्न खोज्नु भएको थियो भने स्वयं अहिलेका सभापति गगन कुमार थापा महामन्त्री हुँदा सदस्यता व्यवस्थापन समितिको प्रमुख भएर आफैले टुङ्ग्याएको क्रियाशील सदस्यतालाई आफैले अर्को मापदण्ड चाहिँ सिर्जना गरेर जुन विवाद सिर्जना गरिदिनु भएको छ, अहिले अध्यावधिले खासै अर्थ राखेन। अध्यावधि गरेका साथीहरू नै पार्टी छोडिराख्नु भएको छ जनताको जनप्रतिनिधिहरूले पार्टी छोडिराख्नु भएको छ। त्यसैले यो पार्टीबाट वितृष्णा जे ढङ्गले उत्पन्न भएको छ त्यसलाई रोक्नका लागि पनि यो सम्पर्क कार्यालयको र हाम्रो दायित्व हो भनेर हामी काम गरिराखेका छौँ।
4: नेपाली काङ्ग्रेसले निर्धन र सुकुम्बासीका लागि वर्तमान सरकार संवेदनहीन बनेको टिप्पणी गरेको छ। संसदमा विशेष समय लिएर बोल्दै नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले निरीह नागरिकमाथि तुजुक नदेखाउन चेतावनी दिनुभयो।
5: सरकारको सफलता उसले कति डोजर चलायो भन्नेबाट होइन, नागरिकको जीवन कति सुरक्षित बनायो भन्नेबाट मापन गर्नुपर्छ। कुनै नागरिकको बसोबास गैर कानुनी थियो होला, तर उसको जन्म त गैर कानुनी थिएन होला नि। ऊ नेपाली भूमिमा जन्मिनु पनि गैर कानुनी थिएन होला नि। सभामुमोदय, समाधानको नाममा हजारौं सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकलाई वर्षायामको मुखमा जसरी वैकल्पिक व्यवस्था बिना विस्थापित गरियो, त्यो सरकारको मानवीय संवेदना शून्य भएको छन्थ्यो। वृद्ध, अशक्त, गर्भवती र साना बालबालिकाको अवस्था बारे राज्यले सोच्नु पर्दैन? राज्य यति साह्रो संवेदनहीन बन्न मिल्छ? हिजो व्यवस्थापनको नाममा सुकुम्बासी बस्तीबाट बलपूर्वक हटाउने र आश्रय स्थलमा राख्ने अनि आज त्यहाँबाट रातारात धपाउने, के यो देश ठुलाबाडाको मात्रै हो? कालो चस्मा लाउने, कालै कोट र कालै प्यान्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको मात्रै हो सभामुख महोदय? सुकुम्बासी, अव्यवस्थित बसोबासी, गरिब किसान र मजदुरहरूको चाहिँ यो देश होइन? यदि हो भने किन अत्याचार गरिन्छ शक्तिहीन नागरिकमाथि? सत्ताको तुजुक शक्तिहीन नागरिकमाथि प्रयोग नगरौं। ख्याल होस्, नागरिकमाथि सरकारको विजय कहिल्यै हुँदैन।
4: अब खबर फटाफट।
6: कालीकोटमा विषादी जोखिम न्यूनीकरण अभियान स्थानीय तह, कृषि र स्वास्थ्य क्षेत्रसँग समन्वय गर्दै, विषादी प्रयोग हुन नदिन समुदाय स्तरमा जनचेतना कार्यक्रम गरिँदै, तनहुँ ब्यास एकको चार कुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण गर्दै, पड्के पानी कुवा मर्मत र संरक्षणका लागि नगरपालिकाको 75,000 सहयोग सहित 60 परिवार गाउँलेको 5 दिन श्रमदान पनि। कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा अनुमति बिना घुम्ती व्यापार गर्न रोक, स्वीकृति नलिई मोटरसाइकल, टाँगा, रिक्सा र मिनी ट्रकमा व्यापार गरेको पाइए कार्यवाही गरिने। सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत भोजपुरको मुन्धुम पार्क क्षेत्रमा 100 लाली गुराँसका बिरुवा रोपियो। डिभिजन वनले दिएका 500 लाली गुराँसका बिरुवा मध्ये बाँकी 400 बिरुवा चखेवा क्षेत्रमा चरणबद्ध रूपमा रोपिने। दलित समुदायसँग अन्तर्जातीय बिहे गरेका 25 जोडीलाई म्याग्दीको मालिका गाउँपालिकाको सम्मान, 25 जोडीलाई 3,500 दरले नगद वितरण। जनकपुर धाम उपमहानगर पशु चौपाया छाडा छाड्नेलाई कारवाही गर्दै 500 भन्दा बढी छाडा पशु चौपाया नियन्त्रणमा, छाडा छाड्ने धनीलाई 5,000 तिराउँदा 7,00,000 भन्दा बढी जरिवाना संकलन। र खोटाङको दिक्तेलमा मजुवागढी मूर्ति कार्यशालाको सन्दर्भ पारेर 10 कलाकार र 1 संचार कर्मीलाई नागिन आर्ट एकाडेमीको सम्मान, ललित कला डायमन्ड व्यक्ति घोषित गर्दै नवलपरासीका नरबहादुर विकर र चितवनकी इन्दिरा श्रेष्ठ कमलालाई 50,000 नगद सहित सम्मान।
4: फिफा अध्यक्षलाई ट्रम्पको फोनले अमेरिकी स्ट्राइकर बालोगुनमाथिको एक खेल प्रतिबन्ध हटेपछि विश्व फुटबलमा तरङ्ग आएको छ।
7: फिफाको निर्णयप्रति बेल्जियम फुटबल संघले आपत्ति जनाएको छ। बालोगुनले आफू विरुद्धको खेल खेल्न पाउने भएपछि बेल्जियम असन्तुष्ट भएको हो। फिफाको निर्णय र ट्रम्पको भूमिका बारे सामाजिक सञ्जालमा आक्रोश समेत जन्माएको छ। ट्रम्पले व्यक्तिगत रूपमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गर्दै अमेरिकी खेलाडीमाथिको एक खेलको प्रतिबन्ध पुनरावलोकन गर्न आग्रह गरेपछि फिफाले एक खेलको निलम्बन तत्काल लागू नगर्ने निर्णय गरेको हो। जुलाई 1 बोस्निया विरुद्ध रातो कार्ड पाएका बालगुनले अब बेल्जियम विरुद्ध अन्तिम स्वरूको खेल खेल्न पाउनुहुनेछ। निर्णय सार्वजनिक भएको केही बेरमै ट्रम्पले आफ्नो ट्रुथ सोसल मार्फत फिफालाई धन्यवाद भन्नुभएको छ। फिफाले सही निर्णय गरेर ठूलो अन्याय सच्याएको ट्रम्पको भनाइ छ। बेल्जियमले भने यो विषयलाई कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्ससम्म लैजाने विषयमा सोचिरहेको जनाएको छ। फिफाले भने फिफा अनुशासन संहिताको धारा 27 अनुसार बालोगुनमाथि लगाइएको एक खेलको प्रतिबन्धको कारण एक वर्षको परीक्षण अवधिसम्म स्थगित गरिएको भन्दै यस्तै प्रकृतिको अर्को व्यवहार दोहोराएमा प्रतिबन्ध स्वतः लागू हुने तर्क गरेको छ। निर्णय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यो रातो कार्ड कसरी उल्टियो
2: BFBS, Gorkha Radio.

0: राप्रपाले ल्यान्ड रोभर गाडी आयातमा भएको अरबौंको करछली र अनियमितताका विषयमा संसदमा प्रश्न उठाएको छ। बैठकमा बोल्दै राप्रपा सांसद खुशबु ओली,
1: नेपालमा आयात गरिएका 16 ल्यान्ड रोभर मध्ये 6 डिजेल सवारीलाई झुटो विवरण पेश गरी प्लग इन हाइब्रिड भनेर घोषणा गरी भन्सार छली गरिएको छ र कैयौं संख्याका अन्य डिजेल गाडीलाई पेट्रोल गाडी भनेर भन्सार छली गरी भित्राइएको छ। विशेष गरी प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, सायद हाम्रा सम्मान्य प्रधानमन्त्रीज्यू त्यति बेला अनभिज्ञ हुनुहुन्थ्यो होला, तर यिनै गाडीहरू मध्ये एउटा गाडी चुनावको बखतमा हाम्रो प्रधानमन्त्रीज्यूले पनि चढ्नु भएको थियो। यसबाट प्रति गाडी करिब 1 करोड रुपियाँको दरले राज्यलाई करिब 6 करोड रुपियाँ राजस्व नोक्सानी भएको तथ्य अख्तियारको अनुसन्धानबाटै पुष्टि भइसकेको छ। तर प्रश्न उठ्छ, अनुसन्धान सम्पन्न भयो, प्रमाण भेटियो, तर आजसम्म अभियोजन भएको छैन न कसैलाई कारवाही भएको छ। यदि प्रमाणित राजस्व छलीको मुद्दा समेत कार्यान्वयनमा जाँदैन भने कानून कसका लागि हो? त्यसैले यो कर छलीको एउटा क्षेत्रलाई तत्काल दायरामा ल्याई राजस्व सङ्कलन गर्न र हाम्रो ढुकुटीमा केही पैसा थप गर्न म सरकारसँग आग्रह गर्दछु।
0: नेकपा एमाले सरकारले सञ्चालन गर्न लागेको ब्लुबस कति पनि सान्दर्भिक नभएको टिप्पणी गरेको छ। सांसद गुरु बराल,
2: छोरा र छोरी सँगै हिँड्दा छोरी गाडीमा चढ्नु पर्ने, छोरो प्रतीक्षा गर्नुपर्ने, बाबु र आमा सँगै हिँड्दा आमाले गाडी चढ्ने र बुबालाई पछि आवै भन्ने, यस्तै गरी श्रीमान र श्रीमती सँगै हिँड्दा मेरो त गाडी आयो है तपाईँ आउँदै गर्नु भन्ने अवस्था जो एउटा पैदा गर्न खोजेको छ यो अत्यन्त गलत छ। हामीले आज सार्वजनिक यातायातमा अत्यन्त गम्भीर भएर सोच्नु पर्ने भएको छ।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधनका क्रममा संघीयता, समावेशी र धर्मनिरपेक्षतालाई दखलअन्दाजी नगर्न चेतावनी दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साम्पाङ,
3: यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसाबले जुन खालको चाहिँ नि कुराकानीहरू भइराखेका छन्, सल्लाहहरू भइराखेका छन्, हामीलाई जानकारी प्राप्त छ। फन्डामेन्टल्स अफ द कन्स्टिट्युसनमा संघीयता, समावेशी र धर्मनिरपेक्षता, म चाहिँ यो तिनवटा कुरा देख्छु। यो तिनवटा कुरालाई तलमाथि हुने गरी दखलन्दाजी गर्न खोजियो भने फेरि देशमा चाहिँ नि दुर्घटना, हामीले जानेर नजानेर सचेतनाका साथ या बेहोसीमा त्यो दुर्घटना फेरि हामीले निम्त्याउन पुग्नेछौँ। र विगतमा हामी जस्तै राजनीति गर्छु, देश बनाउँछु भन्ने खालका मान्छेहरूले गरेको खालको गल्ती हामी फेरि चाहिँ नि तपाईँको गर्न बाध्य हुनेछौँ जान अनजान। त्यसले गर्दाखेरि म यहाँहरू सबैजनालाई हार्दिक अनुरोध गर्न चाहन्छु त्यसतर्फ द फन्डामेन्टल्स, ती आधारभूत संरचनाहरू जुन छन्, ती आधारभूत संरचनाहरूलाई राखेर हामीले अरू के गर्ने हो, अरू हामी चाहिँ गर्न सक्छौँ, तर ती फन्डामेन्टल्सलाई नछोइयोस्।
0: यही असर 18 सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको बस दैलेखको कर्णाली नदीमा खसेको घटनाप्रति सरकार बेखबर भएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन्। प्रतिनिधि सभा बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा बस दुर्घटना हुँदा मन्त्रीको सवारीका लागि हेलिकप्टर उडेको तर उद्धारमा नगएको भन्दै संसदमा आक्रोश पोख्नु भयो। यो घटनामा बससहित 5 बेपत्ता छन्। घटना भएकै समयमा ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ जगदुल्ला हाइड्रो पावरका संरचना उद्घाटनका लागि डोल्पा जानु भएको थियो। राप्रपा सांसद साईले यो घटनासँग जोडेर संसदमा आक्रोश पोख्नु भएको हो।
4: मेरो कर्णालीमा 18 गाडी नदीमा खस्यो, नदीको बिचमा मानिसहरू गुहार मागिरहेका थिए, हार गुहार गरिरहेका थिए, मलाई बचाऊ भनिरहेका थिए। एकजना मान्छे भिरमा अट्किराख्नु भएको थियो, उहाँले जीवनको भिख मागिराख्नु भएको थियो। उनीहरूको गुहार नदीको किनार थर्कियो, डाको लगाउँदा लगाउँदै स्वर सुक्यो, स्वरसँगै उहाँको जीवन पनि समाप्त भयो। गाडी नदीमा डुब्यो, भिरमा अट्केको मान्छेको मृत्यु भयो। डाको लगाउँदा स्वर सुक्यो, आशा सक्यो, तर उद्धार आएन। सम्माननीय सभा मध्ये त्यही बेला आकाशमा एउटा हेलिकप्टर देखियो, तर त्यो उद्धारका लागि थिएन, मन्त्रीज्यूको सवारीका लागि थियो। सम्माननीय सभा महोदय, सरकारका केन्द्रीय मन्त्री कर्णालीको आकाशमा हेलिकप्टरमा घुमिराख्नु भएको थियो, तर यता प्रदेश सभामा भाग पुगेन भन्दै सांसदहरू भागभण्डाका लागि एक आपसमा झगडा गरिरहेका थिए। सम्माननीय सभा महोदय, त्यो दृश्य, तर कर्णालीका नागरिक भने नदीमा डुबेर जीवन बचाइदिनुहोस् भनेर हार गुहार मागिरहेका थिए। सम्माननीय सभा महोदय, उद्धार टोलीसँग साधन थिएन, मैले पनि तत्काल फोन गरेको थिएँ त्यहाँको डिआइजीसँग, सशस्त्र प्रहरीको चिफसँग, साधन थिएन। सुर्खेतबाट दुर्घटना भएको ठाउँमा जान 5 लाग्छ। सम्माननीय सभा महोदय, हेलिकप्टर आकाशमा घुम्दै गर्दा एउटा हेलिकप्टर पठाउने क्षमतासम्म यो सरकारसँग भएन, अनि काम कसका लागि गरिराखेका छौँ हामी? भाषण किन ठोकिरहेछौँ? त्यसको जवाब चाहिन्छ। यो देश सबको साझा हो। सम्माननीय सभा महोदय,
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाव घटाउन निर्देशन दिनुभएको छ। सिंहदरबारमा आयोजित विशेष बैठकमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने स्पष्ट पार्नु भएको छ। बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, फलफूल तथा तरकारी व्यवसाय महासंघ लगायतको उपस्थिति थियो।
5: BFBS, Gorkha Radio.

Radio. नमस्ते 99.5 मेगाहर्ज एफएममा ब्रुनाईका स्थानीय श्रोताले अहिले हामीलाई सुनिरहनु भएको छ भने विश्वभरि विविध माध्यमबाट बिएफबिएस गोर्खा रेडियो सुनिरहनु भएको छ। तपाईँ लाल शाहीको साथमा प्रभातकालीन आवाज कार्यक्रममा हुनुहुन्छ यतिखेर। हजुर, कार्यक्रम सुरु भयो ब्रुनाईको स्टुडियोबाट र अहिले समय बिहानको 7:11 गएको छ ब्रुनाईमा र तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया आउँदै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ 3224167 वा 3220098। ब्रुनाई बाहिरबाट हो भने 00673 पहिला डायल गर्नुपर्ने हुन्छ र इमेलद्वारा हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com हो र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ। मेरो देश रोहित जोन छेत्री, रोहित शाक्य र साथीहरू मिलेर गाउनु भएको देशप्रेमको भावना झल्कने गीतबाट आजको कार्यक्रमको उठान हामीले गरिसकेका छौँ र अब आजको थॉट फर द डे, यो प्रेरक भनाई हो सैमुएल बेकेट को। वहाँ भन्नुहुन्छ, एवर ट्राइड एवर फेल्ड नो मैटर ट्राई अगेन फेल बेटर। कहिले प्रयास गर्नुभयो, कहिले असफल हुनुभयो, केही फरक पर्दैन, फेरि प्रयास गर्नुहोस्, फेरि असफल हुनुहोस्, अझ राम्ररी असफल हुनुहोस् र सिक्नुहोस् भन्न खोजिएको हो यसबाट। सिम्पल एज द्याट। टुडे इन हिस्ट्री, सन् 2005 साल 7 जुलाईको कुरा हो, कोअर्डिनेटेड टेररिस्ट बम ब्लास्ट स्ट्राइक लन्डन्स पब्लिक ट्रान्सपोर्ट सिस्टम ड्युरिङ द मर्निङ रस आवर, किलिङ 52 एन्ड इन्जरिङ 700। सन् 2005 साल 7 जुलाईका दिन लन्डनमा बडो दुःखद घटना घटेको थियो। टेररिस्ट बम ब्लास्टले लन्डनलाई थर्कमान बनाएको थियो। पब्लिक ट्रान्सपोर्ट सिस्टममा विस्फोट गराउँदाखेरि 52 जनाको ज्यान गएको थियो भने 700 जना घाइते भएका थिए सन् 2005 साल 7 जुलाईमा। फेमस बर्थडे, सन् 1981 साल 7 जुलाईमा जन्मेका हुन् एमएस धोनी, महेन्द्र सिंह धोनी, इन्डियन क्रिकेट क्याप्टन अनि विकेट किपर थिए उनको समयमा र एकदमै चर्चित क्रिकेट खेलाडी इन्डियाका। उनको जन्म इन्डियाको झारखण्डमा भएको थियो 1981 साल 7 जुलाईमा। अब हेल्थ टिप्स, तपाईँले आफ्नो चिन्ता हरण गर्नको लागि के गर्नुपर्छ, एक दुईवटा टिप्स स्वीकार्नुहोस्। रिल्याक्सेसन जरुरी छ अनि हुन्छ भने समय समयमा मेडिटेसन पनि गर्ने गर्नुहोस् र अर्को छ लिमिट योर इन्फर्मेसन, डिजिटल डिटक्स अहिले सबैलाई लागू हुने कुरा हो। हामी अत्यन्तै निर्भर परिरहेका छौँ यो डिजिटल सिस्टममा, समय समयमा त्यसबाट अलिकति टाढा रहन सकियो भने, जस्तै एक दिनमा आधा दिन तपाईँले नचलाउनुहोस् तपाईँको उपकरणहरू, त्यसले तपाईँलाई शान्ति दिन्छ, पक्कै हो यो कुरो। अनि थिङ्क पोजिटिभ, लिसन टु म्युजिक, सङ्गीतले धेरै तपाईँलाई राहत दिन्छ, त्यसर्थ सङ्गीत सुन्ने गर्नुहोस्। अनि इट हेल्थी, हेल्थी खानेकुरा खानै पर्यो समग्र स्वास्थ्यका लागि पनि अनि तपाईँको चिन्ता हरण गर्नका लागि पनि। अनि एक्सर्साइज गर्न जरुरी छ र साथसाथमा तपाईँका साथीभाइ मित्रजन परिवारजनका सदस्यहरूसँग कन्ट्याक्टमा रहिरहन जरुरी छ, टक विथ फ्रेन्ड्स। यी सबै कुरा नियमित रूपमा गर्ने गर्नुभयो भने तपाईँले
आफ्नो एङ्जाइटीलाई म्यानेज गर्न सक्नुहुन्छ। अब मौसम सेरिया ब्रुनाईबाट सुरु गरौँ। 26 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम र घाम लागेको अवस्था हो। अधिकतम तापक्रम आज 30 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया सनी एन्ड अ जेन्टल ब्रिज भनिएको छ। आज दिनभरि जसो नै घमाइलो रहनेछ सेरिया। अब नेपाल काठमाडौँको तापक्रम अहिले 22 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 28 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया लाइट रेन सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। काठमाडौँमा हल्का वर्षा हुने सङ्केत छ भने मन्द गतिमा हावा बहनेछ। अब लागौँ युकेतिर। लन्डनको तापक्रम अहिले 23 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 31 डिग्री सेल्सियस पुग्ने अनुमान छ। लन्डन आज निकै गर्मी देखिन्छ। सनी एन्ड अ जेन्टल ब्रिज आजको जनरल फोरकास्ट। एकदमै घमाइलो रहनेछ अनि गर्मी पनि। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो। अब एउटा गीत सुन्ने पालो। हेमन्त चेम्जोङ गाउँदै हुनुहुन्छ यो गीत, सुन्दर लाग्छन् ती बस्तीहरू।

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

सुन्दैन थियो प्रताप दास र अनु चौधरीलाई भाग्यले जुरायो। आज हर्नबिल माफ गर्नुहोला, भोलिको दिन बुधबार 8 जुलाईका दिन हर्नबिल हेल्पिङ ह्यान्ड्सको बेङ्गो नाइट बेलुकी 7 बजे सुरु हुनेछ हर्नबिल स्कुलमा। र 7 बजे ढोका खोल्ने हो, हुन त 7:30 बजे आइज डाउन भनेर भनिएको छ, 7:30 बजे सुरु भइहाल्छ। र थुप्रै क्यास प्राइजेस राखिएका छन्। अनि यो इभेन्ट भने एडल्ट्स ओन्ली भनेर भनिएको छ, नानी केटाकेटीहरूलाई लिएर जान पाइँदैन। र हर्नबिल हेल्पिङ ह्यान्ड्सको बिङ्गो नाइट भोलि बुधबारको दिन हर्नबिल स्कुलमा बेलुकी 7 बजे। ब्रिटिश फोर्सेस बनाइवासीका लागि प्रेग्नेन्सी एन्ड पोस्ट नेटल योगा विथ क्रिस्टिन बेका हरेक बिहिबारको दिन हुँदै आइरहेको छ। र अर्को कार्यक्रम 9 जुलाई यानि कि पर्सि बिहिबारको दिन हुँदैछ, मध्यदिन 12 बजेदेखि 1 बजेसम्म पिसिएमएफमा। गर्भवती महिलाहरू जो हुनुहुन्छ र भर्खरै नानी पाएका महिलाहरू जो हुनुहुन्छ उहाँहरूको लागि यो एकदमै राम्रो सेसन छ योगाको, क्रिस्टिन बेकरको साथमा। नछुटाउनुहोला, धेरै कुरो यसमा सिकाइनेछ अनि तपाईँलाई उपयोगी हुनेछ। प्रेग्नेन्सी एन्ड पोस्ट नेटल योगा विथ क्रिस्टिन बेका हरेक बिहिबारको दिन र पर्सि बिहिबार 9 तारिक दिनको 12 बजे पिसिएमएफमा यो कार्यक्रम हुनेछ।

तिमी नभए दि यलो ह्यामरको गीत सुन्दै हुनुहुन्थ्यो पिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ. यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा. ब्रुनाईको समय अहिले बिहानको 8 बज्नको लागि 27 मिनट बाँकी रहेको छ. मङ्की गार्डिङ, मङ्की एडभेन्चर वक आउँदो 16 जुलाईमा हुने भएको छ बेलुकी 5 बजे पनागामा. यदि तपाईँ इच्छुक हुनुहुन्छ यसका लागि भने राम्रो मौका छ. मङ्की गार्डिङ, मङ्की एडभेन्चर वक 16 जुलाईका दिन बेलुकी 5 बजे पनागामा. ब्रिटिस फोर्सेस ब्रुनाइज हाँडेर आफ्नो पोस्टिङ सकेर तपाईँ युकेतर्फ फर्काँदै हुनुहुन्छ भने तपाईँले यहाँ ब्रुनाईमा रहँदा बस्दा प्रयोग गर्नुभएको बिएफएस टिभी बक्स फर्काउनु पर्ने हुन्छ. यदि समयमै फर्काउनु भएन र त्यत्तिकै जानुभयो भने तपाईँलाई 500 ब्रुनाई डलरसम्म जरिवाना लाग्न सक्छ. सचेत रहनुहोला. यदि जाँदै हुनुहुन्छ छिट्टै भने हाम्रो कार्यालयमा ल्याएर बुझाइदिनु हुन हाम्रो सादर अनुरोध छ. यदि तपाईँ नबुझाइकन जानुभयो र तपाईँलाई हामीले खोज तलास गर्नु पर्यो आदि इत्यादि भने 500 ब्रुनाई डलरसम्म जरिवाना लाग्न सक्छ, जुन कुरा हामी यहाँलाई लगाउन चाहँदैनौँ. त्यसर्थ कृपया जानुभन्दा अगाडि, ब्रुनाई छाडेर जानुभन्दा अगाडि बिएफपिएस टिभी बक्स बुझाइदिनुहोला. किनभने नयाँ व्यक्ति जो ब्रुनाई आउनुहुन्छ उहाँहरूलाई त्यसको आवश्यकता पर्दछ. स्वप्निल शर्माको औँलाहरू अबको पालोमा.

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

दिया गुरुङको मायाको संसार मिठगीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। समय अहिले बिहानको 8 बज्नको लागि ब्रुनाईमा 16 मिनट बाँकी रहेको छ। अब प्रभातकालीन आवाज कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। US डलर एकको खरिदर 152.34 रुपियाँ, बिक्री दर 152.94 रुपियाँ, युरो एकको खरिदर 173.84 रुपियाँ, बिक्री दर 174.53 रुपियाँ, पाउन्ड स्टर्लिङ एकको खरिदर 203.11 रुपियाँ, बिक्री दर 203.91 रुपियाँ, स्विस फ्रान्क एकको खरिदर 188.96 रुपियाँ, बिक्री दर 189.70 रुपियाँ, अस्ट्रेलियन डलर एकको खरिदर 105.56 रुपियाँ, बिक्री दर 105.98 रुपियाँ। कनेडियन डलर एकको खरिदर 107.05, बिक्री दर 107.47 रुपियाँ, सिङ्गापुर डलर एकको खरिदर 117.74 रुपियाँ, बिक्री दर 118.21 रुपियाँ, जापानिज यन 10 को खरिदर 9.38 रुपियाँ, बिक्री दर 9.42 रुपियाँ, चाइनिज युआन एकको खरिदर 22.42 रुपियाँ, बिक्री दर 22.51 रुपियाँ, साउदी अरेबियन रियाल एकको खरिदर 40.56 रुपियाँ, बिक्री दर 40.72 रुपियाँ। कठारी रियाल एकको खरिदर 41.79 रुपियाँ, बिक्री दर 41.95 रुपियाँ, थाई भाट एकको खरिदर 4.57 रुपियाँ, बिक्री दर 4.59 रुपियाँ, युएई डिरहाम एकको खरिदर 41.48 रुपियाँ, बिक्री दर 41.64 रुपियाँ, मलेसियन रिङ्गित एकको खरिदर 37.29 रुपियाँ, बिक्री दर 37.44 रुपियाँ, साउथ कोरियन वान 100 को खरिदर 9.94 रुपियाँ, बिक्री दर 9.98 रुपियाँ। स्विडिस क्रोनर एकको खरिदर 15.75 रुपियाँ, बिक्री दर 15.81 रुपियाँ, डाइनिस क्रोनर एकको खरिदर 23.26 रुपियाँ, बिक्री दर 23.35 रुपियाँ, हङकङ डलर एकको खरिदर 19.42 रुपियाँ, बिक्री दर 19.50 रुपियाँ, कुवैती डिनार एकको खरिदर 495.25 रुपियाँ, बिक्री दर 497.20 रुपियाँ, बारेन डिनार एकको खरिदर 404.10 रुपियाँ, बिक्री दर 405.69 रुपियाँ, र अन्तमा ओमानी रियाल एकको खरिदर 395.69 रुपियाँ, बिक्री दर 397.25 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब गीत सुनौ अर्जुन सापकोटा र मेलिना राईको स्वरमा।

0: सरकारले निजामती कर्मचारी सम्बद्ध युनियन र संगठनका 8 भवन र अरू संरचना खाली गर्न निर्देशन दिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गरेर सरकार कर्मचारी युनियन र संगठनका संरचना खाली गर्न निर्देशन दिएको हो। यसअघिका युनियन संगठन र संघहरूले सरकारी जग्गा भोगाधिकार प्राप्त गरेर ती जग्गामा बनाएका संरचना तथा हालमा दिएको भए पनि 3 दिनभित्रमा पूर्ण रूपमा खाली गराउन भनिएको छ। संरचना खाली गराएर सम्पत्तिको जिम्मेवारी सहित भवनको ताला चाबी मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउनु पर्ने सूचनामा भनिएको छ। समय सीमाभित्र खाली नगराएमा कार्यवाही गरिने चेतावनी समेत दिइएको छ। सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धिकरणको मुद्दामा थप अनुसन्धान नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले व्यवसायी सुमार्गीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनवाई गर्दै अनुसन्धान अघि नबढाउन अन्तरिम आदेश गरेको हो। व्यवसायी सुमार्गीले आफूमाथि धेरै पटक अनुसन्धान भइरहेको उल्लेख गर्दै अनुसन्धान रोक्न माग गर्दै रिट दायर गर्नु भएको थियो। 2 साता अघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले व्यवसायी सुमार्गीको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको थियो। सो निर्णय विरुद्ध व्यवसायी सुमार्गी सर्वोच्च जानु भएको थियो। नेपाली काङ्ग्रेसले वर्तमान सरकारले मुलुकलाई उत्तर कोरियाको तानाशाही शासनतिर लैजान खोजेको आरोप लगाएको छ। संसदमा बोल्दै नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदिम्बेले सरकार लोकतान्त्रिक बाटोबाट बाहिरिन खोजेको भन्दै आक्रोश पोख्नु भयो।
1: लोकतन्त्रको अर्को महत्वपूर्ण आधार संवाद हो। सहमतिबाट अघि बढ्छ र असहमतिलाई पनि सम्मान गर्छ। तर विगत 100 दिनमा सरकारको कार्यशैली हेर्दा संवाद भन्दा दूरी, सहकार्य भन्दा टकराव र परामर्श भन्दा एकल निर्णयलाई प्राथमिकता दिएको देखियो। राष्ट्रिय महत्वको विषयमा साझा धारणा बनाएर अघि बढ्नु पर्ने थियो, तर सरकार एक्लै अघि बढ्न खोज्यो। स्मरण रहोस्, खुट्टा सुल्टो जुत्ता उल्टो लगाएर गन्तव्यमा पुगिँदैन। लोकतान्त्रिक बाटो सुल्टो हो। सुल्टो बाटो आएका प्रधानमन्त्रीजीले जुत्ता उल्टो लगाउन खोजेपछि निश्चित छ सही गन्तव्यमा पुग्न सकिँदैन। प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो, तर मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नु भएको भान मलाई भइरहेको छ। यो राम्रो संकेत पटक्कै होइन।
0: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवशिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखर सहकारीका 248 पीडितले बचत फिर्ता पाएका हुन्। हालसम्म शिवशिखर सहकारीका 1117 बचतकर्ताले रकम फिर्ता पाएका छन्। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिनेछ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। अब खबर